always fly. Nepal Telecom, Rashtrako Sanchar. हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। छ बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सरकारले रसुवाको भोटेकोसी बाढीबाट प्रभावितहरूका लागि विभिन्न साझेदार संघ संस्था तथा स्थानीय तहहरूसँगको साझेदारीमा तत्काल अस्थायी आवास निर्माणको काम अगाडि बढाउने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हिजो बसेको बैठकले उक्त निर्णय गरेको प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो। पुननिर्माणमा सहयोग गर्न चाहने विकासका साझेदार संघ संस्थालाई कुन पालिकामा कति संख्यामा घर बनाइदिने हो त्यसको जानकारी प्राधिकरणलाई गराउन आग्रह गर्ने निर्णय समेत गरिएको कार्यकारी प्रमुख डाक्टर उप्रेतीले बताउनुभयो। बैठकको निर्णय अनुसार सहयोगी संस्थाहरूले नेपाल सरकारले उपलब्ध गराएको जग्गामा तोकिएको मापदण्डमा घर निर्माण गर्नुपर्ने व्यवस्था मिलाइएको कार्यकारी प्रमुख डाक्टर उप्रेतीले बताउनुभयो। बैठकले प्रभावित क्षेत्रका वास्तविक लाभग्राही परिवारको विवरण संकलन गरी कति संख्यामा घर बनाउनु पर्ने हो त्यसको यकिन गर्न स्थानीय तहलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ। नेपाली काँग्रेसको जारी 15 महाधिवेशन अन्तर्गतको आगामी नेतृत्वको निर्वाचनमा सभापतिमा गगन कुमार थापा, किशोर सिंह राठौर र श्यामकृष्ण खड्गेको उम्मेद्वारी परेको छ। हिजो आकांक्षीहरूले उम्मेद्वारी दर्ता गराउनु भएको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापति महिलामा डाक्टर पुष्पा भूषालले मात्रै उम्मेद्वारी दर्ता गराउनु भएको छ। उपसभापति खुलामा डाक्टर चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्र राज पाण्डे, मधु आचार्य, डाक्टर मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरूङ, गोविन्द भट्टराई र डाक्टर चन्द्रमोहन यादवको उम्मेद्वारी परेको छ। समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मनसुर, सीता गुरूङ र रञ्जित कर्णको उम्मेद्वारी परेको छ। खुला महामन्त्रीमा प्रदीप पौडेल, गुरूराज घिमिरे, उदय शमशेर राणा, अमर सिंह पुन, नयन सिंह महर, शंकर तिवारी, डाक्टर सुनिल शर्मा र डाक्टर सन्तोष उपाध्यायले उम्मेद्वारी दर्ता गराउनु भएको छ। महामन्त्री महिलामा डाक्टर डिला संग्रौला, डिना उपाध्याय र रीता खनालको उम्मेद्वारी परेको छ। सभापतिमा 3 जना, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा 1-1 जना, खुला उपसभापतिमा 9 जना, समावेशी उपसभापतिमा 5 जना, खुला महामन्त्रीमा 8 जना र महिला महामन्त्रीमा 3 जनाको उम्मेद्वारी परेको काँग्रेसको निर्वाचन समितिले जनाएको छ। महाधिवेशन अन्तर्गत आजको बन्द सत्रमा सभापति गगन थापाले सम्बोधन गर्नुहुनेछ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले राजमार्ग र पुलको पुननिर्माण गर्दा उच्च बाढीको सतहको अध्ययन गरी सुरक्षित स्थानमा पूर्वाधार निर्माण गर्ने गरी कानूनी सुधार प्रक्रिया अघि बढाइएको जानकारी दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको हिजो बसेको बैठकमा मन्त्री लम्सालले बाढी तथा विपदबाट प्रभावित क्षेत्रमा पूर्वाधार विकाससँगै प्रभावित जनताका लागि सुरक्षित र मर्यादित आवास निर्माणलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो। जलवायु परिवर्तनको प्रभाव र भोटेकोशी त्रिशुली विपद सम्बन्धी छलफलमा मन्त्री लम्सालले रसुवागढीलाई व्यापारिक शहरका रूपमा विकास गरी चीनसँगको व्यापार थप सुदृढ गर्ने प्रमुख सीमा नाकाका रूपमा विस्तार गर्न गुरू योजना तयार भइरहेको जानकारी दिनुभयो। बैठकमा कानून न्याय तथा संसदीय मामिला सम्बन्धी मन्त्री सुविता गौतमले विपदमा परेर ज्यान गुमाएका नागरिकहरूको मृत्युको घोषणा र मृत्यु दर्ता प्रक्रिया व्यवस्थित ढंगले अघि बढाउन आवश्यक कानून निर्माण भइरहेको जानकारी दिनुभयो। बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले छिमेकी राष्ट्र भारत र चीनले स्वास्थ्य सेवा तथा कनेक्टिभिटीका क्षेत्रमा सहयोग गर्न सहमति जनाएको जानकारी दिनुभयो। उहाँले त्यसक्रममा हरित निर्माणलाई प्राथमिकता दिनुपर्ने आफूहरूको धारणा रहेको बताउनुभयो। बैठकमा सांसदहरूले जलवायु कूटनीतिलाई प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय मञ्चमा अघि बढाएर जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षति न्यूनीकरणतर्फ विश्वको ध्यान आकर्षण गराउनु पर्नेमा जोड दिनुभयो। बैठकमा समितिका सभापति गणेश पराजुलीले विपदबाट प्रभावित नागरिकलाई राज्य उनीहरूको साथमा छ भन्ने अनुभूति दिलाउनु पर्ने बताउनुभयो। सभामुख डोलप्रसाद अर्याल र अस्ट्रेलिया को संसदका सभामुख मिल्टन डिक बीच भेटवार्ता भएको छ। अन्तर्व्यवस्थापिका संघ आइपीयूको 153 महासभामा सहभागी हुन तान्जानियाको अरूसामा रहनुभएका सभामुख अर्याल र अस्ट्रेलियाका सभामुख डिक बीच हिजो भेटवार्ता भएको हो। भेटमा नेपाल र अस्ट्रेलिया बीचको मैत्रीपूर्ण सम्बन्ध, संसदीय सहकार्य लगायतका विषयमा विचार विमर्श भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ। त्यस अवसरमा सभामुख अर्यालले नेपाल र अस्ट्रेलिया बीच सन् 1960 कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मैत्रीपूर्ण, पारस्परिक सम्मान तथा साझा लोकतान्त्रिक मूल्यमा आधारित सम्बन्ध निरन्तर सुदृढ हुँदै आएको स्मरण गर्नुभयो। न्याय परिषदले उच्च अदालतका 4 जना न्यायाधीशलाई सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिश गरेको छ। हिजो बसेको न्याय परिषदको बैठकबाट सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिश हुनुभएका न्यायाधीशहरूमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डाक्टर रत्न बहादुर बाक्सन, उच्च अदालत पाटनका चन्द्र बहादुर सारू, उच्च अदालत
पाटन हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डाँगी रहनु भएको न्याय परिषदले जनाएको छ। न्याय परिषदका प्रवक्ता रामप्यारी सुनवारका अनुसार परिषदको हिजोको बैठकले तत्सम्बन्धी निर्णय गरेको हो। दशैंको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रूट परमिट खुला गरिने भएको छ। यातायात व्यवस्था विभागमा हिजो बसेको नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी राष्ट्रिय महासंघ लगायत सरकारवालाको बैठकले दशैंको अवधिभर देशभर रूट परमिट खुला गर्ने निर्णय गरेको हो। बैठकले असोज 23 गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय समेत गरेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद सिटौलाले जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम तीव्र गतिमा भइरहेको जानकारी दिनुभएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले सिमरामा आयोजना गरेको उच्चस्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नयाँ ऐन निर्माणसँगै राष्ट्रिय पाठ्यक्रम प्रारूपको कामलाई पनि सँगसँगै अघि बढाइएको जानकारी दिनुभयो। बारामा आयोजित कार्यक्रममा उहाँले काठमाडौँको कोठामा मात्र बसेर नीति बनाउँदा स्थानीय आवश्यकताहरू छुट्ने भएकाले जनप्रतिनिधि र सरकारवालाहरूसँग प्रत्यक्ष संवाद गर्ने एवं धरातलीय यथार्थ बुझ्न कार्यक्रम जिल्ला तहमा गरिएको र निकै महत्वपूर्ण भएको उल्लेख गर्नुभयो। प्राविधिक शिक्षा र विद्यालय तहको रूपान्तरण बारेमा धारणा राख्नुहुँदै मन्त्री पोखरेलले प्रधानमन्त्रीको चाहना अनुरूप तराई मधेसमा विश्वस्तरीय विद्यालयहरूको अवधारणा सरकारले अघि सारेको जानकारी पनि दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा र संचार मन्त्रालयका सचिव राजेन्द्र कुमार पौडेलबीच आर्थिक वर्ष 2083-84 लागि कार्य सम्पादन सम्झौता भएको छ। त्यस अवसरमा संचार मन्त्रालयका सचिव पौडेलसँग मन्त्रालयका महाशाखाका प्रमुख तथा मातहतका विभिन्न निकायका प्रमुखले पनि हिजै कार्य सम्पादन सम्झौता गर्नुभयो। त्यस अवसरमा सचिव पौडेलसँग नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाड़ी अर्याल, सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गाना, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सन्दीप राई, सार्वजनिक सेवा प्रसारण संस्थाका कार्यवाहक अध्यक्ष उर्वशी बस्नेत, गोर्खापत्र संस्थानका महाप्रबन्धक हिक्मत बहादुर रावल र विज्ञापन बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठले कार्य सम्पादन सम्झौता गर्नुभयो। मन्त्रालयमा आयोजित सम्झौता हस्ताक्षर तथा आदान प्रदान कार्यक्रममा मन्त्री डाक्टर तिमिल सिन्हाले कार्य सम्पादन सम्झौतालाई औपचारिकतामा मात्र सीमित नगरी सम्बन्धित निकायको दैनिक कार्य सम्पादन र वार्षिक लक्ष्य प्राप्तिको महत्वपूर्ण मार्गदर्शक दस्तावेजका रूपमा लिनुपर्ने बताउनुभयो। गृहमन्त्री सुदन गुरुङले राज्यको गोप्य सूचना दुरूपयोग गर्नेलाई कानूनी दायरामा ल्याइने स्पष्ट पार्नु भएको छ। गृहमन्त्री गुरुङले गृह मन्त्रालय र मातहतका निकायको जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत बिर्सिएर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको सामाजिक सञ्जाल फेसबुक मार्फत हिजो बताउनु भएको छ। गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान देश र संगठनमाथि विश्वासघात गर्ने जो सुकैलाई पनि सरकारले कानूनी दायरामा ल्याउने स्पष्ट पार्नुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले भोटेकोशी नदीमा गत भदौ 10 गते आएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न पालिकाका स्थानीयवासीहरूसँग छलफल गर्नुभई समस्या, गुनासा, माग र सुझाव ग्रहण गर्नुभएको छ। नुवाकोट क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्य समेत रहनुभएका मन्त्री डाक्टर तिमिल सिन्हाले बाढी प्रभावित स्थानीयवासीसँग छलफल गर्नुहुँदै बाढीबाट भएको क्षति, राहत वितरणको अवस्था, पुनस्थापना तथा पुननिर्माणका काम र तत्काल आवश्यक पूर्वाधार निर्माणका विषयमा छलफल गर्नुभयो। संचार मन्त्रालयमा भएको छलफलका क्रममा स्थानीयवासीले बाढीका कारण सड़क तथा पुलमा क्षति पुगेपछि भएको आवत जावतको कठिनाई, दैनिक जीवनयापनको अप्ठ्यारो तथा पुनस्थापना र पुननिर्माणका कामलाई तीव्रता दिनुपर्ने लगायतका विषयमा धारणा राख्नुभयो। त्रिशुली नदीपारिका बस्तीलाई सड़क सञ्जालसँग जोड्न तत्काल 4-5 स्थानमा बेलीब्रिज तथा आवश्यक संख्यामा झोलुङ्गे पुल निर्माण गर्नुपर्ने स्थानीयले माग गर्नुभयो। बाढी पीड़ितका लागि सरकारले घोषणा गरेको राहत रकमको प्राप्तिमा ढिलाइ भइरहेको भन्दै स्थानीयले राहत रकम शीघ्र उपलब्ध गराउन आग्रह गर्नुभएको संचार मन्त्रीको सचिवालयले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग विश्व वन्यजन्तु कोषका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिहरूबीच हिजो मन्त्रालयमा छलफल भएको छ। मन्त्रालयमा भएको भेटघाट तथा छलफलमा पछिल्लो बाढी विपद, पुननिर्माण, जैविक विविधताको संरक्षण, जलवायु उत्थानशीलता, वन तथा वन्यजन्तुको व्यवस्थापन र आगामी सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
यस वर्ष विजयादशमीको साहित कार्तिक 4 गते बुधबार बिहान 10:26 उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। कार्तिक 4 गते बिहान 8:49 देवी विसर्जन गरी 10:26 शुभ साहित्यमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका र जमरा लगाउन सकिने समितिले जनाएको छ। विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साहित्यमै टीका लगाउन चाहनेहरूका लागि साहित्य निकालिएको समितिका अध्यक्ष सह प्राध्यापक डाक्टर पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो। यस वर्ष असोज 25 आइतबारदेखि नवरात्र प्रारम्भ हुँदैछ। नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ। घटस्थापनाका लागि बिहान 11:47 शुभ साहित रहेको पनि पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ। नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक काठमाडौँमा बस्दैछ। नेपाल र रूसले कूटनीतिक सम्बन्ध स्थापना गरेको 70 वर्ष गाँठ मनाइरहेको बेला हुन लागेको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले र रूसी प्रतिनिधिमण्डलको नेतृत्व नेपाल भ्रमणमा रहनुभएका रूसी उपविदेश मन्त्री आन्द्रे रुडेनकोले गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल र रूसबीच नियमित परामर्श तथा द्विपक्षीय क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार विमर्श प्रदान गर्ने उद्देश्यले 1995 परामर्श सम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो। संयन्त्रको पहिलो बैठक 2007 मस्कोमा, दोस्रो बैठक 2018 अप्रिल 17 काठमाडौँमा सम्पन्न भएको थियो। आज हुने बैठकमा नेपाल रूस सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृति तथा प्राविधिक सहयोग लगायतका क्षेत्रमा सहकार्य विस्तारबारे छलफल हुने अपेक्षा गरिएको छ। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिला र बहुपक्षीय मञ्चमा सहकार्यका विषयले पनि बैठकमा स्थान पाउने परराष्ट्र मन्त्रालयले जनाएको छ। सरकारले किसानलाई परिचय पत्र वितरण गर्ने तयारी गरेको छ। कृषि संचार तथा मानव संसाधन विकास केन्द्र मार्फत किसान सूचीकरणमा समावेश भएका किसानलाई छिट्टै परिचय पत्र काठमाडौँबाटै वितरण गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ। र अर्थमन्त्री डाक्टर सुवर्णी मुवागले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। विश्व बैंकका अध्यक्षको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुग्नुभएका अर्थमन्त्री डाक्टर वागले र अध्यक्ष बांगाबीच वाशिङटन डीसीमा हिजो छलफल भएको हो। भेटका क्रममा अर्थमन्त्री डाक्टर वागले भोटेकोशी नदीमा आएको बाढ़ीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुननिर्माण, वृहत आर्थिक सुधार, बीमा एवं सामाजिक संरक्षणमा करिब 1 अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनबारे छलफल गर्नुभएको अर्थमन्त्री डाक्टर वागलेको सचिवालयले जनाएको छ। विश्व बैंकका अध्यक्ष बांगाले नेपालमा बाढ़ी र विपदबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुहुँदै पुननिर्माणका क्षेत्रमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता त्यस क्रममा व्यक्त गर्नुभएको थियो। नेपालको आर्थिक वृद्धि दर चालू आर्थिक वर्ष 2083-84 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकले सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भदौ 10 आएको विनाशकारी बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले गर्दा आर्थिक वृद्धि घट्ने लगायतका विषय उल्लेख गरिएको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल असोज महिनाको 21 गते बुधबार, आश्विन कृष्ण पक्ष द्वादशी तिथि, तदनुसार अक्टोबर 7 तारिक सन् 2026, नेपाल सम्बत 1146। पुनर्स्थापना र पुननिर्माणको तयारीमा जोड्दै सरकार शीर्षकको समाचार गोर्खापत्रले प्रमुखताका साथ छापेको छ। यसै प्रसंगलाई कार्यक्रमको शुरूआतमा लिँदैछौ। सरकारले भोटेको सी त्रिशुली हिमबाढ़ीबाट प्रभावितलाई सम्बोधन गर्न एकीकृत प्रयास अघि बढ़ाएको छ। बाढ़ीबाट विस्थापित भएकाको पुनर्स्थापना, बेपत्ता भएकालाई मृतक घोषणा गर्न, कानून संशोधन र क्षतिग्रस्त संरचना पुननिर्माणको काम एकैसाथ अघि बढ़ाउने तयारी भइरहेको छ। भोटेको सी त्रिशुली हिमबाढ़ीबाट करिब 5,285 जना व्यक्ति बेपत्ता र 1,455 जनाले ज्यान गुमाएका छन्। मृत्युको पुष्टि हुन नसक्दा बेपत्ता भएका व्यक्तिका परिवारजन र आफन्त उनीहरू अझै फर्किने आशामा बसेका छन्। सरकारले विपदमा बेपत्ता भएका यस्ता व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्थामा संशोधनको तयारी गरेको छ। अध्यादेश मार्फत सो कानूनमा संशोधन गर्न लागिएको कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जानकारी दिनुभयो। प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री गौतमले बेपत्ता भएका व्यक्तिको मृत्युको घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्थामा संशोधनको तयारी भइरहेको बताउनुभयो। पुनर्स्थापना र पुननिर्माणको तयारीमा जुट्दै सरकार गोर्खापत्रको मुख्य समाचार हो यो। यता अन्नपूर्णले बाढ़ीले उद्योग बगायो, किस्ता तिर्न बैंकको ताकेता शीर्षकमा अग्रपृष्ठमा खबर बनाएको छ। भदौ 10 गतेको भोटेकोसी बाढ़ीले नुवाकोटका 35 भन्दा बढ़ी उद्योगमा क्षति पुर्याएको छ। उद्योग बगाउँदा मेसिनरी र पूर्वाधारमा क्षति पुग्दा 2 अर्ब रूपियाँ भन्दा बढ़ीको भौतिक नोक्सानी भएको र 1,000 भन्दा बढ़ी श्रमिक तथा कर्मचारी प्रभावित भएको उद्योगीहरूले बताएका छन्। बाढ़ीका कारण विदुर नगरपालिका, बेलकोटगढ़ी नगरपालिका र तारकेश्वर गाउँपालिकाका विभिन्न ओडामा सञ्चालित उद्योगहरू प्रभावित भएका छन्। लेदो, माटो, बालुवा, ढुङ्गा तथा रोडा सहितको बाढ़ीले उद्योगका भवन, मेसिनरी, कच्चा पदार्थ, उत्पादित वस्तु, गोदाम, विद्युत संरचना र अन्य भौतिक पूर्वाधारमा क्षति पुर्याएको छ। प्रभावित उद्योगमा कृषि तथा कृषिजन्य उद्योग, कुखुरा तथा पशुपालन, ह्युम पाइप, पोलिथिन पाइप, ग्याभियन जाली, डेरी, कपडा तथा कपास, बालुवा प्रशोधन, खाद्य तथा धान तोरी मिल, क्रसर, काठमिल र ब्लक ब्रिक उद्योग लगायतका छन्। बाढ़ीबाट उद्योग नै तहस नहस भएपछि पुनः सञ्चालनको तयारी गरिरहेका उद्योगीहरू बैंकको कर्जा, ब्याज, बीमा दावी र सरकारी प्रक्रियाका कारण थप समस्यामा परेको बताएका छन्। बाढ़ीले उद्योग बगायो, किस्ता तिर्न बैंकको ताकेता, अन्नपूर्णको अग्रपृष्ठको समाचार हो यो। नयाँ पत्रिकाले भोटेकोसी पीड़ितको अस्थायी आवास निर्माणको जिम्मा एनजीओलाई दिँदै शीर्षकमा मुख्य खबर छापेको छ। भोटेकोसी बाढ़ीमा घरबार गुमाएका पीड़ितका लागि अस्थायी आवास बनाउने जिम्मा सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था एनजीओ आईएनजीओलाई दिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो ट्रान्जिसनल सेन्टर नाम दिएर बाढ़ी पीड़ितका अस्थायी आवास निर्माणका लागि एनजीओ आईएनजीओसँग प्रपोजल प्रस्ताव माग गर्ने निर्णय गरेको हो। स्रोतका अनुसार सम्भवतः आज यस सम्बन्धी सार्वजनिक सूचना प्रकाशित हुनेछ। 7 दिनको समय दिएर प्रस्ताव माग गरिँदैछ। त्यस संस्थाबाट प्राप्त प्रस्तावको मूल्याङ्कन गरेर इच्छुक संस्थालाई अस्थायी आवास निर्माणको क्षेत्र
तोकिनेछ। भोटेकोसी पीड़ितको अस्थायी आवास निर्माणको जिम्मा एनजीओलाई दिँदै नयाँ पत्रिकाले मुख्य खबर छापेको छ। विराटनगरबाट विस्थापित हुँदै उद्योग शीर्षकमा नागरिकको मुख्य खबर रहेको छ। विराटनगरकै पुरानो मध्येको एक चन्द्र शिव राइस एण्ड आयल मिल विराटनगर स्थित ठूलो मिल चोकबाट बुढी गंगा गाउँपालिका स्थित हात्ती मुडामा सरेको छ। यो मिल विराटनगरको माथिल्लो क्षेत्रकै पुरानो हो। यसको स्थापनापछि नै त्यो क्षेत्र क्रमशः शहरीकरण हुँदै गएको हो। उक्त मिलकै कारण विराटनगरको कञ्चनबारी पूर्वको चोकलाई ठूलो मिल चोक नामाकरण गरिएको हो। चन्द्र शिव राइस एण्ड आयल मिल त्यस स्थानबाट सरे पनि त्यसलाई ठूलो मिल चोकले सधैँ सम्झाइरहनेछ। विराटनगरमा नेपालकै पहिलो उद्योगका रूपमा विराटनगर जुट मिल सञ्चालनमा आएको थियो। विराटनगरको दक्षिणी क्षेत्रमा स्थापना भएको जुट मिलसँगै मोरङ सुगर मिल, अशोक टेक्सटाइल म्याच फ्याक्ट्री लगायत ठूला उद्योग स्थापना भएका थिए। यिनै उद्योगहरूका कारण विराटनगरको दक्षिणी रानी क्षेत्रलाई हाल पनि मिल्स एरियाका रूपमा चिनिन्छ। विराटनगर सम्भवतः नेपालकै पहिलो औद्योगिक क्षेत्रका रूपमा पनि परिचित छ। विराटनगरका ठूला उद्योगकै कारण यसले औद्योगिक नगरीको पहिचान बनाएको हो। विराटनगरबाटै नेपालमा मजदूर आन्दोलन शुरू भएको थियो। विराटनगर जुट मिलबाट पहिलोपटक नेपालमा मजदूरहरूले आफ्ना हक र अधिकारका लागि हडताल लगायत आन्दोलन गरेका थिए। मजदूरले हडताल गरेको स्थान हाल पनि हडताली हाटका रूपमा परिचित छ। विराटनगर उद्योग आन्दोलन अधिकार परिवर्तन र प्रजातन्त्रको पर्याय मात्र होइन, ठूला उद्योगहरूले विराटनगरको समृद्धिको मार्गचित्र समेत कोरेका हुन्। विराटनगरमा नेपालको औद्योगिकरणको शुरूआतमा स्थापना भएका उद्योगहरू सो क्षेत्रका जनताको रोजगारीको माध्यम मात्र नभई किसानका उत्पादनको बजारका रूपमा पनि स्थापित थिए। विराटनगरका उद्योगहरूले यस क्षेत्रसँगै आसपासका जिल्लामा उत्पादित कृषिजन्य वस्तुको प्रशोधन गरेर औद्योगिक उत्पादनका रूपमा विदेश निर्यात समेत गरेका थिए। यी ठूला उद्योग बाहेक पनि तेल चामल लगायत कृषिजन्य उद्योगहरू पनि विराटनगरमा सञ्चालनमा रहेका थिए। तर पछिल्ला दशकमा विराटनगरको औद्योगिक संरचना उद्योगको प्रकृति लगानीको आकार र रोजगारीको स्वरूपमा उल्लेख्य परिवर्तन आएको छ। प्रजातन्त्रको स्थापना र पुनर्स्थापनासँगै सरकारले सञ्चालन गरेका उद्योगमा चरम राजनीतिकरण देखिन थाल्यो। छिमेकी भारतमा पनि ठूला उद्योग स्थापना हुन थाले। भारतमा औद्योगिक विकास तीव्र हुँदै गए पनि नेपालका उद्योगमा चरम राजनीति हुन थालेपछि उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न छाडे। विराटनगरबाट विस्थापित हुँदै उद्योग नागरिकको मुख्य समाचार हो यो। यस वर्ष 1.5 लाख क्विन्टल धान किन्ने खाद्यको तयारी, कारोबारले अग्रपृष्ठमा खबर बनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष 1,50,000 क्विन्टल धान खरिद गर्ने भएको छ। कम्पनी

0: बाली स्याहार्न समस्या भएको हो। गुलरिया नगरपालिका, मधुवन नगरपालिका लगायतका क्षेत्रमा सोमबार राति तीव्र हावाहुरी चलेको थियो। हावाहुरी पछि परेको वर्षाले खेतमा पानी जम्दा ढलेको धान डुबेको किसानले बताएका छन्। यसअघि लगातार तीन दिनसम्म परेको वर्षाले समेत धान बालीमा असर पुगेको थियो। सोमबारको हावाहुरीले थप क्षति पुर्याएको किसानको भनाइ छ। हावाहुरी र वर्षाले धान बालीमा क्षति, गोर्खापत्रको अर्थ पृष्ठबाट समाचार लियौं। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: एचडी भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
2: क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 हैश डायल गर्नुहोस्। 4G भोल्टे।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। जलवायु वित्त परिचालनमा सञ्जाल निर्माणको प्रस्ताव, गोर्खापत्रको अग्रपृष्ठमा प्राथमिकताका साथ यो समाचार छापिएको छ। सभामुख डोलप्रसाद अरियालले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण, हिमाली उत्थानशीलता र जलवायु वित्तका लागि संसदीय सञ्जाल निर्माण गर्नुपर्ने बताउनु भएको छ। तान्जानियामा जारी अन्तर्व्यवस्थापिका संघ आईपीयूको 153 महासभालाई सम्बोधन गर्नुहुँदै अरियालले साझा संयन्त्रको प्रस्ताव गर्नुभएको हो। वहाँले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य रहेको तर अकल्पनीय विपत्तिमा परेको उल्लेख गर्नुहुँदै जलवायु वित्तमा नेपालको पहुँच न्यून भएको उल्लेख गर्नुभयो। हिमाल सुरक्षित भए मात्र मानव सभ्यता, जल जैविक विविधता र भविष्य सुरक्षित हुने वहाँको भनाइ छ। सभामुखले नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा 0.1% भन्दा न्यून योगदान गरे पनि विपद जोखिमको अग्रभागमा रहेको बताउनुभयो। जलवायु वित्त परिचालनमा सञ्जाल निर्माणको प्रस्ताव गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। चाडपर्व सुरक्षा, सीमामा सशस्त्रको 146 हेल्प डेस्क र राजमार्गमा 55 बेस, नयाँ पत्रिकाको भित्री पृष्ठमा खबर छ। चाडपर्वलाई लक्षित गरी सुरक्षा निकायले विशेष योजना बनाएर कार्यान्वयन थालेको छ। सशस्त्र प्रहरीले सीमा र राजमार्ग लक्षित योजना बनाएको छ भने नेपाल प्रहरीले दुर्घटना र चोरी न्यूनीकरणलाई केन्द्रमा राखेर सुरक्षा योजना बनाएको छ। सशस्त्र प्रहरीले भारतसँगको सीमा नाकामा हेल्प डेस्क राख्न थालेको छ। नाकामा 146 हेल्प डेस्क स्थापना गरिने सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले बताउनुभयो। कतिपय जिल्लामा हेल्प डेस्क स्थापना भइसकेका छन्, केहीमा हुँदैछन् वहाँले भन्नुभयो। चाडपर्वमा भारतबाट फर्किने नेपालीलाई सहजीकरण गरी सुरक्षित तरिकाले गन्तव्यसम्म पुर्याउने गरी सुरक्षा योजना बनाएर लागू गरिएको छ। सशस्त्र प्रहरीले 4 मुख्य नाकामा तालिम प्राप्त कुकुर सहितको टोली खटाएको छ। झापा, पर्सा, रूपन्देही र कैलालीको नाकामा यस्तो टीम खटाइएको हो। सीमा नाकामा लुटपाट जस्ता घटना रोक्न भारतको सीमा सशस्त्र बल SSBसँग पनि समन्वय भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। त्यस्तै राजमार्ग सुरक्षामा पनि सशस्त्र प्रहरीले विशेष योजना बनाएको छ। चाडपर्व सुरक्षा, सीमामा सशस्त्रको 146 हेल्प डेस्क र राजमार्गमा 55 बेस, नयाँ पत्रिकाको भित्री पृष्ठको खबर लियौ। चाडपर्व नजिकिँदा अटो बजार तात्यो, सवारी खरिदमा 12 लाखसम्म छुट, अन्नपूर्णले अर्थ पृष्ठमा खबर छापेको छ। दशैं नजिकिएसँगै नेपाली अटोमोबाइल बजारमा चहल पहल बढ्न थालेको छ। दशैं तिहारलाई लक्षित गर्दै अटोमोबाइल कम्पनीले नयाँ सवारी साधन खरिदमा नगद छुट, एक्सचेन्ज बोनस, निशुल्क बीमा, सड़क कर छुट, फाइनान्स सुविधा तथा आकर्षक उपहार सहितका योजना सार्वजनिक गर्न थालेका छन्। चाडपर्व नजिकिँदा

सकिँदा अटो बजार तात्यो। सवारी खरिदमा 12 लाखसम्म छुट, अन्नपूर्णको अर्थ पृष्ठको खबर हो यो। डोल्पा, मुगु र जुम्लाका च्याङ्ग्रा, मुस्ताङ, हुँदै पोखरा शीर्षकमा नागरिकले अर्थ पृष्ठमा खबर बनाएको छ। बाढी पहिरोले कालीगण्डकी करिडोर ठप्प छ, करिडोर खुलाउन अझै केही दिन लाग्ने सड़क विभागले बताइसकेको छ। यातायात अवरूद्ध हुँदा सवारी चल्न नपाए पनि मुस्ताङका व्यवसायीले दशैका लागि भनेर हिँडाएरै च्याङ्ग्रा पोखरा झार्न थालिसकेका छन्। केही च्याङ्ग्रा पोखरा पुगिसकेका छन् भने केही आउने क्रममै छन्। डोल्पा, मुगु र जुम्लाका च्याङ्ग्रा, मुस्ताङ, हुँदै पोखरा नागरिकको अर्थ पृष्ठको समाचार हो यो। अग्रिम टिकट शुक्रबारदेखि घटस्थापनादेखि रूट परमिट खुला, गोर्खापत्रले अर्थ पृष्ठमा समाचार बनाएको छ। दशैं लक्षित आगामी शुक्रबारदेखि यातायातको अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार हिजो सरोकारवाला निकाय बीच भएको उच्च स्तरीय बैठकले सो निर्णय गरेको हो। अग्रिम टिकट शुक्रबारदेखि घटस्थापनादेखि रूट परमिट खुल्ला, गोर्खापत्रको अर्थ पृष्ठको समाचार हो यो। भारतले गरिदियो 4 विद्युत आयोजनाको निर्यात अनुमति नवीकरण शीर्षकमा कान्तिपुरले अर्थ पृष्ठमा खबर छापेको छ। भारतले निर्यात अनुमति सकिएका 4 जल विद्युत आयोजनाको नवीकरण गरिदिएको छ। नवीकरण गरिएका आयोजनामा माथिल्लो चमेलिया, सेती नदी, माथिल्लो तादी खोला र माथिल्लो दोदी ए जल विद्युत आयोजना रहेका छन्। भारतले गरिदियो 4 विद्युत आयोजनाको निर्यात अनुमति नवीकरण, यो खबर कान्तिपुरको अर्थ पृष्ठबाट लियौं। र युद्ध विरामको 1 वर्ष, गाजामा मानवीय सहायता पुर्याउन समेत सकस, कान्तिपुरले नै समाचार बनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा 10 अक्टोबर 2025 हमास र इजरायल बीच युद्ध विराम हुँदा गाजामा स्थायी शान्ति कायम गरेर यसलाई अत्याधुनिक शहरका रूपमा विकास गर्ने योजना बनाइएको थियो, तर युद्ध विराम कहिल्यै राम्रोसँग कार्यान्वयन हुन सकेन। परिणाम स्वरूप अहिले पनि गाजाको ठूलो जनसंख्या दयनीय अवस्थामा छ। युद्ध विरामको 1 वर्ष, गाजामा मानवीय सहायता पुर्याउन समेत सकस, कान्तिपुरको समाचार हो यो। पत्र पत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौं। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।

0: नमस्कार, अन्तर सम्वादबाट सन्तोष रेग्मी। सरकारले भोटेकोसी बाढी प्रभावितहरूका लागि तत्काल अस्थायी आवास निर्माणको काम अघि बढाउने निर्णय गरेको छ। यसअघि सरकारले खोज र उद्धारको कार्यलाई अत्यावश्यक बाहेक स्थगन गरी मूलत पुननिर्माण र पुनस्थापनामा ध्यान केन्द्रित गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णय कार्यान्वयनमा गइसकेको प्राधिकरणले जनाएको छ। यस विषयमा आजको अन्तरसंवादमा हामी केन्द्रित हुनेछौं। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती कुराकानीमा हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। डाक्टर साहब, स्वागत छ यहाँलाई।
1: नमस्ते।
0: अब यो करिब करिब 40 दिन पछि यहाँहरूले हिजो बसेर अब अस्थायी आवास निर्माणको काम अघि बढाउने निर्णय गर्नुभएको छ। त्यो भनेको चाहिँ अब खोज र उद्धारलाई स्थगन गर्ने जुन यसअघिको निर्णय भएको थियो त्यो निर्णयलाई कार्यान्वयन गर्ने चरण हो यो। अब कार्यान्वयनमा गयो त्यो निर्णय?
1: हो, अब खास गरेर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका जुन चरण हुन्छन्, चारवटा चरण हुन्छन्, त्यो चारवटा चरणमध्ये हामीले सुरुको चरणभन्दा पनि विपद पछाडिको चरणबाट चाहिँ सुरु गऱ्यौँ नि। अब ठुलो विपद सुरु आयो, विपद भयो, भोटेकोसीमा आयो, ठुलो बाढी आयो। बाढी आइसकेपछि चाहिँ हामीले सुरुमा चाहिँ अब खोज र उद्धारमा चाहिँ हामी केन्द्रित रह्यौँ। खोज र उद्धारमा केन्द्रित हुनुको अर्थ चाहिँ त्यहाँ चाहिँ उद्धारको आवश्यकता थियो। मान्छेहरू कुनै थुनिएको अवस्था, टनेलमा थुनिएको अवस्था, या चाहिँ घरमै थुनिएको अवस्था, या चाहिँ जङ्गलमा जहाँ पनि हुनुहुन्थ्यो भनेपछि त्यो एफर्ट जुन चलिरहेको थियो त्यो हाम्रो चाहिँ अब नर्मली अन्तर्राष्ट्रिय प्राकृतिक संसार चाहिँ 21 दिनसम्म चल्छ खोज र उद्धारको काम। विपद पछाडि हामीले त्यसलाई चाहिँ अब त्यसको विपदको प्रकृति र त्यो अवस्था हेर्दाखेरि चाहिँ त्यसलाई चाहिँ कमसेकम हामीले 1 महिना+ खोज र उद्धारको काम चाहिँ कन्टिन्यू राख्छौँ। र त्यसपछि अब त्यो फेजबाट बाहिर जानुपर्छ, एडभान्स हुनुपर्छ भनेपछि हामीले अब विपद कार्यकारी समितिको बैठक जुन माननीय गृहमन्त्रीको अध्यक्षतामा बस्छ र सबै सरकारवालाहरू त्यसको सदस्य हुन्छन्, त्यो बैठकबाट अब खोज र उद्धारबाट खोज कुनै न कुनै फर्ममा, सानो फर्ममा भए पनि कन्टिन्यू हुन्छ, तर चाहिँ अब पुनस्थापन र पुननिर्माण चाहिँ मेजर चाहिँ फोकस भएर जान्छ भनेर हामीले निर्णय गरेका छौँ गत हप्ताको बिहिबार। त्यसपछि हामीले त्यही निर्णयलाई चाहिँ अब सम्मान्य प्रधानजीको अध्यक्षतामा बस्ने जुन विपद परिषदको बैठक हुन्छ, राष्ट्रिय विपद परिषदको बैठक, त्यो बैठकमा त्यो निर्णय पनि त्यहाँ पनि हामीले चाहिँ अनुमोदन गरायौँ। भनेपछि अब त्यो निर्णय त्यसरी गइसकेपछि अब हामीले खोज र उद्धारबाट चाहिँ पुनस्थापना र पुननिर्माणको चाहिँ नयाँ अवस्था भनौँ न, विपद पछाडिको नयाँ युगै भने पनि भयो, त्यो अवस्थामा चाहिँ हामी प्रवेश गरेका छौँ। र हिजो नै हामीले त्यो निर्णय कार्यान्वयनको सन्दर्भमा सरकारवालासँग खास गरेर पूर्वाधार विकास मन्त्रालयको टिमसँग बसेर छलफल गऱ्यौँ र त्यो छलफल गरेपछि हिजो नै निर्णय गरेर आज यहाँहरूले हेर्न सक्नुहुन्छ, हामीले गोर्खापत्र सूचना पनि प्रकाशित गरेका छौँ। र यसमा काम गर्न चाहने विकास साझेदार संस्थाहरू, अस्थायी आवासको लागि काम गर्न चाहने विकास साझेदार संस्थालाई पनि हामीले आह्वान गरेका छौँ, तपाईँ कुन कुन क्षेत्रमा कति घर बनाउन सक्नुहुन्छ भनेपछि, किन नेपालको नाउँमा पैसा आइसकेपछि त्यो सरकारी के अरे संयन्त्रबाट होस् या चाहिँ गैर सरकारी संयन्त्रबाट होस्, त्यो नेपालकै लागि आएको पैसा हो भनेपछि त्यसलाई चाहिँ विपद जोखिमको यो विपद व्यवस्थापनमा चाहिँ लगाउनुपर्छ भन्ने उद्देश्यले पनि हामीसँग उहाँहरूको इन्ट्रेस्ट पनि आइराखेको, एक्सप्रेस पनि भइराखेको र विभिन्न चाहिँ विकास साझेदार अन्तर्राष्ट्रिय संस्थाले पनि चाहिँ यसमा हामी काम गर्न सक्छौँ भनेर भनेको, हामीसँग क्षमता छ भने पनि भनेको हुनाले पनि त्यो कुरालाई पनि मध्यनजर गर्दै यसमा विकास साझेदार संस्थासँग कमसेकम अस्थायी आवासको सन्दर्भमा उहाँसँग साझेदारी गरेर जाने र ठुल्ठुला जुन इन्फ्रास्ट्रक्चर कुरा हुन्छन्, स्कुल होला, त्यहाँको रोड कनेक्टिभिटीको कुरा छ, पुलका कुरा छन्, अनि त्यसपछि यो स्वास्थ्य केन्द्रहरू बनाउनु पर्ने छ र अन्य पुनस्थापनाका कामहरूमा चाहिँ फेरि सरकारले चाहिँ कन्टिन्यू गर्छ र त्यसमा पनि अब विकास सरकारको सहभागिता हुनसक्छ तर लार्जली चाहिँ यसमा सरकारले गर्छ। र त्यसपछि चाहिँ पुनस्थापना चाहिँ अर्को फेजमा जीविकोपार्जनको पुनस्थापना पनि गर्नु पऱ्यो, अहिले भएका चाहिँ जति पनि ड्यामेज भएका यो भौतिक संरचना छन् त्यसलाई चाहिँ फेरि पुनस्थापनातिर जानु पऱ्यो र अब फुल रिकभरीमा जानको लागि पनि हामीले जुन पोस्ट डिजास्टर निड एसेसमेन्ट गरिसकेको अवस्था छ त्यो पनि अब अन्तिम चरणमा पुगेको छ, हामीले कति घरधुरी प्रभावित भएका छन् भनेर चाहिँ त्यसको तथ्याङ्क हामीसँग आइसकेको अवस्था छ। भनेपछि अब चाहिँ 2-3 पाटो, एउटा जुन हामीले जीविकोपार्जन र यो अहिले रेन्टल सपोर्ट अर्थात् भाडामा बस्नको लागि पनि होल्डिङ सेन्टरमा बसेका या भाडामा बस्न चाहनेहरूको लागि 15,000 जुन हामीले घोषणा गरेका थियौँ त्यो पनि कार्यान्वयनमा जाने भयो। किन भन्दाखेरि त्यसको अब सूची स्थानीय निकायबाट हामीलाई प्राप्त हुँदैछ एक दुई दिनमै, अनि त्यसपछि चाहिँ उहाँहरूको ब्याङ्क खाता तुरन्तै अब खुल्छ। त्यसमा चाहिँ एकदम सजिलो र धेरै झन्झटिलो जुन अवस्था छ पहिलाको, त्यसबाट चाहिँ अलिकता सजिलो प्रक्रियाबाट चाहिँ खाता खोल्ने, सजिलो प्रक्रियाबाट चाहिँ यो के अरे राहतलाई वितरण गर्ने प्रणाली पनि हामीले सुरुवात गर्दैछौँ। मृतक र मृतक सरह घोषणा भएका परिवारलाई पाउने राहतको सन्दर्भमा पनि अब आज नै अब त्यो विधेयकबाट आइसकेपछि त्यो पनि कार्य काम अगाडि बढ्छ। र त्यसपछि अन्य कुराहरू जस्तो अब फुल रिकभरीमा जानको लागि चाहिँ जुन घरहरू पर्मानेन्ट सेटलमेन्टको चाहिँ कन्सेप्ट छ, त्यसमा प्रदेश सरकारसँग पनि कुरा भइरहेको छ, स्थानीय निकायसँग चाहिँ हाम्रो छलफल भइसकेको अवस्था छ। र ल्यान्ड पुलिङको कन्सेप्टको कुरा पनि आएको छ, जस्तो कुनै ठाउँमा जग्गा नै छैन घर बनाउनलाई भनेपछि त्यस्तो ठाउँमा त्यस्तो अवस्थामा चाहिँ अर्को ठाउँमा जहाँ सुरक्षित जग्गा छ त्यो ठाउँमा बनाउने, र त्यो जुन जग्गा हामीले पुल गरेका छौँ त्यसलाई चाहिँ फेरि हामीले हरियो हरियाली बनाउने, वन त्यसमा चाहिँ अब प्लान्टेसन गर्ने र त्यसलाई हरियाली बनाएर चाहिँ त्यसरी पनि भनौँ न जग्गाको फट्टाफट्टा टाइपको पनि गर्ने, र अलिकता अरू चाहिँ हामीले जस्तो बिजनेस हब जस्तो बनाउने, अब विद्युतलाई चाहिँ तल बिजनेस हब बनाउने, अनि त्यहाँ चाहिँ मान्छेको इकोनोमिक एक्टिभिटी बढोस्, मार्केट सिस्टम चाहिँ राम्रो होस्, टुरिज्म चाहिँ अलिकता राम्रो होस् भन्ने लाइनमा पनि हामीले सोचिरहेको छौँ। हिजो राति पनि पूर्वाधार मन्त्रालय लगायतको चाहिँ हाम्रो टिम चाहिँ 7-8 बजेसम्म हामीले त्यसमा पनि छलफल गऱ्यौँ र एउटा मोडालिटीमा चाहिँ हामीले गरेका छौँ, तय गरेका छौँ, र आजदेखि चाहिँ त्यो स्पिडमा काम अगाडि बढ्छ।
0: जस्तो अब यहाँले सङ्ख्या करिब करिब यकिन भयो भनेर भन्नुभएको छ, हिजो मात्रै यहाँहरूको बैठकले 15 स्थानीय तह जो प्रभावित स्थानीय तहहरू हुन् तिनीहरूलाई पत्राचार गरेर कति सङ्ख्यामा अस्थायी घरहरू बनाउनु पर्ने हो त्यो विवरण चाहिँ दिनुहोस् भनेर पनि भन्नुभएको छ। यो कतिको सङ्ख्या हुन्छ अथवा यो पत्राचार गरिनुको या यकिन भइसकेपछि फेरि पत्राचार गरिएको हो कि यो यसको
1: हजुर खासमा हाम्रो पिडिएनएको रिपोर्ट एनालाइसिस हुन आदि त्यही पनि टाइम लाग्छ, तर हाम्रो प्रक्रियागत के हुन्छ भनेपछि स्थानीय सरकारले चाहिँ त्यो सङ्ख्या चाहिँ जे पिडिएनएको लागि उहाँले कलेक्सन गर्नुभएको छ, जे अलरेडी उहाँले चाहिँ बनाइसक्नु भएको छ, त्यसलाई चाहिँ एउटा सिस्टमबाट चाहिँ आउने, एउटा हामीले पत्रकार गर्ने उहाँले चाहिँ त्यहाँबाट दिने, त्यो सिस्टमबाट भयो कि अनि त्यो ओनरसिप पनि हुन्छ भनेर चाहिँ त्यसरी हामीले पत्रकार गरेको। त्यसमा चाहिँ पत्रकारका दुईवटा तरिका छन्, एउटा चाहिँ अहिले रेन्टल सपोर्टमा या जीविकोपार्जनको जुन हामीले केही समय अगाडि चाहिँ अनाउन्स गरेका छौँ त्यसमा गइसकेका व्यक्तिहरूको कति छन्, र अन्य चाहिँ अहिले घरै घरमै के अरे अस्थायी घर बनाएर बसोबास गराउनु पर्ने चाहिँ जनसङ्ख्या कति हो र कुन ठाउँमा हो भनेर चाहिँ त्यति कुरा हामीले भन्यौँ भनेपछि मात्रै चाहिँ अनि त्यो सिस्टम सजिलोसँग चाहिँ जाने र अनि हामीले यहाँबाट चाहिँ अब पैसाको निकासा गर्न पनि सजिलो हुने हुनाले त्यो हामीले पत्रचार गरेका हौँ। त्यो पत्रचार अब धेरै समय यसमा लाग्दैन र त्यसपछि हामीले अन्तर्राष्ट्रिय यो विकास साझेदार सबसँगलाई पनि 1 हप्ताको समय दिएका छौँ, त्यो 1 हप्ता मेक्सिमम हो, हामी त्यसलाई पनि चाहिँ छिटो प्रक्रियाबाट अगाडि बढाउँछौँ। भनेपछि दसैँभन्दा अगाडि नै कतिपय कामहरू सुरु गरिसक्ने भन्ने लाइनमा चाहिँ हामीले त्यो स्पिडाइज गरेको छौँ र त्यसमा सबै महिला बालबालिका मन्त्रालय पनि चाहिँ एकदमै सक्रिय भएर लाग्यो अवस्था छ, पूर्वाधार मन्त्रालय पनि चाहिँ यसमा सक्रिय भएर लाग्यो अवस्था छ, अब विद्युत प्राधिकरण त यसमा अब ओभरअल चाहिँ लिडरसिप लिएर चाहिँ काम गरिराखेको अवस्था छ। भनेपछि अब चाहिँ यो स्पिड लियो भनेर चाहिँ भनौँ न
0: भनेको चाहिँ अब यो दसैँ यहाँले जुन कोड गर्नुभयो दसैँमा चाहिँ भा यो बाढीबाट प्रभावितहरूको दसैँ हुन त उहाँहरूको पीडा यसपालि अब थामिन सक्नुको छ, यद्यपि दसैँ चाहिँ उहाँहरूको होल्डिङ सेन्टरमै बित्छ कि अथवा यहाँहरूले जसरी अब अस्थायी रूपमा जुन भाडामा लिएर घरहरूमा बसाल्ने जुन कार्य अगाडि बढाउनु भएको छ त्यो निष्कर्षमा पुग्छ?
1: अब भाडाको लागि धेरै जसो अब 37 होल्डिङ सेन्टरबाट अहिले चाहिँ होल्डिङ सेन्टर कति छन् 17 गरिसके अवस्था छ, धेरै मान्छेहरू छ भाडामा गइसकेको अवस्था छ, होल्डिङ सेन्टरमा जसको अप्सनै छैन उहाँहरूको सन्दर्भमा पनि हामीले जस्तो बालबालिकाको सन्दर्भमा पनि अब बालिका बालबालिका पुनस्थापना पनि गरिसकेको अवस्था छ, लार्जली जस्तो उहाँको आफन्तलाई चाहिँ हस्तान्तरण गर्ने कुरा पनि प्रक्रिया पुऱ्याएर गरिसकेको अवस्था छ धेरै जसोको भनेपछि, अनि जसको अभिभावक गुमाएका बालबालिकाको हकमा चाहिँ बाल परिषदमा काठमाडौँमा चाहिँ राख्ने व्यवस्था पनि भइसकेको अवस्था छ, यो यहाँलाई हामीले केही दिन अगाडि नै भनिसकेको अवस्था हो भनेपछि अन्य सन्दर्भमा केही छुटपिट केही हुनसक्छ त्यसलाई पनि हामी के अरे सम्बन्धित निकायबाट चाहिँ एड्रेस गराउनुको लागि चाहिँ बिचमा सहजीकरणको काम पनि गरिराखेको अवस्था छ। जस्तो बालबालिकाको हकमा चाहिँ महिला बालबालिका मन्त्रालयले काम गर्ने, पूर्वाधारको हकमा चाहिँ पूर्वाधार मन्त्रालयले काम गर्ने भनेपछि त्यसमा सहजीकरणको भूमिकाको लागि हामी काम गर्दा छौँ। तपाईँले एउटा कुरा के थप्नु यसमा चाहे भनेपछि हामीले भोटेपछि र यो जुन त्रिशुलीको बाढीबाट प्रभावित भएको एउटा सदैछ त्यसको पुनस्थापनाको काम हामी गरिरहेछौँ गरिरहेछौँ। त्योभन्दा बाहेक चाहिँ हाम्रो जुन पछि यो असोजको 8-12 भएको चाहिँ जुन वर्षा भयो र त्यसले चाहिँ ल्याएको पहिरो मनाङमा, मुस्ताङमा, अनि म्याग्दीमा, पर्वतमा जे के अरे घटना घटेको छ, जे चाहिँ त्यसमा बाटो भएको हानि नोक्सानी छ, त्यसलाई पनि सम्बोधन गर्नलाई चाहिँ हामीले प्याकेज ल्याइराखेको अवस्था छ भनेपछि सँगसँगै चाहिँ दुवैका उसमा चाहिँ हामीले काम गरिरहेका छौँ। र त्यसमा थप चाहिँ हामीले अब जाजरकोटबाट भूकम्पबाट पीडित भएकाहरूको लागि पनि जुन कार्यविधि पनि अन्तिम चरणमा पुगेको छ र त्यहाँ पनि चाहिँ काम अगाडि बढ्छ। त्यसमा पनि हामीले विभिन्न उपाय र विभिन्न एङ्गलबाट सोचिरहेको अवस्था छ। धेरै काम पहिलेदेखि पेन्डिङ भएर बसेको हुनाले चाहिँ अलिकता पछिल्लो कामहरू जसो जाजरको काममा चाहिँ ढिलाइ भएको अवस्था छ, तर त्यो धेरै पहिलाको पेन्डिङ हो, तर त्यसमा पनि हामीले काम अगाडि बढाएका छौँ भनेपछि अहिलेको चाहिँ जुन यो मेगा डिजास्टर छ यसलाई सम्बोधन गर्नको लागि पनि अब हाम्रो जुन तरिकाले काम गरिरहेको छौँ त्यो हेर्दाखेरि चाहिँ अब दसैँ ठ्याक्कै मुखमै आइसकेको छ। चाडपर्व तपाईँले भने जस्तो यो पीडाको बेलामा चाहिँ कतिले चाडपर्व मनाउँछन्, तै पनि एउटा राष्ट्रिय पर्व हो, यो राष्ट्रिय पर्वमा मान्छेले चाहिँ राम्रोसँग बस्नु भन्ने किसिमले पनि हामीले खाद्यान्नदेखि लिएर अन्य चाहिँ जुन उपायहरू छन् उहाँलाई चाहिँ दिने त्यसको लागि पनि हामीले सबै तयारी चाहिँ गरेको अवस्था छ।
0: डाक्टर साहब, अब जस्तो यो अस्थायी आवास निर्माणको जुन विषय छ र यसमा चाहिँ विकासका साझेदारहरूलाई जोड्ने यहाँले भन्नुभयो, आज सूचना पनि जारी गरिएको छ तत्सम्बन्धमा, हिजो यहाँहरूले निर्णय पनि गर्नुभयो, कतिको सङ्ख्याका विकासका साझेदारहरू सरकारसँग या प्राधिकरणसँग यहाँहरूसँग सम्पर्कमा छन्, उनीहरूबाट के कतिको चाहिँ मद्दत आउने अपेक्षा गरिएको छ अथवा उनीहरूको प्रतिबद्धता त्यो कस्तो छ, र हाम्रो जुन चाहिँ अब अनुमानित ठ्याक्कै यति खर्च भनेर त यही पुरै नआइसकेको अवस्था पनि होला, यद्यपि यति खर्च चाहिँ यो अस्थायी आवासमा लाग्छ, यति चाहिँ विकासका साझेदारहरूबाट हामीलाई एउटा खालको प्रतिबद्धता आउला अथवा आएको छ भन्ने के अवस्था छ डाक्टर साहब?
1: होइन, अब धेरैले अब नेपाल रेड क्रसदेखि लिएर जुन ठुल्ठुला अन्तर्राष्ट्रिय संस्थाहरू छन्, सेभ चिल्ड्रेन भयो अनि चाहिँ अब केयर भयो, उहाँहरू लगायत चाहिँ धेरै संस्थाले जस्तो चौधरी फाउन्डेसनदेखि नेसनल अर्गनाइजेसनहरूले पनि चाहिँ अब यसमा हामी सपोर्ट गर्छौँ सेक्टरको काममा, अस्थायीमा पनि तपाईँहरूले मोडेल दिनुहोस् र त्यो मोडेल अनुसार चाहिँ हामी काम गर्छौँ भनेर उहाँले भनिराख्नु भएको छ। तर अब हामीले अहिले चाहिँ मोडेल चाहिँ अस्थायी घर पनि त्यो पहिलाको जस्तो अस्थायी घर नबनाएर अलिक हाम्रो अलिअलि डिग्निटी होस् मान्छेहरूमा बस्दाखेरि पनि चाहिँ सरकारले चाहिँ दियो है यस्तो हामीलाई चाहिँ राम्रोसँग दियो भन्ने खालको फिलिङ जाओस् भनेर पनि अलिकति हामीले मोडेलमा पनि परिवर्तन गरेको अवस्था छ। त्यो मोडेलमा परिवर्तन गरेको र अब अहिले जग्गा बनाउँदाखेरि चाहिँ सुरुमा हामी सार्वजनिक जग्गामा या सार्वजनिक जग्गा नभएको ठाउँमा निजी जग्गा चाहिँ स्थानीय निकायले भाडामा लिएर त्यो ठाउँमा घर बनाउने, तर त्यो घरलाई चाहिँ पछि यदि उहाँलाई यो पुनस्थापना आफ्नै घरमा या जग्गामा चाहिँ पुनस्थापना गराइसकेपछि त्यो घरलाई चाहिँ इको टुरिज्मको रूपमा अर्थात् चाहिँ त्यसलाई चाहिँ कुनै अब सामान्य भनौँ न व्यवसाय गर्नको लागि चाहिँ अब टुरिज्म हटस्पट जस्तो बनाउने, त्यहाँ चाहिँ होटेल या मोटेल त्यो खालको कन्सेप्टमा पनि जान सक्ने, होमस्टेको कन्सेप्टमा जान सक्ने त्यो खालले पनि चाहिँ त्यसलाई विकास गर्ने भनेर चाहिँ हामीले सोचिरहेको छौँ र त्यही मोडेलमा चाहिँ अगाडि हामीले बढिरहेको छौँ।
0: भनेको अब यो चाहिँ अस्थायी आवासको निर्माणको प्रक्रिया चाहिँ दसैँ पछाडि चाहिँ त्यसले तीव्रता पाउँछ?
1: दसैँभन्दा अगाडि चाहिँ मोडेलमा सबै कुरा तयार भइसक्छ। अब काम त चाहिँ हिजोदेखि नै तपाईँको एउटै ठाउँमा त हामीले यो जुन अहिले खेतीपाती गरेकै ठाउँलाई पनि त्यो खेतीपातीलाई मासेर त्यसको चाहिँ कम्पेन्सेसन जसको उसलाई दिने र त्यसपछि चाहिँ घर निर्माण सुरु गर्ने भनेर चाहिँ दार्जिलिङमा र केही ठाउँमा त सुरु पनि गरिसक्यो, दसैँभन्दा अगाडि नै सुरु हुन्छ, केही ठाउँमा त सुरु नै हुन्छ, तर त्यो कम्प्लिट हुने काम चाहिँ लगभग अब दसैँभन्दा पछाडिको समयमा पनि जाला। तर हामी धेरै चाहिँ लामो यसलाई लम्ब्याउने पक्षमा छैनौँ, जति सक्दो चाँडो चाहिँ यसलाई सक्ने पक्षमा छौँ र 5 महिनाको जुन अवधि छ हामीले चाहिँ जेन्टल सपोर्ट जुन घोषणा गरेका छौँ त्यो सपोर्टको अवधि सकिँदा नसकिँदै पनि यो पुनस्थापना गराइसक्ने भन्ने चाहिँ हाम्रो लक्ष्य हो। अब त्यो यदि यद्यपि त्यसमा सकिएन भनेपछि एक दुई महिनाको हामीले एक्सटेन्ड गर्नुपर्ने अवस्था हुन सक्दा, तर अहिलेको लागि चाहिँ पाँच छ महिनाभित्रैमै यो प्रस्थापना अस्थायी प्रस्थापना गराइसक्ने र त्यसपछि चाहिँ थायी पुनस्थापनाको काम पनि यो सँगसँगै चलिरहेको अवस्था हुन्छ। थायी पुनस्थापना पनि पहिलाको जस्तो लामो लैजाने पक्षमा हामी छैनौँ। यसलाई पनि अब हिजो छलफल भएअनुसार चाहिँ दुई वर्षभित्रै स्थायी पुनस्थापनालाई पनि सक्ने, किन भन्दाखेरि नेपालको चाहिँ भूगोल अनुसार चाहिँ विपद भोलिको दिनमा अन्य ठाउँमा आउनु सक्छ, फेरि यो जहिले पनि पुरानो भएर चाहिँ साटिसक्यो भनेपछि फेरि हामीले एकैचोटि सबै काम गर्न गाह्रो हुन्छ भनेर अहिलेको चाहिँ जुन अवस्था छ, विपदले प्रभाव पारेको अवस्था, हानि नोक्सानी के जस्तो भएछ, त्यसलाई कमसे कम दुई वर्षभित्रै पूर्ण चाहिँ रिकभरीमा हामी जान सक्यौँ भनेपछि मात्रै हामीलाई सजिलो हुन्छ भन्ने लाइनमा छलफल पनि भएको हुनाले, अब अहिले अस्थायी आवासको सन्दर्भमा तपाईँले सोधेको नम्बर 300-400 को बिचमा मात्रै छ, 350 जति घर बनाउनु पर्ने अवस्था छ। त्यसमा सबै विकास साझेदारहरूले चाहिँ गरेको कमिटमेन्ट भन्दा त्यो थोरै सङ्ख्या छ, भनेपछि त्योभन्दा पनि बढी घर बन्यो। तर यही बिचमा हामीलाई चाहिँ मनाङ मस्ताङमा पर्वतमा त्यहाँ पनि त्यहाँ समस्या आएको हुनाले हामी विकास साझेदारलाई चाहिँ त्यतातिर पनि डाइभर्ट गराउने सोचमा छौँ र यसरी चाहिँ अब सबैतिर कुनै ठाउँमा चाहिँ पनि अन्याय नहोस् र सबै ठाउँमा चाहिँ मान्छेले चाहिँ आफूलाई हामीलाई पनि सरकारले हेऱ्यो है भन्ने खालको चाहिँ फिलिङ जाओस् भन्ने लाइनमा पनि हामीले सोचिरहेको छौँ।
0: भोटेकुसी बाढी प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सन्दर्भमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो निर्णय गरेको छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले भोटेकुसी त्रिशुली बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनस्थापनाको कार्यलाई अघि बढाउने निर्णय गरेको थियो। यिनै विषयमा कुराकानी गरिरहेका छौँ प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती हामीसँग हुनुहुन्छ। अब डाक्टर साहब, के भनिएको छ भने अत्यावश्यक खोज चाहिँ जारी राख्ने भनेको छ, त्यो चाहिँ के हो
1: अत्यावश्यक खोज भनेको? जो टनेलमा केही केही टनेलमा एउटा या दुईवटा टनेलमा अझै पनि हामी भित्रसम्म पुग्न सकेका छैनौँ भनेपछि त्यो टनेलको भित्र चाहिँ केही डेड बडी या बडीपार्ट या केही अन्य कुराहरू पनि भेटिन सक्छ भन्ने किसिमले चाहिँ अब हामीले अत्यावश्यक एउटा त्यो भनेको हो। अर्को अत्यावश्यक भनेको चाहिँ जुन घरकै भग्नावशेषमा पनि अब मान्छेहरूको चाहिँ भनौँ न अत्यावश्यक के अरे एसेटहरू हुनसक्छ, त्यहाँ नागरिकता होला या चाहिँ कागजपत्र होला भनेदेखि त्यो पनि चाहिँ हाम्रो कन्टिन्युस अब सर्तमै छ। त्यसले गर्दाखेरि चाहिँ भोलि चाहिँ अब केही कुरा भेटियो भनेपछि त्यसको मुचुर्गा बनाउनु पर्ने अवस्था हुनसक्छ, त्यसलाई पनि प्रमाणीकरण गर्नुपर्ने अवस्था हुनसक्छ। त्यो हुनाले त्यो सबै अत्यावश्यकमा राखेको, तर जुन रेगुलर सर्च मात्रै नभएर अब हाम्रो राज्यको चाहिँ बढी चाहिँ जुन बल प्रयोग गर्नुपर्ने हुने बल भनेको चाहिँ हाम्रो एफर्ट हामीले चाहिँ बढी चाहिँ के अरे काम गर्नुपर्ने अवस्था भनेको मैले त्यो बढी काम गर्नुपर्ने चाहिँ अवस्था भनेको चाहिँ पुनस्थापनामा र पुनर्निर्माणमा। त्यो हुनाले अत्यावश्यक खोज भनेको त्यस्तो खालका केन्द्रित हुनुभयो जस्तो चाहिँ अत्यावश्यक तपाईँको त्यहाँ घरभित्रै भग्नावशेषमा केही कुरा भनौँ न खोपिएको छ या केही कुरा दबिएको छ भनेपछि त्यसलाई निकाल्ने कुराहरू, त्यसको मुचुर्को बनाउने कुराहरू आदि इत्यादि चाहिँ अत्यावश्यकमा पर्छ भने बाँकी चाहिँ अब पुनस्थापनातिर जाने भन्ने हो क्या।
0: डाक्टर साहब, अब यहाँहरूको बैठकले खास गरी प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले के भन्यो भने विभिन्न मन्त्रालय र निकायबाट हामीलाई 504 योजनाहरू प्राप्त भयो, खास गरी योजनासहित कार्यक्रम पनि प्राप्त भयो। 5,59,17,72,27,000 रुपियाँ पनि अब त्यसको लागि लाग्ने भयो र त्यसको खर्च जो हो पनि भइसकेको अवस्था रहेकाले अब त्यसलाई चाहिँ बजेट स्वीकृति गरिदेऊ भनेर अर्थ मन्त्रालयमा पठाउने जुन निर्णय भएको छ त्यो निर्णय कार्यान्वयनमा गयो अब
1: त्यो भइसक्यो। त्यो त अब तपाईँको त्यसै निर्णयकै लागि त्यसै गर्नलाई चाहिँ किनभने कुनै पनि विपदको बेला चाहिँ भएका जति पनि यो घटनाहरू हुन्छन् त्यसको पुनस्थापना र पुनर्निर्माणको लागि चाहिँ विपद प्राधिकरणले सिफारिस गर्नुपर्ने हुन्छ। त्यो हुनाले विपद प्राधिकरण सिफारिस गर्ने भनेको विपदको परिषदले सिफारिस गर्ने राष्ट्रिय विपदको परिषदले, त्यो परिषद भनेको चाहिँ सम्मान्य प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने जुन अब सबै मन्त्रीहरू त्यसको सदस्य हुन्छन्, सबै चाहिँ प्रदेशका चाहिँ मुख्यमन्त्रीहरू त्यसको सदस्य हुन्छन्, विपक्षी दलको नेता त्यसको सदस्य हुनुहुन्छ र यसरी चाहिँ जुन कम्पोजिसनमा बन्ने विपद परिषद छ त्यसले चाहिँ ती योजनाहरू प्राप्त भएका चाहिँ 504 योजनालाई चाहिँ हामीले अर्थ मन्त्रालयमा बजेट निकासाको लागि तत्त्व मन्त्रालयमा बजेट निकासा गर्नको लागि सिफारिस गरेको।
0: अब त्यो चाहिँ जस्तो विकासका साझेदारहरूले दिएको बाहेकको जहाँ जहाँ खर्च आवश्यक पर्छ अथवा हाम्रा प्राथमिकताका आधारमा त्यो खर्च हुन्छ होइन त?
1: हो, यो चाहिँ नेपाल सरकारले इन्भेस्ट गर्ने पैसा हो, नेपाल सरकारको योजनाहरू यिनीहरू भनेको।
0: हजुर, अब जस्तो अहिले अर्को उठेको विषय चाहिँ के भने जुन क्षति भयो जसरी भयो अब पीडितहरूले चाहिँ खास गरी जुन हराइरहेका छन् अभिलेखमा रहेकाहरूको संख्या जुन छ अब उनीहरूका सन्दर्भमा चाहिँ अब कहीँ न कहीँ अब मृत्यु भएको अथवा त्यस्तो खालको कागजपत्र बनाउने त्यसलाई कानुनी प्रक्रिया दिने भनेर सरकारले प्रक्रिया पनि अगाडि बढाएको छ तर त्यसमा अलिकति ढिलाइ भयो अलिक समयमै गरिदिए हुन्थ्यो भन्ने खालको भनाइ चाहिँ खास गरी प्रभावित क्षेत्रबाट आइरहेको अब जानकारी यहाँहरूलाई छँदैछ अभिलेखमा 4,718 अझै हराइरहेको भन्ने छ यहाँहरूकै अभिलेखमा अब त्यसको त्यो कानुनी प्रक्रियामा अलिकति सरलता गर्ने सन्दर्भमा अथवा त्यसको नतिजा कहिले आउला प्रक्रियाहरू त भित्रभित्र
1: छ आज नै तपाईँले सुन्न सक्नुहुन्छ केही फरक चाहिँ आज र भोलिमा यो हप्तामै चाहिँ तपाईँले धेरै कुरा फरक सुन्न सक्नुहुन्छ यो छोटो प्रक्रियाबाट हामीले सबै कानुनमा भएका अहिलेसम्मको चाहिँ अब 10 वर्षपछि घोषणा गर्ने आदि इत्यादि लगायतका चाहिँ जुन एकदम पुराना जुन थिए अवस्था त्यो एउटा कानुन सत्याउने अर्कोमा इम्प्याक्ट गर्ने खालका थिए त्यो सबै कानुनमा कहाँ कहाँ त्यो खालको कनेक्सन छ भनेर त्यो सबै रिभ्यू गरेर कानुन मन्त्रालयले त्यसमा चाहिँ एकदम रिगरसली काम गर्दाखेरि अवस्था छ र अब त्यो आजै पनि निर्णय हुनसक्छ र आज भोलिमै डिसिजन भइसकेपछि अनि त्यो प्रक्रिया अगाडि बढ्छ छोटो प्रक्रियाबाटै हुन्छ त्यो लामो हुँदैन अब हामीले कानुनमा संशोधन गरेका छौँ र संशोधन अनुसार चाहिँ गयो भनेपछि त्यो प्रक्रिया चाहिँ एकदमै छोटो हुन्छ र हामीले चाहिँ यो जनताको संवेदनशीलता र अहिलेको चाहिँ अवस्था त्यहाँको विपदको अवस्था सबै कुरालाई मध्यनजर गरेर नै हामीले छोटो प्रक्रियामा जाने र पुरानो यी नियमहरूलाई चाहिँ सच्याएर संशोधन गरेर जाने निर्णय गरेको कारण त्यही हो
0: डाक्टर साहब यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद
1: यहाँलाई पनि धन्यवाद नमस्ते
0: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती भोटिकोशी बाढी प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणको काम अघि बढाउने सरकारले निर्णय गरेको छ खास गरी पुनस्थापना र पुननिर्माणलाई सरकारले तीव्रता दिनेसँगै खोज र उद्धारका कार्यलाई स्थगन गर्ने निर्णय गरेको छ अब यी प्रक्रियाहरू कसरी अगाडि बढ्छन् र खास गरी पीडितले कसरी राहत पाउँछन् भन्नेबारे अन्तर्संवादमा केन्द्रित थियौं प्राविधिक मित्र शङ्कर भण्डारी र राजु थापालाई धन्यवाद सन्तोष रेग्मी बिदा हुन्छु नमस्कार

0: गाडी क्षमता भन्दा बढी यात्रु नचढाउँ र चढ्न नदेऊ, अन्यथा दुर्घटनाको जोखिम बढ्छ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: रु 3 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उफ, कस्तो गर्मी! पहिले काठमाडौँमा यस्तो गर्मी कहाँ थियो र?
6: गर्मी मात्र होइन, अहिले त जलवायु परिवर्तनका कारण भारी वर्षा हुँदा बाढी र पहिरोको जोखिम पनि बढेको छ।
5: हिजो त बाढीले घर अगाडिको बाटो नै बन्द गरिदियो, अनि टोल नै जलमग्न भयो।
7: तर समाधान पनि हामीसँगै छ है।
5: घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सहरका सार्वजनिक क्षेत्रहरू, ताल तलैया र वन क्षेत्रको संरक्षणबाट बाढीको जोखिम कम गर्न सकिन्छ।
6: जलवायु परिवर्तनको जोखिम कम गर्न घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सार्वजनिक खुला क्षेत्र, वन क्षेत्र, ताल तलैया र नदी संरक्षणको अभियानमा आजदेखि जुटौ।
7: काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा जनहितमा जारी जलवायु अनुकूलन सन्देश।
8: गर्बिटी दाई, यो महिनाको बिजुलीको पैसा तिरौ भनेर आएको नि।
7: ए, राम्रो गर्नुभयो, दिनुहोस् न।
8: तर घरबेटी दाई, पैसा त अलि धेरै भएन र भन्या।
7: ल, यहाँ सस्तो के छ र हजुर? बिजुलीको रेट पनि यस्तै त हो नि, फेरि तपाईँलाई उज्यालो पनि धेरै चाहिने।
8: तर मिटरमा खपत भएको युनिट र बिलको हिसाब त हेर्न देख्न पाउनु पर्यो नि दाई।
7: ध्यान दिनुहोस्, भाडामा बस्ने विद्युत उपभोक्ताबाट विद्युत शुल्क लिँदा वास्तविक खपतको आधारमा स्पष्ट हिसाब हुनु पर्दछ। घर धनीले विद्युत महसुल बारे भाडावाललाई स्पष्ट जानकारी दिनुहोस् र भाडावालले पनि आफ्नो मिटर रिडिङ, खपत युनिट र तिर्नु पर्ने रकम बारे जानकारी लिनुहोस्।
9: विद्युत शुल्कको नाममा मनपरी रकम असुल्नु नियम विपरीत हो। यस्ता समस्या र विवाद भएमा नजिकको विद्युत कार्यालयमा गुनासो गरौ।
7: सचेत उपभोक्ता, सबल विद्युत क्षेत्र, विद्युत नियमन आयोग, सानो गौचरण, काठमाडौँ।
10: यस बेला बिहानको 7 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भोटेकोसी बाढी प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणको काम अगाडि बढाउने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णय। नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हिजो उम्मेद्वारी दर्ता, सभापतिमा त्रिपक्षीय प्रतिस्पर्धा हुने। यस वर्ष विजया दशमीको उत्तम साइत कार्तिक 4 गते बुधबार बिहान 10:26 रहेको नेपाल पञ्चाङ निर्णायक विकास समितिद्वारा जानकारी। दशैंका लागि असोज 23 गतेदेखि टिकट बुकिङ खुला। यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार वैज्ञानिक फ्रान्सिस हालजेनलाई दिइने। र सरकारले देशभर खेलकुद पूर्वाधार विस्तार गर्ने योजना अनुसार 27 क्रिकेट तथा फुटबल मैदान र कभर्ड हल निर्माण गर्ने।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टेज।
1: भोल्टेज भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: SG भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
2: क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 हाश डायल गर्नुहोस्। 4G बोल्टे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार विस्तारमा। सरकारले रसुवाको भोटेकोसी बाढीबाट प्रभावितका लागि विभिन्न साझेदार संघ संस्था तथा स्थानीय तहसँग मिलेर तत्काल अस्थायी आवास निर्माणको काम अगाडि बढाउने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हिजो बसेको बैठकले उक्त निर्णय गरेको प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो। पुननिर्माणमा सहयोग गर्न चाहने विकास साझेदार संघ संस्थालाई आफूले कुन पालिकामा कति संख्यामा घर बनाइदिने हो त्यसको जानकारी प्राधिकरणलाई गराउन पनि आग्रह गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो। बैठकको निर्णय अनुसार सहयोगी संस्थाहरूले नेपाल सरकारले उपलब्ध गराएको जग्गामा तोकिएको मापदण्डमा रही घर निर्माण गर्नुपर्ने कार्यकारी प्रमुख डाक्टर उप्रेतीको भनाई छ। यसै गरी बैठकले प्रभावित क्षेत्रका वास्तविक लाभग्राही परिवारको विवरण संकलन गरी कति संख्यामा घर बनाउनु पर्ने हो त्यसको यकिन गर्न स्थानीय तहलाई पत्राचार गर्ने निर्णय गरेको छ। नेपाली काँग्रेस पार्टीको 15 महाधिवेशन अन्तर्गतको निर्वाचनका लागि सभापतिमा गगन कुमार थापा, किशोर सिंह राठौर र श्याम कृष्ण खड्कीको उम्मेदवारी परेको छ। हिजो आकांक्षीहरूले उम्मेदवारी दर्ता गराउनु भएको हो। यसै गरी वरिष्ठ उपसभापतिमा विश्व प्रकाश शर्मा, उपसभापति महिलामा पुष्पा भूषालले मात्र उम्मेदवारी दर्ता गराउनु भएको छ। उपसभापति खुलामा डाक्टर चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्र राज पाण्डे, मधु आचार्य, डाक्टर मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरूङ, गोविन्द भट्टराई र डाक्टर चन्द्रमोहन यादवको उम्मेदवारी परेको छ। समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्ला मन्सुर, सीता गुरूङ र रञ्जित कर्णको उम्मेदवारी परेको छ। खुला महामन्त्रीमा प्रदीप पौडेल, गुरूराज घिमिरे, उदय शमशेर राणा, अमर सिंह पुन, नयन सिंह महर, शंकर तिवारी, डाक्टर सुनिल शर्मा र डाक्टर सन्तोष उपाध्यायले उम्मेदवारी दर्ता गराउनु भएको छ। महामन्त्री महिलामा डाक्टर डिला संग्रौला, डिना उपाध्याय र रीता खनालको उम्मेदवारी परेको छ। सभापतिमा 3 वरिष्ठ उपसभापति र महिला उपसभापतिमा 1-1, खुला उपसभापतिमा 9, समावेशी उपसभापतिमा 5, खुला महामन्त्रीमा 8 र महिला महामन्त्रीमा 3 उम्मेदवारी परेको छ। महाधिवेशन अन्तर्गत आजको बन्द सत्रमा सभापति गगन थापाले सम्बोधन गर्ने तालिका छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले राजमार्ग र पुल पुननिर्माण गर्दा उच्च बाढीको सतहको अध्ययन गरी सुरक्षित स्थानमा पूर्वाधार निर्माण गर्ने कानूनी सुधार अघि बढाइएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको हिजो बसेको बैठकमा मन्त्री लम्सालले बाढी तथा विपदबाट प्रभावित क्षेत्रमा पूर्वाधार विकाससँगै प्रभावित जनताका लागि सुरक्षित र मर्यादित आवास निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। जलवायु परिवर्तनको प्रभाव र भोटेकोशी त्रिशुली विपद सम्बन्धी छलफलमा मन्त्री लम्सालले रसुवागढीलाई व्यापारिक सहरका रूपमा विकास गरी चीनसँगको व्यापार थप सुदृढ गर्ने प्रमुख सीमा नाकाका रूपमा विस्तार गर्न गुरू योजना तयार भइरहेको जानकारी दिनुभयो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले विपदमा परेर ज्यान गुमाएका नागरिकको मृत्यु घोषणा र मृत्यु दर्ता प्रक्रिया व्यवस्थित ढंगले अघि बढाउन आवश्यक कानून निर्माण भइरहेको जानकारी दिनुभयो। सभामुख डोल प्रसाद अर्याल र अस्ट्रेलियाली संसदका सभामुख मिल्टन डिकबीच भेटवार्ता भएको छ। अन्तर्व्यवस्थापिका संघ आइपियूको 153 महासभामा सहभागी हुन तान्जानियाको अरूसामा रहनुभएका सभामुख अर्याल र अस्ट्रेलियाली सभामुख डिकबीच हिजो भएको भेटमा नेपाल अस्ट्रेलिया बीचको मैत्रीपूर्ण सम्बन्ध, संसदीय सहकार्य लगायत विविध विषयमा विचार विमर्श भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ। न्याय परिषदले उच्च अदालतका 4 न्यायाधीशलाई सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरेको छ। हिजो बसेको न्याय परिषद बैठकले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस हुनुभएका न्यायाधीशहरूमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डाक्टर रत्न बहादुर बाग्सन, उच्च अदालत पाटनका चन्द्रबहादुर सारू, उच्च अदालत पाटन हेटौडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डागी रहनु भएको छ। न्याय परिषदका प्रवक्ता रामप्यारी सुनवारका अनुसार परिषदको हिजोको बैठकले उक्त निर्णय गरेको हो। दशैंको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रूट परमिट खुला गरिने भएको छ। यातायात व्यवस्था विभागमा हिजो बसेको नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी राष्ट्रिय महासंघ लगायत सरकारवालाको बैठकले दशैं अवधिभर देशभर रूट परमिट खुला गर्ने निर्णय गरेको हो। बैठकले यही असोज 23 गतिदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय समेत गरेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष पुण्य प्रसाद सिटौलाले जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम तीव्र गतिमा भइरहेको बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा सिमरामा हिजो आयोजित उच्च स्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नयाँ ऐन निर्माणसँगै राष्ट्रिय पाठ्यक्रम प्रारूपको कामलाई पनि सँगसँगै अघि बढाइएको स्पष्ट पार्नुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा र संचार सचिव राजेन्द्र कुमार पौडेल बीच आर्थिक वर्ष 2083-84 लागि कार्य सम्पादन सम्झौता सम्पन्न भएको छ। सोही अवसरमा संचार सचिव पौडेलसँग मन्त्रालयका महाशाखा प्रमुख तथा मन्त्रालय मार्फतका विभिन्न निकायका प्रमुखले पनि कार्य सम्पादन सम्झौता गर्नुभयो। त्यस अवसरमा संचार सचिव पौडेलसँग नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी, सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गाना, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सन्दीप राई, सार्वजनिक सेवा प्रसारण संस्थाका कार्यवाहक अध्यक्ष उर्वशी बस्नेत, गोर्खापत्र संस्थानका महाप्रबन्धक हिक्मत बहादुर रावल र विज्ञापन बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठले कार्य सम्पादन सम्झौता गर्नुभयो। गृहमन्त्री सुदन गुरुङले राज्यको गोप्य सूचना दुरूपयोग गर्नेलाई कानूनी दायरामा ल्याइने बताउनु भएको छ। गृहमन्त्री गुरुङले गृह मन्त्रालय र मार्फतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको हिजो सामाजिक सञ्जाल फेसबुक मार्फत बताउनु भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले रसुवाको भोटेकोशी नदीमा गत भदौ 10 गते गएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न पालिकाका स्थानीयवासीसँग छलफल गरी उहाँहरूका समस्या, गुनासा, माग तथा सुझाव लिनु भएको छ। नुवाकोट क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्य समेत रहनुभएका संचार मन्त्री डाक्टर तिमिल सिन्हाले बाढी प्रभावित स्थानीयवासीसँग छलफल गर्दै बाढीबाट भएको क्षति, राहत वितरणको अवस्था, पुनस्थापना तथा पुननिर्माणका काम र तत्काल आवश्यक पूर्वाधार निर्माणका विषयमा जानकारी लिनुभएको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग विश्व वन्यजन्तु कोष अमेरिकाका प्रतिनिधि र नेपालका प्रतिनिधिबीच हिजो मन्त्रालयमा भेटघाट भएको छ। मन्त्रालयमा भएको भेटघाट तथा छलफलमा नेपालको पछिल्लो बाढी तथा विपद पुननिर्माण, जैविक विविधता संरक्षण, जलवायु उत्थानशीलता, वन तथा वन्यजन्तु व्यवस्थापन र आगामी सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। यस वर्ष विजया दशमीको सायद कार्तिक 4 गते बुधबार बिहान 10:26 उत्तम रहेको नेपाल पञ्चाङ निर्णायक विकास समितिले जनाएको छ। कार्तिक 4 गते बिहान 8:49 देवी विसर्जन गरी 10:26 शुभ सायदमा मानेजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ। विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष सह प्राध्यापक डाक्टर पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो। यस वर्ष असोज 25 गते आइतबारदेखि नवरात्र प्रारम्भ हुँदैछ। नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ। घटस्थापनाका लागि बिहान 11:47 शुभ साइत रहेको छ। यस वर्षको दशैंमा घर जाने यात्रुका लागि यही असोज 23 गतेबाट टिकट बुकिङ खुल्ला गरिएको छ। नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौँमा बस्दैछ। नेपाल र रूसले कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वर्ष मनाइरहेका बेला हुन लागेको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृत बहादुर राई र रूसी प्रतिनिधिमण्डलको नेतृत्व नेपाल भ्रमणमा रहनुभएका रूसी उपविदेश मन्त्री आन्द्री रुडेन्डकोले गर्नुहुनेछ। सरकारले किसानलाई परिचय पत्र वितरण गर्ने तयारी गरेको छ। कृषि संचार तथा मानव संसाधन विकास केन्द्र मार्फत किसान सूचीकरणमा समावेश भएका किसानलाई छिट्टै परिचय पत्र काठमाडौँबाट वितरण गर्ने तयारी भइरहेको छ। अब रिपोर्ट। बैतडीमा प्रमुख चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्र बनाइएको छ। चाडपर्वका समयमा हुन सक्ने दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव तथा कालो बजारी नियन्त्रणका लागि बजार अनुगमनलाई तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
4: जिल्ला प्रशासन कार्यालय बैतडीले स्थानीय तह उद्योग वाणिज्य संघ र अन्य सरोकारवाला निकायहरूको समन्वयमा बजार अनुगमनलाई थप प्रभावकारी बनाउने र अनियमितता भेटिएमा प्रचलित कानून अनुसार कारवाही गर्ने निर्णय गरेको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी मैना अरियाल।
5: मुख्य टार्गेट भनेको दशैं तिहार अनि सँगसँगै छठ पनि हो। त्यो बेलासम्म हामीले अलिक फोकस्ड रूपमा बजार अनुगमनलाई अगाडि बढाउन खोजेका
4: छौँ। यस्तै चाडपर्वको समयमा हुने भिडभाडलाई मध्यनजर गर्दै होटेल व्यवसायीहरूलाई सरसफाईमा ध्यान दिन आग्रह गरिएको बताउनुहुन्छ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख विक्रम श्रेष्ठ।
6: बैतडी जिल्लाको विभिन्न बजारमा 2-3 हप्तादेखि नै लगभग अनुगमन चाहिँ हामीले अलिक तीव्र गतिमा सुरु गरिसकेका छौँ।
4: स्थानीय प्रशासनले उपभोक्ताहरूलाई सामान खरिद गर्दा मूल्य सूची हेर्न बिल लिन तथा गुणस्तर र म्यादबारे सचेत रहन आग्रह गर्नुका साथै जिल्लामा सञ्चालन भइरहेका सुपथ मूल्य पसलको समेत निगरानी गरिरहेको बताउनुहुन्छ पुनः प्रमुख जिल्ला अधिकारी अरियाल।
5: सुपथ मूल्यको पसलमा पनि अलि इस्युहरू आए, थोरैजनालाई अलिकति व्यापारीलाई दिए, सर्वसाधारण दिएन भन्ने कुराहरू, त्यसमा पनि हामीले निगरानी बढाइरहेका
4: छौँ। चाडपर्वलाई लक्षित गरेर जिल्लाका मुख्य बजारसँगै ग्रामीण क्षेत्रका बजारमा समेत अनुगमनलाई प्रभावकारी बनाउने तयारी गरिएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
0: अब अन्तर्राष्ट्रिय समाचार। यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार बेल्जियममा जन्मनुभएका वैज्ञानिक फ्रान्सिस हालजेनलाई प्रदान गरिएको छ। खगोलीय मूलका उच्च ऊर्जा न्युट्रिनोको खोज तथा आइस क्युब न्युट्रिनो वैधशालामा पुर्याउनु भएको योगदानको लागि हालजेनलाई यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो। रोयल स्विडिस एकाडेमी अफ साइन्सेसले हिजो स्टकहोममा पुरस्कार घोषणा गरेको हो। 82 हालजेन अमेरिकाको विस्कन्सिन मेडिसन विश्वविद्यालयसँग आबद्ध हुनुहुन्छ। टर्कीमा हुने कोप 31 ऊर्जा रूपान्तरण, जलवायुवित्त र बढ्दो जलवायु संकट प्रमुख विषय बन्ने भएका छन्। विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढ़िरहेका बेला टर्कीको अन्ताल्यामा 9 शुरू हुने कोप सम्मेलनमा जीवाश्म इन्धनको प्रयोग घटाउने उपायका रूपमा विद्युतीकरणलाई विशेष प्राथमिकता दिइने जनाइएको छ। अब आर्थिक समाचार।
7: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: हालैको बाढीबाट क्षतिग्रस्त बनेका भौतिक तथा आर्थिक पूर्वाधारहरूको पुनर्निर्माण, वृहत आर्थिक सुधार र बीमा एवं सामाजिक संरक्षणका लागि 1 अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनका सन्दर्भमा नेपाल र विश्व ब्याङ्क बीच छलफल भएको छ। विश्व ब्याङ्कका अध्यक्षको निमन्त्रणामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिकामा रहनुभएका अर्थमन्त्री डाक्टर सोनी मुवागले र विश्व ब्याङ्कका अध्यक्ष अजय बंगा बीच भएको भेटवार्तामा त्यस्तो छलफल भएको हो। छलफलमा विश्व ब्याङ्कका अध्यक्ष बंगाले नेपालमा बाढी विपदबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुननिर्माणका क्षेत्रमा विश्व बैंकले उल्लेखनीय सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। अध्यक्ष बंगाले एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगम लगायतका विकास साझेदारहरूसँग समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले नयाँ पहल गर्ने जानकारी दिनुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। विगत 3 दशकको अवधिमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्री बीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो। नेपालको आर्थिक वृद्धि दर चालु आर्थिक वर्षमा 3.7% सीमित हुने प्रक्षेपण विश्व बैंकले गरेको छ। विश्व बैंकले मंगलबार सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदनमा भदौ 10 आएको विनाशकारी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा पुगेको अवरोधले गर्दा आर्थिक वृद्धि घट्ने उल्लेख छ। प्रतिवेदनमा विश्व बैंकले भविष्यका लागि फरक ढंगले पुनर्निर्माणमा जान र बाढीबाट भएको व्यापक क्षतिको कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र बाधक बन्ने उल्लेख गरेको छ। नेपाल सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत यस वर्ष 7% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ। पुनर्निर्माण तथा पुनर्स्थापनाका गतिविधि अघि बढेसँगै आर्थिक क्रियाकलापमा सुधार आउने र आर्थिक वर्ष 2084-85 नेपालको आर्थिक वृद्धि दर 5.2% पुग्ने प्रक्षेपण विश्व बैंकले गरेको छ। धितो पत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार 2 अङ्कले बढेको छ। मंगलबार नेप्से परिसूचक 11.96 अङ्कले बढेर 2578.73 को अङ्कमा पुगेको छ। मंगलबार विभिन्न कम्पनीका 89,55,230 किता शेयरहरू 3,13,81,00,000 रुपियाँमा किनबेच भएका छन्। मंगलबार शेयर बजारमा कारोबार हुने 169 कम्पनी शेयर मूल्य बढेको छ भने 95 कम्पनीको शेयर मूल्य घटेको छ। सरकारले देशभरका किसानलाई परिचय पत्र वितरण गर्ने तयारी अघि बढाएको छ। कृषि संचार तथा मानव संसाधन विकास केन्द्र मार्फत किसान सूचीकरणमा समावेश भएका किसानलाई छिट्टै परिचय पत्र वितरण कार्य काठमाडौँबाट शुरू गर्ने तयारी गरिएको हो। किसान सूचीकरण कार्य पूरा भएका पालिकाबाट किसानलाई परिचय पत्र वितरण गर्दै उनीहरूलाई आवश्यक सेवा सहयोग उपलब्ध गराउने योजना रहेको केन्द्रका अधिकृत डाक्टर सञ्जीव पण्डितले जानकारी दिनुभयो।
0: भुवन आचार्य, अब खेल समाचार।
9: सरकारले देशभर खेलकुद पूर्वाधार विस्तार गर्ने योजना अनुसार 27 क्रिकेट तथा फुटबल मैदान र कवर हल निर्माण गर्ने भएको छ। यसका लागि पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद राखेपबीच समझदारी पत्र MOU हस्ताक्षर भइसकेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री पोखरेलले देशको खेलकुद क्षेत्रको विकासका लागि परियोजना अघि बढाइएको जानकारी गराउँदै लामो समयदेखि रोकिएका तथा गति लिन नसकेका खेलकुद पूर्वाधार सम्बन्धी आयोजनालाई अघि बढाउन MOU महत्वपूर्ण हुने बताउनु भयो। सरकारका अनुसार नयाँ खेल पूर्वाधार निर्माण भएपछि स्थानीय तथा क्षेत्रीय स्तरमा खेल गतिविधि विस्तार गर्न सहज हुनेछ। यसबाट खेलाडीलाई अभ्यास तथा प्रतियोगिताका लागि आवश्यक संरचना उपलब्ध हुने अपेक्षा गरिएको छ। छनौट भएका स्थानमा निर्माण कार्य तत्काल सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। विश्व फुटबलका स्टार लियोनेल मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट आफ्नो अन्तिम खेल खेल्दैछन्। अर्जेन्टिनाले घरेलु मैदानमा बेनिनसँग मैत्रीपूर्ण खेल खेल्दा मेसीले राष्ट्रिय टोलीका लागि आफ्नो अन्तिम उपस्थिति जनाउनेछन्। ब्युनस एरिस स्थित मोनुमेन्टल रङ्गशालामा बुधबार खेल हुनेछ। मेसीको अन्तिम खेल हेर्न 80,000 भन्दा बढी समर्थक रङ्गशालामा उपस्थित हुने अपेक्षा गरिएको छ। 2 दशक भन्दा लामो अन्तर्राष्ट्रिय करियरमा मेसीले अर्जेन्टिनाका लागि 208 खेल खेलेका छन्। सन् 2005 पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाएका मेसीले 125 अन्तर्राष्ट्रिय गोल गरेका छन्। मेसीको क्लब करियर भने तत्काल समाप्त हुने छैन। अमेरिकाले ICC क्रिकेट विश्वकप लिग 2 UAE 6 जित निकालेको छ। UAE दिएको 330 रनको विशाल लक्ष्य अमेरिकाले 48.5 ओभरमा 4 गुमाएर पूरा गर्दै लिग 2 शीर्ष स्थानको दौडलाई थप रोमाञ्चक बनाएको हो। टस जितेर पहिले ब्याटिङ रोजेको अमेरिका विरुद्ध UAE निर्धारित 50 ओभरमा 8 गुमाएर 330 रन बनाएको थियो। जवाफमा अमेरिकाले सुरुवातमा केही विकेट गुमाए पनि 330 रनको लक्ष्य पछ्याउँदै अमेरिकाले आफ्नो सबैभन्दा ठूलो सफल एक दिवसीय रन चेन्ज समेत बनायो। लिग 2 इतिहासमा भने यो दोस्रो ठूलो सफल रन चेन्ज हो।
0: अझै एवं अब मौसम सम्बन्धी जानकारी। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा तथा मधेस लगायत कोशी बागमती गण्डकी प्रदेशको तराई भूभागको थोरै स्थानमा मेघगर्जन चट्याङ हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 26.8 र न्यूनतम तापक्रम 17.5 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:53 भयो भने सूर्यास्त भरे साँझ 5:49 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। भोटेकोशी बाढी प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणको काम अगाडि बढाउने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णय। नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हिजो उम्मेदवारी दर्ता, सभापतिमा त्रिपक्षीय प्रतिस्पर्धा हुने। यस वर्ष विजया दशमीको उत्तम सहित कार्तिक 4 गते बुधबार बिहान 10:26 दशैंका लागि पर्सीदेखि टिकट बुकिङ खुल्ला। यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार वैज्ञानिक फ्रान्सिस हालजेनलाई प्रदान। र सरकारले देशभर 27 क्रिकेट तथा फुटबल मैदान र कवर्ड हल निर्माण गर्दै। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। हाम्रो अर्को समाचार 8 अङ्ग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।

0: प्याक खरिद गर्न *14*15 *2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। अब सुनौछौं दिवाकर शर्माको स्वरमा रहेको यो स्वदेश गान, द्वारिका ढुङ्गानाको रचना अनि संगीत हो खड्ग गन्धर्वको।

स्वदेश गानहरू सुनाउने क्रममा अब सुनाउँछौ प्रमोद खरेल र जुना प्रसाईको स्वर, उन्नति बुहरा शिलाको रचना अनि सङ्गीत हो सम्भोजित बाँसकोटाको।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: नेपाल प्रकृतिको वरदान, संस्कृतिको धरोहर, तर के हाम्रा यी सुन्दर सम्पदाहरू भोलिका सन्ततिका लागि सुरक्षित छन्?
2: हो, हाम्रो प्राकृतिक सुन्दरताको संरक्षण गर्दै स्थानीय समुदायको विकास र आर्थिक समृद्धि सम्भव छ। यही सोच र प्रतिबद्धताको नाम हो दिगो पर्यटन।
1: नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम UNDP नेपालको सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजनाको विशेष प्रस्तुति रेडियो कार्यक्रम दिगो पर्यटन
2: हरेक महिनाको पहिलो र तेस्रो बुधबार बिहान 7:40 बजे मात्र सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट। रेडियो नेपालका मिडियम वेभ र देशभरका FM रिले स्टेशनहरू 98, 100 र 103 MHz का साथै रेडियो नेपालको आधिकारिक वेबसाइट www.radionepal.gov.np, मोबाइल एप र अनलाइन प्लेटफर्म मार्फत संसारको जुनसुकै कुनाबाट सुन्न सकिन्छ।
1: रेडियो कार्यक्रम दिगो पर्यटन
3: नमस्कार। दिगो पर्यटन प्रवर्धन कार्यक्रमको अर्को भागमा यहाँहरूलाई हार्दिक स्वागत छ। आदरणीय श्रोता, नेपालको हिमाली सौन्दर्य र जैविक विविधताले भरिपूर्ण मनास्लु संरक्षण क्षेत्र पछिल्लो समय पदयात्री र पर्वतारोहीहरूका लागि एक प्रमुख गन्तव्य बन्दै आएको छ। तर पर्यटनको विकाससँगै प्राकृतिक वातावरण र जैविक विविधताको संरक्षण कसरी भइरहेको छ त? स्थानीय समुदायको सहभागिता र जीविकोपार्जनमा यसले कस्तो प्रभाव पारेको छ? आजको अङ्कमा हामी मनास्लु संरक्षण क्षेत्रको वर्तमान अवस्था, दिगो पर्यटन र समुदायको सक्रियता बारे कुराकानी गर्दैछौ। सबैभन्दा पहिला मनास्लु संरक्षण क्षेत्रको छोटो परिचय।
4: गोर्खा जिल्लामा रहेको मनास्लु संरक्षण क्षेत्र करिब 1,663 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। उत्तरमा मित्र राष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानादेखि पश्चिममा अन्नपूर्ण संरक्षण क्षेत्रको सिमानासम्म फैलिएको छ। यस क्षेत्रको उचाइ 600 मिटरदेखि संसारको 8 अग्लो चुचुरो मनास्लु 8,163 मिटरसम्म रहेको छ। यस संरक्षण क्षेत्रमा हिउँ चितुवा, कस्तुरी मृग, नाउर, झारलका साथै करिब 110 प्रजातिका पंक्षी, 3 प्रजातिका सर्प र 200 भन्दा बढी प्रजातिका हिमाली वनस्पतिहरू पाइन्छन्। यो क्षेत्र सन् 1991 पछि मात्र विदेशी पर्यटकहरूका लागि खुला गरिएको हो। गोर्खा सदरमुकामबाट बुढी गण्डकी नदीको तिरै तिर लार्के भन्ज्याङ नाघेर करिब 10 दिनको पदयात्रा पछि यस क्षेत्रमा पुग्न सकिन्छ। हाल नेपाल सरकारले मनास्लु संरक्षण क्षेत्र व्यवस्थापन गर्न राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिएको छ। अत्यन्त सुन्दर प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न यस क्षेत्रमा गुरुङ समुदायको बस्ती रहेको छ। उहाँहरूको रहन सहन तिब्बती संस्कृतिसँग मिल्दो जुल्दो छ भने मुख्य पेसा पशुपालन तथा कृषिमा आधारित छ भने पछिल्लो समयमा पर्यटन व्यवसायमा पनि सक्रियता देखिन्छ। काठमाडौँबाट छोटो दूरीमै पुग्न सकिने र छोटो समयमै हिमाली पदयात्रा तथा आरोहण गर्न सकिने भएकाले मनास्लु क्षेत्रमा पर्यटन को आकर्षण बढ्दो छ। यसै विषयमा राष्ट्रिय प्रकृति संरक्षण कोष मनास्लु संरक्षण क्षेत्र आयोजनाका प्रमुख अनिल प्रसाईसँग छोटो कुराकानी गरेका छौँ। मनास्लु संरक्षण क्षेत्रको पर्यटन तथा वातावरणीय अवस्थाका बारे बताउँदै हुनुहुन्छ प्रमुख प्रसाई।
5: काठमाडौँबाट अलिकति दूरीको हिसाबले पनि छोटो समयमा आरोहण गर्न मिल्ने, त्यसले गर्दाखेरि पछिल्लो समयमा पर्यटकीय गतिविधि बढेर गएको छ। त्यसको पछाडि चाहिँ यहाँको संरक्षणमा लाग्ने समुदायहरू, होटेल व्यवसायीहरू, त्यसपछि गएर हाम्रो संरक्षण क्षेत्र व्यवस्थापन समिति, उहाँहरूको सक्रियता, त्यसै गरी जुमडुम्री गाउँपालिका लगायतका विभिन्न खालका सङ्घ संस्थाहरूको आफ्नो खालको योगदानको कारणले गर्दाखेरि यो करिब सुरु भएको 28 वर्षमा अहिले राम्रो एउटा अवस्था सिर्जना भयो।
3: बढ्दो पर्यटक आगमनसँगै प्राकृतिक स्रोत, जैविक विविधता र स्थानीय वातावरणमा पर्ने दबाव पनि बढ्न सक्छ। वन्यजन्तु जैविक विविधता वन जङ्गल तथा प्राकृतिक सम्पदाको संरक्षणका लागि आयोजनाले अहिले के कस्ता कामहरू गरिरहेको छ?
5: पर्यटकीय गतिविधिले मात्रै अब वातावरणमा त्यस्तो खालको नकारात्मक असर अरू कुराले त होइन, एउटा चाहिँ वेस्ट म्यानेजमेन्टको हिसाब गरेर छ, सरसफाइका कार्यक्रमहरू वेस्टहरूलाई सेपरेसन गरेर म्यानेजमेन्ट गर्ने त्यो रणनीति हामीले लिएका छौँ र काम पनि गरिरहेको छ। विशेष गरी अब यो ट्रेकिङ एरिया भएको हुनाले ट्रेकिङमा आउने समस्याहरू, सुक्खा पहिरो खस्ने, बर्खाको बेलामा चाहिँ बाटो अवरुद्ध हुने, पुल बगाउने, बाढीका कुराहरू आउने, त्यस्ता कुराहरू छन् नै। यद्यपि हाम्रो एउटा मात्रै पालिका संरक्षण क्षेत्र चाहिँ हुनाले जनसङ्ख्याको हिसाबले त्यति धेरै वाइल्ड लाइफलाई त्यहाँको चाहिँ प्रेसर पर्ने देखिँदैन। अलिकति प्रेसर पर्ने भनेको वन पैदावारमा काठहरू, त्यसपछि गएर एनटिएफपी भन्छ नन टिम्बर फरेस्ट प्रोडक्टहरू, जडीबुटीहरू, चोरी निकासीहरू यदि भयो भने त्यसमा अलिकति समस्या पर्ने हो। त्यो पनि अहिले हाम्रो त्यस्तो खालको छैन, कन्ट्रोल लेभलमै छ। त्यहाँको आमा समूहहरू, पर्यटन व्यवसाय समिति, संरक्षण क्षेत्र व्यवस्थापन समिति, त्यसपछि गएर नेपाल प्रहरीको युनिट लगायतका सरकारी संरचना, चुम्नुम्री गाउँपालिकाको वडाहरू सँग संयुक्त रूपमा हामीले काम गरेको हुनाले अहिले भर्खरै मनासु संरक्षण क्षेत्रमा चाहिँ पर्यटकको आगमन वृद्धि हुँदाखेरि नकारात्मक नेगेटिभ इम्प्याक्ट पर्छ कि भनेर सोच्ने बेला चाहिँ भइसकेको छैन जस्तो लाग्छ मलाई।
3: संरक्षण क्षेत्रको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको स्थानीय समुदायको सहभागिता बढाउनु पनि हो। मनासु संरक्षण क्षेत्रका स्थानीय बासिन्दाहरूको जीविकोपार्जन, त्यसै गरी रोजगारी र आय आर्जनमा पर्यटन तथा संरक्षण कार्यक्रमले कस्तो योगदान पुर्याउँदै आएको छ र आगामी दिनमा उनीहरूको आय आर्जन बढाउनको लागि के आवश्यक देखिन्छ, के पहल गरिराख्नु भएको छ यहाँहरू?
5: राष्ट्रिय पर्यटन संरक्षण कोषले नै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको एउटा सफल कार्यान्वयनपछि एकीकृत संरक्षण तथा विकास परियोजना भन्ने आइसिटिपी मोडेल भन्छ, र यो मोडेल चाहिँ एकदमै ओल्डमै भनौँ न नेपालमा एकदम सक्सेसफुल मोडेलको रूपमा लिइन्छ। यसमा के छ भने संरक्षण क्षेत्रभित्र पनि वन प्रयोग गरेर संरक्षण गर्ने नीति अथवा समुदायलाई नै संरक्षणमा सहभागी गराएर चाहिँ संरक्षण गर्ने नीति लिएको हुनाले अरू मोडेलभन्दा यो मोडेल चाहिँ अलिकति बढी सफल छ। एउटा विकट हिमाली भेग भएको हुनाले विकासका कुराहरूको कारणले गर्दाखेरि अलिकति समस्या आउने कुराहरू आफ्नो ठाउँमा छ, र हामीले समुदायलाई नै इम्पावर गर्ने भएको हुनाले समुदायसँगै बसेर हामीले डिसिजन गर्छौँ र कार्यक्रम बनाउँदा पनि समुदायसँग बसेर बनाउँछौँ, योजना तर्जुमा गर्दा पनि उहाँहरूसँगै बसेर गर्छौँ, र एउटा मात्रै पालिका छ हामीसँग चुम्नुम्री गाउँपालिका, गाउँपालिका त्यसपछि गएर स्थानीय समुदाय र एमक्याप, यो तिनवटा पिलर भनौँ हामीले,
3: त्यो
5: तिनवटा पिलर हामी सँगसँगै लिएर गएका छौँ। प्राकृतिक विपत्तिका समस्या बाहेक अन्य मानिसहरूको कारणले
3: मनास्लो संरक्षण क्षेत्रलाई संरक्षण, स्थानीयको समृद्धि र दिगो विकास अथवा दिगो पर्यटनको उत्कृष्ट नमुना बनाउने लक्ष्यमा आगामी दिनमा के कस्ता प्राथमिकताहरू छन् र ती प्राथमिकताहरूलाई कार्यान्वयन गर्नको लागि यहाँहरूसँग के योजना छन्? मनास्लो भ्रमणमा आउन चाहने पर्यटक र स्थानीय समुदायलाई यहाँको सन्देश के हो, कसरी त्यसको विकासको लागि अगाडि बढ्नुपर्छ भन्ने लाग्छ यहाँलाई?
5: अहिले हामीले गरिरहेको कामहरूलाई अझै चुस्त दुरुस्तसम्म लैजाने, जस्तै पर्यटकीय गतिविधिहरूलाई बढाउनको निम्ति त्यहाँका पर्यटनसँग सम्बन्धित संस्थाहरू, गाइडहरूलाई इम्पावर गर्ने, त्यसपछि गएर माउन्टेनियरिङसँग सम्बन्धित संस्था समन्वय गर्ने, स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारसँग तिनै एउटा सरकारसँग चाहिँ समन्वय र सहकार्य गर्ने, संरक्षण र विकास यो दुईटै कुरालाई मिलाएर लिएर जाने कुराहरूमा हामीले विशेष गरी त्यहाँभित्रको वन क्षेत्रलाई जोगाउने, चोरी सिकारी हुन नदिने, त्यहाँको प्राकृतिक सम्पदा, जैविक विविधता र त्यहाँको चाहिँ भूदृश्य अवलोकन गर्ने हिमाल लगायत यो दुईटा कुराहरूको बारेमा चाहिँ अझै बढी रेडियो मार्फत पनि मैले भन्न चाहन्छु, यसलाई अझै बढी चाहिँ बाहिर पब्लिसिटी गर्ने र यसलाई अगाडि लान सक्ने अवस्था हाम्रो रहेको छ, र यो अलिकति ओझेलमा परेको पनि अहिले भर्खरै मात्र एक्सपोज हुँदैछ र मानिसहरूको धेरैको चाहिँ यहाँ नजर नपुगेको भएको हुनाले एकदमै कम खर्चमा नेपालीहरू पनि एकदम कम खर्चमा चार दिन पाँच दिनको प्याकेज बनाएर पनि आउन सक्छन्। तपाईँ 4000 मिटरसम्म पुगेर हिमालको फेदीसम्म पुगेर आउन सकिनेछ भने, यसै गरी अर्को नोब्री भ्याली सामागाउँ हुँदै हामी गएर मनासु संरक्षण क्षेत्रबाट प्रवेश गरेर अन्नपूर्ण संरक्षण क्षेत्र एरियामा भीमट्याङ भ्यालीबाट निस्केर काठमाडौँबाटै प्लान गरेर पनि 10-12 दिन र गोर्खाबाट प्लान गरेर गरियो भने 7-8 दिनको प्याकेजमा चाहिँ तराईदेखि हिमालसम्मको अनुभूति गर्न सक्छौँ। संस्कृतिका कुराहरू, त्यसपछि प्रकृतिका कुराहरूलाई चाहिँ पर्यटकसम्म लिएर जाने ती कुराहरूमा चाहिँ हामीले संयोजन गरेका छौँ।
3: दिगो पर्यटनको सबैभन्दा बलियो स्तम्भ भनेकै स्थानीय समुदायको सहभागिता हो। मनास्लु क्षेत्रमा स्थानीय आमा समूहहरूले गाउँको सरसफाई, फोहोर संकलन, टोलीगत छलफल र शिवमूलक तालिमहरू मार्फत वातावरण संरक्षण र पर्यटन प्रवर्धनमा प्रशंसनीय भूमिका खेलिरहेका छन्। आउनु सुनौ मनास्लु संरक्षण क्षेत्र आमा समूहका अध्यक्ष कालीमाया गुरुङको अनुभव।
6: मसँग भूमिका भनेको सरसफाई कामहरू गर्छु, ठाउँ ठाउँमा डम्बिङहरू बनाएर त्यसमा फोहोर जम्मा गर्ने, कहाँ समस्याहरू पर्छ सबैजना छलफल गरेर सबै काम त्यसरी गर्छु। यो पर्यटन क्षेत्र हो भनेर बेला बेला तालिमहरू दिन्छ, हामीले सिमूलक तालिमहरू पनि दिन्छ, यस्तै यस्तै कामहरू नै गर्छु। तपाईँले खेतीको तालिमहरू दिनुहुन्छ, उहाँहरूले पहिला भन्दा धेरै अब व्यवसाय गर्नेहरू धेरै प्रगति भइसक्यो नि सर, अरूभन्दा होटेल व्यवसायले राम्रो भइरहेछ, प्रगति भइरहेछ, नाफा भइरहेछ।
4: मनास्लु संरक्षण क्षेत्रमा पर्यटन व्यवसायले स्थानीय बासिन्दाको जीविकोपार्जन, रोजगारी र आय आर्जनमा कस्तो परिवर्तन ल्याएको छ त? करिब 3 दशकदेखि पर्यटन क्षेत्रमा सक्रिय मनास्लु पर्यटन उपसमितिको अध्यक्ष गणेश कार्की त्यस क्षेत्रको पर्यटकीय अवस्था र आर्थिक रूपान्तरण बारे यसरी स्पष्ट पार्नुहुन्छ।
7: मान्छेको फ्लो पनि बढेको हो, रोजगार बढ्यो, अहिले करिब त्यहाँ मनास्लुमा चाहिँ 150 वटा जति होटेल चाहिँ लन्च भइसकेको छ, लगानी पनि व्यापक नै भएको छ र अलिकति पर्यटकहरू पनि ना होइन अहिले करिब गएको वर्ष चाहिँ 15,500 जना चाहिँ पर्यटकहरू भित्रेको भनेर हाम्रो यो मनास्लु अफिसले चाहिँ जारी गर्नुभएको थियो होइन। यो वर्ष चाहिँ पक्कै पनि अब बढ्छ होला धेरै नै, अब वर्षै पछि 3-4 हजारको दरले बढ्दै गएको छ, त्यो अनुसारले अगाडि बढिरहेछ, रोजगारहरू पनि बढिरहेछ, वेटरहरूले पनि काम पाइरहेछ, अब स्थानीयले रोजगार पाउँछ, खेती किसान गर्नेहरूले आलुदेखि लिएर फापरदेखि लिएर स्थानीय कुखुरा पालन होइन बाख्रा पालनले होटेलहरू बनाउनको लागि सिकर्मी डगर्मीदेखि लिएर स्थानीय सबैले काम रोजगार पाएको छ, फोटोहरूले काम पाएको छ, धेरैले रोजगार पाएको छ।
3: आगामी दिनमा मनास्लुलाई जैविक विविधता, संस्कृति र प्रकृतिको अनुपम सन्तुलन सहितको खुला विश्वविद्यालय र दिगो पर्यटनको उत्कृष्ट नमुना बनाउने लक्ष्य राखिएको छ। यो संरक्षण क्षेत्रसँग एकमात्र हिमाली पालिका चुमनुम्री गाउँपालिका जोडिएको छ। त्यसो हो भने मनास्लु संरक्षण क्षेत्रमा भइरहेका पर्यटकीय गतिविधिले स्थानीय संस्कृति र जनजीवनमा के कस्तो परिवर्तन भएको छ त? फोहोर व्यवस्थापन गर्न स्थानीय समुदायको सक्रियता र गाउँपालिकाले त्यस क्षेत्रको पर्यटन प्रवर्धनसँगै स्थानीयको जीविकोपार्जनका सवालमा के कस्ता काम गर्दैछ त? चुनुम्री गाउँपालिका गोरखाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटा,
8: मनास्लु संरक्षण क्षेत्र आयोजना अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्, खास गरी पथमार्ग निर्माण, स्थानीय वेशभूषाहरूको संरक्षण, सांस्कृतिक संरक्षण, मौलिकता प्रवर्धन लगायतका क्रियाकलापहरू पनि भइराखेका छन्, जसले नयाँ नयाँ गन्तव्यहरूको सिर्जना गर्नुको साथै आन्तरिक एवं बाह्य पर्यटकहरूको पनि प्रचुर सम्भावना रहेको र पछिल्लो चरणमा वैदेशिक रोजगारीमा जाने नेपालीहरूको ट्रेन्ड बढिरहेको अवस्थामा यो यसले पनि थप नेपालभित्रै केही गरौँ भन्ने हिसाबले रोजगारीको सिर्जना गर्नको लागि पनि यसले सपोर्ट गरेको छ। त्यस गरी मौलिकता प्रवर्धन र यहाँको जैव विविधता ठुलो संख्यामा रहेको छ, वन्यजन्तुहरूको पनि संरक्षण गर्नलाई पनि यसले सपोर्ट गरेको छ। गुरुङ कल्चरसँगै सम्बन्धित पढाइ पनि हुँदै आएको अध्ययन गर्नको लागि खुल्ला विश्वविद्यालय पनि हामी भन्छौँ, म अवगत गराउँ, 8,163 मिटर यो अत्यन्तै सुन्दर हिमाल रहेको छ, ठुलो संख्यामा आन्तरिक रूपमा पनि आउँछन्, बाह्य रूपमा पनि आउने गर्छन्, त्यसले गर्दा यहाँको रोजगारी सिर्जनाको लागि सकारात्मक भूमिका निर्वाह गरेको छ। विशेष गरी पोर्टर, गाइड अनि होटल व्यवसाय, सानातिना व्यवसायीहरू, कृषकहरू दैनिक आफ्नो उत्पादन गरेर बचेको बजारकरणको लागि पनि यसले सकारात्मक पैदा गर्छ।
9: गत भदौ 10 गते जुन बाढी पहिरो का घटनाहरू भए, ठुलो क्षति पनि भयो त्यो क्षेत्रमा, खास गरेर वर्षाको अवधिमा त्यहाँ पदमार्गहरू बिग्रिएका पनि छन् भन्ने कुरा आएको छ, ती पदमार्गहरू सुचारू गर्न गाउँपालिकाको तर्फबाट केही पहल भइरहेको छ?
8: त्यो सँगै लगत्तै यो हाम्रो बुढी गण्डकी जलाधार क्षेत्र छ, त्यहाँ विशेष गरी हाम्रो वार्ड नम्बर 4 अन्तर्गत त्यो खोलामा बाढी आयो, झन्डै 8 घर चाहिँ विस्थापित भएका थिए, बाटोहरू गएको थियो, पर्यटकीय क्षेत्रमा आगमनको लागि प्रतिकूल अवस्था सिर्जना भएको पनि थियो। पछिल्लो चरणमा पालिकाको विशेष पहलमा अस्थायी रूपमा ट्र्याकहरू खोल्ने, बाटो सफा गर्ने, अस्थायी काठको पुलहरू निर्माण गरेर आवागमनलाई सहजीकरण बनाइएको छ।
9: खास गरेर पदमार्गहरू पर्यटन मैत्री बनाउनुको लागि, त्यसै गरी होटल व्यवसाय पनि पर्यटन मैत्री बनाउनुको लागि पर्यटन व्यवसायहरू छन्, उहाँहरूसँग यहाँहरूले कसरी समन्वय र सहकार्य गर्दै हुनुहुन्छ?
8: पालिकाले पनि उहाँहरूसँग मिलेर विशेष गरी हाम्रो वार्ड नम्बर 4 वडा अध्यक्षज्यू आफै खटिराख्नु भएको छ, पालिकाले पनि केही डिसिजन गरेर व्यवसायसँगकै साझेदारीमा कतिपय ठाउँमा उहाँहरू आफैले पनि मान्छेहरू लगाउनु भएको छ, हामीले पनि सहजीकरण गरेका छौँ।
9: अब यो मनास्लु भनेको विश्वको एउटा 8 अग्लो हिमाल हो, विशेष गरेर हिमाली क्षेत्र मा यो फोहोर व्यवस्थापन अलिकति चुनौतीको विषय बनेको छ, फोहोर व्यवस्थापन कसरी गरिएको छ, स्थानीय स्थानीय समूहहरूलाई कसरी सक्रिय पारिएको छ?
8: पछिल्लो चरणमा मानिसहरूको चाप बढ्दै जान्छ, तब फोहोरहरू पनि अटोमेटिकल्ली सिर्जना हुँदै गएको अवस्था हो। स्थानीय रूपमा चाहिँ हामीले अवेरनेस कार्यक्रमहरू चलाएको छौँ, उहाँसँग छलफल भएको छ। थायी प्रकृतिको व्यवस्थापन गर्ने कार्ययोजना बनिसकेको छैन। विस्तारै रूपमा चाहिँ अब खाल्डाहरू खन्ने, त्यसलाई चाहिँ पुर्ने, प्राकृतिक रूपमा असर नपर्ने फोहोरहरू छ भने त्यसलाई जुन जैविक मलको रूपमा चाहिँ उत्पादन गर्न सक्ने हिसाबले अब हामी कार्यक्रम गर्छौँ। अहिलेसम्म त्यति ठुलो मात्रामा फोहोरहरू निस्केको अवस्था होइन, तथापि पर्यटकीय क्षेत्र भएको हुनाले अटोमेटिक हुने कुरा नै रहे। त्यसलाई चाहिँ स्थानीय स्तरमा खाल्डाहरू खनेर व्यवसाय मार्फतै त्यो गरेका छौँ र ठाउँ ठाउँमा हामीले फोहोर सङ्कलन सानो सानो भाँडाहरू बकेटहरू फोहोर सङ्कलनको रूपमा चाहिँ प्रयोग गर्दै आएको छ।
3: श्रोताबिन, मनास्लु संरक्षण क्षेत्रको यो अनुभवले के स्पष्ट पार्छ भने, जब सरकार संरक्षण क्षेत्र आयोजना र स्थानीय समुदाय हातेमालो गर्छन्, तब मात्र पर्यावरण संरक्षण र दिगो पर्यटन विकास सम्भव हुन्छ। यस्ता गतिविधिले स्थानीय स्तरमा रोजगारीको सिर्जना हुनुको साथै दिगो पर्यटन प्रवर्धनमा समेत टेवा पुग्दछ। प्रकृति र स्थानीय संस्कृतिको संरक्षण गर्दै भावी सन्ततिले देख्ने र बुझ्ने समृद्ध नेपाल हामी सबैको लक्ष्य हो। सुन्दर र समृद्ध नेपालका लागि दिगो पर्यटन प्रवर्धनमा हातेमालो गरौं।
4: आजका लागि रेडियो कार्यक्रम दिगो पर्यटन यति नै। आउँदो महिनाको पहिलो बुधबार आजकै समयमा भेट्ने गरी छुट्टिन्छौ। तबसम्मका लागि प्राविधिक सहकर्मी सुलोचना बज्राचार्यसँगै कार्यक्रम संयोजक उद्धव सिंह स्वागडी, कार्यक्रम सञ्चालक मुकुन्द भण्डारी र यो विद्या चौधरीलाई बिदा दिनुहोस्। हौस् त, नमस्कार, शुभ दिन।

0: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौं। यस बेला बिहानको 8 बज्नै लाग्यो। अब सुन्नुहुनेछ अंग्रेजीमा समाचार।

0: एकमात्र डीटीएच सेवा डिश होम। डिश होम, खुशीको कनेक्शन।
1: महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी, समानता र सहअस्तित्वको लागि कार्यक्रम आजका नारी। बुधबारको बिहानी फेरि पनि कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर यहाँहरूमा आज उपस्थित भइसकेको छु। आउनुहोस्, कार्यक्रममा स्वागत गर्छु प्राविधिक साथी मिनर्वा बज्राचार्यसँगै म चन्दा विष्ट। कार्यक्रम आजका नारीमा यदि यहाँलाई सम्झना छ भने विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वहरूको जीवन अनुभवलाई यहाँहरूमा राख्दै आएका छौँ, सँगै महिला सवालका विविध विषयको उठान पनि गर्दै आएका छौँ। आज हामीसँग हुनुहुन्छ एउटा सबल सक्षम आमा, एउटा सबल सक्षम छोरी, सामाजिक र स्वास्थ्य क्षेत्रमा एउटा परिचित अभियन्ता, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको अभियन्ता, साथै स्वास्थ्य कर्मी र महिलावादीको रूपमा पनि परिचित, युवाहरूकै नेतृत्वमा सञ्चालित यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी संस्था योसान युथलिड एसआरएचआर एडुकेसी नेपालको सहसंस्थापक तथा कार्यकारी निर्देशक दुर्गा सापकोटा, जसलाई नुरा सापकोटाको रूपमा पनि हामी चिन्छौँ, आज कार्यक्रम आजका नारीको यो भेटवार्तामा हुनुहुन्छ।
2: सङ्घर्ष गर्नु, आत्मनिर्भर हुनु, सही गलत पहिचान गर्न सक्नु, जिन्दगीमा आफ्नो योजना हुनु, आफ्नो लागि समय निकाल्नु, सबै कुराले म फेमिनिस्ट हुन्छु भने, सबै कुराले म महिलावादी हुन्छु भने मलाई फेमिनिस्ट भएर बाँच्नु छ। हजुर, मलाई महिलावादी हुनुमा गर्व छ।
1: हजुर, महिलावादी नूर सापकोटा दुर्गाको यो भनाइसँगै आज हामी कार्यक्रम आरम्भ गर्दैछौँ। एउटा अनुभवले दिएको यो महिलावादको कविताको पुरा पाठ चाहिँ हामी कार्यक्रमको अन्त्य अन्त्यतर्फ सुनाउनेछौँ। अहिलेको लागि चाहिँ आग्रह गरे है हामीसँगै रहनको लागि, आजको हाम्रो भेटवार्ता सुनिदिनको लागि आत्मीय आग्रह गर्दै म स्वागत गर्छु नुरा सापकोटा दुर्गालाई। दुर्गाजी, हार्दिक स्वागत छ।
2: एकदमै धन्यवाद। आज यो रेडियो नेपालमा आउँदाखेरि चाहिँ म एकदमै भावुक भएको छु, हामी यो सुनेर नै हुर्क्यौँ। एकदमै धन्यवाद यो अवसरको लागि।
1: हामीले यहाँको परिचय नुरा सापकोटा दुर्गा भनेर गरायौँ होइन, दुर्गासँग नुरा कसरी आए?
2: यो चाहिँ यसले धेरै कन्फ्युजन पनि क्रिएट गर्छ। कहिले कहिले चाहिँ मलाई दुर्गा भनेर चिन्नुहुन्छ, अनि फेरि नुरा अर्कै व्यक्ति हो भनेर चिन्नुहुन्छ। कस्तो भयो भन्दाखेरि दुर्गा पूजा भइरहेको बेलामा, त्यही बेलामा जन्मेको भएर आमाहरूले दुर्गा त्यस्तो भयो। अनि म चाहिँ धेरै वर्ष एज अ नर्स हस्पिटलमा काम गरिसकेपछि चाहिँ अलिकति मैले मेरो शिक्षा ज्ञानहरू चाहिँ धेरै मैले समाजमा दिन सक्छु, मैले किशोरीहरू आमाहरू महिलाहरूको चाहिँ जिन्दगी मसँग भएको शिक्षा ज्ञान दिएर मैले सहज बनाउन सक्छु, अझै धेरै इम्प्याक्ट पार्न सक्छु भनेर मलाई त्यो रियलाइजेसन भइसकेपछि मैले ब्याचलर गरेर म डेभलपमेन्टल सेक्टरतिर आएँ होइन। डेभलपमेन्टल सेक्टरतिर आउँदाखेरि मेरो पहिलो अनुभव भनेको महिनावारीमा एउटा इथ्नोग्राफिक स्टडी थियो। अनि त्यो बेलामा चाहिँ म कपिल वस्तुको महाराजगञ्ज भन्ने मुस्लिम समुदायमा मैले अनुसन्धान गर्नुपर्ने थियो। अनि मुस्लिम समुदायमा म 3 महिना बसेँ होइन। त्यहाँ बस्दाखेरि चाहिँ नूर नुरा भन्ने, नुर भनेको लाइट भन्ने, त्यो एकदमै कमन नाम रहेछ त्यहाँ होइन। त्यहाँ गइसकेपछि मैले चाहिँ कति नजिकबाट त्यो समुदायलाई बुझ्ने मौका पाएँ, अनि एकदमै लगाव जस्तो भयो त्यो समुदाय। अनि म फर्केर आएँ होइन, अनि त्यसपछि आमाले पूजा गर्ने अब के पूजा लगाउने भनेर भन्दाखेरि चाहिँ चिना हेराउँदाखेरि चाहिँ त्यहाँ मैले मेरो नाम नुरा देखेँ। तिम्रो नाम यही नै जुरेर यही नै राखेको भन्नुभयो होइन। अनि मलाई चाहिँ यस्तो संयोग जस्तो लाग्यो। अनि त्योभन्दा अगाडि चाहिँ मैले आफ्नो लेखहरू जति पनि दुर्गाकै नामबाट लेख्थेँ, अनि त्यसपछि चाहिँ मैले नुराको नामबाट लेख्न थालेँ। किन भन्दाखेरि चाहिँ अब मलाई चाहिँ एकदमै ठुलो कोइन्सिडेन्स जस्तो फिल भयो, अनि एउटा त्यो समुदायसँग मैले धेरै सिक्ने अवसर पाएको भएर एउटा आफ्नो कृतज्ञता पनि थियो होइन। अब लाइट भनिसकेपछि मलाई पनि एउटा एकदमै पोजिटिभ भाइब्रेसन जस्तो फिल भयो, मैले पनि कसैको जिन्दगीमा एउटा उज्यालो ल्याउन सक्छु कि भन्ने त्यो सधैँ हुन्थ्यो। अनि त्यो नामले पनि दियो भन्दाखेरि त्यसरी चाहिँ यो दुर्गा नुरा चाहिँ यसरी गयो होइन।
1: पहिले जुरिसकेको नाम फेरि आफूले पहिचान दिएको रहेछ भन्नु पर्यो होइन। व्यस्तकीमा हुनुहुन्छ,
2: तपाईँले परिचयमै भने जस्तो हामीले आफैले स्थापना गरेको संस्था छ.
1: हजुर,
2: हामी सर्ट फर्ममा चाहिँ हामीले योसान भन्छौँ होइन. युवाद्वारा नेतृत्व गरिएको, युवाहरूको लागि, महिलाहरूको लागि फोकस्ड भएको संस्था हो. यौन तथा प्रजनन स्वास्थ्यको विषयलाई चाहिँ अधिकारबाट हेरिनुपर्छ भनेर हामीले केही युवाको मुद्दाहरू पनि उठाएको छौँ. त्यसैमा व्यस्त छु. हजुर,
1: जन्मथलो रूपन्देही बुटोल.
2: हजुर,
1: हाम्रो बाल्यकालसँग नि कतिवटा कुरा जोडेर आएको हुन्छ नि त. किसान परिवारको छोरी होइन.
2: अब त्यो बाल्यकाल कतिवटा कुरामा चाहिँ एकदम अभावमा पनि हुर्कियो. बुवा आमा दुईजना नै किसान, पढ्नु भएन, कहिले पनि त्यो अवसरै पाउनु भएन होइन. तर छोरीलाई चाहिँ पढाउनु पर्छ भनेर दिदीहरूले, बहिनीलाई चाहिँ प्राइभेट स्कुल नै पढाउनु पर्छ, बोर्डिङ स्कुल नै पढाउनु पर्छ भनेर दिदीहरूले मेलामा जम्मा गरेर राखेको पैसाले चाहिँ, अब हाम्रो पालामा चाहिँ बोर्डिङ स्कुल थिएन होइन, बहिनीलाई चाहिँ पढाउनु पर्छ भनेर एडमिसन गरिदिनु भएको अरे. त्यो बुवा आमाको त एउटा विश्वास थियो, यसले गर्छ, गर्न सक्छ भन्ने होइन. अनि त्यो विश्वासले नै सधैँ एकदमै धकेलिरह्यो कि
1: हरेक हाम्रो छोरीहरूलाई त्यो विश्वासको खाँचो पनि
2: एकदमै. अहिलेसम्म हेर्दाखेरि पनि त्यो विश्वासले चाहिँ मलाई कुनै पनि डिसिजन लिँदाखेरि मैले 5 चोटि सोच्थेँ होइन, यसले मलाई कहाँसम्म लैजान्छ, यसले चाहिँ बुवा आमाले म प्रति गरेको जुन एउटा आश, कुनै पनि निर्णय लिँदाखेरि चाहिँ त्यसले चाहिँ मलाई एक स्टेप अगाडि धकेल्छ कि एक स्टेप पछाडि लिएर आउँछ भनेर त्यो सोच आफै आउँथ्यो कि. तपाईँले विश्वास गर्नुभयो भने त्यो विश्वास चाहिँ यति ठुलो जग हो छोरीहरूको लागि होइन. त्यो विश्वासले चाहिँ सधैँ नै राम्रो काम गर्छ. अरूको बुवा आमाहरू अलिक धेरै एजुकेटेड हुनुहुन्थ्यो होइन, अनि मेरो बुवा आमा चाहिँ अब किसान, अनि कतिवटा मेरो स्कुल फङ्सनमा चाहिँ आउन नभ्याउने. हामी जस्तो किसान गएर के गर्ने होला, हामी बोल्न जान्दैनौँ भनेर
1: स्कुलको कार्यक्रमहरूमा बुवामा आउन
2: अप्ठ्यारो मान्नुहुन्थ्यो त्यो परिवेशमा होइन. अनि मैले लगाउने कपडादेखि लिएर मैले गर्ने कुराहरूमा चाहिँ अरूलाई समस्या हुन्थ्यो, मेरो बुवामालाई कहिले पनि समस्या भएन. जस्तो मैले सम्झिन्छु कि अब यो छोरीलाई प्यान्ट लगाएर छोरा बनायो, अब यसैले वंश धान्छ भन्ने खालको कुराहरू चाहिँ मैले नै सुने. छोरीलाई पढाएर अब आकाशमै उडाउने भई, अब छोरी फेमिनिस्ट भई, यो त अहिले पनि सुन्छु म होइन, छोरी फेमिनिस्ट भई अब कपाल काटी अरूले भनेको टेर दिने भन्ने कुरा. तर त्यो कुरामा मेरो आमा जबसम्म जीवित हुनुहुन्थ्यो मलाई त्यो कुरामा आमाले एकदमै प्राउड गर्नुहुन्थ्यो म जे छु, म जे भएँ. बाबा चाहिँ एकदमै प्राउड हुनुहुन्छ, जहिले पनि भन्नुहुन्छ मैले नर्सिङ नेपालगञ्जमा पढेर बुटोलमा आएर त्यही काम गर्छु भन्दाखेरि आमाले चाहिँ, अब अहिले चाहिँ बुटोल धेरै ठुलो सहर भइसक्यो, त्यतिखेर अब अलिकति सानो नै सहर थियो होइन, अस्पतालहरू पनि थोरै नै थिए. सानो ठाउँमा बसेर चाहिँ सानो सोच हुन्छ, ठुलो ठाउँमा बसिसकेपछि धेरै कुरा सिकिन्छ, ठुलो सोच हुन्छ, अब त्यो आमाको बुझाइ भनौँ न भनेर मलाई आमाले होइन त काठमाडौँ नै जा भनेर धकल्नु नै भएको हो कि. अब मैले तँलाई काठमाडौँ जा, छोरीलाई पठाउनु पर्छ भन्दाखेरि चाहिँ अब बाबाले कसरी लिनुहुन्छ थाहा छैन मलाई, तर तैँले गएर म काठमाडौँ जान्छु भन्, मान्नु भएन भने रो होइन, आफ्नो लागि चाहिँ यति गर्नुपर्छ. 2 वर्ष आएर यता अस्पतालहरूमा काम गरेपछि, टिचिङ हस्पिटलमा काम गरिसकेपछि चाहिँ, र हरेक दिन जिन्दगीको हरेक दिन बिताउँदाखेरि त्यो आमाले गरेको त्यो एउटा जुन काम हुन्छ नि, त्यो काम चाहिँ मैले अहिलेसम्म नि मलाई पर्छ कि.
1: आमाले एउटा सानो घेराबाट होइन ठुलो फराकिलो ठाउँमा पठाउनु खोज्नु भयो. आमा बाबाले दिएको अवसर, शिक्षाको अवसरले आज दुर्गा दुर्गा भएको हो नि त नि होइन. त्यो एउटा आमा बाबाको विश्वास, त्यो दिएको अवसर र शिक्षा हाम्रो छोरीहरूको लागि कति आवश्यक छ, कति महत्त्वपूर्ण छ त. हामीले यसैले पनि भनेको हाम्रो छोरीहरूलाई अवसरको खाँचो छ. यसको एक उदाहरणको रूपमा पनि हामी नुरा सापकोटा दुर्गालाई लिन सक्छौँ. दुर्गाजी, यहाँको अध्ययनको विषय नर्सिङ थियो नि त होइन. एउटा नर्स हस्पिटलमा त्यो स्वास्थ्यकर्मीको रूपमा काम गरिरहँदा फेरि अभियन्ताको रूपमा पहिचान बनाउँदै संस्था नै खोल्नु होइन, त्यसलाई नेतृत्व दिनु, त्यसमा पनि युवाहरूलाई नै केन्द्रित गरेर कार्यक्रमहरू चलाउनु, यो चाहिँ कहाँबाट सुरुवात भयो यसको चाहिँ?
2: अब यो कुरा गरिराख्दाखेरि फेरि बाल्यकालमै जान्छ होइन. नर्सिङ पढ्यो, नर्सिङ पढेर अब क्लिनिकलमा काम गर्यो, हस्पिटलमा काम गर्यो होइन. हस्पिटलमा काम गर्दाखेरि चाहिँ के नपुगेको जस्तो, अनि आफूमा त्यो एउटा आत्मसन्तुष्टि हुन्छ जुन हुन्छ, त्यो नपुगे जस्तो कुसमुकुस हुन्थ्यो मलाई चाहिँ, जति बुझ्दै गयो त्यति त्यति होइन. अनि जस्तो म चाहिँ अब मेरो आमाको 7 जीवित सन्तान, मेरो आमा 10 बच्चा पाउनु भएको मान्छे होइन. अनि त्यो एउटा महिलाको जिन्दगी कस्तो हुन्छ, बच्चा पाउँदाखेरि कस्तो खालको समस्याहरू हुन्छ, मैले चाहिँ मेरो आमाको जिन्दगीबाट सायद धेरै नै सिकेको छु। अनि मलाई जहिले पनि आमालाई के गर्दा सजिलो हुन्थ्यो होला, आमाले चाहिँ अब हरेक बच्चा पाउँदाखेरि चाहिँ भएको गाह्रोहरू एकदमै सुनाउनुहुन्थ्यो होइन। पछि नर्सिङ पढेर गइसकेपछि पनि अब स्वास्थ्यको कुराहरू अझै धेरै सेयर गर्न थाल्नुभयो। अनि मलाई जहिले पनि मनमा चाहिँ के कुरा आउँथ्यो भन्दाखेरि चाहिँ मैले गरेको कुराले महिलालाई किशोरीलाई कहाँ सहयोग भएको छ, डक्टरले लेखेको जस्तो औषधि दिन त जसले पनि सक्छ नि होइन, मैले चाहिँ उल्लेखनीय के भूमिका खेलेर महिलाको जिन्दगीमा कोही किशोर किशोरीको जिन्दगीमा के असर पर्यो, के प्रभाव पर्यो भनेर मलाई एकदमै क्वेसन आउँथ्यो। अनि मैले पिसिएल गरेँ अनि त्यसपछि के हस्पिटलहरूमा काम गरेँ, ब्याचलर गरिसकेपछि चाहिँ हाम्रो मधेसमा त्यतिखेर हाम्रो समुदायमा गएर केही कार्यक्रमहरू गर्नुपर्ने हुन्थ्यो होइन। त्यहाँ जाँदाखेरि चाहिँ मैले जानेको विषयहरू जस्तो महिनावारीको विषय, गर्भनिरोधक साधनको विषय, अनि गर्भवती हुँदाखेरि चाहिँ कस्तो खालको खानेकुराहरू खानुपर्छ, के गर्नुपर्छ, सुत्केरीमा के गर्नुपर्छ, बच्चालाई कसरी स्याहार गर्नुपर्छ भनेर जुन शिक्षा र सिप मसँग थियो, त्यो शिक्षा र सिप मैले कम्युनिटीमा दिँदाखेरि समुदायमा दिँदाखेरि चाहिँ एकदमै धेरै डिरेक्ट इम्प्याक्ट भएको देखेँ है। त्यतिखेरको त्यो अनुभवले चाहिँ ल अब म चाहिँ हस्पिटलमा या क्लिनिकलमा गर्दिनँ, म समुदायमा गएर मैले किशोर किशोरीहरू महिलाहरूको स्वास्थ्यमा चाहिँ मैले योगदान गर्छु भनेर मैले ब्याचलर पछि मैले हस्पिटलमा मैले कामै गरिनँ होइन। अनि म डेभलपमेन्टल सेक्टरमा आएँ, डेभलपमेन्टल सेक्टरमा आउँदाखेरि अब कति धेरै त्यहाँभित्रको समस्याहरू कहाँनिर ग्याप छ भन्ने कुरा अलिअलि बुझ्दै जाँदाखेरि चाहिँ मैले बोर्डिङ स्कुल पढ्न पाएँ भनेर जहिले पनि मलाई एकदम म ग्रेटफुल हुन्थेँ होइन। तर त्यो स्कुलमा चाहिँ कहिले पनि यौन तथा प्रजनन स्वास्थ्यको विषय कहिले समेटिएन। अनि म महिनावारी पहिलोचोटि महिनावारी हुँदाखेरि मलाई महिनावारी स्वास्थ्यको बारेमा थाहै नै थिएन होइन, कसरी महिनावारी व्यवस्थापन गर्ने, जहिले नि महिनावारीसँग लालछाना मात्रै थियो, महिनावारी भनेको पाप हो, नछुने भन्थ्यो हामीहरूले, नछुने हो भनेर मेरो सबै पाँचवटा दिदी अनि त्यसपछि मेरो आमाहरू त्यो महिनावारी हुँदाखेरिको त्यो सबै देखिरहेको मैले। अनि त्यसपछि ओहो यो त यहाँ त ठुलो ग्याप छ, यो त प्रजनन स्वास्थ्यको कुरा न मेरो आमाहरूले सिक्नुभयो न मैले सिकेँ, अहिले पनि समुदायमा त्यही छ होइन, त्यो सूचना नै छैन भनेर थाहा भइसकेपछि चाहिँ के गर्न सकिन्छ भनेर रिसर्चहरू गर्दा हेरी चाहिँ एकदमै ठुलो ग्याप छ। स्कुलमा पनि अहिले पनि पढाइँदैन होइन, मान्छेलाई सामान्यभन्दा सामान्य चाहिने किशोरीहरूलाई महिलाहरूलाई चाहिने सूचना पनि छैन, सिप पनि छैन आफ्नो जिन्दगी कसरी म्यानेज गर्ने भनेर भन्ने त भइसकेपछि हामीले चाहिँ अब यो युवाहरूमा किशोर किशोरीहरूमा महिलाहरूमा चाहिँ जसलाई यो सूचना चाहिएको छ, सिप चाहिएको छ आफ्नो महिनावारी व्यवस्थापन गर्ने, आफ्नो गर्भावस्था व्यवस्थापन गर्ने होइन, यो कुराहरू गर्न सक्यौँ भने, यति मात्रै सूचना दिन सक्यौँ भने पनि उहाँहरूको जिन्दगी सजिलो हुन्छ भनेर लाइक माइन्डेड भन्छ नि हामीले उस्तै सोच्ने हाम्रो एउटा
1: साथी
2: मिलेर हामीले यो सुरु गर्यौँ। अनि सुरु गरिसकेपछि चाहिँ हरेक दिन चाहिँ ओहो हामीले चाहिँ राइट टाइममा सुरु गरेछौँ है भन्ने चाहिँ लाग्छ।
1: यहाँले कुरा गरिरहँदाखेरि सम्झना आइरहे कि यहाँकै संस्थालाई लिने हो भने पनि होइन, युवाहरूको नेतृत्वमै सञ्चालित भयो, त्यो पनि किशोर र युवाहरूकै लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी नै काम गरिरहेको संस्थाको लिड गरिरहनु भएको छ तपाईँहरूले होइन, कुनै न कुनै रूपमा निर्देशक, सहसंस्थापक, कार्यकारी निर्देशकको भूमिका

0: चाहना यौनको कौतूहलता सबै जाग्ने समय भनेको यो किशोर अवस्था हो होइन। यसमा चाहिँ तपाईँको सही सूचना भयो होइन, तपाईँले चाहिँ त्यो व्यवस्थापन गर्ने तपाईँहरूसँग सिप भयो भने तपाईँको आगामी दिन एकदम स्वस्थ भएर जान्छ होइन। नहुँदाखेरि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अनसेफ प्र्याक्टिसहरू होइन सिकिन्छ,
1: एउटा सानो गल्तीले ठुलो परिणाम भोग्नु पर्ने अवस्था।
0: जस्तो किशोर अवस्थामा बाल विवाह नै हाम्रो नेसनल डेटाले पनि 35% देखाउँछ भन्छ होइन, जति पनि किशोर किशोरी हुनुहुन्छ उहाँको चाहिँ किशोरीहरू चाहिँ 35% किशोरीहरू चाहिँ चाइल्ड म्यारेज हुन्छ भन्छ होइन, त्यसमा चाहिँ 14% चाहिँ प्रेग्नेन्ट हुन्छ भन्छ। अब उनीहरूसँग सूचना नहुँदाखेरि त 16-17 वर्षमा आमा भन्दाखेरि
1: आफ्नो शरीरमा आएको परिवर्तन, आफ्नो शरीरले भोग्नु परेको स्वास्थ्यको कतिवटा कुराहरू होइन त्यसबाटै अनुभिज्ञ रहँदा
0: एकदमै स्वास्थ्यमा एकदमै धेरै ठुलो असर पर्छ होइन। जस्तो तपाईँले देख्नुभयो भने आङ खस्ने होइन, फिस्टुला हुने होइन, एकदमै धेरै इन्फेक्सनको समस्याहरू त्योहरू त छँदैछ होइन। त्यति मात्र नभएर आफ्नो जिन्दगीमा के भइरहेछ भनेर थाहा पाउने भयो भने बल्ल तपाईँले चाहिँ पहिला सूचना भयो भने बल्ल त्यसको व्यवस्थापन गर्नुहुन्छ। हाम्रोमा त सूचनै छैन, व्यवस्थापन गर्ने कुरा त धेरै टाढाको कुरा होइन। अनि जस्तो हामीले के हेर्छौँ भन्दा सरस्वती हेर्नुभयो भने अहिले पनि तपाईँको जति पनि प्रेग्नेन्सी हुन्छ नि, जति पनि गर्भावस्था हुन्छ नि, जस्तो 100 गर्भवती महिला या व्यक्ति हुनुहुन्छ भने 50% चाहिँ तपाईँको अनवान्टेड हुन्छ कि अनिश्चित हुन्छ होइन। त्यो किन भइरहेछ भन्दाखेरि चाहिँ तपाईँलाई गर्भनिरोधक साधनको बारेमा थाहै छैन होइन, कहाँ पाइन्छ नि थाहा छैन, कसरी प्रयोग गर्ने पनि थाहा छैन होइन,
1: त्यो प्रयोग पछिको कुराहरू के हुन्छ भन्ने कुरा पनि
0: थाहा छैन होइन। यो कुरा यो भनेको चाहिँ तपाईँको किशोर अवस्थामा तपाईँले सूचना दिनुभयो भने चाहिँ तपाईँको जिन्दगीमा चाहिँ त्यो त्यसको कतिखेर आवश्यकता पर्छ त्यही अनुसार तपाईँले प्रयोग गर्न सक्नुभयो नि त होइन।
1: किशोर अवस्थामा राखेको एउटा शारीरिक सम्बन्ध, किशोर अवस्थामा कोहीसँगको भएको भावनात्मक सम्बन्धले मानसिक र शारीरिक स्वास्थ्यमा पुर्याउने असरहरूको बारेमा अझै पनि हामी अनभिज्ञ छौँ।
0: एकदमै कस्तो छ भन्दाखेरि नर्मल कुरा, जस्तो तपाईँको शरीरमा आउने नर्मल जुन यो किशोर अवस्थामा आउने जुन परिवर्तनहरू छ त्यो परिवर्तन नै थाहा छैन होइन, या चाहिँ त्यो परिवर्तन आएर आफ्नो यौनिकता कसैले प्रस्तुत गर्नुभएको छ होइन, आफ्नो भावना भन्नुभएको छ भने स्कुलदेखि लिएर घर परिवार छर छिमेक सबैजनाले लाञ्छना लगाएर होइन उसलाई स्कुलबाट निकाल्ने, त्यो भनेको चाहिँ एकदमै प्राकृतिक विषय हो नि त। त्यो प्राकृतिक विषयलाई नै नबुझ्दाखेरि चाहिँ त्यसले चाहिँ एकदमै ठुलो मानसिक असर पर्न सक्छ होइन भनेर चाहिँ अनुसन्धानहरूले क्लियरली नै देखाएको छ। त्यही भएर यो अवस्थामा चाहिँ हुने सामान्य परिवर्तनहरू शारीरिक मानसिक भावनात्मक र सामाजिक परिवर्तनहरू हुन्छ होइन, उसले समाजलाई बुझ्ने होइन समाजलाई हेर्ने एउटा दृष्टिकोण बनिरहेको हुन्छ। त्यो सूचना नदिँदाखेरि चाहिँ तपाईँको पुरै नै अगाडिको जुन भविष्य छ र तपाईँले आगामी लिने निर्णयहरू हुन्छ त्यसलाई नै असर गर्छ। त्यही भएर यो अवस्थामा चाहिँ आफ्नो बारेमा बुझ्ने, आफ्नो शरीरको बारेमा परिवर्तन के भइरहेछ भनेर बुझ्ने र सूचना लिने समय हो। अब सुसूचित हुँदाखेरि र सही ज्ञान
1: हुँदा र नहुँदा धेरै फरक पर्छ होइन। हजुर यही अभियानमा लागिरहनु भएको छ आज कार्यक्रम आजका नारी रेडियो नेपालबाट सुनिरहनु भएको छ भने हामी कुराकानी गरिरहेको छौँ सामाजिक र स्वास्थ्य क्षेत्रमा एउटा परिचित नाम यौन तथा प्रजनन स्वास्थ्य अधिकार अभियन्ताको रूपमा पनि चिन्छौ नुरा सापकोटा दुर्गा। सामाजिक कार्यको कुरा गर्नुपर्दा उहाँले महिला र युवाको लागि प्रजनन अधिकारलाई मानव अधिकारको रूपमा स्थापित गर्न नीतिगत पैरवी पोलिसी एडभोकेसी गर्न र विभिन्न सामाजिक अभियानहरू जस्तै बाढी भूकम्प पीडितहरूको लागि राहत सहयोगमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएको छ। अब महिनावारीको विषयमा कुरा गर्ने हो भने होइन कतिवटा श्रृङ्खला नै जान्छौँ, तर यहाँले भन्नुभयो नि समुदायमा सम्प्रदायहरूमाको त्यो मूल्य मान्यता होइन, अनि उहाँहरूले बुझ्नु भएको त्यो सोच पाएको उमेरमा त्यो एक ठाउँमा छ। अब महिनावारीलाईको विषयलाई चाहिँ कसरी बुझिनुपर्छ, कसरी बुझिदिए हुन्थ्यो होला, के भन्नुहुन्छ यो महिनावारीको विषयमा?
0: सबैभन्दा पहिला चाहिँ मैले के भन्छु भन्दाखेरि हामी महिला महिनावारी हुने भन्ने कुरा गर्छौँ होइन। अब जतिखेर हामीले क्वेयर कम्युनिटीलाई हामीले युनिकताको कुरा गर्छौँ पाठे गएर जस्तो ट्रान्सम्यान हुनुहुन्छ भने होइन, अब ट्रान्सम्यान भनेर यहाँ अहिले बुझाउनु पर्दाखेरि चाहिँ आफूले योनि लिएर जन्मिनु भएको छ होइन, पाठेघर लिएर जन्मिनु भएको छ तर आफूलाई महिला पहिचान गर्नुहुन्न भने हामीले ट्रान्सम्यान भन्ने भयो होइन, महिनावारी त उहाँ नै हुनुहुन्छ। त्यही भएर अहिले चाहिँ महिनावारी हुने व्यक्ति नेपालीमा चाहिँ महिनावारी हुने व्यक्ति भन्ने र इङ्ग्लिसमा चाहिँ

0: मेन्सुरेटर भन्ने भनेर एउटा ह्युमन राइट्स अप्रोच राइट बेस अप्रोचमा चाहिँ त्यसरी लेखिन्छ, त्यो चाहिँ मैले सबैभन्दा पहिला भन्न चाहे। एकदम सामान्य प्राकृतिक कुरा हो, केही महिनावारीको रगतले चाहिँ तपाईँ हामी बन्यौँ, होइन र
1: हजुर
0: कसरी त उसो भए त तपाईँ हामी सबैजना नै अशुद्ध भयौँ नि त, के हामी अशुद्ध हौ त? महिनावारी सुरु भइसकेपछि बल्ल कोही पनि गर्भवती हुन सक्छ, महिनावारी हुने चरणमा चाहिँ तपाईँको त्यो महिनावारी रोकिसकेपछि बल्ल गर्भ अवस्थाको निरन्तरता हुन्छ, होइन? भइसकेपछि चाहिँ त्यो रगत के अशुद्ध रगत हो त, के तपाईँ हामी अशुद्ध हौँ त, हामीले त्यसरी सोच्नुपर्छ भन्ने लाग्छ। हजुर,
1: त्यो शुद्ध रगत हो, एकदम पावरफुल शक्तिशाली रगत पनि हो, र त्यो चाहिँ अछुत छैन, यसलाई चाहिँ अपवित्र भन्न चाहिँ भएन। साँच्चै भन्नै पर्ने, हिजो मात्र मैले एउटा कुरा सुने, महिनावारी भएको बेलामा छोएको खानेकुराहरू पनि गाई वस्तुलाई दिनु हुँदैन भनेपछि एउटा हामीले हाम्रो शरीरलाई, हाम्रो आफ्नो शरीरलाई कति अपवित्र बनाइराखेको, यो हामीले हाम्रै परिभाषामा हाम्रै सिकाइ र बुझाइमा यो कुरा गरिरहेछौँ जुन गलत हो भनेर बुझिदिनु पर्यो नि त, होइन?
0: त्यही महिनावारी रगतबाट चाहिँ एउटा सृष्टि सिर्जना हुन्छ भनौँ न,
1: होइन?
0: तपाईँ हामी जन्मिन्छौँ,
1: छोरा होस् अथवा छोरी होस्
0: होइन, जन्मिन्छौँ भने त्यो रगत कसरी अशुद्ध हुन सक्छ, होइन?
1: हामी सबै कुरामा परिवर्तन हुने अनि महिनावारी चाहिँ बाँड्ने, त्यसमा परिवर्तन नहुने किन, होइन?
0: एउटा कुनै कार्यक्रममा गएको थिएँ अनि उहाँले चाहिँ त्यो कार्यक्रममा एकजना वक्ता पुरुष नै हुनुहुन्थ्यो, होइन? अनि उहाँले कस्तो राम्रोसँग भन्नुभयो, सायद यो महिनावारी भन्ने कुरा चाहिँ पुरुषलाई हुने भएको भए, ए हामी महिनावारी हुन्छौँ, हेर हामी दिनमा महिनामा 5 दिन रगत बगेर पनि हामी यस्तो धेरै बलियो छौँ, हामीलाई केही हुँदैन, हामीले सृष्टि सिर्जना गर्छौँ भनेर एकदमै ठुलो कुरा बनाइन्थ्यो होला, होइन? तर यो समाज नै यति धेरै पितृसत्तात्मक भयो कि महिलाको कुनै पनि कुरालाई चाहिँ स्वीकार नगर्ने, या चाहिँ महिलाको सबैभन्दा शक्तिशाली भनौँ न शक्तिशाली पक्षलाई नै एकदमै कमजोर, एकदमै लाञ्छना लगाएर, छी म शुद्ध छैन, मैले पाप गरिरहेको छु, मैले छुँदाखेरि पाप हुन्छ यो बेलामा भनेर त्यो एउटा दृष्टिकोण बनाइदिएको छ, होइन? त्यही भएर तपाईँहरूले चाहिँ एकदमै सोच्नुपर्छ यो कुरालाई, होइन? मलाई चाहिँ यति घाउ काट्दाखेरि पनि कति दुःख छ, तपाईँहरू त एकदमै महान हुनुहुन्छ भनेर उहाँले नै एकदमै त्यो राम्रोसँग भन्नुभएको थियो, होइन? अनि म पनि सोच्न बाध्य भएको थिएँ कि
1: हो, कतिपय दाजुभाइहरूले, कतिपय हाम्रा पुरुष साथीहरूले, होइन अहिलेको युवाहरूले यसलाई बुझिदिनु भएको छ, यो बुझिदिँदा र नबुझिदिँदा कति फरक पर्छ, तपाईँको घर परिवार कति सभ्य छ, कति बुझ्छ, कति फराकिलो सोच र सकारात्मक सोच छ भन्ने कुरा, महिनावारी कसरी लिनु भएको छ महिनावारीको विषयलाई भन्ने पनि हुन्छ। अब त लाज हुन्छ, होइन? महिनावारी भएको बेलामा छुट्टै बस, छोको हुन्न, यो हुन्न भन्ने कुरा त अब लाजको विषय भइसक्यो, कानुनले पनि यसलाई चाहिँ दण्डित गराइसक्यो, होइन? हजुर, यो कुरा गरिरहँदाखेरि आज यो महिला शक्तिको कुरा पनि जोडेर आयो, महिलाको अधिकारको कुरा उठायो भने, महिलाको पक्षको कुराहरू उठाइदियो भने, विभेद हुनु हुँदैन, समानताको कुराहरू उठायो भने त्यो चाहिँ महिलावादी रहेछ भनेर भनिन्छ नि त, होइन? महिलावादीहरू भनेको चाहिँ जहिले यस्तै यस्तै कुरा मात्र गर्छन्, घर बिगार्छन्, त्यो कुराहरू आइराख्छ। अब यहाँ त यो एउटा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको एउटा अभियन्ताको रूपमा रहँदा, स्वास्थ्य कर्मी नर्सको रूपमा रहँदा अर्को एउटा पहिचान यहाँको महिलावादी फेमिनिस्ट भनेर रहेको छ नि, साँच्चै फेमिनिस्टलाई कसरी बुझिदिनु पर्यो, महिलावाद के हो?
0: तपाईँलाई धेरै धेरै धन्यवाद यो विषय उठाइदिनु भएकोमा। सबैभन्दा पहिला भनेको चाहिँ हाम्रो समाजमा फेमिनिस्ट भन्ने बित्तिकै चाहिँ पुरुष विरोधी हो भन्ने खालको एउटा सोचाइ छ, त्यो चाहिँ एकदमै कम्प्लिटली नै होइन,
1: होइन?
0: महिलावादी भन्ने या चाहिँ फेमिनिस्ट भन्ने बित्तिकै चाहिँ समानतामा विश्वास गर्ने, होइन? कुनै केटा मान्छेसँगको कम्पेरिजन पनि होइन, एक केटा मान्छेले गर्न सक्छ भने मैले किन गर्न सक्दिनँ भन्ने होइन। यो चाहिँ के हो त भन्दाखेरि चाहिँ हामी मानव भएर जन्मिसकेपछि मैले पनि कुनै विभेद बिना सबै अवसर पाउनुपर्छ, ताकि मसँग भएको जति पनि क्षमता छ, होइन, मैले चाहिँ त्यो क्षमतालाई चाहिँ भरपूर प्रयोग गर्न सकूँ, मैले आफ्नो स्वतन्त्रता जिन्दगीमा लागू गर्न सकूँ, म एकदम स्वतन्त्र भएर बाँच्न सकूँ भन्ने विषय नै फेमिनिस्टको विषय हो, र मैले चाहिँ अब जस्तो कमला दिदीसँग, कमला भासिनसँग कतिजनाले चिन्नुहुन्छ, उहाँ एकदमै साउथ एजियन फेमिनिस्ट हुनुहुन्छ, हुनुहुन्थ्यो, उहाँबाट चाहिँ मैले धेरै सिक्ने अवसर पाएको छु होइन। त्यति बेला हामीले एक महिना बसेर कोर्स पनि गऱ्यौँ। उहाँले भन्ने एउटा एकदमै राम्रो लाइन छ कि फेमिनिजम इज नट अबाउट बायोलोजी, इट्स अबाउट साइकोलोजी भन्ने एउटा कोट्स भन्नुहुन्थ्यो कि। त्यो भनेको चाहिँ महिलावाद या चाहिँ फेमिनिस्ट भनेको चाहिँ हाम्रो शरीरसँग जोडिएको कुरा होइन, होइन, यो चाहिँ हामीले के सोच्छौँ यो त सोचसँग जोडिएको कुरा हो। जस्तो एउटा केटा मान्छे पनि फेमिनिस्ट हुनसक्छ यदि उसले चाहिँ समानतामा विश्वास गर्छ भने, र केटी मान्छे पनि के हुनसक्छ, एकदम पितृसत्तात्मक हुनसक्छ। केटी हुने बित्तिकै सबैजना महिलावादी हुन्छन् या फेमिनिस्ट हुन्छन् भन्ने नै होइन, यो सोचसँग कुरा हो होइन। अघि हजुरले भने जस्तै हामीसँग धेरै युवाहरू, धेरै हाम्रो साथीहरू हुनुहुन्छ जो चाहिँ फेमिनिस्ट हुनुहुन्छ, जसले चाहिँ होइन केटी मान्छे पनि एकदम सक्षमसँग अगाडि बढ्नुपर्छ भनेर सोचिराख्नु भएको छ होइन। र यो चाहिँ मलाई पनि एकदमै सटाएर आउने कुरा हो, है, फेमिनिस्ट जस्तो भए फेमिनिस्टले घर बिगाऱ्यो भन्ने कुरा छ। तर अब हामी सबैजनाले सोच्नुपर्ने कुरा के हो त भन्दाखेरि चाहिँ, तपाईँले अरूलाई दमन गरेर, अरूलाई अगाडि बढ्न नदिएर, नियन्त्रणमा राखेर आफ्नो लाइफलाई एकदमै नियन्त्रण छ, या चाहिँ मेरो लाइफमा चाहिँ मैले सबै कुरा म्यानेज गर्न सकिरहेको छु भन्नुहुन्छ भने त्यो कहाँबाट आइरहेछ त? किन हामी दुइटै मानव भएर जन्मेको हो तर पनि किन एउटा चाहिँ ठुलो मानव र अर्को चाहिँ सानो मानव भयो? कसरी, कसले त्यो परिस्थितिको या त्यो संरचनाको निर्माण कसरी भयो भन्ने कुरालाई च्यालेन्ज गर्ने नै महिलावादले हो होइन। यहाँ चाहिँ यो चाहिँ कुनै पनि पुरुष विरोधी अभियान होइन,
1: विभेदको अन्त्य हुनु पर्यो, डिस्क्रिमिनेसन हुनु भएन, महिला भएकै कारणले यो त्यो भन्ने कुराहरू भएन। मान्छे भएर जन्मेको पुरुष अथवा महिला, छोरा अथवा छोरी, अथवा लैङ्गिक अल्पसंख्यक, एलजीबीटीआईक्यू प्लस ए होइन, यो सबैजनाको आफ्नो अधिकार हुन्छ।
0: घरले अधिकार पाउँदाखेरि चाहिँ मेरो अधिकार घट्ने होइन, होइन,
1: हजुर।
0: अब अहिले त हाम्रो संविधानले नै लिङ्ग, जात, धर्म, यौनिकता होइन, जात जाति कसैको आधारमा पनि विभेद गर्न पाइँदैन भनेर चाहिँ एकदमै क्लियरली नै संविधानमा सुनिश्चित गरेको छ। त्यही नै के हो त भन्दाखेरि त्यही नै महिलावाद हो कि। त्यो कुरालाई चाहिँ हामीले जिन्दगीमा लागू गर्न सक्यो भने त्यही नै महिलावादको सिद्धान्त हो।
1: अहिले सबैभन्दा धेरै यो पुरुष सत्ताबाट विभेदमा परेको महिलाहरू भएको हुनाले, त्यही कारणले महिलाहरूको मानसिक स्वास्थ्य कमजोर, शारीरिक स्वास्थ्य कमजोर, अधिकारमा कमी, उहाँहरूको जिन्दगीमा स्तर उन्नति नहुन सकेको, र त्यो एउटा समाजको, परिवारको र राष्ट्रकै एउटा सदस्यहरू हुनुहुन्छ नि त। त्यो सदस्यलाई पछि पार्यो भने कसरी हामी समृद्धिमा जान सक्छौँ त, होइन? हामी जे चाहन्छौँ अर्कोले पनि त त्यही चाहन्छ। यति मात्र बुझ्दै भने पनि विभेद अन्त्य हुनु पर्थ्यो होला, यो फेमिनिस्ट बनेर, महिलावादी भनेर अगाडि
0: बनाएर हिँड्नु
1: पर्दैन थियो होला, यस्तो कार्यक्रम चलाइरहनु पनि पर्दैन थियो होला। हामीले महिनावारीको कुरा गर्यौँ होइन, अहिले यो निजामती सेवामा महिला कर्मचारीले महिनावारी पाउने विधा कुराहरू उठिरहेको छ नि त, होइन? यो स्वास्थ्य कर्मीको नाताले, अभियन्ताको नाताले यसलाई चाहिँ कसरी बुझ्ने होला? कतिजनाले यसको पक्षमा, कतिले विपक्षमा बोलिरहनु भएको छ नि त।
0: त्यही त, अब अहिले हामीले भर्खर यसमा बहस सुरु गरिरहेको छौँ होइन। अब हामीलाई चाहिँ झट्ट हेर्दा अब कतिवटा देशहरूमा बाहिर पनि यो लिप चाहिँ छ। अब मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि यो विषय चाहिँ, जस्तो म आफै पनि एउटा संस्थाको कार्यकारी निर्देशक भएर अनि सञ्चालन, संस्था सञ्चालन गरिराख्दा, र म आफै पनि महिनावारी हुने व्यक्ति भएको भएर चाहिँ मलाई कस्तो लाग्छ भन्दाखेरि चाहिँ यो विषयलाई चाहिँ ब्ल्याक एन्ड व्हाइट भएर हेरिनु हुँदैन एउटा कुरा, होइन, कालो सेतोमा चाहिँ हेरिनु हुँदैन। अनि यो झ्याप्प हेर्दाखेरि त ओहो महिनावारी को विधाले एकदम राम्रो, ओहो यसले त महिलाको समस्यालाई बुझ्यो भने जस्तो लाग्छ होइन। अब त्योसँग आउने त्यसले चाहिँ के निम्त्याउन सक्छ भन्ने कुरा पनि हामीहरूले चाहिँ सोच्न आवश्यक छ जस्तो लाग्छ। सबैभन्दा पहिला चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि, यदि तपाईँलाई महिनावारी हुँदाखेरि चाहिँ तपाईँले काम गर्न सक्नुहुन्न, तपाईँलाई एकदमै पीडा हुन्छ होइन, भने त्यहाँ तपाईँलाई आरामको जरुरत छ होइन। जतिखेर आरामको जरुरत छ, हामीले चाहिँ आराम गर्न एकदमै आवश्यक छ, हामीले आफ्नो शरीरलाई चाहिँ सुन्नु पर्छ,
1: वातावरण, आरामदायक वातावरणको व्यवस्था गराइदिनु पर्छ
0: एकदमै होइन। त्यसको लागि चाहिँ जहिले पनि लिभै मात्र अप्सन नहुन सक्छ, लिभ बाहेक पनि अरू अप्सन हुनसक्छ होइन। जस्तो तपाईँको अफिसमा नै रेस्ट गर्ने एउटा कुनै ठाउँ छ कि आराम गर्ने एउटा ठाउँ छ कि, या हट वाटर ब्याग कुनै तपाईँले त्यहाँ ल्याएर राखिदिन सक्नुहुन्छ, सेनिटरी प्याडहरू ल्याउन सक्नुहुन्छ, या चाहिँ मलाई गाह्रो भयो भने म एकछिन रेस्ट गर्छु भनेर तपाईँले सिर्जना गर्न सक्नुहुन्छ होइन। यसै पनि हामीले कतिवटा बाधा अवरोध तोडेर हामी काममा जान्छौँ होइन,
1: कार्यक्षेत्रमा निस्केको
0: छौँ, अनि काम गर्न पाउने अवसर नै कति कम छ। तपाईँको महिनाको एक दिन दुई दिन, फेरि तपाईँ कहिले महिनावारी हुनुहुन्छ भनेर त थाहा हुँदैन, एकदमै कम मान्छेलाई मात्रै थाहा हुन्छ कि म महिनाको यो दिन हुन्छु भनेर जसको रेगुलर छ होइन। नत्र भने चाहिँ महिनावारी भनेको चाहिँ तपाईँलाई थाहै नै हुँदैन, म महिनावारी भएँ म अब बिदामा बस्छु भनेर तपाईँले भन्दाखेरि चाहिँ तपाईँको कार्यक्षमतालाई चाहिँ कसरी हेरिन्छ आगामी दिनमा होइन, तपाईँलाई कसरी लिइन्छ कार्यस्थलमा होइन, र आगामी दिनमा हायर गर्ने संस्थाले चाहिँ त्यो कुराले गर्दाखेरि चाहिँ त्यो काममा चाहिँ इफिसियन्सी नआएको कारणले गर्दाखेरि हायर गर्न नसक्ने या हायर पोस्टमा भनौँ न चाहिँ हायर गर्न नसक्ने सम्भावना कति रहन्छ भन्दाखेरि चाहिँ मलाई चाहिँ एकदमै धेरै रहन्छ जस्तो लाग्छ, एकदमै होइन। त्यसले गर्दाखेरि नै महिला ए महिलालाई गरिसकेपछि यो भन्छन् त्यो भन्छन् भनेर भन्न सक्ने डर चाहिँ धेरै छ। यति भनिराख्दाखेरि फेरि के हो त भन्दाखेरि चाहिँ कसैलाई चाहिँ एकदमै धेरै दुख्छ हेर्नु होइन महिनावारी, कसैलाई चाहिँ म्यानेजेबल हुन्छ तपाईँको तातो पानी खाएर पनि या हट वाटर ब्यागले पनि म्यानेज हुन्छ होइन। त्यो हट वाटर ब्यागले म्यानेज हुन्छ भने चाहिँ हामीले हिजोको दिन चाहिँ हामीलाई घरमा विभेद गरियो
1: होइन,
0: अब कार्यस्थलमा विभेद हुन नसक्ने सम्भावना चाहिँ धेरै छ नि त होइन, त्यो कुरालाई चाहिँ एकदमै विचार गर्नुपर्छ भन्ने
1: संवेदनशील पाटो यसमा अध्ययन हुनुपर्छ। कति कुरा सकारात्मक हुँदा हुँदै पनि यो व्यवहारिक रूपमा कति समय यो दीर्घकालीन सोच राखेर गर्न सक्छौँ, हाम्रो परिवेश हाम्रो अवस्थाको बारेमा पनि सोच्नु पर्यो।
0: महिनावारीको विभेद हटाउनलाई यत्रो काम भइरहेछ, अनि फेरि कार्यस्थलमा पनि हामी महिनावारी भएको कारणले गर्दाखेरि चाहिँ झट्टै हेर्दाखेरि चाहिँ ओहो महिलालाई सहयोग गरे जस्तो, तर त्यसले गर्दाखेरि अर्को विभेदको सिर्जना नहोस् भन्ने चाहिँ मलाई लाग्छ हजुर।
1: यही कुरासँग जोडेर अहिले स्वास्थ्य कर्मीको नाताले पनि स्वास्थ्य अभियन्ताको नाताले पनि यो छ महिनाको सुत्केरी बिदा मातृत्वको सम्मान र स्वास्थ्य मानव पुँजी निर्माणसँग जोडिएको विषय भनेर आइरहेको छ। छ महिना सुत्केरी बिदालाई बिदालाई कर्मचारीलाई दिइने सुविधा वा बिदाको रूपमा मात्र नहेरी मातृत्वको सम्मान, आमा र नवजात शिशुको स्वास्थ्य पोषण, दीर्घकालीन एउटा मानव पुँजीको रूपमा पनि हेरिनुपर्छ भनेर आवाज उठिरहेको छ, उठाइ पनि रहनु भएको छ होइन। यसलाई चाहिँ कसरी लिन सकिन्छ?
0: यो चाहिँ एकदमै पोजिटिभ निर्णय हो जस्तो लाग्छ, र जस्तो हामीले चाहिँ स्वास्थ्य र अधिकारलाई जोडेर हेर्दाखेरि चाहिँ हामीले कम्तीमा पनि छ महिना स्तनपान गर्नुपर्छ भन्ने कुरा चाहिँ तपाईँको छ महिना लिभ नलिकन पोसिबल छैन। जस्तो मेरो आफ्नै हिसाबमा पनि म तिन महिना गरिसकेपछि तिन महिनासम्म चाहिँ कम्प्लिट ब्रेस्ट फिडिङ भयो होइन। अब अफिस जान थालिसकेपछि के हुन्छ भन्दाखेरि चाहिँ तपाईँले जति नै स्तनपान गराउनु भयो हाम्रो बडीले नै के सिग्नल दिन्छ भन्दाखेरि चाहिँ अझै चाहिरहेको रहेछ है, बच्चालाई चाहिरहेको रहेछ भनेर आमाको शरीरले थाहा पाएर अनि त्यसबाट मिल्क प्रोडक्सन हुने हो नि त होइन। अब त्यो नहुँदाखेरि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ आमा
1: जति स्ट्रेस नखुवायो
0: त्यति नै कम शरीरले चाहिँ के सिग्नल पाउँछ भन्दाखेरि चाहिँ अब चाहिने रहेनछ भन्ने सिग्नल पाउँछ, अनि स्तनपान चाहिँ या चाहिँ मिल्क जुन आउने हो त्यो चाहिँ कम आउन थाल्छ होइन। त्यही भएर स्तनपान छ महिना एक्सक्लुसिभ स्तनपान गराउनको लागि पनि छ महिना सुत्केरी बिदा चाहिँ एकदमै आवश्यक भन्ने लाग्छ। त्यो सँगसँगै चाहिँ महिलाको स्वास्थ्य पनि होइन, जसरी हिल हुने प्रोसेसमा हुन्छ होइन, त्यो कम्तीमा छ महिना चाहिँ उसलाई आरामको चाहिँ एकदमै जरुरी हुन्छ। यो कुरा चाहिँ कहाँ पनि जोडेको छ भन्दाखेरि चाहिँ बच्चाले राम्रो स्याहार पाउँदाखेरि त्यो छ महिनामा को चाहिँ ऊ हेल्दी हुन सक्ने या हेल्दी हुने
1: स्वस्थ हुन सक्छ
0: हजुर, हेल्दी हुने तपाईँको त्यो फाउन्डेसन भनेको छ महिना हो। अनि अर्को भनेको चाहिँ तपाईँको यति धेरै हर्मोन उथलपुथल भइरहेको हुन्छ महिलाको होइन, अघि तपाईँले भनेकै कुरामा चाहिँ हर्मोन अलिकति आफ्नो ठाउँमा आउनलाई या चाहिँ हर्मोन आएर आफ्नो ठाउँमा आएर काम गर्नलाई चाहिँ कम्तीमा त्यो भनेको चाहिँ मिनिमम टाइम पिरियड हो होइन, रेस्टको लागि आफूलाई बुझ्न आफ्नो शारीरिक परिवर्तन भइरहेको हुन्छ होइन। तर अब समस्या चाहिँ के छ भन्दाखेरि चाहिँ मैले देखेको समस्या चाहिँ अहिले इभेन जुन 98 दिन छ नि त्यो नै लागू भएको छैन होइन अब अहिले पनि 98 हाम्रो लेबर लले भनेको अनुसार चाहिँ 60 दिन मात्रै धेरैवटा कर्पोरेट हाउसेसहरूमा ब्याङ्कहरूमा हेर्नुभयो भने 60 दिन मात्रै बिदा दिएको अवस्था छ होइन. यसमा चाहिँ कसरी जान्छ, यसलाई चाहिँ इम्प्लिमेन्टेसन या चाहिँ लागू गर्दाखेरि होइन सम्भावना छ कि छैन, हाम्रो अर्थतन्त्रले थिक्न सक्छ कि सक्दैन, त्यो गर्दाखेरि चाहिँ फेरि महिलाहरूलाई नै झन् यही महिलाहरू भइसकेपछि त अब प्रेग्नेन्ट भएर अब 6 महिना आउँदैनन् अनि एक्स्ट्रा पनि एक्सपेन्सेस जान्छ भनेर झन् महिलालाई नै हायर गर्न नसक्ने चान्सेस हुने हो कि भन्ने एउटा डर चाहिँ छ. त्यसमा चाहिँ राज्यले एकदमै कडा हिसाबले त्यो अलि नियमन गरेर नियम आएर लागू गर्नुपर्ने आवश्यकता चाहिँ देख्छु हजुर म.
1: हजुर, यसमा पुरुष कर्मचारीलाई पनि होइन, श्रीमती सुत्केरी हुँदा श्रीमानलाई पहिला अब 15 दिन थियो भने अहिले 42 दिन दिने, पहिला 90 दिन थियो भने अहिले 6 महिना आमालाई दिने भनेको छ. यो चाहिँ साँच्चै गहिरेर हेर्दाखेरि आमा र बच्चा अनि यो परिवारको लागि र दाम्पत्य जीवनको सुखको लागि पनि होइन, त्यो समृद्धिको लागि पनि अनि घर परिवार समाज र राष्ट्रको लागि पनि यो 6 महिना सुत्केरी बिदा मातृत्वको सम्मान होइन यो चाहिँ सान्दर्भिक छ. तर यसलाई कसरी व्यवहारिक रूपमा अगाडि बढाउने यो चाहिँ व्यवस्थित चाहिँ हुनुपर्छ. फेरि यसकै नाममा अवसर चाहिँ कहीँ कतै
0: एकदमै
1: बाधा नपरोस् होइन. हजुर, यो कुराहरूलाई चाहिँ हामीले किन त भनेर यत्तिकै नबोलेर यसको चाहिँ अध्ययन पनि हुनु पर्यो, यसलाई संविधान हिसाबले लिइदिनु पनि पर्यो. यति कुरा गर्दा गर्दै न्युरासँग अर्थात् दुर्गासँग सोध्नुपर्ने कुराहरू धेरै छ. यहाँ आज हाम्रो कार्यक्रममा उपस्थित हुनुहुन्छ, हामी समयसँग त बाँधिएको छौँ होइन. किशोर अवस्थाको स्वास्थ्यको कुरा गरिरहँदाखेरि यी सब कुराहरू आमासँग जोडिरहँदाखेरि आमालाई कसरी भुल्न सक्छौँ होइन. एउटै जीवनमा आमाको छोरीको बुहारीको होइन सबै भूमिकाहरू हामीले कतिवटा निर्वाह गरिरहेछौँ नि. हिजोको दिनमा आमाको छोरी हुनु र आज आफ्नो सन्तानको आमा हुँदाखेरि यहाँको अनुभव चाहिँ कस्तो रह्यो?
0: एउटा बच्चा हुर्काउनलाई चाहिँ यति धेरै कष्ट हुँदो रहेछ होइन. जबकि मेरो घरमा सहयोगी पनि हुनुहुन्छ होइन, अब सासु ससुराले पनि एकदमै बच्चा हुर्काउनलाई हेल्प गरिराख्नु भएको छ. अब श्रीमान पनि एकदमै बुझ्ने खालको हुनुहुन्छ, सपोर्टिभ हुनुहुन्छ. म फाइनेन्सियली नै इन्डिपेन्डेन्ट छु होइन, कुनै सहयोग लिन यत्रो साथ सहयोग हुँदाखेरि त एउटा बच्चा हुर्काउनलाई यत्रो गाह्रो हुँदो रहेछ होइन. मेरो आमा चाहिँ जिन्दगीमा 10 चोटि गर्भवती भएर 7 बच्चा जन्माएर त्यो 7 बच्चाहरूलाई स्तनपान गरेर हुर्काएर बिहादान गरेर पढाउँदाखेरि कति गाह्रो भयो होला भन्ने कुरा चाहिँ धेरै चाहिँ म आमा भएपछि नै बुझेँ होइन. र मैले चाहिँ अब कतिवटा कुरा चाहिँ सबै बाल्यकालको अनुभवहरू हेर्दाखेरि चाहिँ कति तिता अनुभवहरू पनि छन् जुन चाहिँ अभावमा आमाले समय दिन नसक्दाखेरिको असर कहाँसम्म पर्दो रहेछ भन्ने कुरा चाहिँ मैले अहिले पनि फिल गर्छु. जस्तो मानसिक स्वास्थ्यको कुरामा चाहिँ कति जोड दिएर आउँछ त्यो कुराहरू होइन. अनि अहिले चाहिँ अब एउटा बच्चालाई चाहिँ हामीले कसरी धेरै टाइम दिने, कसरी उसलाई सिकाउने भन्ने कुराहरूमा चाहिँ जसरी मैले टाइम दिइराखेको छु पक्का पनि मैले त पाएन. घरमा 7-7 बच्चा हुँदाखेरि त पक्का पनि आमासँग त त्यो समय पनि भएन, सायद त्यो सिप पनि भएन. अब खेतमा जानुपर्ने बाध्यता हुन्थ्यो होइन. अनि त्यो चाहिँ मलाई एकदमै रिफ्लेक्ट गर्छु अहिले चाहिँ
1: हामीले कति समय दियौँ भन्दा नि त्यो समयलाई त्यो कुरा चाहिँ अहिले हाम्रो आमाहरूको लागि एउटा चुनौती पनि छ. हामीले समय धेरै दिन सकेको छैनौँ तर दिएको समय चाहिँ एकदम गुणस्तरीय हुनु पर्यो भन्ने कुरामा सचेत पनि छौँ. समय अनुसार चल्नु पनि पर्यो होइन. आज हामीले प्रजनन स्वास्थ्यको यौन प्रजनन स्वास्थ्यका कुराहरू पनि धेरै कुराहरू आए होइन. आफ्नै हिसाबको सङ्घर्ष दुःख पनि छ होइन, सन्तुष्टिको पाटो पनि छ नि त होइन. कति बेला चाहिँ अलिकति सबैभन्दा गाह्रो चाहिँ कति बेला हुने रहेछ कार्यक्षेत्रमा लागिरहँदा होइन, अनि सबैभन्दा सन्तुष्टिको समय पनि रह्यो नि त होइन. राष्ट्रियदेखि अन्तर्राष्ट्रिय पहिचानसम्मको एउटा अनुभव पनि छ नि त होइन. त्यो पनि आज हामी सुन्न चाहन्छौँ.
0: सबैभन्दा पहिला सन्तुष्टिकै कुरा गर्दाखेरि अघि पनि भने होइन,
1: हजुर,
0: आफूले त्यो बेलामा सूचना नपाएको सानो सानो सूचनाले चाहिँ जिन्दगी कति सजिलो हुँदो रहेछ भन्ने कुरा पछि मात्रै रियलाइज भयो. मैले गर्दाखेरि चाहिँ कसैको जिन्दगी अलिकति सजिलो भयो, कोही सुरक्षित भयो भन्नेले चाहिँ त्यसले चाहिँ एकदमै सबैभन्दा सन्तुष्टिको पाटो नै त्यही छ होइन. खुसी पनि सँगसँगै दायित्व पनि हो जस्तो लाग्छ। जस्तो अब जसरी हामीले समुदायमा किशोरीहरूसँग महिलाहरूसँग युवा युवतीहरूसँग काम गरिरहेको छौँ होइन, त्यो योगदानले गर्दाखेरि 2020 जतिखेर फ्लोरेन्स नाइटिङ्गलको 200 जन्मोत्सव थियो त्यतिखेर संसारभरिको 100 नर्स र मिडवाइफ जसले उल्लेखनीय काम गर्नुभएको छ यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको विषयमा, 100 नाम आउँदाखेरि चाहिँ एकदमै खुसी पनि लागेको थियो। त्यो चाहिँ एकदमै सम्झिन चाहन्छु ल, तिमीले काम गरिरहेको भनेर अरू पनि धेरै रिकग्निसनहरू चाहिँ पाइयो होइन। र चुनौतीको कुरा गर्दाखेरि त चुनौती त हेर्नु हरेक पाइलामा छ है। अघि तपाईँले आफूले जोड्नुभयो फेमिनिस्ट भनेर होइन, मैले एउटा कविता पनि लेखेको छु म फेमिनिस्ट जस्तो भएँ भनेर होइन। हरेक कदममा नै च्यालेन्ज छ भन्छु म, अनि सबैभन्दा ठुलो च्यालेन्ज भनेको चाहिँ ओहो फेमिनिस्ट जस्तो भएँ नराम्रो साबित गर्न खोज्ने खालको जुन एउटा
1: कहिले गलत अर्थ लगाइदिने कहिले हल्का रूपमा ल्याइदिने, जुन संवेदनशील विषय हुन्छ र त्यसलाई एकदमै राम्रो गरौँ भनेर लागिरहेको विषय हुन्छ
0: एकदमै। त्यो मैले धेरैवटा लेखेको छु तर यसमा चाहिँ ठ्याक्कै च्यालेन्ज जोड्दाखेरि चाहिँ मैले थोरै जोडेँ है त
1: हजुर।
0: म फेमिनिस्ट जस्तो भएँ महिलावादी जस्तो भएँ भन्ने चाहिँ शीर्षक। एकजनाले कमाएर पुग्दैन इन्डिपेन्डेन्ट केटी चाहियो रे, फेरि इन्डिपेन्डेन्टली आफ्नो विचार राख्दा म महिलावादी जस्तो भएँ। आफूले जन्मेको घर छोडेर आउँदा छोरी भएर भोग्नुपर्ने भाग्यको खेल रे, नयाँ घरलाई आफ्नो सोचेर तर्क राख्दा म फेमिनिस्ट जस्तो भएँ। जुन बेला कमाएर घर चलाए त्यो बेला मेरो दायित्व भयो रे, घर चलाउँदा 2-4 निर्णय आफै गरे म महिलावादी जस्तो भएँ। पैसा कमाउन अहोरात र काम गर्दा मिहिनेती भएको अति सुन्दर रे, अलिकति समय आफ्नो छुट्टै पहिचान गराउन काम गरे, बनाएको पहिचान जोगाउन 2 शब्द बोले म महिलावादी जस्तो भएँ। जब जब परेको बेला दिन रात नभनी सहयोग गरे त्यो बेला मेरो कर्तव्य भयो रे, स्वयं बिरामी भएपछि आफूलाई स्याहार गर्न आफूलाई माया गर्न सिके म महिलावादी जस्तो भएँ। अनि म धेरै ओपनिस्ट भएँ, बस्सी भएँ, एसर्टिभ भएँ। कम तर्क दिँदा आफूले निर्णय नगर्दा मात्र आफ्नो कुरामा मतलब राख्दा घरको सबै कुरामा सहमति जनाउँदा सबैलाई सजिलो हुन्छ सोचे, तर्क दिन छोडे, चित्त नबुझेको कुरा अनदेखी गर्न थाले, गलतलाई प्रश्न गर्न छोडे, त्यो समय आफूमा लगानी गरे, अब म परिवारको सदस्य जस्तो भएन रे, म फेरि महिलावादी जस्तो भएँ। हजुर म फेरि फेमिनिस्ट जस्तो भएँ। सङ्घर्ष गर्नु, आत्मनिर्भर हुनु, सही गलत पहिचान गर्न सक्नु, जिन्दगीमा आफ्नो योजना हुनु, आफ्नो लागि समय निकाल्नु, सबै कुराले म फेमिनिस्ट हुन्छु भने, सबै कुराले म महिलावादी हुन्छु भने मलाई फेमिनिस्ट भएर बाँच्नु छ। हजुर मलाई महिलावादी हुनुमा गर्व छ।
1: फेमिनिस्ट अर्थात् महिलावाद के भयो भने हुने रहेछ, कसरी सोचिँदो रहेछ, कसरी हेरिँदो रहेछ, यति भनिरहँदा महिलावादीको एउटा जुन परिभाषा छ र फेमिनिस्ट भनेर अहिले यहाँको एउटा परिभाषामा बाँधिनु भएको छ होइन, यो यात्रालाई कसरी अगाडि बढाउँछु जस्तो लाग्छ अबका दिनमा?
0: सबैभन्दा पहिलो त घरबाटै सुरु गर्नुपर्छ जस्तो लाग्छ होइन। घरमा चाहिँ सबैजनाको एकदमै साथ छ। मैले आज यो कार्यक्रममा भन्नुको लागि भनेको होइन होइन, तपाईँले जो पनि घरमा आउनुहुन्छ देख्नुहुन्छ हाम्रो घरमा महिनावारी बार्ने कुरा छँदै छैन। म महिनावारी भएको त कसैलाई थाहा पनि हुँदैन, कहिले कहिले कुनै कुनै महिनामा चाहिँ एकदम धेरै ढाड दुख्ने पेट दुख्ने हुन्छ, त्यो बेलामा हट वाटर ब्याग लिएको यताउति गरेको देख्यो भने कसैले एज्युम गर्नुहुन्छ होला होइन, नत्र भने म महिनावारी भएँ भनेर भन्ने त्यो चलनै छैन होइन, कसैलाई थाहा पनि हुँदैन एउटा कुरा। अनि दोस्रो कुरा भनेको चाहिँ म भन्दा मेरो बुढा चाहिँ फेमिनिस्ट हो भन्छु म चाहिँ, मैले चाहिँ कतिवटा फेमिनिस्ट भ्याल्यु चाहिँ मैले उसँगैबाट सिकेको होइन। घरमा चाहिँ मलाई केही पनि बाधा छैन। मेरो ससुरा हेर्नुभयो भने उहाँले चाहिँ आफूलाई फेमिनिस्ट चाहिँ भन्नुहुन्न, तर त्यो व्यवहार हेर्दाखेरि चाहिँ तपाईँले चाहिँ ओहो भन्ने चाहिँ जसलाई पनि फिल हुन्छ। र आज पनि बिहान आउँदाखेरि के भयो भन्दाखेरि आज राति बाबु मेरो बच्चा अलिक सुतेन होइन, अनि म बिहान 7:45 निधाएछु होइन, म बिहान उठ्दाखेरि अनि आमालाई सन्चो छैन सासु आमालाई, बिहान उठ्दाखेरि खाना पाकिसकेको थियो कि, कसैलाई कुर्दै कुर्नुहुन्न बुवाले, अब यिनीहरू अफिस जानुपर्छ भन्ने हिसाबले त्यसरी हेर्नुहुन्छ। त्यही भएर घरबाट सुरु गर्नुपर्छ भन्ने मेरो सिद्धान्त हो। घरमा चाहिँ एकदमै सहज छ, काममा पनि हामी त्यही नै हाम्रो लक्ष्य लिएर हिँडेको हो, हाम्रो संस्था पनि त्यसैसँग नै सम्बन्धित छ, होइन, कुनै पनि खालको विभेद हुनु हुँदैन। यो तथा प्रजनन स्वास्थ्य भनेको पनि मानव अधिकार हो, होइन, यसमा विभेद हुनु हुँदैन भनेर हिँडिरहेको अवस्थामा चाहिँ सामूहिक सहयोग र साथ चाहिँ छ संस्थामा पनि, सबैजनाको हामी एउटै लक्ष्यको लागि हिँडिरहेको भएर, होइन। र मेरो आमाकै जिन्दगीबाट पनि मैले धेरै कुरा सिकेको छु। मेरो आमा बाल विवाह भएको, होइन, सातवटा त जीवित सन्तानै, होइन, 10 चोटि गर्भधारण गर्दाखेरि कति गाह्रो भयो होला। त्यही आमाको छोरी म हुँदाखेरि चाहिँ धेरै परिवर्तन भएको छ, होइन, मसम्म आइपुग्दाखेरि चाहिँ मैले शिक्षा पाएँ, मेरो आफ्नो जिन्दगीमा निर्णय छ, होइन, अनि मैले कतिवटा बच्चा जन्माउने, अब बच्चा जन्माउने कि नजन्माउने एउटा गरिसकेपछि भन्ने सबै कुरामा म निर्णय लिन सक्छु, होइन, यस्तो कुराहरू चाहिँ छ। तर अब चुनौतीको कुराहरू पनि धेरै छ हजुर, होइन, एकचोटिमा एउटा कुरालाई फोकस गरेर हामीले चाहिँ गर्न सक्ने कुरालाई चाहिँ लक्षित गरेर सानसानो उपलब्धिहरूलाई हामीले सेलिब्रेट गर्दै अगाडि बढ्ने चाहिँ लक्ष्य छ, होइन, जसले गर्दाखेरि चाहिँ हामीले किशोर किशोरी युवाहरू महिलाको जिन्दगीमा चाहिँ प्रत्यक्ष रूपमा उनीहरूलाई सजिलो बनाउन सकौँ, उनीहरूको जिन्दगीमा केही सुधार गर्न सकौँ,
1: केही गर्न सकियोस्, केही दिन सकियोस् र गर्नु पनि पर्छ भन्ने कुराले समानताको आवाज उठाउँदै हुनुहुन्छ। समान सहभागिता, समान पहुँच, समान नेतृत्व, सबै कुराहरू समान खोजिएको छ। त्यो खोज्दाखेरि घर परिवारमा समानताको अवधारणा पनि बन्दै गएको छ। यहाँ आफै यसको एक उदाहरण हुनुहुन्छ, होइन, यहाँको परिवारै एउटा उदाहरण छ। महिलावादीहरूको परिवार विखण्डन हुँदैन, महिलावादीहरूले परिवारलाई जोड्ने काम गरिरहनु भएको छ भनेर पनि त्यो आँखाले पनि हेरिदिनु पर्यो। र महिलावादी भनेर भनेको अधिकारको लागि, समानताको लागि
0: लड्ने,
1: काम गरिरहने, लड्ने व्यक्ति जसले धेरै आलोचना अहिले सहिरहनु परेको छ, त्यो आलोचना सहँदा भोलिको दिन सहज हुन्छ, राम्रो हुन्छ भन्ने अपेक्षाले अगाडि बढिरहेको यात्रा हो। यो यात्राले आउँदा आउँदा दिनमा अझै अझै पनि सफलता हासिल गरोस्। आज हाम्रो यो स्टुडियोमा उपस्थित रहेर हामी माझ, हाम्रो श्रोता माझ, एउटा सक्षम छोरीको, सक्षम आमाको र सक्षम एउटा अभियन्ताको यो अनुभव यहाँले सुनाइदिनु भयो। यसको लागि रेडियो नेपाल परिवारको तर्फबाट हाम्रो नुरा दुर्गा सापकोटालाई धेरै धेरै धन्यवाद
0: र यो अवसरको लागि एकदमै धेरै धेरै धन्यवाद।
1: आज कार्यक्रम आजका नारीको श्रृङ्खलामा महिला अनुभवसँगै विविध महिला सवालका विषयलाई उठान गर्ने क्रममा सामाजिक र स्वास्थ्य क्षेत्रमा एउटा परिचित अभियन्ता, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको अभियन्ता, साथै स्वास्थ्यकर्मी र महिलावादीको रूपमा पनि परिचित, हाल युवाहरूकै नेतृत्वमा सञ्चालित यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी संस्था योसान युटलिड एसआरएचआर एडुकेसी नेपालको सहसंस्थापक तथा कार्यकारी निर्देशक नुरा दुर्गा सापकोटासँग भएको यो भेटवार्ता यहाँहरूमा सुनायौं। हामी यस्तै सक्षम छोरी र सक्षम आमाहरूको खोजीमा छौं। यही खोजीमा अर्को एउटा नयाँ अनुभव र प्रसंग।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: रु 3 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं।
6: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय।

यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भोटेकुसी बाढी प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणको काम अगाडि बढाउने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णय। नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हिजो उम्मेदवारी दर्ता। यस वर्ष विजया दशमीको उत्तम साइत कार्तिक 4 गते बुधबार बिहान 10:26 र यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार वैज्ञानिक फ्रान्सिस हालजेनलाई प्रदान। अब समाचार विस्तारमा। सरकारले रसुवाको भोटेकोसी बाढीबाट प्रभावितका लागि विभिन्न साझेदार संघ संस्था तथा स्थानीय तहसँग मिलेर तत्काल अस्थायी आवास निर्माणको काम अगाडि बढाउने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हिजो बसेको बैठकले उक्त निर्णय गरेको प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो। पुननिर्माणमा सहयोग गर्न चाहने विकास साझेदार संघ संस्थालाई आफूले कुन पालिकामा कति संख्यामा घर बनाइदिने हो त्यसको जानकारी प्राधिकरणलाई गराउन पनि आग्रह गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो। नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गतको निर्वाचनका लागि सभापतिमा गगन कुमार थापा, किशोर सिंह राठौर र श्याम कृष्ण खड्गीको उम्मेदवारी परेको छ। हिजो आकांक्षीहरूले उम्मेदवारी दर्ता गराउनु भएको हो। उम्मेद्वारहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, उपसभापति महिलामा पुष्पा भूषालले मात्र उम्मेदवारी दर्ता गराउनु भएको छ। उपसभापति खुलामा डाक्टर चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्र राज पाण्डे, मधु आचार्य, डाक्टर मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डाक्टर चन्द्रमोहन यादवको उम्मेदवारी परेको छ। समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्ला मनसुर, सीता गुरुङ र रञ्जित कर्णको उम्मेदवारी परेको छ। खुला महामन्त्रीमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदय शमशेर राणा, अमर सिंह पुन, नयन सिंह महर, शंकर तिवारी, सुनिल शर्मा र डाक्टर सन्तोष उपाध्यायले उम्मेदवारी दर्ता गराउनु भएको छ। महामन्त्री महिलामा डाक्टर डिला संग्रौला, डिना उपाध्याय र रीता खनालको उम्मेदवारी परेको छ। सभापतिमा 3, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा 1-1 जना, खुला उपसभापतिमा 9 जना, समावेशी उपसभापतिमा 5 जना, खुला महामन्त्रीमा 8 जना र महिला महामन्त्रीमा 3 जनाको उम्मेदवारी परेको हो। महाधिवेशन अन्तर्गत आजको बन्द सत्रमा सभापति गगन थापाले सम्बोधन गर्ने तालिका छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले राजमार्ग र पुल पुननिर्माण गर्दा उच्च बाढीको सतहको अध्ययन गरी सुरक्षित स्थानमा पूर्वाधार निर्माण गर्ने कानूनी सुधार अघि बढाइएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको हिजो बसेको बैठकमा मन्त्री लम्सालले बाढी तथा विपदबाट प्रभावित क्षेत्रमा पूर्वाधार विकाससँगै प्रभावित जनताका लागि सुरक्षित र मर्यादित आवास निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। न्याय परिषदले उच्च अदालतका 4 न्यायाधीशलाई सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरेको छ। हिजो बसेको न्याय परिषद बैठकबाट सर्वोच्च अदालतमा नियुक्तिका लागि उच्च अदालत पोखरा मुख्य न्यायाधीश डाक्टर रत्नबहादुर बागचन, उच्च अदालत पाटन चन्द्रबहादुर सारू, उच्च अदालत पाटन हेटौडा इजलास न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंज न्यायाधीश गोकर्ण डागी सिफारिस हुनुभएको छ। दशैंको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रूट परमिट खुला गरिने भएको छ। यातायात व्यवस्था विभागमा हिजो बसेको नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी, राष्ट्रिय महासंघ लगायत सरकारवालाको बैठकले दशैं अवधिभर देशभर रूट परमिट खुला गर्ने निर्णय गरेको हो। बैठकले यही असोज 23 गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसेना र संचार सचिव राजेन्द्र कुमार पौडेल बीच आर्थिक वर्ष 2083-84 लागि कार्य सम्पादन सम्झौता सम्पन्न भएको छ। सो अवसरमा संचार सचिव पौडेलसँग मन्त्रालयका महाशाखा प्रमुख तथा मन्त्रालय मार्फतका विभिन्न निकायका प्रमुखले पनि कार्य सम्पादन सम्झौता गर्नुभयो। त्यस अवसरमा संचार सचिव पौडेलसँग नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी, सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गा
सिन्हा, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सन्दीप राई, सार्वजनिक सेवा प्रसारण संस्थाका कार्यवाहक अध्यक्ष उर्वशी बस्नेत, गोर्खापत्र संस्थानका महाप्रबन्धक हिक्मत बहादुर रावल र विज्ञापन बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठले कार्य सम्पादन सम्झौता गर्नुभएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: बाँकी समाचार। यस वर्ष विजया दशमीको साइत कार्तिक 4 गते बुधबार बिहान 10:26 उत्तम रहेको नेपाल पञ्चाङ निर्णायक विकास समितिले जनाएको छ। कार्तिक 4 गते बिहान 8:49 देवी विसर्जन गरी 10:26 शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ। यस वर्ष असोज 25 गते आइतबारदेखि नवरात्र प्रारम्भ हुँदैछ। अब अन्तर्राष्ट्रिय समाचार। यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार बेल्जियममा जन्मनुभएका वैज्ञानिक फ्रान्सिस हालजेनलाई प्रदान गरिएको छ। खगोलीय मूलका उच्च ऊर्जा न्युट्रिनोको खोज तथा आइस क्युब न्युट्रिनो वैधशालामा पुर्याउनु भएको योगदानका लागि हालजेनलाई यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो। खेल प्रसंग। विश्व प्रसिद्ध महान फुटबलर लियोनेल मेसीले ब्युनस आयर्समा भावुक माहौलबीच अर्जेन्टिनाका लागि आफ्नो अन्तिम फुटबल खेल खेलेका छन्। बेनिन विरुद्धको मैत्रीपूर्ण खेल शुरू हुनु अघि मेसीको आँखामा आँसु देखिएको थियो। अर्जेन्टिनाले उक्त खेल 3-0 जितेपछि मेसीको सुखद विदाई भएको छ। खेलमा मेसीले 1 गोल गरे भने 2 असिस्ट गरे। यससँगै आफ्नो अन्तिम खेलमा पनि मेसीको जादू कायम रह्यो। मेसी अर्जेन्टिनाका लागि सबैभन्दा धेरै खेल खेल्ने खेलाडी तथा टोलीका सर्वाधिक गोलकर्ता हुन्। विश्वकपको फाइनलमा स्पेनसँग पराजित भएको 6 हप्तापछि मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए। उनले आफूले अब टोलीलाई दिनुपर्ने केही बाँकी नरहेको बताएका थिए। यद्यपि मेसीले इन्टर मियामीबाट क्लब फुटबल भने खेलिरहनेछन्। अब मौसम। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा तथा मधेस लगायत कोशी बागमती गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभाग तथा बागमती गण्डकी कर्णाली प्रदेशको पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.8 र न्यूनतम तापक्रम 17.5 डिग्री सेल्सियस थियो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25-27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:53 भयो भने सूर्यास्त भरे साँझ 5:49 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। भोटेकोशी बाढी प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणको काम अगाडि बढाउने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णय। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हिजो उम्मेदवारी दर्ता। यस वर्ष विजया दशमीको उत्तम सेत कार्तिक 4 गते बुधबार बिहान 10:26 र यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार वैज्ञानिक फ्रान्सिस हालजेनलाई दिइने। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: नमस्ते नेपाल।
1: नमस्ते नेपाल।
0: देश र दुनियाँका ताजा खबर, समाजका जल्दा बल्दा विषयवस्तु अनि तपाईँ हाम्रै वरिपरिका चासोका विषयमा प्रत्यक्ष कुराकानी।
1: समाचार मात्रै होइन, समाचार भित्रको कथा पनि।
0: नमस्ते नेपालमा हामी कुरा गर्छौँ तपाईँको, हाम्रो र समग्र नेपालको।
1: प्रत्येक बुधबार बिहान 9:20 बजे नेपाल भाषाको समाचार पछि
0: सुन्न नभुल्नुहोला रेडियो नेपालमा।
1: नमस्ते नेपाल।
0: नमस्ते नेपाल। नमस्ते नेपाल।

0: नमस्ते नेपाल,
1: नमस्ते नेपाल,
0: नमस्ते नेपाल। नमस्ते नेपालमा हामी समाजका जल्दा बल्दा विषयवस्तु अनि देश र दुनियाँका ताजा खबरसँगै तपाईँ हाम्रै वरिपरिका समसामयिक र चासोका विषयमा हामी कुराकानी गर्छौँ। आज पनि हामी उपस्थित भएका छौँ। म प्रज्ञा शरद,
1: म चन्दा विष्ट, र हामीसँग हुनुहुन्छ प्राविधिक साथी रमा कोइराला। कहाँ हुनुहुन्छ, कता हुनुहुन्छ, सन्चै हुनुहुन्छ?
0: पक्कै पनि सन्चै हुनुहुन्छ होला भन्ने हामीलाई आशा छ, तर पानी पनि परिरहेछ, त्यसैले गर्दाखेरि एकदमै विचार गर्नुहोला।
1: अब पानी रोकिएला कि भन्यो होइन,
0: फेरि परिरहेछ,
1: भारी वर्षाको सम्भावना कति सुन्नु है,
0: अहिले पनि समाचारमा यही छ।
1: अब दिक्क माने, अब त्यो एउटा पानी पर्दा पर्दा त त्यो स्वाभाविक हो, तर धेरै पनि नमानौँ। यति बेला अब कसरी के गर्ने भन्नेमा चाहिँ जुट्नुपर्छ। आज पनि फेरि पाँच प्रदेशका एक दुई ठाउँमा भारी वर्षाको सम्भावना भन्ने कुरा आएको छ होइन।
0: लुम्बिनी सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागमा, बागमती गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा एक दुई ठाउँमा भारी वर्षाको सम्भावना भएन भनेर मौसम पूर्वानुमान महाशाखाले जनाएको छ होइन। त्यसैले गर्दाखेरि तपाईँहरू चाहिँ अब पानी यो फाट्नुपर्ने समय हो, पानी नपर्ने समय हो, तर पनि सचेत चाहिँ रहनुपर्ने अहिलेको हाम्रो मौसमको अवस्था हेर्दाखेरि त्यस्तो छ होइन चन्दा।
1: एकापट्टि एकदमै पानी यति ठुलो परिराखेको हुन्छ, अर्कोपट्टि घाम मजाले टन्टलापुर घाम लागिरहेछ।

0: सवारी साधनको अवस्था सबै कुराहरू बुझ्नु पर्यो होइन,
1: बुझ्नु पर्यो फेरि कस्तो अवस्थामा हिँड्नु हुँदैछ, बिरामीको बालबच्चाको होइन त्यो पनि याद गर्नुपर्छ। हिँड्दाखेरि नानीहरू लिएर हिँड्दा अझ धेरै याद गर्नुपर्ने हुन्छ। बाटोमा काहीँ कतै रोकियो भने के गर्ने, कति दिन बस्दै हुनुहुन्छ, कति दिनको लागि जाँदै हुनुहुन्छ, जाँदा के हुन्छ नजाँदा के हुन्छ, त्यो सबैको लेखाजोखा चाहिँ यो पटक चाहिँ गर्नुपर्ने जस्तो देखिन्छ। यो बाढी र पहिरोको कारण अहिलेको लागि भने होइन, बागमती र गण्डकी प्रदेशका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन् र राजमार्गहरू पूर्ण रूपमा कहीँ कतै अवरोध भएको छ। यो रसुवा जिल्लाका सबै मुख्य राजमार्गहरू भने अर्को सूचना नभएसम्मको लागि केही राजमार्गहरू हजुर यो समाचार पनि सुन्दै गर्नुहोला, हेर्दै गर्नुहोला। हामीले भन्न खोजेको यति मात्र हो कि अलिकति सचेत रहनु पर्यो यो समयमा,
0: हजुर, किनभने बाटोमा गएर अलपत्र परेको हामीले धेरै देखेका छौँ कि होइन, बाटोमा गएर कति दिन बस्ने, कति गाडीहरूको अहिले सूचनाहरू पनि आइरहेको छ, हामी बाटोमा छौँ हिँड्दा विचार गर्नु सही भनेर, कति मान्छे मुस्ताङ जाँदै हुनुहुँदो रहेछ, बाटोमै हुनुहुन्छ, ठाउँ ठाउँमा पहिरो गइरहेछ होइन। अस्ति काली गण्डकीले असोज 11 गते गरेको त्यो बेनी म्याग्दीमा होइन, नसोचेको भइराखेको छ। त्यसैले तपाईँहरू अब हाम्रो के हो के हुन्छ भने चाडबाड आएपछि घुम्ने गाउँ जाने यस्तो हुन्छ, तर सिचुएसन हेर्नु पर्यो, मौसम हेर्नु पर्यो, बाटो हेर्नु पर्यो, जाउँ जाउँ जाउँ भनेर मात्रै भएन कि, तर कस्तो छ अवस्था त्यो पनि बुझ्नु, सही सूचनालाई हेर्नुहोस् होइन, प्रहरी प्रशासनमा पनि सोध्नुहोस्, सोध्न सक्नुहुन्छ होइन, सबैतिर बुझेर मात्रै जाँदाखेरि चाहिँ तपाईँको यात्रा अझ राम्रो हुन्छ।
1: केरुङ तातो पानी अहिलेको लागि यो खुलेको अवस्था छैन, यो कारणले पनि कारण देखाउँदै होइन, अहिले महँगी पनि बढेको छ भने लता कपडामा भन्ने सुनिएको छ, आवश्यकतालाई हेरौँ कि किन्नै पर्छ भन्ने होइन, त्यो आवश्यकतालाई पनि मनन गरौँ, दसैँ हो रमाउनु पर्छ, तर रमाउनुको लागि सबै कुरा चाहिन्छ भन्ने पनि छैन, आफूसँग जे छ त्यसको तालमेल मिलाएर सहज ढङ्गबाट सरल ढङ्गबाट र के गर्न आवश्यक छ अनावश्यक कुरालाई चाहिँ अहिले
0: दसैँको सपिङमा चाहिँ म चन्दालाई रोकेँ होइन। हाम्रो लेडिजको के हुन्छ भने अब मैले 2-3 वर्ष अगाडि लगाएको लुगा यो वर्ष पनि लगाएँ भने त सब देखिसकेँ, अब सोसियल मिडियामा हालिसकेँ, त्यो त लाज हुन्छ लाउँदैन पनि भन्छ होइन, तर तिमीले पोहोर सालको दसैँमा के लगाएको थियौ मलाई त याद छैन,
1: त्यही भनेको
0: मैले के लगाएको थिएँ तिमीलाई याद छ त, कसैलाई याद हुँदैन, तपाईँले मैले लगाइसकेँ पुरानो भइसक्यो सबले देखिसके भनेर सोच्नु बेकार हो, तपाईँको लुगामा कसैलाई याद हुँदैन,
1: अनावश्यक खर्च गर्नु चाहिँ लाजको विषय हो, अनावश्यक खर्च नगरौँ,
0: सञ्चित गर्नुहोस्, भविष्यलाई सञ्चित गर्नुहोस् होइन, किनभने अब त खडेरी लागेर कति हजार मानिसहरू त भोकै मर्छन् भनेको छ होइन,
1: त्यो सम्भावना हुँदैन, तर यसका पछाडिका कारणहरू के छन्, सम्भावना के छ, अनि अब चाडपर्व आयो भन्दैमा तडक भडक पनि नगरेर होइन कसरी हुन्छ मिलाएर लाने, अहिले हामीले पानीको कुरा गरेको थियौँ, पानीको कुरा गर्दै गर्दाखेरि राजमार्गहरू प्रभावित भएको कुरा आयो, राजमार्गसँग फेरि हाम्रो चाडपर्व जोडियो होइन, यो कुराहरू त हुँदैछ, समय सान्दर्भिक जुन हाम्रो घर भान्सामा कुरा हुन्छ, चिया पसलमा कुरा हुन्छ, साथीभाइ जमघट गर्दा कुरा हुन्छ, के कुराको कुरा चर्चा चलिरहेको छ त हामी पनि हेर्छौँ पढ्छौँ मनन गर्छौँ, त्यसको विश्लेषण गर्दै यहाँहरू माझ राख्ने हो नि त, यो राख्ने क्रमलाई हामी जारी राख्नेछौँ।
0: अहिलेको
1: लागि सत्य स्वरूप आचार्यको स्वरमा रहेको रचना 29 बोहराको सङ्गीत समुजित बासकोटाको देशसँग जोडिएको गीतले त मन छोई नै हाल्छ होइन, यसैले देशसँग जोडेको अहिलेको लागि मिल्ने पनि छ होइन,
0: यो गीत हामी राख्छौँ, त्यसपछि हामी फेरि तपाईँसम्म हुनेछौँ, सुन्दै गर्नुहोला रेडियो नेपाल,
1: नमस्ते नेपाल, सुन्दै रहनुहोला।

0: यही हो मेरो देश नेपाल।
1: नमस्ते, नेपालमा छौँ हामी तपाईँहरूसँग। देशभरिका हाम्रा समसामयिक विषयवस्तु जो तपाईँ हाम्रो जीवनमा प्रत्यक्ष सरोकार राख्छन् त्यस्ता विषयवस्तुका साथमा हामी चर्चा परिचर्चा गर्ने गर्छौँ हरेक बुधबार बिहान नेपाल भाषाको समाचारपछि।
0: हजुर, दसैँ अगाडि छ होइन, कतिजना तर्खर हुनुहुन्छ, कसरी तयारी मिलाउने होला, यो वर्षाले कति अवरोध पार्ने होला, ए सोच्दै पनि हुनुहुन्छ होला,
1: कतिलाई चाहिँ कहिले टिकट खुल्छ, कहिले गाउँ जाउँला, कहिले टिकट बुकिङ गरौँला भनेर एकदमै त्यो मनमा पनि छ होला। हामीले अघि बाढी पहिरोको पनि कुरा गऱ्यौँ, पानीको पनि कुरा गऱ्यौँ, तर दसैँको टिकट चाहिँ नि असोज 23 गतेदेखि घर जाने टिकट चाहिँ खुल्दैछ
0: खुल्दैछ नजिकै गरेको दसैँ तिहार छठ पर्व आउँदैछ नि त, होइन, यसैलाई लक्षित गरेर सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ अब खुल्ला हुने भएको छ 23 असोजबाट। यसमा चाहिँ यातायात व्यवस्था विभाग र सरोकाला निकाय बीच चाहिँ भर्खरै मात्र उच्च स्तरीय बैठक बसेको थियो,
1: यो निर्णय भएको छ। र यस वर्षको दसैँ अवधिमा चाहिँ चन्दा 10 लाख भन्दा बढी यात्रुले काठमाडौँ उपत्यका छोड्ने आकलन गरिएको छ है। अब बाटोले पहिरोले चाहिँ के गर्छ त्यो चाहिँ अलिकति सोचनीय विषय छ।
0: 10 लाख बढी यात्रुले उपत्यका छाड्ने भन्दा त्यो दसैँमा घर जाने भने हुन त हामीहरूको यही घर हो होइन, त्यो भएर त्यो घर जाने यति रमाइलो
1: हुन्छ, गाउँ जानेहरूलाई एकदमै रमाइलो हुन्छ, तर अब पहिलाको जस्तो गाउँ चाहिँ छैन होइन। अग्रिम टिकट बुकिङ नखुल्दा केही कम्पनीहरूले मात्र अनलाइन बुकिङ लिइरहँदा सर्वसाधारण यात्रुमा छाएको अन्यल पनि यो निर्णयसँगै हटेको छ अब होइन।
0: अब यसो भन्दै गर्दा गाउँ पहिलाको गाउँ जस्तो छैन भनेर भन्यो होइन, गाउँ त आफ्नो गाउँ आफ्नो थातलो त कति प्यारो
1: हुन्छ, तर अब के भयो भने सबै सहर बस्ने गाउँ चाहिँ नि सुनसान जस्तो रित्दै गएको, खाली हुँदै गएको, पहिलाका मान्छेहरू नदेखिँदाखेरि गाउँको त्यो वातावरण अर्कै हुँदाखेरि चाहिँ मन खल्लो हुँदो रहेछ, मेरो त गाउँ छ नि त, त्यसैले मैले त्यसो भनेको।
0: अनि अब यो सबैजनाको चासोको विषय हो नि त, टिकट कहिले खुल्ला, कसरी जाने, यातायात व्यवस्थापन कस्तो हुँदैछ भनेर भन्दाखेरि, यात्रुको सुरक्षा सुविधा र यातायात व्यवस्थालाई मर्यादित बनाउन विभिन्न महत्त्वपूर्ण निर्णय भएको छ। यो चाहिँ सुखद कुरा पनि हो होइन। निर्णय अनुसार अब के हुँदैछ भनेर भन्दा, लामो दूरीका सवारी साधनमा अनिवार्य रूपमा 2 जना चालक राख्नुपर्ने चाहिँ कस्तो राम्रो, अझ रात्रिकालीनमा त यो अब टिकट काउन्टरमा बस्ने कर्मचारीले पनि अनिवार्य रूपमा परिचय पत्र र युनिफर्म लगाउनु पर्छ भने टिकट काट्दा यात्रुको नाम सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राख्नुपर्ने भनेको छ।
1: यो
0: व्यवस्था गर्नुको लागि यति त हुनै पर्छ नि,
1: हुनै पर्थ्यो, यो हुनै पर्थ्यो, किनभने यो रात्रिकालीन होस् या दिउँसो होस् 2 चालक अनिवार्य हुनै पर्छ, यो गरिएको छ, तर यसमा चाहिँ चन्दा यात्रु पनि सजग हुनुपर्छ है, राखेको छ भनेर नराख्न पनि सक्छन्, त्यसैले गर्दाखेरि 2 चालक छन् कि छैनन् त्यो कुरा पनि याद गर्नुपर्छ। त्यसै गरी म यो चाडपर्वको मौका छोपेर चाहिँ तोकिएको भन्दा बढी भाडा असुल गर्ने पनि हुन्छ क्या, धेरै कालो बजारी गर्ने हुन्छ, टिकटमा अनियमितता, एउटै टिकट 2-3 जनालाई बेचेको पनि भेटिएको छ क्या पहिला पहिला, त्यसैले गर्दाखेरि यस्ताहरूमाथि चाहिँ कडा कानुनी कारवाही गर्ने चेतावनी पनि विभागले दिएको छ होइन। पारदर्शी टिकट प्रणालीका लागि सरकार, व्यवसायी र सुरक्षा निकाय बीच प्रभावकारी समन्वय पनि गरिने पनि यो बैठकले निर्णय गरेको छ,
0: एकदमै राम्रो। दुर्घटनाको घटना नहोस् नहोस् असाध्यै सुरक्षित तरिकाले यात्रा गरौँ, यातायातको सवारी साधन चलाउँ भनिराखेको हुन्छौँ, यति भन्दा भन्दै पनि सुरक्षित यात्रा, राजमार्गमा हुने अवरोध र दुर्घटनाको चाहिँ तत्काल जानकारी दिने लिने यो केन्द्रीय सूचना केन्द्र सञ्चालनमा ल्याउने पनि निर्णय भएको छ होइन। यही अनुसार भयो भने कति राम्रो होला नि होइन। अनि सम्पूर्ण यात्रु यो वाहक सवारी साधनमा प्रारम्भिक उपचार सामग्री यो कति आवश्यक छ नि त होइन, अग्नि नियन्त्रण उपकरण, पिउने पानी लगायतका अत्यावश्यक सुविधा अनिवार्य रूपमा उपलब्ध गराउनु पर्ने निर्णय भएको छ। अब यदि तपाईँहरूले सुनिरहनु भएको छ भने, यात्रा गर्दै हुनुहुन्छ भने, त्यो सवारीमा यी कुराहरू छ कि छैन
1: विचारले
0: पनि सोध
1: विचार पनि गर्नु, जानकारी लिनुहोस् पनि, किनभने यो सेवा लिनेहरूको लागि सुविधाको कुरा हो। बस पार्क र टिकट काउन्टरहरूमा हुने यात्रुहरूको अत्यधिक चापलाई व्यवस्थित गर्न र टिकट नपाएर यात्रुले स्ती भोग्नुपर्ने बाध्यता हटाउन सुरक्षा निकायको प्रभावकारी परिचालन गर्नुपर्नेमा दसैँ तिहारलाई सुरक्षित र व्यवस्थित यातायातको पर्व बनाउन सबै पक्षले प्रतिबद्धता पनि जनाएका छन्। तर यी कुराहरू अब कार्यान्वयनमा ल्याउनको लागि चाहिँ नि हामी सबै सचेत पनि हुनुपर्छ, लागि पर्नु पनि पर्छ, आवाज उठाउनु पनि पर्छ।
0: हजुर, कस्तो राम्रो के यो व्यवस्थित यातायातको पर्व बनाउने, किनकि यो यातायात व्यवस्थित भएन भने कोही जान लाग्नु भएको रोकिन सक्नुहुन्छ, कहीँ दुर्घटनामा पर्ने सम्भावना रहन्छ, कति कष्ट खेपेर रमाइलोको लागि आफ्नो परिवारलाई भेट्न आफ्नो लागि आफ्नो घरमा फर्किँदाखेरि त्यो कष्ट बेहोर्न नपरोस्, कति ठाउँमा टिकट नपाएर निनाउरो मुख लगाएको त्यो समाचारमा देखिन्छ, यस्तो नरमाइलो लाग्छ होइन। जो जान चाहनुहुन्छ उहाँहरूको यात्रा सफल रहोस्,
1: सुखद होस्।
0: हजुर, हामी शुभ यात्रा भन्छौँ र राजमार्गको अवरोधहरू खुल्दै जाउन् होइन,
1: राम्रोसँग यात्रा गर्न पाइयोस् होइन, कुनै दुःख बिना यात्रा गर्न पाइयोस्, कतै बाटोमा अप्ठ्यारो नपरोस्, गाडी नबिग्रियोस्, गाडीहरू पनि चेक हुनु पर्यो, कति गाडी त बाटोमा गएर के भाँचिएर बिग्रिएर टायर पङ्चर भएर कति दुःख भइरहेको
0: छ, साधनले पनि पहिल्यै चेक गर्नु पर्यो होइन, बाटोमा केही अवरोध अप्ठ्यारो नहोस्, यात्रुहरूले शास्ती खेप्न नपरोस् भनेर यो दसैँमा घर जाने कुरा याद आइरहेछ कि, यो कुराहरू भन्दै गर्नु
1: हो नि। दसैँ भन्ने बित्तिकै सबैको मन फुरुङ्ग हुने होइन, दसैँ खाना घर रमाइलो फुल सयपत्री, त्यो सयपत्री आज भोलि फुल्दाखेरि नै कस्तो रमाइलो लागेर आउँछ,
0: बास्ना फुल हेर्दै त्यो दसैँको भाइ हामीलाई महसुस हुन्छ नि त मनसँगै। चाडपर्व भनेको त जिन्दगीको खुसीहरू ल्याउनको लागि आउँछन् जान्छन् होइन,
1: फेरि आउँछन्। त्यसैले गर्दाखेरि अब कतिको नमिल्ला, कति जान नपाउनु होला, कति परदेशमा हुनुहुन्छ होला, आफ्नो घर सम्झिएर चाहिँ चित्त दुखाउनु भयो होला, मन मतलब बेखुसी भएर बस्नु भयो होला पाइन भनेर, केही छैन, अर्को वर्ष मिलाउने होइन, परिवारसँग कुरा गर्नु
0: जहाँ हुनुहुन्छ रमाउने कोसिस चाहिँ गर्नुपर्छ, हामी त यही भन्छौँ होइन,
1: खुसी हुनुहोस्, दसैँ नजिकिँदैछ, सबैको दसैँ राम्रो होस्, महँगी नहोस्,
0: महँगी नहोस्, दसैँ भन्ने बित्तिकै खानाको परिकारहरू होइन,
1: खाना भन्ने बित्तिकै स्वास्थ्यको कुरा आइहाल्छ, खसीको मासु धेरै खाइन्छ होइन दसैँमा, त्यसैले गर्दाखेरि स्वास्थ्य हेर्नु होला, हामी आज भोलि पहिला जस्तो होइन नि त होइन, मासु खानालाई दसैँ नै कुर्नु पर्दैन नि त, त्यसमाथि पनि रेडमिट अलिकति शरीरको लागि हानिकारक छ भन्नुहुन्छ, सधैँ डक्टरहरूका भिडियोहरू आइराख्छन् होइन, त्यो हेरेर पनि हामी सचेत हुनुपर्छ, ठिक्क खाऊ, दसैँलाई पनि स्वस्थ बनाऊ, आफूलाई पनि स्वस्थ बनाऊ,
0: स्वस्थ बनाऊ होइन, धेरै खाने मसला एकदम मर मसला धेरै राख्ने होइन, चाहिने भन्दा बढी बनाएर खेरा फाल्ने, यी कुराहरू पनि जोडेका छन् कि, यी कुराहरू नहोस्, आफ्नो स्वास्थ्यलाई एकदम महसुस गर्नुहोस्, रमाइलोसँगै खुसीको शुभकामना आदान प्रदानसँगै मनमा रहेका कलेस होइन, यो जति पनि के अब यो हुन्छ नि दुखेसो, यी कुराहरूलाई छोडेर सब कुराहरूलाई त्याग दिएर माफी दिनु भनेको मन उदार भयो भने सकिन्छ अरे होइन, सब कुरा पहिलाका तिता मिठा अनुभवहरूलाई भुलेर रमाइलो बाँचुन्जेल त हो होइन, रमाइलो अनुभवलाई साँच्नको लागि आफ्नो सम्बन्धहरूलाई पनि रमाइलो र राम्रो बनाऊ भनेर पनि
1: चन्दाले सम्बन्ध भनिरहँदा मैले यहाँ जोड्न चाहेँ है, दसैँ भन्ने बित्तिकै घरको महिलाहरूलाई चाहिँ दसैँ किन आउँछ भन्ने लाग्छ धेरै महिलाहरूलाई, किन त्यस्तो बोझ बनाउनु भयो त, किन बोझ भयो त दसैँ भने, महिलाहरूले पकाएर नै पुरुषहरूले तास खेल्ने र मासु खाने त्यो त भएन होइन,
0: हजुर,
1: रमाइलो मात्रै पुरुषले मात्रै
0: गर्नु,
1: सर सफाईमा पनि गर्नु पर्यो, भाँडा पनि सफा गरिदिनु पर्यो, किचन पनि सफा गरिदिनु पर्यो, पकाउन श्रीमतीले पकाउनु हुन्छ भने तपाईँले मसला बनाइदिनु पर्यो होइन, के गर्नुपर्छ, आदि आदि काम चाहिँ हुनु पर्यो भन्ने मलाई लाग्छ है, त्यसो भयो भने चाहिँ घरको महिलाहरूलाई चाहिँ नि दसैँ आएको जस्तो होस् होइन, उहाँहरूले पनि रमाइलो गर्न पाउनुहोस्, उहाँहरू पनि इन्जोय गर्न पाउनुहोस्, त्यस्तो खालको वातावरण चाहिँ अबको दसैँमा तपाईँहरूले पुरुष सदस्यहरू हाम्रो दाजु भाइ बुवा जो जो हुनुहुन्छ उहाँहरूले चाहिँ यो कुरा चाहिँ सुन्नु भएको छ भने मनन गरिदिनु होला प्लिज।
0: अघि सुरक्षित र व्यवस्थित यातायातको पर्व बनोस् भनेको थियौँ दसैँ होइन, अहिले चाहिँ यो सम्बन्ध राम्रो सहकार्यको दसैँ पनि बनोस् भन्न चाहन्छौँ,
1: प्रगाढ
0: देखिरहेको महसुस गरिरहेको कुरा हो नि त, सबैलाई रमाउन मन लाग्छ नि त होइन, एकजनालाई असाध्यै कामले कामको बोझ परिरहँदा अर्कोतिर रमाइरहँदा त्यो कामको बोझमा परेको व्यक्ति पनि होइन,
1: मेरो छिमेकी दिदी हुनुहुन्छ क्या एकजना, अनि बहिनी मलाई त दसैँ नआए पनि हुन्थ्यो जस्तो लाग्छ भनेर भन्नुभयो, मलाई कस्तो नरमाइलो लाग्यो, किन दिदी किन त्यस्तो भनेको भने, हामीले केही गर्नै पाइँदैन, काम मात्रै गर्ने त हो नि, काम हामीलाई न दसैँ आउँछ न तिहार आउँछ, काम गर्ने कामै काम, पकाएको छ खुवाएको छ, पकाएको छ खुवाएको छ, हामी त सब सकिएपछि मात्रै बाहिर जाने हो, त्यही भएर अनि मलाई त दसैँ नै नआओस् जस्तो लाग्छ। लाग्छ भन्नुभयो क्या. कस्तो यो सुन्दाखेरि चाहिँ धेरैको घरमा यस्तो छ मलाई लाग्छ, तर यस्तो नहोस् अबको दसैँ. म त्यही भन्न चाहन्छु,
0: घरको सबै परिवारको लागि
1: दसैँ आओस्
0: आओस्, हामी पनि यही भन्छौँ. र यही भन्दै गर्दा फेरि अर्को एउटा गीत सौगात नमस्ते नेपाल सुनिरहनु भएको यहाँहरूमा आज हामी राख्न लागेको छौँ. भनिहाल्यौँ नि देशसँग जोडिएको गीतले त मन छोइ नै हाल्छ. यो गीत त अझै मलाई यो असाध्यै नै मनपर्छ. निश्चल बस्नेत, जयन जे वाइबार, रोशन थापाको स्वरमा रहेको यो गीत सौगात यहाँहरूमा आज राख्दैछौँ. रचना अनि सङ्गीत जयन जे वाइबाको. Thank you.

0: कार्यक्रम नमस्ते नेपालमा छौँ यति बेला हामी र हामीले भर्खरै मात्र यहाँहरूमा सुनायौँ दिमाग खराब चलचित्रबाट यो देशसँग जोस जागरसँग युवासँग जोडिएको यो
1: बनाउनु छ देश हामी सबै आफैले नै बनाउने हो हाम्रो देश आफैले हामी नेपालीले नै बनाउने हो कोही आएर बनाइदिँदैन होइन तर नेपालीले बनाउँदाखेरि त्यसमा पुरुषको मात्रै सहभागिता हुँदैन महिलाको पनि उत्तिकै सहभागिता हुन्छ होइन त्यसैले महिलालाई पनि हामीले चाहिँ हरेक कुरामा काँधमा काँध साथमा साथ मिलाउँदै लान पनि जरुरी छ
0: कहाँबाट महिलाको कुरा आयो भनेर कुराहरू भनिरहँदाखेरि अहिले महिलालाई दिने विदाको विषयमा विषय असाध्यै चर्चा परिचर्चाको विषय बनेको छ
1: यसमा धेरै
0: अब एक थरीले यो हुनुहुन्छ अर्को थरीले हुनुहुन्न भन्ने कुरामा चाहिँ यो महिलालाई महिनावारी विदा यो पिरियडको समयमा शारीरिक र मानसिक गाह्रोपन हुने भएकोले कार्यालय वा शिक्षण संस्थाबाट दिइने विदाको यो अहिले चर्चा परिचर्चा भइरहेको छ नि त बहसको विषय नै बनेको छ होइन
1: नेपालमा महिनावारी विदा र यसको वर्तमान अवस्था कस्तो छ त भन्दाखेरि नेपाली कानुनी व्यवस्था अनुसार चाहिँ नेपालको श्रम ऐनमा निजी र सरकारी क्षेत्रका सबै महिला कर्मचारीका लागि अनिवार्य महिनावारी विदाको स्पष्ट राष्ट्रिय कानुनी व्यवस्था अझै भइसकेको चाहिँ छैन होइन तर केही सरकारी तथा गैर सरकारी संस्थाहरूले चाहिँ आफ्नै आन्तरिक नियम बनाएर यो विदा दिन थालिसकेका रहेछन् कि चन्दा
0: हजुर यो वाद विवादमा आएको हुनाले के रहेछ भनेर हामीले यो जानकारी दिन मात्र खोजेको हो यसमा अब हामीले पनि समाचारबाट थाहा पायौँ होइन हामीले यसको खोजी गर्यौँ के रहेछ त भनेर सुरुवात गर्ने पालिकाहरू पनि रहेछन् नेपालका केही स्थानीय तहहरू जस्तै बाजुराको बुढीगङ्गा नगरपालिका अछामको पञ्चदेवल विनायक नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिकाले आफ्नो माताहतका महिला कर्मचारी र
1: शिक्षिकाहरूलाई पनि है महिनाको एकदेखि दुई दिनसम्मको तलबी महिनावारी विदा दिन सुरु गरेको हामीले यो सुन्यौँ होइन
0: हजुर त्यसै गरी यस्तै निजी र गैर सरकारी क्षेत्रमा के रहेछ त भनेर हामीले जान्न खोज्यौँ त्यहाँबाट के जानकारी आयो भने नेपालका केही निजी कम्पनीहरू मिडिया हाउस र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू आइएनजिओहरूले चाहिँ आफ्नो महिला कर्मचारीहरूलाई स्वैच्छिक रूपमा महिनाको चाहिँ एक दिन महिनावारी विदा दिने नीति लागू गरेको कुरा पनि हामीले बुझ्यौँ त्यसैले आज हामीले यो जानकारी गरायौँ अब अन्तर्राष्ट्रिय अभ्यास
1: अन्तर्राष्ट्रिय अभ्यासमा के रहेछ भने चन्दा विश्वका केही देशहरू जस्तै जापान दक्षिण कोरिया इन्डोनेसिया जाम्बिया र स्पेनमा महिनावारी विदालाई चाहिँ कानुनी रूपमै अनिवार्य गरिएको रहेछ त्यसै गरी यो विदाको मुख्य उद्देश्य चाहिँ के रहेछ भने महिनावारीका बेलामा हुने अत्यधिक पेट दुख्ने क्राम्प्स मसलहरू जाम हुन्छ कि क्राम्प्स हुन्छ थकाइ लाग्ने र मानसिक तनावको समयमा महिलालाई आराम दिनु र कार्यस्थललाई महिला मैत्री बनाउनु रहेछ
0: अब यसको विदाका फाइदा बेफाइदा छन् परिस्थिति हेरेर हाम्रो अवस्था कस्तो छ त्यसलाई पनि हेर्नुपर्छ होइन कति दिन दिने होइन कसरी दिने यसको कति बेला महिनावारी हुन्छ ठ्याक्कै डेट कसैको सुनिश्चित होला कसैको
1: हुँदैन
0: अब कतिपय कार्यालयहरू दुई तिनजनाले चलेको पनि हुन्छ
1: होला
0: त्यसमा अब दुई तिनजनाकै एकैचोटि पढ्यो के गर्ने यसकारण यो फाइदाहरू अब यसको सकारात्मक पक्ष त देखिएको छ होइन महिनावारीको समयमा सबैलाई होइन केहीलाई चाहिँ अत्याधिक पेट दुखाई ढाड दुख्ने वाकवाकी लाग्ने थकान महसुस हुने गर्छ यसमा चाहिँ असाध्यै गाह्रो हुने हुनाले यति बेला बिदा पाए भन्ने कुराहरू हुन्छ यसमा सकारात्मक पक्ष यो हुन सक्छ होइन
1: त्यसै गरी कार्यक्षमता र उत्पादकत्वमा वृद्धि पनि हुन्छ यदि त्यो दुखाइ र छटपटीका बीचमा काम गर्दाखेरि हुने गल्ती सम्भावना बढी हुने भावनाले त्यसमा चाहिँ हामीले बिदा दियौँ भने त उनीहरूले अरू बेलामा आएर त त्यो बिदाको बेसन्चो हुँदाखेरिको बिदाले त उनीहरूलाई रेस्ट भएर राम्रो हुने भयो
0: अर्को अब महिलाहरूको जैविक आवश्यकतालाई स्वीकार गर्दा कार्यालय स्तर बढी समावेशी मैत्रीपूर्ण बन्छ ओ स्थान दियो सम्मान गरियो भनेर भन्ने हुन्छ होइन यी कुराहरू छन् तर महिनावारी विदाका चुनौतीहरू पनि त्यत्तिकै छन् यसलाई पनि आत्मसात गर्नुपर्छ है रोजगारीमा विभेदको जोखिम रहन्छ केही रोजगारदाताहरूले महिनावारी विदा दिनुपर्ने झन्झट वा अतिरिक्त लागत भयो भनेर महिलाहरूलाई काममा राख्न वा पदोन्नति गर्न
1: हिचकिचाउन सक्छन्
0: लैङ्गिक विभेद झन् बढ्ने
1: पनि हुन्छ
0: अर्को गोपनीयता र सामाजिक असहजताको कुरा पनि आएको छ नि होइन प्रज्ञा
1: हो संकुचित सोच भएको समाजमा महिनावारी विदा माग्दा आफ्नो व्यक्तिगत स्वास्थ्यको जानकारी सबैले थाहा पाउने डर पनि हुने भयो जसका कारण कतिपय महिलाहरू विदा लिनै अप्ठ्यारो मान्न पनि सक्छन्
0: यसलाई हामीले विचार गरेका छौँ त अनि विदाको दुरुपयोग हुने शङ्का पनि त्यत्तिकै होइन
1: केही रोजगारदाताहरूमा यस प्रकारको विदाको दुरुपयोग हुन सक्ने वा यसले कार्यतालिकामा अवरोध पुर्याउन सक्ने चिन्ता पनि देखिएको छ
0: हजुर यो विदा कसरी दिने कति दिन दिने कसरी लिने यी कुराहरू यो संवेदनशीलतालाई चाहिँ बुझ्नुपर्छ, संवेदनशीलतासँगै सकारात्मकतासँगै व्यवहारिकतालाई पनि हेरिनुपर्छ होइन। यत्तिकै अब बिदा दिने भनेर त्यसले भोलिको दिनमा अप्ठ्यारो स्थिति नल्याओस्, बरु हुनसक्छ यसलाई चाहिँ सम्मानजनक रूपमा आरामको व्यवस्था गरिदिने, अप्ठ्यारो हुँदाखेरि कसरी हुन्छ सुविधा दिने, ती कुराहरू चाहिँ हुन सक्छ।
1: कार्यालयमा पनि रेस्ट गर्नको लागि दिन सकिन्छ होइन, त्यो पनि हुन सक्छ। त्यसै गरी यो महिनावारी बिदा सँगसँगै चन्दा सुत्केरी बिदा, यो मातृत्व सम्मानको अवस्थालाई हेरेर चाहिँ छ महिनासम्म दिने भन्ने कुराहरू पनि आएको छ नि।
0: यो चाहिँ संसारले नै मानेको हो नि त, संसारभरकै आमाहरूको संवेदनशीलता उस्तै हुन्छ र संसारका स्वास्थ्य कर्मीहरूले पनि स्वीकारेको कुरा पनि हो। यसकारण यो असाध्यै संवेदनशील र महत्वपूर्ण रूपमा पनि यो छ महिना सुत्केरी बिदालाई हेरिएको छ।
1: हो, र यो छ महिना भनेको चाहिँ एकदमै बच्चाको लागि पनि र आमाको लागि पनि महत्त्वपूर्ण समय पनि हो होइन। त्यसैले गर्दाखेरि विदेशमा पनि यो हुन्छ, उनीहरूले एक वर्षसम्म पुरा स्यालरी सहितको तलब पाएर घर बस्न पाउँछन्, कतिपय ठाउँमा दुई वर्ष पाउँछन् होइन।
0: हजुर, यो बिदाको विषय मात्र होइन कि, यसलाई चाहिँ मातृत्वको सम्मानको रूपमा हेरिएको छ। कत्रो ठुलो कुरा हो नि, आमा र नवजात शिशुको स्वास्थ्यको लागि, पोषणको लागि र दुवैजनाको, त्यो शिशु र आमाको दीर्घकालीन स्वास्थ्यको लागि पनि यो असाध्यै महत्त्वपूर्ण छ।
1: कम्तीमा पनि छ महिना आमाको, बच्चाले आमाको दुध खान पाउनु पर्छ भनेर भनिएको छ होइन। तर आमाले, कामकाजी महिलाले चाहिँ आफ्नो बच्चालाई भनेको जति पोसिलो समयमा दुध खुवाउन पाइनन् भने त्यो बच्चाको स्वास्थ्यमा पनि असर पर्ने भयो। र आमाको दुध स्तनपान कस्तो हुँदो रहेछ भने, हामी महिला भएको हुनाले यो कुरा हामीलाई अझ बढी अनुभव भएको पनि कुरा भयो। कस्तो हुन्छ भने, अफिस आइसकेपछि त्यो बच्चाले खान खोजेको टाइममा दुध खान पाएन भने त्यो दुधको मात्रा चाहिँ नै घट्दै जान्छ, शरीरमा त्यो दुध उत्पादन हुने क्षमता कम हुँदै जान्छ।
0: यो महसुस गर्छ रे कस्तो भने, स्वास्थ्य कर्मीले भन्नुभए अनुसार होइन, अब दुधको आवश्यकता त्यति रहेन, यो प्रक्रियाहरू कम हुँदै जाने, जति हामीले कम खुवाउँदै जान्छौँ
1: त्यति कम हुँदै जान्छ, उत्पादन घट्ने भयो।
0: र यसमा चाहिँ प्रतिनिधि सभामा पनि सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयकमा विभिन्न छलफलहरू भयो। छलफलमा चाहिँ अब महिलाले पर्याप्त आराम, स्वास्थ्यको पुनर्स्थापना, नवजात शिशुको उचित हेरचाहको लागि आवश्यक समय पाउनु पर्ने पनि भनिएको छ होइन। सुत्केरी हुनु अघि र पछि गरी छ महिनासम्म तलब सहित सुत्केरी बिदा व्यवस्थाको अहिले प्रस्ताव गरिएको छ र यसमा विभिन्न कुराहरू उठिरहेको छ, छलफल पनि भइरहेको छ। र छ महिनाको सुत्केरी बिदा सरकारी कर्मचारी स्वास्थ्य कर्मीको लागि मात्र होइन नि त, निजी क्षेत्रमा कार्यरत महिला, सबै कामकाजी महिलाको मातृत्व अधिकारसँग जोडिएको छ। कति ठाउँमा स्थायी कर्मचारीलाई बिदा दिने, करारको आमाहरूलाई नदिने, आमा भनेको त आमा नै,
1: आमा नै होइन, चाहे अस्थायी स्थायी होस् चाहे करार,
0: गर्भ अवस्था होइन, सुत्केरी अवस्था, सबैको एउटै हुन्छ। र यो असाध्यै परिवारको लागि पनि असाध्यै महत्त्वपूर्ण क्षण हो र आमा र शिशुको लागि यो छ महिनाको अवस्था फेरि फेरि आउँदैन नि त, त्यो कुरा असाध्यै महत्त्वपूर्ण हुन्छ। यसलाई चाहिँ सम्मान स्वरूप यो चाहिँ छिटै लागू
1: होस्, कार्यान्वयन होस् हामी त्यही चाहन्छौँ, किनभने यो बच्चाको र आमाको स्वास्थ्य सँगसँगै यो सम्बन्ध प्रगाढता सँग पनि गाँसिएको छ, आत्मीयता सँग पनि गाँसिएको छ।
0: भन्दा भन्दै सम्मान र संरक्षणको आवश्यकतालाई भन्दै गर्दाखेरि श्रीमती सुत्केरी हुँदा पुरुष कर्मचारीलाई, श्रीमानलाई पनि 42 दिन तलब सहित प्रसुति स्याहार बिदा दिने प्रस्ताव गरिएको छ। यो चाहिँ परिवारको लागि, सम्बन्धको लागि होइन, सुरक्षा र स्वास्थ्यको लागि पनि असाध्यै महत्त्वपूर्ण छ। यसैले आज हामीले यो विषय यहाँहरूमा राख्यौँ।
1: यो विषय राख्दै गर्दा हामीलाई समयले चाहिँ अब बिदा हुने संकेत गरिसकेको छ। अब हामी अर्को बुधबार फेरि यस्तै समसामयिक जल्दा बल्दा विषयका साथमा देश र दुनियाँका ताजा खबरसँगै तपाईँ हाम्रै वरिपरिका समसामयिक चासोका विषय लिएर उपस्थित हुने नै छौँ। आजको लागि कार्यक्रम नमस्ते नेपालबाट हामीलाई बिदा हुने संकेत गरिसकेको छ। प्रविधितर्फ हामीलाई सहयोग गर्नुहुने रमा कोइराला र मोहम्मद असलमलाई धन्यवाद दिन चाहन्छौँ। साथै हामी दुई, म प्रज्ञा शरद
0: अनि म चन्दा विष्ट पनि आज नमस्ते नेपालको आजको यो श्रृङ्खलाबाट बिदा माग्छौँ। जहाँ जता हुनुहुन्छ मस्त रहनुहोस्, व्यस्त रहनुहोस्,
1: खुसी रहनुहोस्,
0: सक्रिय रहनुहोस्, खुसी पनि रहनुहोस्।
1: नमस्ते,
0: नमस्कार।

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल फेस्टिभ अफर सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: घुम्ती तथा साँगुरो मोडमा विपरीत दिशाको सवारी नदेखिने हुँदा सवारीको गति कम गरी लेन अनुशासनको पूर्ण पालना गरौं
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग
4: हामी रेडियो नेपालबाट बोलिरहेका छौं यस बेला बिहानको 10 बज्नै लाग्यो अब सुन्नुहुनेछ समाचार

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सरकारले रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावितका लागि विभिन्न साझेदार संघ संस्था तथा स्थानीय तहसँग मिलेर तत्काल अस्थायी आवास निर्माणको काम अगाडि बढ़ाउने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हिजो बसेको बैठकले उक्त निर्णय गरेको प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो। पुननिर्माणमा सहयोग गर्न चाहने विकास साझेदार संघ संस्थालाई आफूले कुन पालिकामा कति संख्यामा घर बनाइदिने हो त्यसको जानकारी प्राधिकरणलाई गराउन पनि आग्रह गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो। बैठकको निर्णय अनुसार सहयोगी संस्थाहरूले नेपाल सरकारले उपलब्ध गराएको जग्गामा तोकिएको मापदण्डमा रही घर निर्माण गर्नुपर्ने कार्यकारी प्रमुख डाक्टर उप्रेतीको भनाई छ। नेपाली कांग्रेसको 15 महाधिवेशनमा पदाधिकारी लगायत विभिन्न पदमा उम्मेद्वारी दिएकाको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेद्वारको प्रथम नामावली सार्वजनिक गरेको हो। सभापति एक, वरिष्ठ उपसभापति एक सहित चार उपसभापति, महामन्त्री तीन, सह महामन्त्री 15, कोषाध्यक्ष एक गरी 24 जना पदाधिकारी हुने व्यवस्था गरिएको छ। सह महामन्त्रीमा चारजना र कोषाध्यक्ष एकजना सभापतिले मनोनित गर्ने व्यवस्था छ। त्यस अनुसार निर्वाचित हुने पदाधिकारी संख्या 19 जनाको हुनेछ। निर्वाचन समितिले सार्वजनिक गरेको सूची अनुसार 19 जना पदाधिकारीका लागि 79 जनाको उम्मेद्वारी परेको छ। पार्टी सभापतिका लागि 3 जनाको उम्मेद्वारी परेको छ। सभापति पदमा वर्तमान सभापति गगन थापा, पूर्व सह महामन्त्री किशोर सिंह राठौर र पूर्व क्षेत्रीय सभापति श्यामकृष्ण खड्कीको उम्मेद्वारी परेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले राजमार्ग र पुल निर्माण गर्दा उच्च बाढ़ीको सतहको अध्ययन गरी सुरक्षित स्थानमा पूर्वाधार निर्माण गर्ने कानूनी सुधार अघि बढ़ाइएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको हिजो बसेको बैठकमा मन्त्री लम्सालले बाढ़ी तथा विपदबाट प्रभावित क्षेत्रमा पूर्वाधार विकाससँगै प्रभावित जनताका लागि सुरक्षित र मर्यादित आवास निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। नारायणी नदीमा आएको बाढ़ीका कारण चितवनतर्फ नदी किनारमा बनाइएको 1150 मिटर तटबन्धमा क्षति पुगेको छ। भरतपुर महानगरपालिका क्षेत्रमा नारायणी नदी पुलबाट पश्चिमतर्फ गोलाघाटसम्मको 35 किलोमिटर मध्ये 20 किलोमिटरमा तटबन्ध गरिएको छ। यसमध्ये 150 मिटर तटबन्धमा बाढ़ीले असर पुर्याएको हो। सिंचाई तथा जलस्रोत आयोजना भरतपुरका सूचना अधिकारी इन्जिनियर सागर पौडेलका अनुसार चितवनतर्फको सिद्धि गणेश वन क्षेत्रमा 600 मिटर, मझुवा वन क्षेत्रमा 300 मिटर, हिरापुर क्षेत्रमा 100 मिटर, गौरेश्वर, गाजीपुर, कटेरो क्षेत्रमा 50 मिटरका दरले बाढ़ीले तटबन्धमा असर पुर्याएको हो। बाढ़ीका कारण तटबन्धमा क्षतिसँगै डुबान भएको छ। यही असोज 11 गते काली गण्डकी नदीमा आएको बाढ़ीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडा दशैं अगाडि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। सड़क डिभिजन कार्यालय पोखराले पुल दशैं अघि नै सञ्चालनमा ल्याउने तयारीका साथ मर्मतको काम द्रुत गतिमा गरिरहेको छ भने हाललाई बागलुङ बजार पुग्न वैकल्पिक मार्ग प्रयोगको व्यवस्था मिलाइएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब बाँकी समाचार। हुम्लामा गैरातीदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ। जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात तथा तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ। नामखा, सिमकोट लगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ भने अदानचुली, ताजाकोट लगायत जिल्लाको तल्लो क्षेत्रमा रातिदेखि नै हल्का वर्षा भइरहेको छ। वर्षासँगै चिसो बढेपछि स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ। लगातारको वर्षाका कारण ग्रामीण क्षेत्रमा रहेका कच्ची सड़क तथा गोरेटो बाटोमा हिलो र पानी जम्दा आवत जावतमा समस्या भएको छ। वर्षाले पाक्न लागेको तथा खेतबारीमा रहेको अन्न बाली, तरकारी लगायतका बालीमा पनि क्षति पुग्ने जोखिम बढेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडासँग व्यापार वार्ता पुनः शुरू गर्न आफूलाई कुनै हतार नभएको बताउनु भएको छ। उहाँले क्यानेडाले अमेरिकासँग वर्षौंदेखि अनुचित व्यवहार गरेको आरोप लगाउँदै भविष्यको व्यापार सम्झौताका लागि ओटावा, वाशिङटन सँग इमान्दार हुनुपर्ने बताउनुभयो। अमेरिकी मध्यावधि चुनाव अघि वार्ता पुनः शुरू हुन्छ कि हुँदैन भन्ने पत्रकारहरूको प्रश्नमा उहाँले तत्काल कुनै निर्णय नभएको स्पष्ट पार्नुभयो। मरिन वनतर्फ प्रस्थान गर्नुअघि उहाँले क्यानेडाले अमेरिकासँग धेरै नराम्रो व्यवहार गरेको बताउँदै वार्ता पुनः शुरू गर्ने समय सीमा तोक्नु भएको छैन। र अब खेल समाचार। विश्व प्रसिद्ध महान फुटबलर लियोनेल मेसीले ब्युनल आयर्समा भावुक माहौल बीच अर्जेन्टिनाका लागि आफ्नो अन्तिम फुटबल खेल खेलेका छन्। बेनिन विरूद्धको मैत्रीपूर्ण खेल शुरू हुनु अघि मेस्सीको आँखामा आँसु देखिएको थियो। अर्जेन्टिनाले उक्त खेल 3-0 जितेपछि मेस्सीको सुखद विदाई भएको छ। यो सँगै बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: वर्षा यामसँगै जंगल पाखा काठका टुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।

नमस्कार, कार्यक्रम लेखबेसीमा यहाँहरूलाई स्वागत छ। प्राविधिक मित्र मोहम्मद असलमका साथ म प्रस्तुता प्रमिला गजुरेलको तर्फबाट।

आज अक्टोबर 7 तारिक, अक्टोबर 7 तारिक किन भनिरहेको छु भन्दा नि यो महिनाभरिलाई अर्थात् अक्टोबर महिनाभरिलाई चाहिँ पिङ्क अक्टोबर वा स्तन क्यान्सर सम्बन्धी जनचेतना फैलाउने एक विश्वव्यापी अभियानका रूपमा लिइन्छ। आज म यही विषयमा छोटो कुराकानी गर्छु अनि साथमा साङ्गीतिक कोसेली पस्किन्छु र तपाईँसँग कुराकानी गर्छु, तपाईँका भाकाहरू पनि सुन्छु नै। पिङ्क अक्टोबरको विषयमा चर्चा गर्छु भनिसके, हरेक वर्ष अक्टोबर महिनालाई चाहिँ स्तन क्यान्सर सचेतनामूलक महिनाको रूपमा मनाइने गरिन्छ। यस अभियानको मुख्य उद्देश्य स्तन क्यान्सरबारे मानिसहरूलाई शिक्षित गराउनु, यसबारे समाजमा रहेका भ्रमहरू हटाउनु र रोगलाई बेलैमा पत्ता लगाई उपचार गर्न प्रोत्साहन गर्नु हो। गुलाबी रङको महत्त्व चाहिँ के छ भनेर भन्दाखेरि, विशेषत यस अभियानमा चाहिँ गुलाबी रिबनलाई मुख्य प्रतीकको रूपमा चाहिँ लिइन्छ अर्थात् प्रयोग गरिन्छ। गुलाबी रङले स्वास्थ्य, आशा र स्तन क्यान्सर विरुद्धको लडाईँलाई प्रतिनिधित्व गर्छ। यो महिनामा धेरै अस्पताल संस्थाहरू र मानिसहरूले गुलाबी रिबन लगाएर वा गुलाबी रङका कपडाहरू लगाएर यस अभियानप्रति आफ्नो समर्थन अर्थात् ऐक्यबद्धता जनाउँदै आएका छन् र जनाउँछन् पनि। यो पिङ्क अक्टोबरका मुख्य उद्देश्यहरू के हो भन्दा, चाँडो पहिचान, जस्तो कि स्तन क्यान्सर सुरुवाती चरणमै पत्ता लाग्यो भने यसले सफल उपचार सम्भव हुन्छ। यस महिनामा महिलाहरूलाई आफ्नो स्तन आफै जाँच गर्न, सेल्फ एक्जामिनेसन र चिकित्सक कहाँ गई म्यामोग्राम गराउन प्रोत्साहित गरिन्छ। यसै गरी यस महिना अवधिभर जनचेतना अभिवृद्धिका कार्यक्रमहरू गरिन्छन्। स्तन क्यान्सरका लक्षणहरू जस्तै स्तनमा गाँठो देखिनु, आकार परिवर्तन हुनु वा निप्पलबाट तरल पदार्थ बग्नुबारे जानकारी फैलाइन्छ। श्रोता, कोष सङ्कलनको विषयमा चर्चा गर्छु म। स्तन क्यान्सरको अनुसन्धान, रोकथाम र गरिब बिरामीहरूको उपचारका लागि आर्थिक सहयोग जुटाउन विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ। स्तन क्यान्सर हुने कुनै एउटै निश्चित कारण भने त हुँदैन, तर पनि मानिसको जीवनशैली, खानपानका कारणले र स्तनका कोशिकाहरूको डिएनए वा असामान्य परिवर्तन वा उत्परिवर्तन हुँदा कोशिकाहरू अनियन्त्रित रूपमा बढेर ट्युमरका रूपमा लिन्छन्। ट्युमरको रूपमा लिइसकेपछि क्यान्सर हुने सम्भावना बढ्दै जान्छ। चिकित्सकहरूका अनुसार हर्मोन, जीवनशैली, वातावरण र वंशाणुगत कारकहरूको संयुक्त प्रभावले स्तन क्यान्सरको जोखिम बढाउँछ। यसका मुख्य जोखिमयुक्त कारणहरू परिवर्तन गर्न नसकिने प्राकृतिक कारणहरू हुन्छन् होइन, त्यसलाई चाहिँ कारक पनि भनिन्छ, जस्तो लिङ्ग। यो विशेषत पुरुषको तुलनामा महिलाहरूमा स्तन क्यान्सर हुने सम्भावना अत्याधिक बढी हुन्छ। र अर्को रहेको छ उमेर। उमेर बढ्दै जाँदा प्राय जसो चाहिँ 50 वर्ष वा सोभन्दा माथि यसको जोखिम बढ्छ, तर नेपाल जस्ता देशहरूमा चाहिँ यो कम उमेरमा युवा महिलाहरूमा पनि देखिने गरेको छ। र अर्को कारक के हो भन्दा वंशाणुगत। परिवारमा आमा, दिदी बहिनी वा छोरीलाई स्तन क्यान्सर भएको छ भने जोखिम उच्च हुन्छ। करिब 5-10% क्यान्सर BRCA1 र BRCA2 जस्ता खराब जिन आमा बुबाबाट सन्तानमा सर्नाले हुन्छ। र अर्को कारक रहेको छ महिनावारी र रजनु वृद्धि। 12 वर्षभन्दा कम उमेरमा महिनावारी हुनु र 55 वर्षभन्दा पछि मात्र महिनावारी रोकिनुले पनि शरीरमा के गर्छ भन्दा, लामो समयसम्म इस्ट्रोजिन हर्मोनको प्रभाव रहने हुँदा स्तन क्यान्सरको जोखिम बढ्छ। एउटा कारकको बारेमा त मैले भनिहालेँ, अब अर्को कारण अथवा कारक के रहेको छ भन्दा जीवनशैली। जीवनशैली अन्तर्गत मोटोपन, विशेष गरी महिनावारी रोकिएपछि ओजन बढी हुनु र मोटोपन हुन्छ हुनुले चाहिँ यसलाई प्रभाव पारेको हुन्छ। अर्को रहेको छ अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, मदिरा र धुम्रपान।
नियमित रूपमा रक्सी वा चुरुट सेवन गर्दा पनि क्यान्सरको जोखिम धेरै गुणा बढ्छ। र अर्को कारक रहेको छ प्रजनन र हर्मोन सम्बन्धी कारकहरू। यस अन्तर्गत के पर्छ भन्दा अहिले चाहिँ मानिसहरू धेरै व्यस्त छन्, व्यस्त रहने गरेका छन्, ढिलो वैवाहिक सम्बन्धमा बाँधिन्छन् अथवा चाँडै वैवाहिक सम्बन्धमा बाँधिए पनि विविध कारणवश ढिलो बच्चा जन्माउँछन्। अर्थात् 30 वर्षको उमेरपछि पहिलो बच्चा जन्माउनु वा कहिले गर्भवती नहुनुले पनि यसलाई प्रभाव पारेको हुन्छ। र अर्को रहेको छ स्तनपान नगराउनु। आफ्नो बच्चालाई दुध नचुसाउने वा कम समय मात्र चुसाउने महिलामा स्तन क्यान्सरको सम्भावना बढी हुन्छ। र अर्को रहेको छ हर्मोन थेरापी र पिल्स। महिनावारी रोकिएपछि चाहिँ लामो समयसम्म हर्मोन रिप्लेसमेन्ट थेरापी लिनु वा लामो समयसम्म गर्भनिरोधक चक्कीको प्रयोग गर्नाले स्तन क्यान्सर हुने सम्भावना बढाउँछ। श्रोता, वातावरणीय कारकहरूमा विकिरण हुन्छ भने अर्को महत्त्वपूर्ण कुरा चाहिँ सन्तुलित जीवनशैली नअपनाइएको पनि हुनसक्छ र नियमित जाँच गर्नुपर्ने हुन्छ। हामी चाहिँ बेला बेलामा हेलचक्राई पनि गरिरहेका हुन्छौँ, यसले गर्दाखेरि स्तन क्यान्सरको बेलैमा पहिचान गर्न कठिन हुन्छ। जब रोग लागिसक्छ अस्पताल जान्छौँ हामी, अनि अन्तिम स्टेजमा पुगेको अवस्था हुन्छ र त्यसले व्यक्तिलाई एकदम हानि गर्छ र जीवन मृत्युको सङ्घारमा पुग्ने अवस्था रहन्छ। यो लक्षणहरू अलिकति भन्न मन लाग्यो। खासमा चाहिँ स्तन क्यान्सरका मुख्य लक्षणहरू चाहिँ स्तन वा काखीमा गाँठो हुन्छ, आकारमा परिवर्तन हुन्छ, निप्पलमा परिवर्तन हुन्छ, असामान्य तरल पदार्थहरू आइरहेको हुन्छ, जस्तो रगत वा पहेँलो सेतो पानी जस्तो तरल पदार्थ पनि बगिरहेको हुनसक्छ, छालाको रङ र बनावटमा पनि बदलाव हुन्छ, स्तनको छाला रातो हुनु, सुन्निनु वा सुन्तलाको बोक्रा जस्तो खस्रो देखिनु, यस्तो पनि हुनसक्छ, लगातार दुखाइ हुनसक्छ। त्यसैले मैले तपाईँहरूलाई आज यति बेला चाहिँ पिङ्क अक्टोबरको महत्त्व के छ भन्ने विषयमा थोरै चर्चा गरेँ। यसका लागि अब समाधान के हुनसक्छ भन्दा हामीले बेला बेलामा आफूले आफ्नै जाँच गर्नुपर्छ। रोकथाम र प्रारम्भिक जाँच नै सबैभन्दा उत्तम उपाय हुन्छ। यसका लागि अघि पनि भने स्तनको आत्मजाँच गर्ने, अनि अर्को हुनसक्छ क्लिनिकल जाँच गर्ने, र त्योभन्दा पनि अलिकति अगाडि जानु पर्यो भने म्यामोग्राफी गर्नु पर्यो। त्यसै गरी जीवनशैलीमा पनि सुधार गर्नु पर्यो, तौल नियन्त्रण गर्नु पर्यो, नियमित व्यायाम गर्नु पर्यो, सन्तुलित खानपान खानु पर्यो, धुम्रपान र मदिराहरूलाई त्याग गर्नु पर्यो, र जति पनि आमाहरू हुनुहुन्छ उहाँले चाहिँ आफ्ना बच्चालाई नियमित रूपमा स्तनपान गराउनु पर्यो, र चिकित्सा विधिबाट समाधान गर्ने कुरा त छँदैछ, त्यो अलि धेरै पछिको कुरा हो। यति भन्दै आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै, तपाईँको घरमा दिदी बहिनी आमा हुनुहुन्छ भने तपाईँ पनि एक जिम्मेवार नागरिक हुनुहुन्छ, यस सम्बन्धी थोरै सचेतना पनि प्राप्त गर्नुभयो होला। तपाईँ आफै स्वयं छोरी हुनुहुन्छ, बुहारी हुनुहुन्छ भने आफ्नो जाँच आफै गर्नुहोस्, र तपाईँ यदि छोरा हुनुहुन्छ भने घर परिवारलाई संरक्षण गर्ने पनि तपाईँको दायित्व हुनसक्छ। यति भन्दै एउटा गीत सुनाउँछु, त्यसपछि हामी तपाईँसँग कुराकानी गर्ने नै छौँ। 42117 र 42117 36 फोन गर्न सक्नुहुन्छ। सुरुवातमा सुनाउँछु सूर्य थुलुङ बुद्धवीर लामाको स्वर, सङ्कलन बुद्धवीर लामाकै।

0: साङ्गीतिक सौगातपछि तपाईँहरूलाई कार्यक्रम लेगबेसीमा फेरि पनि स्वागत छ। म तपाईँहरूसँग कुराकानी गर्न तन तयार भइसकेकी छु, साथमा तपाईँहरूको फोनको घन्टी पनि बजिरहेको छ। यति बेलाको श्रोता हामीसँग कुराकानीका लागि उपस्थित हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्ते। हेलो, हजुर, कहाँबाट को बोल्नुभयो?
1: हेलो, नमस्ते दिदी, म सुनसरीको बकलरीबाट जुनु लामा।
0: ए जुनुजी, सुनसरीबाट?
1: हजुर दिदी।
0: अनि के गर्दै हुनुहुन्थ्यो?
1: के गर्न दिदी, म त हजुरहरूको कार्यक्रम सुन्दै थिएँ, फोन डाल गर्दै थिएँ।
0: फोन पनि
1: रिसिभ गरिदिनु भयो, दाइले खुसी लाग्यो।
0: फोन रिसिभ गरिहाल्नुहुन्छ नि हाम्रो प्राविधिक मित्रले, होइन? कुराकानी गर्न पाइयो। अनि सुनसरीको मौसम कस्तो छ अहिले?
1: सुनसरीको मौसम त अहिले म बसेको ठाउँमा त घाम लागिरहेछ, हावा चलिरहेछ।
0: दसैँ तिहार नजिकै गरेको आवाज भएको छ कि छैन?
1: हजुर दिदी, आवाज भएको छ, धानहरू पाक्दैछ बिस्तर बिस्तर।
0: त्यही त, त्यता त असिना परेको छैन नि है? हिजो त सिंहदरबार क्षेत्रतिर असिना पर्यो, अनि धान बिग्रियो कि भनेर चिन्ता हुँदै थियो कि मलाई।
1: ओहो हजुर,
0: फोन गर्नुभयो, धेरै साथीहरू हामीसँग कुराकानीको लागि पर्खिराख्नु भएको छ। अब भाका सुनाउनु पर्यो, भाका सुनाउनुहोस्, म आनन्दले सुन्छु।
1: हजुर दिदी, म एउटा छोटो गीत गाउँछु नि, काउन्ट डाउन दिने न दिदी?
0: हो र, हुन्छ हुन्छ। एक दुई तिन गो।
1: ए रामपुर बजारमा देखेको देखेको जीवन बिताउन लेखेको लेखेको सिना हेर्दा उनको राशि तुला पर्यो मेरो राशि कन्या कस्तो जेरी जुराइ दियो धन्या प्रभु धन्या कस्तो जेरी जुराइ दियो धन्या प्रभु धन्या। यति नै ल दिदी।
0: हजुर, गीत मिठो गीत सुनाउनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद। फेरि फोन गर्दै गर्नुहोला, आजको लागि छुट्टिन्छ है त। हजुर, जुनु लामाजी हुनुहुन्थ्यो सुनसरीबाट, मिठो भाका सुनाएर जानुभयो। फेरि पनि अर्को श्रोता हामीसँग हुनुहुन्छ, उहाँलाई स्वागत गरिहाल्छु। हजुर हेलो, नमस्ते।
2: हजुर पोखरेली नमस्कार गरे, परमिला दिदी।
0: हजुर पोखरेली नमस्कार भन्नुभयो, पोखराबाट नै हो?
2: हजुर पक्कै पनि, म रेडियो नेपाल एकदमै पुरानो छ, हजुरको कार्यक्रम गजल गङ्गा पनि सुन्ने गर्छु है।
0: हजुर, अनि हजुरको नाम के हो?
2: हजुर म मनको साथी जीवन कार्की है।
0: ए मनको साथी जीवन कार्की, अनि कति राम्रोसँग भन्नुभयो मनको साथी जीवन कार्की भनेर।
2: हजुर पक्कै पनि, मलाई अब रेडियो नेपालमा चाहिँ यो आज 2070 सालदेखि हाम्रो राजन भाइको कार्यक्रम, अनि हाम्रो रिता तिमल सिन्हा दिदी, अनि हाम्रो पर्व शरद होइन रूपमणी दिदी, अनि पोखरातिर धनकुटा सुर्खेततिर दाङतिर सबैतिर चिन्नुहुन्छ क्या मलाई।
0: हजुर हजुर, मैले पनि चिन्ने अवसर पाएँ नि त।
2: हजुर,
0: अनि पोखराको हालचाल के छ, मौसम कस्तो छ?
2: भन्दा नि म यता भक्तपुर दिदी है, नजिकै।
0: ए नजिकै हुनुहुँदो रहेछ, अनि घर देश चाहिँ तपाईँको पोखरा? अनि
2: मेरो होइन, म चाहिँ यो कार्यक्रममा चाहिँ पोखरातिर भन्छु, एउटा पोखराको चिन्ह रे, मेरो
0: तनहुँको पढ्नुभयो तपाईँ। अब त्यही त फोन गरिहाल्नुभयो, अब हामीलाई कुन भाका सुनाउने हो, सुनाउनुहोस् न।
2: पक्कै पनि, अब यो देश विदेशदेखि सम्पूर्ण नेपालीहरूमा चाहिँ अब यो विजय दशमीको अग्रिम रूपमा शुभकामना दिन चाहन्छु होइन, राम्रोसँग दसैँ मनाउनु होला, यो दसैँ चाहिँ दसैँ नबनोस्, सबैको उन्नति होस् प्रगति होस्, सम्पूर्ण नेपालीलाई चाहिँ होइन अग्रिम रूपमा यो हाम्रो दसैँको शुभकामना छ। हाम्रो रेडियो नेपाल परिवार सम्पूर्ण, हाम्रो प्राविधिक प्रसारण केन्द्रहरू सम्पूर्ण, यो हाम्रो रेडियो नेपाल परिवार नेपालीलाई विजय दशमीको अग्रिम रूपमा शुभकामना दिए। म स्वर्गीय हाम्रो विक्रम थापाको गीत गाउँछु है।
0: हजुर हस्।
2: सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माएको तिम्रो राम्रो डम्बर, मार्यो नि मायाले मार्यो पैसामा लाउर गए पनि, पैसामा लाउर गए पनि, सुन्तलीमै आउँछु म त फर्केर,

0: श्रोता हामीसँग आइसक्नु भएको छ कुराकानीका लागि. हेलो, नमस्ते.
1: हजुर नमस्ते. गुड मर्निङ.
0: हजुर, कहाँबाट को बोल्नु भयो?
1: म रोशन कुलहरी राई बोलिरहेको छु.
0: रोशन जी है?
1: हजुर, म धराको पिताले खबरमा बोल्दैछु.
0: गत हप्ता तपाईँसँग नै हो, आवाज नबुझेर दुईपल्ट हामीसँग कुराकानी हुँदा हुँदै हुन नसकेको व्यक्ति तपाईँ नै हो. आज आज पनि लगभग लगभग त्यस्तै त्यस्तै छ. अब कुनै दिन राम्रोसँग टावर टिप्छ कि है. नजिकै रेडियो पनि बजिरहेछ कि क्या हो तपाईँको? अहिले चाहिँ अलि राम्रो आयो त आवाज. नजिकै रेडियो पनि बजिरहेछ कि क्या हो तपाईँको भन्दै थिएँ. अरू मित्रहरूले चाहिँ त्यस्तो केही प्रतिक्रिया दिनु भएको छैन होइन? कहिले काहीँ यस्तै हुन्छ, यो प्राविधिक कुरा थाहा हुँदैन. ल रोशनजी, अबको लागि तपाईँ गीत गुनगुनाउनुहोस्, त्यसपछि हामी छुट्टिन्छौँ.
1: हजुर, एउटा कुरा सोधिहाल्नु पऱ्यो. हाम्रो राजन दाई चाहिँ आज भोलि कार्यक्रममा आउनुहुन्न है?
0: होइन, राजन सरको विषयमा त मैले कार्यक्रमको सुरुवातमा पनि भनेको थिएँ. उहाँको चाहिँ अवकाश भइसकेको छ, घरमा बसेर उहाँ कार्यक्रम सुन्दै हुनुहुन्छ होला यति बेला. तपाईँ उहाँकै लागि भनेर गीत गाइदिनु.
1: ए ल.
0: रोशनजी हुनुहुन्थ्यो धरानबाट, सम्पर्क विच्छेद भएको छ प्राविधिक कारणवश. फेरि पनि कोही श्रोता हुनुहुन्छ, म उहाँसँग कुराकानी गर्छु. हेलो, नमस्ते. हेलो.
2: हजुर नमस्कार.
0: हजुर, कहाँबाट को बोल्नुभयो?
2: म यता भनौँ बाँके जिल्लातिरबाट होइन, यता इन्द्रपुर थुकी हो. हजुर आराम हुनुहुन्छ?
0: एकदम आराम छु म. हामी सबै आराम छौँ, प्राविधिक मित्र पनि आराम हुनुहुन्छ बाहिर होइन. हजुर इन्द्रजी, अनि यति बेला के गर्दै हुनुहुन्थ्यो बाँकेमा?
2: यतिखेर चाहिँ अब ठ्याक्कै अब रेडियोहरू हजुरको सुन्न त रेडियो सुन्यो, तर आज चाहिँ रेडियो एउटा राम्रो आएको छैन, सुधा आएको छैन, जिगज्याग भएर क्याटाक्याटाक्याटाक्याटा तपाईँको आवाज त सुन्दै सुन्ने होइन.
0: ए हो, बाँकेमा मात्र त्यस्तो भयो कि है?
2: बाँकेतिर होला सर, अन्त त के कस्तो छ अब यहाँ चाहिँ त्यो मौसम पनि गडबड भएर हो कि आवाज क्लियर नआउने, रेडियोमा भित्रभित्रै अट्किने, कोही बेला आउँदै नआउने होइन?
0: हजुर हजुर,
2: त्यस्तै समस्या छ. अब राम्ररी सुन्न पाइएको छैन.
0: यसअघि फोन गर्नुहुने रोशनजीको आवाज चाहिँ एकदम अवरोध थियो होइन, डिस्टर्ब थियो. तपाईँको आवाज चाहिँ मैले एकदम स्पष्टसँग सुनिरहेकी छु. एकदम एकदम स्पष्टसँग सुनिरहेको छु. मौसमकै कारणले पनि त्यता त्यस्तो भएको हुनसक्छ. अब हामीलाई भाका सुनाउनुहोस्, म गीत सुन्न एकदम तम तयार छु.
2: फोनमा त हजुरको पनि राम्रै सुनिएको छ, मैले त त्यो रेडियोमा सुन्न भन्ने गुनासो हो.
0: हजुर हजुर,
2: म चाहिँ नि एउटा भाका होइन, एउटा अन्तरा चाहिँ यसो सारङ्गी बजाउँदै आफैले बजाउने, आफैले गाउने गर्छु.
0: हजुर हजुर, के बजाउने? सारङ्गी हो
2: हजुर. कहिले अब बाँसुरी, कहिले सारङ्गी, कहिले मादल, अब यस्तो मलाई धेरै बाजाहरू मनपर्ने भए भएर
0: हजुर
2: सबै बाजा बजाउने रहर लाग्छ.
0: हजुर हजुर, ल
2: हजुर हजुर, म

0: बन्दे पुराइमा तेरे बजेको पुराइ पुराइमा माया भेटियो बन्दे पुराइमा तेरे बजेको पुराइ पुराइमा
1: आजलाई चाहिँ यति नै गरौँ होला।
2: हजुर इन्द्रजी, गलासँगै कला पनि सम्मिश्रित गरेर मिठो गायकी पस्किनु भयो, तपाईँलाई फोन गर्नुभएकोमा धेरै धेरै धन्यवाद। माकीबाट हुनुहुन्थ्यो इन्द्र बुढा थोकीजी, मिठो गीत प्रस्तुत गर्नुभयो सारङ्गीको भाकामा, सारङ्गी बजाउँदै। फेरि पनि कोही श्रोता हामीसँग कुराकानीको लागि उपस्थित भइसक्नु भएको छ, कहाँबाट को हुनुहुन्छ उहाँलाई स्वागत गर्छु। हेलो हेलो, नमस्ते।
3: हजुर नमस्कार, गुड मर्निङ।
2: गुड मर्निङ, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: निर्मला शाह, सिन्धुलीबाट।
2: निर्मला शाह भन्नुभयो होइन?
3: हजुर हजुर।
2: अनि सिन्धुलीतिर मौसम कस्तो छ? शुक्रबारसम्म त पानी, देशको विभिन्न स्थानमा पानी पर्ने भनेर प्रक्षेपण भएको छ, सिन्धुलीमा अहिले कस्तो छ मौसम?
3: मौसम धन लागिरहेको छैन, पानी आउला जस्तो भइरहेको छ भनौँ न।
2: अनि धान काट्ने बेला भयो कि भएन?
3: धान काट्ने बेला भएको छ, मौसमले च्यालेन्ज गरेको कारणले धान चाहिँ काटेको छैनौँ, अब केही दिन पछाडिबाट सुरु हुन्छ भनौँ न।
2: त्यही त, दुई तिन दिन राम्रोसँग घाम लागिदिएको भए कतिपय ठाउँमा दसैँ अगाडि नै धान भित्राइसक्ने बेला भएको थियो होइन? अब यतातिर त केही भागमा हिजो असिना पनि पर्यो। हजुर, फोन गर्नुभयो सिन्धुलीबाट निर्मलाजी, अब भाका सुनाउने बेला भएको छ, कुन भाका सुनाउनुहुन्छ त?
3: मलाई खासै गाउन आउँदैन, म थोरै गाउने कोसिस गर्छु है त, मेरो आवाज मैतिर आवाज आइरहेको छ।
2: प्राविधिकजीले, प्राविधिक मित्रजीले हेर्दै हुनुहुन्छ तपाईँको आवाज, तपाईँतिर किन इको आए खोइ
3: खै के भएर
2: होइन, यहाँ त एकदम राम्रो आएछ, तपाईँको आवाज एकदम क्लियर स्पष्ट सुनिरहेको छु, त्यही भएर म एकदम खुसी हर्ष विभोर हुँदै कुरा गर्दैछु कि, राम्रो आवाज सुनिरह।
3: 36 लाइनमा राम्रो छ क्यारे, 21 लाइनमा चाहिँ थोरै समस्या छ जस्तो लाग्यो, अघिदेखि सुन सुनाइ दाइको पनि फोन काटिरहेको थियो।
2: हजुर हजुर,
3: म थोरै गाइहाल्छु।
2: हुन्छ हुन्छ।
3: हस् धन्यवाद ल, मेरो आवाज मैतिर आएर एकदमै मलाई गाह्रो भयो कि।
2: हजुर हजुर, ठिक छ, यता हामीले राम्रोसँग सुनिरहेको हुँदा उतैपट्टिको हो कि भन्ने अनुमान गर्यौँ हामीले होइन, यो प्राविधिक कुराहरू थाहा नै हुँदैन, बिस्तारी बन्दै जान्छ, बनाउँदै पनि हुनुहुन्छ साथीहरू। हजुर फोन गरिदिनु भयो, अहिलेका लागि हामी छुट्टिन्छौँ है त।
3: हस् त, नमस्ते बाई।
2: नमस्ते, सिन्धुलीबाट हुनुहुन्थ्यो निर्मला शाहजी, फेरि पनि कोही श्रोता हामीसँग कुराकानीको लागि उपस्थित भइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो नमस्ते।
4: हेलो नमस्कार सिस्टर, नमस्कार नमस्कार।
2: कहाँबाट को बोल्नु भयो?
4: म उही त हो दीपिका थापा, कुलेश्वरबाट। हजुरलाई पनि हरेकको कान कानमा रेडियो नेपाल संसारभरि फैलिएको छ, सबै सबैमा एकदमै सबैको रेडियोमा, सबैको मेलापात, गोठालो, घाँस दाउरा, हरेकमा, सबैको मनमुटुमा बसेको रेडियो नेपाल प्लस हजुरको आवाज हाम्रो प्राविधिक सरलाई एकदमै एकैसाथ स्वागत गरेँ है त मैले।
2: हजुर दीपिकाजी, अनि हिजो कुलेश्वरतिर असिना पर्यो कि परेन?
4: कुलेश्वरतिर अलिअलि पर्यो सिस्टर, त्यति धेरै त परेन।
2: हजुर,
4: बहरमलतिर चाहिँ धेरै, अघि हजुरले भन्नुभयो धेरै असिना पानी पर्यो भनेर, अन्य मान्छेहरूले नि त्यहाँबाट आउने बेलामा एक घन्टा डेढ घन्टा बस्नु पर्यो, असिना र पानी बराबर आयो बहरमल एरियामा भनिरहनु भएको थियो।
2: हजुर, अनि दीपिकाजी कुलेश्वरबाट हुनुहुन्छ, अनि घर माइती कता के पर्यो?
4: ए म त गुल्मीको चेली हो, धेरै बच्चैदेखि काठमाडौँ बस्दै आएको छु, अनि अब मेरो रेडियो नेपाल भनेको मेरो सबैभन्दा अगाडिको गुरु हजुरहरू त्यसमा हुनुहुन्छ होइन, हाम्रो राजन छेत्री दाई अवकाशमा आउनुभएछ, दाईलाई धेरै धेरै सम्झना, दाई नमस्कार, सुनिरहनु कार्यक्रम, हजुर गए पनि कतिको श्रोताहरूले हजुरलाई सम्झिनु हुँदो रहेछ, कति माया गर्नु हुँदो रहेछ भनेर अब त्यति बेला प्रस्तुत हुनुहुन्थ्यो, अब श्रोता भनेर सुन्नु है दाई भनेर पनि म दाईलाई अनुरोध गर्न चाहन्छु। दाईको मिठो आवाज पछाडि हजुरले सुरिलो आवाज लिएर आउनु भएको छ सिस्टर, राजन दाईले यस्तै हजुरले पनि हामीलाई साथ दिइरहनु होला है भन्ने आग्रह र अनुरोध पनि गर्न चाहे सिस्टर।
2: मायाको भोगी चाहिँ म हुँ धेरै होइन हजुर, अब भाका सुनौ, धेरै साथीहरू हुनुहुन्छ लाइनमा, गीत सुनाइहाल्नु
4: एकदमै। म पनि धेरै प्रयासमा गरेँ, म बाहिर छु अफिस जान लागेको, यहाँ चिया खाएर हजुरलाई सुन्दै फोन गरेको, अब पछि म यहाँ सानो एक टुक्का सुनाउँछु है। र अग्रिम रूपमा दसैँको शुभकामना हजुर लगायत हाम्रो रेडियो नेपाल सम्पूर्ण अनि राजन छेत्री दाईलाई नै, दाई हजुरलाई पनि आउने दसैँ तिहारको शुभकामना छ है दाई भन्न चाहँदै सम्पूर्णलाई भन्दै म एउटा सानो गुनगुनाएँ है त।

0: हजुर सिस्टर,
1: फोन गर्नुभयो दिपिकाजी, तपाईँलाई धेरै धेरै धन्यवाद।
0: हजुरलाई पनि धन्यवाद भन्दै छुटेर गए। नमस्कार।
1: नमस्कार कुलेश्वरजी, कुलेश्वरबाट दिपिकाजी हुनुहुन्थ्यो, मिठो भाका सुनाएर विदा माग्नु भइसकेको छ। फेरि पनि एकजना श्रोतालाई, श्रोतासँग कुराकानी गर्छु र गीत सुनाउँछु। को हुनुहुन्छ उहाँलाई स्वागत गर्छु। हेलो नमस्ते।
2: हजुर नमस्ते, नमस्कार है।
1: हजुर कहाँबाट को बोल्नुभयो?
2: म अर्जुन थापा हो है, घर निजगढ भयो हाल, कलङ्कीबाट अर्जुन थापा।
1: अनि अर्जुन जी के गर्दै हुनुहुन्थ्यो?
2: हजुर सुनेर बसिरहेको छु हजुरको प्रस्तुतिलाई, सुनेर साथ दिइरहेको छु, अनि फोन पनि ट्राई गर्दै थिएँ, लाग्यो पनि, खुसी पनि लाग्यो।
1: हजुर
2: ह्याप्पी ह्याप्पी भन्नुपर्छ, अनि बिहा दशमीको र सु दीपावली पनि, अनि छठ पर्व पनि अग्रिम शुभकामना हजुरलाई, सम्पूर्ण हाम्रो रेडियो नेपाल टिमलाई।
1: हजुर तपाईँलाई पनि हाम्रो तर्फबाट अग्रिम शुभकामना भन्न चाहन्छु म। अब आज अर्जुनजीले कुन भाका सुनाउनुहुन्छ त? हेलो, कलङ्कीबाट अर्जुनजी हुनुहुन्थ्यो, तपाईँ मलाई सुन्दै हुनुहुन्छ अर्जुनजी? हजुर अर्जुनजी हुनुहुन्थ्यो, हामीसँग सम्पर्क विच्छेद भएको छ अहिलेका लागि। भने के छ, हामी गीत बजाउने हो त असलम सर? हजुर प्राविधिकले मलाई इसारा गर्नुभयो, अहिलेका लागि हामी गीत बजाउँछौँ, सुनाउँछौँ, यसपछि फेरि तपाईँहरूसँग कुराकानी गर्ने नै छौँ। पाण्डव सुनवार र वासुदेव मुनालको स्वर सुनाउँछौँ, सङ्कलन हो ताहिरा सुनारको।

0: बाबरी फुलको बोट यो गीत चाहिँ सानोमा यति नाचियो श्रोता, म सबैभन्दा धेरै नाचेको गीत चाहिँ पाण्डव सुनार र वासुदेव मुनालको यो बाबरी फुलको बोट भन्ने गीत रहेको छ। यति बेला यो गीत बजाइरहँदा म स्टुडियोमै एक हिसाबले नाचिरहेको जस्तो फिल भइरहेको थियो, मेरो कुमहरू चाहिँ हल्लिरहेको थियो। फेरि पनि कोही श्रोता आइसक्नु भएको छ कुराकानीको लागि, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्ते। हेलो, कोही श्रोता हुनुहुन्थ्यो, यहाँ सम्पर्क हुन सकिरहेको छैन। हेलो, सुन्दै हुनुहुन्छ हामीलाई?
1: हजुर सुन्दै
0: छु। हजुर, कहाँबाट को बोल्नु भयो? नमस्ते गरे।
1: नमस्ते गरे, नमस्ते गरे, मैले पनि हजुर।
0: हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म हेटौडा पाँचबाट बलराम श्रेष्ठ।
0: हेटौडा पाँचबाट
1: पन्ध्र
0: पन्ध्रबाट बलराम श्रेष्ठ। अनि बलरामजी के गर्नुहुन्छ?
1: म ढुक्क गर्छु हजुर, हिँडिरहन्छु।
0: बुझिएन, के गर्नुहुन्छ रे?
1: हजुर, बेचेर हिँड्छु, मसलाहरू बेचेर हिँड्छु हजुर। म
0: कति राम्रो काम गर्नुहुँदो रहेछ। अनि धुपको लागि चाहिने सामग्रीहरू कहाँबाट कसरी जुटाउनुहुन्छ, अलिकति हामीलाई नि बताइदिनुहोस् न, धेरै श्रोताहरूले सुनिरहनु भएको छ।
1: धुपको सामग्री भनेको मैले आफै हेटौँडा बस पार्कबाट ल्याउँछु।
0: हजुर हजुर,
1: अनि म आफै पनि बेच्छु हजुर घर, अनि कोही ग्राहकहरू आउनुहुन्छ
0: हजुर,
1: अनि म आफैले धुप बाँचेर त्यहाँनिर बेच्नु हिँड्छु हजुर, गाउँ गाउँमा हिँड्छु, एक पाकेट 20 रुपियाँ बेच्छु
0: हजुर। कतिको सहज असहज छ तपाईँ अब सिन्के धुप होइन बाटेको धुप चाहिँ बेच्नुहुन्छ होइन?
1: हजुर, सिन्के धुप पनि बाटेको धुप पनि, त्यो मकवानपुरी सिन्की मसला, अनि यो सपित्र चिया, ग्रिन्डी चियाहरू बेच्छु हजुर मैले।
0: कति राम्रो काम गर्नुहुँदो रहेछ तपाईँले, बाटेका धुपहरूले बिहान बेलुका भगवान्को आरती हुने रहेछ, साह्रै खुसी लाग्यो, फोन पनि गर्नुभयो। धुप बनाउँदाखेरि चाहिँ हाम्रै वरपर पाइने फुलहरू, वनस्पतिहरू, पत्रहरूलाई लिएर बनाउन सकिने कुरा यो घरेलु उद्योगभित्र पनि पर्यो, धेरै खुसी लाग्यो, फोन गर्नुभयो, यो बारेमा थोरै जानकारी पनि दिनुभयो। बलरामजी अब भाका सुनाउनु पर्यो, साथीहरू लाइनमा हुनुहुन्छ कुराकानीको लागि, भाका सुनाइहाल्नुहोस् न।
1: हुन्छ हजुर, म गाइहाल्छु है त। बग्दैछ तापति हेटौँडा सहर झलल, बग्दैछ तापति हेटौँडा सहर झलल, माया छोडेर जाँदैछु मुगलिनको तातो सरर, माया छोडेर जाँदैछु मुगलिनको बाटो सरर, नलिएर मैची पठाउँछु दिनको दिन, हा मैची पठाउँछु दिनको दिन, बग्दैछ तापति चौडा सहर जङ्गल, माया छोडेर जाँदैछु हजुर मुगलिनको बाटो सरर, सङ्गमा म दाजुले सजाउला सुधा बिहारीले, हाँ सजाउला सुधा बिहारीले, बग्दैछ पति सल्ल हेटौँडा सहर झल, माया छोडेर जाँदैछु मुगलिनको बाटो सर, माया छोडेर जाँदैछु मुगलिनको बाटो सर। हेटौँडामा रेडियो सुनेको छैन, हेटौँडा भर्खरै रेडियो बन्द भयो, रेडियो सुन्नु पाएन हजुर, सुसाइरहेको छ
0: हजुर। हजुर, फोन गर्नुभयो अहिलेका लागि भने हामी छुट्टिन्छौँ है त बलरामजी।
1: हजुर, हेटौँडामा
0: हजुर बलराम श्रेष्ठजी हुनुहुन्थ्यो हेटौँडाबाट, फेरि पनि अर्को श्रोता हामीसँग कुराकानीको लागि उपस्थित भइसक्नु भएको छ। कहाँबाट को हुनुहुन्छ? नमस्ते।
2: हेलो दर्शन, नमस्ते हजुर, अलि तपाईँको आवाज मसिनो आयो।
0: मेरो आवाज मसिनो आयो? कहाँबाट को बोल्दै हुनुहुन्छ, परिचय पाउन।
2: हजुर, म सन्जाबाट नरेन्द्र जिम्माल हो, रेडियो नेपालको निमिष सर्त पनि हो।
0: हजुर हजुर,
2: हजुरलाई कता कता चाहिँ गजल गङ्गा सुने जस्तो पनि लाग्छ?
0: बिम्ब प्रतिबिम्बमा सुन्नुभयो होला, बालबाटिकामा सुन्नुभयो होला, पहिला अलि अगाडि रात्रिकालीन सेवामा थिएँ, रात्रिकालीनमा पनि फोन इन कार्यक्रममा सुन्नुभयो होला, मलाई बिहानदेखि बेलुकासम्म सुनिरहनु भएको हुनसक्छ। हजुर हजुर, बिम्ब प्रतिबिम्ब हो, मुक्तक प्रधान हो। हजुर हजुर, अनि नरेन्द्र जी के गर्नुहुन्छ स्याङ्जामा?
2: रमेश पौडेल सरले चलाउनु हुन्थ्यो नि एउटा।
0: हजुर, बिम्ब प्रतिबिम्ब नै हो।
2: हजुर
0: हजुर हजुर, अनि
2: खासै केही गर्दिन, कृषि हो,
0: कृषि गर्नुहुन्छ, अनि कृषिलाई खासै केही गर्न गर्दिन भन्न पाइन्छ त? कृषि जस्तो राम्रो पेसा अरू केही होला र? धरतीलाई सिंचित गर्ने पेसा जति राम्रो अरू केही होला र? गरुन्, त्यो नबुझ्ने एउटा समय आउँदो रहेछ हरेक कुराको, कुनै कुरा कुनै बेला नराम्रो भइरहँदा त्यो कुरा फेरि कुनै समयमा गएर राम्रो पनि हुन्छ, र कुनै समयमा राम्रो भएको कुरा चाहिँ फेरि समयले नराम्रो पनि बनाइदिन सक्छ। तर कृषि भनेको सदैव धरतीलाई सिन्चिने कुरा, धरतीको संरक्षण गर्नु नै मानव सभ्यताको संरक्षण हुनु हो, अस्तित्व रहनु हो प्राणी जगतको, होइन? त्यही भएर कृषिलाई सामान्य चाहिँ नभनौँ अबका लागि भने चाहिँ भाका सुनाउनुहोस् नरेन्द्रजी।
2: खै भाका त खास मलाई त त्यति आउँदैन के, फोन त गरिहालेँ है।
0: हजुर हजुर, गुनगुनाउन पाइन्छ नि त।
2: ल म एउटा पुरानो हाम्रो राम थापाले गाउनु भएको गुनगुनाउँछु है त।
0: हजुर।
2: ए गोदैमा गाई मेरो तारी, गाई मेरो तारी, घुमी आउनु है जौबारी, रेलै घुमेर रेलै घुमेर गयो बहिनीको आधा पुगेर, गाई मेरो तारी।
0: हजुर नरेन्द्रजी।
2: हजुर
0: हजुर हजुर, फोन गर्नुभयो, अहिलेका लागि हामी छुट्टिन्छौँ है त। स्याङ्जाबाट नरेन्द्र रिजाल हुनुहुन्थ्यो, फेरि पनि अर्को एकजना श्रोता हामीसँग कुराकानीको लागि आइसक्नु भएको छ, टेलिफोन लाइनमा हुनुहुन्छ। नमस्ते, कहाँबाट को बोल्नुभयो?
3: हजुर नमस्ते, नमस्कार, गुड मर्निङ है त।
0: हजुर हजुर, कहाँबाट को बोल्नुभयो?
3: रोल्पाली छिटो सक्षम मगर रोल्पाको मान्छे हात काठमाडौँबाट है।
0: अब दसैँमा सक्षम मगर भन्नुभयो होइन? हामीसँग धेरै श्रोता लाइनमा हुनुहुन्छ, म धेरैभन्दा धेरैलाई जोड्ने कोसिस गर्दैछु, तपाईँसँग फेरि अर्को भेटमा नि हामी कुरा गर्छौँ होइन। दसैँ आउँदैछ, रोल्पा जानुहुन्छ कि जानुहुन्न? छोटो मिठो कुरा गरेर गीत सुनाइहाल्नु होला। दसैँमा घर जानुहुन्छ कि जानुहुन्न?
3: म दसैँ तिहारमा चाहिँ जाँदैन, अब त्यस्तै त्यस्तै समस्या परेको कारणले पछि चाहिँ जान्छु, ल म गीत गाउँछु है त।
0: हस् हस्।
3: सिरी सिरी बतासैले कदम दली ढल्क्यो, झ्यान मायाको मोहनेरु, झ्यान मायाको मोहनेरु, यो मन त्यतै पल्क्यो, झुम्का झलकै हो तेरी झुम्का झलकै, हाजुमा झुम्का झलकै, ओ र आइदेऊ प्रेम लाइदेऊ, ओ र आइदेऊ प्रेम लाइदेऊ, ओए किन बस्यौ अलगै, है है, ओ र आइदेऊ प्रेम लाइदेऊ, ओ र आइदेऊ प्रेम लाइदेऊ, ओए किन
0: हजुर। सक्षमजी फोन गर्नुभयो, फेरि पनि फोन गर्दै गर्नुहोला, आजका लागि हामी छुट्टिन्छौँ है त।
3: नमस्ते भाइ, फेरि भेटौँला।
0: हजुर रोल्पाली छिटो हुनुहुन्थ्यो सक्षम मगरजी। अब हामी कार्यक्रमको अन्तिम अन्तिममा आइपुगेका छौँ, एकजना श्रोतालाई मात्र कुराकानी गर्न सक्छु, श्रोतासँग मात्र। को हुनुहुन्छ उहाँलाई स्वागत गर्छु। हेलो हेलो, नमस्ते।
4: हेलो नमस्ते, नमस्ते।
0: हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: काठमाडौँ जिल्ला वार्ड नम्बर ए कागेश्वरी मनर नगरपालिकाबाट बालकुमार लामा बोल्दैछु हजुर।
0: बालकुमारजी, कार्यक्रमको अन्तिम अन्तिममा भने नि फ्याट्टै फोन लाग्यो, कुराकानी गर्न पाइयो, कस्तो खुसी लाग्यो।
4: अब
0: फेरि हजुर हजुर, तपाईँ लक्की हुनुहुँदो रहेछ। बालकुमारजी अब आज हामीलाई के सुनाउनुहुन्छ त?
4: हुन्छ, म पहिला पहिला अब हामी सासानो बाल्यकालको अवस्थातिर हाम्रो रेडियो नेपालबाटै गुनगुन्थ्यो सुन्थ्यौँ हामीले पुरानो भाका त्यसै भाकालाई म नि थोरै गुनगुनाइदिन्छु हजुर
0: हस् हस्
4: हस् हस्

0: होला केही यति गाएँ मेम।
1: हजुर फोन गर्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद बालकुमार।
0: हुन्छ सुराजी सरलाई हजुरलाई रेडियो नेपाल सम्पूर्ण टिमलाई फेरि फोन लाग्ला नलाग्ला फोनले साथ देला नदेला यो बडा दसैँको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै बिदा भयो हजुर।
1: बालकुमार लामा जी हुनुहुन्थ्यो काठमाडौँबाट। हजुर हामी कार्यक्रमको अन्तिममा अन्तिममा आइपुगेका छौँ। आज हामीलाई जुनु लामा सुनसरीबाट फोन गर्नुभयो, जीवन कार्कीले पोखराबाट, धरानबाट रोशन राई, इन्द्र बुढाथोकीले बाँकेबाट, सिन्धुलीबाट निर्मला शाह, कुलेश्वरबाट दीपिका थापा, कलङ्कीबाट अर्जुन थापा, बलराम श्रेष्ठ हुनुहुन्थ्यो हेटौँडाबाट, नरेन्द्र रिजाल हुनुहुन्थ्यो स्याङ्जाबाट र सक्षम मगरजी हुनुहुन्थ्यो रोलपालीबाट। आज ज जसले फोन गर्नुभयो उहाँहरूलाई धेरै धेरै धन्यवाद। फेरि पनि आगामी अङ्कमा तपाईँ हाम्रो भेट हुने नै छ। त्यतिन्जेल प्राविधिक मित्र मोहम्मद असलम र म प्रस्तुता प्रमिला गजुरेल पनि ओझेल पर्छौँ। तपाईँको दिन शुभ बितोस्। पार्श्वमा बमबहादुर कार्की र साथीहरूको स्वर गुन्जिँदैछ, सङ्कलन बमबहादुर कार्कीको यही गीत छोड्दै आजका लागि हामी छुट्टिन्छौँ। ठिक 11 बजे यहाँहरूले सुन्नुहुनेछ समाचार, रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितका लागि विभिन्न साझेदार संघ संस्था तथा स्थानीय तहसँग मिलेर तत्काल अस्थायी आवास निर्माणको काम अगाडि बढाउने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हिजो बसेको बैठकले उक्त निर्णय गरेको प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो। पुननिर्माणमा सहयोग गर्न चाहने विकास साझेदार संघ संस्थालाई आफूले कुन पालिकामा कति संख्यामा घर बनाइदिने हो त्यसको जानकारी प्राधिकरणलाई गराउन पनि आग्रह गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो। बैठकको निर्णय अनुसार सहयोगी संस्थाहरूले नेपाल सरकारले उपलब्ध गराएको जग्गामा तोकिएको मापदण्डमा रही घर निर्माण गर्नुपर्ने कार्यकारी प्रमुख डाक्टर उप्रेतीको भनाई छ। नेपाली काँग्रेसको 15 महाधिवेशनमा पदाधिकारी लगायत विभिन्न पदमा उम्मेद्वारी दिएकाको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ। काँग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेद्वारको प्रथम नामावली सार्वजनिक गरेको हो। सभापति एक, वरिष्ठ उपसभापति एक सहित चार उपसभापति, महामन्त्री तीन, सहमहामन्त्री 15, कोषाध्यक्ष एक गरी 24 जना पदाधिकारी हुने व्यवस्था गरिएको छ। सहमहामन्त्रीमा चारजना र कोषाध्यक्षमा एकजना सभापतिले मनोनित गर्ने व्यवस्था छ। त्यसअनुसार निर्वाचित हुने पदाधिकारी संख्या 19 जनाको हुनेछ। निर्वाचन समितिले सार्वजनिक गरेको सूची अनुसार 19 जना पदाधिकारीका लागि 79 जनाको उम्मेद्वारी परेको छ। पार्टी सभापतिका लागि 3 जनाको उम्मेद्वारी परेको छ। सभापति पदमा वर्तमान सभापति गगन थापा, पूर्व सहमहामन्त्री किशोर सिंह राठौर र पूर्व क्षेत्रीय सभापति श्यामकृष्ण खड्काको उम्मेद्वारी परेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले राजमार्ग र पुल निर्माण गर्दा उच्च बाढीको सतहको अध्ययन गरी सुरक्षित स्थानमा पूर्वाधार निर्माण गर्ने कानूनी सुधार अघि बढाइएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको हिजो बसेको बैठकमा मन्त्री लम्सालले बाढी तथा विपदबाट प्रभावित क्षेत्रमा पूर्वाधार विकाससँगै प्रभावित जनताका लागि सुरक्षित र मर्यादित आवास निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। जलवायु परिवर्तनको प्रभाव र भुटेकोशी त्रिशुली विपद सम्बन्धी छलफलमा मन्त्री लम्सालले रसुवागढीलाई व्यापारिक शहरका रूपमा विकास गरी चीनसँगको व्यापार थप सुदृढ गर्ने प्रमुख सीमा नाकाका रूपमा विस्तार गर्न गुरू योजना तयार भइरहेको जानकारी पनि दिनुभयो। नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदी किनारमा बनाइएको 1150 मिटर तटबन्धमा क्षति पुगेको छ। भरतपुर महानगरपालिका क्षेत्रमा नारायणी नदी पुलबाट पश्चिमतर्फ गोलाघाटसम्मको 35 किलोमिटर मध्ये 20 किलोमिटरमा तटबन्ध गरिएको छ। यसमध्ये 1 किलोमिटर 150 मिटर तटबन्धमा बाढीले असर पुर्याएको हो। सिंचाई तथा जलस्रोत आयोजना भरतपुरका सूचना अधिकारी इन्जिनियर सागर पौडेलका अनुसार चितवनतर्फको सिद्धि गणेश वन क्षेत्रमा 600 मिटर, मझुवा वन क्षेत्रमा 300 मिटर, हिरापुर क्षेत्रमा 100 मिटर, गौरेश्वर गाजीपुर कटेरो क्षेत्रमा 50 मिटरका दरले बाढीले तटबन्धमा असर पुर्याएको हो। बाढीका कारण तटबन्धमा क्षतिसँगै डुबान भएको छ। यही असोज 11 गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडा दशैं अगाडि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। सड़क डिभिजन कार्यालय पोखराले पुल दशैं अघि नै सञ्चालनमा ल्याउने तयारीका साथ मर्मतको काम द्रुत गतिमा गरिरहेको छ भने हाललाई बागलुङ बजार पुग्न वैकल्पिक मार्ग प्रयोगको व्यवस्था मिलाइएको छ। चाडबाड अघिको आवागमनका साथै पर्यटकीय गतिविधिलाई लक्षित गरी मालढुङ्गा पुलको विकल्पमा मालढुङ्गा बेनी हुँदै बागलुङ र पर्वतको फलेवास जैमिनी घाट हुँदै बागलुङ मार्ग प्रयोग भइरहेको छ। 114 मिटर लामो पुलको पहुँच मार्गको झण्डै 30 मिटर सड़कमा क्षति पुगेपछि 10 दिनदेखि दुई जिल्ला बीचको सम्पर्क सहज बन्न सकेको छैन। शुरूमा सम्पर्क विच्छेद नै भए पनि अहिले भने वैकल्पिक मार्गबाट आवत जावत भइरहेको छ। हुम्लामा गैरातीदेखि वर्षा र हिमपात शुरू भएपछि जनजीवन प्रभावित भएको छ। जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात तथा तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ। नामखा सिमकोट लगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ भने अदानचुली ताजाकोट लगायत जिल्लाको तल्लो क्षेत्रमा रातिदेखि नै हल्का वर्षा भइरहेको छ। वर्षासँगै चिसो बढेपछि स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ। लगातारको वर्षाका कारण ग्रामीण क्षेत्रमा रहेका कच्ची सड़क तथा गोरेटो बाटोमा हिलो र पानी जम्दा आवत जावतमा समस्या भएको छ। यस्तै वर्षाले पाक्न लागेको तथा खेतबारीमा रहेको अन्नबाली तरकारी लगायतका बालीमा पनि क्षति पुग्ने जोखिम बढेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः शुरू गर्न आफूलाई कुनै हतार नभएको बताउनु भएको छ। उहाँले क्यानाडाले अमेरिकासँग वर्षौंदेखि अनुचित व्यवहार गरेको आरोप लगाउँदै भविष्यको व्यापार सम्झौताका लागि ओटावा वाशिङटनसँग इमान्दार हुनुपर्ने बताउनुभयो। र अब खेल समाचार। विश्व प्रसिद्ध महान फुटबलर लियोनेल मेस्सीले ब्युनस आयर्समा भावुक माहौलबीच अर्जेन्टिनाका लागि आफ्नो अन्तिम फुटबल खेल खेलेका छन्। बेनिन विरूद्धको मैत्रीपूर्ण खेल शुरू हुनु अघि मेस्सीको आँखामा आँसु देखिएको थियो। अर्जेन्टिनाले उक्त खेल 3-0 जितेपछि मेस्सीको सुखद विदाई भएको छ। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्नुभयो बिहान 11 बजेको समाचार। दिउँसोको सेवामा यहाँहरूलाई हार्दिक स्वागत अनि नमस्कार छ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौं। प्रविधि संयोजनमा लक्ष्मण विष्ट, उद्घोषण तर्फ अर्जुन श्रेष्ठ, विमला राई अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही बेरमै यहाँहरूलाई सुनाउनेछौँ आधुनिक गीतहरू। मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार। समाचारपछि कार्यक्रम म्युजिक एन्ड क्विज सुन्नुहुनेछ। दिउँसो एक बजे सुन्नुहुनेछ समाचार। समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 प्रस्तुत गर्नेछौँ कार्यक्रम सङ्गीत साधना। दिउँसो 2 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ। जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब करिब 12 बजेसम्म यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका आधुनिक गीतहरूबाट मनोरञ्जन गराउनेछौँ। यो पहिलो गीत राख्दैछौँ रामा मण्डलको स्वरमा रहेको छ, डाक्टर नवराज लम्सालको रचना रहेको छ, विष्णु सकुवाको सङ्गीत रहेको छ।

हजुर, अहिले सुनायौँ पूर्ण राईको स्वरमा रहेको आधुनिक गीत दिनेश सुवेदीको रचना रहेको थियो, राम सितौलाको सङ्गीतमा रहेको गीत सुनायौँ। यति बेला यहाँहरूलाई निरन्तर रूपमा आधुनिक गीतहरूबाट मनोरञ्जन गराइरहेका छौँ। थोरै मौसमको कुरा गर्ने हो भने यति बेला चाहिँ पानी पर्ला पर्ला जस्तो भइरहेको छ। यहाँहरू यात्रा गर्दै हुनुहुन्छ, घरबाट निस्किँदै हुनुहुन्छ भने छाता चाहिँ साथमै बोक्नुहोला, यही आग्रह गर्न चाहन्छौँ। पानी जतिखेर पनि पर्न सक्छ, त्यसकारण आफूलाई चाहिने सामग्री चाहिँ ब्यागमा राखेर चाहिँ यात्रा गर्न अनुरोध गर्न चाहन्छौँ। र फेरि हामी अर्को गीत राख्छौँ, बिनु राउतको स्वरमा रहेको यो गीत राख्दैछौँ भने सुभाष भुषालको रचना अनि सङ्गीत रहेको छ।

0: झण्डो आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डो नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
0: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 418

हजुर, अहिले सुनायो दीपक लिम्बुको स्वरमा रहेको आधुनिक गीत। रामकुमार शिवाकोटीको रचना रहेको थियो श्रीकृष्ण बमल्लको संगीतमा। अब अर्को गीत राख्दैछौ, जवीद अलीको स्वरमा रहेको यो गीत राख्दैछौ भने आनन्द अधिकारीको रचना रहेको छ शिखर सन्तोषको संगीतमा।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

अहिले सुनायौं रूपक डोटेलको स्वरमा रहेको आधुनिक गीत अक्षय भूषालको रचना अनि संगीत रहेको थियो। अब अर्को आधुनिक गीत राख्दैछौ यहाँहरू माझमा प्रकाश रेग्मीको स्वरमा रहेको यो गीत राख्दैछौ भने रमेश पौडेलको रचना रहेको छ बीबी अनुरागीको संगीतमा।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ आधुनिक गीतहरू सुनाउने क्रममा। अब अन्तिम गीत राख्दैछौँ, राजु तामाङको स्वरमा रहेको यो गीत राख्दैछौँ भने आनन्द अधिकारीको रचना रहेको छ, सचिन सिंहको सङ्गीतमा रहेको छ यो गीत। पछि मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार, समाचारपछि कार्यक्रम म्युजिक एन्ड क्विज सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। हुम्लामा गैरातीदेखि वर्षा र हिमपात शुरू भएपछि जनजीवन प्रभावित भएको छ। जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात तथा तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ। नामखास, सिमकोट लगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ भने अदानचुली, ताजाकोट लगायत जिल्लाको तल्लो क्षेत्रमा रातिदेखि नै हल्का वर्षा भइरहेको छ। वर्षासँगै चिसो बढेपछि स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ। नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदी किनारमा बनाइएको 1,150 मिटर तटबन्धमा क्षति पुगेको छ। भरतपुर महानगरपालिका क्षेत्रमा नारायणी नदी पुलबाट पश्चिमतर्फ गोलाघाटसम्मको 35 किलोमिटर मध्ये 20 किलोमिटरमा तटबन्ध गरिएको छ। यसमध्ये 1 किलोमिटर 150 मिटर तटबन्धमा बाढीले असर पुर्याएको हो। यही असोज 11 गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी दशैं अगाडि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। सड़क डिभिजन कार्यालय कास्कीको पोखराले पुल दशैं अघि नै सञ्चालनमा ल्याउने तयारीका साथ मर्मतको काम द्रुत गतिमा गरिरहेको छ भने हाललाई

नमस्कार, कार्यक्रम म्युजिक एन्ड क्विजको पर्खाइमा रहनुभएका सम्पूर्ण रेडियो प्रेमी मित्रहरूमा हामी कार्यक्रम म्युजिक एन्ड क्विजको तर्फबाट यहाँ सबैमा हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौँ। प्राविधिक सहकर्मी लक्ष्मण विष्ट, सहकर्मी विद्या र म रमेशको तर्फबाट हजुर प्रत्येक बुधबार 12 बजेको समाचारपछि करिब 1 बजेसम्म कार्यक्रम म्युजिक एन्ड क्विज आउने गर्छ र आज पनि कार्यक्रम म्युजिक एन्ड क्विज लिएर उपस्थित भइसकेका छौँ। हामीलाई सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुनिरहनु भएको छ र रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारणका केन्द्रहरूबाट पनि एकैसाथ सुनिरहनु भएको छ। यसका साथै हाम्रा एफएम ब्यान्डहरू 98.1 MHz पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम म्युजिक एन्ड क्विजमा हामी एउटा ज्ञान सम्बन्धी प्रश्न सोध्ने गर्छौँ भने अर्को हामी गीतको अंश सुनाउँछौँ, तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ। दुईवटै प्रश्नको सही उत्तर दिने मित्रलाई हामीसँग 6 वटा गीतहरू रहेका हुन्छन्। ती गीतहरूमध्ये एउटा गीत रोजाइमा राख्न दिन्छौँ र साथसाथै आफ्नो सन्देश राख्ने समय पनि दिन्छौँ। कार्यक्रम म्युजिक एन्ड क्विजमा रहेका आज गीती झलकहरू यस प्रकार छन्।

हजुर, कार्यक्रम म्युजिक एन्ड क्विजमा रहेका गीति झलकहरू थिए बबिना भट्टराई र राज सिगदेलको स्वर, त्यसै गरी निता थापा मगरको स्वर र सागर आलीको युगल स्वर छ। अर्को गीत रहेको छ लक्ष्य विश्व र मेलिना राईको, ईश्वर सिंह र अमृता नेपालीको, त्यसै गरी नेहर बुढाथुकी र मेलिना राईको स्वर, सुनिल नेपाली र रेखा जोशीको छवटा गीत।

रहेका छन्। यी गीतहरू रोजाइमा राख्न सक्नुहुन्छ। एउटा सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर र अर्को हामी गीतको अंश सुनाउँछौँ। तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ। कार्यक्रम म्युजिक एन्ड क्विजका लागि हाम्रा दुईवटा टेलिफोन लाइनहरू खुल्ला रहेका छन्, 0142711721 र 42716636। कार्यक्रम म्युजिक एन्ड क्विजको शुभारम्भ गर्दैछौँ रोजिना बस्नेतको स्वर रोशन सिंहको रचना र सङ्गीतबाट। तपाईँ पनि सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: हजुर, कार्यक्रमको शुरूआत गीतबाट गरिसक्यो। रोजिना बस्नेतको स्वरमा रहेको थियो भने गीत रचना सङ्गीत रहेको थियो रोशन सिंहको। यहाँहरू भर्खरै मात्र रेडियो सुन्दै हुनुहुन्छ भने सातवटै प्रादेशिक प्रसारण केन्द्रबाट कार्यक्रम म्युजिक एन्ड क्विज सुन्दै हुनुहुन्छ। त्यसै गरी एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 FM 103 मेगाहर्जसँगै अनलाइन मार्फत पनि हामीलाई सुन्दै हुनुहुन्छ रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत पनि यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा कार्यक्रम म्युजिक एन्ड क्विज सुन्दै हुनुहुन्छ। सदा चाहिँ आज पनि हामी स्टुडियोमा तिनजना उपस्थित भइसकेका छौँ।
1: म रमेश,
0: म विद्या, अनि टेक्निकल सपोर्टमा हुनुहुन्छ लक्ष्मण विष्ट। यताको थोरै मौसमको हामी जानकारी गराइहाल्ने हो कि
1: जेस पानी परिरहेको छ अहिले, यात्रा गर्दाखेरि अलिक सुरक्षित भएर यात्रा
0: गरेर
1: पूर्व जानकारी लिनु होला होइन। कोही टाढा यात्रा गर्दै हुनुहुन्छ भने बाटोघाटो कस्तो छ। अब प्रश्नतिर लागौँ। दुईवटा टेलिफोन लाइनमा कुनै मित्र हाम्रो आइसक्नु भएको छ। हेलो,
2: हेलो,
1: हजुर नमस्कार। नरेन्द्रजी हजुर, तपाईँको आवाज अलि काटेर आइरहेछ इको भन्दा नि।
0: अहिले कस्तो आइरहेको छ? आज
1: तपाईँको नेटवर्कमा सायद समस्या हुन सक्छ। अलि दायाँ बायाँ गएर कुराकानी गर्दाखेरि अलिक सजिलो हुन्छ। हुन्छ नरेन्द्रजी, प्रश्नतिर लागौँ।
0: प्रश्न यस प्रकार छ नरेन्द्रजी, लिच्छवी कालमा भट्टलाई के भनेर चिनिन्थ्यो? बुझ्नुभयो प्रश्न नरेन्द्रजी? बुझ्नुभयो प्रश्न?
2: हजुर
0: हजुर। लिच्छवी कालमा भट्टलाई के भनेर चिनिन्थ्यो? अप्सन चारवटा रहेका छन्। अप्सन एमा रहेको छ न्यायाधीश, अप्सन बीमा रहेको छ सिपाही, अप्सन सीमा रहेको छ प्रशासक, र अप्सन डीमा रहेको छ सेनापति।
1: एकदमै सही उत्तर दिनुभएको छ सिपाही। लिच्छवी कालमा भट्टलाई सिपाही भनिन्थ्यो। अब एउटा गीत सुनाउँछु, तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ।
2: हजुर,

0: गीत सुन्नुभयो नरेन्द्रजी? भन्नुहोस्, नेपाली चलचित्र जारीको गीत हो यो? हजुर,
1: कालीप्रसाद
0: के हजुर एउटामा अडिक हुनुहोस् है, मिलेन, हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छ र छुट्टिन्छ। हाम्रो टेलिफोन सम्पर्कमा नरेन्द्र रिमाल आउनु भएको थियो स्याङ्जाबाट, उहाँले सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर दिनुभएको थियो तर गीतको चाहिँ मिलाउन सक्नु भएन। यतिखेर कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
2: हेलो
3: दिदी, नमस्कार।
2: नमस्कार, पानी पर त यहाँ फेरि पानी पर त बर्खा जोर से पानी आइटा त हावा हुरीसँग कहाँ गर त अब घरमा बैस लाटो कि बाहिर
0: खाना खास कलवा दिलबहादुर चौधरी हुनुहुन्छ यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा, सुर्खेतबाट पानी परिरहेको छ घरमै छु भनेर भन्दै हुनुहुन्छ, प्राय कार्यक्रममा सहभागिता जनाइराख्नुहुन्छ दिलबहादुरजी। हुन्छ, अब प्रश्नतिर लागौँ है।
2: दिलबहादुरजी तयारी मजाले गरेर आउनु भएको छ है? एउटा प्रश्न उहाँ होइन, बिस खेला पर्व कुन जातिमा प्रचलित छ? बुझ्नुभयो प्रश्न? बिस खेला पर्व कुन जातिमा प्रचलित छ? बुझ्नुभयो प्रश्न?
0: बिस खेला पर्व कुन जातिमा प्रचलित छ?
2: अप्सन चारवटा रहेका छन् है। अप्सन एमा रहेको छ गुरुङ जाति, अप्सन बीमा रहेको छ मगर जाति, अप्सन सीमा रहेको छ थारू जाति, वा अप्सन डीमा रहेको छ सतार जाति।
3: मगर जाति
0: मिलेन, हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। दिलबहादुर चौधरी आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा सुर्खेतबाट, बिस खेला पर्व कुन जातिमा प्रचलित छ भन्ने प्रश्न रहेको छ, तिनवटा अप्सन बाँकी रहेका छन्। यतिखेर कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
2: हेलो, हेलो, नमस्कार हजुर। आज चाहिँ अलिकति टेलिफोनले चाहिँ साथ नदिएको अवस्था छ, हिजो पनि यस्तै भइरहेको थियो, एउटा मात्रै टेलिफोनमा हामी श्रोतासँग कुराकानी गरेका थियौँ, आज पनि त्यस्तै होला जस्तो भइरहेको छ। 0142117221 र 736 लाइन
0: टेलिफोन लाइनहरू खुल्ला रहेका छन्। कुनै मित्र आइसक्नु भएको प्राविधिक मित्र सङ्केत गर्दै हुनुहुन्छ।
2: हेलो, हेलो,
4: हेलो,
2: नमस्कार हजुर।
4: हजुर नमस्कार, प्रतिध्वनि फर्किरहेको छ।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: म सरलाई हरिपुर ध्रुव प्रसाद प्रसाई।
2: ध्रुवजी
4: हजुर,
2: के छ नि हालखबर?
4: अवस्थामा आइरहेको छ।
2: आरामै हुनुहुन्छ?
4: आरामै छु हजुर, आराम। हजुरहरू
2: के छ सरलाईको? हामी ठिकै छौँ।
4: सरलाईको अब सबैतिर धान पसाएर कुनै काट्ने बेला भए हुन पनि थालेछ, यस्तै छ। अब अलि ठन्डी बेलुका चाहिँ अलिक ठन्डा हुन्छ, बिहान पका अरू बेला त गर्मी नै छ, यस्तै छ।
0: धेरै पछि कुराकानी भयो, साह्रै व्यस्त हुनुहुन्छ क्या ध्रुवजी?
4: हजुर व्यस्तै नै हुन्छ, प्रयास फोन पनि लाग्दैन
0: होइन, प्रयास गऱ्यो भने लाग्दो रहेछ। आज कुराकानी भयो धेरै पछि, खुसी लाग्यो। अब प्रश्नतिर लागौँ है।
4: हजुर, जाने भन्छु नजाने कान लाग्दैन नि,
0: नभए थाहा पाइन्छ होइन, केही नयाँ कुरा भयो भने।
2: ल, प्रश्न यस प्रकार रहेको छ ध्रुवजी, बिस खेला पर्व कुन जातिमा प्रचलित छ? बुझ्नु भएको छ? बिस खेला पर्व कुन जातिमा
0: होइन, बिस खेला पर्व कुन जातिमा प्रचलित छ?
4: मैले एकपल्ट फेरि भन्दिनँ,
0: बिस खेला भन्ने एउटा पर्व छ होइन, यो पर्व चाहिँ कुन जातिमा प्रचलित छ? अप्सन रहेका छन् गुरुङ, थारू वा सतार। सतार भन्नुहुन्छ, के छ थाहा थियो या अनुमान हो?
4: यही हो।
0: एकदमै सही उत्तर दिनुभएको छ। अब एउटा गीत सुनाउँछु तपाईँलाई, तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ है, गायकको छ।

0: दुर्बाजी
1: हजुर
0: गीत सुन्नुभयो नि? मिलेन हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। ध्रुव प्रसाद प्रसाई आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा सरलाईबाट। अब एकजना मित्रसँग हामी कुराकानी गर्नेछौँ, त्यसपछि एउटा गीत सुनाउनेछौँ र कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
2: हेलो
3: हजुर नमस्कार, दुवैजना
2: नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ? एसपीजी के छ नि हालखबर? हाम्रो यता त मजाले पानी परिरहेको छ है।
3: ए हजुर हजुर
2: पानी परिरहेको छ।
3: ए हजुर पानी पर्दैछ
2: तर अहिले चाहिँ पानी रोकियो रोकियो भन्दै हुनुहुन्छ हाम्रो लक्ष्मण सरले।
0: रोकिने
2: पर्नै भइरहेको छ है त। यसपछि अनि के छ अरू हालखबर सुनाउनुहोस्।
3: अरू हालखबर ठिकै छ भन्नु पर्छ, अहिले घर काममै व्यस्त। अब आउँदैछ गाउँघर
2: त अहिले कति रमाइलो भइरहेको होला है।
3: रमाइलो भन्दा पनि पानी परेकोले गर्दाखेरि बर्खा जस्तै छ। हजुरहरूलाई अब आउँदै गरेको बेदेखि बडा जस्तै दिपावली छठपर्व अक्षुट भएको।
0: हाम्रो तर्फबाट पनि एसपीजीलाई हुन्छ। अब प्रश्नतिर लागौँ है।
2: प्रश्न यस प्रकार रहेको छ एसपीजी, निल दह कुन जिल्ला?

0: यो गीत सुन्नु भएको थियो एसपीजी? हजुर, यो नेपाली चलचित्र जारीको गीत हो, आफैले सङ्गीत भर्नु भएको छ गायकले चाहिँ, प्रिन्स नेपालीले यो गीत लेख्नु भएको हो। एकदमै सही हो, कालीप्रसाद बासकोटाको स्वर हो। हुन्छ, कुन गीत रोजाइमा राख्नुहुन्छ एसपीजी? गीत चाहिँ बबिना भट्टराई, राज सिग्देल, निता थापा मगर, सागर आले, लक्ष विश्व र मेलिना राई, ईश्वर सिंह, अमृता नेपाली, नेहर बुढाथोकी, मेलिना राई, सुनिल नेपाली, रेखा जोशी। कसको भन्नुभयो? लक्ष्य विश्व र मेलिना राई, नेहर बुढाथोकी र मेलिना राई। हुन्छ, सम्झिन सक्नुहुन्छ?
1: सम्झेको पर्दाखेरि फर्स्टमा त हजुर लगायत हजुरहरूलाई, तमाम साथीहरूलाई र मेरो साथीहरूलाई सुनाउनु पर्दा, सम्झिनु पर्दाखेरि इलामतिर रुबिना राई, दुल्फा राई, माया राई, त्यहाँदेखि गीता लेख्नुभयो ढाकातिर, अनि धनकुटातिर जतिमा बान्ता राई, अस्मिता राई, रूपा राई, माया राई, रञ्जना खड्का हुनुहुन्छ धनकुटातिर, अनि शङ्करतिर पवित्र राई हुनुहुन्छ, आकाशतिर तारा शङ्कर, अनि त्यहाँ यता भोजपुरतिर हुनुहुन्छ उर्मिला राई, शर्मिला चोङ, अनि अञ्जित घन्टावा, अनि करिना राई, दीक्षा राई पनि हुन्छ भोजपुरतिर, अनि तपाईँको धनकुटातिर मनोरथ राई, त्यहाँदेखि दिपिवाली हुनुहुन्छ, अनि उदयपुर समेर भाइ सङ्गीत राई, अनि प्रतीक्षा जान्ता राई, अनि यता सुसारी हुनुहुन्छ मन्जु मुखिया, जुनु लामा लगायत लगायत धेरै नै दोलो खतरा हुनुहुन्छ बहिनीहरू, भनौँ
0: हुन्छ। एसपीजी, तपाईँलाई एसपी राई भनेर चिन्ने सम्पूर्णलाई अब बज्ने गीत सुनाउँछौँ हामी। उहाँले रोजाइमा राख्नु भएको छ लक्ष्य विश्व र मेलिना राईको सुर, सुनिल नेपालीको रचना हो, रञ्जित सुनारको सङ्गीत रहेको छ। तपाईँ पनि सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: हजुर, भर्खरै यहाँको मनोरञ्जन गरायौँ। एसपी राईले रोज्नु भएको थियो लक्ष्य विश्वक र मेलिना राईको स्वर, सुनिल नेपालीको रचना, रञ्जित सुनारको सङ्गीत रहेको थियो। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ र कार्यक्रम म्युजिक एन्ड क्विजमा छौँ। हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ र यसका साथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। अझै सामान्य ज्ञान सम्बन्धीका प्रश्नहरू रहेका छन् भने केही गीतका अंशहरू पनि छन्। यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा कुनै मित्र हुनुहुन्छ।
1: हेलो,
2: हेलो, नमस्ते।
1: नमस्ते, हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म खोटाङबाट, सन्देश राई।
1: सन्देशजी,
2: हजुर
1: के छ नि हालखबर?
2: एकदम ठिक छ, मजाले मौसमको कुरा गर्ने भने घाम लागिरहेको छ। त्यतातिर कस्तो छ, तपाईँहरूको के छ?
0: सन्देश जी, यता अझै बादल लागिरहेको छ, बेला बेला पानी परिरहेको छ, चिसो छ मौसम, जे होस् जाडो सुरुवात भयो कि जस्तो पनि महसुस भइरहेछ। अब प्रश्नतिर लागौँ है सन्देश जी।
1: प्रश्न यस प्रकार रहेको छ सन्देश जी, पाल्पाको रानी महल कसले बनाएका हुन्? बुझ्नुभयो? हजुर,
2: प्रताप मल्ल
0: मिलेन, त्यो अप्सनभित्रै थियो, तपाईँले भनिहाल्नुभयो होइन, मिलेन। सन्देशजी टेलिफोन गर्नुभयो, त्यसका लागि धन्यवाद दिन्छौँ र सुटिन्छौँ। सन्देश राई आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा खोटाङबाट। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
1: हेलो,
3: हजुर म्याम, नमस्ते, नमस्कार है सर म्याम दुवैजनालाई।
0: नमस्कार,
3: हजुर
1: कहाँबाट बोल्दै हुनुहुन्छ?
3: हजुर म अर्जुन थापा कलङ्कीबाट।
1: अर्जुन थापा कलङ्कीबाट,
3: हजुर हजुर,
1: के छ नि अर्जुन जी हालखबर?
3: हजुर सबै ठिकै छ, राम्रै छ, बसी बसायो। यतिखेरको समयमा पानी परेको थियो, अहिले चाहिँ आज चाहिँ रोकिएको छ।
0: नजिकै हुनुहुन्छ अर्जुन जी, कलङ्की भनेपछि
1: मन्जु जीको हालखबर के छ भनेर सोध्न पाइन्छ होला?
3: हजुर हजुर,
1: मन्जु जीको हालखबर?
3: मन्जु जीको हालखबर पनि राम्रै छ, राम्रो छ, आरामै छ। र मन्जु बहिनी पनि
1: धेरै समय पो भयो त कुरा नभएको उहाँसँग मेरो। अर्जुन जी अरू सबै ठिकठाक छ?
3: यसो
0: जस कुराकानी भइरहेको थियो पहिला चाहिँ सङ्गीताञ्जलि कार्यक्रममा चाहिँ धेरै पटक कुराकानी भयो मन्जुजीसँग, आज भोलि हराउनु भएको छ। हुन्छ, अब प्रश्न
3: गर्दै हुनुहुन्छ,
0: प्रश्नतिर लागौँ है।
3: हुन्छ, म ट्राई गर्छु नि।
1: प्रश्न यस प्रकार रहेको छ, पाल्पाको रानी महल कसले बनाएका हुन्? बुझ्नुभयो प्रश्न? हजुर, एकदमै तिनवटा बाँकी रहेका छन् हामीसँग अप्सनहरू। अप्सन एमा रहेको छ खड्ग शमशेर, अप्सन सीमा रहेको छ प्रचण्डदेव हो, र अप्सन डीमा रहेको छ वीर शमशेर।
3: हजुर,
1: अप्सन
0: बी
1: गइसकेको है,
0: टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। अर्जुन थापा आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा कलङ्कीबाट। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, दुईवटा टेलिफोन लाइनहरू खुलाइरहेका छन्, 01-42-11-741 र 42-11-736। यतिखेर कुनै मित्र आइसक्नु भएको छ।
1: हेलो,
4: हेलो,
1: नमस्कार हजुर।
4: नमस्कार नमस्कार, कैसन बानी रौवा?
0: ठिक बा, कहाँसी के बोल्छिन्?
4: रौवा त खाली थारू में मात्रै बोलेला, छोरी त कहाँ कहाँ बोलल करी हमरा से, म सरी जिल्ला से है।
0: म अलि अलि आउँछ है, तपाईले भनेको कुरा चाहिँ तपाई आफ्नै भाषामा बोल्नुस्, तर म
1: बुझ्छौ हैन हामी, तपाईले थारू मात्रै बोल्छ भन्दै हुनुहुन्छ। अनि
0: बढी जसो मैथिली भाषामा छि आउँछ नि पछाडी है,
4: हजुर पछि
1: कोइल्सी आयो,
4: भोजपुरीमा बोल्दै,
0: भोजपुरी त अलि हिन्दीसँग मिल्छ,
4: हिन्दीसँग मिल्दैन सर,
0: मिल्दैन
4: हिन्दी र भोजपुरी, मगही बत्तिका उसा उस्तै हो,
0: ए अलि अलि फरक छ थोरै।
1: अनि तपाईँ चाहिँ अहिले बोलेको चाहिँ कुन हो?
4: मैले बोलेको नेपाली,
1: एकदमै टिपिकल नेपाली हो भोजपुरी,
4: भोजपुरी
1: भोजपुरी है,
0: भोजपुरीमा बोल्दा नि हुन्छ, हामीले बुझ्छौँ।
4: भोजपुरीमा तपाईँलाई रौवा भनिन्छ क्या, त्यही भएर हजुरलाई सोधेको रौवा के हाल खबर कैसन
0: एकदमै। अनि शुभ नाम?
4: राजु शर्मा।
0: राजु शर्मा कुन ठाउँबाट राजुजी? कहाँ बिर्सिनु? बर्दिवास मौतरी।
4: हजुर हजुर, म चाहिँ कहिले पनि बिर्सिन्न,
0: फर्स्टमा
4: केन्द्रमा तपाईँसँग कुरा भएको छ मेरो, यो म बिर्सनै सक्दिनँ।
0: अब बर्दिवास आएको बेला भेट्नु पर्छ।
4: एकदम
0: एकदम सर, भेट्नु भएन है, त्यो बेला कुराकानी एउटा फोन त चलाउँथे मैले त्यहाँबाट पनि,
4: हजुर
0: त्योमा चाहिँ कुराकानी भएन। हुन्छ, अब समय के अरे पृथ्वी गोलो छ भेट हुन्छ भन्छन्, हो नि तपाईँ यहाँ आएको बेला तपाईँलाई मिल्यो भने। हुन्छ, अब प्रश्नतिर लागम।
1: प्रश्न यस प्रकार रहेको छ, पाल्पाको रानी महल कसले बनाएका हुन्? बुझ्नुभयो? एकदमै
0: कस्तो झटारो पनि तपाईँको मिल्दो रहेछ। खड्ग शमशेरले बनाएका हुन् पाल्पाको रानी महल। अब म तपाईँलाई एउटा गीत सुनाउँछु, तपाईँले गायक वा गायिकाको कुन पर्न सक्छ नाम भन्नुपर्ने।
4: सुनाइ रौवा, सुनाइ।

0: हेलो
1: राजू जी
0: हजुर सिङ्गरको चाहिँ थाहा भएन के अरे गायकको थाहा भएन गायिका चाहिँ अनु चौधरी हो कि
2: एकदमै सही हो गायक चाहिँ हिमाल सागर र टिका बमजनले यो गीत लेख्नु भएको हो सङ्गीत पनि उहाँकै रहेको छ यो गीतमा कुन गीत रोजाइमा राख्नुहुन्छ पाँचवटा गीतहरू छन्
0: हजुरकै रोजाइमा कुनै बजाइदिनु
2: होइन तपाईँ रोज्नु न मेरो रोजाइमा त म बजाइरह हुन्छु र उहाँकै रोजाइमे
0: ओके
2: बबिना भट्टराई राज सिग्देल गजल अनि निता थापा मगर सागर आली लोकदोरी ईश्वर सिंह अमृता नेपाली लोकदोरी नेहर बुढाथोकी मेलिना राई लोक आधुनिक छ यो सुनिल नेपाली रेखा जोशी
0: हम मैथिली भाषी हो के भी हमरा लोकदोहरी बहुत अच्छा लागेल लोकदोहरी वाला बजा
2: कौन
0: लोकदोरी वाला कुन
2: हजुर कुन छ दुईटा छन् अब निता थापा मगर र सागर आलेको अनि ईश्वर यो त बजिसकेको छ नेहर बुढाथोकी र मेलिना राई
0: मेलिना राई वाला बजा दिए
2: हुन्छ सम्झिन सक्नुहुन्छ
0: सबसे पहिले रोवा के
2: धन्यवाद
0: और विद्या म्याम के सो और प्राविधिक साथी के
2: ओके बाबा हाम्रो टेलिफोन सम्पर्कमा राजु शर्मा आउनु भएको थियो बर्दिवासमा उत्तरीबाट उहाँले सामान्य ज्ञान र गीतको पनि सही मिलाउनु भएको छ रोजाइमा राख्नु भएको छ पाँच नम्बरको गीत नेहर बुढाथोकी र मेलिना राईको स्वर रहेको छ नेहर बुढाथोकीको रचना र सङ्गीत हो तपाईँ पनि सुन्दै गर्नुहोला रेडियो नेपाल

0: हजुर, भर्खरै यहाँको मनोरञ्जन गरायौँ राजु शर्माजीले रोजाइमा राख्नु भएको गीत सुनाएर हामीले सुनाएका थियौँ नेहरू बुढाथुकी र मिलेना राईको सुर, नेहरू बुढाथुकीको रचना र सङ्गीत रहेको थियो कार्यक्रम म्युजिक एन्ड क्विजमा. सो समय थोरै छ, एक दुईजना साथीहरूसँग कुराकानी गर्नेछौँ. यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा कुनै मित्र आइसक्नु भएको छ.
1: हेलो हेलो, नमस्कार हजुर.
2: हेलो
1: नमस्कार.
2: ए नमस्कार,
1: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: हजुर,
1: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: ए म सर्लाहीबाट उपासना घिसिङ.
1: सर्लाहीबाट उपासना घिसिङ. उपासना जी, के छ नि हालखबर?
2: हालखबर ठिकै छ, राम्रै छ अहिलेसम्म त.
0: हो र? आगामी आगामी दिनहरूमा पनि राम्रो हुनेछ उपासना जी.
2: हाम्रो
0: कामना पनि छ उपासनाजी.
1: के छ नि सर्लाहीको मौसम?
2: सर्लाहीको मौसम पानी परिरहेको
1: छ थोरै थोरै है, धेरै चाहिँ परेको छैन. भनेपछि आज मौसम चाहिँ चिसो चिसो रहेछ है.
0: उपासनाजी, अब प्रश्नतिर लागौँ है.
1: प्रश्न यस प्रकार रहेको छ उपासनाजी, सार्कको स्थापना कहिले भएको हो? बुझ्नुभयो प्रश्न? सार्कको स्थापना कहिले भएको हो? चारवटा अप्सन रहेका छन्, यो चाहिँ सनमा हो है. अप्सन एमा रहेको छ 1985, अप्सन बीमा रहेको छ 1986, अप्सन सीमा रहेको छ 1987, अप्सन डीमा रहेको छ 1988.
0: तपाईँलाई सजिलोको लागि 1900 हो, 85, 86, 87 वा 88? मिले पनि ठिकै छ, नमिले पनि ठिकै छ, तर मिलेन. हुन्छ उपासनाजी, कुराकानी भयो, खुसी लाग्यो, तर प्रश्नको उत्तर चाहिँ मिलेन. अब एकजना मित्रसँग हामी कुराकानी गर्नेछौँ. समय थोरै छ, छोटो मिठो कुराकानी गर्नेछौँ. कुनै मित्र आइसक्नु भएको छ.
1: हेलो, हजुर नमस्कार. तिलक के भन्नुभयो? तिलक अधिकारी
3: हजुर,
0: टाढीबाट
3: हजुर.
0: अस्ति अस्ति पनि कुरा भएको थियो चितवन टाढी.
3: हजुर,
0: अनि के छ चितवनतिर खबर? ठिक छ नि, पानी परिरहेछ, के छ मौसम कस्तो छ? तपाईँको आवाज अलिक कटेर आइरहेछ, प्रश्नतिर लागौँ है. सार्कको स्थापना कहिले भएको हो? 1985, 1986, 1988. हजुर, पचास चाहिँ अप्सनै छैन. 1985 हजुर. तपाईँ यसरी भन्नुहोस्, अप्सन एमा ए अनि सी डी. एमा 1985, सीमा 1985. तपाईँको आवाज सुन्दाखेरि अलि 50 जस्तो सुनिरहेको थियो. हुन्छ, यो सही उत्तर हो. डिसेम्बर 8 स्थापना भएको हो सार्कको. एउटा गीत सुनाउँछु, तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ.
3: हुन्छ.

0: हजुर गाईको नाम हजुर गाईको नाम भन्नुहोस् हजुर उहाँका सिर्जनाहरू अजम्बर छन् उहाँ हामी माझ हुनुहुन्न अहिले ल तपाईँलाई अन्तिम श्रोता भएर मैले यो भनेको हुनुहुन्न उहाँका सिर्जनाहरू अजम्बर छन् हजारौँ म भन्छु सही उत्तर हो प्रशान्त तामाङ जीवनाथ दाहालले यो गीत लेख्नु भएको नारायण रायमाजीको सङ्गीत रहेको छ हुन्छ आजलाई कार्यक्रमको निर्धारित समय सकिने लागेको छ अन्तमा छ नम्बरको गीत यहाँका माझमा राख्दैछौँ सुनिल नेपाली र रेखा जोशीको सुर रहेको छ डिबी खड्का भीम थापा निर्मला कार्की विष्टको रचना रहेको छ खड्ग नेपालीको सङ्गीत हो यही गीत यहाँका माझमा छोड्दै आजलाई कार्यक्रम म्युजिक एन्ड क्विजबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म रमेश
1: म विद्या
0: छुट्टिन्छौँ एक बजे यहाँले सुन्नुहुनेछ समाचार त्यसपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ एक बिचमा सङ्गीत साधना कार्यक्रम सुन्नुहुनेछ रेडियो नेपाल सुन्दै गर्नुहोला नमस्कार।

0: निर्धारित गतिभित्रै सवारी चलाऊ, दुर्घटना हुनबाट बचौ र बचाऊ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: एनबीएल सर्वसुलभ आवास कर्जा।
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: ₹3 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोगका अध्यक्ष देवराज विश्वकर्माले सो प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित घर परिवारका लागि अस्थायी आवास निर्माण गर्न चाहने साझेदार संस्थाबाट प्रस्ताव आह्वान गरेको छ। आज एक सूचना प्रकाशित गर्दै प्राधिकरणले रसुवा, नुवाकोट र धादिङ जिल्लाका बाढी प्रभावित स्थानीय तहका प्रभावित घर परिवारका लागि शहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत मापदण्ड बमोजिम निर्माण गर्न इच्छुक साझेदार संघ संस्थालाई यस्तो आह्वान गरेको हो। संघ संस्थाले प्रस्तावमा आफूले निर्माण गर्न चाहेको अस्थायी आवासको संख्या, स्थान र स्थानीय तहको नाम स्पष्ट खुलाउनु पर्नेछ। त्यसै गरी अस्थायी आवास निर्माण सुरु गर्ने अनुमानित समय र सम्पन्न गर्ने समय सीमाको कार्ययोजना पनि समावेश गर्नुपर्नेछ। यसअघि बाढी प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गर्न सम्झौता भएको भए सोको विवरण समेत उल्लेख गर्न पनि सूचनामा भनिएको छ। हुम्लामा गैरातीदेखि वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ। जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात तथा तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ। नामखास, सिमकोट लगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ भने अदानचुली, ताजाकोट लगायत जिल्लाको तल्लो क्षेत्रमा रातिदेखि नै हल्का वर्षा भइरहेको छ। वर्षासँगै चिसो बढेपछि स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ। नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदी किनारमा बनाइएको 1150 मिटर तटबन्धमा क्षति पुगेको छ। भरतपुर महानगरपालिका क्षेत्रमा नारायणी नदी पुलबाट पश्चिमतर्फ गोलाघाटसम्मको 35 किलोमिटर मध्ये 20 किलोमिटरमा तटबन्ध गरिएको छ। यसमध्ये 1 किलोमिटर 150 मिटर तटबन्धमा बाढीले असर पुर्याएको हो। राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्य पहाडी लोकमार्ग अन्तर्गत कास्की खण्डमा 3 पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएका छन्। पुल निर्माण सम्पन्न भएसँगै लामो समयदेखि साँघुरो पुलका कारण हुँदै आएको आवागमनको समस्या हटेको छ भने यात्रु तथा सवारी साधनलाई आवतजावतमा सहज भएको छ। मध्य पहाडी लोकमार्गको पोखरा महानगरपालिका 1 यामदी खोलामा 2 र अन्नपूर्ण गाउँपालिकामा पर्ने घट्टे खोला नजिक पानी बिहाडमा 1 पक्की पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको पुष्पलाल मध्य पहाडी राजमार्ग योजना कार्यालय पर्वतका सूचना अधिकारी इन्जिनियर उज्जवल शर्माले जानकारी दिनुभयो। यही असोज 11 कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी दशैं अगाडि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। सडक डिभिजन कार्यालय कास्कीको पोखराले पुल दशैं अघि नै सञ्चालनमा ल्याउने तयारीका साथ मर्मतको काम द्रुत गतिमा गरिरहेको छ भने हाललाई बागलुङ बजार पुग्न वैकल्पिक मार्ग प्रयोगको व्यवस्था मिलाइएको छ। नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले 30 अर्ब रूपैयाँको 1 महिने निक्षेप संकलनको बोलकबोल आह्वान गरेको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको बोलकबोलमा इजाजत पत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने जनाएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। यमनमा सरकारी सेना र इरान समर्थित हुथी विद्रोही बीच झडप हुँदा 270 भन्दा बढीको मृत्यु भएको छ। साउदी अरबको समर्थन प्राप्त यमनी सरकारले गत महिना हुथी विद्रोहीले कब्जा गरेका क्षेत्र पुनः आफ्नो नियन्त्रणमा लिन प्रत्याक्रमण शुरू गरेपछि लडाईँ तीव्र बनेको हो। झडपमा परि 24 घण्टामै दुवै पक्षका गरी 270 भन्दा बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। हुथी विद्रोहीले गरेको क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट सैनिक मात्र 115 जना मारिएका छन्, दर्जनौ सैनिक घाइते भएका छन्। हिंसाको मुख्य केन्द्र यमनको दक्षिण पश्चिमी क्षेत्रमा रहेको छ। अब खेलकुद। विश्व प्रसिद्ध महान फुटबलर लियोनेल मेसीले ब्युनस आयर्समा भावुक माहौलबीच अर्जेन्टिनाका लागि आफ्नो अन्तिम फुटबल खेल खेलेका छन्। बेनिन विरुद्धको मैत्रीपूर्ण खेल सुरु हुनु अघि मेसीको आँखामा आँसु देखिएको थियो। अर्जेन्टिनाले उक्त खेल 3-0 जितेपछि मेसीको सुखद विदाई भएको छ। अब मौसम। देशका अधिकांश स्थानमा आज दिनभर वर्षा हुने र यो क्रम शुक्रबारसम्म जारी रहने भएको छ। शनिबारदेखि मौसममा क्रमशः सुधार हुने नेपाल मौसम विज्ञान विभागले बताएको छ। आज पूर्वी क्षेत्रमा तुलनात्मक रूपमा कम वर्षा भए पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। हाल काठमाडौँ उपत्यका सहित बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिना सहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 2 बजे अङ्ग्रेजीमा र 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि संचार तथा मानव संसाधन विकास केन्द्रद्वारा उत्पादित कार्यक्रम
1: नवीन कृषि प्रविधि अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि।
2: नमस्कार, कार्यक्रम नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत छ। म समीक्षा बडाल
3: अनि म चित्रकला चौहान।
2: यस कार्यक्रममा हामी कृषि तथा पशुपन्छीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन प्रविधिहरूबारे जानकारी प्रस्तुत गर्ने गर्दछौ। आजको कार्यक्रममा हामीले गोठे मल, कम्पोस्ट मल उत्पादन प्रविधि र प्रयोग विधि बारे जानकारी प्रस्तुत गर्न गइरहेका छौ। आउनुहोस् आजको कार्यक्रम सुरु गरौं। माटोमा पाइने प्राङ्गारिक पदार्थलाई माटोको मुटु भनिन्छ। माटोको भौतिक संरचना सुधार गर्न, खाद्य तत्त्व र पानी धारण गर्ने क्षमता बढाउन र सूक्ष्म जीवाणुहरूको वासस्थान तथा खानाको रूपमा रही बिरुवाहरूलाई आवश्यक खाद्य तत्त्वहरू सजिलै उपलब्ध गराउन प्राङ्गारिक पदार्थको मुख्य भूमिका हुन्छ। माटोमा भएको प्राङ्गारिक पदार्थले माटोको भौतिक गुणमा सुधार गर्छ, रासायनिक मलमाथिको परनिर्भरता घटाउन सहयोग पुर्याउँछ, पर्यावरण र मानव स्वास्थ्यको संरक्षण गर्छ र माटोको सूक्ष्म जीवाणुहरूको पुनर्जीवनको लागि सहयोग गर्दछ। श्रोताबिन्द, अबको प्रस्तुतिमा गोठे मल उत्पादन प्रविधि र यसको प्रयोग विधि बारे जानकारी प्रस्तुत गर्दैछौ। गोठे मल पशुहरूको मलमूत्र, पशुलाई ओछ्याउने सोत्तर, स्याहुला, बालीका अवशेष, पराल, पात पतिङ्गर र पशुले नखाएका घाँसपातको सम्मिश्रण कुहाएर बनाइएको प्राङ्गारिक मल हो। यसले माटोलाई आवश्यक पर्ने मुख्य खाद्य तत्त्वहरू नाइट्रोजन, फस्फोरस, पोटासियम र सहायक खाद्य तत्त्व जस्तै क्याल्सियम, म्याग्नेसियम, सल्फरका साथै सूक्ष्म तत्त्वहरू जिंक, बोरन, कपर, फलाम, म्याग्नेस, क्लोरिन, मोलिब्डेनम, निकेल जस्ता माटोमा लाभदायक सूक्ष्म जीवहरूको वृद्धि विकासमा मद्दत पुर्याउँदछ। गोठे मल प्रयोग गर्दा माटोको भौतिक गुणमा सुधार गर्छ, जसले गर्दा माटो खुकुलो हुन्छ, पानी सुस्ने क्षमता बढ्छ र हावाको आवत जावत राम्रो हुन्छ। त्यसै गरी गोठे मलको प्रयोगले माटोको जैविक गुणमा सुधार गर्छ, माटोमा गडेउला र अन्य लाभदायक जीवाणुहरूको संख्या पनि वृद्धि हुन्छ। गोठे मलको प्रयोगले एकैचोटि मात्र नभई बालीलाई लामो समयसम्म आवश्यक सबै जसो खाद्य तत्त्वहरू विस्तारै प्रदान गरिरहन्छ। गोठे मलको प्रयोगले माटोको अम्लीयपना घटाउँछ र वातावरणलाई कुनै किसिमको हानि नोक्सानी पुर्याउँदैन। गुणस्तरीय गोठे मल उत्पादन गर्न वैज्ञानिक विधि अप्नाउनु पर्छ, जसले गर्दा मलमा पाइने पोषक तत्त्वहरू विशेष गरी नाइट्रोजन र पोटासियम उडेर वा बगेर जानबाट रोक्न सकिन्छ। गोठे मल उत्पादनको लागि सुधारिएको खाडल विधि एक राम्रो तरिका हो, जसमा खाडलको छनोट र आकार मुख्य रहेका हुन्छन्। खाडल छनोटको लागि जमिनको सतहबाट केही उचाइमा वा पानी नजम्ने र छाना नभएको ठाउँमा 3 मिटर लम्बाई, 1.5 मिटर चौडाई र 1 मिटर गहिराई भएको खाडल बनाउनु पर्छ। खाडलको पिँध र पर्खाललाई माटो र गोबरले राम्रोसँग लिपेर चिल्लो बनाउनु पर्छ, ताकि मलको रस चुहिएर नजाओस्। त्यसपछि मल भर्दा खाडलमा पहिलो तहमा खाडलको पिँधमा 15 सेन्टिमिटर जति बाक्लो गोठबाट निकालेको गोबर, मूत्र र सोत्तरको तह लगाउनु पर्दछ र दोस्रो तहमा पहिलो तहमाथि खरानी, हड्डीको धुलो र थोरै युरिया र फस्फोरस युक्त मल छर्न सकिन्छ, जसले कुहिने प्रक्रियालाई तीव्र बनाउँदछ र तेस्रो तहमा 10-15 सेन्टिमिटर बाक्लो ताजा गाईबस्तुको गोबर र मलमूत्रको लेदोको तह लगाउनु पर्दछ। यसरी तहमाथि तह लगाई खाडल जमिनको सतह भन्दा 40-50 सेन्टिमिटर माथि उठाउने र यसलाई पराल, माटो र गोबरले लिप्ने र राम्ररी छोपी घाम र पानीबाट बचाउनु पर्दछ। यसरी छोपेको खाडलमा 90 दिन भित्र सूक्ष्म जीवहरूको सहायताले मल पूर्ण रूपमा पाकेर प्रयोगका लागि तयार हुन्छ। गोठे पशुको गुणस्तर र प्रभावकारिता सुधार्नको लागि पशुको पिसाब खेर जान नदी नाली मार्फत खाडलमै जम्मा हुने व्यवस्था मिलाउनु पर्दछ। पिसाबमा गोबरमा भन्दा झण्डै दोब्बर मात्रामा नाइट्रोजन र उच्च मात्रामा पोटासियम तत्व हुन्छ। त्यसै गरी बोट बिरुवाका अवशेष, कुहिने साग सब्जीका फोहोर, खरानी, पिना र हड्डीको धुलो मिसाएर मलको गुणस्तर बढाउन सकिन्छ। मलको खाद्य तत्वहरू उडेर र बगेर जान नदिन मल खाडलमाथि छाप्रो बनाई घाम पानीबाट जोगाउनु पर्दछ। राम्रोसँग पाकेको गोबर मल खेतमा लगेपछि तुरुन्तै माटोमा मिसाउनु पर्दछ। गोठे मल प्रयोग गर्दा यसको अधिकतम फाइदा लिनका लागि सही तरिका अपनाएर यसको प्रयोग गर्नु पर्दछ। गोठे मल बाली लगाउनु वा बिउ छर्नु भन्दा कम्तीमा 15-20 दिन अगाडि माटोमा राम्ररी मिलाउनु पर्छ। यसले गर्दा मल माटोमा पूर्ण रूपमा घुलमिल हुन समय पाउँछ। गोठे मललाई माटोमा समान रूपले छर्ने र तुरुन्तै ट्र्याक्टर, हलो, कोदालीको सहायताले खनजोत गरी जमिनको 15-20 सेन्टिमिटर गहिराईसम्म मिलाउनु पर्दछ। माटोमा नमीलाई सतहमा मात्र छोड्दा घामले सुकेर यसको खाद्य तत्वहरू नष्ट भएर जान्छ। गोठे मल प्रयोग गर्ने जमिनमा हल्का चिस्यान हुनु जरुरी हुन्छ, जसले गर्दा सूक्ष्म जीवहरू सक्रिय भई बिरुवालाई खाद्य तत्व उपलब्ध गराउन मद्दत गर्छन्। गोठे मल अन्न बालीहरू धान, मकै, गहुँ आदिमा गोठे मल प्रयोग गर्दा 20-25 डोका प्रतिरोपणी प्रयोग गर्नु पर्दछ र गोठे मल प्रयोग गर्दा बाली लगाउनु अगावै अन्तिम पटकको जमिन तयारी गर्ने समयमा माटोमा मिलाउनु पर्दछ। आलु र तरकारी बालीहरूमा 40-50 डोका गोठे मल प्रतिरोपणी प्रयोग गर्नु पर्दछ। त्यसै गरी फलफुलका बोटहरू जस्तै आँप, सुन्तला आदिमा गोठे मल प्रयोग गर्दा प्रति बोट प्रति वर्ष 1-2 डोका प्रयोग गर्नु पर्दछ। फलफुल बालीमा बोटको उमेर अनुसार बिरुवा रोप्दा 20-30 केजी बिरुवाको लागि, वयस्क अवस्थामा 50-60 केजी प्रति बोट प्रति वर्ष प्रयोग गर्नु पर्दछ। त्यसै गरी दलहन तथा तेलन बालीहरूका लागि गोठे मल 15-20 डोका प्रतिरोपणी प्रयोग गर्नु पर्दछ। दलहन बालीले नाइट्रोजन आफै स्थिरीकरण गर्ने भए तापनि सुरुको वृद्धि विकास र अन्य खाद्य तत्वका लागि प्राङ्गारिक मल पनि आवश्यक पर्दछ। गोठे मल केवल पशु पन्छीको मल फोहोर व्यवस्थापनको माध्यम मात्र नभई माटोको स्वास्थ्य र दिगो रूपमा उर्वरा शक्ति व्यवस्थापनको आधारशिला हो। रासायनिक मलको मात्रै असन्तुलित प्रयोगले माटो बन्जर बन्दै गइरहेको वर्तमान सन्दर्भमा वैज्ञानिक तरिकाले उत्पादित स्तरीय गोठे मलको प्रयोग अपरिहार्य छ। किसानहरूले गोठ सुधार, पिसाब संकलन र खाडल प्रविधिको सही सदुपयोग गरेमा बाली बिरुवाको उत्पादन लागत घटाउनुका साथै दिगो रूपमा माटोको स्वास्थ्य र उर्वरा शक्ति व्यवस्थापन गर्न सकिन्छ।
3: श्रोतावृन्द, अबको प्रस्तुतिमा हामी कम्पोस्ट मल र गडेउली मल उत्पादन प्रविधि र प्रयोग विधि बारे जानकारी प्रस्तुत गर्न गइरहेका छौँ। कम्पोस्ट मल वनस्पति जन्य अवशेष, गाईवस्तुको मलमूत्र र घरेलु फोहोर मैलालाई जैविक रूपमा कुवाएर बनाइने एक किसिमको प्राङ्गारिक मल हो। यसमा बिरुवालाई चाहिने आवश्यक खाद्य तत्त्वहरू जस्तै नाइट्रोजन, फस्फोरस र पोटासियमका साथै सहायक र सूक्ष्म पोषक तत्त्वहरू र पर्याप्त मात्रामा ह्युमस पाइन्छ, जसले माटोको पानी धारण गर्ने क्षमता र हावाको आवत जावतलाई सन्तुलित गर्न मद्दत गर्दछ। कम्पोस्ट मल बनाउनको लागि हरिया तथा नाइट्रोजन युक्त पदार्थहरू जस्तै तरकारीका बोक्रा, घाँसपात, स्याउला, हरिया पातहरू, बाली काटिसकेपछिका बाँकी रहेका अवशेषहरू प्रयोग गर्न सकिन्छ। सुक्खा तथा कार्बन युक्त पदार्थहरू पराल, भुस, सुकेका पातहरू, रुखका डोका, काठको धुलो जस्ता वस्तुहरूलाई पनि प्रयोग गर्न सकिन्छ। त्यसै गरी गाईवस्तुको गोबर, खरानी, माटो र पानी पनि प्रयोग गरिन्छ। माटोको प्रयोग तह तह मिलाउन र लेपन गर्नका लागि प्रयोग गरिन्छ। तर याद राख्नुपर्ने कुरा के छ भने प्लास्टिक, काँच, धातु, रासायनिक विषका अवशेषहरू, रोगी बोट बिरुवाका भागहरू र नकुहिने अन्य हानिकारक वस्तुहरू कम्पोस्ट बनाउँदा प्रयोग गर्नु हुँदैन। कम्पोस्ट बनाउने स्थानको छनौट गर्दा पानी नजम्ने, छहारी वा छाप्रो भएको र घर खेत नजिकैको समथर ठाउँ छनौट गर्नुपर्छ। कम्पोस्टलाई खाडल वा सतहमा थुपार्ने दुवै तरिकाले बनाउन सकिन्छ। खाडलको साइज सामान्यतया 1 मिटर गहिरो 1.5 मिटर चौडाइ र आवश्यकता अनुसार लम्बाइको बनाउनु पर्छ। पानीको सतह कम भएको स्थानमा जाडो र सुक्खा याममा चिस्यानबाट जोगाउनको लागि कम्पोस्ट मललाई खाडलमा तयार गर्नु उपयुक्त हुन्छ। वर्षात वा पानी पर्ने ठाउँमा पानीको सतह माथि भएको ठाउँमा पानीको निकास भएको भिरालो जमिनमा खाडल खन्नको लागि ज्यामी र समयको अभाव भएको अवस्थामा सतहमा थुपार्ने तरिका उपयुक्त हुन्छ। कम्पोस्ट बनाउने स्थान अनुसार खाडल वा थुप्रोमा तह तह मिलाएर बनाउने दुवै तरिका वैज्ञानिक मानिन्छ। कम्पोस्ट बनाउनको लागि पहिलो तह अर्थात् आधार तहमा खाडल वा थुप्रोको पिँधमा 10-15 सेन्टिमिटर बाक्लो सुक्खा पराल वा काठको भुस वा सुकेका पातहरूको तह बनाउनु पर्छ। यसले हावाको आवजावत गराउन र कम्पोस्ट बन्ने क्रममा चुहिने खाद्य तत्त्वहरूलाई सोसेर राख्ने गर्छ। दोस्रो तहमा वनस्पति जन्य फोहोर र हरिया घाँसपातहरूको 10-15 सेन्टिमिटर बाक्लो तह राख्नु पर्छ। त्यसै गरी तेस्रो तहमा गाई वस्तुको गोबर र मूत्र मिसाएको लेदो वा पानीमा घोलेको गोबरको 5-10 सेन्टिमिटर पातलो तह राख्नुपर्छ। गोबरले ब्याक्टेरिया र ढुसीलाई सक्रिय बनाउँछ र कम्पोस्ट मल बन्ने प्रक्रियालाई प्रभावकारी बनाउँदछ। त्यसै गरी चौथो तहमा थोरै काठको खरानी र माटो छर्कनु पर्छ। आवश्यकता अनुसार इयमलाई घोल बनाएर छर्किन सकिन्छ। इयमको प्रयोगले लाभदायक सूक्ष्म जीवाणुहरू थप्नुका साथै कम्पोस्ट बन्न लाग्ने समय घटाउन मद्दत गर्दछ। खरानीले अम्लीयपन घटाउँछ र पोटासियम तत्त्व थप्छ। त्यसै गरी स्वस्थ माटोमा लाभदायक सूक्ष्म जीवहरू हुने हुँदा कम्पोस्ट बन्ने प्रक्रियामा सहजीकरण गर्दछ। कम्पोस्ट बन्ने क्रमलाई तह तह राखी खाडल भरिउन्जेलसम्म लगभग 1 मिटर उचाइसम्म दोहोर्याउनु पर्दछ। अन्तिममा माटो वा परालले राम्ररी छोपिदिनु पर्दछ, जसले चिस्यान कायम राख्न र खाद्य तत्त्व नोक्सान हुनबाट बचाउँछ। कम्पोस्ट मल बनाउन थुप्रोमा राखिसकेपछि नियमित रूपमा पानी छर्कनु पर्छ, ताकि निचोर्दा पानी नचुहिने तर ओसिलो हुने अवस्था अर्थात् लगभग 60% चिस्यान कायम रहनु पर्दछ। थुप्रो बनाएको 30 दिन 60 दिन र 90 दिनमा कम्पोस्टलाई तलमाथि गरेर पल्टाउनु पर्छ। यसले गर्दा चारैतिर हावा पुग्छ, तापक्रम सन्तुलन हुन्छ र कम्पोस्ट बन्ने प्रक्रिया छिटो हुन्छ। सबै प्रक्रिया पूरा भएपछि सामान्यतया 3-4 महिनाभित्र कम्पोस्ट मल पूर्ण रूपमा तयार हुन्छ। यसरी बनाएर तयार भएको कम्पोस्ट मलको रङ कालो र खैरो हुन्छ, चियापत्ती जस्तो दानेदार र भुरभुर हुन्छ, माटोको जस्तै सुगन्ध आउँछ। तयार भएको कम्पोस्ट मल खेतमा जोत्नुभन्दा अगाडि वा जग्गा तयारीको अन्तिम चरणमा कम्पोस्ट मललाई खेतभरि समान रूपमा छरेर माटोमा मिलाइदिनु पर्छ। फलफुलका रुखहरू र बोट बिरुवाको फेद वरिपरि गोलाकार कुण्ड अर्थात् रिङ बनाएर वा लाइनमा खोस्रेर मल राखी माटोमा मिलाउनु पर्छ। त्यसै गरी फलफुलका बिरुवा रोप्ने समयमा जराजन्य बालीहरू जस्तै आलु, अदुवा, बेसार जस्ता र लहरे बालीहरू, काँक्रो, फर्सी, लौका, घिरौला जस्ता बालीहरू लगाउँदा बनाइने खाडलमा मल र माटो मिलाएर मात्र बिउ वा बेर्ना रोप्नु पर्छ। कम्पोस्ट मल बाली लगाउनु भन्दा कम्तीमा 2-3 हप्ता अगाडि माटोमा मिलाउनु पर्छ, जसले गर्दा यसको खाद्य तत्त्व घुलनशील हुने प्रक्रिया पूर्ण भई बिरुवाको जरालाई असर गर्दैन र आवश्यक खाद्य तत्त्वहरू समयमै उपलब्ध हुन्छन्। माटोको प्रकार, माटोको परीक्षण, नतिजा र बालीको किसिम अनुसार कम्पोस्ट मलको मात्रा फरक पर्न जान्छ। सामान्यतया अन्न बाली, धान, मकै, गहुँ जस्ता बालीहरूमा कम्पोस्ट मलको प्रयोग गर्दा प्रतिरोपणी 500-750 केजी र प्रति हेक्टर 10-15 टन प्रयोग गर्न सकिन्छ। यसरी कम्पोस्ट मलको प्रयोग गर्दा जग्गा तयारीको समयमा अर्थात् बाली लगाउनु भन्दा 15-20 दिन अगाडि लगाउनु पर्छ। त्यसै गरी दलहन तथा तेलहन बालीहरू जस्तै मसुरो, भटमास, रायो जस्ता बालीहरूमा 300-500 केजी प्रतिरोपणी र 6-10 टन प्रति हेक्टरका दरले जग्गा तयारीको समयमा कम्पोस्ट मलको प्रयोग गर्नुपर्छ। तरकारी बाली जस्तै आलु, प्याज, लसुन जस्ता बालीहरूको लागि 750-1000 केजी प्रतिरोपणी र 15-20 टन खेतको तयारी गर्दा प्रयोग गर्नुपर्छ। त्यसै गरी तरकारी बालीहरू जस्तै टमाटर, काउली र बन्दा जस्ता बालीहरूको लागि 1000-1250 केजी प्रतिरोपणी र 20-25 टन प्रति हेक्टरका दरले बेर्ना सार्नुभन्दा 15 दिन अगाडि नै माटोमा मिलाउनु पर्छ। त्यसै गरी फलफुल बाली जस्तै कागती, जुनार र सुन्तला जस्ता बालीहरूमा 25-50 केजी बोटको उमेर अनुसार प्रयोग गर्न सकिन्छ भने वर्षायामको सुरुमा वा फल टिपेपछि यसको प्रयोग गर्नुपर्छ। केरा, आँप, लिची जस्ता फलफुल बालीहरूमा 30-60 केजी बोटको उमेर अनुसार र माघ वा असारमा यो मलको प्रयोग गर्नु उपयुक्त मानिन्छ। माटोको स्वास्थ्य सुधार गर्न र सुरक्षित कृषि उपज उत्पादन गर्न कम्पोस्ट मलको महत्वपूर्ण भूमिका रहन्छ। वैज्ञानिक तरिकाले उत्पादित कम्पोस्ट मलको प्रयोगले रासायनिक मलमाथिको निर्भरतालाई मात्र घटाउँदैन, यसले उत्पादन लागत कम गर्न र दिगो कृषि प्रणालीको विकास गर्न समेत महत्वपूर्ण भूमिका खेल्दछ। त्यसैले किसानहरूले खेतबारीमा उपलब्ध प्राङ्गारिक वस्तुहरूको सदुपयोग गरी घरमै कम्पोस्ट मल उत्पादन गर्ने र सिफारिस गरिएको मात्रामा बालीमा प्रयोग गर्ने बानी बसाल्नु पर्दछ।
2: आजको कार्यक्रममा हामीले गोठेमल र कम्पोस्ट मल उत्पादन प्रविधि र प्रयोग विधि बारे जानकारी प्रस्तुत गर्यौं। तपाईलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रम बारे थप सल्लाह एवं सुझाव भएमा तपाईँ हामीलाई हाम्रो टोल फ्री टेलिफोन नम्बर 1660195000 सम्पर्क गर्न सक्नुहुनेछ अथवा हाम्रो इमेल ठेगाना info@aitc.gov.np लेखी पठाउन सक्नुहुनेछ। हवस् त, आजको कार्यक्रम यति नै। अर्को साता पुनः यस्तै जानकारी मूलक कार्यक्रमहरू लिएर उपस्थित हुने नै छौ। तबसम्मको लागि म लगायत हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।

नमस्कार, संगीत साधना कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने मिनर्वा वज्राचार्यसँगै दुर्गा अधिकारीको संगीत साधना कार्यक्रम यहाँहरूले मिडमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 103 MHz अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एपबाट पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। संगीत साधना कार्यक्रममा हामी पुराना कालजयी सफल र चर्चित संगीतका साधकहरूका प्रेरक जीवन अनुभवसँगै उहाँहरूकै स्वर संगीत अनि रचनामा रहेका गीत संगीतहरू यहाँहरूलाई सुनाउँदै आइरहेका छौं। गत हप्ताको कार्यक्रममा यहाँहरूले वरिष्ठ साहित्यकार एवं गीतकार उषा शेरचनलाई सुन्नु भएको थियो र आज पनि हामी वरिष्ठ गीतकार एवं साहित्यकार उषा शेरचनलाई नै प्रस्तुत गर्नेछौं। उहाँसँग भएको कुराकानीको त्यो बाँकी अंश यहाँहरू समक्ष प्रस्तुत गर्नुभन्दा अगाडि एकैछिन उहाँले नै लेख्नु भएको यो गीतको सानो अंश राख्छौं, त्यसपछि हामी कुराकानीको त्यो बाँकी भागलाई जोड्नेछौं।

0: दिलले लेख्नुभएका यी गीतहरूका कुरा गर्दै गर्दै आउँदा पाँचवटा अल्बम बने, पाँचवटा प्रकाशन पनि भए, पुस्तकका रूपमा अगाडि आए होइन। अभिप्सा पछि यहाँले क्रमिक रूपमा
1: अभिप्सा पछि मेरो भाइको पाँचवटा, मेरो पाँचवटा गरेर त्यसमा चाहिँ हाम्रो रामकृष्ण ढकालदेखि लिएर अनि हाम्रो योगेश वैद्य दाई, प्रेमदोष प्रधान दाईदेखि लिएर सबैले गाउनुभएको छ। त्यो चाहिँ भाइको आधा, मेरो आधा सञ्चयन चाहिँ होइन। अनि त्यसपछि चाहिँ अनि मेरो माटो मेरो गीत भइहाल्यो, त्यो चाहिँ राष्ट्रिय गीतको मात्रै। त्यसपछि संवेदन अनि एउटा चाहिँ आकाश सुने रहर।
0: यसरी यी पुस्तकहरू प्रकाशन हुँदै गइरहेका छन् होइन। यो गीत लेख्ने क्रमकै हामी कुराकानी गर्दै गर्दा चाहिँ नि दिदी, गीत लेख्ने क्रममा कुनै गीत यहाँको आफ्नै जिन्दगीको पर्याय बनेको कुनै गीत छ कि छैन त?
1: केही छ जस्तो लाग्दैन मलाई चाहिँ त। जस्तै एउटा गीत चाहिँ
0: हजुर
1: तुलसी दिवस दाईको गफ गरौँ न। तुलसी दिवस दाई त एकदमै राम्रो कवि हुनुहुन्छ होइन। उहाँको वाचन कला पनि त्यस्तै, र उहाँले बिहा गर्नुभएको थिएन, अनि हाम्रो कालीप्रसाद दाई पनि त्यस्तै नपत्याउने एकदम सेन्स अफ ह्युमर भएको रहेछ। हामी पोखरामा गएको थियौँ, तुलसी दाई, कालीप्रसाद रिजाल दाई अनि पोखरेली युवा सांस्कृतिक परिवारले एउटा कार्यक्रमको आयोजना गर्दा त्यहाँ गएको थियौँ, र मन्जुल दाईहरू पनि हुनुहुन्थ्यो। अनि बसमा बस्दाखेरि चाहिँ दाईले, उहाँहरू त तत मम गर्ने साथीहरू भयो नि त, अनि जिस्क्याएर ए डोकोमा एउटा साग थियो, हामीले त जुन मुठो भेट्टायो त्यही लगेँ होइन, यसले त रोज्दा एउटा मुठो पनि फेला पारेन भन्दै, बिहाइ भएन भनेर जिस्काउनु भएको थियो। अनि मैले ल दाई, तपाईँले दाईले त्यसो भन्नुभयो, तपाईँले म त्यो गीतको माध्यमबाट तपाईँको मनको कुनै दिन गीत लेखेर दिन्छु है दाई भन्नु, यत्तिकै गफको गफ गरियो। त्यसपछि अनि मैले साँच्चैको नि लेखेँ, लेखेर सपनाले गाउनु भएको छ। आफ्नै खुसीले जिन्दगीलाई कहाँ मैले मोड्न सकेँ, समयले जता जता लग्यो उतैतिर बहेँ भन्ने छ है।
0: हजुर, सपना श्रीले
1: गाउनु भएको छ। फतेमान दाईको नि स्वरमा छ,
0: हजुरले फतेमान भनिरहँदा फतेमानले पनि निकै गीतहरू गाउनु भएको छ।
1: फतेमान दाईको कुरा बेग्लै छ, फेरि उहाँको एउटा छुट्टै छ, मैले उहाँको बारेमा लेखेको नि छु। मेरो एकल कविता भएको थियो, हाम्रो ठाकुर बेलबासे भाइले सोलो कविता एकजनाको बारेमा भए पनि एक दुईजनाले चाहिँ मूल नायक जसको छ उहाँहरूले कविता वाचनमा एउटा प्रतिसरालाई रोजेको थिएँ, एउटा गीताकार कि भाइ बहिनीले उद्घाटन गर्नुभएको थियो, एउटा चाहिँ हाम्रो तुलसी दाईलाई पनि दिएको थिएँ। त्यो बेला दाई ल दाई मैले तपाईँको गीत साँच्चैको लेखेँ भनेर त्यही एल्बम दिएको थिएँ कि मैले। त्यो चाहिँ भयो। फतेमान दाईको कुरा चाहिँ कस्तो हो भने, हामी चाहिँ नानगोपाल सङ्गीत कोषमा सँगै हो नि त दाई र हामीहरू, अनि नानगोपाल सङ्गीत कोषमा पनि मेरो रहरले गएको होइन, फेरि पेमाला भाउजू स्वयंले बोलाउनु भएर गएको म। अनि फतेमान दाईले चाहिँ मलाई असाध्यै माया गर्ने, तर म एकदम लक्की त छु क्या, मलाई दाई दिदीहरू सबैले माया गर्ने कि, किनभने म पिराउने टाइपको नेचर नभएर हो कि अब थाहा छैन, अथवा त्यो मलाई जे होस् दाई दिदीहरू सबले माया गर्ने होइन, मेरो समकालीनले सबले स्नेह राख्छ, मेरो अनुज जस्तो भाइ बहिनीहरू सबले माया गर्छ मलाई, त्यो चाहिँ हो। किनभने माया भन्ने कुरा यस्तो कुरा हो, जति दियो त्यति पाउँछ कि, त्यस्तो पाउने कुरा नै कन्जुसाई किन गर्छन् मान्छेले, प्रशंसा गर्न नि कन्जुसाई गर्छ, म त्यो गर्दिनँ कि, जे हो त्यो एकदम ओपनली गर्छु दाईहरूले। अनि के भन्नुभयो भने, ए उषा बहिनी तपाईँले त कस्तो राम्रो राम्रो गीत लेख्नुहुन्छ, अन्जु पन्त रेडियो नेपालमा प्रथम भएर पनि उसले राइज गरेको थिएन अन्जुले, अनि मनोज हुनुहुन्थ्यो मनोज, अनि उनीहरू भर्खर परेको रहेछ, अब मलाई त्यो

0: प्रमोदको स्वर पनि त्यस्तै मिठो थियो। अनि त्यसपछि चाहिँ त्यो गीत गायो, खासमा त्यहाँबाट ऊ यस्तरी चम्क्यो है, मेरो गीतले त होइन, अब उसको दिन आयो भनौँ न, त्यहाँबाट
1: संयोग भयो भनौँ न, सबै कुराको संयोग मिल्यो।
0: दाईको लाइभ गाउँदा छ दिनकै कति दिनको सुत्केरी थियो, परितोषिका जन्मेको मात्रै थियो अन्जु बहिनीले लाइभमा गाउँदाखेरि, प्यासन पनि भएको, स्वर पनि भएको, तर समयले चाहिँ हरेकको दिन आउनुपर्छ। उहाँ त रेडियो नेपालमा प्रथम भएर पनि लाइम लाइटमा जति आउनुपर्ने नआएको बेला थियो कि त्यति बेला, अनि फतेमान दाईसँग गीत गाएपछि अनि उहाँको त्यसपछि उहाँको यात्रा फेरि यस्तरी रफ्तार लियो कि फर्केरै हेर्न परेन होइन। त्यसपछि अनि मलाई यशोदा पराजुली र गणेश पराजुली भाइले चाहिँ दिदी हामीलाई पनि एउटा गीत लेखिदिनु न भन्नुभएको थियो, अनि यस्तो मिठो सङ्गीत दिनुभएको छ, अनि आकाश सुने रहर त्यही हो, आकाश सुने रहरमा हिउँ भई जम्नु छैन मलाई, देवता हुने रहरमा ढुङ्गा भई पुजिनु छैन मलाई, त्यो चाहिँ स्वरूपले गाएको छ होइन। मदनदीप बिम भाइले पनि अति माया गर्ने फेरि, ए दिदी एउटा एल्बम निकालौँ न निकाल, अनि यो मनोज यस्तो राम्रो गाउँछ, उसको खासै त्यो ऊ भएन दिदी, एउटा मनोजलाई गाउन दिनु पर्यो, गीत गाउने गाउने भनिरहेछ भनेर, अनि साक्षी राखेर आँसुलाई बाचा गर्न म सक्दिनँ, बन्दकी राखेर मनलाई कसम खान सक्दिनँ, यस्तो मिठो गाएको छ मनोजले। म फेरि कस्तो खालको मान्छे छु भने मेरो गीत बजाइदेऊ है, मेरो यस्तो क्रिटिक गरिदेऊ है, म यस्तो उदासीन छु फेरि त्यस्तो मामलामा, मैले कहिल्यै कोही भाइलाई मेरो गीत बजाइदेऊ है भनिनँ मैले, किनभने त्यो मेरो नैतिकताले त्यो चाहिँ दिन्न फेरि होइन, ए कमेन्ट गरिदिनु, ए यस्तो गरिदिनु, कहिल्यै भन्दिनँ मैले, फेसबुकमा पनि कमेन्ट गरिदिनु, प्रतिक्रिया दिनु भनेर मेरो कुराहरू कहिले कसैलाई ट्यागै गर्दिनँ मैले, मेरो आफ्नो कुरा, असम्बन्धित कुराहरू, त्यो मेरो कुरा, अनि मेरो वालमा मैले जे गर्छु मेरो कुरा होइन, त्यो त म प्रतिको विश्वास हो नि त होइन। अनि जति पनि मेरो समीक्षाहरू निस्के के गरे स्वतस्फूर्त रूपमा लेखिदिनुहरू प्रति चाहिँ फेरि मैले जहिले शिरमा सजाउँछु फेरि होइन, मैले लेखिदिनुहोस् चाहिँ भन्दिनँ, किनभने मलाई मानसिक दबावै दिन मन लाग्दैन। मैले इभन मेरो कार्यक्रमको निम्तोहरूमा पनि मैले खासै त्यस्तो एकदम ओपनली भनिदिन्छु, फुर्सद छ भने आउनुहोस् होइन, भ्याउनु भयो भने आउनुहोस्, त्यस्तो के मानसिक दबावै दिनु मन लाग्दैन कि मलाई, कहिल्यै दिँदिनँ मैले,
1: फुर्सद नभए नआउनु,
0: म माइन्ड गर्दिनँ, कसैले मलाई बोलाएन भने एक थोपा दुःख मन लाग्दैन, मलाई मञ्च दिएन भने एक थोपा दुःख मन लाग्दैन, कविता वाचन दिएन त्यो पनि मतलब छैन, मैले बोलाउँदा पनि तपाईँ नआउनु भने आई डोन्ट माइन्ड होइन, आयो भने आई वुड बी ह्याप्पी, तर आएन भने आई डोन्ट माइन्ड भन्छु कि।
1: बिल्कुलै एकदमै रमाइलो कुराकानी भइरहेको छ दिदी, त्यतिखेर गीतहरूका कुरा गरिरहँदा नि अन्जु पन्तले गाउनु भयो होइन, स्वरूप राजले गाउनु
0: भयो, एकदम हिट भइसकेको थियो मेरो गाउँदा, त उनीहरू त अब सुपर डुपर हिट भइसकेको थियो, किनभने सम्भुजित बास्कोटाको बसन्ती फिल्मबाट नै उहाँहरूले राइज गरिसकेको थियो, तर मनोजको थिएन, मनोज चाहिँ जति ट्यालेन्टेड हो त्यो अनुसारको भएन भन्छु मैले अझै होइन, असाध्यै ट्यालेन्टेड हो, अब अन्जुले त ट्यालेन्ट अनुसार उसले त राइज गरिहाल्यो, नम्बर वानै जस्तो भयो होइन, शैलेशले पनि खासै उसको स्वर यति मिठो यति मिठो त त्यति जति हुनुपर्ने भयो जस्तो लाग्दैन मेरो, त्यो त मेरो नजर है, फेरि उहाँहरूलाई नलाग्नु नै सक्छ त्यसो,
1: हजुर। अब दिलमाया खाती दिदीदेखि लिएर होइन अहिलेका कलाकारहरू जो एन्जेला गौचनले सम्म पनि यहाँको गीत
0: गाउनुहुन्छ,
1: यति धेरै कलाकारहरूले यहाँका गीत गाइसक्नु भएको छ होइन, उतिखेरको गीत गाउँदाको तौर तरिका अनि उतिखेरका कलाकारहरूसँगको सहकार्य अन्तर कुन्तर भिन्न केही पाइँदो रहेछ कि के हुँदो रहेछ?
0: तर गायिका बहिनीहरूमा त एउटा डिसिप्लिन त छ है, अझै पनि छ, आशीर्वाद लिने झुकेर त्यो गर्ने, आफूभन्दा अग्रजलाई यति धेरै मान गर्ने सम्मान गर्ने साहित्यमा चाहिँ छैन, सङ्गीतमा त छ, अझै पनि त्यो एउटा विरासतको एउटा हुन्छ नि, आफूभन्दा ठुलोलाई रेस्पेक्ट गर्ने अथवा लेखनको हिसाबले सिनियरलाई अथवा गायिकाको हिसाबले सिनियरलाई दे रेस्पेक्ट इच अदर, त्यो त अझै पनि छ, कतिलाई त नचिनौला तर मैले चिनेको सबैमा छ, त्यो गुरुकुलमा हुने जुन एउटा परम्परा जस्तो स्टाइलको हुन्छ नि शैली, त्यो चाहिँ गायक गायिकामा छ
1: हजुर। तर यो गायकीको हिसाबले चाहिँ पहिलाका सर्जकहरूले जति मेहनत गर्नुहुन्थ्यो अहिले चाहिँ अलिक कम भएको छ भन्ने पनि सुनिन्छ,
0: त्यो त मलाई त अब गहिरो अध्ययन त ममा छैन, तर पहिला कस्तो थियो भने जस्तो नानगोपाल दाईको एउटा गीत आए पनि पूर्व मेचीदेखि पश्चिम महाकालीले सुन्थे, उहाँले भलै छ महिनामा एउटा रेकर्डको लागि पालो पाउन् अहिलेको भन्दा बृहत उहाँहरूले उपाउँथे, जस्तो एल्बम पनि त्यति बेला यति धेरै बिक्थ्यो होइन, त्यो खालको त छैन अहिले, अब अहिले

भ्युजमा अनुदित भएको छ। त्यति बेला चाहिँ एउटा मात्रै इन्स्ट्रुमेन्ट बिग्रे पनि फेरि गाउनु पर्ने भयो नि त, उहाँहरूको त लाइभ हो नि त कतिपय कुराहरू त। अब अहिले त बाँसुरी एउटाले बजाउँछ, तबला एउटाले बजाउँछ, ऊ एउटाले बजाउँछ, आफ्नो प्रोफेसन डक्टर टक्टर बजाउँछ जान्छ, अनि सबै मिक्सिङ गर्छ होइन। अब एकले अर्कालाई देख्न पनि देख्दैन होला सायद, होइन। कस्तो भने सुनाखरी जङ्गलमा हुने भिड पोखरामा हुने जङ्गली सुनाखरी लाली गुनास भयो, त्यसपछि बिचमा आएर चाहिँ बगैँचा भयो ठुलो बगैँचामा, अब अहिले आएर चाहिँ गमलामा अनुदित भएको छ, त्यसरी त्यो खालको फरक चाहिँ छ।

0: सिक्सटिजदेखि सुन्ने मान्छेहरू नि त म त होइन, त्यो बेलाको देखेको भएको भएर हामीलाई त्यस्तै गीत, सुगम सङ्गीतहरू, सेमी क्लासिकल गीतहरू, जस्तो ठुम्रीहरू, त्यो खालकै गीतहरू हामीलाई एमन ग्रागमा कहाँ गाउँछ त अचेल, त्यही नै मनपर्छ मन पर्न त। जस्तो भनौँ अब त्यो राजेश पाइल राईले गाएको हजारौँ गीत होला, तर मलाई नमाग मसँग त्यो गीत चाहिँ
1: हाम्रो
0: जुन तारा नमाग हाम्रो रमेश क्षितिज भएको त्यो गीत चाहिँ यति मनपर्छ है। अनि जस्तो छालहरू हो छालहरू, त्यो भीष्म उप्रेति भाइले लेखेको त्यो चाहिँ जगदीश शर्माले गाउनुभएको होला, त्यस्तो गीतहरू फेरि मन परेपछि एकदम मनपर्छ। जो पछिल्लो समयमा चाहिँ खेम सेन्चुरी भएको त्यो के अरे क्यारम त नि माया निर माया मायाले जीवन धान्दैन, त्योमा त म अति धेरै रोएँ, कस्तो टच भयो। जस्तो अब उहाँ खड्ग गर्बुजा भाइलाई अघि भेटेँ नि होइन, उहाँले जस्तो लोकगीत जस्तै जेसुकै भनोस् फेरि म बायस भने नि मलाई भनोस् है, हाम्रो म्याग्दी खोलाको जस्तो लोकगीत मलाई जति त्यसले छुन्छ केहीले सोधेन। काजु शेरचन्द त मेरो आफ्नै दियो हो नि त, काँचो सुन्तला टिपे पो के भन्ने गीत छ नि एउटा, अनि बिग्रेला घरबाट मेरो देवरको त्यति, मेरो देवरले स्पोन्टेनियसली गाउँदा मेरो देवरलाई कसले जित्न सक्दैन, अमेजिङ गाउने। तर हाम्रो थकालीहरू त्यही त्यही ग्रुमै नगर्ने, यस्तो गीत गाएर हिँड्ने के गर जानु पर्दैन, अब घरको फ्यामिलीले त पठाउला भनेर सोच्दै नपरे, सब भाइहरू दाईहरू बिजनेस गर्ने ऊ चाहिँ गीत गाउँदै हिँड्ने है, कोहीले मन नपराउने गीत गा भनेर। नत्र मेरो देवरलाई त अहिले कसैले जित्न सक्ने थिएन होला है, खड्ग गर्बुजाहरूले कति नाम गर्नुभयो होइन। अनि जे होस् हाम्रो म्याग्दी खोलाको गीतहरू चाहिँ अति नै मिठो हुन्छ।
1: ए अहिलेको जेनेरेसन र पहिलाको जेनेरेसनले गाउने गीतहरूको सन्दर्भलाई पनि के लायौँ, अघि अलिकति छ्यास हामीले छोयौँ, नारायण गोपाल स्मृति कोषको अध्यक्ष यहाँ हुनुभयो होइन, पेमला भाउजूले एकदमै मुक्त कण्ठले यहाँलाई चाहिँ बसिदिनुहोस् भनेर आग्रह गरेपछि यहाँ त्यो कोषमा आबद्ध हुनुभयो र काम पनि गर्नुभयो।
0: उहाँको कालजयी स्वर मेरै श्रीमान डिबी शेरचन्दले नै पब्लिस गरिदिनु भएको, किनभने उहाँलाई चाहिँ रत्न पार्कतिर पसल थापेर त्यो दुई तिन पन्नामा बेच्छ नि छरेर, अनि त्यो चाहिँ मन नपर्दो रहेछ क्या पेमला भाउजूलाई। अनि एउटा सिङ्गो किताब निकाल्न रहर गर्नुभयो, गएर प्रकाश साइमी भाइ पनि हुनुहुन्थ्यो त्यसमा होइन, अनि त्यस बान्डा दिदी हुनुहुन्थ्यो, अनि पछि अहिले म त्यो आबद्ध चाहिँ मेरो श्रीमानलाई रिक्वेस्ट गरेर मेरो श्रीमानले पब्लिस गरिदिसकेको त्यो चाहिँ, अनि कालजयी स्वरहरू चाहिँ।
1: अनि यहाँ त्यो कोषमा आबद्ध हुनुभयो पेमला भाउजूले रिक्वेस्ट गरेर, तर नारायण गोपालसँग गीतमै सहकार्य गर्ने चाहिँ मौका कहिले मिलेन,
0: बोल्न त पाएन, उहाँलाई देखेको चाहिँ हो फेरि कहिले, उहाँ चाहिँ भर्खरै विवाह भएर पोखरा जानुभएको थियो होइन, अब चेतन कार्की दाई होइन, भूमि शेरचन्द दाईहरू हाम्रै टोलबाट हिँड्ने कि त्यही बाटोबाट हिँड्ने होइन, उहाँको गर्लफ्रेन्ड पछिल्लो श्रीमती त हाम्रै टोलको चेली हो फेरि, अनि त्यस कारण त्यति बेला चाहिँ पेमला भाउजूलाई यस्तो ब्युटिफुल लाग्थ्यो मलाई, नदीपुरमा पढाउनुहुन्थ्यो, अनि उहाँ नाम गोपाल दाई र उहाँ बिहा भएर आएपछि पोखरा बस्नुभएको थियो भूमि शेरचन्दको दरबार घरमा, दरबार भन्थ्यौँ हामीले, धनशमशेरको दरबार उहाँको बुवाले किनेको भएर त्यहाँ बस्दाखेरि त्यति बेला चाहिँ दाईलाई देख्थेँ, तर त्यसरी बोल्ने हिम्मत हामी कहाँ बोल्ने हो त्यो। तर एउटा अचम्मको कुरा, उहाँको दुइटै कन्सर्टमा म टिकट काटेर गएको छु, मैले फरमाइस गरेर लेखेर दिएको गीत चाहिँ गाउनुभएको छ फेरि है, त्यति बेला फर्मेस गर्नु पाउँथ्यो, दुइटै कन्सर्टमा चाहिँ गएको छु मैले, लाइभ तिन चारचोटि सुनेको छु, दुइटामा चाहिँ उहाँको सोलो पनि मैले दुइटैमा सुनेको छु, मैले त्यति बेला गीत लेख्ने पनि थिएन होइन, त्यस्तो कुनै पनि भएन। पेमला भाउजूले मलाई किन बोलाउनु भयो त्यो पनि थाहा छैन मलाई, त्यस्तो भएको
1: तर यहाँलाई एउटा विश्वास गरेर,
0: पहिला म कोषाध्यक्ष थिएँ, कोषाध्यक्ष थिएँ भाउजू हुनेसम्म, भाउजू नै अध्यक्ष, अनि त्यसपछि सदस्य सचिव बानिरा दिदी होइसिन्थ्यो, अनि भाउजू बितेपछि चाहिँ नगेन्द्र दाई थापा दाई हुनुभयो, अनि त्यसपछि फतेमान दाई हुनुभयो, अनि त्यसपछि बान्डा दिदी भएपछि चाहिँ फेरि बान्डा दिदी अध्यक्ष होइस्यो, म चाहिँ अनि सदस्य सचिवमा गएँ म चाहिँ, अनि बान्डा दिदी आराम नभएपछि अनि त्यसपछि म फेरि अध्यक्ष भएको हो, त्यसरी कोषाध्यक्ष हो पहिला त, अध्यक्ष होइन।
1: बान्डा गिरीलाई पनि यहाँ साह्रै नै सम्झाउनुहुन्छ नि,
0: बान्डा दिदीले त मात्रै होला एउटा मान्छे जसले बान्डा दिदी कहाँ टेलिफोन नगरेर जानु पाउने मान्छे म मात्रै हो। बान्डा दिदी हेर्दा हाडै ओखर है, तर उहाँलाई बुझ्यो भने चाहिँ यति कोमल, मान्छेहरू त हात दिएर डुडुलो निल्छ भन्ने खालको हुन्छ नि, उहाँलाई त यति गरे पनि यति देख्ने खालको है, उहाँलाई मासु यस्तो मिठो पक्कु बनाउने दिजुले, तर आफू चाहिँ टक्कै नखाने कि है, उहाँले चाहिँ भिटामिन 12 कम भएर बिरामी सुरु भएको नि त। माछा मासु खाऊ भने पनिसमेन्ट दिए जस्तै हुने, अलिअलि चिकन खाने है, चिकन पनि यस्तो मिठो बनाउने दिजुले, काम गर्नेहरूलाई पनि एकदम सिस्टममा राखेको, घर व्यवहार इच एन्ड एभ्रिथिङ, छोरा छोरी यस्तो राम्रो व्यवस्थापक है, यस्तो राम्रो त्यो इकोनोमिकदेखि लिएर सबै म्यानेजमेन्ट गर्न जान्ने, पढाउने पढाउनु हुने, उहाँको त्यो कारागारले त उपन्यास मदन पुरस्कार पाउनु पर्थ्यो लाग्छ। त्यो कारागार उपन्यास पढ्यो भने अझै पनि मलाई कस्तो जिउमा काँडा उम्रन्छ होइन। कविताहरू पनि त्यस्तै छ। लेखनमा पारिजात दिदी एउटा आँखा हो भने बान्ना दिदी अर्को आँखा हो, अनि प्रेमा शाह दिदी पनि है, अहिले पनि पारिजात दिदीमै आएर अट्किरहेको छ भने नि हुन्छ पारिजात दिदीले चाहिँ, तर जति उहाँहरूले पाउनु पर्ने हो त्यति चाहिँ पाउनु भएन लाग्छ मलाई चाहिँ। तर त्यो क्षतिपूर्ति चाहिँ नैले गरिदियो नि त, नैले त उहाँलाई अब विश्व नारी रत्न को टाइटलै दिनुभयो होइन, अनि उहाँकै कद बराबरको प्रशंसा पत्र, बग्गीमा चराएर बजारको परिक्रम गरेको, त्यति बेलासम्म उहाँलाई अल्जाइमर सुरु हुन लागेको थियो, त्यति बेला अल्जाइमर सुरु हुन लागेछ भन्ने मेरो दिमागमा थिएन के। एक दिन के भयो भने रसियन कल्चर सेन्टरमा एउटा कार्यक्रम भएको थियो, अनि त्यसमा चाहिँ हाम्रो के अरे अभिसुविधा राई बोल्नुभएको थियो। दिदी त जुरुक्को उठेर के भन्नुभयो के भन्नुभयो, ल उहाँलाई त्यो सुरु भइसकेको रहेछ के थाहा है, मान्छेले के सोच्यो होला, यदि म दिदीसँग बसेको भए मैले दिदीलाई रोक्थेँ होला, त्यहाँ वरिपरि भएको नि रोकेन कि उहाँलाई, म फेरि पहिला दिदीसँग बसिरहेको थिएँ, म एकछिन बाहिर जान्छ मेरो ठाउँमा अरू आएर बसेछ, फेरि असभ्य जस्तो लाग्यो उठाउनलाई, पछि पछि त एउटा चिज मनपरेपछि यसरी लिइराख्ने गर्नुहुन्थ्यो। तर भिनाजु त हो, मलाई दिदीले जहिले पनि भन्थ्यो कि उषा तिम्रो भिनाजुलाई त मैले मन पराएको नि भन्नुहुन्थ्यो, र दिजुको नाममा त्यत्रो 4-5 करोडको जग्गा छुट्याइदिएर घर बनाइदिएर अब यो स्ट्याचु बनाएर सबैले भलै ताजमहललाई प्रेमको प्रतीक भन्ला, मेरो लागि चाहिँ त्यो बानीरा फाउन्डेसन पनि भिनाजुले बनाइदिएको ताजमहल जस्तै लाग्छ
1: होइन।
0: अनि त्यसपछि कस्तो भयो भने भिनाजुले एकदमै उसा बस्नुपर्छ फाउन्डेसन भन्नुभएको थियो है, भन्नुभएको थियो, म चाहिँ ठ्याक्क अमेरिका गएँ, त्यसले गर्दा म छुटेँ, छुट्नु पनि एउटा अचम्मको संयोग लाग्यो मलाई चाहिँ, सायद बानीरा दिदीले त्यो मलाई प्रसाद स्वरूप दिएको होला भन्ने मलाई अनुभूत भयो कि। त्यसपछि अनि फर्कँदा चाहिँ उहाँहरूले मलाई पहिलो पुरस्कार दिने, कालीप्रसाद दाई र मलाई दिने उहाँहरूले त्यो निर्णय गर्नुभयो रहेछ है। मलाई त त्यो पुरस्कार पाउँछ भने थाहा पनि छैन, त्यो पुरस्कारको लागि म नेपाल आएको पनि होइन, त्यो कस्तो संयोगहरू जुरेको के, दिजुले मलाई भित्री मनले माया गरेको, मेरो पहिलो पुरस्कार मेरै उसाले पाओस् भन्न सोचे होला जस्तो लाग्यो मलाई।
1: कस्तो मार्मिक कुरा यो होइन, एकदमै डाक्टर बानीरा गिरीलाई मैले पनि एकचोटि भेटेको छु, म पनि पद्मकन्या कलेजमा पढ्दाखेरि हामीलाई नै पढाउनुहुन्थ्यो उहाँले, मैले त्यो इन्टर्न गर्ने क्रममा चाहिँ मलाई एउटा लेख लेखिदिनु म त्यसमा छाप्छु मेरो चाहिँ यो इन्टर्नको हो भन्दाखेरि मैले एकैचोटि रिक्वेस्ट गर्दा उहाँले मान्नु भएको थियो।
0: त्यस्तो छ। अनि फेरि मेरो त्यो दोस्रो कविता सङ्ग्रहको त्यो सर्वकालीन पीडा र जागृतिको शङ्ख घोषमा है प्रकाशन गर्न लाग्छु दिजु त भनेको थिएँ, तर मैले भूमिका लेखिदिनुहोस् भनेको थिएँ, मैले एक शब्द मैले भनिनँ उहाँलाई, अनि उहाँले के भन्थे, म कहाँ जो पनि आउँछ शर्त सहित आउँछ, यु आर द ओन्ली वान जो बिना शर्त मसँग आउँछ होइन आएको होइन, तिमी यति धेरै असल छ उषा, धेरै असल हुनु पनि धेरै राम्रो कुरा होइन भनेर भन्नुहुन्थ्यो मलाई होइन, अनि तिमीले मलाई त एक शब्द भन्दैन, तिम्रो कविता सङ्ग्रहमा मैले भूमिका लेखिदिउँ भन्नुभएको, ल क्यान यु इमेजिन, दिदीले त्यस्तो भन्नु भनेको त्यो कम हो थट्टा हो त्यो होइन, त्यो लागि त्यो त मेरो लागि प्रसाद जस्तो हो नि त होइन, अनि मेरो त रोल मोडल पनि उहाँ हो के फेरि होइन। अनि त्यसपछि फेरि अर्को कुरा, अनि हामीले चाहिँ एउटा चाहिँ कथाहरू सबै महिला साहित्यकारको कथा अङ्ग्रेजीमा बियोन्ड द फ्रन्टियर्स निकालेको थियो, अनि त्यसपछि डटर अफ द अर्थमा चाहिँ दिदीलाई पनि के अरे अतिथि सम्पादकको रूपमा हामीले आह्वान गरेको थियो, दिदी सर्छ आउनुभयो, अनि उहाँले भन्यो उषा मैले तिमीलाई चिन्नुभन्दा पहिला मधुपर्कमा तिम्रो म भिर भिर खोजिरहेको छु कविताबाट मैले चिनेको कि यो केटी कस्तो को होला, त्यस कारण यो कविता म अनुवाद गरिदिउँ अङ्ग्रेजीको अनुवाद गरिदिउँ रेल, उहाँले उहाँ आफैले सोध्नुभएको अनि उहाँले नै गरिदिनु भएको अनुवाद,
1: त्यो सम्बन्ध भनौँ न बोन्ड कस्तो खालको कति,
0: अनि हामीलाई अनि उषा फिल्म हेर्न जाऊँ भनेर फिल्म हेर्न लान्थ्यो, अनि पिज्जा खुवाउन लाने फायर एन्ड आइसमा है, त्यहाँको जस्तो मिठो पिज्जा त कहीँ संसारमा कहीँ लाग्दैन मलाई, है दिदीले खुवाएको भएर हो कि है। अनि पेमाला भाउजू म अनि बान्द्रा दिदी चाहिँ असाध्यै माया गर्ने, भाउजूले पनि त्यति माया गर्ने, अनि बिचरा भाउजू पनि स्वर्गीय हुने रहेछ होइन, अब त्यस्तो बिरामी होला भन्ने के थाहा र होइन, अब कति कति घटनाहरू भए, अचानक अस्पतालमा गएपछि मालतीलाई जाऊ उषासँग पैसा मागेर लिएर आऊ भन्नुभयो रहेछ। अनि मलाई मालतीले भन्यो होइन म आफै लिएर आउँछु तिमी आउनु पर्दैन भनेर, अनि मैले पैसा लगेर गएँ त्यहाँ गएर अनि भाउजूको हातमा दिएको होइन मालतीलाई दिनु भन्नुभयो, दिएँ मैले तिमीलाई दुःख तपाईँलाई दुःख दिएँ है नानी भन्नुभयो होइन, ए भाउजू कस्तो के दुःख यस्तो नि दुःख, हजुर सुरक्षित साथ गएर सुरक्षित साथ आइसोस् त्यो नै हाम्रो लागि सबभन्दा ठुलो हो भनेको अन्तिम डायलगै त्यो, त्यसपछि भित्र पछि फर्केर आउनु भएन भाउजू। अनि त्यसपछि म त्यो पैसा पनि लिन, उहाँको त्यो गरेको त्यो पनि लिन, किनभने मेरो मनैले मानेन, भाउजूले त अब सापट्टि नै माग्नु भएको, त्यस्तो भाउजूसँग पैसा नभएर त्यस्तो होइन, फेरि गलत ऊ अर्थ होइन, त अब उहाँले चेक काट्न सक्ने अवस्था पनि नभएर हतार भएर अब सबैभन्दा
1: बिरामीको कारणले गर्दा आत्तिएर हस्पिटल जानुपर्ने भयो
0: अनि भन्नुभयो त्यस्तो हो कि।

0: हजुरसँग कुन कुरा कुन पाटोबाट कुराकानी गरौँ म मलाई आफैलाई
1: हजुर
0: अर्कै कन्फ्युजमा छु. अब फतेमानले पनि यहाँका गीत गाउनु भएको छ होइन, जसको स्वरमै अर्कै खालको मिठास त्यो भनौँ न सुनिरहँ जस्तो. कहिले दिदीको अब अर्कै छ होइन,
1: कहिले दिदी दिदीले चाहिँ मेरो गाउनु भएन तर नरेन्द्र प्रसाईहरूले चाहिँ उहाँलाई चाहिँ धर्म छोरा जस्तै गरेर उहाँको त कोही नभएर गएको भएर उहाँलाई पनि कतिपय कुराहरू हो. हुन त सेवा भन्ने कुरा फेरि सेवा हो होइन, उहाँले त्यो गर्नुहुन्थ्यो, उहाँको छुट्टै कहानी छ फेरि. तर हाम्रो फतेमान दाईले नै आफैले माग्नु भएको, म तिम्रो सङ्गीत गरिदिन्छु दिनु भनेर. अझ फतेमान दाईले नातिकाजी दाईलाई पनि गराउँछु भन्नुभएको थियो कि बिचरा फतेमान दाई, आफैले माग्नु भएको थियो तर नातिकाजी दाई बिरामी हुनुभयो, अलि अशक्त हुनुभयो. पहिला भएको भए सायद नान गोपाल दाई अरुणा दिदीहरू पनि छुट्ने थिएन होला सायद है. त्यति बेलासम्म त दाई दिदीहरूसँग बोल्ने मेरो के को हिम्मत र होइन, म नान गोपाल सङ्गीत कोषमा नजाने भने कि त्यही दाई दिदीहरू देखेर 101 दाई दिदीहरू हुनुहुन्थ्यो, म जान्ने भएर फुस्टा मान्छे के जाने भने नमानेको कि म जानलाई.
0: हजुर हजुर. अब दिदी त्यतिखेरका सर्जकहरूसँग बिताएका क्षण, आफूले लेखेका उत्पादन भएका अनि बजारमा आएका कृतिहरू, यिनै कुराहरू गर्दै गर्दै हेर्दा अहिले आएर यहाँ 70 वर्ष पुरा हुनुभएको छ, 71 वर्षमा सायद हिँड्दै हुनुहुन्छ होइन. अगाडिका ती दशकहरूलाई ती समयहरूलाई फर्किएर हेर्दा कस्तो लाग्छ?
1: जुन मैले एउटा सपना देखेर एउटा लक्ष्य लिएर त्यत्रो लोग्ने मान्छेको रूपमा म एउटा मात्रै स्वास्थ्य मान्छे हिँड्दा कति कुरा काट्यो होला होइन. अब त्यो त्यति सानो साँगुरो समाजले कति मिसअन्डरस्ट्यान्डिङको आँखाले हेऱ्यो होला. तर मैले मेरो मनलाई मैले ढाँट्ने काम नगरेपछि म यो सही बाटोमा छु भन्ने मलाई एउटा आत्मविश्वासले म अगाडि बढेँ होइन. मलाई जिन्दगीप्रति केही पनि गुनासो छैन, केही पनि पछुता छैन. मैले जे जे गर्न परे सब कुरा मैले गरेँ होइन. अब चाहिँ निर्वाणै प्राप्त छ त म भन्दिनँ होइन, तर लोभ मोह सबबाट म छ. म एक्लो पनि म रमाउन सक्छु, मेरो असल साथी मै हुँ अहिले चाहिँ. मेरो लागि सबैभन्दा असल साथी मै हुँ. मैले त हिजो अस्ति मेरो छोरा बुहारी सबलाई नै भने म मरेपछि केही गर्न नि पर्दैन होइन, म भूत भएर तर्साउन नि आउँदैन, म अर्को जुनी पनि लिँदिनँ, मलाई यही जुनी प्रशस्त छ होइन, कोही रुन पनि पर्दैन, बिहान पनि त्यसै दौडेर आउन नि पर्दैन. मैले मेरो छोरीलाई नि भनेछु म केही गरेर तल माथि भने अमेरिकादेखि दौडेर आउनु पर्दैन. मेरो नन्दलाई नि भनेछु हजुर त्यस्तो दौडी दौडी आउनु पर्दैन, जे हो बाँचुन्जेलको माया म हो होइन. त्यस कारण त्यस्तो छ, मलाई त शब्दाह लगेर जलाइदिए एउटा दिनु त्यही हदै डर लागेछ अनि एउटा बत्ती बालिदिनु त्यहीँबाट छुटेपछि बस सिद्धि मेरो मलाई मेरो लागि काज क्रिया कर्म केही गर्नु पर्दैन होइन. किनभने जिन्दगी एकचोटि जन्मेपछि मर्न अवश्य भावी छ, त्यो सत्यसँग डराउँदिनँ म. अदर कल्चरसँग चाहिँ म डराउँछु किनभने एकजना बिरामी हुनु भनेको त परिवारै बिरामी हुनु हो क्या. अब अचेलको यस्तो महँगी छ, सबैले आफ्नो गरी खानु छ, छोराले हेरेन, बुहारीले हेरेन, छोरीले हेरेन, ज्वाइँले हेरेन, त्यो त कम्प्लेनको कुराहरू त राम्रो कुरा होइन. किन हाम्रो रहरले जन्माएको होइन, हाम्रो रहरले जन्माएपछि उनीहरूबाट एक्सपेक्ट गर्नु त त्यो त एकदमै नराम्रो कुरा होइन. उनीहरू जुनसुकै संसारमा होस्, खुसी होस्, हाँसी होस्, उनीहरूले भित्री खुसी मिलोस् है, मलाई गरेन त्यो गरेन भन्नु केही पनि पर्दैन होइन. अहिले त जितेन्द्र छ मेरो छोरा जस्तै छ होइन, मेरो घरमा दुईवटा फुच्चेहरू छन् अहिले त ठिट्टा भइसक्यो, तिनीहरू पनि हेल्प छ. अब पहिला त जितेन्द्रको बुढी नै थियो सँगै, मेरो त लागि उनीहरू पनि छोरा बुहारी नै हो, मेरै छोरा भयो होइन. त्यस कारण ती बुहारी पनि राम्रो छ होइन, उसले मलाई हेर्छ मलाई थाहा छ कि, त्यस कारण त्यो समस्या पनि छैन. तर म चाहन्छु कि म हिँड्दा हिँड्दा बोल्दा बोल्दा लेख्दा लेख्दा यो संसारबाट बिदा हुन पाऊँ. मलाई जिन्दगीसँग कुनै गुनासो छैन, वास्तवमा सबै कुरा भ्रम हो भन्ने थाहा छ मलाई होइन. मैले लेखेछु भने नै घमण्ड गर्नु पनि केही आवश्यक छैन. के अरे वंश वंशको कुरा गर्छ, तपाईँले 5 पुस्ता अघिको तपाईँको वंशको नाम थाहा छ भन्नुहोस् त छैन नि होइन. त्यस कारण सर्टेन उमेरपछि सम्झेला नसम्झेला मलाई फेरि यो साहित्यिक दुनियाँका मेरा आउँदा पुस्ताले मलाई सम्झेला नसम्झेला फेरि तपाईँहरू उदाउँदो सूर्यले भ्रम भनेर हात बाँधेर बस्नु पनि त मिलेन नि होइन. जिन्दगी जिउने त सुन्दर बहाना त खोज्नु पर्यो नि होइन. उदाउँदो सूर्यले त त्यसो भन्न मिल्दैन, फेरि यो उदाउँदो सूर्यको लागि होइन. म अस्ताउँदो सूर्य म कुनै पनि बेला डुब्न सक्छु, म मेन्टली प्रिपेयर छु के, केही छैन मलाई.
0: हजुर, यहाँका एउटा छोरा एउटा छोरी,
1: मेरो एउटा छोरा एउटा छोरी, मेरो ब्युटिफुल नाति नातिनी छ, मेरो नाति नातिनीलाई नि डेडिकेट छ. मेरो कविताको एन्डिङ सुरु हुन्छ, त्यसपछि नाति नातिनीलाई को कविता लेखेर अन्तिममा छु र यहाँबाट फेरि एउटा यात्रा सुरु हुन्छ भनेर अन्त गर्ने यसपल्टको मेरो कविता सङ्ग्रहमा त्यो मेरो सोचमा छु र मैले मेन्टली त्यही अनुसार तयार गरिरहेको छु।
0: हजुर हजुर, छोरा छोरीमा चाहिँ यहाँको यो प्रतिभाको प्रभाव, कलात्मक प्रभाव चाहिँ कतिको?
1: ओहो, म भन्दा बाजे छन् दुइटै। मेरो छोरा त नेपालको मैले घमण्डै गरेको जस्तो पनि हुन सक्ला, हुन त 5 वर्ष एडभान्स डिप्लोमा पेरिसमा गरेर आएको फ्यासन डिजाइनिङ मेरो छोराले, होइन पेरिसमा ऊ मात्रै यस्तो बच्चा हो जसले इन्टर्नसिप गर्दा नि पैसा दिन्थ्यो उसलाई, होइन त्यो फ्यासनको रेकर्डमै कुनै कसैले पनि इन्टर्नसिपमा पैसा आउँदैन। अहिले चाहिँ ऊ ह्याप्पी छ नेपालमा आएर, र मैले घमण्ड गरेको होइन, वर्ल्डको कुनै पनि डिजाइनरसँग कम्पिट गऱ्यो भने मेरो छोराले चाहिँ उनीहरूबाट 19 वा 20 हुँदैन, 21 होला भन्छु।
0: त्यो पनि त एउटा
1: फ्यासन भनेको त जसरी तपाईँले जस्तो मेरो छोरीले यो कलम र कुचीले गरेको आर्ट हो नि त यो,
0: होइन
1: त्यस्तै गरेर कैची र कपडाले गर्ने आर्ट हो त्यो, र उसलाई अपोइन्टमेन्ट लिएर आउनुपर्छ, जतिखेर नि भेट्न नि मिल्दैन त्यस्तो। उसको चाहिँ फ्यासन स्टुडियो हो, होइन उसको बुटिक हाउस चाहिँ होइन। मेरो छोरा यदि फ्यासनमा नआएको भए एकदमै राम्रो राइटर चाहिँ हुन्थ्यो, होइन र मेरो छोरी पनि, मेरो छोरी पनि असाध्यै मिठो कविता लेख्छ, असाध्यै राम्रो आर्ट गर्छ। उसको त 3 क्लास हुँदै उसले राष्ट्रव्यापी कला प्रतियोगितामा उसको उसले पुरस्कार पाएको भएर उसको त क्यालेन्डर पनि निकालेको
0: प्रायः
1: विदेशिनु पर्ने अवस्थामा यस्तो पिक टाइममा मेरो छोरालाई नेपाल आऊ भनेर भन्नु पनि ठुलै कुरा हो। अहिले मेरो छोरा त इन्टरनेसनल्ली कहाँ पुगिसक्थ्यो होला, होइन तर मैले सोचेँ त्योभन्दा पनि नेपाललाई माया गर्नु जरुरी छ, होइन कमसेकम उसले 30 जना मान्छेलाई रोजगार दिइरहेको छ नि त। मेरो छोराकोले दिएको रोजगारले कतिजनाको घर जल्छ त, कतिजनाको चुलो बल्छ त भन्नुहोस् त।
0: उहाँले पनि एउटा कहीँ भन्नुभएको पढेको थिएँ मैले, मेरो आमालाई चाहिँ म मेरो आइडल मान्छु भनेर आमा भनेको आमा नै हो, होइन त्यो कुनै कुरासँग तुलना हुँदैन, त्यही पनि उहाँले अझै धेरै म मेरो आमालाई आइडल मान्छु भनेर भन्नुभएको छ, होइन
1: त्यसकारण त्यस्तो हो कि।
0: हजुर, एकदमै खुसी लाग्यो दिदी। अब हामी कार्यक्रमको अन्तिम पलमा छौँ। यतिको साहित्य सङ्गीतको सेवा गर्नुभयो देशमा बसेर, होइन यहाँका गीतहरू गुन्जिरहेका छन्, शब्द भावहरू पढिरहेका छन्, सबैले बुझिरहेका छन्, होइन खासमा उपलब्धि चाहिँ के हासिल गर्यो होला जस्तो लाग्छ यहाँलाई?
1: केही पनि होइन, सिर्फ एउटै कुरा, पैसाले किन्न नसक्ने आत्मसन्तुष्टि, द्याट्स इट, के पनि पाउँदैन अरू त। तपाईँले मलाई किन बोलाउनु भयो, नत्र त 3 करोड नेपालीलाई बोलाउनु हुन्थ्यो होला नि त, होइन?
0: होइन,
1: तपाईँले बोलाउनु भनेको यो हो मेरो उपलब्धि, होइन? त्यसपछि पैसाले किन्न नसक्ने सन्तुष्टि हो मेरो
0: अमूल्य माया, सबै श्रोता दर्शकको माया, होइन? एकदमै ठुलो उपलब्धि हो दिजु। अब यहाँले कविता सङ्ग्रह अब ल्याउँदै हुनुहुन्छ, त्यसपछि लेखन शैलीलाई बिस्तारै बिटमा।
1: मैले चाहिँ अब कस्तो छ भने, अब संस्मरण जस्तो फतेमान दाई, शताब्दी पुरुष हाम्रो सत्यमोहन दाई, अनि त्यसपछि फेरि हाम्रो नगेन्द्र राज शर्मा दाईहरू, गणेश रसिक मेरो त ज्वाइँ पर्छ होइन साइनोले, अनि बान्द्रा दिदीदेखि लिएर सबैको संस्मरणहरू लेखेको छु मैले। सिङ्गो संस्मरण भनेर संस्मरणको फर्म्याटभित्र होइन कि इनफर्मल के औपचारिक, म जस्तो सम्बोधन गर्छु जसरी सम्बोधन, अनि माधव प्रसाद घिमिरे दाई अति माया गर्छ, फेरि म सब दाईहरूलाई ढुक्क लाएर दाई हो नि भन्ने त, फेरि माधव दाई त्यस्तो कविवर यो त्यस्तो भन्ने चलेन, बान्द्रा दिदी माधव दाई त्यस्तो एकदम चिप्लो चाप्लो होइन कि, अति नै प्रिय घरकै बहिनी जस्तो मैले दाईहरूलाई बिहेभ गर्छ, सबै दाई दिदीहरूले माया गर्नुहुन्छ, अति माया गर्नुहुन्छ सबैले।
0: हजुर, एकदमै एकदमै। अब यो कविता सङ्ग्रह यहाँको चाँडै आओस्, हामी सबैले पढ्न
1: पाऊँ, अब त अन्तिम चरणमा छ, अब त्यो आउँछ नै है,
0: शुभकामना छ।
1: अनि मैले जिन्दगीमा हात नहालेको विदा भनेको गजल हो, र ना एउटा गजल लेखेछु जिन्दगीमा, र हात नहालेको विदा भनेको निबन्ध पनि हो, होइन? अब जस्तो महाकाव्य खण्डकाव्य बाहेक, किनभने छन्दमा त मैले लेखेको छैन, छुट्टै गरिमा छ, होइन? तर निबन्ध चाहिँ फेरि मैले कस्तो निबन्ध लेख्नु मन लागेको भने, मलाई हामी हाम्रो प्यारेन्टिङदेखि, तपाईँहरूको प्यारेन्टिङदेखि, अब आउने जेनेरेसनको प्यारेन्टिङहरूले कसरी बच्चाहरूलाई हुर्काउनु पर्छ, होइन, कसरी त्यो गर्नुपर्छ भने एउटा शिक्षामूलक निबन्ध लेखेको थिएँ। मेरो पहिलो कथा त्यो पोखरामा छापेपछि दोस्रो इनिङको कथा पनि गरिमामा तेस्रो रङ मेरो पहिलो प्रकाशित भएको भएर त्यो गरिमामै मैले पहिलो मेरो निबन्ध पनि त्यहीँ दिएको छु, 2-4 निबन्ध लेखेको छु। अनि प्रकाशनै गर्ने भए मेरो विषय वा ढङ्गले अर्को अर्थ नलागेमा हरेक कन्टेन्टहरू देख्छ मैले लेख्नु परिहाल्छ कि फेरि मेरो एकदम त्यो अचम्मको बानी छ मान्छेले सोचे होला जेन्जी आएर मात्रै मैले होइन म त्यस्तो जेन्जी आएर मात्रै लेखेँ होइन कि मलाई त मनमा लागेको कुराहरू त जे कुरा जे कन्टेन्ट पायो त्यो लेख्छु न म कङ्ग्रेस हुँ न म कम्युनिस्ट हुँ न म राप्रपा हुँ यो कुनै पनि सङ्गठनसँग मलाई सरोकार छैन मैले अहिलेसम्म कुनै पनि सङ्गठनको छाता पनि ओढिनँ मैले एक सिङ्का जति फाइदा पनि कसैसँग लिएको छैन तर म सधैँ असल विपक्षीको भूमिकामा चाहिँ जहिले पनि हुन्छु साहित्यकार भनेको विपक्षीको भूमिकामा हुनुपर्छ किनभने हाम्रो धर्म र कर्म हो समाजलाई नेतालाई सबैलाई अवेर गराउने होइन तपाईँले यो मेरो मुक्तकमा नि पाउनुहुन्छ त्यस कारण त्यो चाहिँ भूमिकामा हुन्छु होइन हामीलाई न कुनै नेतासँग दुश्मनी छ न कुनै नेताहरू हाम्रो पारिवारिक सदस्य हो मेरो अमित शेर देवर बाहेक होइन तर मेरो देवरसँग चाहिँ मलाई एकदम गर्व छ किनभने उहाँले निष्ठाको राजनीति गरेको हो होइन त्यस कारण मलाई त्यस्तो सरोकार छैन म कसैको पक्ष पनि होइन कसैको विपक्ष नै होइन तर समग्र नेपाल हाम्रो देश र 3 करोड जनताको पक्षमा चाहिँ म सधैँ

0: यसरी नै यहाँका जिन्दगीका लयहरू कट्दै कट्दै जानेछन्।
1: तर एउटा कुरा फेरि अचम्म छ, म 71 वर्षको हुँ तर तपाईँभन्दा नि मोडर्न छु फेरि म, होइन मेरो सोच मोडर्न छ, मेरो विचार मोडर्न छ। अरूले जे कुरा नकारात्मक देख्छ, मैले नकारात्मकै देख्दिनँ भने नकारात्मक भित्र पनि सकारात्मक देख्छु, होइन मैले कुनै पनि कुरामा त्यस्तो खालको मेरो एकदम पोजिटिभ थिङ्किङ। अब जस्तो कुकुरको जस्तो बाघ भालुको जस्तो दारा छ र हाम्रो, त्यस्तो दारा निस्केको छ र होइन, हाम्रो त छैन नि, त्यसमा टोक्नको लागि हामी जन्मेको होइन क्या, हामी त मुस्कुराउनु यस्तो सुन्दर दन्त हो कि होइन भन त। उमेर भनेको आकाश जमिनको फरक, मेरो सोच भने फेरि आकाश जस्तो।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल पूर्व।

0: झन्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति संचार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विद्या चौधरी र म विमला राई। अब प्रस्तुत छ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही छिनमै यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि समय संगीत कार्यक्रम सुन्नुहुनेछ। करिब तीन बजेसम्म, तीन बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 राष्ट्रभाषाका गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 नेपाल भाषामा कार्यक्रम जीवन दबो सुन्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार प्रसारण हुनेछ। 5:05 तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 बीबीसी नेपाली सेवाको लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुन्नुहुनेछ। 5:30 लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पूरा हुनेछ।

अब सुनौ स्वदेश गान युवराज गुरुङ र शर्मिला गुरुङको स्वरमा डाक्टर भोला रिजालको रचना रहेको छ भने संगीत रहेको छ आलोक श्रीको। यो गीतपछि यहाँहरूले समय संगीत कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

नमस्कार अनि हार्दिक स्वागत गर्छु सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनेर कार्यक्रम समय संगीत कहिले आउँछ भन्दै पर्खेर बसिरहनु भएका तपाईँ सबै मित्रलाई म तपाईँकै साथी अनिता आचार्य अनि प्रविधि संयोजनमा हुनुहुन्छ पराग पोखरेल। हजुर, कार्यक्रम समय सँगै तपाईँमा छाउने गर्छ प्रत्येक बुधबार दिउँसो 2:20 करिब 3 बजेसम्म। अनि मित्र, कार्यक्रम समय सँगै एउटा मात्र यस्तो कार्यक्रम हो जसमा हामी प्रत्येक हप्ता बिन्दा बिन्दै विषयसँग सम्बन्धित रही तपाईँलाई बढीभन्दा बढी मिठा मिठा गीत सुनाई भरपूर मनोरञ्जन गराउने कोसिस गर्छौँ। त यसै क्रममा आज हामी कुन विषयसँग सम्बन्धित रहेर गीतहरू सुनाउँछौँ त हजुर, तपाईँ यो गीत सुनेर अनुमान गर्दै गर्नुहोला भन्दै कार्यक्रमको पहिलो कौशली स्वरूप सुनाउँदैछु दीपक लिम्बुको स्वरमा सजिएको यो गीत। गीत रचना गजेन्द्र लिम्बुले गर्नुभएको हो भने सङ्गीत महेश खड्काको रहेको छ।

मित्र, मानिसको मन विशाल हुनुपर्छ भनेर उपमा दिने गरिन्छ, तर मन सधैँ एकै नासको हुँदैन। मन पनि साँगुरो लाग्छ मान्छेलाई, सबैको मन उस्तै पनि हुँदैन। अर्थात् हरेक मानिसको मन फरक फरक हुन्छ, तर सबैको मनले हाँसो खोज्छ, खुसी खोज्छ, उमङ्ग रोज्छ अनि सुखको बाटो खोजिरहन्छ। त मित्र, यो मनभित्रका अनेकौं तरङ्गलाई कसैले गीतको माध्यमबाट, कतिले सङ्गीतको माध्यमबाट, कतिले कविता मुक्तक त कतिले निबन्ध आदिको माध्यमबाट अभिव्यक्त गर्छन्। हजुर, म चाहिँ आज कार्यक्रम समय सङ्गीतको यो श्रृङ्खला मार्फत गीतकारले कसरी मन मुटु अनि हृदयसँग जोडिएका गीतहरू लेखेका छन्, त्यही मन मुटु अनि हृदयबाट छताछुल्ल भएका भावपर गीतहरू सुनाई तपाईँलाई यो समयमा मनोरञ्जन दिने कोसिस म गर्छु। त आउनुहोस्, यसै क्रममा अर्को गीत हामी सुनाउँछौँ। डेनी डेङजुङपाको स्वरमा सजिएको गीत रचना रञ्जित सिंहले गर्नुभएको हो भने सङ्गीत पनि रञ्जित सिंहकै रहेको छ।

पक्कै पनि मित्र, मनको कुरालाई मनमै बाँधिराख्नु हुँदैन। मनको कुरा मनमै सीमित राख्दा हामीलाई ज्यादै पीडा हुने गर्छ। अझ मित्र, मायाको कुरा त आफ्नो मनमा मात्रै सीमित राख्दा, मायालु सामु आफ्नो उप्रति रहेको भावना व्यक्त नगर्दा पछि फेरि धेरै ढिलो हुन सक्छ अनि पछुताउनु पर्ने स्थिति पनि आउन सक्छ, होइन? त्यसैले आफ्नो मनमा भएको कुरालाई चाहिँ भनिहाल्नु नै राम्रो हुन्छ, मनमै बाँधिराख्नु हुँदैन। के कसो मित्र, त आउनु सब भने अर्को गीत नै हामी सुनौँ। टिका भण्डारीको स्वरमा सजिएको गीत रचना प्रकाश कुइकेलले गर्नुभएको हो भने सङ्गीत गायक स्वयंकै रहेको छ।

हजुर, छातीभित्र ढुकढुकीमा तिमी नै तिमी गीतले यस्तै यस्तै भनिरहेको थियो मित्र। हामी पनि यही भन्छौँ, हाम्रो पनि ढुकढुकीमा तपाईँ हुनुहुन्छ, हामीलाई माया गर्नुहोला, साथ दिनुहोला, यही आग्रह गर्छु म है। अनि मित्र, हामीले आफ्नो छातीभित्र ढुकढुकीमा राखेको मायालुप्रति आफ्नो मनमा रहेको कुरा व्यक्त गरिहाल्नुपर्छ होइन, नत्र पछि ढिलो भई पछुताउनु पर्ने अवस्था पनि सृजना हुन्छ। त्यसैले मित्र, यदि तपाईँ पनि आफ्नो मायालुलाई आफ्नो मनमा उब्जेका कुरा भन्न चाहनुहुन्छ भने कृपया भनिहाल्नुहोस्, ढिलो नगर्नुहोस्, यही आग्रह गर्छौँ हामी है। अनि हाम्रो मनको ढुकढुकीमा, छातीभित्र ढुकढुकीमा पनि तपाईँ हुनुहुन्छ भन्ने कुरा हामी तपाईँलाई सम्झाउन चाहन्छौँ। यही कुरा सम्झाउँदै अब भने म अर्को गीत सुनाउँछु, उदय सोताङ र मनिला सोताङको स्वरमा सजिएको, गीत रचना सन्तोष किरणले गर्नुभएको हो भने सङ्गीत उदय सोताङको रहेको छ।

हजुर सुनिरहनु भएको छ रेडियो नेपाल अनि रेडियो नेपालको तरङ्ग मार्फत तरङ्गित भइरहेको छ यति बेला कार्यक्रम समय संगीत। हजुर कार्यक्रम समय संगीत तपाईँ माझ आउने गर्छ प्रत्येक बुधबार दिउँसो 2:20 करिब 3 बजेसम्म। अनि मित्र कार्यक्रम समय संगीत एउटा मात्र यस्तो कार्यक्रम हो जसमा हामी प्रत्येक हप्ता भिन्दा भिन्दै विषयसँग सम्बन्धित रही तपाईँलाई मिठा मिठा गीत सुनाई भरपूर मनोरञ्जन गराउने कोसिस गर्छौं। त यसै क्रममा आजको यो श्रृङ्खलामा गीतकारले कसरी मन मुटु हृदयसँग जोडिएका गीतहरू लेखेका छन् त्यही मन मुटु हृदयबाट छताछुल्ल भएका भावपर गीतहरू सुनाई तपाईँलाई यो समयमा मनोरञ्जन गराउने कोसिसमा हामी लागिरहेका छौँ। त आउनुहोस् यही क्रमलाई हामी निरन्तरता दिन्छौँ एम बरावको स्वरमा सजिएको यो गीतबाट। गीत रचना आनन्द अधिकारीले गर्नुभएको हो भने सङ्गीत आलोक श्रीको रहेको छ।

हजुर मित्र, मन छ र त माया प्रीति हाँस खेल सबै थोकको तिर्सना लाग्ने गर्छ मानिसलाई, होइन? यदि मनै मर्यो भने केहीको पनि तिर्सना लाग्दै लाग्दैन। मान्छेले सबैलाई जित्न सके पनि आफ्नो मनसँग चाहिँ कहिले पनि जित्न सक्दैन। त मित्र, जसलाई हामी आफ्नो मनमा राख्छौँ नि, आफ्नो मनमुटुमा राखेको व्यक्तिको यादमा मात्रै तडपेर बस्नु पर्दाको क्षण कति हृदय विदारक हुन्छ, कति कष्टप्रद हुन्छ भन्ने कुरा भन्नेलाई भन्दा भोग्नेलाई मात्र थाहा हुन्छ। त्यसैले भनिएको पनि छ, अचानकको चोट खुकुरीले जान्दैन, होइन? मान्छेको जीवनमा मित्र सधैँ सुख हाँसो मिलन मात्र हुँदैन। मान्छेले जस्तो सुकै परिस्थिति आइपरे पनि त्यसलाई हटेर होइन कि डटेर सामना भने गर्नै पर्छ, जिन्दगीको रीत नै हो यो भन्दै कार्यक्रम समय संगीतबाट आजको लागि बिदा हुन चाहन्छु म। आज जो जो मित्रले हामीलाई कार्यक्रम सुनेर साथ दिनुभयो त्यसको लागि तपाईँ सबैलाई धेरै धेरै धन्यवाद। मित्र, आज हामीले मन मुटु हृदयसँग जोडिएका गीतहरू सुनाई तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्यौँ। हामी कतिको सफल भयौँ थाहा भएन, त्यसैले यदि तपाईँ लेख्न चाहनुहुन्छ भने हामीलाई लेख्न सक्नुहुन्छ fanbox2077@gmail.com, यो हो हाम्रो इमेल आइडी। आजको लागि प्रविधि संयोजनमा साथ दिनुभएकोमा पराग पोखरेललाई धेरै धन्यवाद भन्छु म। अनि तपाईँको माझमा लाक्पा शेर्पाको स्वरमा यो बजिरहेको गीत सुनाउँदै बिदा हुन्छु। गीत रचना मन्जु शर्माले गर्नुभएको हो भने सङ्गीत मदन दिप भीमको रहेको छ। अनि मित्रहरू, जाँदा जाँदै तपाईँलाई सम्झाउँछु, तपाईँले ठिक 3 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्न सक्नुहुन्छ। सुन्दै रहनुहोला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल भन्दै कार्यक्रम समय संगीतबाट म तपाईँकै साथी अनिता आचार्य बिदा भएँ। हौस् त, नमस्कार।

0: निर्धारित गति भित्रै सवारी चलाऊ, दुर्घटना हुनबाट बचौ र बचाऊ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। बाढी पहिरोले क्षतिग्रस्त सडक दशैं अगाडि नै बनाइसक्ने गरी सरकारको तयारी। चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनमा र यमनमा सेना र हुथी विद्रोही बीच भएको झडपमा 270 भन्दा बढीको मृत्यु। समाचार अब विस्तारमा। सरकारले बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक मर्मत गरी दशैं अघि नै सञ्चालनमा ल्याउने तीव्र तयारी अघि बढाएको छ। सडक विभागका प्रवक्ता शुभराज नेउपानेले प्राकृतिक विपदले क्षति पुर्याएका राजमार्ग तथा सडक सुधारका काम तीव्र गतिमा भइरहेकोले दशैं अघि नै मुख्य राजमार्ग सञ्चालनमा ल्याइने जानकारी दिनुभयो। भोटेकोशी बाढी प्रभावित रसुवासहित नुवाकोट, धादिङ, चितवन र गोर्खा जिल्लाका सडक मर्मतको काम पनि अघि बढाइएको प्रवक्ता नेउपानेले जानकारी दिनुभयो। आगामी 4-5 दिनभित्र रसुवाको धुन्चेसम्म यातायात सञ्चालन गरिने र मुस्ताङतर्फको सडक पनि चाँडै सुचारू हुने प्रवक्ता नेउपानेले बताउनुभयो। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार भदौ 10 गतेको भोटेकोशी बाढीका कारण बागमती प्रदेशको रसुवा जिल्लाका सबै मुख्य राजमार्ग अवरुद्ध छन्। त्यस्तै गण्डकी प्रदेश अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका 2 बैसरी स्थित बेनी जोमसोम सडक खण्ड असोज 10 गतेको पहिरोले पूर्ण रूपमा बन्द छ। नवलपरासी बर्दघाट सुस्तापूर्वको बौद्धिकाली गाउँपालिका 3 जन्ती पहिरो स्थित काली गण्डकी करिडोर असोज 14 गतेदेखि प्रभावित भएकोमा हाल एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। यद्यपि सो सडकमा ठूला सवारी साधन आवतजावत गर्न नसक्ने प्रहरीले बताएको छ। यसै गरी मनाङ जिल्लामा असोज 18 गते आएको बाढीका कारण प्रभावित बनेको बेसी सहर खाडसार सडक खण्ड पनि हाल एकतर्फी रूपमा सञ्चालनमा आएको छ। बाँकी अवरुद्ध सडकहरू पनि चाँडोभन्दा चाँडो पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक समन्वय र सहकार्य भइरहेको प्रहरीले जनाएको छ। राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्की खण्डमा 3 पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएका छन्। पुल निर्माण सम्पन्न भएसँगै लामो समयदेखि साँगुरो पुलका कारण हुँदै आएको आवागमनको समस्या हटेको छ भने यात्रु तथा सवारी साधनलाई आवत जावतमा सहज भएको छ। मध्यपहाडी लोकमार्गको पोखरा महानगरपालिका 1 यामदी खोलामा 2 र अन्नपूर्ण गाउँपालिकामा पर्ने घट्टे खोला नजिक पानी बिहारमा 1 पक्की पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको पुष्पलाल राजमार्ग योजना कार्यालय पर्वतका सूचना अधिकारी इन्जिनियर उज्जवल शर्माले जानकारी दिनुभयो। मुस्ताङको लेतेदेखि कोरोला नाकासम्म झन्डै 500 संख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्था रहेको पाइएको छ। यही असोज 8 गतेदेखि 11 गतेसम्मको वर्षापछिको बाढी पहिरो र हिमपातले सडक अवरुद्ध भएपछि एक सातादेखि ती कन्टेनर जिल्लाका विभिन्न ठाउँमा रोकिएका हुन्। सो सडक सञ्चालनका लागि अझै एक साता लाग्ने सडक आयोजनाका प्राविधिकहरूले बताएका छन्। सो सडक सञ्चालनमा नआउँदा 70 भन्दा बढी कन्टेनर र 100 बढी विद्युतीय सवारी साधन जोमसोम स्थित बस पार्कमा राखिएका छन्। हुम्लामा गएरातिदेखि वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ। जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात तथा तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ। नामखा, सिमकोट लगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ भने अदानचुली, ताजाकोट लगायत जिल्लाको तल्लो क्षेत्रमा रातिदेखि नै हल्का पानी परिरहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित घर परिवारका लागि अस्थायी आवास निर्माण गर्न चाहने साझेदार संस्थाबाट प्रस्ताव आह्वान गरेको छ। आज एक सूचना प्रकाशित गर्दै प्राधिकरणले रसुवा, नुवाकोट र धादिङ जिल्लाका बाढी प्रभावित स्थानीय तहका प्रभावित घर परिवारका लागि सहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत मापदण्ड बमोजिम निर्माण गर्न इच्छुक साझेदार सङ्घ संस्थालाई यस्तो आह्वान गरेको हो। सङ्घ संस्थाले प्रस्तावमा आफूले निर्माण गर्न चाहेको अस्थायी आवासको संख्या, स्थान र स्थानीय तहको नाम स्पष्ट खुलाउनु पर्नेछ। त्यसै गरी अस्थायी आवास निर्माण सुरु गर्ने अनुमानित समय र सम्पन्न गर्ने समय सीमा सहितको कार्ययोजना पनि समावेश गर्नुपर्नेछ। नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदी किनारमा बनाइएको 1150 तटबन्धमा क्षति पुगेको छ। भरतपुर महानगरपालिका क्षेत्रमा नारायणी नदी पुलबाट पश्चिमतर्फ गोलघाटसम्मको 35 मध्ये 20 तटबन्ध गरिएको छ। त्यसमध्ये 1 150 तटबन्धमा बाढीले असर पुर्याएको हो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिलसेनासँग स्विजरल्यान्डको फेडरल अफिस अफ कम्युनिकेसनका वरिष्ठ नीति सल्लाहकार इजाबेल लुइसले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सो भेटका क्रममा नेपाल र स्विजरल्यान्डबीच सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सहकार्य र सहयोगको विषयमा छलफल भएको छ। संचार मन्त्री डाक्टर तिमिलसेनाले विभिन्न क्षेत्रमा स्विजरल्यान्ड सरकारसँगको सहकार्य तथा प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्नुहुँदै आगामी दिनमा थप सहकार्य र सहयोग विस्तार गर्न नेपाल इच्छुक रहेको बताउनु भएको छ। रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार भएका 37 प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ। अदालतको फैसला कार्यान्वयन विशेष अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहट तथा माथहटका कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका प्रतिवादीहरूबाट 7 वर्ष 2 महिना 27 दिन कैद सजाय र 2,73,777 रुपियाँ जरिवाना असुल हुन बाँकी रहेको प्रहरीले बताएको छ। असोज 18 गते आइतबारदेखि काठमाडौँमा सुरु भएको नेपाली कङ्ग्रेसको 15 महाधिवेशन जारी छ। संवाददाता सरिता खनालको रिपोर्ट।
1: गत वर्षको जेएनजी विद्रोहपछि राजनीतिक दलहरूमा युवा नेतृत्वमा पुस्तान्तरणको व्यापक आवाज उठेपछि दलहरूमा आफ्नो रूपान्तरणको दबाव बढ्दै गएका बेला काठमाडौँमा जारी नेपाली कंग्रेसको 15 महाधिवेशनमा समेत पार्टीमा नयाँ नेतृत्व पुस्तान्तरण र रूपान्तरणको बहस देखिएको छ। देशैभरिबाट संघीय राजधानी काठमाडौँमा भेला भएका महाधिवेशन प्रतिनिधिहरूका फरक फरक अनुभव र पुस्ताको प्रतिनिधित्व भए पनि उनीहरूको अपेक्षा भने अबको कंग्रेस पुरानै शैली र अनुहारमा सीमित नभई नयाँ पुस्तालाई निर्णायक भूमिकामा ल्याउनुपर्ने र पार्टीले आफूलाई समय अनुकूल परिवर्तन गर्नुपर्ने आवाज व्यापक रूपमा उठेको छ। लामो समयदेखि पार्टीमा सक्रिय पुराना प्रतिनिधिदेखि पहिलो पटक महाधिवेशनको अनुभव लिइरहेका युवा प्रतिनिधिसम्मले कंग्रेसलाई सबल सक्षम एकताबद्ध र जनता केन्द्रित बनाउने नेतृत्वको आवश्यकता आउल्याएका छन्। महाधिवेशन स्थलमा देखिएको युवा सहभागितालाई धेरै प्रतिनिधिले कंग्रेसभित्र आएको परिवर्तनको संकेतका रूपमा समेत लिएका छन्। 15 महाधिवेशनमा कंग्रेसले स्थानीय स्तरबाट युवाहरूका लागि छुट्टै क्लस्टर नै बनाएर महाधिवेशनमा प्रतिनिधि ल्याउनु र केन्द्रमा पनि युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी नीति बनाउनुले युवालाई थप आकर्षित गरेको बताउनुहुन्छ बैतडीबाट महाधिवेशन प्रतिनिधि भएर आउनुभएका मनमोहन भट्ट।
2: डिसिजन गर्ने ठाउँमा युवाको अर्थपूर्ण स्टेक रहनुपर्छ भन्ने बुझाइ राखेर जुन जयन्ती आन्दोलन भयो त्यसको फलस्वरूप नेपाली कांग्रेसले 15 महाधिवेशन मार्फत त्यो आन्दोलनलाई संस्थागत गर्न 35 वर्ष मुनि भनेर छुट्टै एउटा क्लस्टर नै स्थापना गरेर केन्द्रीय कमिटीसम्म पनि 35 वर्ष मुनिका केन्द्रीय सदस्य लड्न पाउने भन्ने जुन स्टेक गरेको छ।
1: विशेष गरी कम उमेरमै महाधिवेशन प्रतिनिधिका रूपमा आएका युवाहरूले पार्टीको नेतृत्व र निर्णय प्रक्रियामा आफ्नो पुस्ताको अर्थपूर्ण उपस्थिति खोजेका छन्। नयाँ पुस्तालाई स्थान दिँदा पुरानो पुस्तालाई विस्थापित नगरी पार्टीमा योगदान दिएका सबैलाई समेटेर अघि बढ्नुपर्ने आवाज पनि उत्तिकै सुनिएको छ। पुस्तान्तरण र नेतृत्व परिवर्तनको बहससँगै पार्टी एकतालाई पनि महाधिवेशनले केन्द्रमा राखेको बताउनुहुन्छ पर्वतबाट महाधिवेशन प्रतिनिधि बनेर आउनुभएका मिलन सुवेदी।
3: अधिवेशनले पार्टीमा रूपान्तरण र पुस्तान्तरणको बाटो लिइसकेको छ। थुप्रै युवा साथीहरूलाई प्रतिनिधित्व गराएको छ। जेएनजी उमेर समूहको क्लस्टर नै छुट्याएको छ।
1: महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको अर्को साझा अपेक्षा नेतृत्वको चरित्रसँग जोडिएको छ। लामो समयदेखि एउटै अनुहार र उही शैलीको नेतृत्व देखिरहेका कार्यकर्ताले अब नयाँ सोच ऊर्जा र काम गर्ने इच्छा शक्तिको नेतृत्व खोजिरहेका छन्। 15 महाधिवेशनमा नेपाली कंग्रेसले युवा तथा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि विधान नै परिवर्तन गरेको उल्लेख गर्दै मुलुकमा नेपाली कंग्रेसको सशक्त भूमिका हुनुपर्छ र त्यसका लागि कंग्रेस तयार छ भन्ने सन्देश महाधिवेशनले दिन खोजेको कास्कीका महाधिवेशन प्रतिनिधि वृन्दा सुवेदी बताउनुहुन्छ।
4: भाद्र 23 र 24 जेएनजी आन्दोलनको मर्मलाई बुझेर युवाहरू नेतृत्वमा आउनुपर्छ भनेर कति पनि मुद्दाहरू उठे ती मुद्दाहरूलाई चाहिँ यसले सबै कुरालाई एक्सेप्ट गरेर मुलुकमा नेपाली कांग्रेसको सशक्त भूमिका हुनुपर्छ त्यसको लागि चाहिँ कांग्रेस तयार छ आफूले गरेको गल्ती कमी कमजोरीहरूलाई सच्याउँदै अगाडि बढ्नको लागि रेडी छ भनेर प्रिपेयर पनि गरेको छ।
1: विगतमा नेतृत्वका गतिविधिमाथि प्रश्न गर्ने पुस्ताले अब प्रश्न मात्र होइन पार्टी सञ्चालनको जिम्मेवारी समेत लिनुपर्ने समय आएको छ। त्यसका लागि कंग्रेसले युवालाई प्रतिनिधित्वको अवसर दिनुपर्ने र अवसर पाएका युवाले पनि पार्टी रूपान्तरणको जिम्मेवारी लिनुपर्ने प्रतिनिधिहरूको धारणा छ। सिन्धुलीबाट महाधिवेशन प्रतिनिधि बनेका मुकेश घिमिरेले नेपाली कंग्रेसभित्र पुस्तान्तरण भइसकेको र 15 महाधिवेशनले रूपान्तरण समेत गर्ने विश्वास गरेको बताउनुहुन्छ।
5: नेपालभित्र अवसर नपाएका युवा पुस्तालाई यहीँभित्र कसरी अटाउन सकिन्छ उनीहरूको भविष्यलाई यहीँका विभिन्न आयामहरूमा कसरी गाँस्न सकिन्छ भन्ने कुरा नेपाली कांग्रेसले बृहत्तर रूपमा समूहगत छलफल चलाएको छ। कांग्रेस भित्रको रूपान्तरण जुन मुख्य विषय बन्नु पर्ने त्यो चाहिँ यो महाधिवेशनले बोकेको छ।
1: 2082 जेएनजी आन्दोलनसँगै युवाहरूको माग सम्बोधन गर्ने सन्दर्भमा पनि नेपाली कंग्रेसको 15 महाधिवेशनले सकारात्मक भूमिका खेल्ने विश्वास प्रतिनिधिहरूको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
6: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
7: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टेज।
6: भोल्टेज भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
7: HD भोइस क्वालिटी सँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
6: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
7: र अझ रमाइलो कुरा,
6: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
7: क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
6: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हाश डायल गर्नुहोस्। 4G बोल्टे
8: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। नेपाल राष्ट्र ब्याङ्क मौद्रिक व्यवस्थापन विभागले 30 अर्ब रुपियाँको एक महिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ। राष्ट्र ब्याङ्कले निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा इजाजत पत्र प्राप्त क ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने जनाएको छ। चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिम प्रदेशका विभिन्न 8 ठाउँमा सुपथ मूल्यका पसल सञ्चालनमा आएपछि उपभोक्ताहरूले राहतको अनुभूति गरेका छन्। अहिले त्यस्ता पसलहरूमा चाडपर्वका बेला आवश्यक पर्ने वस्तुहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको सल ट्रेडिङको कार्यालय धनगढीले जनाएको छ। धनगढीबाट संवाददाता जगत साउदको रिपोर्ट।
9: साल ट्रेडिङ कर्पोरेसनका अनुसार धनगढी, टिकापुर, अतरिया, बेलौरी, महेन्द्रनगर, दिपायल, बैतडी र डडेलधुरामा सुपथ मूल्यका पसल सञ्चालन भइरहेका छन्। सरकारी सुपथ मूल्यका पसलबाट चामल, नुन, तेल, चिनी, दाल लगायतका उपभोग्य सामग्री सहुलियत दरमा बिक्री वितरणको व्यवस्था गरिएको छ। साल ट्रेडिङ कर्पोरेसन प्रदेश कार्यालय धनगढीका प्रमुख तेज बहादुर कुँवर,
10: उपभोक्ताहरूको लागि चिनी, दाल, नुन, चामल, तेलहरू उपलब्ध गराउँदै आएका छौँ। चिनी चाहिँ प्रति केजी 100 रुपियाँका दरले, नुन 24 रुपियाँमा, तेलमा चाहिँ प्रति लिटर 7 रुपियाँ चाहिँ छुट दिएको छ।
9: सरकारले असोज 1 गतेदेखि चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको हो। नागरिकले चाडपर्वका समय दैनिक उपभोग्य सामग्री सहज र सहुलियत दरमा पाउन सकुन् भनेर सञ्चालनमा आएका सुपथ मूल्यका पसल कार्तिक 30 गतेसम्म रहनेछन्। सुपथ मूल्यका पसलमा उपभोग्य सामग्री बजार भाव भन्दा सस्तोमा पाउन थालेपछि वितरण केन्द्रमा उपभोक्ताहरूको चहल पहल बढेको देखिन्छ। सरकारी सुपथ मूल्यका पसलबाट निकै सस्तोमा पाएको भन्दै उपभोक्ताहरूले खुसी व्यक्त गरेका छन्।
11: सामान सबै पाउँछ, बाहिर बजार भन्दा राम्रो छ, रेटहरू सस्तो रहेछ।
12: बजारमा प्रति केजी 130 को दर छ भने 100 रुपियाँ केजी छ।
11: मैले चिनी लगे 5 केजी, सस्तो पनि रहेछ।
13: मान्छे मारमा परेका छन् अनि त्यो सहुलियत पाउनु भनेको त अनि राम्रो कुरा हो त, सबैले सस्तो रेटमा पाएको त राम्रो हो नि।
9: हालसम्म 71,44,000 रुपियाँ बराबरको नुन, तेल, चिनी, दाल, चिउरा बिक्री वितरण गरिएको सरकारी तथ्याङ्क देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
0: अब बाँकी समाचार। बाँकी समाचारमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। यमनमा सरकारी सेना र इरान समर्थित होथी विद्रोहीबीच झडप हुँदा 270 भन्दा बढीको मृत्यु भएको छ। साउदी अरबको समर्थन प्राप्त यमनी सरकारले गत महिना होथी विद्रोहीले कब्जा गरेको क्षेत्र पुनः आफ्नो नियन्त्रणमा लिन प्रत्याक्रमण सुरु गरेपछि लडाईँ तीव्र बनेको हो। झडपमा परि 24 घण्टामै दुवै पक्षका गरी 270 भन्दा बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था AFPले जनाएको छ। अब मौसम। देशका अधिकांश स्थानमा आज दिनभर पानी पर्ने र यो क्रम शुक्रबारसम्म जारी रहने भएको छ। शनिबारदेखि मौसममा क्रमशः सुधार हुने नेपाल मौसम विज्ञान विभागले जनाएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। बाढी पहिरोले क्षतिग्रस्त सडक दशैं अगाडि नै बनाइसक्ने गरी सरकारको तयारी। चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनमा र यमनमा सेना र होथी विद्रोही बीच भएको झडपमा 270 भन्दा बढीको मृत्यु। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।
14: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
8: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

यी रेडियो नेपाल हो। धनवारी भाषा समाचार भेष बहादुर धनवारबाटै सुन। देशक धेरै जस्ने ठाउँमा आज दिनभर वर्षा अक्लता छ। यही क्रम शुक्रबारसम्म जारी रहन अक्लर छ। शनिबारदेखि मौसममा क्रमशः सुधार आएलाई नेपाल मौसम विज्ञान विभाग जनालर छ। मौसमविद राजन लामछानेक अनुसार आज दिनभरि नै पानी पर्ला तसु रातिदेखि मनेक सुधार अक्ल भने शुक्रबार दिन खाने फेरि पानी परेलाई सम्भावना रहला छ। शनिबारदेखि मौसममा सुधार आएला अख्नि देशमा पश्चिम मनेक चेप्ल वायु प्रणाली साथै मनसुनी वायु प्रभाव समेत रहला छ। आज पूर्वी क्षेत्रमा तुलनात्मक रूपमा मनेक वर्षा अक्ल पनि बागमती गण्डकी लुम्बिनी तसु सुदूरपश्चिम प्रदेश एकै दुई ठाउँमा बर्खे वर्षाको सम्भावना रहला छ। परराष्ट्र मन्त्री शिशिर खनालक नेपाल तसु प्रशान्त क्षेत्र टापु राष्ट्रलगक प्रभाव कारण एकटा पारिस्थितिक सङ्कटक आगुकमा रहला बाजला छ। फिजीमा आज आयोजित प्री कोप लिडर्स इभेन्ट अन्तर्गत उपस्तरीय लिडर्स प्लेनरी लागि सम्बोधन कटी उएक हिमाल दसु महासागर बीच गढल अन्तर सम्बन्ध रहल उल्लेख गर्नर छ। उएक उप्र हिमाली क्षेत्रमा रहला नेपाल प्रशान्त क्षेत्र चुट्ने टापु राष्ट्रलखक जलवायु फेरार कारण बरबरिक प्राकृतिक चुनौती सामना गरिरहला बाजलखल ओक्रिक सचिवालय जनाल छ। परराष्ट्र मन्त्री शिशिर खनालक बनाल वा जलवायु फेरारबाट अन्याय उप्र पनि ध्यान खिच्लर छ। सूचना अनुसार संचार मन्त्री डाक्टर विक्रम तिमलसिन्हा सँगै स्विजरल्यान्डको फेडरल अफिस अफ कम्युनिकेसन वर्ग नीति सल्लाहकार इसो बेल लोइसक शिष्टाचार भेटवार्ता गर्नर छ। उही भेटका क्रममा नेपाल तसु स्विजरल्यान्डक बीच सूचना अनुसार संचार प्रविधि क्षेत्रमा मिलिकी तसु सहयोगक विषयमा कुराकानी अक्लर छ। संचार मन्त्री डाक्टर विक्रम तिमलसिन्हा भिन्न भिन्न क्षेत्रमा स्विजरल्यान्डक सरकारसँग मिलेक्यू अनुसो पाएला सहयोग उप्र धन्यवाद व्यक्त गर्दै आइला दिनमा थप मिलेक्यू तसु सहयोग विस्तार गरेर नेपाल इच्छुक रहल बाजल छ। उही क्रममा डाक्टर तिमलसिन्हा नेपाल डिजिटल रूपान्तरण लागि प्राथमिकतामा धरेको काम गरेर उल्लेख गर्दै यही क्षेत्रमा चाइला लगानी भित्राएला वातावरण सजिलो बनेको जयल बाजल छ। राष्ट्रपति रामचन्द्र प्रलयको आएको राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष 82-83 वार्षिक प्रतिवेदन पेश गर्नर छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोगको अध्यक्ष देवराज विश्वकर्माको उही प्रतिवेदन पेश गरिदल राष्ट्रपति कार्यालय जनालर छ। यस निकै गरेको राष्ट्रपति आयोग थारू आयोगको आर्थिक वर्ष 2082-83 वर्षको प्रतिवेदन पेश गर्नर छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोगको कार्यवाहक अध्यक्ष सुबोध सिंह थारू एक प्रतिवेदन पेश गरेर राष्ट्रपति कार्यालय जनालर छ। प्रतिनिधि सभा अन्तर्गत हिमालय जलवायु फेरार प्रभाव जलवायु न्याय अनुसार बटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति विपदबाट प्रभावित क्षेत्र स्थलगत अध्ययन कलर छ। समितिको सभापति गणेश प्राजुलिक टोली लखक नुवाकोटक विदुर नगरपालिका क्षेत्रबाट विपद पार्षिक वस्तुको अवस्थाको अध्ययन सुरु गर्ल हो। विदुर ठाउँ नेपाली सेनाको ब्यारेकमा विपद व्यवस्थापन अनुसार समन्वयमा खट्ल तिनै तहको सरकार प्रतिनिधिसँगै टोली लख विपद तसु विपद पार्षिक वास्तविक वस्तुतिबारे जानकारी लिएर सभापति पराजुली बाजलर छ। समितिक विपदक पाछुक चाँडुसको अवस्था अध्ययनसँगै पुनरुत्थान पुनर्वासक अञ्चो फेरि बनाइला क्रममा अप्नाइला पर्ला उपाय तसु आइला दिनमा विपद जोखिम मने करला लागि चाहिला विधि अञ्चो नीतिगत व्यवस्थाबारे सुझाव जम्मा गरिरहला छ। राष्ट्रिय विपद जोखिम मने करला अञ्चो व्यवस्थापन प्राधिकरण भोटेपछि बारबाट प्रभावित घर परिवारको लागि अस्थायी आवास बनाइला करला चाहल साझेदार संस्थाबाटै प्रस्ताव आह्वान गर्नर छ। आज एक सूचना छापीको प्राधिकरण रसुवा नोकर तसु धादिङ जिल्लाको बार प्रभावित स्थानीय तह प्रभावित घर परिवारका लागि सहरी विकास अञ्च भवन बनाइला विभागबाट स्वीकृत मापदण्ड बमोजिम बनाइला करला इच्छा लिलम्ब साझेदार सङ्घ संस्था लागि यसनिकै आह्वान गर्ल हो। सङ्घ संस्थाको प्रस्तावमा आफ्नै बनाइला करला चाहल अस्थायी आवास संख्या ठाउँ तसु स्थानीय तह नाम स्पष्ट खोल्या पर्छ। ओस्निकै गरेको अस्थायी आवास बनाइला सुरु गर्ला अनुमान मानित समय तसु सम्पन्न करलार समय सीमा सङ्घीय कार्ययोजना पनि समावेश गर्नर छ। नेपाल रेडक्रस सोसाइटी भोटेपछि बार प्रभावित परिवारको लागि आर्थिक सहयोग उपलब्ध गराउन अक्लर छ। रेडक्रस अञ्चो रेड क्रिस्चियन सोसाइटी अन्तर्राष्ट्रिय महासङ्घ आइआरसी महासचिव अञ्चो मुख्य कार्यकारी अधि जगत चापाङ्गी जल हप्ता बार प्रभावित क्षेत्र डिठाला कलर छ। नेपाल रेडक्रस महिला छाव्याछाविक लैङ्गिक अञ्चो र यौनिक चुट्ने सङ्ख्याको अञ्चो सामाजिक सुरक्षा मन्त्रालयबाट प्रभावित क्षेत्रमा कारणले रहल समन्वित कार्यक्रमबाट यी पैसा दिएर कर्ल जनाल छ। एकरका लागि उयो निकायक बीचमा सम्झौता समेत पैसा दल छ। नेपाल राष्ट्र बैङ्कक यी पालिक दशमिक लगायत
चाडपर्व लागि लक्षित गरेको बैङ्क अंशु वित्तीय संस्था लागि एटिएम मेसिनबाट रुसाय दरक नयाँ नोट पाएला कराल निर्देशन जारी गर्छ। राष्ट्र बैङ्क निर्देशन सङ्घिक मनेक बैङ्क अंशु वित्तीय संस्थाको नयाँ खालक एटिएम मेसिनबाट रुसाय नोट पनि बाँडेला करे थाल रहेछ। नेपाल राष्ट्र बैङ्क प्रवक्ता गुरुप्रसाद पौडेल भोटेपछि बारक बर्के जनधनक नाश पुर्याला अवस्थाको नयाँ नोट बारे नै छैन प्रचार प्रसार नै गरेको चाडपर्वलाई लक्षित गरेको राष्ट्र बैङ्क तसु वाणिज्य बैङ्कबाट सुकिला तसु सफा नोट पाएर कर सक्ल व्यवस्था मिलाएला जानकारी दिएर छ। प्रवक्ता पौडेल यी असोज एक गतिदेखि राष्ट्र बैङ्क थापाथली राष्ट्र बैङ्क प्रादेशिक कार्यालय तसु वाणिज्य बैङ्कबाट सफा तसु सफा नोट दिएर काम भइरहला जानकारी दिएर छ। यी चल्लो आर्थिक वर्षमा काभ्रेपलाञ्चोक जिल्लामा भौतिक पूर्वाधारतर्फी 291 योजना कार्यान्वयन चरणमा रहला छ। बागमती प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट 271 बाट 8 बाटक पुल तसु 12 मर्मत कर्ला योजना चालनामा आइल छ। कार्यालयका अनुसार योजना लागतको अनुसार बजेट विनियोजन गरेर छ। 1 करोड सम्म 30 योजनाको लागत अनुमान स्वीकृत भइसकेको छ भने असोजभित्र थप योजना अनुमान लागत अनुमान तयारी गरेको 1 करोड सम्म 120 वटा योजना ठेक्का सूचना प्रकाशित गर्ला तयारी गर्ला छ। कार्यालय हवेली सापिङ सिम्थली बेक्सिमले बाटकलाई 8 करोड बोहोरे दोबान झिकुलरी करिडोर खरेब घाट तसु धुलीखेल चपलेटी सिरानटो काँसी भन्ज्याङ बाटकलाई 1-1 करोड विनियोजन गर्दछ। चल्लो आर्थिक वर्षमा 4 वटा पक्का पुल बनिसिद्धालाका लागि स्रोत सहमति प्रक्रिया पनि आगु बढाएल छ। काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा चौतारा खुल्ला डोनी कप फुटबल प्रतियोगिता 2083 अखिल लागि रहेको हिन्दू लखक महान चाड बर्खे दशमी तसु शुभ दीपावली अवसर पारेको पाँचखाल ब्राइट स्टार युथ क्लब पाँचखाल चारक आयोजनमा यसै खेल अखिल लाग्नु हो। भित्र वर्षमा थिकै आफ्नो जाति अभियानलाई आगु बढाला तसु फुटबल खेलक मान घट्टी पाँचखाल नगरपालिका दनुवा डोनी समुदायको लखे यसै खेलक आयोजन कटे आइरहली खेलमा भिन्न भिन्न जिल्ला सभ्य दनुवा समुदाय क्लब लखेक सहभागिता जनाए पाइछ। अग्निसम्म 14 वटा क्लब सहभागिता जनाइरहेली आज हरेक क्लबक 1-1 जना प्रतिनिधि उपस्थित हक्नेसो गोला प्रथाबाट खेलक तालिका वा टाइसिट अग्नि बिहाको 4 बजे पछि बाटलार क्लब सचिव सञ्जय राई दनुवा जानकारी दिलर छ। यी असोज 22 गते वा आइलर कान खेलक उद्घाटन कर्ला योजना सहित पहिला खेल खेलाला सुरा जानकारी दिलर छ। अग्नि खेल मैदान तयारी मन सजाला तसु टाइसिट मिलाएर काम सहित स्वयंसेवक पक्ष तयारी अंश सुरक्षाको लागि पाँचखाल पुलिस चौकी सुरा निम्तो गरेको धमाधम काम गरिधरेला। खेलक पहिला पुरस्कार 50,000 रुपियाँ पैसासँगै ट्रफी मेडल तसु प्रमाणपत्र अंशु दोस्रो पुरस्कारमा 35,000 रुपियाँ पैसासँगै ट्रफी मेडल तसु प्रमाणपत्र दर्ला छ। यी असोज 30 गते खेल सिद्धला वा फाइनल खेल कार्यालय क्लब जनाएर लिग मनसुन पाछु बार पहिरा कारण रोखन्जेला बन्ला काली गण्डकी कोरिडोर अन्तर्गत बेनी जोमसुम कोरेला बाट धेरै जस्ने भागमा पहिरोक मर्मत सक्ल अक्लछ। बार पहिरा पाछु बाटक 55 ठाउँमा नाश पुर्याला माल ढुङ्गादेखि कुनौटा तसु कोरेलादेखि पोखरे बगरसम्म बर्खे सवारी चलाएर कर्ला मिल्ने गरेको बाट मर्मत कर्ला बेनी जोमसुम कोरेला बाट योजना जनाल छ। रातो पानी घेच्याङ बिरकोट महावीर तिप्ल्याङ तसु बेगलरी लगायतका ठाउँमा पहिरा पञ्चायतको बाट चलालामा ल्याल छ। रघु गङ्गा गाउँपालिका 2 कुनौटा तसु अन्नपूर्ण गाउँपालिका पाखरे बगरमा भने मर्मत जारी रहला छ। कुनौटोमा 12 करिब 250 मिटर बाट बगाडा छ भने पाखरे बगरमा पुलक पहुँच मार्ग नासक्ला छ र दुवै ठाउँ उपकरण तसु जनशक्ति चलाला गरेको अहिले सोमबारसम्म यातायात चलाला गर्ला लक्ष्य धर छ। बाट बिहाको तसु बानालाई व्यावसायिक एक्सापेटर टिपर अंश लोडर सङ्घिक टोली लागि बानाको बेसको दिलर छ। विपत्ता खक्ल बाट नासकलाई फेरि बानालाई करिब 3 अर्ब रुपियाँ लाग्ला पहिले अनुमान कर्ल र छ। कोरला नाक जोडला यी बाट मुस्ताङ स्याउ भेडा चाङ्रा अंश पर्यटन व्यवसाय लागि महत्त्वपूर्ण अक्ल चाँडसुको चलानमा ल्यायला दबाव बढ्ला र छ। चितवनमा पाछलो 6 वर्षमा भुइना मुनिक सिंचाइबाट 3,584 हेक्टर क्षेत्रफलमा सिंचाइ गर्ला छ। चितवन भुइना मुनिक संयोजकमा जल अंश सिंचाइ आयोजनक 2077 सालदेखि जिल्ला भिन्न भिन्न ठाउँमा 142 वटा डिप बोरिङ तसु 357 वटा पावर ड्रिल ट्युबवेल जोडीको सिंचाइ सुविधा पुर्याला हो। आयोजनक चितवन सङ्घिक बर्दघाट सुस्तापूर्व मकवानपुर करिकु अख्निसम्म 5,117 हेक्टर क्षेत्र सिंचित गर्ला आयोजनाको मुख्य विश्व बन्धु केसिक जानकारी दिलो छ। उही 3 जिल्लामा 202 वटा डिप बोरिङ तसु 670 वटा पावर ड्रिल ट्युबवेल जोड्ला छ। सिंचाइ सुविधा पुग्ल पाछु किसान लोके बेमौसमी तरकारी अंश नगदे बाली फालेला गरेको पैसो कमाइलाई बढी थाल छ। बजेट अभावको कारण माग अनुसार काम गरेलाई नै सक्ल आयोजना जनाएर छ। चल्ला आर्थिक वर्षमा पहिलेमा बानेला कर्ला ट्युबवेल बाँकी काम अंशु पाइप जोड्ला लागि प्राथमिकता दिलर छ।
स्थानीय धुरकोट गाउँपालिका पाँचक ऋषिराम भण्डारी करन्टा लागेको मरलखलचट स्थानीय सिमलचट खेतकीमा नजिकै लत्रल करन्टाक तारबाट करन्टा लागेको कोक्रिक मरलखल जिल्ला पुलिस कार्यालय जनालर छन्। पुलिसका अनुसार भण्डारी मंगलबार दिनखन स्थानीय सिमलचट ठाउँ तसु चापट्टी ठाउँ खेतकीमा पानी लगाएर बाजेको घरबाट निस्कला तसु ब्यारकोसम्म घर नफर्कला पाछु आफ्नै तसु छरछिमेकमा ओख्रिक खोजी गर्न छन्। खोजी गर्न क्रममा आज बिहानी खेत नजिकै लत्रल करन्टाक तारमा परेको मर्ल अवस्थामा उही लागि फेला पर्ला पुलिस नायब उपरीक्षक वीरेन्द्र विश्वकर्मा जानकारी दिलर छ। घर घटनाबारे थप अनुसन्धान भएर पुलिस चलाउन छ। आजलाई दनवारी भाषा संस्था सिद्धिलेख हस्त शिवा ढोक गरिनु।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौं। अबको करिब 4 बजेसम्म सुनाउँदैछौ विभिन्न भाषामा गीतहरू। सुनौ यति बेला मनाङ भाषामा धर्मा गुरुङको स्वर तथा संकलन रहेको छ यस गीतमा।

अहिले सुनायौं उदास तामाङको स्वर, प्रसाद योञ्जनको संकलन, तामाङ भाषामा रहेको थियो यो गीत। अब सुनाउँदैछौ थारू भाषामा लक्ष्मी चौधरी र राजकुमारी चौधरीको स्वर रहेको यस गीतमा, संकलन गायिका स्वयंकै रहेको छ।

अहिले सुनायौं भोजपुरी भाषामा यो अर्को गीत रेखा झाको सुर तथा संकलन रहेको थियो। अब सुनाउँदैछौ चामलिङ राई भाषामा लालबहादुर चामलिङ राईको सुर रहेको छ भने संकलन लालबहादुर चामलिङ राईकै।

अहिले सुन्नुभयो गुरुङ भाषामा यो गीत सुम गुरुङ बिरहीको स्वर तथा संकलनमा। अब सुनाउँदैछौ चेपाङ भाषामा रामेश्वर कडेलको स्वर रहेको शेष गीतमा, संकलन हो रामकृष्ण प्रधानको।

अहिलेलाई राष्ट्रभाषाका गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौ उराव भाषामा ठकु देवीको स्वर तथा संकलन रहेको छ यस गीतमा। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार प्रसारण हुनेछ। नेपाली भाषामा समाचार प्रसारण भइसकेपछि शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। त्यसपछि यहाँहरूले नेपाल भाषामा कार्यक्रम जीवन्दबु सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: सडकमा कालो पत्री भित्र गाडी पार्किङ नगरौ, यसले दुर्घटनाको जोखिम बढाउँछ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: रु 3 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। मन्त्री परिषदको बैठक आज बस्दैछ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अहिले केही बेरमा बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। सरकारले बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सड़क मर्मत गरी दशैं अघि नै सञ्चालनमा ल्याउने तीव्र तयारी अगाडि बढाएको छ। सड़क विभागका प्रवक्ता शुभराज नेपानेले प्राकृतिक विपदले गर्दा क्षति पुर्याएका राजमार्ग तथा सड़क सुधारका काम तीव्र गतिमा भइरहेकाले दशैं अघि नै मुख्य राजमार्ग सञ्चालनमा ल्याइने जानकारी दिनुभयो। भटेकुसी बाढी प्रभावित रसुवासहित नुवाकोट, धादिङ, चितवन र गोर्खा जिल्लाका सड़क मर्मतको काम पनि अघि बढाएको प्रवक्ता नेउपानेले जानकारी दिनुभयो। हुम्लामा गैरातीदेखि वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ। जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात तथा तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ। नामखा, सिमकोट लगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ भने अदानचोली, ताजाकोट लगायत तल्लो जिल्लाको तल्लो क्षेत्रमा रातिदेखि नै हल्का वर्षा भइरहेको छ। वर्षासँगै चिसो बढेपछि स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिले सिन्हाले सार्वजनिक संचार संस्थाहरूको संगठन तथा व्यवस्थापन संरचनालाई चुस्त, छरितो, व्यावसायिक र परिणाममुखी बनाउन आवश्यक रहेको बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारण संस्था, गोर्खापत्र संस्थान र राष्ट्रिय समाचार समिति रासोको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रगतिबारे जानकारी लिनुहुँदै उहाँले संस्थाको कार्य सम्पादन र कार्यबोझका आधारमा आवश्यक जनशक्ति तथा स्रोत साधन व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले अनावश्यक रूपमा धेरै महाशाखा, शाखा र प्रशासनिक तह थपेर संरचनालाई जटिल बनाउन नहुने बताउनुभयो। कम तर दक्ष जनशक्तिबाट प्रभावकारी सेवा प्रवाह गर्न सकिने गरी संगठन संरचना निर्धारण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। उहाँले सार्वजनिक संचार संस्थाहरूको मुख्य जिम्मेवारी समाचार, सूचना तथा कार्यक्रम उत्पादन र प्रसारण भएकाले सोही अनुसार जनशक्ति तथा दरबन्दी निर्धारण गर्नुपर्ने बताउनुभयो। व्यावसायिक र उत्कृष्ट समाचार कक्ष सञ्चालनका लागि आवश्यक जनशक्ति तथा हाल कार्यरत जनशक्तिको अवस्था समेत अध्ययन गरी कामको प्रकृति र कार्यबोझका आधारमा व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो। सार्वजनिक संचार संस्थाहरूको आगामी कार्यदिशा स्पष्ट गरी व्यावसायिक कार्ययोजनाका आधारमा पद, जनशक्ति, स्रोत साधन र कार्यालय संरचना बीच उचित तालमेल कायम गर्नुपर्ने समेत संचार मन्त्री डाक्टर तिमिल सिन्हाले बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई थप प्रभावकारी, व्यवस्थित र दिगो बनाउने विषयमा छलफल गर्नुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य सचिव डाक्टर विकास देवकोटासहित विभागका निमित्त महानिर्देशक, पाटन अस्पताल र वीर अस्पतालका प्रतिनिधि तथा उपचारात्मक सेवा महाशाखाका प्रमुख लगायत सहभागी हुनुहुन्थ्यो। छलफलमा टेलिमेडिसिन सेवालाई दिगो रूपमा सञ्चालन गर्न आवश्यक बजेट, जनशक्ति तथा संस्थागत व्यवस्थापनका विषयमा छलफल भएको थियो। सेवा सञ्चालनका लागि आवश्यक जनशक्तिलाई छुट्टै व्यवस्थापन गर्दै सेवा निरन्तर र प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको मन्त्री मेहताको सचिवालयले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भटेकोसी बाढीबाट प्रभावित घर परिवारका लागि अस्थायी आवास निर्माण गर्न चाहने साझेदार संस्थाबाट प्रस्ताव आह्वान गरेको छ। आज एक सूचना प्रकाशित गर्दै प्राधिकरणले रसुवा, नुवाकोट र धादिङ जिल्लाका बाढी प्रभावित स्थानीय तहका प्रभावित घर परिवारका लागि शहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत मापदण्ड बमोजिम निर्माण गर्न इच्छुक साझेदार संस्थालाई यस्तो आह्वान गरेको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब एकैछिन विज्ञापन।

0: always fly.
1: Nepal Telecom, Rashtrako Sanchar.
2: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग. संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गरी कूटनीतिक माध्यमबाट समाधान खोज्न तथा अन्तर्राष्ट्रिय कानून अनुसार नौवहन अधिकार र स्वतन्त्रता पूर्ण रूपमा पुनस्थापित गर्न सबै पक्षलाई आह्वान गर्नुभएको छ. पाकिस्तान भ्रमणका क्रममा उहाँले प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकार पूर्ण रूपमा सुनिश्चित नभएसम्म मध्यपूर्वमा दिगो शान्ति कायम हुन नसक्ने बताउनुभयो. रेडियो नेपालबाट अपरान्ह 4 बजेको समाचार सकियो. समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ. हवस् त, नमस्कार.

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: निरामी बाजमेजमी सिक्सेन नाचनादीको ख रेडियो नेपाल अले रेडियो नेपाल बुधबार पदिक झ्याका उयात्नुगो जीवन दबु ज्याजोजना जी ज्याजो झ्याका उपेश मर्जन हन उयात्ना अले थौ झिगु जीवन दबु ज्याजोसँग नेपाल भाषा केन्द्रीय विभागीय प्रमुख प्राध्यापक डाक्टर बज्रमुनि ब्रजाचार्य झायादिगु दुले वेकलिसे नेपाल भाषा या विशेष अले नेपाल भाषा अवस्था लजगा लिसलिसे शैक्षिक नीति या विशेष वेकलिसे नियनक न्यागु जी निराम बाजमेजमी तासे नेपाल भाषा ज्याजो जीवन दबुले लसकुस दु
1: शुभ
0: हजुर डाक्टर साहब आगो थियो कि चित्त लसकुस नाप चाहिँ छौकुसँग लस हनान बिमा छाराछि नकत नि नेपाल भाषा केन्द्रीय विभागले चाहिँ प्रमुख ज्यादिल छु ध्यादि थो लिसलिसे थौकुने नेपाल भाषा केन्द्रीय विभाग यो अवस्था छुडो
1: देख्ल नप सुभ्यादु बेसी थो नेपाल भाषा केन्द्रीय विभाग प्रमुख भूमिका जी दुई महिना दत्त आ नाप सुभेन नापै तुलना याबले सुभे नेपाल भाषा केन्द्रीय विभाग बोनी पिँ चाहिँ गु बोमी पिँ ख ओ बोमी पिँ चाहिँ बच्चा बरे जुजु वया चौँदो आ थुकै यो चाहिँ मूल कारण योपट्टि चियोपट्टि राजनीतिक अवस्था निसे शैक्षिक अवस्था ओदको उके योपट्टि आधारलाई जुयाजु ल ओ कथा चाहिँ नापथे चाहिँ छम निम जग बनियो अति मजोसी चाहिँ कम्ती न चाहिँ 25-30 जवान छौ चाहिँ सेमेस्टर बनियो चाहिँ जिया चौँदो अर्जुनि आ सन्तुष्ट क्या थ्या दु
0: हजुर त्यहाँले आठो गथे कि नेपाल भाषा त केन्द्रीय विभाग दिएको होला लगभग पी पी र पी न्यारे देरङ्गला
1: हजुर
0: उब्ले यो अवस्था आयो अवस्था दुवाबले उब्ले छु कारण चाहिँ त्रिभुवन विश्वविद्यालय चाहिँ नेपाल भाषा केन्द्रीय विभाग चाहिँ गठन यागु ख
1: देख्ले नपाले 2028 साल यो चाहिँ राष्ट्रिय शिक्षा नीति वे ढुङ्गा
0: हजुर
1: वे ढुङ्गा चाहिँ फर्स्टलाई नेपालीपट्टि शिक्षा नीति सोल राजलाई राणा काल निसे उनमाली राणा काले जङ्गबहादुर 1910 चाहिँ बेलायत ल्याउँ ढुङ्गा अनि योपट्टि गु विकास खन ऊ विकास त योपट्टि चिज चाहिँ शिक्षा कारण नजु ख अर्जु कारण नेपालले चाहिँ शिक्षा मनुते त चाहिँ शिक्षा बिमा योपट्टि विचार चाहिँ बना जङ्गबहादुर ल्याउँ ढुङ्गा दक्ले सिंह नापा सिंह दरबार दुनी चाहिँ प्राइभेट थ दरबारे चोपी चाहिँ मस्ते त बुङ्कियो लागि सूर्यपट्टि सूर्य त उहाँ लिप चाहिँ स्कुली रूपमा सूर्य हो लिप उही त चाहिँ दरबार स्कुल त नामाकरण ल्याउजु ल होला आ उहाँ क्रमे दुनी रानदेव इले दुनी चाहिँ नेपाल भाषी अवस्था चाहिँ खासै चाहिँ बामलासँग 2007 साल लिप चाहिँ भरिभरि चाहिँ थो भाषियोपट्टि भाषा नबनिमाधिपट्टि कथन अथवा भाषा नबनिमाधिपट्टि जुल आथो चाहिँ यो कु तापक मसी चाहिँ 2028 साल यो यताको उनीले चाहिँ छुर्काले ऊ नीति चाहिँ ऐच्छिक रूपमा नेपालीपट्टि मातृभाषा नबनिँदै बनिँदै अहिले मातृभाषा बनियो लिन ऐच्छिक रूपमा बन्दै ऐच्छिक रूपमै दुनियाँ न चाहिँ भाषा त गाएको कोलमै तल ऊ कोलमै दुनियाँ न चाहिँ नेपाल भाषा नेपाली भाषा अङ्ग्रेजी भाषा इटालियन भाषा जर्मन भाषा त गा उहे छौ कोलमै तयार बनि बनिमा हो गणित अप्सल म्याथ तयार बनिमा अपि अझपट्टि अवस्था दु अर्जु कारण न ऊ न चाहिँ किन्यो लागि जु ल खासै चाहिँ बुन्क्यो लागि चाहिँ मजु ल तर गेजुल धासै छि भाषिक आन्दोलनले लगे जु पिँ गु नेपाल भाषै पिँ आफै पिँ अग्रज पिँ ख ऊ अग्रज पिँ कुत्ल चाहिँ 2034 साल 2034 साल चाहिँ नेपाल भाषा बन्दैपट्टि ल उच्च शिक्षा नेपाल भाषा अथवा स्नातकोत्तर अथवा थो ताला चोपट्टि उच्च लेभलले चाहिँ बन्दैमा अथवा थो त्रिभुवन विश्वविद्यालय चाहिँ दुख्याकीमा त योपट्टि प्रसङ्ग उयोलाई चाहिँ अन विभिन्न कथा योपट्टि कठिनाई त होला वरियो छुर्काले नेपाल भाषा बुङ्क्यो खसा मास्टर्स बुङ्क्यो खसा स्नातकोत्तर इङ्क्यो खसा किताबे गतिमला ल किताबे मरु छुबुङ्की योपट्टि नजुल अहिले वया क्रमे दुनी 2034 साल वया चाहिँ डिजर बाई डिजर्टेसन चाहिँ याना चाहिँ सुरु जो ख अहिले 2038 साल निस्के चाहिँ थो नेपाल भाषा बुन्योपट्टि चाहिँ प्रावधान चाहिँ दु
0: त्यहाँ चाहिँ 38 साल नै
1: 38 साल हिसाबले हामीले 38 साल भाद्र 4 गते थो चाहिँ विधिवत रूपमा चाहिँ स्थापित जु जुल अहिले ऊ यीले चाहिँ पहिला फर्स्टलाई चाहिँ अछि जुपी मनौतलाई यो कैद उजुल बुवा बिमन दिएको दुजुल भाषिक अनुराग क्रिया चाहिँ भाषै त अनुमति बिल अथवा बन्दै यो जुल ढका चाहिँ अझ कथालाई बोल बन होला तर लास्टे वया चाहिँ यो जाँच बिपी चाहिँ बिस्तार कमजोज हुन छ्यागले अनुराग थियो झाप्ने चाहिँ वया वया जुया चाहिँ निमुख थयो विभिन्न कथा यो समस्या कठिनाई यो कारण होइन चाहिँ गु जोस हो ऊ जोस झाप्ने उसले ज्याज निमुख ज्यादन अरू जो कारण होइन कमजोज चाहिँ मुटी खण्ड त
0: कतिका छिन झेटनातिरङ ल उसले चाहिँ बिए एमए तङ्गीले चाहिँ लगभग न्यास मुनु त्यसमा चाहिँ भर्न या उसले शोषण चाहिँ कम्प्लिट आउट हुन जेपट्टि चाहिँ बना छुख हो इतिहास अटेख
1: ऊ विराट त्यो सङ्ख्या खो सङ्ख्या हिसाबमा चाहिँ उसले ठुलो ढका चाहिँ मख हो जिसले ऊ टोटल रूपमा चाहिँ उसले बन्यो जुई तर ऊ अरिना चाहिँ बहुपति रेकर्ड चाहिँ मरो होला बर गर्दुर गाटेहरूले एसएलसी चाहिँ बनिन्द त एसएलसी बनिँदै हुन्काउन चाहिँ नापुजोस आइएर गाटे नि ऊ आइएले न आइएले चाहिँ बनि बनियो चाहिँ छु एसएलसी पास जुई हुन्काउन ग्याप जुया होइन आइएले बुन्यु त आइएले बुन्दै हुन्काउन चाहिँ ग्याप जुया इपिए कन्टिन्यू चाहिँ ब्याचलर चाहिँ बुन्यु मर्सियले बिचे चाहिँ ग्याप ग्याप जुल ग्याप जुल हुन्का दुई तिन वर्ष लिपा हान चाहिँ बिएले तल अहिले यहाँ लिपा एकको लिपटिने चाहिँ एमए खोले जु खाऊ नि अरू जो कारण होइन जस्तै एमए खोले जु जुबले डिजर बाई डिजर त्यसले भर्न जु पिन लिएको दुःख तर सिरेको उसले समेस्न जु सिरेको नि ऊ चाहिँ यहाँ चाहिँ बिएले बिन दुजी तर ऊ 500 सङ्ख्या 300 सङ्ख्या राख ऊ चाहिँ गणन रेकर्ड चाहिँ धुप्रीमा हो ऊ बन धुप्री जगत जुल
0: हजुर
1: ऊ अर्थी चाहिँ बहुपति रेकर्ड चाहिँ जिम्मस्यो
0: हजुर गतकेजी चाहिँ छौ रिसर्च साहेबले चाहिँ लगभग 500 चान्चुन चाहिँ नेपाल भाषा चाहिँ एडमिसन या उसले छिन नकन धाइदिथे अहिले सोसो मनुनसँग चाहिँ पास आउट या ढेका चाहिँ छौ रिसर्च चाहिँ जे खौँ वा कुलो ख खमखो लबोला लिप हाँक्न पुष्टि जुई पनि आधार दिँदै ध्याबले उब्ले यो अवस्था व आ थौक्न यो अवस्था दुवालिब्ले छु ध्यादी उब्ले योपट्टि गुल्न थो छिन नकट्ने नेटनातिल आन्दोलन स्वरूप न थो नेपाल भाषा चाहिँ भुङ्के माघु पनि अवस्था चाहिँ नेलोपिन्सेन चाहिँ धका चाहिँ थो चाहिँ सुरु चुल छिन धाइदिल उब्ले यो अवस्था आयो अवस्था दुवालिब्ले छु ध्यादी उब्ले यो अवस्था त स्वेरङ्गा आन वय ल्याख चाहिँ भर्न चुयु आँखा बुनियु अयोपट्टि छु जुवा छौँ दु त्यो मतलब सङ्ख्या चाहिँ बढे जुवा छौँ दु घटे जुवा छौँ दु छुटु
1: थो कलेजे बनिपि नेपाल भाषा बनिपि विराट त्योपट्टि ओत्रा चराव ओ चाहिँ जुदु उसलाई चाहिँ आन्दोलन ओ राजनीति न चाहिँ निर्णय जुल तर आथन छु घटेहरूले 2046 साल यो चाहिँ संविधान वे ढुङ्का चाहिँ डक्कु भाषा भाषी त्यही त चाहिँ राष्ट्रिय मान्यता भाषिक राष्ट्रिय मान्य राष्ट्र मान्यता बी ढुङ्गा चाहिँ संविधानै चाहिँ त हो
0: हजुर
1: ल तर व्यावहारिक रूपमा चाहिँ ताथै त्यहाँ खस उल्लेखनीय चाहिँ त्यो बुनि उपटी सङ्ख्या चाहिँ वृद्धि चाहिँ मजु आ ऊ वृद्धि याव लागि चाहिँ भावनात्मक रूपमा गुजेन मुज्यो उके चाहिँ अर्थतन्त्र न स्वाउजीमा राजनीति न स्वाउजीमा पेसागत डक्कु चिज स्वाउजीमा जीवन जीवन गणन सहज रूपमा चाहिँ म्या अफी मनु त ऊ लफी चाहिँ उनी होला आ मान्यता जग बिउमा चाहिँ उके मान्यता कया चाहिँ बुनि पि मनु त अवसर त मन्त्र गाटा आशा ऊ अवसर मरौपट्टि चिज चाहिँ मनु त्यसमा बुनि भएको जस्तै उदाहरण लागि ठाउँ कोरियन भाषा बुनि पि मनु त ठुली चापाचाप जुया चाहिँ एकदम ल्यान चोना मलाई लुना बुनिपट्टि अवस्था सृजना जसले उके यो मूल कारण छुर्काटाहरूले कोरिया चाहिँ अवसर चाहिँ प्राप्त जुको कारण होइन विदेशी उनीहरूले चाहिँ विदेशी उन त चाहिँ कोरियन भाषा सेका उनीमा अथवा अनुमनीले चाहिँ अपिजु कारण होइन अथिना हुना चाहन्छ ऊ छौ अवसर यो कारण होइन चाहिँ भाषा न एकदम नेपालले चाहिँ कोरियन भाषा बुनि पि चाहिँ बढे ज्याचौँ थो होला अझ नेपालवासी प्रसङ्गे दुन्न सोयो खोल गरेर ऊ बुना चाहिँ छुज्या दैले होला ऊ बुन ढुङ्गा पास जुङ्गा छुया आ जो ठ्याक्क लोमन जिसोले 63 साल थिएँ छु 63 साल सुहाँ झ 63 साल सुहाँ झ चाहिँ सुदुर गरेहरूले नेपाल भाषा कया चाहिँ ब्याचलर मास्टर बुवापी मनु त्यो पनि सर्टिफिकेट चाहिँ काउन्ट मयाउ त्यो जागिर नै लागि चाहिँ ऊ चाहिँ सर्टिफिकेट दिँदा चाहिँ मान्यता म बिउ अझ पनि अवस्था ज्याचौँ आफूले मनु त्यसमा बयाम हुन जब 63 सालले चाहिँ ऊ खुल्ला जुल नेपाल भाषा बनान उयो चाहिँ प्लस पोइन्ट सरकारी जाइनाचौँ पि मनु त्यहाँ दयुर एउटा चाहिँ भनिज अन्थाल अपोज
0: नम्बर काउन्टिङ
1: नम्बर काउन्टिङ जु न प्रमोसन यो लागि चाहिँ सर्टिफिकेट ज्याउ यो पनि जुसेनले भनिज चाहिँ बनिपे अपद र आ अति खसा न ओजको झुल्का अवसर थियो जागिर नयाँ चौपी मनाउ त झ्यानु झुल्का तर छु मजल घाटे हामीलाई नेपाल भाषा बनिपे मनु तय चाहिँ वान्टेड यो कथा चाहिँ गणन सरकारी लोकसेवा चाहिँ वान्टेड मै त वान्टेड मसिनले नेपाल भाषा मास्टर्स बनिपे मनु तय उपति चाहिँ अवसर गन्था दिन्छु ल वा अवसर मर्सिनले बनि उपति चाहिँ टोटल रूपमा चाहिँ अन जिम्मुवा पाले सुयो खस अपुवादेखि या न्याम खुमगा एमए बनियो रियो छ ऊ यसलाई चाहिँ सेमेस्टर नमुख्ने इयरली जुल अहिले अर्जुले चाहिँ न्याम खुमेसना बुझ्यो हामीले चाहिँ छु भर्न क्या त्यही अवस्था छुपिजायामाले गरेर हामीले आथपले भर्न जिउ पिँदैले कि मरे गुवाउँदै जी होला छे छे उना सुन चाहिँ ब्याचलर सिधापी भन्छ इन्ट्रेस त्यहाँ पिन त चाहिँ बाउ बाउका चाहिँ धामा पनि अवस्था चाहिँ ऊ यसले चाहिँ जुया चौँ गर्ने जुवा पालेर जुया चौँ पनि होला अर्जु कारण होइन चाहिँ अन चाहिँ ऊ अवस्था चाहिँ मरुजुल जब ऊ अवस्था तर 2072 साल यो पनि गो संविधान जुल अहिले चाहिँ गो स्थानीय निकाय या त चाहिँ मातृभाषा ऊ विषयवस्तु या त चाहिँ ऊ त चाहिँ लागुया फै स्कुल स्थानीय निकाय न चाहिँ लागुया फै त्यो पनि गु चाहिँ संविधान कथा चाहिँ व्यवस्था जुई ढुङ्गा 2077-78 यो इले साले गुकी विद्या सुन्दर साकी जो काठमाडौँ महानगरपालिका स्थानीय विषय रूपे चाहिँ नेपाल भाषा त्यही उपरि जुल ऊ यहाँ लिप चाहिँ 172 जवान चाहिँ टिचर्स त नेपाल भाषा बुङ्की पि चाहिँ क्याउ जुल ऊ क्याउ जुसेली चाहिँ अनला बुङ्की उपरि सुरु जुल बुङ्की सुरु जुई ढुङ्का चाहिँ इमी पहिला काबले चाहिँ झ्याउ विषयले न चाहिँ बुँपी नेपाल भाषा भाषी अथवा ल्यास पनि त काल तर बन्क्यो लागि यसलाई आ इन्टर्नल सर्टिफिकेट यो आवश्यक जुल इपिनल बुनिमा बाध्य जुल ऊ कारण होइन चाहिँ आ 172 जवान बिस्तार बिस्तार चाहिँ बिए एमए बुनिपट्टि चाहिँ जु कारण होइन उसले निस्या उल्लेखनीय रूपमा चाहिँ नेपाल भाषा

0: चाहिँ लफु किना बिमा आयौँ त चाहिँ वन यु दि थो थो लफु दुनी थुके चाहिँ अफसर चुलाई ढका किना बिमा आ ठाउँको नै त्यहाँ खर्चा प्राइभेट स्कुलले चाहिँ सामान्यतया बङ्की बिमा मनुदे त बिहा त तलब टिचर्स त्यो तलब सुहान थो महानगरपालिका योपट्टि चाहिँ ख उकेला चाहिँ मेबिन त चाहिँ डिस्क्रिमिनेटले या मर भेदभावले या मर अर्जु कारण यहाँ चाहिँ सामान्य प्राइभेट स्कुलले चाहिँ बङ्का चौमासम्म सर मिस पनि योपट्टि स्यालेरी यहाँ अपदो कारण होइन आ बिस्तारो मन उद्देश्य छुट्या कार्यालय जिन चाहिँ नेपाल भाषा बना चाहिँ उके अवसर डो ढका चाहिँ ताउ कारण होइन आ नेपाल भाषा लगे जु पिजको मक्की नभ बोर्डिङे बनाउँछौँ पि मस्तेसँग न चाहिँ भटिज कोइला पि प्राविधिक के बनी मक्पी बनी मक्पी अय पिसँग चाहिँ अब बनियो होइन फ्रेस पिए चाहिँ दुवाया चौँदो मसला थियो कस नभ चाहिँ भाषिक अनुराग बयो जुले उमेर डेङको पिजको बयो जुल आ चाहिँ भटिज फ्रेस पि चाहिँ दुवाया बनियो पि हेर्न चौँदो
1: हजुर छेउ खनिनी ढुङ्गा गतिकति आ बिएलए विद्यार्थी मरु एमएलए विद्यार्थी मरु त घान गन गन चाहिँ नापा बिए तगिमे अहिले एमए तग भुङ्की उपटि घुल्न क्याम्पस दितो नेपाल भाषा अन्तकन अनि यो दरबन्दे लिखना चाहिँ मे मेठा इङ्क्यु ढुप्रिन छिसेन झेना अठे ख छ दशके चाहिँ ठो एक चोके जुल ढुप्रिन छिसेन यो कुञ्जना चाहिँ विद्यार्थी नेवार विद्यार्थी युनियन पिन लगे जुवा लगभग छौ दशक न जुल वेकम छैन यो खुए ग्वाली आउट हुन नेना छुख
0: पक्का लङ्क जस्तै नाभा क्याम्पस लेभलले सोयो खत गराएछ त्रिचन्द्र कलेज सरस्वती कलेज पिके रत्न राज्य पाटन क्याम्पस जुल मला मे मे थाहा नेपाल भाषा बुनियो पि बुनियो नाप नापमा चाहिँ दरबन्दी चाहिँ दया चौँ ख अब दरबन्दी चाहिँ छुजुल गरे छमानीम जग ब्याचलर बाउँ यो जोबलाई चाहिँ छमानीम बुङ्कियो लागि ल बुङ्कियो लागि छ टिचर्स त लै माल युज ल स्थायी टिचर्स लै माल युज ल अहिले टियु त चाहिँ भार चाहिँ अपोजु त्यहाँका टियु न चाहिँ थो मर्छ जोड यो आशे युज हात अहिले छुट्याल याम मरेका बुङ्की बिमुखो खुम मरेका बुङ्की बिमुखो धारा धारा धारा अनि अहिले प्रशासन न थुइ त चाहिँ मेवे कथा सु युज हार्ने प्रशासन चुनि बिन चाहिँ छम भर्न जोयो ल डक्कु मनु त मुना भर्न जोइ मुखो छम त वै जी नेपाल भाषा बुझ्यो ए नेपाल भाषा छु बुझ्यो भुनि बिहे मरु छमया मर्ने त्यहाँ युज हात्न अहिले म मेउ विषयले भर्न यो युज हात्न मेउ विषयको यहाँ बुनि युज हात्न अहिले मेमा हान चाहिँ कस खुनु हुने उही त न अर्थ्या युज अर्ध्या यहाँ छौ ल प्रशासन न उही त चाहिँ कमियाना इन्क्यु पनि ज्याज ल छौ चाहिँ अन बुङ्की पनि टिचर्स त्यसमा न उसले चाहिँ कुदाउमा आउज छाराजी यस्तै टिचर्स ख अर्जु कारण जिउ ज्यादियो पनि चाहिँ बुङ्की उज ख जी चाहिँ विराट बरिया पनि मुख दियो पनि इम्सन त्यो मखला दियो खसला भर्न जु यसले भर्ने अवस्था कमसेकम नेपाल भाषामा बुन्यो दुर्गा चाहिँ अन प्रशासन यो भर्न जो थाहा छ चुनाव व्यवसायन दनाजको व्यवसायन सूचना सभाजको तयार व्यवसायन मे बिमनु त अथवा भर्न जो बिमनु त्यसमा सिउका गुली गुली सिना नेपाल भाषा बन्द दुर्गा मस्यो गनगन दुर्गा मस्यो यो अवस्था चाहिँ सिर्जना जो आउँछ ल आ ठाउँको नै एमएलए चाहिँ भरि चाहिँ प्रचार प्रसार जो कारण होइन पहिल्यै न्याउ याचु निपिँदो यो जो कारण इम चाहिँ नम्बरको याद हो अहिले भर्न तेलकी मसी याच्नु यो जो कारण इम त चाहिँ छक्क चाहिँ जानकारी बिउ चाहिँ यहाँ याच्नु तर बिएले चाहिँ छुज्याचौँ रहेछ नेपाल भाषा चाहिँ एमए बन्द चाहिँ मे मेउ सब्जेक्टमा बन्द त्यो ब्याचलरले चाहिँ बिएले न्याउ सब्जेक्ट कया बुवासान एमए डाइरेक्ट चाहिँ बन्द जो कारण होइन आऊ या चाहिँ छुज्याचौँ रहेछ बिएले चाहिँ बुनि पि कमजोर याचौँ एक त बिएले चाहिँ बिएलए बुनिपट्टि चाहिँ ल्याइदु नि नक्चिन धैर्य चाहिँ न्याङ्कन चाहिँ स्थायी टिचर्स त मर्याउना चाहन्छु जस्तै परमकन्या चाहिँ स्थायी टिचर्स मन्त रत्न राज्य स्थायी टिचर्स मन्त त्रिचन्द्र कलेज ए मन्त सरस्वती क्याम्पस ए मन्त मलाई आ अनि डक्कु चाहिँ दरबन्दी चाहिँ नमर्याउन आ चियो छोरा छ ऊ दरबन्दी दुपट्टि चिजेन पुल्टी चाहिँ मजुजु ल बङ्की पिँ मरुजु कारण होइन चाहिँ दरबन्दी नमर्याउँछु ल अहिले ऊ दरबन्दी न चाहिँ छुएर नेपाल भाषी दरबन्दी नेपाली यङ्की हो अरू नजुका ल आ ऊ दरबन्दी चाहिँ मेउली चाहिँ कन्भर्ट हेर्न छोयो आ दुवैमहरू थाहा छ दरबन्दी वर्षौँ वर्ष तयार थियो यहाँ कन्भर्ट हेर्न स्वाभाविक झिका टियो त ल तर आ न छोरा आलाई चाहिँ बिस्तारमा बढे जुजु या चौँदो आ जस्तै उखनी उपटी है पद्मकन्या कलेज चाहिँ एकार बार जवान चाहिँ बुनी उपटी चाहिँ सुरु जुल आ अन्न चाहिँ छु लाग्छ स्थायी टिचर डुजुस चाहिँ पेमन्याम दुसान चाहिँ बुङ्क्योजी स्थायी टिचर मरुजु कारण होइन इम्सन छुरी हाल दस जवान मरेको बुङ्की बिमुखो त्यहाँ त हामीलाई आ अभियन्ता त्यसँग नसुयत गरेर 10-12 जवान देखियो लागि चाहिँ ग्वालले याउँदो तर भावनात्मक रूपमा चाहिँ पिन चोपी एक्टिभिस्ट त्यसँग छियोपट्टि चाहिँ पासै यता नापानी छैन रान काल छैन पेलैना व्याचौँ कारण होइन छिकेन पासै योपट्टि असी त दुवेजुला मुहल दुवेजुला

0: अझपि चाहिँ एक्टिभिस्टेसन ग्वालियाना चाहिँ यनाचुन्दु अहिले उल्टोको मुखु चाहिँ थन पासिक सामाजिक सेवा यनाचुनिपि मनुतेसन उद्योगपति तेसन बिएले पनि पि मनुते त चाहिँ स्कलरसिप त बिहा ला सिमत छु माउख जिमसँग व्यक्तिगत रूपमा बिरका अझ कथन ग्वालिना चुन्दु अर्जुनी बुनिमले चाहिँ त्यो यो समस्या मुखो ला तर बुनिबी मनुतेसँग एक त चाहिँ मथु कारण होइन ला खेताला छुरा छ ब्याचलरे दुनि आर्ट्स बुनि पिन्छ ला मानविकी बुनि पिन्छ चाहिँ एमएलए हुनुहुन्छ छौजुक सब्जेक्ट बुझ्यो ख नि अहिले ब्याचलर चाहिँ चोइस क्या बुझ्यो ख नि ला अर्जुनी यदि नेपाल भाषा बना मैल मैल रहेको छ एमएलए मेरो सब्जेक्ट बनाउने ख सान ब्याचलर चाहिँ अपक न छियो भाषा जो कारण होइन ठिक न बन्दै जो कारण ओसो कया बन्द गरेर आएछ लिप मै असज भएर तँ डिपुटी कथा या जोका चाहिँ ऊ न ठिका यता चाहिँ ब्याचलर न बढे डिपुटी सम्भावना दो आऊ या चाहिँ प्लस टूले दुएमहरू होला आ एसएससी न चाहिँ जगत सुन्दर बुने कुठी चाहिँ गम दुःख त्यहाँले स्कुल लेभल निसेँ थयोपट्टि चाहिँ खटे जुजुमाउँदो तर उके यो अर्थ चाहिँ आ चाहिँ थो नेपाल भाषा बनिपी कमजोरी धिपरी मखके आ चाहिँ बरेजुपरी अवस्था दु तर बरेजी लागि चाहिँ थो प्रचार वा विज्ञापन पनि कम चाहिँ ज्याचौँ दु आछा भाषा आदिवासी जनजातिसँग चाहिँ मातृभाषा त्योपट्टि चाहिँ भाषा यो अधिकार चाहिँ मा मलाई गठे कि छ मचया त मचया नोयापट्टि अधिकार ऊ अधिकार बिमा त्योपट्टि चाहिँ अन्तर्राष्ट्रिय आवाज नि अहिले ठाउँ छ चुनाव जुल गरेर हामीले जब डक्लै नापा मातृभाषा सेकी ऊ मातृभाषा सेकौँ पनि मचा चाहिँ मेरो भाषा सेक त अपु अहिले मेरो मातृभाषा सेका चाहिँ मेरो भाषा सेकौँ म मनोके चाहिँ नलेज न चाहिँ अपदु त्योपट्टि थो रिसर्च चाहिँ फाइन्ड आउट या हुन्का आऊ या चाहिँ बिस्तार थुथुँ थुथुँ मातृभाषा मार्योपट्टि जुल तर ऊ मातृभाषा चाहिँ थो गु जनजाति त्यसँग मातृभाषा त चाहिँ मलाका छिए तालाई नेपाल भाषा लाइपी चाहिँ लाइपी मातृभाषी त्यसँग चाहिँ थयो मातृभाषा मा नेपाल भाषी त मलकोसी चाहिँ पहिलो भाषा यो रूपे नेपाली लगाएँ अङ्कल नि ल मस्तेसँग नेवा भाइ ल्याए चाहिँ आज साना महाबुब बिसाइ लाकी मुखुप्ती गु ज्या चौँदो अब महाबुब यो चाहिँ अबुज अबुज त यो कारण ख मखला थियो ख सा नेवा भाषेका चाहिँ मेरो भाइ मसेप्रिल मुखु नि झन् चाहिँ थयो भाषाका मेरो भाषा सेकिबले चाहिँ याक्न अपुको सेकी फैपट्टि जुल तर थयो भाषा मसिङको इबले त छौ भाषालाई द्याओ जुल्ने झिपिएलाई सो भाषालाई चाहिँ सैपिए जुल्ने जनजाति तेपि नेवा त्यसमा चाहिँ नेपाल भाषा मलकलकी चाहिँ निहो भाषा जुन जुनि निहो भाषा जिउले अब म चाहिँ त चाहिँ तरी जिउले अब नेपाल भाषा सेकमा लिबले तरौँपट्टि चाहिँ वा ठेउप्ला सेकमा लि वा उहाँ बालको सेक्न फैमु अर्को कारण होइन थोको मातृभाषा ख ऊ मातृ भाषा भाषी त्यसँग आथङले संविधानै छुदु भएछ बहुभाषा नीति तका अर्जुले मातृभाषा चाहिँ बुङ्की माथि पनि आ सरकार न संविधान न अहिले थो चाहिँ रिसर्चर त्यसँग थाहाजु कारण होइन ठुके चाहिँ आ बिस्तार चाहिँ बोले जुजु उनी ठुका इङ्क्युपट्टि योपट्टि क्यापेसिटीपट्टि खन ख मलाई आऊ या जस्तै जिए जुए चाहिँ के सेता ख सा बोनी बोले नापा बोनी बोले आठ क्लास नौ क्लास बनाउँछ नि भने चाहिँ खेवा चाहिँ बालक स्पष्ट चाहिँ फ्लुएन्सी मरौजो कारण होइन सरबिन्द चाहिँ वा क्वेसन चाहिँ गु निमास्तु असान चाहिँ म निस्तुने छु त्यहाँलाई जो अधिकार हनन् जुल्ने होला आ ठाउँकै न छुज्या चुन्दुर्गा हामीलाई वास्तव्य चाहिँ इसिजी मलाई इपि मस्तेसँग छि आदिवासी मातृभाषा भाषी त्यसमा चाहिँ छुज्या चुन्दुर्गा हामीलाई अन चाहिँ इसिजी बङ्किमपट्टि चाहिँ हेरविचार याइमा बङ्किमा चाहिँ गैर नेवा मला ऊ गैर नेवा जो कारण होइन चाहिँ नेवा त्यसमा चाहिँ मस्ते त स्कुले छुए भने चाहिँ ऊ गैर नेवा न चाहिँ नेवा भए मथुई अर्जो कारण छि मस्तेपट्टि चाहिँ खते फै मखु अन्त चाहिँ तैले तुनमाल ढासा न मस्त खोया तुनि माली अर्जो कारण ऊ मिसँग मथु कारण होइन छिसँग नेवा भए मलकोसी इम थो नेपाली भए पहिले लाग्यो माउपट्टि अवस्था उयो चाहिँ मातृभाषी पि चाहिँ टिचर्स मतो कारण होइन चाहिँ होल समुदायले चाहिँ भाषिक भाषा चाहिँ
1: विस्थापन जु
0: विस्थापित जुल अर्जुनले थोरै पनि चिजलाई चाहिँ हरेक जनजाति त्यो अधिकारलाई चाहिँ लाका काउ जुल्ने त्यहाँ थो चाहिँ गुली विदम्बना चाहिँ थो जनजाति त्यो मातृभाषा भाषी त्यो गुली तहरू पीडा थो
1: त्याप्ले गतेकी आ संहिता नउभे रङ्ला
0: हजुर
1: संहिता उहाँ चाहिँ नखन्छी धाइदिला बहुभाषा नीति नउभे रङ्ला छि त सोनि गलेला तामाङ भाषा हो नेपाल भाषा इतला सरकारी मानित नबिरङ्ला
0: हजुर
1: ध्याप्ले चाहिँ थुलिया खास सोएबले चाहिँ संहिता उहाँलाई छिताल खासै फाइदाला मुजुए जुई माला निमहला
0: मखो अथे मखो छुन चिज चाहिँ ऊ विकास जुई त छु त्याम काई जस्तै आ वया चाहिँ बहुभाषा नीति उपति नीति उयो ढुङ्गलो संविधान होला पाठ्यक्रम स्वरूप चाहिँ थो दुठ्या ढुङ्गा थोला आ चिजसँग चाहिँ बिस्तार चाहिँ लोखा चाया ढुङ्गल आ गैथेन न्याउने त्यो उपति चिज ल आ उके चाहिँ छिसँग जोड बिहा चाहिँ अधिकार दर्शिनलाई चाहिँ यनाउने उपति अधिकार कर्मी त्यसमा चाहिँ ओ उके यो स्टेप कया चाहिँ न्याउने उपति ल ओला छौ अधिकारलाई डुबे झुल्ने तर छौ छुरा छ पोलिसी त
1: इम्प्लिमेन्टेसन
0: ऊ चाहिँ लागु याको लागि चाहिँ छुरा व्यावहारिक त मन त कहाँ ऊ व्यावहारिक त्यहाँ सम्बन्ध चाहिँ छुदुराहरूले सरकारी नीति न आ बागमती प्रदेश दुनी चाहिँ नेपाल भाषा हो तामाङ भाषा त मान्यता बिल्का मान्यता बिहका सरकारी कामकाज जुइ जुल्का गणन चाहिँ उनीहरूले चाहिँ अन सुन मुनु त्यसमा नेवा त्यसमा तामाङ त्यसमा जी थयो भाषा जी नआ तका टाल्ला छ ऊ नआ अधिकार डर्का ऊ नआ अधिकार सि थियो गन दुर्गा आयो गनका आउने ऊ तका चाहिँ तयार दिल अहिले जी चाहिँ छुटेका टाइपले जी आ कम्प्युटर सिन्यो लागि कम्प्युटर यो लागि अनिवार्य याउ लागि चाहिँ 7,000 चाहिँ त्यो लागि ल दुनी मलाई तर भाषी खे उयोले चाहिँ छुज्या बरु टका त्यही वेकल त्यहाँ मुफिया चाहिँ कहाँ कहाँ निवेदन त्यहाँ जी चाहिँ जी चाहिँ छोया बिग्रेका चाहिँ वेकल त्यहाँ दिल ल अर्जु कारण होइन मेन चाहिँ छुर्का ढ्याबले उही त चाहिँ गु संविधान तया पोलिसी देख ढुङ्का चाहिँ इम्प्लिमेन्टेसन टक्कै याको लागि चाहिँ घटना हुन माऱ्यो छलफल यहाँ हुन गरा छ ऊ बिस्तारमा जुइ ख बरु चाहिँ छक्ल या मुफु खसा मलाई बिस्तारो याका थल्ला समस्या यो कुदनी हुनुमा समस्या त अर्जु कारण होइन जी छु रिक्वेस्ट तयार गरेर संघ संस्था त्यही त भाषिक संघ संस्था त्यही त न छिपे चाहिँ उखे थुके चाहिँ बाया हुने उमाको छु आ छप्पोजु आउ न थयोपट्टि यक्कु केस त दु गुकी छि नापमा चुना जाइना हुने माओपट्टि दु आ जिन चाहिँ नेपाल भाषा केन्द्रीय विभागमा प्रमुख जो कारण होइन जिन ओ जिम्मेवारी कायम आऊ हेजुल अर्जुले नापमा चुना चाहिँ जाइना इङ्की माओपट्टि क्रम हेदुनि ओ आवाज उठेना इङ्की माओ खेतल एकाडेमिक संस्था ख नेपाल भाषा केन्द्रीय विभाग मलाई त्रिभुवन विश्वविद्यालय ख तर अति ख सान भाषिक अधिकारीपट्टि खन ल्यामा पनि अवस्था दुखाइरहेको छ थो गु चाहिँ अनब्यालेन्स ज्याचौँ मलाई गु चाहिँ सन्तुलन मजियाचौँ ख सन्तुलन मजियाचौँ पनि चिज त सन्तुलन याङ्कियो लागि चाहिँ डक्कु मिले जिया चाहिँ याङ्कीमा आउँदो जस्तै उदाहरणको लागि चाहिँ आ चाहिँ छुज्याचौँ धेरैले स्कुल चाहिँ आँखा बुङ्की पि टिचर्स त्योपट्टि न समस्या ज्याचौँ दुःख आ छु समस्या धेरैले स्थायी जुइपट्टि समस्या स्थायी जुइ त छुमा लाइसेन्समा लाइसेन्स या त छुमा एड बनातेमा एड बनातेको लागि चाहिँ नेपालवासी एड बुझ्यो है मरु अर्जुनले यदि चाहिँ दुवै मुरु खस चाहिँ मेउपट्टि मानविकी अथवा त्रिभुवन विश्वविद्यालय जस्तै प्लस टू बनाएर बिजु ल स्नातक बनाएर बिजु स्नातकोत्तर बनाएर बिन्दु उकै त मान्यता बिहा स्थायी हाल जिउ नि मलाई मेउ चाहिँ सब्जेक्ट बुन्यो मरु पनि चिज त अठिया जिउ छ भाषिक खे चाहिँ अठिया मुज्यो होला अर्जु कारण होइन थजोपट्टि यावत समस्या त नि उके नाप नाप जोडेन चाहिँ यङ्कल गर्दा जिसोले थुर्कु नेपाल भाषा केन्द्रीय विभाग योपट्टि चाहिँ स्नातकोत्तर बुनि पि चाहिँ अझ न अपदय बनि थिएँ जित ता
1: हजुर लिस लिसे थोला नीति पनि हे खुवाउँछु ल नकट्ने छि धाइदिल गदेखि चिसे बागमती प्रदेश पनि अन संसद चलेचुप्ले न चाहिँ नेवा सभासद नेपाल भाषा अहिले चाहिँ उखे लिसब्युमा मन्त्री न चाहिँ तामाङ भाषा चाहिँ लिसब्युले अन छौपट्टि मजाक्यु विषय न जुल तर गतिकी त्यो लोकसेवा न स्थानीय तहले उनी पनि एक तह बढुवाइन न स्थानीय तहले यङ्कल ऊ यङ्कुपले झे गतकी छि अनुवादी पनि न खलना दिल ऊ अनुवादे चाहिँ नेवा ओ छम तामाङ त लोकसेवा चाहिँ केन्द्रीय लोकसेवा चाहिँ प्रदेशीय यङ्कुपले नेवा या तामाङ त यङ्का संसदीय चाहिँ ऊ उल्थ याउपट्टि अयोपट्टि वातावरण नल बने फैगो अवस्था ख नि
0: सम्बन्ध गट्टा छ या चाहिँ मिलेन यङ्की जो ला तर गठी जिराहरूलाई पोलिसी लेभलले चोपी मनाउ त्यो कि झ्याप्लेन चाहिँ थो संविधान विपट्टि अधिकार जो कारण चाहिँ अगेन्स्ट त्यो बनिपट्टि न जुइमुखु त तर आ चाहिँ ऊ अगेन्स्ट त्यही पनि हो न जुइमुखो जो कारण इम्प्लिमेन्टेसन न मैग्यो पनि ऊ दुनी यो या सोच चाहिँ जे खना
1: हजुरलाई
0: छारा चाहिँ जिल्ला चाहिँ पाठ्यक्रम विकास केन्द्र न चाहिँ इन्भल्भ जुवा चाहिँ जो कारण होइन अन्न चाहिँ छु छु जुर्गाले मातृभाषी किताब गैना देखियोले गति एना या मार्का टाइपले आ मातृभाषा योपट्टि चाहिँ ऊ किताब देखिब्ले न नेपाली योपट्टि किताब त चाहिँ ऊ नम्ना बिहा का थोया कथा देखियो घाटेको
1: हजुर
0: आ अछि जोबले छुजुलर घाटेबले नेपाली चाहिँ साहित्य विषय त कगना त नि बाख दुल निबन्ध जुल मला नाटक जुल चोख जुल छु असि कविता जुल अझ त्यहाँ त अब गु विरागत ख गु विरागत चाहिँ मेमेउ भाषामा चाहिँ अझ उनीले चाहिँ अहिले ऊ मेउ भाषा चो पिन्न कथा मालमा आउजुल बाख्रा मालमा आउजुल ब्याखा मालमा आउजुल निबन्ध मालमा आउजुल लेख मालमा आउजुल अरूको जुल छु तर वास्तव्य चाहिँ अति मजोसी सुजी मालले भाषा भाषी त्योपट्टि त छ्या महत्त्व बिमाले ओ भाषा भाषी त्योपट्टि गु चाहिँ भाषा ख ओ भाषा दियो हजारौँ वर्ष मेहनत त्यहाँ हजारौँ वर्ष आदिवासी देशमा चाहिँ ओ ए थासे प्रकृति नाप चाहिँ घुलमिल जुवा चाहिँ डेभलप जुपट्टि भाषा ख छु अरू कारण ओ भाषा दुनि चाहिँ छुटै ल्यायो संस्कृति दे ओ संस्कृति ओ संस्कृति मात्र भाषा भाषामा है भाषामा आएछ संस्कृतिमा है ल अहिले ऊ भाषा दुई चाहिँ संस्कृति दियो जुनि ऊ सांस्कृतिक नलेज ख ऊ नलेज या त चाहिँ छिस चाहिँ ऊ किताब मार्फत मस्त त चाहिँ पुस्ता हस्तान्तरण नियामा हो ल तर वास्तव्य चाहिँ छु ल्याउले नक्चिनी चाहिँ विकास जो नेपाली योपट्टि चाहिँ अनुकरणीय चाहिँ मातृभाषी यो देखमा हो उसलाई चाहिँ एकदमै गलत छार गरे हामीले छियो गु आदिवासी त्यो भाषा वे भूगोल वे चाहिँ चिया चाहिँ उत्पादन जुवा वे चानप चाहिँ भेले बुना चाहिँ निर्माण जुवा चौपट्टि गु चाहिँ भाषा ख ऊ भाषै के चाहिँ गुली नलेज दियो ख गुली चाहिँ लोकल ज्ञान दियो ख ऊ ज्ञानलाई चाहिँ नेपाली देखि दिउँ नि ऊ राष्ट्रिय भाषा मान्यता बिहा तौपट्टि अथवा देशीय भाषा जो कारण होइन चाहिँ ऊ चाहिँ चिसा ल्यामाओ सेकमाओलाई खय खत तर चाहिँ ज्ञानी लेभल यसो खतिका ढासला ठिकै गु कि आदिवासी त्योपट्टि भाषा ख ऊ भाषा दोपट्टि लोकल ज्ञानलाई चाहिँ मे नेपाली के दै मुख्ने तर ठाउँकनेलाई चाहिँ थोयोपट्टि मातृभाषा वा आदिवासी त्योपट्टि भाषा ठुली छिस चाहिँ जोड बिमा चाहिँ महत्त्व कथा क्यामा कि छ्याइरहेछ ठाउँकने ऊ टेक्नोलोजी डेभलप यो कारण एआई डेभलप जुल ऊ एआई नलाई चाहिँ ठाउँकने द क्वेट चिज चाहिँ अनि डुपट्टि चिजलाई कगना चाहिँ ऊ ठ्याक्क जिता बिफु जस्तै लेख चोयाबी लाग्छ लेख्न चोयाबी अनुवाद दिएर अनुवाद नयनाबी जिता थोथो माल लाग्छ ऊ नबी तर छुबी भई मुखुर काट्याबले वे जनजाति ते के दुपट्टि कल्चर ए दुपट्टि लोकल गु ज्ञान ख दुनछ्याङको चौपट्टि हिडन ज्ञान ख ऊ ज्ञान चाहिँ या होइन बिफै मुखो अर्जुले लोकल भाषा लोकल ज्ञान गु चाहिँ आदिवासी त्यो भाषा ख ऊ कारण होइन आछन् महत्त्व जुपट्टि या होइन यो कारण होइन झन् महत्त्व जुपट्टि जु अहिले छिस चाहिँ बङ्की बोले ऊ पाठ्यक्रम तयारी आयोले न चाहिँ अझ लोकल ज्ञानी त फोकस होइन चाहिँ छिस बिल्लगा रहेछ उगु इयोपट्टि हिस्ट्री उगु इयो जनजीवन उगु इयो कल्चर उयो अवस्था ओ दक्कु चिज त चाहिँ छिस ऊ क गाना चाहिँ ऊ नलेज गेन आफै ऊ नलेज धेरैपट्टि चिज नलेज धेरै व्यक्तिगत जुइमुख हो नलेज धेरैपट्टि चिज समुदाय जुइमुख हो वा त इन्टरनेसनल ख अझ कारण अझ पनि ज्ञान अझ ज्ञान या त चाहिँ छिस मिया छियो देश या त पर्यटकीय नगर कथामा चाहिँ जोडाइन इङ्क फुपट्टि अवस्था दु अझ कारण उके चाहिँ ध्यान बिमा थिएँ
1: हजुर आगत कि नेपाल भाषा एमफिल यो पनि क्लास जोया विद्यार्थी बिन पास आउट न जोरङ्ग एमफिल पिएचडी न सुरु जोरङ्ग आथुलिसले चाहिँ नेपाल भाषा केन्द्रीय विभाग या त चाहिँ छौ थिङ्क ट्याङ्कको रूपमा छौ चाहिँ रिसर्च आर्टिकल यो पनि चाहिँ छौ सेन्टरको रूपमा देखि
0: अवश्य न चाहिँ एकाडेमिक संस्था जो कारण होइन त्रिभुवन विश्वविद्यालय यो या चाहिँ अध्ययन यापट्टि थलो जो कारण होइन रिसर्च मरेकोलाई चाहिँ ऊ त्रिभुवन विश्वविद्यालय योपट्टि गु निक अछि त ख ऊ चाहिँ प्यालुलेसजी होला अर्जुनले चाहिँ थो नेपाल भाषा केन्द्रीय विभाग आठौँको नै गोष्ठी यापट्टि जुल मलाई नेपाल भाषा केन्द्रीय विभाग यो जर्नल त पिकायो जुल गुकी चाहिँ छिस चाहिँ उखेँ थुखेँ योपट्टि चाहिँ समुदाय योपट्टि विभिन्न हरेक पक्ष त चाहिँ छिस चाहिँ क घाना चाहिँ ऊ पिटेपट्टि ज्याला चाहिँ त्रिभुवन विश्वविद्यालयमा जुए जुए आ उखे यो महत्त्वपूर्ण छौ पक्षहरू यो छुरहेको छ ऊ एमफिल वो मास्टर्स एना चुन पिन्सा बिसौँ पत्रकथा बिसौँ पत्रकथा चाहिँ छौ चाहिँ थेसिस चुएमा शोध प्रबन्ध चुएमा वो शोध प्रबन्ध न नेवातेउपति भाषा साहित्य कल्चर वो सोहु विषय त कगाना चाहिँ चुए दैउपति जो कारण होइन छम व्यक्ति चाहिँ कमसे कम छौ समुदाय वा छौ जातीयपति हिडन सुलाचौपति विषयले उहाँलाई चाहिँ छुन छु चिज चाहिँ उहाँ हैय जुल अहिले ऊ हे ढुङ्गा चाहिँ उनके थपे नाइन्क्यो मेरो खजुल छ चिसँग शोध प्रबन्ध तका गु धेया छैन रिसर्च तका धेया छैन ऊ दुई पनि चिज समुदाय यो पनि विषयले अध्ययन याना नुगु चिज थोल्लिका धका चाहिँ बिउ खने अर्जु कारण होइन थुके चाहिँ छौ चाहिँ ऊ थेसिसँग जाइ मेरो चाहिँ टिचर्स पिन्सन बोजेको बुङ्कियो मजुसी अन्त चाहिँ ऊ विद्यार्थीतामा वा समुदाय तयमा उपति चिज रिसर्च एना चाहिँ गोष्ठी पेपर चाहिँ प्रेजेन्ट या उपति चाहिँ ज्या चिसँग याटिनु दु अथवा या न या उकै लागि प्रपोजल नदेखि ऊ नाप नापमा चाहिँ छिके चाहिँ आ रिसर्च जर्नल पिका उपति न तयारी या चाहँदो ऊ रिसर्च जर्नल दिएपछि न विद्यार्थी एमफिल विद्यार्थी ऊ टिचर्स जाना ऊ चाहिँ छिसँग रिसर्च या उपति चाहिँ पेपर न तयारी नाच्नु दु अर्जुनले गोष्ठी जुल थेसिस जुल ऊ चाहिँ रिसर्च या उपति जर्नल जुल ऊ सो चाहिँ नाप नाप चाहिँ यङ्की उपति विचार नाच्नु दु आ उनी उपति जर्नल चाहिँ प्यायो या चाहिँ ख तर गुले गुले चाहिँ बिचे चाहिँ ग्याप ज्या छ महिना प्यायोमा हो एक वर्ष न बिउ नाचौँ ख तर अझ पनि ज्या चाहिँ जुया चाहँ दु अथवा अब कन्टिन्यू या जु
1: हजुर लिस्टले चाहिँ आज इन भोहे जु रङ्ल झिके दुई तिन मिनट जग बाग्दनी गति के आ झिउ सुनिगले चाहिँ झिन्यवा त लगभग 13 लाख 14 लाख दु
0: हजुर
1: अहिले चाहिँ केन्द्रीय विभागलाई 2000 तर पनि इले बिले चाहिँ नेवा विश्वविद्यालय न देखमा धैको ठान गन गन यना छु बिचारे थो आवश्यक ख मखु छु ख विशेष छु मन्यु खन
0: हजुर हजुर थो एकदमै महत्त्वपूर्ण उपरि खाउँ होला नेवा विश्वविद्यालय देखियो आ चिसँग नेपाल भाषा केन्द्रीय विभाग धारण कि चाहिँ पिनी सोही बेला गे चौरा नेपाल भाषा जग बोनिउपति अझ न चाहिँ नेवा समुदाय दुनि सुदुर गाडेर थन दुनि चाहिँ भाषा जग बुङ्कियो साहित्य जग बुङ्कियो कविता बुङ्कियो बाख्रा बुङ्कियो नाटक बुङ्कियो अरू जग यही अहिले भाषा विषयले चाहिँ लिङ्ग्विस्टिक न छु भजर जग बुङ्कियोपट्टि थ्याक तका चाहिँ पिनी चुन पिन्छ ऊ नामय चाहिँ नेपाल भाषा केन्द्रीय विभाग नामय अयो चाहिँ ठिका चौँदो वास्तव्य चाहिँ अन चाहिँ उसले जग बुनियो मजोसे अन कल्चर पक्ष कल्चरे दुनि न चाहिँ आ कल्चर ध्यान साथलाई इन्ट्यान्जिबल कल्चर वा ट्यान्जिबल कल्चर ल युज ल अहिले कल्चर ढियो छुर्काले हामीले कल्चर ढियो पनि चिजलाई चाहिँ सीमित चाहिँ जात्रा पर्व बनियो ल मखुनी ऊ कल्चर का ध्यानलाई अन्नलाई चाहिँ मनुतेस जीवन जन्म जुसानी चाहिँ मृत्यु ताक मनुतेस यापट्टि हरेक गतिविधि ल ख नि जीवन जग मुखो जीवन संस्कारी विषय जग मुखो जीवन एना या चाहिँ नख चखै विषयले जग मुखो मनुतेस राजनीति न हो राजनीतिक संस्कृति विषयले नै बुनि अर्थ संस्कृति न बुनि विभिन्न कथा योपट्टि चिजलाई बनियो ख नि अर्जुनले अन मेन चाहिँ नेवा त्योपट्टि चाहिँ गौरव या लोपट्टि अभिलेख गर्की थिए चाहिँ गणना हुने अवस्था चाहिँ ऊ अभिलेख चाहिँ स्वयंले उसलाई इतिहास कनाचाउँदैन अनि यो सम्पदा कनाचाउँदैन अझपट्टि अध्ययन या फोपट्टि कथा चाहिँ अन अभिलेख नजुया चौँदो यदि चाह सुनान चाहन या दास अन पत्रकार त नभङ्गा चौँदो होला अहिले ऊ नाप नापमा चाहिँ अन अनुवाद नभङ्गा चौँदो अहिले छी त आवश्यक जुप्ती नेवा त्यो त आठौँको नै चाहिँ अवस्था आवश्यक दुप्ती अझपट्टि चिज त न चाहिँ अन बुङ्कियो या नाचौँदो अर्जा ऊ नेपाल भाषा जग मुख्य अन संस्कृत नभङ्गा चौँदो वास्तु नभङ्गा चौँदो अभिलेख नभङ्गा चौँ पत्रकार त नभङ्गा चौँदो अनुवाद नभङ्गा चौँदो विभिन्न कथा यो पनि सब नेपाल भाषा यो माध्यममा चाहिँ मेरो विषय त पनि योपट्टि चाहिँ जुया चौँदो खया खत ला अति खसान आ चाहिँ ऊ सीमित नेपाल भाषा केन्द्रीय विभागीय दुने थो सब्जेक्ट न अझ चाहिँ 20 नाच धेरै नि थेसिस सहित 20 चाहिँ अन सब्जेक्ट बनियो दुगा होला अझ खसान ऊ अलावा चाहिँ डेफ्ट रूपमा डिटेलमा बनियो खसा अनलाई चाहिँ नेवा धेरैलाई छ धाथै ल्याएको खस राष्ट्र खनी
1: हजुर
0: होला नेवालाई चाहिँ लिपा पृथ्वीनारायण सार्न वाजको चाहिँ नेवा जात जुन छौ समुदाय रूपमा जो नि मखला धेरै खस नेपाल मण्डली या बासिन्दा फुकनलाई नेवा ख नेवा धेरै राष्ट्र खनी नेवाटका मसी धुन्साध्य नेपाल मसी धुन्साध्य नेवा मसी अर्जुनले थो राष्ट्रिय दुनि चाहिँ डेभलप जिया चौपट्टि गुलिन चिज त धो जस्तै धाया छ उदाहरण बि चिस इन्ट्यान्जिबल पार्टी उपति सोल्दगा धासान जस्तै चिस सम्पदा त स्वयात्न त ओ सम्पदालाई अथे विकास चुमुख नि ओ सम्पदा दुनि चौपट्टि इन्ट्यान्जिबल पार्ट दर्शन यो पार्ट सिद्धान्त यो पार्ट त बुने भाग्दैन अझ चिस चाहिँ छौ बस्ती जग नेवाते बस्ती सोन्दगा धास अनुकूल अध्ययन ल्याउ मलाई अर्जुले अझ फुक्क चिज अध्ययन ल्याए जीक चाहिँ नेवा विश्वविद्यालय चाहिँ आवश्यक चाहिँ जु अर्जुले थो राष्ट्रिय प्रतिनिधित्व नेवाजको कारण होइन ऊ विषयले अध्ययनको लागि चाहिँ विश्वविद्यालय अथवा अन्न चाहिँ हरेक पक्ष अध्ययन हरेक विषय अध्ययनको लागि चाहिँ नेवा विश्वविद्यालय नै आवश्यक खरि जित महसुस छु
1: हजुर डाक्टर साहब स्टुडियो झाँच छियो मुङ यी ब्याद ल यो सुबा देशा चाहिँ यहाँ बाजमेजमी थौँ या यी कोच्या ढुङ्गु हुने मेगु वाले हाक्नु मे मे हनि ब मजुना जी ज्याजु ह्याक उपेश मर्जन वेगो बचाउँ बिर्से थौँ या त ब्या सुबा
0: सुबा

0: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: नमस्कार, हार्दिक स्वागत छ। तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। प्राविधिक साथी पुष्परत्न वज्राचार्य र म बलराम कोइरालालाई उपस्थित भएका छौं। यस बेला साँझको 5 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। सरकारले बाढी तथा पहिरोको कारण अवरुद्ध मुख्य सडक मर्मत गरी दशैं अघि नै सञ्चालनमा ल्याउने तीव्र तयारी अगाडि बढाएको छ। सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले प्राकृतिक विपदले क्षति पुर्याएका राजमार्ग तथा सडक सुधारका काम तीव्र गतिमा भइरहेकाले दशैं अघि नै मुख्य राजमार्ग सञ्चालनमा ल्याइने जानकारी दिनुभयो। भोटेकोशी बाढी प्रभावित रोसुवासहित नुवाकोट, धादिङ, चितवन र गोर्खा जिल्लाका सडक मर्मतको काम पनि अघि बढाएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिर सिन्हाले सार्वजनिक सञ्चार संस्थाहरूको संगठन तथा व्यवस्थापन संरचनालाई चुस्त, छरितो, व्यावसायिक र परिणाममुखी बनाउन आवश्यक रहेको बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारण संस्था, गोर्खापत्र संस्थान र राष्ट्रिय समाचार समिति राजस्वको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रगतिबारे जानकारी लिनुहुँदै उहाँले संस्थाको कार्य सम्पादन र कार्यबोझका आधारमा आवश्यक जनशक्ति तथा स्रोत साधन व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। संचार मन्त्री डाक्टर तिमिर सिन्हाले अनावश्यक रूपमा धेरै महाशाखा, शाखा र प्रशासनिक तह थपेर संरचनालाई जटिल बनाउन नहुने बताउनुभयो। कम तर दक्ष जनशक्तिबाट प्रभावकारी सेवा प्रवाह गर्न सकिने गरी संगठन संरचना निर्धारण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। उहाँले सार्वजनिक सञ्चार संस्थाहरूको मुख्य जिम्मेवारी समाचार सूचना तथा कार्यक्रम उत्पादन र प्रसारण भएकाले सोही अनुसार जनशक्ति तथा दरबन्दी निर्धारण गर्नुपर्ने बताउनुभयो। व्यावसायिक र उत्कृष्ट समाचार कक्ष सञ्चालनका लागि आवश्यक जनशक्ति तथा हाल कार्यरत जनशक्तिको अवस्था समेत अध्ययन गरी कामको प्रकृति र कार्यबोझका आधारमा व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो। सार्वजनिक सञ्चार संस्थाहरूको आगामी कार्यदिशा स्पष्ट गरी व्यावसायिक कार्ययोजनाका आधारमा पद, जनशक्ति, स्रोत साधन र कार्यालय संरचना बीच उचित तालमेल कायम गर्नुपर्ने समेत संचार मन्त्री डाक्टर तिमिर सिन्हाले बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई थप प्रभावकारी, व्यवस्थित र दिगो बनाउने विषयमा छलफल गर्नुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य सचिव डाक्टर विकास देव कोटासहित विभागका निमित्त महानिर्देशक, पाटन अस्पताल र वीर अस्पतालका प्रतिनिधि तथा उपचारात्मक सेवा महाशाखाका प्रमुख लगायत सहभागी हुनुहुन्थ्यो। छलफलमा टेलिमेडिसिन सेवालाई दिगो रूपमा सञ्चालन गर्न आवश्यक बजेट, जनशक्ति तथा संस्थागत व्यवस्थापनका विषयमा छलफल भएको थियो। सेवा सञ्चालनका लागि आवश्यक जनशक्तिलाई छुट्टै व्यवस्थापन गर्दै सेवा निरन्तर र प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको मन्त्री मेहताको सचिवालयले जनाएको छ। त्यस्तै टेलिमेडिसिन मार्फत प्रदान हुने सेवाको रेकर्ड तथा अभिलेख व्यवस्थित गर्ने, बिरामीको विवरण सुरक्षित राख्ने र परामर्श सम्बन्धी जानकारीको व्यवस्थित अभिलेखीकरण गर्ने विषयमा छलफल भएको थियो। बैठकमा टेलिमेडिसिन सेवा विस्तारसँगै भविष्यमा आउन सक्ने सम्भावित समस्या तथा चुनौतीको पहिचान गरी त्यसको समाधानका लागि पूर्व तयारी गर्नुपर्नेमा समेत जोड दिएको थियो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित घर परिवारका लागि अस्थायी आवास निर्माण गर्न चाहने साझेदार संस्थाबाट प्रस्ताव आह्वान गरेको छ। आज एक सूचना प्रकाशित गर्दै प्राधिकरणले रसुवा, नुवाकोट र धादिङ जिल्लाका बाढी प्रभावित स्थानीय तहका प्रभावित घर परिवारका लागि सहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत मापदण्ड बमोजिम निर्माण गर्न इच्छुक साझेदार सङ्घ संस्थालाई यस्तो आह्वान गरेको हो। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गतको निर्वाचनका लागि सभापति पदमा उम्मेदवारी दिनुभएका किशोर सिंह राठौरले उम्मेदवारी फिर्ता लिनुभएको छ। उहाँले आज पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो। यसअघि मंगलबार अन्तिम उम्मेदवारी दर्ताको अन्तिम समयमा राठौरले सभापति पदमा उम्मेदवारी दर्ता गराउनु भएको थियो। उहाँले काङ्ग्रेस लोकतान्त्रिक पार्टी भएकाले कुनै पनि नेतालाई निर्विरोध निर्वाचित हुने गरी चुनावमा जान नहुने उल्लेख गर्नुभयो। नेता राठौरले उम्मेदवारी फिर्ता लिएसँगै सभापतिका लागि थापा र श्यामकृष्ण खड्की बीच प्रतिस्पर्धा हुने भएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।

0: सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*15*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। उत्तर पश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खाने स्थल र गाउँमा आक्रमण गर्दा 5 खाने मजदुर सहित 17 जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। मारू जिल्लाको बिन्दिन गाउँ बाहिर रहेको खानीमा मोटरसाइकलमा आएका दर्जनौं गिरोहका सदस्यले गोली चलाउँदा 5 खाने मजदुरको पनि मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। त्यसपछि गाउँमा प्रवेश गरेका बन्दुकधारी र सुरक्षाकर्मी बीच भएको गोली हानाहानमा 12 सैनिक मारिएका थिए। उत्तर पश्चिम तथा मध्य नाइजेरियाका ग्रामीण समुदाय डाकु गिरोहको हिंसाबाट वर्षौंदेखि प्रभावित रहेका छन्। गिरोहले गाउँमा आक्रमण गर्ने, बासिन्दालाई अपहरण गर्ने तथा घर लुटेर जलाउने गरेका छन्। यो सँगै रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। अवस्था नमस्कार।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यो बागमती प्रादेशिक प्रसारण हो। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: सु रेडियो नेपाल हिन्न तामाङ सानगिर रेठाङनी दा ढेनमुलाक नै इन्दिरा थिङ सुजना तेन संचार ब्लोन डाक्टर विक्रम तिमिल सिनासे सार्वजनिक संचार घेन्दुन कदेला संगठन तेन व्यवस्थापन संरचना दा व्यावसायिक तेन परिणाम मुखी सोबारी खामदोला विशी सुङबा मुला सार्वजनिक सेवा प्रसारण घेन्दुन गोर्खा पत्र घेन्दुन तेन रासला संगठन तेन व्यवस्थापन ला ताम गोसिबान संचार ब्लोन तिमिल सिनासे घेन्दुन कदेरी तोबा भीमा लाना मुबा बङ थेन स्रोत साधन दा व्यवस्थापन लातोला विशी सुङबा मुला संचार ब्लोन डाक्टर तिमिल सिनासे तोबा भीमा लाना महाशाखा शाखा थेन प्रशासनिक तह काप्सी संरचना दा समस्यारी बोरबारी आता विशी सुङबा मुबा संचार ब्लोन तिमिल सिनासे सार्वजनिक संचार घेन्दुन कदेला ग्रेनर गे सानगुर सूचना थेन गेखोर शोभा थेन पिनबा ताबासे होजाना अनसारला मिनी थेन दरबन्दी तोक लातोला बिसी सुङबा मुबा प्रतिनिधि सभाला हिमालमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय र भोटेकोसी त्रिशुली विपत व्यवस्थापन संसदीय विशेष समिति से विपत ज्ञान प्रभावित थुम्री दोषी च्याबा गोबा लाबा मुला समितिला चो गणेश पराजुलीला टोलीसे नुवाकोटला विदुर नगरपालिका थुमग्याम विपत लिछाला दुई गोबारी ती बाहिला विदुरी मुबा नेपाली सेनाला ब्यारेग्री विपत व्यवस्थापन थिएन नयरी निभा गोरसोमनोन तहला सरकारला मुलमी कादे थेन टोली से विपत थेन विपत लिछाला ताम कादे गोस्युबा मुला बिसी चोहो पराजुली से सुङबा मुला युलबाङ विपत जोखिम न्यूनीकरण थिएन व्यवस्थापन प्राधिकरण से भोटेकोसी भालग्याम प्रभावित दिम थेमेदा अस्थायी दिम सोबारी सेमताबा साझेदार गेन्दुन ग्याम प्रस्ताव रिबा मुला तिनी सूचना गिक छिपन प्राधिकरण से रसुवा नुवाकोट थिएन धादिङ जोङला भाल प्रभावित स्थानीय तहला प्रभावित दिम थेमेदा सहरी विकास थिएन दिमखाङ शोभा विभाग ग्याम स्वीकृत लाबा थिम अनुसार सोबारी सेमताबा गेन्दुन्दा चुरङबा मोइजेन लाबा खिन्ला गेन्दुन कादेसे प्रस्तावरी राङसे सोबारी माइबा अस्थायी दिमला संख्या ग्लाथेन स्थानीय तहला मिन प्रस्त तादोसे दामुला युलचोहो रामचन्द्र पौडेल ओन्छाङ थारू आयोग से नोर्दिङ 2082-83 ला तिरिङ प्रतिवेदन पिनबा मुला युलचोहो दिमखाङ शीतल निवासरी तिनी सेङबा तिनी आयोगला गे तेनबा चोहो सुबोध सिंह थारुसे होजा प्रतिवेदन पिन्स्युबा हिनला बिसी युलचोहोला गेजाङसे पाङबा मुला चुराङलासिन युलचोहो रामचन्द्र पौडेल होन्चाङ राष्ट्रिय दलित आयोग से नोर्दिङ 2082-83 ला तिरिङ प्रतिवेदन पिनबा मुला युलचोहो दिमखाङ शीतल निवासरी आयोगला चोहो देवराज विश्वकर्माचे होजा प्रतिवेदन पिन्स्युबा हिनला सशस्त्र प्रहरी बलला अतिरिक्त महानिरीक्षक एआईजी बम्सी राज दाहालदा संवेदनशील सुरक्षाला सूचना फिर्क्याप भाबा आरोबरी च्याबा साइबारी तीबा मुला सरकारसे दाहालदा निलम्बन लासी सोमरा नाङरी च्याबा साइबा लासी प्रतिवेदन पिनबारी आको एआईजी अञ्जली कुमार पोखरेलदा जाजबुज अधिकृत तोक लाबा मुला दिम्लोन खाङला सुङबोन थेन रोलोन आनन्द काफ्लेसे सुरक्षाला फिर्क्या बाबारी आताबा तामकादे बासी ठिम्दा नाङसी गे लाबा उजुरी खाबा लिचा च्याबा साइबारी तीबा खिन्ला बिसी सुङबा मुला सशस्त्र प्रहरी घेजाङसे पाङबा अनुसार दाहाल थोरी गाछाला ग्रेन ठिम्पोन छेन्पो चोलेन्द्र शमशेर जबरादा प्रहरीसे नियन्त्रण डी किन्बा मुना अनुमान मती आकिन्ना याम्बु उपत्यका अपराध अनुसन्धान गेजाङ दोषी रूप ताबा तामनोन खाबा मुला रोङसा ब्लोन शिशिर खनालसे नेपाल थिएन प्रशान्त थुम्ला टापु ह्युलकादे भौगोलिक रूपरी थारेङ मुसाइनोन जलवायु पोबा प्रभावसे लामा गोर्किन संकट री मुला विशी सुङबा मुला फिजिरी तिनी सेङबा गोर्की गेकोरी लेङमो थान्सिबन ब्लोन खनालसे ग्लिङ गाङथेन महासागर घुङ्री नुप ब्रेल्बा मुला विशी सुङबा मुबा ओजा दुरी रोङसा ब्लोन खनालसे जलवायु पोबा ग्याम मोकोन भीमा लाना प्रभावित ह्युलकादेसे नातोबा समस्याला तामनोन थान्छ्युबा मुबा सरकार से भालथेन ढुइसे लामा बन्द ताबा ग्रेन सडक घ्यालाम सोसी दसैँ गाछन सेङबारी भाइ बनमुला सडक विभागला सुङबोन शुभराज न्यौपानेसे प्राकृतिक विपद से क्षति शोभा सडक घ्यालाम कादे शोभा गे योना बिमा योना लबन मुबासे दसैँ गाछन ग्रेन ग्रेन राजमार्ग सेङबा बिसी सुङबा मुला सूचना थिएन संचार ब्लोन डाक्टर विक्रम तिमिल सिन्हा थिएन स्विजरल्यान्डला फेडेरल अफिस अफ कम्युनिकेसन्सला ग्रेन थिम सल्लाहकार इसा बेल लोइस से रूपतासी लिङ्गमोला शिवमोला होजा धुरी नेपाल थिएन स्विजरल्यान्ड घुङ्री सूचना थिएन संचार प्रविधिला ताम्री लिङ्गमो ताबा मुबा संचार ब्लोन डाक्टर तिमिल सिन्हासे लोलो लोलो थुम्री स्विजरल्यान्ड सरकार ग्याम याङबा रोदा थुजे छे सुङबान दाखाबा रारिन युल्नी गुङला ब्रेलबा धातेला भीमा ज्याबा ताबा राङसे मानबा मुला बिसी सुङबा मुबा नेपाली काङ्ग्रेसला चुई गाछा ग्रेन वाला निर्वाचन रि चोहोला धान्डी उम्मेदवारी पिन्सुबा किशोर सिंह राठौर से उम्मेदवारी याइसी किन्सुबा मुला राठौर से तिनी सानगिर बोन वाल्लासी राङला उम्मेदवारी याइसी किन्सुबा हिला गोबोन राठौर से उम्मेदवारी याइसी किन्सुबा लिछा चोहरी गगन थापा थेन श्याम कृष्ण खड्की घुङ्री प्रतिस्पर्धा तासेता मुला नेपाल रेडक्रस सोसाइटी से भोटेकोशी भाल प्रभावित थेत्मादा नोरो पिन्बा ताबा मुला रेडक्रस थेन रेड क्रिसेन्ट सोसाइटी मोक्युल महासंघला लोन्छेन थेन ग्रेन कार्यकारी अधिकृत जगन चापा गाइसे निभा हप्ता भाल प्रभावित थुम च्यासिबा लिचा नोर रो पिनबा ताम लासिबा मुबा नेपाल रेडक्रस से जामे कोला जाजा कोला लैङ्गिक थेन यौगिक अल्पसंख्यक थेन युलबाङ सुरक्षा ब्लोन खाङसे प्रभावित थुम्री होजा टाङ्गा पिनबा ताबा मुला चुला लागि नि पक्ष घुङ्री सम्झौतानोन तासी झिनबा मुला लुइथेन खाद्य स्वच्छता ब्लोन निशा मेहताला गोबाङरी टेलिमेडिसिन सेवादा दातेला बिमा ज्याबा खाराङ लासी सोबारी खामला बिबा ताम्री काठुई ताबा मुला लुइथेन खाद्य स्वच्छता ब्लोन खाङरी ताबा काठुरी लुइथेन लुई लोन डाक्टर विकास देवकोटा छ्याम विभागला गे तेन्बा महानिर्देशक थेन पाटन अस्पताल थेन वीर अस्पतालला मुल्मी कादेशे पो किन्बा मुबा युल नाङरी तिनी लाना राङबा ग्लारी नाम ताइबा मुला काम्रे शनिबार हेन्से मौसमरी कोलेसे सुधार ताबा निलाबिसी नेपाल मौसम विज्ञान विभागसे पाङबा मुला मौसमविद रोजन लामी छानेसे सुङबा अनुसार तिनी स्यार थुम्री स्यान्दो थुम्री बिमा च्याङना नाम ताइसाइनोन बागमती गण्डकी लुम्बिनी थिएन सुदूरपश्चिम प्रदेशला ग्ला गिक निरी लानन नाम ताइबारी खाम्सेदा मुलाबिसी पाङबा मुला चुपालसेला तसैँ रि दिम निभा कादेदा रेङेन हेन्से टिकट बुकिङ ठोङ बामुला यातायात व्यवस्था विभाग रि नेपाल यातायात सोङबोन महासङ्घला चो पुण्य प्रसाद सिटौला छ्याम स्यान्दोला चिबाची साङसे चु निर्णय लाभा हिन्ला स्यार मकवानपुरला बागमती गाउँपालिकारी मोटरसाइकल से ठोकमा ब्ली दिङला झाझाकोला सी बामुला मोटरसाइकल से ठोकमा बागमती गाउँपालिका ब्रे सात तलेला ब्ली दिङला प्रिभेस ग्लान सिबा मुला बिसी जोङ प्रहरी घेजाङ मकवानपुर से पाङबा मुला मदन भण्डारी लोकमार्गला सात तलेरी तिलमा न्यासे फापर बारी ग्याम हात्ती सुडे क्या निबान लाबा मोटरसाइकल से ग्लान्दा ठोकपा मुबा चुराङ लासिन सल्यान्टी लोपखाङ निबा धुरी ब्राग्याम पाप्सी चुइब्ली दिङला लोपखाङ निबान लाबा मेन्दोगिक लोबोन सिबा मुला छत्रेश्वरी गाउँपालिका नि दह खोलाला चुइब्ली दिङला प्रमिला ओली सिबा मुला बिसी जोङ प्रहरी घेजाङ सल्यान्से पाङबा मुला स्यान्सिबान मुबा सानगिर जिन्जी फ्याफुल्ला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: राष्ट्रिय रेडियो राष्ट्रको संचार
3: हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ अब प्रस्तुत गर्दैछौँ बिबिसी नेपाली सेवाको लाइफलाइन कार्यक्रम बिबिसी हातेमालो
4: नमस्कार म सञ्जय ढकाल
5: र म प्रतीक्षा खनालको
4: बिबिसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बिबिसी हातेमालोमा आज हामी बाढीले खेतबारी बगाएकाहरूका निम्ति उपलब्ध सुविधाबारे कुरा गर्छौँ
6: नेपाल सरकारले आफ्नो स्रोत साधन क्षमता कुनै दात्री निकाय अथवा कहीँबाट चाहिँ अब राहतको पक्कै पनि उपलब्ध हुन्छ।
5: विपदसँगै आउन सक्छन् मिथ्या सूचनाका भेल, कसरी जोगिने?
7: जहिले पनि हामीले विश्वसनीय सञ्चार माध्यम र जसले सही सूचना सम्प्रेषण गरिरहेछ त्यस्तो व्यक्तिहरूले सेयर गरेको फोटो भिडियोहरूलाई मात्रै हामीले विश्वास गरौँ।
8: र विपदमा परेकाहरूका निम्ति अन्य जीवन उपयोगी सामग्रीहरू। भोटेकोशी त्रिशुली बाढीले प्रभावित क्षेत्रमा खेतीपाती भएका धेरै स्थान अहिले बगर भएको छ। बालुवा ढुङ्गा र लेदो थुप्रिएकाले त्यहाँ तत्कालै विगतको झैँ अन्नबाली लगाउन नसकिने विज्ञहरू बताउँछन्। बाढीले कृषि क्षेत्रमा पुर्याएको क्षतिको वास्तविक तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। यसै सन्दर्भमा कृषकका लागि सरकारले राहतका कस्ता योजना बनाएको छ र बगर बनेका स्थानमा तत्कालै कस्ता अन्नबाली लगाउन सकिन्छ भनेर हामीले कृषि विभागका उपमहानिर्देशक विनोद कुमार भट्टराईलाई सोधेका छौँ।
6: हामीहरूले काम गरिरहेछौँ होइन, यो बाली नालीहरू, यो धान खेती, ट्राउटहरूको अनि अर्को माछाहरूको, अब यसले गर्दाखेरि तुरुन्तैमा असर परेको छ। सप्लाई चेनहरू पनि बिग्रिएको छ, खेती हुन्छ कि हुँदैन, अब थप उहाँहरूलाई चाहिँ अब के हुनसक्छ भन्ने चाहिँ अलिकति अन्यल नै छ। अब त्यसले गर्दाखेरि यसको ड्यामेज र लसको पार्ट चाहिँ हामी निकाल्दैछौँ।
9: अब बगरै बनेका स्थानमा पनि कस्तो खालको अन्नबाली लगाउन सकिन्छ अथवा तत्कालै किसानले के गर्न सक्छन्, तपाईँहरूको योजना के छ?
6: खेतहरू अथवा बगरहरूलाई चाहिँ रिक्लेमिनेसनहरू गरेर चाहिँ त्यसलाई युटिलाइज गर्न सकिने पाटो के छ त्यो पनि हेर्नुपर्नेछ। अर्को चाहिँ अब त्यो अवस्थामा फर्काउनै नमिल्ने पनि हुनसक्छ, तुरुन्त खेती गर्न नसकिने अवस्था छ कतिपय, भने कतिपय अलिअलि रिक्लेमिनेसन गरेर अब छ महिनामा अथवा चाहिँ एक वर्षमा अथवा चाहिँ तिन वर्षमा कसरी त्यो गर्न सकिन्छ भन्ने कुराहरू हामी टिमले काम गरिरहेछौँ।
9: कस्तो खालको योजना बनाउँदै हुनुहुन्छ कृषकहरूलाई? कसैको खेतै बगाएको छ र कसैको चाहिँ खेत चाहिँ छ बगर बनेको अवस्था छ, होइन, के कस्तो राहत दिने योजना बनाउनु भएको छ?
6: नेपाल सरकारले आफ्नो स्रोत साधन क्षमता अनि त्यसपछि कुनै दात्री निकाय अथवा कहीँबाट चाहिँ गरेर चाहिँ अब राहतको पक्कै पनि उपलब्ध हुन्छ।
9: हजुर,
6: अब
9: जस्तै खेती योग्य जमिनलाई तत्कालै त्यही अवस्थामा फर्काउन नसके पनि बगरमा चाहिँ कस्तो खालको उत्पादन बढी हुन्छ, किनभने त्यहाँका प्रभावित बासिन्दालाई काममा फर्काउन पनि आवश्यक भइसक्यो?
6: अलिअलि गरेर हुनेलाई चाहिँ अब छ महिनाभित्र गर्न सकिने अवस्था होला। त्यसमा चाहिँ अब ठ्याक्कै बगर खेतीमा पनि गर्ने प्र्याक्टिसहरू छन्, जस्तै अब यो कुनै फलफुलको तरबुजा खरबुजाहरू हुन्छन् अथवा बगर खेतीको विभिन्न छन्, अब यो पर्वरहरू होइन, तुरुन्त गर्न सकिने अब तरकारीका अनि त्यसपछि अथवा मकैहरू हुन सक्छन्। अब त्यसलाई चाहिँ सम्भाव्यताको आधारमा स्थानीय निकायहरूसँग पनि समन्वय गरेर हामीहरूले त्यो योजना त्यो प्रदेशको कृषि विकास कार्यालयहरू, पशुपन्छी कार्यालयहरूसँग समन्वय गरेर त्यसको योजना चाहिँ हामी बनाउँछौँ।
9: स्थानीय उत्पादनमा क्षति भएको अवस्थामा ती क्षेत्रमा खाद्यान्नको उपलब्धता चाहिँ कसरी सहज बनाउन सकिन्छ?
6: अब उहाँहरूलाई चाहिँ नगद नै राहत अथवा क्षतिपूर्तिको रूपमा, अनि उहाँहरूले के गर्न खोज्नुहुन्छ, के गर्न चाहनु भएको छ, जस्तै पशुपन्छी पालन गर्नलाई त खेत पनि धेरै आवश्यक नहुन सक्छ होइन, इमिडिएट गर्न सकिने क्रियाकलापहरूमा जुटाउनको लागि अलि पछाडि एसेसमेन्ट भइरहेछ। अब कुनै खेती गर्न चाहनुभयो भने त्यसको लागि अब बिउ बिजनको उपलब्धता सम्बन्धी सरकारले काम गर्ने हो, स्थानीय तहहरू पनि हुनुहुन्छ। पशुपन्छीको छ भने कुनै जातहरू पालनको लागि अथवा चाहिँ बजारीकरणको लागि चाहिँ पछि उत्पादन भइसकेपछिको लागि चाहिँ सरकारले सोच्ने होला, र चाहिँ तुरुन्त काम गर्नको लागि चाहिँ अब केही राहत क्यास नै गर्नुपर्छ जस्तो लाग्छ।
8: उनी थिए कृषि विभागका उपमहानिर्देशक विनोद कुमार भट्टराई साथी प्रतीक्षा खनालसँग कुरा गर्दै।
5: बाढीपछि सामाजिक सञ्जालमा विभिन्न किसिमका फोटो, भिडियो र सूचना भाइरल भइरहेका छन्। झट्ट हेर्दा वास्तविक जस्ता लाग्ने कतिपय त्यस्ता सूचना एआई सिर्जित समेत छन्, जसले मानिसलाई भ्रामक सूचना सम्प्रेषण गरिरहेको छ। विपदका बेला भाइरल हुने मिथ्या सूचनाबाट कसरी बच्ने, सही सूचना कसरी र कहाँबाट लिने भनेर साथी सागर बुढाथोकीले तथ्य जाँचकी दीपक अधिकारीलाई सोधेका छन्।
7: एउटा विपद लगत्तै सूचनाको चाहिँ एकदमै अभाव हुन्छ, त्यति बेला चाहिँ एकदमै एकुरेट सूचनाहरू आउँदैन, किनभने सबै मान्छेहरूलाई के भएको हो, कसो भएको हो, होइन, जस्तो यही भोटेकोसी बाढीकै कुरा गर्दाखेरि होइन, यो बाढी कहाँबाट आयो, तिब्बतबाट आयो कि नेपालबाट आयो कि, होइन, र त्यो कति बेला आयो, त्यसले कस्तो खालको त्यसको चाहिँ साइज कस्तो थियो, कत्रो थियो भन्ने कुराहरूको बारेमा धेरै हामीलाई जानकारी सुरुमा थिएन है। त्यो त्यस पछाडि चाहिँ मान्छेले फोटो भिडियोहरू सेयर गर्न थाल्छन्, जसले गर्दा चाहिँ इन्फर्मेसन ओभरलोड भनिन्छ, होइन, धेरै इन्फर्मेसनहरू आउँछ, फोटो भिडियोहरू अहिले पनि हामीले भोटेकोसी बाढीको अहिले पनि कतिपय भिडियोहरू आइरहेछ है। आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर जुन हामीले भिडियोहरू बनाउँछौँ त्यसले गर्दा चाहिँ दुई किसिमको यसले चुनौती दिएको छ। एउटा चाहिँ जुन रियल भिडियोलाई पनि हामीले एआई जेनेरेटेड हो कि भनेर शङ्का गर्ने स्थिति आयो है। जस्तो उदाहरणको लागि भुटेपछि बाढी लगत्तै जुन जुन त्यो बोर्डर चेकपोस्टमा चाइनाको जुन सिसिटिभीले क्याप्चर गरेको त्यो भिडियोलाई कतिपय मान्छेहरूले चाहिँ त्यो एआईले बनाएको भनेर शङ्का गरे, पोस्टहरू गरे हगि। र अहिले हालसालै मनाङमा गएको पहिरो पनि एकदम ठुलो पहिरो गएको छ, त्यसलाई पनि मान्छेहरूले शङ्का गरिरहेछन् है। र हालैका घटनाहरूको फेरि हामीले तथ्य जाँच गर्न पनि गाह्रो हुन्छ, किनभने त्यसलाई हामीले अध्ययन गर्दा अनुसन्धान गर्दाखेरि होइन पुरानो कुनै भिडियोसँग तुलना गरेर अर्को ठाउँको भिडियोसँग तुलना गरेर यो यहाँ अहिलेको होइन भन्न सकिन्छ, तर हिजो आजै भएको घटनाहरूको भिडियोलाई चाहिँ हामीले एकदमै फरक तरिकाले एनालिसिस गर्नुपर्छ।
10: अब यो विपदको बेलामा चाहिँ मानिसहरू चाहिँ सूचना लिन चाहिँ विशेष गरी सामाजिक सञ्जालकै भर पर्छन्, फेसबुक, युट्युब, टिकटक लगायत सामाजिक सञ्जालको भर पर्छन्। यस्तो बेलामा चाहिँ त्यो सामाजिक सञ्जालबाट चाहिँ फैलिने सूचनाहरू सत्य हो वा होइन भनेर कसरी थाहा पाउने?
7: कुनै पनि सूचना, भिडियो, फोटो देख्ने बित्तिकै त्यसलाई क्लिक गर्ने, सेयर गर्ने गरी नहालौँ होइन। त्यसको बारेमा यो व्यक्तिले सेयर गरेको छ कि कुनै संस्थाले छ अथवा आफ्नो साथीभाइ आफन्तहरूले गरेको छ, साथीभाइ आफन्तहरूले गरेको गलतै हुन्छ भन्दिनँ म, तर जहिले पनि हामीले विश्वसनीय सञ्चार माध्यम र जसले सूचना सही सूचना सम्प्रेषण गरिरहेछ त्यस्तो व्यक्तिहरूले सेयर गरेको फोटो भिडियोहरूलाई मात्रै हामीले विश्वास गरौँ र फोटो भिडियो देख्ने बित्तिकै हामीले सेयर गरि नहालौँ, त्यसको बारेमा आफै पनि अलिकति पत्ता लगाउने कोसिस गरौँ। त्यो भनेको चाहिँ के हो भन्दा त्यो भिडियोबाट बाहिर गएर अर्को कुनै वेबसाइटमा अलिकति सर्च गर्ने होइन, र कुनै विश्वसनीय मिडियाले त्यो बारेमा समाचार प्रकाशित गरेको छ कि छैन बुझ्ने अनि मात्रै सेयर गर्ने। जस्तो हरेक जिल्लामा चाहिँ त्यहाँको चाहिँ होइन नगरपालिका गरीको चाहिँ फेसबुक पेजहरू छ होइन, विश्वसनीय संस्था र सरकारी संयन्त्रहरूबाट आएको र अलिकति विश्वसनीय स्रोतहरू होइन समाचार संस्थाहरूबाट आएको सूचनालाई हामी विश्वास गरौँ, किनभने यो पीडितहरूको हकमा अलिक बढी हामी संवेदनशील हुनु जरुरी छ। उहाँहरूले चाहिँ घरहरू गुमाउनु भएको छ, आफ्नो चाहिँ थातथलो गुमेको छ होइन, एकदमै त्यो अहिले पनि भएको वातावरण छ, त्यसमा चाहिँ हामीले एकदमै सचेत हुनुपर्छ।
10: उहाँहरूले चाहिँ कस्ता किसिमका सूचनालाई चाहिँ विश्वास नगर्ने अथवा कस्ता किसिमका माध्यमबाट आएका सूचनालाई चाहिँ विश्वास नगर्ने?
7: भाइरल सामग्रीमाथि चाहिँ अलिक बढी शङ्का गर्नुपर्छ, किनभने त्यसरी नै धेरै मान्छेहरूले सेयर गरेको र भावना जगाउने खालका सामग्री भएकोले गर्दा त्यो भाइरल भाव हो होइन। भाइरल सामग्रीलाई चाहिँ हामीले एकदमै ध्यान दिउँ होइन। दोस्रो कुरा भनेको चाहिँ अघि मैले भने जस्तो त्यो सामग्रीको स्रोत के हो होइन, कसले किन सेयर गरिरहेछ होइन, त्यसले त्यहाँ फोटोमा के देखाइरहेछ।
10: सामान्यतया मानिसहरूले चाहिँ यो फोटो अथवा भिडियो चाहिँ सत्य होइन, एआईले बनाएको हो भनेर चाहिँ झट्टै हेर्दा पनि थाहा पाउन सकिने केही उपायहरू छन् कि?
7: जस्तो एआईले जेनेरेट गरेको खास गरी यो ग्राफिक्सहरू होइन, फोटोहरू, त्यसले युज गर्ने कलरहरू होइन, र त्यहाँ चाहिँ मान्छेहरूको चाहिँ भाव भङ्गिमाहरू होइन, अलिकति गहिरिएर हेरौँ, अलिकति समय लाग्यो भने केही केही हामीले सङ्केतहरू देख्न सक्छौँ, तर एआई नै हो कि होइन भनेर पत्ता लगाउनलाई चाहिँ हामीले टुलहरू र मान्छेले होइन त्यसको चाहिँ गतिविधिहरू, त्यसको चाहिँ के कुराहरू त्यहाँ मिलेको जस्तो देखिँदैन, त्यो सबै एनालिसिस गरेर मात्रै हामी निष्कर्षमा पुग्न सक्छौँ।
10: मिथ्या सूचनाले चाहिँ अलिकति राहत तथा पुनस्थापना नै असर गर्छ भनिन्छ, उहाँहरूलाई चाहिँ सही समयमा सही सूचना पुर्याउन चाहिँ के गर्ने?
7: जहिले पनि हामीले आधिकारिक सूचनालाई हामीले ध्यान दिनुपर्छ, किनभने त्यहाँबाट बाढी आउँछ कि आउँदैन, पानी पर्छ कि पर्दैन भन्ने बारेदेखि लिएर अरू विभिन्न सूचनाहरू आइरह हुन्छ हगि। तर मेरो विचारमा एउटा राज्यले नै यो खालको सूचनाहरू डिसमिनेट गर्नलाई एउटा सेन्ट्रलाइज सिस्टम चाहिँ एउटा उ गर्नुपर्छ भन्ने लाग्छ। अर्को नेपाल प्रहरी पनि एकदमै महत्त्वपूर्ण हो।
5: उनी थिए तथ्य जाँचकी दीपक अधिकारी, साथी सागर बुढाथोकीसँग कुरा गर्दै।
8: तपाईँ बिबिसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बिबिसी हातेमालो सुनिरहनु भएको छ। यो कार्यक्रम तपाईँ रेडियो नेपाल तथा 50 बढी सामुदायिक रेडियो स्टेशनहरू मार्फत हप्तामा 5 सोमबारदेखि शुक्रबारसम्म ठिक यसै बेला सुन्न सक्नुहुन्छ। साथै यी जीवनोपयोगी सामग्रीहरू तपाईँ बिबिसी नेपाली सेवाको वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ।
5: अब पहिरोबाट जोगिने उपायबारे एक जानकारी।
11: बर्खामा घर वरपरको पर्खाल, ढलानहरू तथा भुइँमा चिरा पर्ने, रुखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आउने सङ्केतहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ। समुदाय स्तरमा समन्वय, पूर्व सूचना प्रणाली र नियमित पूर्व अभ्यासहरूले आपतकालीन अवस्थामा सुरक्षा सुनिश्चित गर्छ।
5: पूर्व तयारी जरुरी छ। पहाडी वा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरूले मौसम सम्बन्धी आधिकारिक सूचनामा ध्यान पुर्याइरहनु पर्छ।
11: आफ्नो घर, कार्यालय वा विद्यालय नजिक पहिरो आउन सक्ने स्थानहरूको पहिचान गर्नु आवश्यक छ। कुनै ठाउँ जाँदा सुरक्षित हुन्छ भनेर पहिले नै तय गरियो भने आपत परिहालेको खण्डमा अलमल हुँदैन।
5: झट्ट जानुपर्दाका लागि आपतकालीन झोला तयारी गर्नुपर्छ, जसमा खाद्यान्न, पिउने पानी, प्राथमिक उपचार सामग्री, कपडा, टर्च, ब्याट्री, महत्त्वपूर्ण कागजातहरू र सञ्चार उपकरणहरू समावेश हुनुपर्छ।
11: पहिरो आउन लागेको वा आइरहेको छ भने तत्काल र शान्तिपूर्ण तरिकाले कार्य गर्नु आवश्यक हुन्छ।
5: जीवनलाई सम्पत्तिभन्दा पहिलो प्राथमिकता दिनुहोस् र सम्झनुहोस् कि एक पहिरोपछि अर्को पहिरो पनि हुन सक्छ।
11: अधिकारीहरूले सुरक्षित भनेपछि मात्र आफ्नो घर फर्किनु पर्छ।
5: घर फर्किँदा घरको संरचना राम्ररी जाँच गर्नुपर्छ। समुदाय स्तरमा क्षतिको यथोचित मूल्याङ्कन गर्नुपर्छ। सुरक्षित स्थानमा पुननिर्माण गर्नुपर्छ र भविष्यमा अझ राम्रो तयारीका लागि जनचेतना अभिवृद्धि गर्नुपर्छ।
8: अब प्रस्तुत छ मानसिक स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा बीबीसीको ग्लोबल जर्नलिज्मले तयार पारेको एक सामग्री। आज हामी गहिरो आघात पश्चात मनभित्र उब्जने भावना कसरी बुझ्ने भन्ने विषयबारे विजय गजमेरबाट सुनौ।
12: एकछिन रोकिनुहोस्, वरपर हेर्नुहोस्, लामो सास फेर्नुहोस्, आफैलाई सोध्नुहोस्, आज म कस्तो महसुस गरिरहेको छु। कुनै दिन हामी शान्त, सकारात्मक र आशावादी महसुस गर्न सक्छौँ। आफ्ना प्रियजनहरूसँग बिताएका दिन हामीलाई आकाश उज्यालो भए जस्तो लाग्छ। हामी त्यस्तै दिनका लागि बाँच्छौँ, तर केही दिन त्यति उज्यालो हुँदैनन्। हामीले आफ्ना वरिपरि आकाश खसे जस्तो लाग्ने दिन पनि महसुस गरेका छौँ। डर, रिस, असहायपन, दुःख, पीडा, यस्ता भावनाले हाम्रो शरीर र मस्तिष्क दुखाउन सक्छन्। पेट दुख्न सक्छ, थकान, अनिद्रा र हामीलाई दुःख लाग्न सक्छ, अनि कहिलेकाहीँ केही महसुस गर्दैनौँ, पुरै भाव शून्य। डरले भरिएको संसारमा युवा हुनु सजिलो छैन। त्यहाँ हामीले देख्ने, सुन्ने र महसुस गर्ने कुराहरू स्वीकार गर्न गाह्रो हुन्छ। तपाईँलाई आफू अरू मानिसका लागि बलियो वा साहसी बन्नुपर्छ जस्तो लाग्न सक्छ। आफूलाई किन यस्तो महसुस भइरहेछ वा अरूभन्दा फरक प्रतिक्रिया दिइरहनु भएको छ भनेर बुझ्न गाह्रो हुन सक्छ। त्यस्ता कठिन समयमा सहयोग गर्न र आफूलाई कसरी राम्रो महसुस गर्ने भन्ने बताउन हामी यहाँ छौँ। पहिलो, सम्झनुहोस् कि यी सबै भावना सामान्य हुन्। यस्तो महसुस गर्नेमा तपाईँ एक्लो हुनुहुन्न र तपाईँ सधैँ यस्तो महसुस गरिरहनुहुने छैन। मद्दत हुन्छ भने आफूलाई कस्तो महसुस भइरहेको छ भनेर बुझ्न केही समय निकाल्नुहोस्। भावनालाई दबाएर व्यवस्था गर्नु सजिलो लाग्न सक्छ, तर तिनीहरूको सामना गर्नु र आफूलाई महसुस भएको कुरा अरूसँग भन्नु उपयुक्त हुन्छ। कसैसँग कुरा गर्नुहोस्, साथी, अभिभावक, विश्वासिलो वयस्क, शिक्षक वा समुदायको अगुवा। कुरा गर्न मन नलागे चित्र बनाउन पनि सक्नुहुन्छ। आफ्नो डर, चिन्ता वा पीडा अरूसँग बाँड्दा त्यसको सामना गर्न अनि आशा र विश्वासमा केन्द्रित हुन सकिन्छ। खोज्ने हो भने यी कुरा सधैँ पाउन सकिन्छ। त्यसका लागि आफूलाई सहयोग गर्नेहरू खोज्नुहोस्। खेलिरहेका बालबालिका हेर्नुहोस्। आफूलाई शान्त बनाउने जेसुकै कुरा हुन सक्छन्। पढ्ने, चित्र बनाउने, खेल्ने, प्रार्थना गर्ने। कहिलेकाहीँ आफ्नै मनमा शान्ति खोज्नु असम्भव जस्तो लाग्न सक्छ, तर पाउनुहुनेछ। सधैँ जे सूर्य फेरि उदाउनेछ।
5: आजका लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवन उपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रमबारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalima सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि भोलि उपस्थित हुनेछौँ। नमस्कार, नमस्कार।

अहिले सुन्दै हुनुहुन्थ्यो लोकदोहोरी गीत बद्री पङ्गेनी र शकुन्तला थापाको स्वरमा, एक नारायण भण्डारीको लय संकलनमा लोकदोहोरी गीत सुनाउने क्रम अहिलेलाई यति नै। हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। साँझको 5:45 बज्न लागेको छ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

0: हस्त यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट प्रसारित सम्पूर्ण कार्यक्रमहरू यही सकिन्छ। अब यसपछि रेडियो नेपाल केन्द्रीय प्रसारणका कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। बागमती प्रादेशिक प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला साँझको 6 बज्न लागेको छ। अब यहाँहरूले सुन्नुहुनेछ मैथिली भाषामा समाचार, त्यसपछि सुन्न सक्नुहुनेछ प्रदेश समाचार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। लुम्बिनी प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयको नियमित प्रदेश सचिवको जिम्मेवारी उपसचिव नारायण प्रसाद पौडेललाई दिएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्री परिषदको बैठकले मन्त्रालयका वरिष्ठतम कर्मचारी पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि नियमित प्रदेश सचिव भई कामकाज गर्न तोक्ने निर्णय गरेको हो। पौडेललाई आर्थिक तथा प्रशासनिक अधिकार समेत प्रयोग गर्न जिम्मेवारी दिइएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धु प्रसाद बास्तोला संघीय मन्त्रालयको पत्र अनुसार अर्थ मन्त्रालयमा सरुवा भएपछि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव पद रिक्त भएको थियो। सोही रिक्त पदमा तत्कालका लागि मन्त्रालयकै वरिष्ठतम उपसचिव पौडेललाई नियमित सचिवको जिम्मेवारी दिने निर्णय भएको भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले जानकारी दिनुभयो। मन्त्री परिषदले गुल्मी अस्पताल तमघासमा कार्यरत 11 तहका प्रमुख कन्सल्टेन्ट मेडिकल जर्नलिस्ट डाक्टर पदमराज अधिकारीको स्वैच्छिक राजीनामा पनि स्वीकृत गरेको छ। मधेस विश्वविद्यालयले थप 3 शैक्षिक कार्यक्रम विस्तार गरेको छ। हाल स्नाकोत्तर तहको एमपिए, कानुन संकायतर्फ बिए एलएलबी र जनप्रशासन संकायतर्फ बिपिएम कक्षा सञ्चालन गर्दै आएको पर्साको वीरगन्ज स्थित मधेस विश्वविद्यालयले चालु शैक्षिक सत्रबाट स्नाकोत्तर तहको एमबिए तथा स्नातक तहको एलएलबी र बिबिएको पठन पाठन सुरु गरेको हो। मधेस विश्वविद्यालयका रजिस्ट्रार विजय कुमार यादवका अनुसार विश्वविद्यालयले चालु शैक्षिक सत्र 2083 थपिएको 3 संकायको पठन पाठन गरेको छ। नेपालगञ्जमा 150 वर्षदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला संस्कृतिको विरासत जोगाउन युवा पुस्ताको साथ खोजिएको छ। यस वर्ष रामलीला मञ्चनको 159 संस्करणलाई आकर्षण बढाउन युवा पुस्तालाई समेत साथमा लिएर जिम्मेवारी दिइएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोष कुमार कनोडियाले जानकारी दिनुभयो। यही असोज 11 कालीगण्डकीको नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडा दशैं अगाडि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। सडक रिभिजन कार्यालय पोखराले पुल दशैं अघि नै सञ्चालनमा ल्याउने तयारीका साथ मरम्मतको काम द्रुत गतिमा भइरहेको छ भने हाललाई बागलुङ बजार पुग्ने वैकल्पिक मार्ग प्रयोगको व्यवस्था मिलाएको छ। चाँडबाड अघिको आवागमनका साथै पर्यटकीय गतिविधिलाई लक्षित गरी मालढुङ्गा पुलको विकल्पमा मालढुङ्गा बेनी हुँदै बागलुङ र पर्वतको फलेवास जैमिनी घाट हुँदै बागलुङ मार्ग प्रयोग भइरहेको छ। हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ। जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात तथा तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ। नामखा, सिमकोट लगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ भने अदानचुली, ताजाकोट लगायत जिल्लाको तल्लो क्षेत्रमा रातिदेखि नै हल्का वर्षा भइरहेको छ। वर्षासँगै चिसो बढेपछि स्थानीयको दैनिक जीवन प्रभावित भएको छ। गुल्मीको स्थानीय धुरकोट गाउँपालिका 5 ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु भएको छ। स्थानीय सिमलचौर स्थित आफ्नै खेत नजिकै लत्रिएको बिजुलीको तारबाट करेन्ट लागेर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले 16 बराबरको अवैध पटाका बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बेदकोट नगरपालिका 7 स्थित गाउजीबाट 16,87,000 मूल्य बराबरको पटाका बरामद गरेको प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले जानकारी दिनुभयो। उहाँका अनुसार विशेष सूचनाका आधारमा लुकाई छिपाई राखेको पटाका बरामद गरी थप अनुसन्धान भइरहेको छ। राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्की खण्डमा 3 पक्की मोटरवेल पुल निर्माण सम्पन्न भएका छन्। पुल निर्माण सम्पन्न भएसँगै लामो समयदेखि फराकिलो सडक र साङ्ग्रो पुलका कारण हुँदै आएको आवागमनको समस्या हटेको छ भने यात्रु तथा सवारी साधनलाई आवत जावतमा सहज भएको छ।
मध्य पहाडी लोकमार्गको पोखरा महानगरपालिका एक यामदी खोलामा दुईवटा र अन्नपूर्ण गाउँपालिकामा पर्ने घटे खोला नजिक पानी बिहाडमा एक पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको पुष्पलाल मध्य पहाडी राजमार्ग योजना कार्यालय पर्वतका सूचना अधिकारी इन्जिनियर उज्जवल शर्माले जानकारी दिनुभयो। भोटेकोशी तिर्सुली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका दुई डाँडा गाउँमा जोखिममा रहेका परिवारलाई राहत सामग्री वितरण गरिएको छ। गैर सरकारी संस्था स्टार्ट फन्ड एन नेपालको सहयोगमा एकीकृत मानवीय तथा प्रारम्भिक पुनप्राप्ति कार्यक्रम मार्फत त्यहाँका बाढी प्रभावित 60 घर परिवारलाई राहत सामग्री वितरण गरिएको ग्रामीणमुखी युवा अभियान नेपालका कार्यकारी निर्देशक लुभराज नेपानेले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजदेखि लागू गरेको छ। आगामी बडा दशैं तिहार नेपाल सम्वत तथा छठलाई शान्तिपूर्ण सुरक्षित र मर्यादित एवं उल्लासमय बनाउन सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो। चाडपर्वका अवसरमा शान्ति सुरक्षालाई खलल तुल्याएर हुन सक्ने विभिन्न अपराधिक घटनालाई निस्तेज तुल्याउन प्रहरीले उक्त सुरक्षा योजना कडाईका साथ लागू गर्ने जनाएको छ। चाडपर्व नजिकै गर्दा सरकारले बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक मरम्मत गरी दशैं अघि नै सञ्चालनमा ल्याउने तीव्र तयारी अगाडि बढाएको छ। सडक विभागका प्रवक्ता शुभराज नेपानेले प्राकृतिक विपदले क्षति पुर्याएका राजमार्ग तथा सडक सुधारका काम तीव्र गतिमा भइरहेकाले दशैं अघि नै मुख्य राजमार्ग सञ्चालनमा ल्याइने जानकारी दिनुभयो। यसै साथ प्रदेश समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

0: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अहिले केही छिनपछि यहाँहरूले सुन्न सक्नुहुनेछ बालबाटिका कार्यक्रम। 6:40 कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:00 समाचार सुन्नुहुनेछ। 7:25 समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार सुन्नुहुनेछ। 8:00 अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। 7:00 स्वरोजगार कार्यक्रम सुन्नुहुनेछ। 8:30 विभिन्न लोकगीतहरू सुनाउनेछौँ अनि 9:00 समाचार सुन्न सक्नुहुनेछ। 9:00 समाचारपछि अमर गीतमाला कार्यक्रम सुन्न सक्नुहुनेछ। 10:00 हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। 10:10 सङ्गीत साधना कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। बाँकी समयमा पुराना आधुनिक गीत सङ्गीत सुनाउनेछौँ अनि 11:00 समाचार सुन्न सक्नुहुनेछ। 11:00 समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू सम्पन्न हुनेछन्। 7:00 पनि रेडियो नेपालको प्रसारण भने तपाईँले निरन्तर सुन्नुहुनेछ। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतबाट मनोरञ्जन गराइरहनेछौँ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: धार्मिक, जातीय, क्षेत्रीय तथा वर्गीय हिसाबले कोही कसैलाई पनि भेदभाव नगरौं।
1: परस्पर सामाजिक एकतामा रहौं र बसौं। यसले हाम्रो सामाजिक मर्यादा जोगाउँछ अनि अग्रणी विकासमा साथ सहयोग बढाउनेछ।
0: जनहितका लागि रेडियो नेपाल।
2: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
3: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
2: हल्लाको पछिन्न लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
3: रेडियो नेपालद्वारा जनहितका लागि
4: सचेतनामूलक सन्देशहरू सँगसँगै तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। अब हामी कार्यक्रमहरू प्रसारण गर्दैछौँ। पहिले सुन्नुहुनेछ कार्यक्रम बालबाटिका, त्यसपछि 6:40 बजे सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम।

0: नमस्कार नमस्कार भाइ बहिनीहरू, आज पनि हामी कार्यक्रम बाल बाटिकाको साथमा दुईजना उपस्थित भइसकेका छौँ। प्रविधि तर्फ हुनुहुन्छ तपाईँको आफ्नै प्रिय दिदी मिनर्वा वज्राचार्य, अनि म तपाईँको आफ्नै दिदी विद्या चौधरी। भाइ बहिनीहरू, तपाईँलाई कस्तो छ? के गर्दै हुनुहुन्छ? कतिजना त स्कुलबाट फर्किसक्नु भएको छ होला, कतिजना चाहिँ बाटोमै हुनुहुन्छ होला। जहाँ जस्तो सुकै अवस्थामा हुनुहुन्छ, राम्रोसँग बस्नु होला, सुरक्षित भएर बस्नु होला, अनि धेरै भन्दा धेरै पढ्नु होला। भाइ बहिनीहरू, यो कार्यक्रम यहाँले सदा चाहिँ रेडियो नेपालको केन्द्रीय प्रसारणबाट कार्यक्रम बालबाटिका हरेक बुधबार यसै समयमा सुन्दै आउनु भएको छ, र सँगसँगै यहाँहरूले एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 र 103 मेगाहर्ज, र अनलाइन रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप फेसबुक पेज मार्फत पनि यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम बालबाटिका सुन्दै आउनु भएको छ। भाइ बहिनीहरू, आज म तपाईँहरूकै गाउँ बागलुङ जिल्लाको बडीगाड गाउँपालिका 7 स्थित खड्ग जयन्ती माध्यमिक विद्यालयमा आइपुगेकी छु। भाइ बहिनीहरू, तपाईँ ठुलो भइसक्नु भएको छ, बुझ्ने भइसक्नु भएको छ, आफूले आफूलाई कसरी सुरक्षा गर्नुपर्छ भनेर थाहा पाइसक्नु भएको छ। त्यसैले आफूभन्दा ठुलोले भनेको मानेर सुन्ने गर्नुपर्छ ल। आज तपाईँकै घर छेउछाउमा बसेर कुराकानी गर्नुपर्छ ल। भाइ बहिनीहरू, म अहिले बागलुङ जिल्लाको बडीगाड गाउँपालिका 7 स्थित खड्ग जयन्ती माध्यमिक विद्यालयमा आएकी छु घुम्दै फिर्दै। आउनुहोस् भाइ बहिनीहरू, अब कुराकानी तर्फ लागौँ है त। यति बेला म चाहिँ कक्षा 7 प्रवेश गरेको छु। कक्षा 7 एकजना तपाईँ जस्तै साथी हुनुहुन्छ, कुराकानी गरौँ है त। नमस्ते।
1: नमस्ते।
0: यहाँको शुभ नाम?
1: प्रियङ्का पुन मगर।
0: कस्तो राम्रो नाम, प्रियङ्का कसले राखिदिएको नि?
1: मम्मीले।
0: मम्मीले राखिदिनु भएको। प्रियङ्का, पढाइ बाहेक अरू के गर्नुहुन्छ नि?
1: खाजा खाने,
0: खेल्ने, साथीहरूसँग घुम्न जानुहुन्छ कि नै?
1: हजुर।
0: जानुहुन्छ है?
1: हजुर।
0: सबैभन्दा मन पर्ने विषय कुन रहेको छ नि प्रियङ्काको?
1: नेपाली।
0: नेपाली किन मन परेको नि?
1: नेपालीमा विभिन्न कविता कथाहरू हुन्छन् सम्वाद, त्यही भएर।
0: आहा, कस्तो राम्रो कुरा सुनाउनु भयो। कविता एकदमै पढ्नुहुन्छ क्या?
1: हजुर।
0: हामीलाई पनि सुनाउनुहुन्छ कि?
1: हुन्छ,
0: सुनाउनुहोस् न त।
1: म कक्षा 7 नेपाली पुस्तकको मेरो देश भन्ने कविता वाचन गर्न गइरहेको छु। यस कविताको रचनाकार दैवज्ञ राज नेउपाने हुनुहुन्छ। यस कविताको शीर्षक मेरो देश भन्ने रहेको छ। कर्म वीर नेपालीको कर्मा देश को पहिलो झुल्का पहिलो मेरो देश शङ्करले बास सुने पहिलो सृष्टि खोली चेतनाको पहिलो ज्योति हर्थे वेद बोली ज्ञान भूमि जनकको बुद्ध बोल्ने देश को पहिलो झुल्का पहिलो मेरो देश जात मेरो नेपाली हो जहाँ गए पनि नाम पनि नेपाली हो जसले भने पनि आफ्नै धरती आफ्नै माटो सुन्न सक्ने देश हिटुलीको पहिलो झुल्का पहिलो मेरो देश उभो हेर्दाले कहिले क उधो हेर्दा बेसी जति हेरे त्यति ठिक्क छैन कम बेसी पहाडर तराईले प्रीति रत्न देश हिटुलीको पहिलो झुल्का पहिलो मेरो देश ढुङ्गा माटो बोल्छन् यहाँ पशु पक्षी बोल्छन् बाह्रै मास बाह्रै काल नदी नाला बोल्छन् इन्द्र धनु जस्तै राम्रो धम्सायाको देश हिचुलीको पहिलो झुल्का पहिलो मेरो देश चुलीको पहिलो झुल्का पहिलो मेरो देश धन्यवाद
0: प्रियङ्का
1: हजुर
0: कस्तो मजाले कविता सुनाउनु भयो यस्तो मजाले सुनाउन चाहिँ कसरी आएको होला नि धन्यवाद छ भाइ बहिनीहरू कक्षा सातमा पढ्ने तपाईँ जस्तै प्रियङ्का फुनको कविता सुनिसक्नु भयो अब म फर्स्ट बेन्चमा बस्नु भएको फेरि अर्को साथीसँग कुराकानी गर्न गइरहेको छु नमस्ते
1: मेरो घर पर्छ अहिले म सामाजिक विषय पढिरहेको छु
0: कस्तो खुसी लाग्यो सामाजिक विषयमा के पढ्नु पर्छ नि थोरै भनिदिनुहुन्छ कि
1: सामाजिक विषयमा समाजका कुराहरू
0: भाइ बहिनीहरू सुन्नुभयो त सामाजिक विषयमा चाहिँ समाजका कुराहरू पढ्नु पर्छ भनेर भनिसक्नु भयो पढाइ बाहेक अरू के कुरामा रुचि छ नि
1: मलाई खेल्न घुम्न अनि भ्रमण गर्न
0: अहिलेसम्म कुन कुन ठाउँ घुम्न जानुभयो
1: काठमाडौँ
0: त्यस ठाउँको बारेमा हामीलाई थोरै केही भनिदिनुहोस् न सुनाइदिनुहोस् न के कुरा देख्नुभयो के कुरा जानकारी छ त ढोरपाटन शिकार आरक्षको बारेमा
1: ढोरपाटन शिकार आरक्ष नेपालको एक मात्र शिकार आरक्ष हो यो आरक्ष विक्रम सम्वत 2040 सालमा स्थापना गरिएको हो यो आरक्ष करिब 1325 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ र समुद्री सतहबाट करिब 2850 मिटरदेखि 5500 मिटर उचाइसम्म रहेको छ यहाँ विभिन्न प्रकारका जङ्गली जनावरहरू पाइन्छन् जस्तै माउ झार जुम्पी भालु आदि
0: आहा कस्तो मजासँग थोरै भए पनि ढोरपाटन शिकार आरक्षको बारेमा राम्रोसँग भनिदिनु भयो खुसी लाग्यो धन्यवाद यहाँलाई
1: धन्यवाद
0: भाइ बहिनीहरू आज म बागलुङ जिल्ला बडीघाट गाउँपालिका स्थित वडा नम्बर 7 रहेको खड्ग जयन्ती माभीमा आइपुगेकी छु अब अर्को कक्षामा जान्छु म कति कक्षा हो त्यो चाहिँ आफै थाहा पाउनुहुन्छ एकजना तपाईँ जस्तै साथीसँग फेरि म कुराकानी गरिहाले नमस्ते
2: नमस्कार
0: यहाँको शुभ नाम
2: मेरो नाम रिदम शर्मा हो
0: रिदम कति कक्षामा पढ्दै हुनुहुन्छ नि
2: म कक्षा 8 अध्ययनरत विद्यार्थी हुँ
0: 8 कक्षामा पढ्दै हुनुहुन्छ है कस्तो खुसी लाग्यो रिदमसँग यसरी कुराकानी गर्न पाउँदा रिदम पढाइ बाहेक के कुरामा रुचि छ नि रिदमलाई
2: मलाई पढाइ बाहेक खेल खेल्न साथीहरूसँग समय बिताउन र घुम्न धेरै रुचि छ
0: खेल खेल्न पनि रुचि छ साथीहरूसँग घुम्न भन्नुभयो होइन कस्तो खुसी लाग्यो अनि साथीहरूसँग झगडा हुन्छ कि नै
2: झगडा कमै हुन्छ
0: के कुरामा बढी हुन्छ नि रिदमलाई
2: झगडा साथीहरूले भनेको नभन्दा कहिले काहीँ हुन्छ
0: कहिले काहीँ हुन्छ है अनि रिदम अनि केही किताब समाउनु भएको छ केही भन्छु भनेर हो कि क्या हो
2: हजुर मैले बडीघाट गाउँपालिकाको बारेमा केही जानकारी राख्न चाहन्छु बडीघाट गाउँपालिका एक बागलुङ जिल्लामा पर्ने एक गाउँपालिका हो यो पहाडी क्षेत्रमा पर्ने भएकाले प्राकृतिक सौन्दर्यले परिपूर्ण 10 संरचना भएको छ यी सबैवटाको आफ्नो विशेषता छन् यी विशेषता मध्ये सबैभन्दा ठुलो विशेषता पर्यटकीय स्थल हो यसमा विभिन्न अवसर बारे पर्यटकहरू घुम्न आउने गर्दछन् म बस्ने गाउँपालिकाको वडा नम्बर 1 एक पर्यटकीय स्थल डगा इन्डाँडा हो यो एक पहाडी क्षेत्रमा पर्ने पर्यटकीय स्थल हो यहाँ विभिन्न प्रकारका जङ्गली जनावरहरू पाइने भएकाले यो निकै प्रसिद्ध स्थलमा गनिने गरिन्छ बडीघाट गाउँपालिकाको वडा नम्बर 2 नाम खरदाङ हो खरदाङ एक दार्जिलिङ जिल्लाकै होच स्थानका रूपमा परिचित रहेको छ वडा नम्बर 3 रहेको सिसाखानी निकै प्रसिद्ध छ यसैबाट वडाको नाम सिसाखानी रहेको

0: यात गाउँपालिकाको पहिचान पनि हो भन्ने गरिन्छ। यहाँ एक निकै प्रसिद्ध स्थल थामाचौर रहेको छ, यो एक पहाडको चुचुरो हो। यहाँ विभिन्न संचारका साधनहरूको सही उपयोग गर्ने हो भने यसलाई अझै विकास, यसलाई अझै ठुलो पर्यटकीय स्थल बनाउन सकिन्छ। वडा नम्बर 8 ग्रन्सी पनि यहाँ लौका डाँडा ठाकुसे धेरै चुलो जस्तो परेका 3 चुले पहाडहरू निकै प्रसिद्ध छन्। वडा नम्बर 9 पर्यटकीय द्वार भनेर चिनिने ठाउँ नालरानी रहेको वडा हो। यहाँ अर्को टाकुरा भन्ने निकै प्रसिद्ध पर्यटकीय स्थल पनि रहेको छ। यो हरियाली भरिपूर्ण छ। यो अर्को कालिका मन्दिर जाने बाटो भएकाले निकै प्रसिद्ध मानिन्छ। वडा नम्बर 10 दर्लिङमा कङ्गरे देवी पनि रहेको छ। बडिया गाउँपालिकाको होलीको समयमा यहाँ निकै ठुलो मेला लाग्ने गर्दछ। यो निकै प्रसिद्ध छ। बडिया गाउँपालिकामा भ्रमणका लागि मात्र नभएर विभिन्न धार्मिक तथा ऐतिहासिक मन्दिरहरू पनि रहेका छन्, जसले विभिन्न ठाउँलाई निकै प्रसिद्ध बनाएका हुन्छन्। ती मध्ये म बस्ने गाउँमा रहेको एक मन्दिर त्रिखण्डको जयन्तीकोट मन्दिर हो। बडिया गाउँपालिकाको सिमानामा ढोरपाटन नगरपालिका पनि रहेको छ। ढोरपाटन नगरपालिकाको सिमानाभित्र ढोरपाटन शिखर आरक्षण पर्ने भएकाले निकै प्रसिद्ध छ। धन्यवाद
1: हरिदम, एकदमै धेरै भन्दा धेरै धन्यवाद दिन चाहन्छौ। कस्तो मजाले आफ्नो पालिका भित्र रहेका पर्यटकीय स्थलहरूको बारेमा कस्तो मजाले जानकारी गराइदिनु भयो, एकदमै धेरै भन्दा धेरै धन्यवाद छ यहाँलाई। भाइ बहिनीहरू, त्यसै गरी अब भने हामी यही बडीघाट गाउँपालिका वडा नम्बर 7 रहेको श्री खड्ग जयन्ती माध्यमिक विद्यालयमा सामाजिक विषय अध्यापन गराउँदै आउनु भएको छ शिक्षक दिनेश शर्मासँग हामी थोरै कुराकानी गर्नेछौ। नमस्कार यहाँलाई कार्यक्रम बाल बाटिकामा।
2: हजुर, हार्दिक धन्यवाद छ, नमस्कार।
1: आज भोलि जताततै बाल हिंसाको कुरा सुनिन्छ, तपाईँले यसलाई कसरी हेर्नु भएको छ?
2: हजुर, यो बाल हिंसा हाम्रो यो पाठ्यक्रममा पनि समावेश भएको विषयवस्तु हो। सामाजिक विषय अन्तर्गत यो कक्षा 6 नै बाल हिंसाको कुराहरू सामान्यतया राखेर गएको छ। त्यसमा हामीले विद्यालयमा पनि विद्यार्थीहरूलाई बाल हिंसाको बारेमा जानकारी दिने, सचेत गराउने र बाल हिंसा भएमा के गर्न सकिन्छ भनेर चाहिँ उनीहरूलाई जानकारी गराउने पनि गर्छौँ। हामीले पाठ्यक्रम भन्दा बाहिर पनि हामीले चाहिँ यो अतिरिक्त क्रियाकलापहरूको सन्दर्भमा पनि बाल हिंसाको बारेमा कार्यक्रमहरू राख्ने, वक्तृत्व कला प्रतियोगिताहरू राख्ने त्यसरी गरिरहेका छौँ।
1: तपाईँको स्कुलमा यस्तो कहिले सुनिएको छ? यदि भएको छ भने यसको समाधान कसरी गर्दै हुनुहुन्छ त?
2: विद्यालय नै त्यस्तो अलिक ठुलो प्रकृतिको बाल हिंसा भएको त्यस्तो त छैन, तर सामान्य कहिले काहीँ अलिक ठुलो कक्षामा पढ्ने विद्यार्थीहरूबाट अब अलिक सानो कक्षामा पढ्ने विद्यार्थीहरूलाई सामान्य दुर्व्यवहार भएको कुराहरू आउने गर्छ। बाल बालिकाहरूलाई विद्यार्थीहरूलाई नै राखेर उनीहरूकै उपस्थितिमा हामीले सम्झाइ बुझाइ गरेर उनीहरूलाई कुरा बुझाएर त्यसरी चाहिँ हामीले समाधान गर्ने गरेका छौँ।
1: कहिलेकाहीँ चाहिँ यहाँकै स्कुलमा अध्ययन गर्ने भाइ बहिनीहरू, विद्यार्थी भाइ बहिनीहरू हिंसामा परेको सुनिएको छ होला। यदि त्यस्तो कुरा सुन्नु भएको छ भने यहाँहरूले त्यस कुरालाई कसरी हेर्नुहुन्छ?
2: यदा कदा समुदायमा पनि अब 10-4 विद्यार्थीहरू विद्यालयमा हुने हो, अरू समयमा उनीहरू गाउँ घरमा नै हुन्छन्। त्यो समयमा कहिले काहीँ दुर्व्यवहारमा पर्ने गरेको सामान्य कुराहरू आउने गर्छ। त्यसको लागि चाहिँ हामीले समाधानको दीर्घकालीन समाधानको लागि हामीले अभिभावकहरूको भेला गरेर विभिन्न सङ्घ संस्थाहरू पनि आइरहेका हुन्छन्, बालबालिका सम्बन्धी काम गर्ने सङ्घ संस्थाहरूको समन्वयमा हामीले चाहिँ अन्तर्क्रिया कार्यक्रमहरू गरिरहेका हुन्छौँ। विद्यार्थी, अभिभावक, शिक्षक र सङ्घ संस्थाहरूको बिचमा हामीले बसेर छलफलहरू गर्ने, अभिभावकहरूलाई पनि सचेत गराउने, कहिलेकाहीँ नजानिकनै पनि बालबालिकाहरूलाई दुर्व्यवहार भइरहेको हुनसक्छ, मैले दुर्व्यवहार गरिरहेको छु भन्ने थाहा नहुँदा नहुँदै पनि उनीहरूलाई अप्ठ्यारो महसुस गरिरहेका हुन सक्छन् भन्ने विषयमा हामीले अभिभावकहरूको भेला गरेर सरोकारवालाहरूसँग छलफल पनि गर्ने गरेका छौँ विद्यालयमा।
1: हस्, धन्यवाद छ यहाँलाई।
2: हजुर, हार्दिक धन्यवाद। हस्, नमस्कार।
1: भाइ बहिनीहरू, आज हामी घुम्दै घुम्दै जाँदाखेरि बागलुङ जिल्ला बडीघाट गाउँपालिका वडा नम्बर 7 रहेको खड्ग जयन्ती माध्यमिक विद्यालयमा आइपुगेका थियौँ र आज हामीले प्रियङ्का पुन, सुभाष केसी, रिदम शर्मा र सँगसँगै

यही विद्यालयमा सामाजिक विषय अध्यापन गराउँदै आउनुभएका शिक्षक दिनेश शर्मासँग पनि बाल हिंसाको बारेमा कुराकानी गर्यौँ। यही भन्दै आजको कार्यक्रम बाल बाटिकाको समय सकिसकेको छ। अर्को साता फेरि पनि भाइ बहिनीहरू नयाँ विषयवस्तु अनि नयाँ सिकाइको साथमा उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि प्राविधिक दिदी मिनर्बा बज्राचार्य अनि तपाईँहरूकै आफ्नै दिदी विद्या चौधरीलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभ सन्ध्या।

0: कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि संचार तथा मानव संसाधन विकास केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
1: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु, म नरेश न्यौपाने। आजको कृषि संवादमा हामी गण्डकी प्रदेश सरकार अन्तर्गतको कृषि व्यवसाय प्रवर्धन प्रशिक्षण तथा स्रोत केन्द्र मालेपाटन पोखराले सम्पादन गर्दै आइरहेका मुख्य कामहरू के छन्, नेपालमा प्राचीनतम कृषिका अभ्यासहरू कसरी पुनः सञ्चालन गर्न सकिन्छ, रैथाने कृषि पद्धति र विद्यमान समयमा प्राचीन कृषिका अभ्यासहरू कतिको सान्दर्भिक छन् जस्ता विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ। संवादका लागि हामीसँग हुनुहुन्छ कृषि व्यवसाय प्रवर्धन प्रशिक्षण तथा स्रोत केन्द्र मालेपाटन पोखराका प्रमुख वासुदेव काफ्ले। यहाँलाई कृषि संवादमा स्वागत छ।
2: हस्, धन्यवाद।
1: संवादको प्रारम्भ चाहिँ यो जो कृषि व्यवसाय प्रवर्धन प्रशिक्षण तथा स्रोत केन्द्र छ, यसको यहाँ प्रमुख हुनुहुन्छ, यो कार्यालयले सम्पादन गर्ने मुख्य कामहरू के छ, यहीँबाट शुरुआत गरौँ।
2: हस्, धन्यवाद यहाँको जिज्ञासाको लागि। हाम्रो यस केन्द्र नामबाट पनि अलिकति केही कुरा त झल्किन्छ होइन। अब यसबाट सम्पादन हुने प्रमुखमा एउटा प्रशिक्षणको कार्यक्रमहरू रहेको छ, जहाँ चाहिँ प्रशिक्षणमा अहिलेको व्यावसायिक आधुनिक कृषि पद्धतिको साथसाथै प्राचीनतम कृषि पद्धतिका राम्रा अभ्यासहरूको बारेमा नै यहाँ प्रशिक्षण हुन्छ, र प्रशिक्षणमा चाहिँ कृषकदेखिको अधिकृत स्तरका कर्मचारीहरूसम्मलाई उहाँहरूको क्षमता अभिवृद्धि कार्यक्रमहरू रहेको छ। यसै गरी अर्को मुख्य कार्यक्रममा अब हामीले फलफुलको बिरुवाहरू उत्पादन गर्ने होइन यो, अनि त्यसपछि गएर अनेक प्रदेशमा त्यसको प्रवर्धन गर्ने कार्यक्रम, अनि त्यसपछि गएर तरकारी अन्तर्गत थोरै मालेपाटन बोडीको बिउ उत्पादन कार्यक्रम, अनि त्यसपछि सृजनाको पनि जातको गोलबेडाको पनि थोरै बिउ उत्पादन कार्यक्रमहरू यस्तो रहेको छन्। तर प्रमुख रूपमा चाहिँ हामीले फलफुलको बिउहरू उत्पादन गर्छौँ। त्यसै गरी अहिले अब यो गण्डकी प्रदेशको यो गत आवमा यो पुनर्संरचना अथवा अफिसहरूको कार्यालयहरूको अलिक केही संरचनामा भए पश्चात चाहिँ अब यहाँ चाहिँ 5 शाखाहरू रहेका छन्। त्यो मध्ये अब अर्को चाहिँ अनुसन्धान तथा विकास शाखा अथवा अनुसन्धान गर्ने, यसमा चाहिँ हामीले अब ठुलो अनुसन्धान त नागरिक गर्छ, साना अनुसन्धानहरू होइन डेमोन्स्ट्रेसनका कुराहरू यस्ता कुराहरू हुन्छ, अनि त्यसपछि गएर अर्को व्यवसाय प्रवर्धनका कार्यक्रमहरू पनि रहेका छन्।
1: जस्तो यहाँले यो हामीले चाहिँ केही प्राचीनतम कृषिका अभ्यासहरूका बारेमा चाहिँ अलिक प्रशिक्षणमूलक कामहरू गर्छौँ, गतिविधिहरू गर्छौँ भन्नुभयो नि।
2: हजुर,
1: नेपालमा प्रचलनमा रहेका प्रचलित प्राचीन अभ्यासहरू के कस्ता थिए, त्यस्ता अभ्यासहरू पुनर्जीवित गर्न फेरि पुनर्सञ्चालन गर्न कत्तिको सम्भव छ, अलिकति बताइदिनुहोस् न यस बारेमा।
2: यहाँले भन्नुभयो जस्तै वास्तवमा नेपालको प्राचीनतम कृषि संस्कृति असाध्य समृद्ध थियो। अब यसको केही अभ्यासहरू अहिले पनि त्यो प्र्याक्टिसमा छ, अहिले पनि प्रचलनमा छ। जस्तै वैदिक कृषि पद्धति जुन चाहिँ मैले बेलामुखमा उठानु पनि गर्छु, अनि त्यसपछि गएर प्राङ्गारिक कृषि पद्धति भयो, अनि त्यसपछि गएर अर्को अहिले चाहिँ बुद्ध कृषि पद्धति भनेर जुन चाहिँ अलिकति यो नन भायोलेन्स अथवा इकोलोजीलाई होइन पर्यावरणलाई ख्याल गरेर गर्ने भन्ने कृषि पद्धति हो, र अर्को चाहिँ पर्यावरणीय कृषि पद्धति भनेर, यी चाहिँ एकदम प्राचीनतम कृषि संस्कृति हुन् नेपालकै, रैथाने कृषि संस्कृति हुन्। अब यस अन्तर्गत चाहिँ फेरि अब पर्माकल्चर भनेर पनि आएको छ, जुन चाहिँ हाम्रोसँग मिल्दोजुल्दो छ होइन। त्यसपछि गएर अर्को बायोडाइनामिक फार्मिङ भन्ने पनि आएको छ, जुन चाहिँ हाम्रो प्राचीन कृषि पद्धतिसँग मिल्दोजुल्दो छ, यद्यपि शब्दहरू चाहिँ बाहिरबाट आयातित शब्दहरू हुन्। भनेपछि यस्ता
1: परम्परासँग
2: जोडिन्छ यस्ता कृषि पद्धतिहरू चाहिँ अभ्यासमा छन् र यो प्रचलनमै रहेको छ अझै पनि।
1: जस्तो यहाँले यसरी बताइरहँदाखेरि आज भोलि चाहिँ नि देशव्यापी रूपमा उठेको एउटा के छ भने रैथाने कृषि,
2: हजुर,
1: अर्ग्यानिक उत्पादन,
2: हजुर,
1: अर्ग्यानिक खानेकुरा,
2: हजुर,
1: यस्तो खालको कुरा अलिक बढी उठ्छ क्या अहिले,
2: हजुर,
1: गाउँदेखि सहरसम्म उठ्या छ।
2: हजुर,
1: यो रैथाने कृषिका बारेमा अलिकति बताइदिनुहोस् न।
2: यहाँले उठान गर्नुभएको विषय अत्यन्त सान्दर्भिक छ। जस्तै अब खानेकुराको सन्दर्भमा अथवा रैथाने कृषि पद्धतिको सन्दर्भमा मैले के भन्छु भनेदेखि, अब जुन हाम्रो परम्पराबाटै भएका कृषि पद्धतिहरू जुन चाहिँ अत्यन्त वातावरण मैत्री कृषि पद्धति, अनि त्यसपछि गएर मानव स्वास्थ्य अथवा सम्पूर्ण प्राणी जगत यो मैत्री कृषि पद्धति हुने यिनीहरू, यसमा चाहिँ के भन्दाखेरि हाम्रो स्थानीय रूपले उत्पादन हुन सक्ने होइन बाली अथवा जैविक विविधता जुन छ त्यसको संरक्षण गर्ने, त्यसको प्रवर्धन गर्ने, त्यसपछि गएर यो अहिले चाहिँ जुन यो रासायनिक उसले गर्दाखेरि होइन अव्यवस्थित प्रयोगको, त्यसको व्यवस्थित प्रयोग भए त यसलाई चाहिँ एक्सेप्ट गर्न स्वीकार गर्न सकिन्छ, तर अव्यवस्थित प्रयोगले इन्डिस्क्रिमिनेट युज भन्छ होइन, त्यसले चाहिँ अलिकति यो पर्यावरणमा मानव स्वास्थ्यमा यो भयावह स्थिति पैदा गरेको पनि छ। यस्तै गरी माटोको स्वास्थ्य, हाम्रो सोइल हेल्थ भन्छौँ हामीले, माटोको स्वास्थ्य पनि बिग्रेको अवस्था छ। त्यस कारणले गर्दा यसलाई नै करेक्सन गर्नको लागि, अथवा हाम्रो पहिला चाहिँ यस्तो थिएन तर यो अहिलेको हरित क्रान्तिपछि अथवा अहिले आधुनिक कृषि पद्धतिले निम्त्याएका केही यो इस्युहरू समस्याहरू हुन्, यसलाई चाहिँ समाधान गर्ने उपाय भनेको राम्रा हाम्रा परम्परागत रैथानी कृषि पद्धतिका राम्रा अभ्यासहरूलाई अनुसरण गर्दै र यसमा चाहिँ अहिलेको नयाँ कृषि पद्धतिले अमूल्याएका अथवा अनुसन्धान गरेका पद्धतिहरूमा यसमा यसलाई इटा थप्ने काम चाहिँ गर्नु पर्यो होइन,
1: अनुसन्धानहरू पनि आत्मसात
2: गर्नु पर्यो। तर प्राचीनतम कृषि संस्कृतिका राम्रा अभ्यासहरूलाई चाहिँ हामीले छोड्नु हुँदैन, बिर्सनु भएन, छोड्नु हुँदैन भन्ने चाहिँ मेरो एउटा तर्क रहेको छ, मेरो अध्ययन पनि रहेको छ यसमा।
1: तर जस्तो अहिले यहाँहरूको यो कार्यालयको नामसँगै जोडिएको छ कृषि व्यवसाय,
2: हजुर
1: होइन,
2: हजुर,
1: अहिलेको कृषि व्यवसायमा एउटा प्रतिस्पर्धाको युग सुरु भएको छ,
2: हजुर
1: होइन, व्यवसायीहरूले जता पनि नाफा खोज्ने प्रचलन बढ्यो,
2: हजुर हजुर,
1: यस्तो बेलामा कृषि व्यवसाय चाहिँ अत्यन्त प्रतिस्पर्धी भइरहेको बेलामा यहाँले भन्नुभएका यी जो प्राचीनतम एउटा अभ्यासहरू छन् कृषि,
2: हजुर,
1: रैथाने कृषि पद्धतिहरू छन्,
2: हजुर,
1: यी अवलम्बन गर्न चुनौतीपूर्ण छैन?
2: होइन, यसो छ, अब कतिपय अवस्थामा चुनौतीपूर्ण लाग्न पनि सक्छ, तर यसलाई गहिरेर अध्ययन गर्यौँ भनेदेखि, जस्तै प्राचीनतम कृषि संस्कृतिमा हाम्रो संस्कारमा जस्तै पर्यावरण नाशेन नश्यन्ति सर्वजन्तव, पर्यावरणलाई जोगाउनु पर्छ, पर्यावरण नाश भयो भनेदेखि होइन सबै प्राणीमा क्षयीकरण हुन्छ अथवा यसले हानि गर्छ भनेर भनेका सन्दर्भका कुराहरू होइन, कृषि मूलम हि जीवनम, कृषि नै जीवनको मूल आधार हो भनेका कुराहरू, त्यसपछि गएर हाम्रो यो बिउहरू प्राचीनतम भनौँ न हाम्रा रैथाने बिउहरू संरक्षण गर्ने कुराहरू, भूपाला अथवा रक्षम काले देयम प्रकृतिताम बीज राशि पराश्रय कृषिस्तु प्रथमम धर्म, कृषिको पहिलो धन भनेको बिउ हो, बिउ बिजनलाई संरक्षण गरौं होइन, यसमा चाहिँ राज्यको कर्तव्य हुन आउँछ भनेका कुराहरू, अनि त्यसपछि गएर माता भूमि पुत्र हम पृथ्व्या भनेर जुन धरतीलाई चाहिँ एउटा माताको रूपमा संरक्षण गर्नुपर्छ, यसको प्रबन्धन गर्नुपर्छ, यसको चाहिँ उर्वरा शक्तिलाई नाश हुन दिनुहुन्न भने जस्ता कुराहरू त यो जहिले पनि कहिले पनि यो पुरानो नहुने र आउटडेटेड नहुने भनौँ न अहिलेको भाषामा भन्दाखेरि नहुने कुरा हुन्, यस्ता कुराहरू चाहिँ
1: लागू गर्न कठिन हुन्छ कि
2: होइन व्यावहारिक रूपले? अहिले पनि तपाईँको यस्ता कुराहरू चाहिँ के भन्दाखेरि थोरै कता कता क्षयीकरण भएको अथवा यसमा चाहिँ भनौँ न यो हरित क्रान्तिपछि आधुनिक कृषि पद्धतिले गर्दाखेरि उत्पादन मात्रै बढाउने भन्ने सन्दर्भमा मात्रै भएको सन्दर्भमा यसलाई चाहिँ अब पछिल्लो समय चाहिँ होइन, उत्पादन बढाउनुको साथसाथै मानव स्वास्थ्य र पर्यावरणलाई पनि जोगाउनु पर्छ भन्ने पनि साथसाथै आएको छ। अहिले त अब केन्द्रमा हाम्रो मन्त्रालयको नामै कृषि वन तथा पर्यावरण मन्त्रालय भनेपछि यो कुराहरू त अहिले पनि नामलेबाट नै एउटा सान्दर्भिक कुरा हुन्छ। पर्यावरण शब्द आफैमा मैले अहिले पनि भनिसके एउटा संस्कृत शब्द हो, कृषि शब्द पनि, मतलब यस्ता यस्ता कुराहरू चाहिँ यो सान्दर्भिक भएर यो कुराहरूको उठान भएको छ अहिले, र त्यसपछि गएर मन्त्रालयको नाम अथवा यसका काम कर्तव्य अधिकारका कुराहरू, अहिले पर्यावरणीय कृषिको अवधारणा पनि आएको छ जुन मन्त्रालयमा पेश पनि भएको छ, रैथानी कृषि पद्धतिका कुराहरू र यो नीतिगत रूपमा र कार्यक्रममा पनि यस्ता कुराहरूलाई यो वार्षिक कार्यक्रममा अथवा योजनाहरूमा समेटिएकोले गर्दाखेरि यो सान्दर्भिक छ भन्ने लाग्छ।
1: अब यहाँ व्यक्तिगत हिसाबले चाहिँ पर्यावरणीय कृषि, कृषिका प्राचीनतम अभ्यासहरू,
2: हजुर,
1: रैथाने कृषि पद्धतिका बारेमा लामो समयदेखि लेख्दै बोल्दै अब तालिम केन्द्रमै भएको बेलामा तालिम समेत सञ्चालन गर्दै आउनु भएको अत्यन्त अनुभवी हुनुहुन्छ, त्यसमाथि गण्डकी प्रदेश सरकारको सहसचिव हुनुहुन्छ, सम्बन्धित यो कार्यालयको यहाँ प्रमुख हुनुहुन्छ, अब यहाँले भन्नुभएका यी प्राचीनतम कृषिका अभ्यासहरू, रैथाने कृषि पद्धतिहरूका बारेमा यिनलाई समेट्ने खालका र यो तर्फ नेपालको कृषिलाई डोर्याउने, यो गण्डकी प्रदेशको कृषिलाई यतातर्फ डोर्याउने गरी बनेका केही नीतिगत योजनाहरूका बारेमा बताइदिनु।
2: यो छ, पहिला म केन्द्रमा कृषि तथा पशु विकास मन्त्रालय हुँदाखेरि पनि मन्त्रालयमा बसेर अनि त्यसपछि कृषि विभागमा उपमहानिर्देशक हुँदै अहिले चाहिँ यो कृषि व्यवसाय प्रवर्धन प्रशिक्षण तथा स्रोत केन्द्र गण्डकी प्रदेशमा कार्यरत रहेको छु। यहाँ हुँदाखेरि केन्द्रदेखिको यो प्रदेश स्तरमै यो पर्यावरण कृषि सम्बन्धीको त प्राङ्गारिक कृषि सम्बन्धी प्रवर्धन कार्यक्रमहरू र रैथाने कृषि पद्धति, रैथाने बिउ संरक्षणका कार्यक्रमहरू चाहिँ रहेका छन्, र गण्डकी प्रदेश सरकारको पनि अहिले दोस्रो पञ्चवर्षीय योजना चल्दैछ। दोस्रो पञ्चवर्षीय योजनामा चाहिँ जलवायु मैत्री कृषि प्रवर्धन कार्यक्रम भनेर जुन चाहिँ पञ्चवर्षीय योजनामै यो कुराहरू समेटेको छ। यसै गरी हाम्रो नीतिगत कार्यक्रममा अथवा वार्षिक कार्यक्रमहरूमा पनि होइन मन्त्रालय अन्तर्गतका कार्यक्रमहरूमा यो जलवायु मैत्री कृषि गाउँ कार्यक्रम भनेर सुरुवाती चरणमा त अझै मुख्यमन्त्री जलवायु मैत्री कृषि गाउँ कार्यक्रम भन्ने थियो, अहिले चाहिँ जलवायु मैत्री कृषि प्रवर्धन कार्यक्रम भनेर यसरी विभिन्न जिल्लाहरूमा यसरी सञ्चालित छन्। यो अन्तर्गत चाहिँ भगारो सुधारका कार्यक्रमहरू, थोपा सिंचाइका कुराहरू, अनि त्यसपछि रैथाने बारी प्रवर्धन रैथाने बिउ संरक्षण र प्रवर्धनका कुराहरू, फिल्ड जिन ब्याङ्क प्रवर्धनका कुराहरू, होइन रैथाने पशु पन्छी आनुवंशिक स्रोतको व्यवस्थापनको कुराहरू, यी सबै कुराहरू चाहिँ यसरी हाम्रो नीति तथा कार्यक्रममा समेटिएको छ र वार्षिक योजना अथवा वार्षिक कार्यक्रम पनि छ। यसै गरी हाम्रो यहाँ पनि तालिम कार्यक्रममा पनि यस्ता विषयवस्तुहरूमा आधारित रहेर पनि विभिन्न हामीले प्रशिक्षणको कार्यक्रम गर्छौँ, जसले गर्दाखेरि यो सम्बन्धी प्राचीनतम कृषिका राम्रो अभ्यासहरू सम्बन्धीको र अनि यसमा जोडेर आधुनिक कृषि पद्धतिलाई पनि जोडेर यी दुईटालाई सँगसँगै लानुपर्छ, सँगसँगै हिँडाउनुपर्छ, होइन एउटै रथका दुईटा पाङ्रा हुने यिनीहरू छोड्नु हुँदैन भन्दा सँगसँगै लगेर प्रवर्धन गर्ने कार्यक्रम नीति तथा कार्यक्रम रहेको छ।
1: तर एकातर्फ कृषिमा यसरी चाहिँ दिनानुदिन नयाँ इनोभेसनहरू, अनुसन्धानहरू, रिसर्चहरू भइराखेको छ,
2: हजुर,
1: अर्कोतर्फ यहाँ भन्नुहुन्छ अर्थात् आम मानिसको आज एउटा अनुभूति के भइराखेको छ भने प्राचीनतम अभ्यासहरू छोड्नु हुँदैन,
2: हजुर,
1: छोड्दा गल्ती हुन्छ, त्यसलाई अवलम्बन गर्नुपर्छ,
2: हजुर,
1: पुनः त्यसलाई चाहिँ सञ्चालन गर्नुपर्छ भन्ने यहाँको छ। यो कसरी जोड्ने यो आजको नयाँ इनोभेसन र प्राचीन अभ्यास?
2: अब यसो छ, यसलाई कसरी जोड्न
1: सकिन्छ?
2: यसरी जोड्न सकिन्छ, अब अहिले चाहिँ कस्तो भन्नला भने अब हामीले जुन रासायनिक विषादी मलको कुरा गर्दाखेरि अब अहिले पनि यो चालु आर्थिक वर्षमा पनि होइन 32-33 अरब रुपियाँ चाहिँ रासायनिक मलको लागि मतलब अनुदानको लागि यसरी सरकारले छुट्याएको अवस्था छ। यसै गरी करिबन 3 अरबको हाराहारीमा रासायनिक विषादीहरू यसरी होइन आयातित हुने प्रयोग हुने अवस्था रहेको छ। अब यस्तो कुराहरूलाई यसले गर्दा पर्यावरणमा नोक्सान हुने कुराहरू अनि त्यसपछि गएर मानव स्वास्थ्यमा हानि गर्ने कुराहरू छ नि, यो रोक्नको लागि अथवा यसलाई चाहिँ न्यूनीकरण गर्नको लागि अब मन्त्रालयले होइन केन्द्रमा होस् अथवा प्रदेशमा होस् स्थानीय तहमा होस् अब बिस्तारै हाम्रा प्राचीनतम कृषि अभ्यास जस्तै ढैँचाको प्रयोगको कुराहरू, हरियो मल होइन हरियो मलको प्रयोग कुराहरू, गोठे मलको प्रयोगको कुराहरू, एजोलाको प्रयोगको कुराहरू गर्न सक्ने जुन चाहिँ पहिलादेखि गरिआएको तर बिचमा कता कता यो यी कुराहरू अलिकति यसको प्रयोगमा न्यूनीकरण भएको अथवा के हो भने जस्तो त्यो छ, तर अहिले चाहिँ फेरि यो कार्यक्रममा समेटिएको छ। कृषि मन्त्रालयले पनि अब यसलाई चाहिँ यो कार्यक्रमलाई सूचना मार्फतै लै अब हरियो मलको प्रवर्धन गरौँ भन्दा मतलब यसरी विभिन्न यसरी अब आएको छ। अब यो अवधारणा चाहिँ फेरि पुनर्जीवित भनौँ न, यो नभएको अथवा हराएकै त होइन तर सुसुप्त अवस्थामा रहेको अवधारणा थियो, यो सुसुप्त अवस्थामा रहेकोलाई होइन यसको चाहिँ यो राम्रो अभ्यासहरूलाई त पुनर्जीवित गर्नुपर्छ है। यसले चाहिँ हाम्रो पर्यावरणलाई, मानव स्वास्थ्य, सम्पूर्ण जगतको लागि चाहिँ हितकारी कुराहरू हो। त्यस कारणले गर्दा अनुसन्धानका कुरा थप्दै त्यसलाई पनि पुनर्जीवित गर्दै सँगसँगै जानुपर्छ भनेर अब जनचेतना आएको छ र सरकारका नीति तथा कार्यक्रममा नि यो कुराहरू चाहिँ समेटिन थालिएको छ।
1: अब यो हामी संवादको अन्तमा छौँ,
2: हजुर,
1: अन्ततिर चाहिँ तपाईँ जुन अब यो कृषि व्यवसाय प्रवर्धन प्रशिक्षण तथा स्रोत केन्द्रको जुन प्रमुखको रूपमा हुनुहुन्छ,
2: हजुर,
1: यो कार्यालयले यहाँले भन्नुभएको यो जुन पर्यावरण जोगाउँदै पुराना चाहिने कृषिका अभ्यासहरूलाई आत्मसात गर्ने गरिकन जस्तो तालिम त गरिरहनु भएको छ,
2: हजुर हजुर,
1: अन्य कामहरू के गरिरहनु भएको छ तालिम सहित?
2: यो कार्यालयबाट अहिले पनि मैले थोरै सुरुमा अलि थोरै त भनेको थिएँ, अब यो पर्यावरणीय कृषि अथवा प्राचीनतम कृषि पद्धति जुन वैदिक कृषि पद्धति मैले भन्ने गर्छु होइन, यसको अभ्यासमा भएका राम्रो अभ्यासहरूलाई जोड्ने गरेर हाम्रो पाठ्यक्रम निर्माणका कुराहरू यसमा पनि अब थालनी भएको छ र अनि तालिमका प्रोग्राम पनि सुरुवात भइसकेका छन्
1: वैदिक कृषि
2: समेटिएर होइन, यो कुरा छ। अब यसै गरी चाहिँ अब हाम्रो यो पर्यावरणलाई नै जोगाउने गरी अनि त्यसपछि गएर फलफुलको बिरुवाहरू उत्पादन कार्यक्रम जुन चाहिँ सम्बन्धमा एकदम महत्वपूर्ण कुरा हो होइन, पर्यावरणलाई जोगाउनु पर्छ भन्दा एउटा फलफुलको उत्पादनका कार्यक्रमहरू र फलफुल उत्पादन प्रवर्धनका कार्यक्रममा विभिन्न पालिकाहरू मार्फत होइन यसरी सञ्चालन भएका छन्। यसै गरी अब हामीले म यहाँ कार्यालय प्रमुख भएर आइकन, हुन त म पहिला पनि कार्यालय प्रमुख थिएँ, केही इनोभेटिभ कामहरू होइन सुरुवाती भएको थियो र अहिले पनि अब अलिकति हामीले लेबरसँगको समन्वयमा अलिकति पर्यावरणीय कृषि झल्किने हिसाबको फिल्डको फिल्ड स्तरमा हामीले एउटा पर्यावरणीय कृषिको अवधारणा झल्किने किसिमको फिल्ड स्तरमा नै कार्यक्रम गर्ने र अनि एउटा तालिम प्रोग्राममा नि सहयोग होस् भन्ने हिसाबले जिन ब्याङ्कै त होइन तर एउटा सिड ब्याङ्क जस्तो होइन त्यो स्थापना गर्नको लागि उहाँको समन्वयमा केही कार्यक्रमहरू सुरुवात भइसकेको छ भनेदेखि मैले चाहिँ अब यसमा आफूले बोल्ने मात्र होइन कि कार्यक्रममै त्यसलाई इनबिल्ड गरेर कसरी गर्न सकिन्छ नीतिगत रूपमा र कार्यक्रममै समावेश गरेर त्यसलाई प्रवर्धन गर्नेतर्फ चाहिँ म र मेरो नेतृत्वको मेरो कार्यालयको सबै टिमहरू चाहिँ एकदम हामी लागेका छौँ लागिपरेका छौँ।
1: अब कृषि वन तथा पर्यावरण मन्त्रालयमा,
2: हजुर,
1: गण्डकी प्रदेश सरकारमा पनि,
2: हजुर,
1: नेपालको चाहिँ यो कृषि क्षेत्रको समग्र यसको चाहिँ संरचनाभित्र वासुदेव काफले,
2: हजुर,
1: यहाँलाई चाहिँ एउटा वैदिक कृषिको एउटा अभियन्ताको रूपमा चिन्ने बुझ्ने गरिन्छ। त्योभन्दा बाहिर पनि यहाँका लेख रचनाले प्रभाव पार्दै गएको छ सामाजिक हिसाबले,
2: हजुर,
1: आम कृषक वर्गमा कृषि व्यवसायमा संलग्न आम चाहिँ मानिसहरूको बीचमा एउटा यो वैदिक कृषिको बारेमा यसको एउटा नयाँ इनोभेसनसँग प्राचीनतम अभ्यासहरू कसरी जोड्ने भन्ने बारेमा यहाँ यहाँका लेख रचनाहरूले धेरै स्थान पाउँदै आएका पनि छन्। यहाँले जुन यो अभियानको रूपमा भनौँ न एक
2: हिसाबले
1: सुरु गर्नुभएको छ वैदिक कृषि,
2: हजुर,
1: यो वैदिक कृषिलाई आम मानिसले कृषि पेसामा भएका नभएका, प्राचीन अभ्यास थाहा पाएका नपाएका, कर्मचारी तन्त्रमा भएका, सबैले बुझिने गरिकन वैदिक कृषिको बारेमा बताइदिनुहोस्।
2: वैदिक कृषि हुन त यो विभिन्न शब्दावली छ जुन अब प्राङ्गारिक कृषि भनौँ होइन, त्यसपछि पर्यावरणीय कृषि, बायोडाइनामिक फार्मिङ अथवा यी सबै कुराको जननी मैले अध्ययन गर्दै गरेर फेला पारेको यी सबैको जननी भनेको अथवा वैदिक कृषि पद्धति हो। वैदिक कृषि पद्धतिमा यी सबै कुराहरू समेटेका छन् होला, यसमा चाहिँ थोरै अध्ययन गरेर अनुसन्धान गरेर होइन थप्ने कामहरू त्यो कुरा विषयवस्तु थप्ने काम त भएका छन्, अहिले इनोभेसन त भएका छन्, तर त्यसको जननी अथवा त्यसको बेस भनेको वैदिक कृषि पद्धति हो, जसले चाहिँ पर्यावरणको लागि इकोलोजी भन्छौँ हामीले, पर्यावरण जोगाउने कुराहरू, मानव स्वास्थ्य बचाउने कुराहरू, माटोको सोइल हेल्थका कुरा बचाउने कुराहरू, यी सम्पूर्ण कुराहरू चाहिँ समेटिएर कृषिलाई प्रवर्धन गर्ने भन्ने कुराहरू छ। होइन प्राचीनतम उसमा पनि हेर्दाखेरि हाम्रो तपाईँको कृषि संस्कृति हेरौँ भनेदेखि हाम्रो यहाँबाट नेपालबाट विभिन्न ठाउँमा कृषि उपजहरू निर्यात भएको अवस्था, नेपालको उन कम्बलका कुराहरू उयो चाणक्य अर्थशास्त्रमा कौटिल्य अर्थशास्त्रमा पनि यस्ता कुराहरू उल्लेख भएको छ। त्यसपछि वेदमा पनि पर्यावरणका कुराहरू अथवा चाहिँ तपाईँको अथर्ववेदमा तपाईँको भूमि सूक्त भन्ने छ, कृषि सूक्त भन्ने छ, होइन त्यसमा चाहिँ यस्तो यो कुराहरू सबै कुराहरू चाहिँ उल्लेख भएका छन्। भनेपछि यसको बेस भनेको त्यही नै हो, जुन पर्यावरण जोगाऊ, माटो बचाऊ, मान्छेको स्वास्थ्य बचाऊ, कृषिको उत्पादन र उत्पादकत्व यी कुरालाई मध्यनजर गर्दै बचाऊ भन्ने कुराहरू छ। त्यो चाहिँ अहिले पनि उत्तिकै सान्दर्भिक रहेको कुरा जनाउँछु र विभिन्न कार्यक्रमहरूमा मैले यो बारेमा प्रस्तुति होइन अन्तर्राष्ट्रिय सेमिनार गोष्ठीहरूमा पनि गरेको छु र अहिले विश्वविद्यालयहरूमा पनि यो यसको पाठ्यक्रम राख्नेको सुरुवात भइसकेको छ। यो चाहिँ तपाईँको मेरै पहलमा र हाम्रो टिम छ होइन, टिमको पहलमा, जस्तै काठमाडौँ विश्वविद्यालयको बिएससीएजी प्रोग्राममा पनि यो विषयको अध्ययन हुन्छ। त्यसपछि मधेस कृषि विश्वविद्यालय पनि मैले पाठ्यक्रम निर्माणमा सहयोग गरेर त्यो वैदिक कृषिका विषयवस्तु होइन यसको अन्तर्निहित विषयवस्तु यसको प्रिन्सिपल कुराहरू त्यहाँ पनि पढाइ हुन्छ र अहिले चाहिँ कृषि तथा वन विज्ञान विश्वविद्यालयमा पनि यो कुराको बहस चलेको छ र इकोलोजिकल एग्रिकल्चर भन्ने विषयमा यसलाई राख्नको लागि चाहिँ पहल भइरहेको छ। यसमा मैले पनि आफ्नो तर्फबाट भूमिका निर्वाह गरेको छु र यसमा सबै सरकारहरूको एउटा सहयोग होइन र चासो पनि रहेको छ।
1: हस्, यहाँले यो कृषि व्यवसाय प्रवर्धन प्रशिक्षण तथा स्रोत केन्द्रले सम्पादन गर्ने कामहरू मात्रै होइन कि नेपालका प्राचीनतम कृषि अभ्यासदेखि आजको कृषिमा भइरहेको नयाँ अनुसन्धानसम्मका मूलत वैदिक कृषि बारेमा धेरै नै महत्त्वपूर्ण कुराहरू राख्नुभयो र आफ्नो महत्त्वपूर्ण समय कृषि सम्वादलाई उपलब्ध गराउनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद।
2: हस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद। नमस्कार।
1: आजको कृषि सम्वादमा हामीसँग हुनुहुन्थ्यो नेपालमा वैदिक कृषिका एकजना अभियन्ता, गण्डकी प्रदेश सरकारका कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं कृषि व्यवसाय प्रवर्धन प्रशिक्षण तथा स्रोत केन्द्र मालेपाटन पोखराका प्रमुख वासुदेव काफ्ले। आजलाई कृषि सम्वाद यति नै। कार्यक्रमबाट म नरेश न्यौपाने आज्ञा चाहन्छु। नमस्कार।

0: वर्षायाममा बाढी पहिरोको जोखिम बढी हुने हुँदा सुरक्षित यात्राको लागि सडकको अवस्था बुझेर मात्र यात्रा तय गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: बिजुली हाम्रो जीवनको महत्वपूर्ण आवश्यकता हो, तर विद्युत प्रयोग गर्दा हुने लापरवाहीले समस्या पार्न सक्छ।
3: खुला तार, स्विच, प्लग वा विद्युत उपकरण बिग्रिएको देखिएमा सम्बन्धित प्राविधिकको सहयोग लिऊ।
2: भिजेको हातले स्विच नछुऊ, एउटै सकेटमा धेरै उपकरण नजोडौ र बालबालिकालाई विद्युत उपकरणबाट टाढै राखौ।
3: सुरक्षित र भरपर्दो विद्युत सेवा पाउने प्रत्येक उपभोक्ताको अधिकार हो। आफ्नो अधिकार बारे जानकार र विद्युत प्रयोगमा सचेत अनि जिम्मेवार बनौ।
2: सुरक्षित विद्युत प्रयोगले काम सजिलो र जीवन उज्यालो बनाउँछ।
3: सचेत उपभोक्ता, सबल विद्युत क्षेत्र। विद्युत नियमन आयोग, सानो गौचरण, काठमाडौँ।
4: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला साँझको 7 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। वन भूमि र विपद सम्बन्धी 3 अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गर्ने मन्त्री परिषद बैठकको निर्णय। नेपाली कंग्रेसको 15 महाधिवेशनमा पेश भएका 4 प्रतिवेदन पारित। नयाँ नेतृत्व चयनका लागि भोलि बिहान 10 बजेदेखि मतदान। बाढ़ी पहिरोका कारण अवरूद्ध सबै मुख्य सड़क दशैं अघि नै सञ्चालनमा ल्याउने सरकारको तयारी। सन् 2026 रसायन शास्त्र तर्फको नोबेल पुरस्कार जापान र फ्रान्सका 2 वैज्ञानिकलाई प्रदान गरिने। र नेपाल प्रिमियर लीग एनपीएलको 3 संस्करणका लागि किर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तर उन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा।

0: always fly.
1: Nepal Telecom, Rashtrako Sanchar.
2: अब समाचार विस्तारमा. सरकारले भूमि वन र विपद सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ. प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषदको बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश लगायतका अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो. बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट सिफारिस भएका 153 जना पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ. राष्ट्रिय मानवाधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो. यस्तै मन्त्री परिषद बैठकले पोर्चुगल सरकारलाई काठमाडौँमा महावाणिज्य दूतावास स्थापना गर्न सहमति दिने, नेपाल इन्जिनियरिङ सेवा समूहीकरण तर्फका सहसचिव नवीन राज सिंहलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ. यसै गरी नेपाल प्रशासन सेवा समूहीकरण तर्फका सहसचिव चक्रबहादुर बुढालाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने र नेपाल लेखा परीक्षण सेवा समूहीकरण तर्फ नायब महालेखा परीक्षक चन्द्रकान्त भण्डारीलाई राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा बढुवा गर्ने निर्णय समेत मन्त्री परिषदले गरेको छ. नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि भोलि बिहान 10 बजेदेखि मतदान हुने भएको छ. केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले भोलि बिहान 7 बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले 3 घण्टा ढिला गरी शुरू गर्न लागि जानकारी दिनुभयो. महाधिवेशनमा सहभागी 7255 जना प्रतिनिधिले कंग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने भएका छन्. बीच काठमाडौँमा जारी नेपाली कंग्रेसको 15 महाधिवेशनको बन्द सत्रमा पेश भएका विभिन्न आर्थिक तथा समसामयिक विषय सम्बन्धीका प्रतिवेदन पारित भएका छन्. पार्टी सभापति गगन थापाले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, उपसभापति विश्वप्रकाश शर्माले पेश गर्नुभएको समसामयिक विषय सम्बन्धी प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेले प्रस्तुत गर्नुभएको संगठन प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित भएको छ. यसअघि महाधिवेशनको बन्द सत्रलाई आज सम्बोधन गर्दै कंग्रेस सभापति गगन कुमार थापाले पार्टीमा सभापतिको जति नै हक र हैसियत भुइँमा बस्ने कार्यकर्ताको पनि हुने बताउनु भएको छ. सभापति थापाले पार्टी एउटै परिवार रहेकाले अहिले जिम्मेवारी कसले लिने भन्ने बारे मात्र प्रतिस्पर्धा रहेको उल्लेख गर्नुभयो. सभापति थापाले सभापति वा अन्य कुनै पद केवल एउटा समय तोकेर दिइएको जिम्मेवारी मात्र भएको बताउनुभयो. त्यस अवसरमा नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले कंग्रेसलाई केवल सरकार बनाउने पार्टीका रूपमा सीमित गर्न नहुने भन्दै विचार सिद्धान्त र मुलुकको दीर्घकालीन दिशाका विषयमा बहस गर्नुपर्ने आवश्यकतामा जोड़ दिनुभयो. नेता आङदेम्बेले कंग्रेसले अनुहार परिवर्तन मात्र नभई युगलाई दिशानिर्देश गर्ने राजनीतिक शक्ति बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो. यस्तै नेपाली कंग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कंग्रेसलाई गुनासो गर्ने भन्दा आशा विश्वास र भरोसा गर्न सकिने पार्टीका रूपमा विकास गर्नुपर्ने बताउनुभयो. महाधिवेशनबाट कसले कुन पद जित्छ भन्ने विषयमा मात्रै केन्द्रित नहुन प्रतिनिधिहरूलाई आग्रह गर्दै उहाँले कंग्रेसको मूल उद्देश्य पार्टीलाई लोकतान्त्रिक मूल्य र संस्कृति अनुसार अघि बढाउनु रहेको बताउनुभयो. असोज 18 गते आइतबारदेखि काठमाडौँमा शुरू भएको नेपाली कंग्रेसको 15 महाधिवेशन जारी छ. महाधिवेशनले पार्टीभित्र रूपान्तरण र पुस्तान्तरण सहितको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यदिशा तय गर्नेछ. महाधिवेशनका लागि देशैभरबाट छानिएर आएका महाधिवेशन प्रतिनिधिहरूले अबको कंग्रेस पुरानै शैली र अनुहारमा सीमित नभई नयाँ पुस्तालाई निर्णायक भूमिकामा ल्याउँदै आफूलाई समय अनुकूल परिवर्तन गर्नुपर्छ भन्ने अपेक्षा व्यक्त गरेका छन्. संवाददाता सरिता खनालको रिपोर्ट.
3: गत वर्षको जेएनजी विद्रोहपछि राजनीतिक दलहरूमा युवा नेतृत्वमा पुस्तान्तरणको व्यापक आवाज उठेपछि दलहरूमा आफ्नो रूपान्तरणको दबाव बढ्दै गएका बेला काठमाडौँमा जारी नेपाली कंग्रेसको 15 महाधिवेशनमा समेत पार्टीमा नयाँ नेतृत्व, पुस्तान्तरण र रूपान्तरणको बहस देखिएको छ. देशैभरिबाट संघीय राजधानी काठमाडौँमा भेला भएका महाधिवेशन प्रतिनिधिहरूका फरक फरक अनुभव र पुस्ताको प्रतिनिधित्व भए पनि उनीहरूको अपेक्षा भने अबको कंग्रेस पुरानै शैली र अनुहारमा सीमित नभई नयाँ पुस्तालाई निर्णायक भूमिकामा ल्याउनुपर्ने र पार्टीले आफूलाई समय अनुकूल परिवर्तन गर्नुपर्ने आवाज व्यापक रूपमा उठेको छ। लामो समयदेखि पार्टीमा सक्रिय पुराना प्रतिनिधिदेखि पहिलो पटक महाधिवेशनको अनुभव लिइरहेका युवा प्रतिनिधिसम्मले कंग्रेसलाई सबल, सक्षम, एकताबद्ध र जनता केन्द्रित बनाउने नेतृत्वको आवश्यकता आउल्याएका छन्। महाधिवेशन स्थलमा देखिएको युवा सहभागितालाई धेरै प्रतिनिधिले कंग्रेसभित्र आएको परिवर्तनको संकेतका रूपमा समेत लिएका छन्। 15 महाधिवेशनमा कंग्रेसले स्थानीय स्तरबाट युवाहरूका लागि छुट्टै क्लस्टर नै बनाएर महाधिवेशनमा प्रतिनिधि ल्याउनु र केन्द्रमा पनि युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी नीति बनाउनुले युवालाई थप आकर्षित गरेको बताउनुहुन्छ बैतडीबाट महाधिवेशन प्रतिनिधि भएर आउनुभएका मनमोहन भट्ट।
0: डिसिजन गर्ने ठाउँमा युवाको अर्थपूर्ण स्टेक रहनुपर्छ भन्ने बुझाइराखेर जुन ध्यान दिनुभयो त्यसको फलस्वरूप नेपाली कांग्रेसले 15 महाधिवेशन मार्फत त्यो आन्दोलनलाई संस्थागत गर्न 35 वर्ष मुनि भनेर छुट्टै एउटा क्लस्टर नै स्थापना गरेर केन्द्र कमिटीसम्म पनि 35 वर्ष मुनिका केन्द्र सदस्य लड्न पाउने भन्ने जुन स्टेक भनेको छ।
3: विशेष गरी कम उमेरमै महाधिवेशन प्रतिनिधिका रूपमा आएका युवाहरूले पार्टीको नेतृत्व र निर्णय प्रक्रियामा आफ्नो पुस्ताको अर्थपूर्ण उपस्थिति खोजेका छन्। नयाँ पुस्तालाई स्थान दिँदा पुरानो पुस्तालाई विस्थापित नगरी पार्टीमा योगदान दिएका सबैलाई समेटेर अघि बढ्नुपर्ने आवाज पनि उत्तिकै सुनिएको छ। पुस्तान्तरण र नेतृत्व परिवर्तनको बहससँगै पार्टी एकतालाई पनि महाधिवेशनले केन्द्रमा राखेको बताउनुहुन्छ पर्वतबाट महाधिवेशन प्रतिनिधि बनेर आउनुभएका मिलन सुवेदी।
4: अधिवेशनले पार्टीमा रूपान्तरण र पुस्तान्तरणको बाटो लिइसकेको छ। थुप्रै युवा साथीहरूलाई प्रतिनिधित्व गराएको छ। जेएनजी उमेर समूहको क्लस्टर नै छुट्याएको छ। त्यसले गर्दा थप अझ पार्टीलाई बलियो बनाउँछ भन्ने मलाई विश्वास छ।
3: महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको अर्को साझा अपेक्षा नेतृत्वको चरित्रसँग जोडिएको छ। लामो समयदेखि एउटै अनुहार र उही शैलीको नेतृत्व देखिरहेका कार्यकर्ताले अब नयाँ सोच, ऊर्जा र काम गर्ने इच्छा शक्तिको नेतृत्व खोजिरहेका छन्। 15 महाधिवेशनमा नेपाली कंग्रेसले युवा तथा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि विधान नै परिवर्तन गरेको उल्लेख गर्दै मुलुकमा नेपाली कंग्रेसको सशक्त भूमिका हुनुपर्छ र त्यसका लागि कंग्रेस तयार छ भन्ने सन्देश महाधिवेशनले दिन खोजेको कास्कीका महाधिवेशन प्रतिनिधि वृन्दा सुवेदी बताउनुहुन्छ।
5: भाद्र 23 र 24 जेएनजी आन्दोलनको मर्मलाई बुझेर युवाहरू नेतृत्वमा आउनुपर्छ भनेर कति पनि मुद्दाहरू उठे, ती मुद्दाहरूलाई चाहिँ यसले सबै कुरालाई एक्सेप्ट गरेर मुलुकमा नेपाली कांग्रेसको सशक्त भूमिका हुनुपर्छ, त्यसको लागि चाहिँ कांग्रेस तयार छ, आफूले गरेको गल्ती कमी कमजोरीहरूलाई सच्याउँदै अगाडि बढ्नको लागि रेडी छ भनेर प्रिपेयर पनि गरेको छ।
3: विगतमा नेतृत्वका गतिविधिमाथि प्रश्न गर्ने पुस्ताले अब प्रश्न मात्र होइन पार्टी सञ्चालनको जिम्मेवारी समेत लिनुपर्ने समय आएको छ। त्यसका लागि कंग्रेसले युवालाई प्रतिनिधित्वको अवसर दिनुपर्ने र अवसर पाएका युवाले पनि पार्टी रूपान्तरणको जिम्मेवारी लिनुपर्ने प्रतिनिधिहरूको धारणा छ। सिन्धुलीबाट महाधिवेशन प्रतिनिधि बनेका मुकेश घिमिरेले नेपाली कंग्रेसभित्र पुस्तान्तरण भइसकेको र 15 महाधिवेशनले रूपान्तरण समेत गर्ने विश्वास गरेको बताउनुहुन्छ।
6: नेपालभित्र अवसर नपाएका युवा पुस्तालाई यहीँभित्र कसरी अटाउन सकिन्छ, उनीहरूको भविष्यलाई यहीँका विभिन्न आयामहरूमा कसरी गाँस्न सकिन्छ भन्ने कुरा नेपाली कांग्रेसले बृहत्तर रूपमा समूहगत छलफल चलाएको छ। कांग्रेसभित्रको रूपान्तरण जुन मुख्य विषय बन्नुपर्ने हो त्यो चाहिँ यो महाधिवेशनले बोकेको छ।
3: 2082 जेएनजी आन्दोलनसँगै युवाहरूको माग सम्बोधन गर्ने सन्दर्भमा पनि नेपाली कंग्रेसको 15 महाधिवेशनले सकारात्मक भूमिका खेल्ने विश्वास प्रतिनिधिहरूको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
2: सरकारले बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सड़क मर्मत गरी दशैं अघि नै सञ्चालनमा ल्याउने तीव्र तयारी अगाडि बढाएको छ। सड़क विभागका प्रवक्ता शुभराज नेउपानेले प्राकृतिक विपदले क्षति पुर्याएका राजमार्ग तथा सड़क सुधारका काम तीव्र गतिमा भइरहेकाले दशैं अघि नै मुख्य राजमार्ग सञ्चालनमा ल्याइने जानकारी दिनुभयो। भोटेकोशी बाढी प्रभावित रसवासहित नुवाकोट, धादिङ, चितवन र गोर्खा जिल्लाका सड़क मर्मतको काम पनि अघि बढाएको प्रवक्ता नेउपानेले जानकारी दिनुभयो। आगामी 4-5 दिनभित्र रसुवाको धुन्चेसम्म यातायात सञ्चालन गरिने र मुस्ताङतर्फको सड़क पनि चाँडै सञ्चालन हुने प्रवक्ता नेउपानेले बताउनुभयो। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार भदौ 10 गतेको भोटेकोशी बाढीका कारण बागमती प्रदेशको रसुवा जिल्लाका सबै मुख्य राजमार्ग अवरुद्ध छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित घर परिवारका लागि अस्थायी आवास निर्माण गर्न चाहने साझेदार संस्थाबाट प्रस्ताव आह्वान गरेको छ। आज एक सूचना प्रकाशित गर्दै प्राधिकरणले रसुवा, नुवाकोट र धादिङ जिल्लाका बाढी प्रभावित स्थानीय तहका प्रभावित घर परिवारका लागि शहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत मापदण्ड बमोजिम निर्माण गर्न इच्छुक साझेदार संघ संस्थालाई यस्तो आह्वान गरेको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सार्वजनिक संचार संस्थाहरूको संगठन तथा व्यवस्थापन संरचनालाई चुस्त, छरितो, व्यावसायिक र परिणाममुखी बनाउन आवश्यक रहेको बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल, नेपाल टेलिभिजन, गोर्खापत्र संस्थान र राष्ट्रिय समाचार समिति रासको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रगतिबारे आज जानकारी लिँदै उहाँले संस्थाको कार्य सम्पादन र कार्यबोझका आधारमा आवश्यक जनशक्ति तथा स्रोत साधन व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले अनावश्यक रूपमा धेरै महाशाखा शाखा र प्रशासनिक तह थपेर संरचनालाई जटिल बनाउन नहुने बताउँदै कम तर दक्ष जनशक्तिबाट प्रभावकारी सेवा प्रवाह गर्न सकिने गरी संगठन संरचना निर्धारण गर्नुपर्ने बताउनुभयो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले सार्वजनिक संचार संस्थाहरूको आगामी कार्य दिशा स्पष्ट गरी व्यावसायिक कार्य योजनाका आधारमा पद जनशक्ति स्रोत साधन र कार्यालय संरचना बीच उचित तालमेल कायम गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले संस्थाको जिम्मेवारी र कार्य सम्पादनसँग मेल खाने गरी संरचना निर्माण गर्न सके सार्वजनिक संचार संस्थालाई समय अनुकूल व्यावसायिक र प्रभावकारी बनाउन सकिने बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हासँग स्विजरल्याण्डको फेडरल अफिस अफ कम्युनिकेसन्स OFCOM का वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटमा नेपाल र स्विजरल्याण्ड बीच सूचना तथा संचार प्रविधिका क्षेत्रमा सहकार्य र सहयोग विस्तारका विषयमा छलफल भएको छ। संचार मन्त्री डाक्टर तिमल सिन्हाले विभिन्न क्षेत्रमा स्विजरल्याण्ड सरकारबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहकार्य र सहयोग विस्तार गर्न नेपाल इच्छुक रहेको बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई थप प्रभावकारी व्यवस्थित र दिगो बनाउने विषयमा छलफल गर्नुभएको छ। टेलिमेडिसिन सेवालाई दिगो रूपमा सञ्चालन गर्न आवश्यक बजेट जनशक्ति र संस्थागत व्यवस्थापनका विषयमा छलफल भएको थियो। यस्तै टेलिमेडिसिन सेवालाई थप प्रभावकारी बनाउन आवश्यक नीतिगत प्राविधिक तथा व्यवस्थापकीय पक्षमा सुधार गर्दै आगामी कार्य योजना अघि बढाउने विषयमा समेत छलफल गरिएको मन्त्री मेहताको सचिवालयले जनाएको छ। मन्त्रालयमा भएको छलफलमा मन्त्री मेहताले टेलिमेडिसिन सेवालाई प्रविधिमा आधारित सेवा मात्र नभई नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने प्रभावकारी माध्यमका रूपमा विकास गर्नुपर्ने बताउँदै सेवाको विश्वसनीयता र गुणस्तर कायम गर्न आवश्यक व्यवस्था मिलाउन आग्रह गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष थारू आयोगका कार्यवाहक अध्यक्ष सुबोध सिंह थारूले आयोगको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष थारूले राष्ट्रपति पौडेल समक्ष आयोगको प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। यस्तै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोगका अध्यक्ष देवराज विश्वकर्माले प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका कुनै पनि निर्णय तथा काम कारवाही नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले नेपालको संविधान बमोजिम मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले विश्वासको मत दिनुपर्ने दावी सहित दायर रिटको अन्तिम टुङ्गो नलागेसम्म दीर्घकालीन महत्वका निर्णय नगर्न आदेश जारी गरेको हो। आदेशमा विपक्षीहरूलाई आगामी कार्तिक 11 गते लिखित जवाब पेश गर्न र रिटलाई अग्राधिकार दिइ सोही मितिपछिको हप्तामा सुनवाईका लागि पेश गर्न भनिएको छ। प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएपछि मुख्यमन्त्रीले 30 दिनभित्र विश्वासको मत नलिएको भन्दै एमालेका लीलबहादुर थापाले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। जल तथा मौसम विज्ञान विभागले मनसुन बाहिरिने क्रमसँगै पश्चिमी वायुको प्रभाव समेत रहेकाले आगामी 3 दिनसम्म मौसम प्रतिकूल रहने जनाएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेका अनुसार काठमाडौँ उपत्यका सहित देशको विभिन्न क्षेत्रमा आज हावाहुरीसँगै मध्यम वर्षाको सम्भावना छ। विभागका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागका साथै बागमती गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। पछिल्लो केही घण्टामा चितवन पाल्पा र कैलाली आसपासका क्षेत्रमा भारी वर्षा भएको मौसमविद लामिछानेले जानकारी दिनुभयो। मौसमविद लामिछानेका अनुसार आजका तुलनामा भोलि बिहिबार केही सुधार देखिए पनि पहाडी र तराईका विभिन्न स्थानमा वर्षाको सम्भावना कायमै रहने र पर्सि शुक्रबारसम्म विभिन्न स्थानमा बदलीसँगै मेघगर्जन चट्याङ र वर्षाको गतिविधि दोहोरिन सक्नेछ। शनिबारदेखि भने मौसममा क्रमिक सुधार हुने अनुमान गरिएको विभागले जनाएको छ। दशैं नजिकै गर्दा केही दिन मौसम अस्थिर हुने भए पनि अहिलेको पूर्वानुमानले लामो समयसम्म लगातार वर्षा हुने अवस्था नदेखाएको मौसमविद लामिछानेले बताउनुभयो। यसैबीच विभागले छोटो समय हावाहुरी चट्याङ असिना र तीव्र वर्षा हुन सक्ने भएकाले यात्रा तथा बाहिरी काममा निस्कनेले मौसम सम्बन्धी सूचना हेर्न आग्रह गरेको छ। चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिम प्रदेशका विभिन्न 8 ठाउँमा सुपथ मूल्यका पसल सञ्चालनमा आएपछि उपभोक्ताहरूले राहतको अनुभूति गरेका छन्। अहिले त्यस्ता पसलहरूमा चाडपर्वका बेला आवश्यक पर्ने वस्तुहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको साल्ट ट्रेडिङ कार्यालय धनगढीले जनाएको छ। धनगढीबाट संवाददाता जगत साउदको रिपोर्ट।
7: साल ट्रेडिङ कर्पोरेसनका अनुसार धनगढी, टिकापुर, अतरिया, बेलौरी, महेन्द्रनगर, दिपायल, बैतडी र डडेलधुरामा सुपथ मूल्यका पसल सञ्चालन भइरहेका छन्। सरकारी सुपथ मूल्यका पसलबाट चामल, नुन, तेल, चिनी, दाल लगायतका उपभोग्य सामग्री सहुलियत दरमा बिक्री वितरणको व्यवस्था गरिएको छ। साल ट्रेडिङ कर्पोरेसन प्रदेश कार्यालय धनगढीका प्रमुख तेज बहादुर कुँवर:
8: उपभोक्ताहरूको लागि चिनी, दाल, नुन, चामल, तेलहरू उपलब्ध गराउँदै आएका छौँ। चिनी चाहिँ प्रति केजी 100 रुपियाँका दरले, नुन 24 रुपियाँमा, तेलमा चाहिँ प्रति लिटर 7 रुपियाँ चाहिँ छुट दिएको छ।
7: सरकारले असोज 1 गतेदेखि चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको हो। नागरिकले चाडपर्वका समय दैनिक उपभोग्य सामग्री सहज र सहुलियत दरमा पाउन सकुन् भनेर सञ्चालनमा आएका सुपथ मूल्यका पसल कार्तिक 30 गतेसम्म रहनेछन्। सुपथ मूल्यका पसलमा उपभोग्य सामग्री बजार भाउ भन्दा सस्तोमा पाउन थालेपछि वितरण केन्द्रमा उपभोक्ताहरूको चहल पहल बढेको देखिन्छ। सरकारी सुपथ मूल्यका पसलबाट निकै सस्तोमा पाएको भन्दै उपभोक्ताहरूले खुसी व्यक्त गरेका छन्।
9: सामान चाहिँ सबै पाउँछ, बाहिर बजार भन्दा राम्रो छ, रेटहरू सस्तो रहेछ।
10: बजारमा प्रति केजी 130 को दर छ भने 100 रुपियाँ केजी छ।
11: मैले चिनी लगे 5 केजी, सस्तो पनि रहेछ।
12: मान्छे मारमा परेका छन्, अनि त्यो सहुलियत पाउनु भनेको त अनि राम्रो कुरा हो त, सबैले सस्तो रेटमा पाएको त राम्रो हो नि।
7: हालसम्म 71,44,000 रुपियाँ बराबरको नुन, तेल, चिनी, दाल, चिउरा बिक्री वितरण गरिएको सरकारी तथ्याङ्क देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
2: बडा दशैं, दीपावली, नेपाल सम्मत र छठ पर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो र विश्वसनीय तुल्याउन नेपाल प्रहरीले आजदेखि चाड पर्व लक्षित सुरक्षा योजना 2083 लागू गरेको छ। पर्वको समयमा आम नागरिकको जीवन जनजीवन सामान्य तुल्याउन, बैंक तथा वित्तीय संस्थासँग हुने कारोबार सुरक्षित गराउन, विभिन्न गन्तव्यमा जाने यात्रु समेतलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा योजना लागू गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभयो। चाड पर्वको मौका छोपी चोरी, डकैती, जुवार, पास एवं सट्टेबाजी, अन्तर्राष्ट्रिय सीमा नाकामा तस्करी र सीमा अपराध हुन सक्ने भएकाले यस्ता अपराधिक क्रियाकलाप नियन्त्रण गर्न व्यापक प्रहरी परिचालन गरिएको प्रवक्ता काफ्लेले बताउनुभयो। नीति अनुसन्धान प्रतिष्ठानले चालू आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न 20 अनुसन्धान परियोजनाको अवधारणा पत्रमाथि छलफल गरेको छ। प्रतिष्ठानले आयोजना गरेको 2 दिने कार्यशालामा अनुसन्धान परियोजनाका अवधारणा पत्र प्रस्तुत गरी सरकारवालाबाट सुझाव तथा पृष्ठपोषण संकलन गरिएको छ। प्राप्त सुझावका आधारमा अनुसन्धानका अवधारणा पत्रलाई थप परिमार्जन र प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। मधेस विश्वविद्यालयले थप 3 शैक्षिक कार्यक्रम विस्तार गरेको छ। पर्साको वीरगंजमा रहेको मधेस विश्वविद्यालयले चालू शैक्षिक सत्रबाट स्नातकोत्तर तहको एमबीए तथा स्नातक तहको एलएलबी र बीबीएलको पठन पाठन शुरू गरेको हो। वरिष्ठ गायक तथा संगीतकार रत्न बेहोसीको 92 वर्षको उमेरमा आज निधन भएको छ। 2013 सालदेखि रेडियो नेपालमा गीत गाउन थाल्नुभएका बेहोसीले नेपाली र नेपाल भाषाका दर्जनौ गीतमा स्वर तथा संगीत दिनुभएको छ। उहाँले केही गीतहरू रचना समेत गर्नुभएको छ। स्वर्गीय बेहोसीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज साँझ 6 बजेसम्म नेपाल भाषा मंका खल पाटन त्यागलमा राखिएको र आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। यस वर्षको रसायन शास्त्र तर्फको नोबेल पुरस्कार फ्रान्सका हेनरी बी कागन र जापानका केन्सो सोईलाई जैविक पदार्थ निर्माणमा हुने विशेष प्रकारको रासायनिक प्रक्रिया र स्रोत उत्प्रेरणा सम्बन्धी खोजका लागि प्रदान गरिने भएको छ। रोयल स्विडिस एकाडेमी अफ साइन्सेसले आज स्टकहोममा यस वर्षको रसायन शास्त्र तर्फको नोबेल पुरस्कार विजेताको नाम घोषणा गरेको हो। साहित्य तर्फको नोबेल पुरस्कार भोलि घोषणा गरिनेछ भने शुक्रबार शान्तितर्फको पुरस्कार घोषणा हुने र अर्थशास्त्र तर्फको नोबेल पुरस्कार, नोबेल स्मृति पुरस्कार आगामी सोमबार घोषणा हुनेछ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 10 वर्ष मुनिका बढी तौल भएका बालबालिकामा मोटोपन घटाउने औषधिको प्रयोग र शल्यक्रिया नगर्न सुझाव दिएको छ। बालबालिका तथा किशोर किशोरीमा बढ्दो मोटोपनको समस्या सम्बोधन गर्न पहिलो पटक निर्देशिका सार्वजनिक गर्दै डब्ल्यूएचओले स्वस्थ खानपान, नियमित शारीरिक गतिविधि र दीर्घकालीन व्यवहार परिवर्तनमा आधारित उपचारलाई प्राथमिकता दिन सिफारिस गरेको हो। अब आर्थिक समाचार।
13: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले स्वदेशी उत्पादनको बजार सुनिश्चित नभएसम्म कृषिजन्य वस्तुको आयात नियन्त्रण गर्नुपर्ने बताउनु भएको छ। मन्त्री चौधरीले बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहसँगको भेटमा स्वदेशी कृषि उपजको बजार सुनिश्चित गर्न उत्पादन याममा कम्तीमा 4 महिना कृषिजन्य वस्तुको आयात अनुमति दिन नहुने बताउनुभयो। मन्त्री चौधरीले धान, गहुँ, मकै, कोदो लगायतका अन्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिनुभयो। भेटवार्तामा स्वदेशी मह तथा दुग्धजन्य पदार्थको बजार प्रवर्धन र आयात न्यूनीकरण, लुम्बिनी प्रदेशमा मौरीजन्य उत्पादन प्रशोधन उद्योग स्थापना तथा रेशम खेती विस्तारका लागि धागो उत्पादन उद्योग स्थापना गर्ने लगायतका विषयमा समेत छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट MCA नेपाल अन्तर्गत निर्माण भइरहेको 400 KV क्षमताको नेपाल भारत सीमापार प्रसारण लाइन मार्फत आगामी डिसेम्बरदेखि 200 KV विद्युत आदान प्रदान गर्ने तयारी थालिएको छ। पूर्ण क्षमताको 400 KV सब स्टेसन निर्माण सम्पन्न हुन अझै समय लाग्ने भएकाले हाल 200 KV प्रसारण प्रणाली मार्फत नेपाल भारत बीच विद्युत आदान प्रदान सुरु गर्न लागि नेपाल विद्युत प्राधिकरणको न्यू बुटवल सब स्टेसनका आयोजना प्रमुख विश्वरञ्जन मिश्रले जानकारी MCA नेपालले सन् 2027 को डिसेम्बरसम्म 400 KV सब स्टेसन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। निर्माण सम्पन्न भएपछि भने प्रसारण लाइन पूर्ण क्षमतामा सञ्चालनमा आउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। नेपाल सरकार र ब्रिगन्ज सुक्खा बन्दरगाहका लागि अधिग्रहण गरिएको जग्गा तथा भौतिक संरचनाको मुआब्जाको माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीय बीच बुधबार सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको कार्यकक्षमा भएको छलफलमा यसअघि घरगोठ संरचना आदिको क्षतिपूर्ति निर्धारण उपसमितिले पेश गरेको प्राविधिक प्रतिवेदन अनुसार घरगोठ, टहरा तथा संरचना निर्माण वर्ष एकिन गर्ने सहमति भएको पर्साकका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो। यस्तै दर्ता बिनाको जग्गा र यसमा बनेको संरचनाको मुआब्जा क्षतिपूर्ति प्रदान गर्न समस्या देखिएकोले भूमि प्रशासन कार्यालय पर्साले तालुक निकायमा यथाशीघ्र पुनः ताकिता गर्ने पनि निर्णय भएको संघर्ष समितिका अध्यक्ष अशोक कुमार चौधरीले बताउनुभयो।
2: वहाँ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार अझै बमबाट।
15: नेपाल प्रिमियर लिग NPL को तेस्रो संस्करण नजिकै गर्दा किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्थानोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काका अनुसार प्रतियोगिता सुरु हुन करिब 3 साता बाँकी रहँदा मैदानमा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनका कामलाई तीव्रता दिएको हो। प्रतियोगिताको हरेक संस्करण वृहत बन्दै गएकाले दर्शक, खेलाडी, सञ्चारकर्मी तथा विशिष्ट पाहुनालाई विगत भन्दा राम्रो अनुभव दिने गरी तयारी भइरहेको सचिव खड्काले बताउनुभयो। गत संस्करणमा देखिएका व्यवस्थापन सम्बन्धी समस्या सुधार गर्दै यसपटक मैदानमा केही नयाँ संरचना थपिने भएका छन्। NPL का खेलमा दर्शकको चाप अत्यधिक हुने भएकाले उपलब्ध स्थानको अधिकतम उपयोग गर्दै दर्शक क्षमता बढाउने प्रयास गरिएको छ। मैदान परिसरमा थप दर्शक अटाउन मिल्ने स्थान पहिचान गरी आवश्यक संरचनात्मक परिवर्तन भइरहेको छ। तेस्रो संस्करणमा सहभागी टोलीले अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडीलाई अनुमोदन गर्ने क्रम तीव्र पारेका छन्। विदेशी खेलाडीको उपस्थितिले यसपटक NPL प्रति दर्शकको आकर्षण थप बढ्ने क्यानको अपेक्षा छ। टेलिभिजनमा हेर्दै आएका चर्चित खेलाडीलाई आफ्नै मैदानमा प्रत्यक्ष हेर्न पाउने अवसरले दर्शकलाई मैदानसम्म तान्ने सचिव खड्काको विश्वास छ। NPL को तेस्रो संस्करण आगामी कार्तिक 9 देखि मङ्सिर 5 गतिसम्म काठमाडौँमा आयोजना हुँदैछ। एन्फाभित्र भएको घोटालाको अनुसन्धान प्रतिवेदन बुधबार सरकारी वकिल कार्यालयमा बुझाउँदै CIB ले एन्फा अध्यक्ष पङ्कज विक्रम नेवाङ, महासचिव किरण राई, कोषा अध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई प्रतिवादी बनाउन सिफारिस गरेको हो। उनीहरूले 66,53,000 रुपियाँ अनियमितता गरेको निष्कर्ष CIB ले निकालेको छ। CIB बाट अनुसन्धान प्रतिवेदन आएको र अध्ययन गरिरहेको सरकारी वकिल कार्यालयले जनाएको छ। कोषा अध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई असोज 2 गते पक्राउ गरेर अनुसन्धान गरेको थियो। अध्यक्ष नेवाङ र महासचिव राई भने फरार छन्।
2: अब मौसम। आज राति गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभाग र लुम्बिनी प्रदेशको तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.2, न्यूनतम 17 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 24.3, न्यूनतम 15.5 डिग्री सेल्सियस, वर्षा 35.3 मिलिमिटर, पोखराको अधिकतम 23.9, न्यूनतम 18.4, वर्षा 23.8 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 21.9, न्यूनतम 19.4 डिग्री सेल्सियस, वर्षा 14 मिलिमिटर, र दिपायलको अधिकतम 25.2, न्यूनतम 20.6 डिग्री सेल्सियस, वर्षा 4.9 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। वन भूमि र विपद सम्बन्धी तीनवटा अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गर्ने मन्त्री परिषद बैठकको निर्णय। नेपाली कंग्रेसको 15 महाधिवेशनमा पेश भएका चारवटै प्रतिवेदन पारित। नयाँ नेतृत्व चयनका लागि भोलि बिहान 10 बजेदेखि मतदान। बाढी पहिरोका कारण अवरुद्ध सबै मुख्य सड़क दशैं अघि नै सञ्चालनमा ल्याउने सरकारको तयारी। सन् 2026 रसायन शास्त्र तर्फको नोबेल पुरस्कार जापान र फ्रान्सका दुईजना वैज्ञानिकलाई प्रदान गरिने। र नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि किर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तर उन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: 3 अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने मन्त्री परिषद बैठकको निर्णय।
2: रासोपाको हामी आउँदैछौँ अभियान जारी। 753 पालिकामै पुगेर जनतासँग प्रत्यक्ष जोडिने नवीन प्रयास।
3: हामी पनि क्यान्डिडेट क्लबमा आउँछौँ र अब्बल व्यक्तिलाई उम्मेद्वार बन्नको लागि सहयोग गर्छौँ भन्ने प्रतिक्रियाहरू आइराखेको छ।
1: नेपाल र स्विजरल्यान्ड बीच सूचना प्रविधि तथा डिजिटल रूपान्तरणमा सहकार्य बढाउने बारे छलफल। सन् 2027 जेनेभामा हुने एआई ग्लोबल समिटमा नेपाललाई सहभागिताको निम्तो।
2: बिजुली बेच्ने मात्र होइन अर्थतन्त्र चलाउने, ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको उत्पादनदेखि बजारसम्म योजना।
1: पशु वध अघि 12 घण्टा अनिवार्य विश्रामको प्रस्ताव सहित मासु जाँच नियमावली संशोधन मस्यौदा सार्वजनिक।
2: राजर्षी जनक विश्वविद्यालयद्वारा 51 करोड भन्दा बढीको बजेट प्रस्तुत। डिजिटलाइजेसन, पूर्वाधार र नयाँ शैक्षिक कार्यक्रममा जोड।
1: सरकार प्रमुखका रूपमा मोदीको 25 वर्ष पूरा। गुजरातदेखि नयाँ दिल्लीसम्मको निरन्तर यात्रा।
2: नेपाली कङ्ग्रेसको 15 महाधिवेशन काठमाडौँको खुल्ला मञ्चमा जारी। महाधिवेशनमा युवा नेतृत्वको खोज।
1: 85,000 समर्थक सामु मेस्सीको भावुक विदाई। 21 वर्ष लामो स्वर्णिम युगको अन्त्य।
0: कार्यक्रम सुरु गरौं। 3 अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने मन्त्री परिषदको निर्णय सम्बन्धी। मन्त्री परिषदको बैठकले 3 अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। पोखरेलका अनुसार मन्त्री परिषदले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश लगायतका अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको। त्यस्तै मन्त्री परिषदको बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका 153 जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ। यसै गरी पोर्चुगल सरकारलाई काठमाडौँमा महावाणिज्य दूतावास स्थापना गर्न सहमति दिने निर्णय गरेको छ। प्रसङ्गबाट राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना सांसद तथा केन्द्रीय सदस्यहरूलाई गाउँ गाउँसम्म परिचालन गर्दै हिजो मंगलबारदेखि देशव्यापी रूपमा हामी आउँदैछौ अभियान सुरु गरेको छ। आगामी असोज 27 गतेसम्म सञ्चालन हुने यस अभियान अन्तर्गत पार्टीका शीर्ष नेताहरू, प्रतिनिधि सभा सदस्यहरू र केन्द्रीय सदस्यहरू देशका 77 जिल्लाका 753 पालिकामै पुगेर जनता, स्थानीय कार्यकर्ता तथा सरकारवालाहरूसँग प्रत्यक्ष संवाद र सुझाव संकलनमा जुटेका छन्। केन्द्रीय समितिको निर्णय अनुसार अनिवार्य रूपमा परिचालन भएका नेताहरू सुदूरपश्चिमका दुर्गम बस्तीदेखि पूर्वका हिमाली जिल्लाहरूसम्म पुगिसकेका छन्। परम्परागत राजनीति भन्दा भिन्न शैलीमा राजधानी र संसदमा मात्र सीमित नभई जनताको दैलोमै पुगेर स्थानीय समस्या, जनअपेक्षा र सुझाव सुन्ने यो शैलीलाई रासोपाको सांगठनिक सुदृढीकरण र जनसम्बन्ध नवीकरणको एउटा सकारात्मक तथा दूरगामी कदमको रूपमा हेरिएको छ। थप विवरण सहित सहकर्मी दिनेश निजेल।
2: हिजो असोज 20 गते मंगलबारदेखि राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेता, प्रतिनिधि सभा सदस्य तथा केन्द्रीय सदस्यहरू आफ्नो जिम्मेवारी तोकिएका जिल्ला र पालिकाहरूमा पुगिसक्नु भएको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका सबै 753 स्थानीय तहमा पुग्ने गरी रासोपाले व्यापक सांगठनिक परिचालन गरेको छ। अन्य दलहरू प्राय चुनावका बेला मात्र गाउँ छिर्ने परिपाटी विपरीत रासोपाले गैर निर्वाचनको समयमा समेत जनताका गुनासो सुन्न र नीति निर्माणका लागि सुझाव लिन यो अभियान थालेको छ। यसले सिंहदरबार र संसद भवनमा उठ्नुपर्ने जनताका वास्तविक मुद्दाहरूलाई तल्लो तहबाटै उठान गर्न समेत मद्दत पुग्ने विश्वास लिएको छ। विशेष गरी युवा नेतृत्व र नयाँ विचार बोकेका नेताहरूलाई गाउँ गाउँमा भेट्दा सर्वसाधारण र स्थानीय सरकारवालाहरू माझ एक किसिमको उत्साह देखिएको छ। केन्द्रीय सदस्य र सांसदहरूलाई अनिवार्य रूपमा खटाएर रासोपाले आफूलाई केवल सहरिया वा सामाजिक सञ्जालमा मात्र सीमित नभई तल्लो तहसम्म बलियो जग भएको दलका रूपमा स्थापित गर्न खोजेको विश्लेषण गर्न सकिन्छ। जनताका पीर मर्का प्रत्यक्ष सुनेर सोही अनुसार आफ्ना नीति र संसदीय भूमिका तय गर्ने रासोपाको यो हामी आउँदैछौ अभियानले नेपाली राजनीतिमा जनमुखी संवाद र नयाँ राजनीतिक संस्कारको सुरुवात गरेको संकेत गर्छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपालले आफ्ना शीर्ष नेता, सांसद र केन्द्रीय सदस्यहरूलाई देशभरका 753 स्थानीय तहमा परिचालन गर्दै हिजो मंगलबारदेखि सुरु गरेको साताव्यापी हामी आउँदैछौ अभियान आज दोस्रो दिन पनि जारी छ। गैर निर्वाचनको समयमा जनताको दैलोमै पुगेर समस्या सुन्ने, स्थानीय सरकारवालाहरूसँग प्रत्यक्ष संवाद गर्ने र प्राप्त सुझावलाई संसद तथा भावी नीति निर्माणमा समावेश गर्ने लक्ष्यसहित पार्टीले यो नवीन सांगठनिक पहल थालेको हो। यसै अभियान अन्तर्गत केन्द्रीय सदस्य तथा प्रतिनिधिहरू आआफ्नो तोकिएको जिल्ला र पालिकाहरूमा खटिनु भएको छ। यसै सन्दर्भमा अभियानको वस्तुस्थिति, जनप्रतिक्रिया र पार्टीको भावी योजनाबारे प्रष्ट पार्न हाल मोरङ जिल्लामा खटिनु भएकी रासोपा सहमहामन्त्री निशा डाङ्गीसँग हाम्रा सहकर्मी दिनेश लुटेलले कुराकानी गरेका छन्।
3: केही साथीहरू निकै पोजिटिभ हुनुहुन्छ, स्थानीय तहको निर्वाचनको लागि हामी तयारी अवस्थामै छौँ है।

0: आवश्यकता र उद्देश्य चाहिँ के देख्नु भयो तपाईँहरूले?
1: मेन फोकस त हुन त हामीले योभन्दा अगाडि पनि सांसदहरूलाई चाहिँ निर्वाचन क्षेत्रमा जानुहोस् भनेर यसपटक मात्रै भनेका होइनौँ, अथवा जिल्ला जानुहोस्, नागरिकहरूसँग भेट्नुहोस्, स्थानीयको गुनासाहरू सुन्नुहोस्, सरसल्लाह सुझावहरू लिनुहोस् भनेर हामीले समय समयमा यो किसिमका कार्यक्रमहरू अगाडि बढाइराखेका छौँ। र विशेष गरी अहिले चाहिँ हामी यसरी जिल्लामा 753 वटा पालिकामा पुग्नुको मुख्य उद्देश्य भनेको स्थानीय तहको निर्वाचन आउनुभन्दा अगाडि हामीले क्यान्डिडेट क्लब सञ्चालन गर्दैछौँ, पार्टीले क्यान्डिडेट क्लब सञ्चालन गर्दैछ, त्यसको पूर्व तयारीका लागि अहिले हामी खटिएका छौँ। त्यो सँगसँगै सरकारले 6 महिनामा गरेका कामहरू र गरेका कामहरू चित्त बुझ्छन् बुझेनन्, अझै के कामहरूलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ भन्ने लगायतका सुझाव सङ्कलन गर्नको लागि पनि हामी यसरी पालिका पालिकामा खटिएका छौँ।
0: ओ, त्यो सुझाव गुनासो सँगसँगै त सुन्ने त छँदैछ, तर असोज 27 गतेसम्म देशभरका सबै पालिकाबाट जुन सङ्कलन गरेका सुझाव गुनासोहरू चाहिँ स्थानीय समस्याहरूलाई राज्यपालले संसद र पार्टीको भावी नीतिमा कसरी उपयोग गर्छ या जोड्छ भन्ने मुख्य चासो चाहिँ आम जनताको छ कि, त्यसमा के भन्नुहुन्छ?
1: एकदम पनि सरकारले गरिराखेको 6 महिनाको काममा उहाँहरूले केही सुझावका रूपमा हामीलाई दिनुभएको छ र ती सुझावहरू हामी कलेक्ट गरेर केन्द्रमा पुग्छौँ। धेरै जसो जिल्लाहरूमा हेर्नुभयो भने कोही न कोही सांसदहरूको त्यहाँ उपस्थिति रहेको छ, केन्द्रीय सदस्य र सांसदहरूलाई मिलाइएर पठाइएको छ र सांसदहरूले ती गुनासाहरू ती सुझावहरू सङ्कलन गरिसकेपछि उहाँहरूको काम भनेको अब आउने अधिवेशनमा उहाँहरूले ती आवाजहरू सदनमा पुर्याउनुहुन्छ, सम्बन्धित निकायसम्म पुर्याउनको लागि सहजीकरण गर्नुहुन्छ र यो हिसाबले पनि उहाँहरूका मुद्दा चाहिँ हामीले सम्बोधन गर्न सक्छौँ भन्ने आशा पनि बोकेका छौँ। र सबै पालिकाहरू घुमिसकेपछि जो जसलाई जुन जुन पालिकाको जिम्मा दिएको छ त्यहाँबाट फर्किसकेपछि उहाँहरूले एक किसिमको प्रतिवेदन पनि बनाएर ल्याउनुहुन्छ, जनताका यी कामहरू चाहिँ हामीले समेटिहाल्नु पर्ने रहेछ, पाइपलाइनमा यी कामहरू राख्नुपर्ने रहेछ, पार्टी निर्माणको काममा हामी यहाँ चुकेका रहेछौँ, सँगसँगै क्यान्डिडेट क्लब सञ्चालन गर्छौँ, हामीले एकदम लोकतान्त्रिक विधिबाट क्यान्डिडेट क्लब सञ्चालन गर्छौँ भनिरहँदाखेरि पनि यी लुप होल्सहरू चाहिँ हुन सक्छन्, यिनीहरूलाई पनि पूर्ण पर्ने रहेछ।
2: सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा र स्विजरल्यान्डको फेडरल अफिस अफ कम्युनिकेसन्सका वरिष्ठ नीति सल्लाहकार इसाबेल लुइस बीच काठमाडौँमा शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा दुई देशबीच सूचना प्रविधि क्षेत्रमा लगानी, डिजिटल सुरक्षा तथा अनलाइन अधिकार प्रवर्तनका विषयमा गहन छलफल भएको छ। भेटघाटका क्रममा स्विस टोलीले नेपाललाई सन् 2027 जेनेभामा हुने विश्वव्यापी कृत्रिम बुद्धिमत्ता एआई सम्मेलनमा सहभागी हुन औपचारिक निमन्त्रणा समेत दिएको छ। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो रिपोर्ट।
3: नेपाल सरकारले अघि सारेको डिजिटल रूपान्तरणको लक्ष्यलाई गति दिन र प्रविधिको क्षेत्रमा वैदेशिक साझेदार आकर्षित गर्न कूटनीतिक प्रयासहरू तीव्र पारिएका छन्। यसै क्रममा काठमाडौँमा भएको एक उच्च स्तरीय भेटवार्तामा नेपाल र स्विजरल्याण्ड बीच प्रविधि हस्तान्तरण र डिजिटल सुरक्षाका दायरा फराकिलो बनाउने विषयमा कुराकानी भएको छ। भेटमा डिजिटल सुरक्षा, सार्वभौमिकता र डिजिटल अखण्डता जस्ता संवेदनशील विषयहरूसँगै सूचना प्रविधिको विकासबाट नेपालले लिन सक्ने आर्थिक सामाजिक लाभ बारे विचार विमर्श भएको थियो। संचार मन्त्रालयका अनुसार नेपालमा सूचना प्रविधिको क्षेत्रमा पर्याप्त लगानी भित्र्याउन नीतिगत र व्यवहारिक वातावरण सहज बन्दै गएको जानकारी स्विस प्रतिनिधि मण्डललाई गराइएको छ। नेपालले अहिले डिजिटल रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ। यस क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन अनुकूल वातावरण बन्दै गएको छ भने स्विस सरकारसँगको सहकार्यले हाम्रा प्राथमिकतालाई अझ सुदृढ बनाउन मद्दत पुग्नेछ, सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको भनाई। यसैबीच स्विजरल्याण्डले सन् 2027 जुन 21 र 22 जेनेभामा आयोजना गर्न लागेको एआई ग्लोबल समिट 2027 नेपाललाई सहभागी हुन निमन्त्रण दिएको छ। स्विस प्रतिनिधि इसाबेल लुइसले सो सम्मेलनमा नेपालका प्राथमिकता र चासोहरू समावेश गर्ने प्रतिबद्धता जनाउनु भएको छ। यसका साथै इन्टरनेट स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र गोपनीयताको अधिकार रक्षाका लागि काम गर्दै आएको 42 राष्ट्रहरूको गठबन्धन फ्रिडम अनलाइन कोलिसनमा नेपालको सम्भावित सहभागिता वा पर्यवेक्षक भूमिका बारे पनि सकारात्मक छलफल भएको छ। विश्वव्यापी रूपमा प्रविधि र कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग रहँदा नेपाल जस्ता विकसनमुख देशका लागि यस्ता अन्तर्राष्ट्रिय मञ्चहरू महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
2: उत्पादन प्रसारण र बजारलाई एकीकृत चक्र

0: रूपमा अघि बढाउँदै ऊर्जा क्षेत्रलाई मुलुकको अर्थतन्त्रको मुख्य आधार बनाउने प्रयास शुरू भएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको नेतृत्वमा अड्किएका आयोजना सुचारू गर्ने, निजी सहभागिता बढाउने र नयाँ लगानी भित्र्याउने रणनीतिक योजना अघि सारिएको हो। आयोजनाको म्याद थप, प्रसारण लाइनमा निजी क्षेत्रको सहभागिता, खुला पहुँच शुल्क निर्धारण र विद्युत व्यापार ऐन संशोधन जस्ता कदमले नेपालको ऊर्जा क्षेत्रलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो रिपोर्ट।
1: नेपालमा बिजुली उत्पादन गर्ने, ग्रिडमा जोड्ने र बजारमा बेच्ने कार्यलाई अब छुट्टा छुट्टै होइन, एउटै एकीकृत प्रणालीका रूपमा अघि बढाउने प्रयास भइरहेको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा क्षेत्रलाई केवल मेगावाट थप्ने माध्यममा मात्र सीमित नराखी समग्र अर्थतन्त्रको जग बनाउने रणनीति अघि बढाउनु भएको छ। आयोजना निर्माणमा देखिएका गाँठाहरू फुकाउन नेपाल विद्युत प्राधिकरणले पहिलो चरणमा 27 आयोजनाको 540 मेगावाट बराबरको म्याद थप गरेको छ। निर्माणाधीन 320 आयोजना मध्ये प्रगति र दायित्वका आधारमा वर्गीकरण गरी काम नगर्ने आयोजनालाई कारवाही गर्ने तयारी समेत गरिएको छ। पीपीए अर्थात् विद्युत खरिद सम्झौतालाई पारदर्शी र वस्तुनिष्ठ बनाउन गठित उपसमितिले नयाँ मापदण्ड बुझाइसकेको छ। प्रसारण लाइनको समस्या समाधानका लागि सार्वजनिक निजी साझेदारी मोडल र प्रतिस्पर्धात्मक बोलकबोल मार्फत निजी तथा अन्तर्राष्ट्रिय लगानी भित्र्याउने ढोका खोलिएको छ। उता विद्युत नियमन आयोगले व्हिलिङ चार्ज तोकेपछि ठूला उपभोक्ता, उत्पादक र व्यापारी बीच खुला पहुँचको आधार खडा भएको छ। गत आर्थिक वर्ष 942 मेगावाट जोड्ने लक्ष्य राखिएकोमा 561 मेगावाट मात्र ग्रिडमा थपिनुले कार्यान्वयनको चुनौती झल्काउँछ। विद्युत ऐन संशोधन, भण्डारणको दर निर्धारण र पीपीए मापदण्डको व्यवहारिक कार्यान्वयन नै मन्त्री श्रेष्ठको वास्तविक परीक्षा हुनेछ।
0: उपभोक्तालाई स्वच्छ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यका साथ सरकारले पशु वधशाला र मासु सम्बन्धी नियमलाई कडाई गर्ने गरी नयाँ कानुनी मस्यौदा सार्वजनिक गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु जाँच दोस्रो संशोधन नियमावली 2057 मस्यौदा सार्वजनिक गर्दै सरकारवालाहरूसँग राय सुझाव मागेको हो। प्रस्तावित नयाँ व्यवस्था अनुसार अब पशु वध गर्नुभन्दा अगाडि पशुलाई अनिवार्य रूपमा कम्तीमा 12 छाना सहितको टहरामा विश्राम गराउनु पर्नेछ। मासु पसल बध गर्ने स्थान पूर्ण रूपमा अलग हुनुपर्ने, बिक्री कक्षमा कोल्ड चेनका लागि फ्रिजर र चिलर हुनुपर्ने र एकीकृत डिजिटल प्रणाली मार्फत अभिलेखीकरण गरिने प्रावधान मस्यौदामा समेटिएको छ। आज हामी तपाईँको भान्सासम्म पुग्ने मासुको स्वच्छता र गुणस्तरसँग जोडिएको एउटा महत्वपूर्ण विषयमा कुराकानी गर्दैछौँ।
2: नेपालमा मासु पसल र पोस्टालाको सरसफाई तथा गुणस्तरलाई लिएर लामो समयदेखि प्रश्न उठ्दै आएको छ। यही समस्या समाधान गर्न र कानूनलाई समय सापेक्ष बनाउन सरकारले मासु जाँच सम्बन्धी नियमावलीमा व्यापक परिमार्जनको प्रस्ताव गरेको छ। काठमाडौँका गल्लीदेखि देशका प्रमुख सहरहरूमा खुला रूपमा पशु वध गर्ने र बिक्री गर्ने दृश्य सामान्य जस्तै बनेको छ। तर अब भने यस्तो अवस्थामा बदलाव आउने संकेत देखिएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले सार्वजनिक गरेको पशु वधशाला र मासु जाँच दोस्रो संशोधन नियमावली 2057 मस्यौदाले मासुको व्यापार र वध प्रक्रियालाई व्यवस्थित बनाउन नयाँ मापदण्डहरू अघि सारेको छ। प्रस्तावित नयाँ नियम अनुसार अब मासु बिक्री गर्ने पसल र पशु वध गर्ने ठाउँ अनिवार्य रूपमा बेग्ला बेग्लै हुनुपर्नेछ। वध गर्नु अघि पशुको स्वास्थ्य परीक्षण गर्नुपर्ने र रोगी वा शंकास्पद पशुलाई छुट्टै राख्नुपर्नेछ। सबैभन्दा महत्वपूर्ण कुरा, पशुलाई काट्नु अघि कम्तीमा 12 विश्राम गराउन छाना सहितको टहरा निर्माण गर्नुपर्ने कानूनी व्यवस्था प्रस्ताव गरिएको छ। नयाँ मस्यौदाले उपभोक्ताको स्वास्थ्यका साथै मासु पसलको भौतिक पूर्वाधारमा पनि जोड दिएको छ। अब मासु पसलहरूमा स्वच्छ पानी, हात धुने ठाउँ र मासु बिग्रिन नदिन कोल्ड चेन प्रणालीका लागि फ्रिजर वा चिलर अनिवार्य गरिएको छ। प्रशासनिक प्रक्रियालाई सहज बनाउन गाउँ वा नगर कार्यपालिकाको सट्टा पशुपक्षी हेर्ने शाखाबाटै सिफारिस हुने र सम्पूर्ण तथ्याङ्क एकीकृत डिजिटल प्रणाली मार्फत अभिलेख राखिनेछ। मासु निरीक्षकलाई अस्वस्थ मासु नष्ट गर्ने र योग्य अयोग्य भने छाप लगाउने पूर्ण अधिकार दिइएको छ। तर छाप लगाइसकेपछि भने मासुको सुरक्षित ढुवानी र भण्डारणको दायित्व सञ्चालक स्वयंको हुनेछ। मन्त्रालयले विधायन ऐन 2081 अनुसार यो सम्झौतामाथि एक साताभित्र आफ्ना रचनात्मक राय सुझाव पठाउन सर्वसाधारण र सरकारवालासँग अनुरोध गरेको छ।
0: नेपाली काङ्ग्रेसमा अब औपचारिक रूपमा कुनै पनि गुट वा समूह बाँकी नरहेको सभापति गगन कुमार थापाले दावी गर्नुभएको छ। काठमाडौँमा जारी 15 महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै थापाले देउबा कोइराला लगायतका विगतका सम्पूर्ण समूह र गुटबन्दी आजैका मितिदेखि अन्त्य भएको घोषणा गर्नुभयो। महाधिवेशन स्थलमा आफ्नो नाममा चिट बाँडिएको प्रति असन्तुष्टि जनाउँदै उहाँले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै समूह वा गुटको प्रभावमा नपरी विवेक पुर्याएर पार्टीको उज्जवल भविष्यका लागि मतदान गर्न आग्रह गर्नुभयो। यसैबीच बन्द सत्रलाई सम्बोधनका क्रममा थापाले निवर्तमान सभापति शेरबहादुर देउवा सहित पार्टी निर्माणमा योगदान पुर्याएका शीर्ष नेताहरू मञ्चमा अनुपस्थित हुँदा दुःख व्यक्त गर्नुभएको छ। उहाँले देउवाको लामो सङ्घर्ष र योगदानको स्मरण गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन सबै पक्षका नेता कार्यकर्ताको उत्तिकै आवश्यकता रहेको बताउनुभयो। राजर्षि जनक विश्वविद्यालयको जनकपुर धाममा आयोजित विश्वविद्यालय सभा सिनेटमा आगामी आर्थिक वर्ष 2083-84 लागि 51,17,00,000 रुपियाँ भन्दा बढीको बजेट पेश गरिएको छ। प्राविधिक शिक्षा, आङ्गिक क्याम्पस विस्तार र सम्पूर्ण प्रशासनिक तथा प्राज्ञिक प्रणालीलाई डिजिटलाइज गर्ने महत्वाकांक्षी योजना सहित विश्वविद्यालयले यो बजेट अघि सारेको हो। मधेस प्रदेशको शैक्षिक साख उकास्ने र बजारको माग अनुसार नयाँ पाठ्यक्रम लागू गर्ने रणनीतिका साथ पुँजीगत र सञ्चालन तर्फ रकम विनियोजन गरिएको छ। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो सामग्री।
1: मधेस प्रदेशको जनकपुर धाममा केन्द्रीय कार्यालय रहेको राजर्षि जनक विश्वविद्यालयले आफ्नो शैक्षिक र भौतिक प्रशासनिक स्वरूपलाई आधुनिक ढाँचामा लैजाने प्रयास तीव्र पारेको छ। आज सम्पन्न विश्वविद्यालयको सभा सिनेटमा आगामी आर्थिक वर्ष 2083-84 लागि कुल 51,17,02,000 रुपियाँको अनुमानित बजेट पेश गरियो। प्रस्तावित बजेट मध्ये पुँजीगत तर्फ 21,08,95,000 र सञ्चालन तर्फ 30,08,07,000 रुपियाँ विनियोजन गरिएको छ। आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा गरी झण्डै 6,000 विद्यार्थी अध्ययनरत यस विश्वविद्यालयले आगामी शैक्षिक सत्रमा थप 5,000 विद्यार्थी भर्ना लिने र विश्वविद्यालय अनुदान आयोगको निर्देशन अनुसार एकीकृत शैक्षिक क्यालेण्डर पूर्ण रूपमा लागू गर्ने लक्ष्य राखेको छ। विश्वविद्यालयले प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकतामा राख्दै स्कुल अफ हेल्थ साइन्स सञ्चालनमा ल्याएको छ भने विद्यार्थीका लागि सिक्दै कमाउँदै अवधारणा अघि सारेको छ। भौतिक पूर्वाधारतर्फ धनुषाको नगराइनमा प्राप्त 9 बिघा भन्दा बढी जग्गामा आधुनिक भवन निर्माण गर्ने, रौतहटको गौर, काठमाडौँ र 12 क्याम्पस विस्तार तथा पूर्वाधार निर्माण गर्ने योजना छ। यो पटकको बजेट र नीतिमा सबैभन्दा धेरै जोड पूर्ण डिजिटलाइजेसनलाई दिइएको छ। परीक्षा, भर्ना, लेखा र सिकाइ व्यवस्थापन प्रणाली LMSलाई अनलाइन र केन्द्रीकृत ढाँचामा ढाल्न लागिएको छ। कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेसको शैक्षिक सुधारमा यो विश्वविद्यालयको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। मधेसको शिक्षा सुधार्नका लागि राजर्षि जनक विश्वविद्यालयको एकदमै ठूलो भूमिका छ। यसमा हामीले अझै धेरै काम गर्नुपर्छ, गरिरहेका छौँ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको भनाई। प्राज्ञिक अनुसन्धानका लागि रिसर्च एन्ड इनोभेसन निकाय स्थापना गर्ने, पूर्वीय दर्शन र मिथिला संस्कृतिको प्रवर्धन गर्ने तथा प्रशासनिक प्रणाली सुधारका लागि नियमावली संशोधन गर्ने समका प्रस्ताव सिनेट बैठकमा प्रस्तुत भएका छन्।
0: कार्यक्रममा एउटा अन्तर्राष्ट्रिय सम्बन्धी प्रसङ्ग। राजनीतिमा लामो समयसम्म नेतृत्वमा रहनु आफैलाई एउटा राजनीतिक उपलब्धि हो, तर त्यही नेतृत्वलाई निरन्तर जनसमर्थनका साथ अघि बढाउनु अझ चुनौतीपूर्ण मानिन्छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक यात्राले भने यही निरन्तरताको एउटा लामो उदाहरण प्रस्तुत गरेको छ। सन् 2001 अक्टोबर 7 गुजरातको मुख्यमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्नुभएका मोदीले सरकार प्रमुखका रूपमा 25 वर्ष पूरा गर्नुभएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवामा 25 वर्ष पूरा गरेको अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। लामिछानेले सामाजिक सञ्जाल एक्स मार्फत मोदीलाई शुभकामना दिँदै उहाँको नेतृत्वमा भारतले हासिल गरेको रूपान्तरण र तीव्र प्रगति आफूहरूका लागि प्रेरणादायी रहेको उल्लेख गर्नुभएको छ। गुजरातबाट शुरू भएको भारतीय प्रधानमन्त्री मोदीको यात्रा सन् 2014 भारतको संघीय सरकारको प्रधानमन्त्री बनेपछि राष्ट्रिय राजनीतिमा अझ प्रभावशाली बन्यो। त्यसैता उहाँ लगातार भारतको प्रधानमन्त्री हुनुहुन्छ।
2: राजनीतिमा लामो समय नेतृत्वमा रहनु आफैमा ठूलो उपलब्धि मानिन्छ, तर निरन्तर जनसमर्थन कायमै राखेर अघि बढ्नु अझ चुनौतीपूर्ण हुन्छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक यात्राले भने सत्तामा निरन्तरताको यस्तै एउटा विरलै देखिने उदाहरण प्रस्तुत गरेको छ। सन् 2001 अक्टोबर 7 भारतको गुजरात राज्यको मुख्यमन्त्रीका रूपमा पहिलो पटक सत्ता सम्हाल्नुभएका मोदीले सरकार प्रमुखका रूपमा 25 वर्ष पूरा गर्नुभएको छ। गुजरातको क्षेत्रीय राजनीतिबाट शुरू भएको उहाँको यो यात्रा सन् 2014 भारतको प्रधानमन्त्री बनेपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा अझ प्रभावशाली बन्यो। मोदीले 25 वर्ष पूरा गरेको अवसरमा भारतको केन्द्रीय मन्त्री परिषदले उहाँलाई बधाई दिँदै विशेष प्रस्ताव पारित गरेको छ। सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले मोदीको यो यात्रा भारतीय लोकतन्त्रको सामर्थ्य र परिपक्वताको प्रमाण भएको दावी गर्नुभएको छ। सामान्य पृष्ठभूमिबाट आउनुभएका मोदीको 25 वर्ष सत्ता यात्रालाई उहाँका समर्थकहरूले स्पष्ट दृष्टिकोण, आर्थिक सुधार र जनतासँगको निरन्तर सम्बन्धको परिणामका रूपमा व्याख्या गर्छन्। गुजरातमा छँदा पूर्वाधार र औद्योगिक विस्तारलाई प्राथमिकता दिनुभएका मोदीले प्रधानमन्त्री बनेपछि मेक इन इण्डिया, डिजिटल इण्डिया, स्वच्छ भारत र जनधन योजना जस्ता महत्वाकांक्षी कार्यक्रम लागू गर्नुभयो। आधार कार्ड, डिजिटल भुक्तानी र वित्तीय पहुँचको विस्तारले भारतको दैनिक आर्थिक प्रणाली र प्रविधिको प्रयोगमा व्यापक परिवर्तन ल्याएको मानिन्छ। परराष्ट्र नीतिको कुरा गर्दा मोदी नेतृत्वको भारतले विश्व मञ्चमा आफ्नो उपस्थिति बलियो बनाउने प्रयास गरेको छ। अमेरिका, रूस, युरोपेली मुलुकहरूसँगै दक्षिण एसियाली छिमेकीहरूसँग रणनीतिक सम्बन्ध विस्तार गर्दै भारतलाई विश्वव्यापी आर्थिक र कूटनीतिक शक्ति बनाउने लक्ष्य उहाँको प्राथमिकतामा रहँदै आएको छ। तर यो 25 वर्ष यात्रा उपलब्धिकै कथा मात्र भने होइन। नरेन्द्र मोदीको लामो सत्ता यात्रालाई लिएर आलोचक र विपक्षी दलहरूले गम्भीर प्रश्न पनि उठाउँदै आएका छन्। लोकतान्त्रिक संस्थाहरूको स्वायत्ततामाथि परेको असर, अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश र सामाजिक ध्रुवीकरण बढेको आरोप उहाँमाथि निरन्तर लाग्ने गरेको छ। यस्तै तीव्र आर्थिक वृद्धिका बावजुद रोजगारी सिर्जनामा देखिएको सुस्तता, ग्रामीण क्षेत्रको असमानता र सामाजिक समावेशिताका चुनौतीहरू पनि भारतको वर्तमान राजनीतिमा प्रमुख बहसका विषय बनेका छन्। गुजरातको मुख्यमन्त्रीदेखि देशको प्रधानमन्त्रीसम्मको यो 25 वर्ष निरन्तर यात्रा भारतको एउटा राजनीतिक नेतृत्वको कथा मात्र होइन, बदलिदो भारत र उसको अन्तर्राष्ट्रिय महत्वाकांक्षाको प्रतिबिम्ब पनि हो। समर्थकका लागि विकास र निर्णायक नेतृत्वका प्रतीक बन्नुभएका मोदी आलोचकका नजरमा भने लोकतान्त्रिक सन्तुलनका चुनौती हुनुहुन्छ। 25 वर्षको यो बिन्दुमा उभिएर हेर्दा नरेन्द्र मोदीले भारतीय शासन प्रणाली, अर्थतन्त्र र कूटनीतिमा आफ्नो एउटा स्पष्ट र कहिल्यै नमेटिने छाप छोड्न सफल हुनुभएको छ।
0: विश्व फुटबलका सर्वकालीन महान खेलाडी लियोनल मेसीले 21 वर्ष लामो आफ्नो ऐतिहासिक अन्तर्राष्ट्रिय करियरबाट औपचारिक रूपमा सन्यास लिएका छन्। आज बिहान ब्युनस आयर्स स्थित ऐतिहासिक मोनुमेन्टल स्टेडियममा आयोजित द लास्ट ट्याङ्गो नाम दिइएको विशेष खेलमा बेनिनलाई 3-0 पराजित गर्दा 39 वर्षीय कप्तान मेसीले 85,000 भावुक समर्थक सामु अर्जेन्टिनी जर्सीमा आफ्नो अन्तिम यात्रा पूरा गरे। आफ्नो कीर्तिमानी 208 तथा अन्तिम अन्तर्राष्ट्रिय म्याचमा 1 गोल र 2 असिस्ट गर्दै मेसीले देशका लागि 126 गोलको स्वर्णिम कीर्तिमा दर्ता गराए। खेल सकिए लगत्तै भव्य ड्रोन सो र लेजर लाइटको प्रकाश मुनि आफ्ना 3 सन्तान र रोइरहेका सहकर्मीहरूसँगै उभिएर मेसीले करिब 10 मिनट लामो भावुक सम्बोधन गरे। सन् 2022 विश्वकप र 2 पटकको कोपा अमेरिका विजेता कप्तानले आँसु पुस्दै भने, म कृतज्ञ, गौरवान्वित र शान्त भएर बिदा हुँदैछु। यदि मेरो हातमा हुन्थ्यो भने म जीवनभर अर्जेन्टिनाका लागि खेलिरहने थिएँ, तर बिदा लिने समय आएको छ।
1: हो, फुटबल केवल 90 मिनटको खेल मात्र होइन, यो भावना हो, यो जुनुन हो र कहिलेकाहीँ यो एउटा पुरै पुस्ताको पहिचान हो। आज बिहान ब्युनस आयर्सको मोनुमेन्टल स्टेडियममा उपस्थित 85,000 दर्शक र विश्वभरका करोडौं प्रशंसकहरूले फुटबल इतिहासकै सबैभन्दा भावुक क्षणको साक्षी बन्ने मौका पाए। सन् 2005 हङ्गेरी विरुद्धको पहिलो म्याचमै रातो कार्ड पाएर सुरु भएको त्यो कठिन यात्रा, सन् 2022 कतारको भूमिमा देशको 36 वर्ष लामो पर्खाई अन्त्य गर्दै विश्वकप ट्रफी चुम्नेसम्म पुग्यो, अनि हिजो राति बेनिन विरुद्धको जित र 1 गोल 2 असिस्टको शानदार प्रदर्शनसँगै लियोनल मेसीले आफ्नो प्रसिद्ध 10 नम्बर जर्सी सधैँका लागि विदा गरे। रङ्गशाला आउँदै गर्दा सडकमा उर्लिएको समर्थकको अपार सागर देखेर मेसीका आँखा रसाएका थिए। आफ्ना 3 सन्तानसँगै मैदान प्रवेश गर्दा भिआइपी बक्समा रहेकी पत्नी एन्टोनेला रोकुजो र आमा सेलिया कुचिटिनीको तालीले वातावरण अझ भावुक बनाएको थियो। फकल्यान्ड युद्धका पूर्व सैनिक फाबियो सान्तानाले राष्ट्रिय गान गाउँदा मेसी एकाग्र र स्तब्ध देखिन्थे। खेलको 10औं मिनटमा 1 मिनटका लागि खेल रोकियो। रङ्गशालाका 85,000 दर्शक मात्र होइन विपक्षी बेनिनका खेलाडीहरूले समेत उभिएर मेसीलाई स्ट्यान्डिङ ओभिएसन दिए। विदाई खेलमा पनि मेसीको जादु रोकिएन। उनले निकोलस ओटामेन्डीका लागि पहिलो गोलको पास मिलाए भने 71औं मिनटमा पेनाल्टी मार्फत आफ्नो 126औं अन्तर्राष्ट्रिय गोल पूरा गरे। खेल सकिएपछि आकाशमा विशाल ड्रोन शो मार्फत 8 पटकका बालेन डियोर विजेता मेसीको तस्विर बनाउँदै सम्पूर्ण देशले भन्यो, ग्रेसियस मेसी। बुवा जोर्गेको निधनको पीडा झेलिरहेका मेसीले खेलपछि करिब 10 मिनट लामो भावुक भाषण दिए। टोलीका सहकर्मीहरू एन्जो फर्नान्डेज र रोड्रिगो डी पोल आँसु सम्हाल्न सकिरहेका थिएनन्। मेरो मनमा धेरै भावनाहरू खेलिरहेका छन्। यो क्षण मेरो लागि निकै कठिन छ। यो घडीमा म सबैभन्दा पहिले मेरो बुवालाई सम्झिरहेको छु। म कृतज्ञ छु, गौरवान्वित छु र शान्त भएर बिदा हुँदैछु। यदि मेरो बसमा हुन्थ्यो भने आज म जीवनभर यो जर्सीमा खेलिरहने थिएँ, तर समय आएको छ। लियोनल मेसीको भनाई। मेसीको विदाईमा पुरै फुटबल जगत एक ठाउँमा उभिएको छ। इतिहासकै सर्वोत्कृष्ट खेलाडीलाई प्रशिक्षण दिन पाउनु मेरो सौभाग्य हो। उहाँ बिनाको अर्जेन्टिनी टोली हेर्नु साँच्चै दुखद हुनेछ, अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीको भनाई। त्यस्तै ब्राजिलियन स्टार नेमारले पनि फुटबलमा मेसीले पुर्याएको योगदानको प्रशंसा गरेका छन्। अर्जेन्टिनाले मात्र होइन, सम्पूर्ण विश्वले फुटबलका लागि तपाईँले गर्नुभएको योगदानका लागि धन्यवाद दिनेछन्। मलाई फुटबलप्रति अझ बढी माया जगाइदिएकोमा धेरै धेरै धन्यवाद, ब्राजिलियन स्टार नेमारको भनाई। यस्तै रोड्रिगो डी पोलले पनि उहाँले मलाई खेलाडी मात्र होइन एउटा असल मानिस र असल साथी बन्न सिकाउनु भयो भनी टिप्पणी गरेका छन्। उमेरको 39औं वर्षमा आइपुग्दा आफ्नो करियरका सबैभन्दा ठूला सपनाहरू पूरा गरेपछि मेसीले अन्तर्राष्ट्रिय मञ्च छोडेका छन्। यद्यपि अमेरिकी क्लब इन्टर मियामीमा सन् 2028 उनको सम्झौता रहेकाले क्लब फुटबलमा भने उनको जादु केही समय अझै देख्न पाइनेछ। तर निलो र सेतो धर्का भएको अर्जेन्टिनी जर्सीमा 10 नम्बरको त्यो बायाँ खुट्टाको जादु ओहो, अब केवल सम्झना र इतिहासका पानाहरूमा सीमित भएको छ। लियोनल मेसी केवल एक खेलाडी रहेनन्, उनी फुटबलको एउटा सिङ्गो युग बनेर विदा भएका छन्।
0: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।
3: डाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
4: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
3: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
4: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाइ गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाउडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
4: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
3: हजुर।
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
3: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं।
9: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
10: अहिले हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 8:08 पछि यहाँहरूले सुन्न सक्नुहुनेछ स्वरोजगार कार्यक्रम। यस बेला बेलुकीको 8 बज्न लागेको छ। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: नमस्कार, स्वरोजगार कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। यो कार्यक्रम रेडियो नेपालको मिडियम वेभका फ्रिक्वेन्सीहरूका साथै एफएम ब्यान्ड 98.1 र 103 मेगाहर्जका साथै रेडियो नेपाल अनलाइन .com र रेडियो नेपालको मोबाइल एपमा हरेक बुधबार बेलुकी यसै बेला सुन्न सकिन्छ। साप्ताहिक रूपमा रेडियो नेपालबाट प्रसारण हुने स्वरोजगार कार्यक्रममा व्यावसायिक रूपमा कृषि पेसामा लागेका युवा, लघु घरेलु तथा साना उद्योग सञ्चालन गरेका उद्यमी युवा र स्वरोजगारमा लागेका अन्य युवा व्यवसायीहरूसँग नियमित कुराकानी गर्छौँ। युवाहरूले सञ्चालन गरेका व्यवसायका बारेमा बढीभन्दा बढी सूचनाहरू प्रवाह गर्न युवाहरूलाई स्वदेशमै साना व्यवसाय सञ्चालन गरी स्वरोजगारमा लाग्न र उद्यमी बन्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो। इलामको माई जोग माई गाउँपालिका वडा नम्बर 5 स्वयंका युवक लक्ष्मण खत्रीले 2077 सालमा मलेसियाबाट फर्किएर अहिले आफ्नै ठाउँमा ड्रागन फ्रुटको खेती गरिरहनु भएको छ। विदेशको रोजगारीलाई छाडेर आउँदा उहाँले आमदानीको मेलो हराएको पनि सोच्नु भएको थियो। पछि उहाँले स्वदेशमै बसेर व्यवसाय गर्ने योजना बनाउनु भयो र यो व्यवसाय सुरु गर्नुभयो। आफ्नो निजी घरबारीमा परम्परागत रूपमा धान मकै खेती भइरहेकै थियो। उनलाई विदेशतिर खाएको फल ड्रागनको स्वादले तान्यो र आफू पनि त्यही फलको खेती गर्ने सोच बनाएर अहिले आफूले खेती सुरु गरेको पनि उहाँले कुराकानीमा उल्लेख गर्नुभएको छ। पहिला खेती गरिरहेको जग्गामा ड्रागनको खेती गरिरहनु भएको छ। सुरुमा के होला र कसो होला भन्ने चिन्ता पनि थियो, तर अहिले भने यो व्यवसायबाट उहाँ पूर्ण रूपमा सन्तुष्ट रहेको पनि कुराकानीमा उल्लेख गर्नुभएको छ। ड्रागन खेतीका लागि कृषि ज्ञान केन्द्रले समेत उहाँलाई अनुदान दिएको उहाँले बताउनु भएको छ। त्यसैको सहयोगले पनि अहिले यो खेती गरिरहेको पनि उहाँले सुनाउनु भएको छ। हिजो 50 बोटबाट सुरु गर्नु भएको बगानमा अहिले 180 बोट ड्रागन फ्रुटको बिरुवा भइसकेको पनि उहाँले कुराकानीमा उल्लेख गर्नु भएको छ। वैदेशिक रोजगारीमा रहँदा कोरोना संक्रमणले विश्व आक्रान्त बनेको थियो। त्यति बेला उहाँले स्वदेशमै रोजगारी गर्ने गरी घर फर्किएर यो खेती थालेको पनि कुराकानीमा उल्लेख गर्नु भएको छ। सुरुमा त धान खेती मासेर ड्रागन लगाउँदा धेरैले अनौठो पनि मानेका थिए। आज स्वरोजगार कार्यक्रममा हामीले इलाम जिल्लाको माइजोग माई 5 स्वयंका यिनै युवा लक्ष्मण खत्रीसँग स्वरोजगार कार्यक्रममा कुराकानी गरेका छौँ।
1: मैले 2077 सालदेखि यहाँ ड्रागन फ्रुटको खेती अब सुरुवात गरेको हो, होइन त। अब यहाँ चाहिँ एउटा नौलो खेती पनि मानियो त्यसलाई। अब प्राय इलाम जिल्लामा खासै यो खेती गरेको व्यवसायिक हिसाबमा गरेको पनि थिएन। र अब यसको सुरुवात चाहिँ कसरी गर्न चाहिँ कसरी आयो भन्ने हो भने, अब म लामो समयदेखि विदेश पनि बसेको थिएँ, त्यसपछि काठमाडौँतिर बसोबास गर्दै आएको थिएँ। र 77 चाहिँ कोभिड आयो, कोरोना भाइरस एउटा चाहिँ देशव्यापी रूपमा अब होइन आयो र लकडाउन भयो। लकडाउन हुने क्रममा चाहिँ म घर आएर बस्ने, घर आएर बस्दाखेरि लामो समय लकडाउन भयो र त्यस पछाडि अब के चाहिँ गरेर बस्ने त भनेर चाहिँ भन्दै गर्दाखेरि चाहिँ अब विदेशतिर अब देखिन्थ्यो, ड्रागन फ्रुट खाइन्थ्यो पनि, अनि एउटा नयाँ खेती यो ठाउँमा हुन्छ पनि तयार हुँदैन, त्यो चुनौतीपूर्ण पनि थियो, अनि सुरुवात चाहिँ गरौँ न त भनेर अनि त्यसरी सुरुवात भयो।
0: अब यहाँले विदेशको कुरा उठाउनु भएको थियो होइन, विदेश कहिले जानुभएको थियो र कुन मुलुक जानुभएको थियो? यहाँ
1: 2007 मलेसिया गएको थिएँ र निकै लामै समय बसियो। 2016 म नेपाल आएँ।
0: कामकै सिलसिलामा जानुभएको थियो?
1: हजुर हजुर। अब नेपालमा कस्तो भने, त्यति बेलाको समयमा अहिले जस्तो छैन, अब अहिले चाहिँ धेरै नै अब चेन्जेस भएको छ नेपालमा पनि। हरेक गर्दाखेरि पैसा हुन्छ, यता व्यावसायिक तरिकाले हामीले केही काम गरियो भने पनि राम्रै आमदानी पनि हुन्छ। अब त्यति बेला त्यस कामकै सिलसिलामा होइन, अब घर व्यवहार यताउति अब गर्नको लागि पनि, पैसा कमाउनकै लागि भनेर
0: मलेसिया बसेँ भनेर भन्नुभएको छ। त्यहाँ बस्दाखेरि खास कमाइ चाहिँ कस्तो हुन्थ्यो?
1: 500 या 581 या कति बेसिक थियो, अनि त्यसमा हल्का ओभरटाइमहरू गर्दाखेरि त्यही 500-600 रुपियाँ उहाँको पैसा कमाइन्थ्यो। अनि बिस्तारै बिस्तारै अलिक लामो समय पनि बसियो, त्यो हुँदाखेरि यस ठिकठिकै थियो भनौँ, अनि एकचोटि छुट्टीमा पनि आएको थिएँ म घरमा आएर, अनि फेरि फर्केर पनि उहीँ गएर बस्यो र त्यो अन्त्यमा चाहिँ अब होइन नेपालमै गएर बस्नुपर्छ केही गर्नुपर्छ भन्ने हिसाबले चाहिँ अनि क्यान्टिल आएर यतै बसेर चाहिँ अनि यो व्यवसायहरू सुरु गर्न सकियो।
0: ड्रागन फ्रुटको अहिले खेती सुरु गरेका छु 2077 सालदेखि भन्दै गर्दा, तपाईँले यो विषयमा कुनै जानकारी पाउनु भएको थियो अथवा कुनै तालिमहरू सिपहरू पनि सिक्नु भएको थियो?
1: थिएन थिएन सर, यसको यो ड्रागन ड्रागन फ्रुट सम्बन्धीको मैले कुनै काहीँबाट तालिम पनि लिएको थिएन र यसको कुनै मलाई यो थाहा पनि थिएन। मैले विदेश बस्दाखेरि खाएको र त्यहाँ देखेको चाहिँ थिएँ, अनि त्यो हिसाबले नौलो खेती पनि हुन्छ र यसलाई चाहिँ यदि यहाँनिर चाहिँ सुइटेबल यो यहाँको हावापानीमा हुने रहेछ भनेदेखि चाहिँ यसलाई चाहिँ व्यावसायिक रूपले चाहिँ यहाँ गरियो भनेदेखि केही न केही राम्रै हुन्छ भन्ने हिसाबले आफैले नै सुरुवात गरेको, यो कुनै काहीँ ट्रेनिङ लिएर सुरुवात गरेको चाहिँ होइन।
0: अरूले गरेको देखेर सुरु गर्नुभयो?
1: म विदेश बस्दाखेरि त्यहाँ गरेको देखेर त्यहाँ खाएको होइन, अब राम्रो मिठो हुन्थ्यो अनि त्यो हिसाबले सुरु गरेको।
0: अनि सुरुमा यहाँले यो ड्रागन खेती गर्नुपर्छ भनेर चाहिँ तपाईँलाई किन लागेको थियो त, यो यही खेती चाहिँ किन रोज्नु भयो त विदेशबाट फर्किएर आएर?
1: त्यस्तो छ, अब नेपालमा अब त्यति बेला नयाँ नयाँ पनि थियो ड्रागन फ्रुट, अहिले त तराईको बेल्टमा धेरै नै व्यवसाय खेती धेरै नै सुरु भएको छ होइन। त्यति बेला मैले सुरुवात गर्दै गर्दाखेरि चाहिँ थिएन, अनि त्यो नहुँदाखेरि चाहिँ ड्रागन फ्रुट खेती एउटा इलाम जिल्लामा त्यो पनि यतिको ठाउँमा पहाडमा अनि यहाँनिर यदि फलाउन सकियो भनेदेखि एउटा उदाहरणीय काम पनि हुन्छ, अनि यसलाई चाहिँ नेपालमा अब कस्तो भने नौलो खेती नयाँ फलफुल अनि त्यसलाई चाहिँ बजारमा पनि राम्रो भाव बिक्रीहरू पनि हुन्छ भन्ने हिसाबले नै सुरु गरेको सर।
0: अब यो व्यवसाय गर्दाखेरि सुरुमा तपाईँले कति खर्च लगानी गर्नु परेको थियो?
1: मैले त्यस्तो धेरैबाट सुरु गरिनँ, कति भने मैले लगभग 50 पिलरबाट सुरु गरेँ, त्यो पनि अब हुन्छ हुँदैन यहाँको क्लाइमेटमा हुन्छ कि हुँदैन भन्ने थियो, अनि मैले 50 पिलरबाट सुरु गरेँ, त्यसमा लगानी भनेको लगभग त्यही 1.5 लाखको हाराहारीमा भयो होला।
0: खत्रीजी, अब यो व्यवसाय अहिले गरिरहनु भएको छ नि, त्यसको बेर्ना तयार गर्नु पर्ला, बेर्ना उत्पादनका कुराहरू होला नि, यो विषयमा नि अलिकति कुरा गरिदिनु न।
1: बेर्नाको विषयमा यस्तो हुन्छ, अब यसको चाहिँ सिडबाट चाहिँ बनाउँदाखेरि चाहिँ धेरै टाइम लाग्छ त्यसलाई फलाउनको लागि, र खासमा यसको बेर्ना तयार गर्ने भनेको यो ड्रागन फ्रुटको हाँगा जुन फल्छ फलिसकेर चाहिँ 2-3 वर्ष फलेको मेच्योर त्यो चिप्पिएको हाँगाहरूलाई चाहिँ कटिङ गरेर अनि त्यसैलाई नर्सरी गरेर जरा उमारेर अनि त्यसको बेर्ना तयार हुन्छ।
0: पुरानै बोटबाट चाहिँ बेर्ना तयार गर्ने हो?
1: पुरानै बोटबाट फलिसकेको हो त्यो हाँगाहरूलाई कटिङ गरेर अनि त्यसलाई चाहिँ जमिनमा राम्रो माटो बनाएर चाहिँ अनि त्यसलाई जमिनमा रोपियो भने त्यसले 15-20 दिनदेखि 1 महिनामा जरा हानिसक्छ, त्यस पछाडि 1.5-2 महिनामा रोप्नको लागि योग्य हुन्छ।
0: यो खेती गरिरहँदाखेरि छ नि कति किसिमका चाहिँ यसको चाहिँ जातहरू हुन्छ, अथवा यसको एउटै जात हुन्छ अथवा 2-3 जात हुन्छ, रातो सेतो के भन्ने सुनिन्छ नि, के हो यो?
1: यसको जम्मा जम्मी 3 जात हुन्छन्, एउटा पाक्दाखेरि बाहिर रातो हुने 2 हुन्छ, तर काटेर हेर्दाखेरि एउटा चाहिँ भित्र पनि रातै हुन्छ एउटा भित्र सेतो हुन्छ, र अर्को चाहिँ एउटा अहिले पहेँलो पनि आएको छ, बाहिर पाक्दाखेरि पहेँलो हुने र भित्र काटेर हेर्दाखेरि सेतो हुने, हो त्यो टाइपको 3 छ। अनि त्यसमा पनि भित्र भेराइटीहरू छन्, रातोमा पनि अहिले सी भेराइटी भन्छ, त्यसको चाहिँ अलिकति फलमा पनि अलिक गुणस्तर राम्रो आउने, फलमा त्यसको दानाहरू पनि अलिक ठुलो हुने, र लोकल टाइपको चाहिँ रातो चाहिँ त्यसको चाहिँ मसिनो दाना फल्ने, यसको 3-4 भेराइटीहरू हुन्छन्।
0: हजुर खत्रीजी, अब कुरा गरिरहँदाखेरि छ नि, जस्तो वर्षमा कति चोटि यसले उत्पादन दिन्छ होला?
1: यसको ड्रागन फ्रुटको मेरो यहाँ इलाममा चाहिँ असारको पहिलो हप्तादेखि टिपाई सुरु हुन्छ,
0: हजुर,
1: र त्यसरी प्रत्येक महिनै पछि टिपाई हुन्छ, लगभग 5-6 टिपाई हुन्छ, असोजको लास्टसम्म हुन्छ, असारदेखि असोजको लास्टमा हार्भेस्टिङ हुन्छ, अनि त्यसको फुल्नको लागि चाहिँ सुरु हुने चाहिँ तपाईँको जेठको पहिलो हप्तादेखि फुल्न सुरु हुन्छ, र फुलेको 35-40 दिनसम्ममा पाकिसक्छ।
0: एउटा बोटले 1 वर्षमा एउटा मात्रै फल दिने हो कि कसो हो?
1: एक सिजन भरिमा एउटा पिल्लर बराबर एउटा पिल्लरमा हामीले 4 रोपेको हुन्छ मुनिमा जमिनमा, अनि 4 सर लगेर माथि लगेर झ्याङ बनाइन्छ, र त्यो एउटा पिल्लर मेच्योर भएर 3-4 वर्षसम्मको चाहिँ झ्याङ छ भने त्यो एउटा झ्याङबाट चाहिँ हामीले 35-40 केजीसम्म चाहिँ लिन सक्छौँ।
0: इलाम जिल्लाको माइजोग माई गाउँपालिका वडा नम्बर 5 स्वयंका युवा कृषक हुनुहुन्छ लक्ष्मण खत्री, उहाँले गरेको यो ड्रागन फ्रुटको खेतीको बारेमा कुराकानी गरिरहेको छु। खत्रीजी, यो व्यवसाय गर्दाखेरि तपाईँलाई त्यहाँ कसैले सहयोग गरेको छ कि छैन, त्यो बारेमा नै अलिकति भनिदिनु न।
1: यो खेती मैले गर्दै गर्दाखेरि त्यस पछाडि म फलाउनको लागि सफल भए, यहाँ फल्न सुरु भयो होइन, र फल्न सुरु भइसके पछाडि चाहिँ इलाम जिल्लाको कृषि ज्ञान केन्द्रबाट चाहिँ उहाँहरूले प्रत्यक्ष रूपमा त्यति बेला टोनी बरदेवा हुनुहुन्थ्यो, त्यहाँको कृषि ज्ञान केन्द्रको प्रमुख टोनी बरदेवा हुनुहुन्थ्यो, उहाँ चाहिँ आफै फिल्डमा आएर भिजिट गरेर हेरेर अनि त्यस पछाडि फेरि विस्तार कार्यक्रम भनेर मलाई 2,50,000 रुपियाँ चाहिँ सहयोग गर्नुभएको थियो कृषि ज्ञान केन्द्रको इलामबाट।
0: प्राविधिक सहयोगहरू उहाँहरूले गरिरहनु भएको छ,
1: बेला बेलामा सम्पर्क भइरहन्छ।
0: अनि बिक्री वितरणको लागि के छ तपाईँको त्यहाँ बजारको लागि कुनै समस्या छ कि छैन आफूले उत्पादन गरेको यो ड्रागन फ्रुटको लागि?
1: अहिले त्यस्तो समस्या छैन सर। अब कस्तो हुन्छ भने अहिले यो सामाजिक सञ्जालहरू पनि अब सबैले प्राय चलाउनु हुन्छ र ड्रागन फ्रुट खानको लागि पनि अहिले नेपालमा सबैले खान थाल्नु भएको छ र त्यो भएको हुनाले गर्दाखेरि चाहिँ अहिले चाहिँ मैले बजारमा लगेर के भन्छ पसललाई दिनुपर्ने अथवा कसै व्यापारीलाई दिनुपर्ने त्यस्तो अवस्था छैन। मेरो चाहिँ सबै आफ्नो यही सामाजिक सञ्जालबाट अब फोटोहरू लगाइराखेको हुन्छ पाक्यो है भनेर, त्यस पछाडि उहाँहरूले आफै मलाई डाइरेक्टली रूपमा अर्डर गर्नुहुन्छ 5 केजी 10 केजी र मैले त्यसरी नै डेलिभरी गरिदिइरहेको हुन्छु र सबै यहीँबाट बिक्री वितरण भइरहेको अवस्था। व्यवसाय रूपमा खासै अब ड्रागन फ्रुट अरूले गर्नु भएको छैन, मैले मात्रै हो। त्यो भएको हिसाबले मैले बिरुवाहरू पनि अब कति साथीभाइहरूलाई दिइरहेको पनि हुन्छु, कतिले छतमा लगेर फलाउनु भएको छ, घरको छतमा 1-2 फुट 2-4 फुट लगेर फलाउनु भएको छ।
0: यो व्यवसाय गर्न कतिको सहज देख्नु भएको छ यहाँले?
1: सुरुमा लगानी चाहिँ हुन्छ, अब पिलरहरू बनाउनु पर्यो, ठाउँ तयार गर्नु पर्यो, मल माटो अनि त्यसलाई अब के भन्छ हरेक कुराहरू त्यसलाई मेन चाहिँ पहिला हुर्काउनको लागि त्यसलाई झ्याङ पुर्याउनको लागि चाहिँ समस्या हुन्छ र झ्याङ पुर्याइसके पछाडि चाहिँ वर्षमा 1-2 चोटिसम्म मल लगाइदिने हो अनि हिउँदको बेलामा सिँचाइ गरिदिनु पर्छ त्यति हो। त्यस्तो खासै त्यस्तो झ्याङ पुगिसके पछाडि त्यस्तो समस्या त हुँदैन।
0: त्यो बोटले कति वर्षसम्म उत्पादन दिन्छ होला?
1: मेरो अनुभव चाहिँ कस्तो रह्यो भने यसलाई वर्षाउने हामीले कतिको स्याहार गरिन्छ त्यसमा भर पर्छ, कटिङहरू गरिराख्नु पर्यो, अब पुरानो 2-3 वर्ष फलिसकेको हाँगाहरू कटिङ गरेर फाल्दै गर्नु पर्यो अनि फेरि मल पानी गर्दै गर्नु पर्यो। त्यसरी गर्दै जाने हो भने मैले गरेको अनुभव अहिले 5 वर्ष भयो, लगभग 10-15 वर्षसम्म चाहिँ एउटा उसमा फलाउन सकिने रहेछ जस्तो अनुभव भएन। एउटा विज्ञहरूको भनाइ अनुसार चाहिँ मैले सुने अनुसार चाहिँ के भन्नुहुन्छ उहाँहरू भने 15-20 वर्षसम्म चाहिँ रहन्छ भनेर भन्नुभएको छ, तर अब त्यस्तो धेरै पनि नभनौ 10-15 वर्षसम्म चाहिँ फलाउन सकिएला।
0: खत्रीजी, अहिले यो आमदानी चाहिँ कस्तो भइरहेछ यहाँको?
1: आमदानी राम्रै छ, त्यस्तो नराम्रो पनि नभनौ होइन, ठिकै छ, जे होस् राम्रै भइरहेको छ भनौँ।
0: कति जति कमाइ हुन्छ त
1: समग्रमा एक सिजन भरिमा ड्रागन फ्रुट? अब यसमा अन्य पनि खेती गरिएको छ, अब एभोगाडोहरू पुगेको छ, एभोगाडोहरू फल्नु थालेको छ। अब ड्रागन फ्रुटको मात्रै हेर्ने हो भने समग्रमा त्यही मेरोमा 500-700 केजीसम्म एक सिजनमा फल्छ होइन
0: हजुर,
1: त्यो हिसाबले त्यस्तै 3-4 लाख रुपियाँ हुन्छ होला।
0: तपाईँले यो व्यवसाय त्यहाँ गरिरहँदाखेरि अरूलाई पनि रोजगारी दिनु भएको छ?
1: त्यस्तो छ, यसले अब जहिले तहिले त्यहाँ काम गरिरहनु पर्ने अवस्था छैन, म आफै पनि जहिले खटिरहेको हुन्छु र कुनै बेला अब अलिकति धेरै काम गर्नु परेको बेला चाहिँ समय समयमा कामदार चाहिँ लगाउनै पर्ने हुन्छ।
0: लामो समय मलेसिया बसेँ भन्नुभयो होइन, मलेसियामै महत्त्व बुझेर अहिले आफ्नै ठाउँमा फर्किएर यहाँले खेती गरिरहेको छु भन्नुभएको छ नि, तपाईँलाई त्यो हिजोको दिनलाई सम्झिँदाखेरि अहिले कस्तो अनुभव भइरहेछ, कस्तो लागिरहेछ त्यहाँलाई?
1: अर्काको ठाउँमा गएर अरूको अन्डरमा काम गर्नु भनेको अब त्यो त निकै नै पीडादाय नै हुन्छ। त्यो पनि अब कहिले नाइट ड्युटी गर्नुपर्ने, राति सुत्ने टाइममा कहिले के गर्नुपर्ने, अब हरेक कुराहरू हुन्छन्। अब त्यो सम्झेर अहिले आफैले आफ्नै ठाउँमा नेपालमा आफ्नै भूमिमा बसेर त्यो विदेशको जतिको आमदानी त नहोला अरे, तर पनि आफ्नै ठाउँमा आफ्नै समय खर्चेर आफूले जे गर्छु जति बेला म जे गर्छु भन्दा पनि आफूले जहाँ जान्छु भन्दा पनि अलिक फ्रिडम भएर यसरी चाहिँ गरिराख्नु पाउँदाखेरि चाहिँ एकदमै आत्मसन्तुष्ट लाग्छ, एकदमै खुसी लाग्छ।
0: तपाईँहरू जस्तो जो युवा विदेशबाट फर्किएर अहिले आफ्नै ठाउँमा बसेर व्यवसाय गरिरहनु भएको छ, यसरी व्यवसाय गरिरहँदाखेरि त्यहाँको स्थानीय सरकारले के गरिदिएदेखि अझ सहज हुन्थ्यो जस्तो लाग्छ यहाँलाई?
1: अब यस्तो छ, स्थानीय सरकारले चाहिँ आम कृषकहरूले जति पनि उत्पादन गर्नुहुन्छ, उत्पादन गरेको जति पनि फलफुलहरू भयो, सागसब्जीहरू भयो, त्यसको फिक्स एउटा मूल्य निर्धारण गरिदिने होइन, त्यो हो भनेदेखि तपाईँको 2 केजी अगरबरे फलाउने मान्छेले 200 केजी फलाउँछ नि त, किनभने स्थानीय सरकार त मैले कहीँ लगेर बेच्न पर्दैन, फिक्स रेट यतिमा किनिदिन्छ भन्ने हुन्छ र आम कृषकहरूले त्यो के भन्छ थोरै थोरै फुलहरू अनि यस्ता सागसब्जीहरू फलाउनेले ठुलो भोल्युममा गर्न थाल्नुहुन्छ र उहाँहरूको जीवन स्तर पनि अलि माथि हुन्थ्यो कि भन्ने खालको मेरो देख्दै हो होइन। स्थानीय सरकारले फिक्स मूल्य निर्धारण गरिदिने अनि त्यस पछाडि जति पनि कृषकहरूले उत्पादन गरेको सामानहरू चाहिँ उठाइदिने हो भनेदेखि चाहिँ राम्रो हुन्थ्यो जस्तो लाग्छ।
0: बेला बेलामा तपाईँहरू जस्तो युवाहरूलाई जसले व्यवसाय आफ्नै ठाउँमा बसेर गरिरहनु भएको छ, तपाईँहरूलाई कुनै त्यस्तो तालिमको व्यवस्था गरिदियो भने अझ सहज हुन्थ्यो जस्तो लाग्दैन?
1: तालिमको व्यवस्था गरिदिँदाखेरि अझ राम्रो पनि हुन्थ्यो। र अहिले त अब हरेक आधुनिकरणहरू आएको छ, उपकरणहरू आएको छन् होइन, यस्ता यावत कुराहरू पाले के भन्छ स्थानीय सरकारहरूले पनि वितरण त गरिराख्नु भएको हुन्छ बेला बेलामा होइन, र त्यसमा थप तालिमहरू नयाँ नयाँ चिजहरू चाहिँ बेर्नाहरू कृषकहरूलाई उपलब्ध गराउने र तालिमको व्यवस्थाहरू गराउने हो भने अझ राम्रो।
0: तपाईँ एउटा विदेश बसेर फर्किएर आएर अहिले आफ्नै ठाउँमा व्यवसाय गरिरहनु भएको छ, अरू युवा साथीहरू पनि जो विदेश जाने तर्खरमा पनि हुनुहोला, कोही होइन कोही गएर फर्किराख्नु भए पनि होला, कोही काम गर्ने मेसो मेलो नपाएर त्यत्तिकै बसिराख्नु भए पनि होला, उहाँहरूलाई के भन्नुहुन्छ यहाँ?
1: अब यस्तो छ, उहाँहरूको लागि चाहिँ म के भन्न चाहन्छु भने सर्वप्रथम चाहिँ पहिला आफ्नो ठाउँ त्यहाँको क्लाइमेट अनि त्यहाँ के हुन्छ त्यसलाई पहिला ध्यान दिनु पर्यो होइन, र यदि हुने ठाउँ अब यो ठाउँमा ड्रागन फ्रुटै खेती गर्नुपर्छ भन्ने होइन, तर कुन ठाउँमा जस्तै लेखमा के हुन्छ, तराईमा के हुन्छ, पछ ठाउँमा के हुन्छ, त्यसलाई ठाउँलाई चाहिँ आफूले चिनेर अहिले इलाम जिल्लाको कन्टेस्टमा हेर्ने हो भने ड्रागन फ्रुट अनि अत्याधिक रूपमा भएको चाहिँ अलैँची खेती भइरहेको अवस्था छ। अलैँचीको पनि राम्रो छ बजार भाउहरू, अहिले 40 केजीकै तपाईँको 1 लाख रुपियाँमा गइरहेको अवस्था छ, 2-4 वर्षै भइसक्यो मूल्य फिक्स त्यस्तै त्यस्तै लगभग रहिरहेको छ। हो यसरी आम युवा साथीहरू चाहिँ अब विदेशिनु पनि त्यो मान्छेको अब बाध्यता पनि हुन्छ, तर कतिले लगानी गर्न नसकेर यहीँ नेपालमै अब लगानी गर्न नसकेर पनि विदेशी रहनु भएको पनि अवस्थाहरू छ। र हो यस्तो खण्डमा चाहिँ अझै के भन्न चाहन्छु भने एकजनाले लगानी गर्न सकिएन भने 4-5 जना युवा साथीभाइहरूले थोरै थोरै लगानी गरियो भने अलिकति ठुलो भोल्युममा चाहिँ एउटा सामूहिक खेती पनि गर्न सकिन्छ, र सामूहिक खेती गरियो भनेदेखि भोलि गएर स्थानीय सरकारहरूले पनि त्यसलाई नजर लगाएर उहाँहरूले अझ थप सेवाहरू पनि दिनुहुन्छ भन्ने मलाई लाग्छ। र त्यसरी चाहिँ विदेशिनु भन्दा पनि आफ्नो ठाउँमा केही न केही आफ्नो ठाउँमा के हुन्छ र के गर्दा फाइदा हुन्छ भन्ने कुरा चाहिँ आफूले चाहिँ बुझेर अनि त्यसरी लगानी गरेर चाहिँ आफ्नो ठाउँमा गरियो भनेदेखि चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ। विदेश भनेर विदेशै विदेश भनेर पनि त्यति सजिलो चाहिँ छैन विदेश, किनभने हामीले त मैले भोगिओरी आएको हो, त्यति सजिलो छैन, अर्काको खटनमा काम गर्नुपर्छ होला, थोर बहुत पैसा त होला, तर आफ्नै ठाउँमा गरे जस्तो चाहिँ हुँदैन। र सबैजनाले युवा साथीहरूले चाहिँ बुझेर अलिकति नेपालमै आफ्नै ठाउँमा केही गरौँ भनेर भन्न चाहन्छु सर।
0: भर्खरै यहाँले सुन्दै हुनुहुन्थ्यो इलाम जिल्लाको माइजोग माई 5 स्वयंका युवा लक्ष्मण खत्रीसँग, उहाँले सञ्चालन गर्नु भएको ड्रागन फ्रुट खेतीको बारेमा गरिएको कुराकानी। स्वरोजगार कार्यक्रमका बारेमा तपाईँको कुनै जिज्ञासा, सल्लाह र सुझाव छ भने हामीलाई पठाउन सक्नुहुन्छ। तपाईँले सञ्चालन गरेको व्यवसायको बारेमा हामीलाई जानकारी प्राप्त भयो भने कार्यक्रममा तपाईँको व्यवसायको बारेमा कुराकानी गर्नेछौँ। त्यसका लागि हाम्रो इमेल टिप्नुहोस् त swarojgar2018@gmail.com। ठेगाना पुनः एकपटक swarojgar2018@gmail.com। अवस्था आजलाई स्वरोजगार कार्यक्रमको निर्धारित समय यही सकिएको छ। अर्को बुधबार तपाईँसँग पुनः भेट्ने बाचा सहित आजको कार्यक्रमबाट प्राविधिक साथी सुलोचना बज्राचार्य सहित म टङ्क खनाल बिदा हुन्छु। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टल बा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मीडियम वेब का विभिन्न फ्रिक्वेन्सी सहित FM ब्यान्ड का 98, 100 र 103 मेगाहर्ज मा देश का विभिन्न स्थान बाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने FM रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा
0: आइतबारे इलाम
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर
1: मधेश प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व
0: दुर्लुङकोट पर्वत
1: पोखरा कास्की
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा
0: बगनास काली पाल्पा
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला
1: खलङ्गा जुम्ला
0: मानमा कालीकोट
1: मुर्माटप मुगु
0: जुफाल डोल्पा
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत
1: सुदूर पश्चिम प्रदेशमा
0: बुढी तोला कैलाली
1: खोडपे बैतडी
0: छापरी दार्चुला
1: हेमन्तबाडा बझाङ
0: उडी तोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल नेपालको समावेशी आवाज।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

देशी आवाज राष्ट्रीय रेडियो राष्ट्र को संचार।

0: रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।
1: अस्तित्व र समानताका लागि सशक्त महिला आवाज कार्यक्रम आजका नारी समतामूलक समाज निर्माणको लागि सशक्त नारी आवाज बुधबारको बिहानी कार्यक्रम आजका नारीको एउटा अर्को श्रृङ्खला लिएर हामी यहाँहरूमा आज उपस्थित भइसकेका छौँ। आउनुहोस् कार्यक्रममा स्वागत गर्छु प्राविधिक मित्र मोहन काफ्लेसँगै म चन्दा विष्ट। विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वहरूको जीवन अनुभवसँगै महिला सवालका विविध विषयलाई उठान गर्ने क्रममै कार्यक्रम आजका नारीमा आज हामी हिंसा विरूद्धको सशक्त आवाज र सामाजिक न्यायको विषयमा केन्द्रित रहेर सशक्त सामाजिक अभियन्ता रक्षा नेपालको संस्थापक अध्यक्ष मेनुका थापासँग भएको आजको यो भेटवार्ता यहाँहरूमा सुनाउन लागेका छौं। छोटो समय र कम उमेरमा नै जीवनका धेरै संघर्ष र चुनौतीहरू छिचोल्दै आफू जस्तै छोरीहरूको संघर्ष र चुनौतीमा साथ दिनको लागि संरक्षकको भूमिका निर्वाह गर्दै धेरै अप्ठ्यारोमा परेका दिदी बहिनी आमाहरूको सशक्त आवाज र संरक्षक बन्दै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको रक्षा नेपालको संस्थापक अध्यक्ष मेनुका थापासँगको भेटवार्ता अगाडि भने आज हामी रक्षा नेपालले गरेको काम कार्य र संरक्षणको एक उदाहरण र एक प्रतिनिधि पात्रको आवाजलाई एउटा कथालाई पनि यहाँहरूमा आज हामी सुनाउन लागेका छौं। हिंसा पीड़ित आमा दिदी बहिनी छोरीहरूको संरक्षण हक हितमा कार्यरत रक्षा नेपालमा हिंसा पीड़ित धेरै हाम्रा छोरीहरू मध्येकै एक प्रतिनिधि पात्र पुष्पाको मार्मिक र सफल कथालाई आज हामी यहाँहरूमा राख्न लागेका छौं। हाम्रा छोरीहरू के कसरी हिंसामा परिरहनु भएको छ, हिंसा पछिको अवस्था कति डरलाग्दो, कति अप्ठ्यारो हुन्छ, कति संवेदनशील हुन्छ, अनि यस्तै बेला कोही कसैको सहयोग साथले कसरी जीवनले फेरि अर्को सफल मोड लिन्छ। जीवन कसै गरे पनि रोकिँदैन, तर सफलताका पाइला चाल्नु भने छोड्नु हुँदैन, यो कथाले पनि यस्तै भन्छ। आउनुहोस् हिंसा पीड़ित भएपछि रक्षा नेपालले संरक्षण दिएर र सशक्तिकरणको यात्रामा अगाडि बढाइरहेको एउटा छोरीको कथा आज हामी यहाँहरूमा राख्न लागेको छौ। उहाँ हुनुहुन्छ पुष्पा। पुष्पाको यो कथा कस्तो छ त आउनुहोस् सुनौ।
2: नमस्कार, मेरो नाम पुष्पा, म अहिले 20 वर्षको भए, म चाहिँ 14 वर्षको हुँदाखेरि सामूहिक बलात्कारमा परेको थिएँ। 14 वर्षको हुँदाखेरि म पहिलोचोटि महिनावारी भएको थिएँ। सुदूरपश्चिममा चाहिँ महिनावारी हुँदाखेरि चाहिँ छकोटमा राख्ने चलन छ। त्यहाँ चाहिँ म चाहिँ पहिलोचोटि मिन्स भएको थिएँ। पहिलोचोटि मिन्स हुँदाखेरि चाहिँ मलाई चाहिँ छकोटमा राखेको थियो। छकोटमा बस्दाखेरि रातिको करिब अन्ताजी चाहिँ मलाई थाहा छैन, राति भएपछि चाहिँ मलाई तिनजना मान्छेले चाहिँ हात खुट्टा मुख बाँधेर चाहिँ मलाई त्यहाँबाट चाहिँ जङ्गल लगिएको थियो। जङ्गलमा चाहिँ तिनीहरूले मलाई सामूहिक बलात्कार गर्नुभयो। सामूहिक बलात्कार गरिसकेपछि चाहिँ बन्दै गरेको तिन तले भवनमाथि मलाई चाहिँ भुइँमा फ्याँकेको थियो, मलाई चाहिँ मार्नको लागि। त्यहाँबाट फ्याँकिसकेपछि तिनीहरूले चाहिँ यो मरेको रहेन रहेछ भनेर फेरि मलाई चाहिँ मार्नको लागि फेरि जङ्गल लग्नुभयो। जङ्गल लग्दा लग्दै क्रममा चाहिँ बिहानको करिब 4-5 बजिसकेको थियो, मान्छेहरू चलबलाइरहेका थिए। त्यसपछि चाहिँ मलाई शरीरभरि रगतै रगत थियो। नेकेट अवस्थामा मलाई चाहिँ एउटा खम्बामा ब्याधिएको थियो। खम्बामा चाहिँ मलाई हात खुट्टा घाँटी पछाडि लगेर बाँधिएको थियो। बिहान भइसकेपछि चाहिँ त्यो घर बनाउने मान्छेले चाहिँ मलाई देख्नुभयो। देखिसकेपछि चाहिँ म पुलिसलाई खबर गर्नुभयो। पुलिसलाई खबर गरिसकेपछि चाहिँ मलाई हस्पिटल लग्यो। हस्पिटलमा करिब म एक महिना बसेँ। एक महिना बसिसकेपछि चाहिँ मेरो चाहिँ अगाडिको छातीको हड्डी क्रस भएको र ढाडमा चाहिँ मेरो प्रब्लम थियो। मलाई चाहिँ एक महिनासम्म हस्पिटल राखिसकेपछि चाहिँ आफ्नो परिवारले पनि स्वीकार नगरेको, कहाँ जाने के गर्ने केही पनि थाहा थिएन। पुलिसले नै मलाई रक्सी नेपालमा ल्याइदियो, म चाहिँ अहिले रक्सी नेपालमा बसिरहेको छु। जुन मान्छेले मलाई सामूहिक बलात्कार गर्नुभएको थियो तिनीहरूलाई चाहिँ जति तिनीहरूले सजाय पाउनु पर्ने थियो त्यति सजाय पाउनु भएन। उहाँहरूले एकजनालाई चाहिँ एक वर्ष मात्र र अर्कोजनालाई 5 महिना र अर्कोजनाले 2 महिना मात्र राख्नुभयो। तिनीहरू चाहिँ अहिले खुलेआम हिँडिरहेका छन्। तिनीहरूलाई छुटाउनको लागि चाहिँ त्यहीका ठूला नेताहरूले नै छुटाउनु भएको थियो। तिनीहरू चाहिँ अहिले खुलेआम घुमिरहेका छन्। तर म जस्ता छोरी, म जस्ता बहिनीहरू चाहिँ अझै पनि त्यो पीडाबाट झेलिरहेका छन्। जुन मान्छेले जुन सजाय पाउनु पर्ने हो त्यो चाहिँ सजाय छैन। म चाहिँ अहिले ब्याचलर फर्स्ट इयरमा पढ्दैछु पोलिटिकल साइन्स लिएर। पोलिटिकल साइन्स लिनुको मुख्य उद्देश्य भनेको चाहिँ म जस्तै बहिनी, म जस्तै छोरीहरूको लागि चाहिँ म के गर्न सकूँ र भविष्यमा म चाहिँ पोलिसी चेन्ज गर्ने चाहिँ मेरो ठुलो इच्छा छ।
1: जति बेला घटना भएर हस्पिटलमा राखियो, 1 महिनापछि परिवारले पनि स्वीकारेन, रक्षा नेपालमा ल्याएर यहाँलाई राखिदियो, त्यसपछि कस्तो खालको त्यो अवस्था थियो त्यति बेला चाहिँ? अब थाहा थिएन होला रक्षा नेपाल कस्तो के भनेर, होइन? त्यहाँ आउँदाखेरिको अवस्था कस्तो थियो, अहिले कस्तो छ?
2: पहिलोचोटि म रक्षा नेपालमा आउँदाखेरि चाहिँ एकदम रुन्थे त्यो घटनाको कारणले। आफ्नो आमा बाउले त मलाई स्वीकार्नु भएन, यहाँ पनि मलाई कुटपिट त्यस्तै गर्ने हुन् कि भन्ने अनेक खालका सोचहरू आउँथ्यो। पहिलोचोटि रक्षा नेपालमा पाइला टेक्दाखेरि मेनुको आमालाई भेटे। उहाँ चाहिँ मेरो आमा भन्दा एकदम डिफ्रेन्ट हुनुहुन्थ्यो। उहाँले चाहिँ पहिलोचोटि अँगालो हाल्नुभयो, त्यही नै मेरो लागि ठुलो कुरा थियो, एकदम राहत मिलेको थियो। त्यसपछि चाहिँ रक्षा नेपालमा बिहानदेखि साँझसम्मको नियम छ, त्यो नियममा चाहिँ हामी बस्नुपर्छ। त्यहाँ चाहिँ योग, ध्यान, टेक्वान्डो, बक्सिङदेखि लिएर सबै सिकाउनुहुन्छ। त्यसमा चाहिँ म कन्टिन्यू भाग लिन थालेँ। त्यसपछि चाहिँ मलाई चाहिँ एकदम सहज भयो मेन्टली रूपमा। रक्सी नेपालबाट मलाई सबै उपलब्धहरू गराउनु भएको थियो, औषधिदेखि लिएर काउन्सिलिङमा जानेदेखि लिएर सबै गर्नुहुन्थ्यो। मैले चाहिँ 1 वर्ष जति चाहिँ मैले मानसिक रूपको औषधि खाएँ। औषधि खाँदाखेरि पनि मलाई जति निको हुनुपर्ने हो त्यति निको भएन। निको हुनुको लागि चाहिँ ध्यान, योगामा चाहिँ म जोडिएँ। त्योभन्दा पनि ठुलो कुरा चाहिँ मैले टेक्वान्डोबाट चाहिँ मेरो मानसिक रूप एकदम हिल भएको थियो।
1: आत्मरक्षाको लागि अहिले टेक्वान्डो पनि सिकिरहनु भएको छ?
2: हजुर, म अहिले ब्ल्याक बेल्ट।
1: हजुर, बधाई पनि छ। र अहिले आफ्नो अध्ययनलाई पनि निरन्तरता दिइराख्नु भएको छ र अहिले स्वास्थ्य पनि ठिक हुँदै गइराखेको छ।
2: हजुर,
1: यदि रक्षा नेपाल नहुँदो हो त
2: के त म मरिसकेको हुन्थे। कतिचोटि मैले चाहिँ मर्छु भनेर कतिचोटि औषधि पनि खाएँ। यदि म रक्षा नेपालमा थिएन भनेपछि म मरिसकेको या कसैको बिहे भइसक्थ्यो। हाम्रो त्यतातिर चाहिँ घटना भएपछि चाहिँ मिलापत्र गर्ने वा बिहे गरिदिने त्यस्तै चलन थियो। अहिले चाहिँ म रक्षा नेपाल आएर भगवान्को कृपाले अहिले म यहाँ हजुरसँग बोलिरहेको छु।
1: हजुर, अब कुनै पनि घटनाले विचलित बनाउँदैन, त्यो साहस, त्यो आँट अब छ नि।
2: हजुर, रक्षा नेपालले मलाई सबै दिलाएको छ। म चाहिँ अब जतिसुकै दुःख, जतिसुकै अप्ठ्यारो आए पनि म त्यसलाई जुट्न सक्छु भन्ने एउटा धेरै ठुलो आश।
1: हजुर, त्यहाँ आफू जस्तै धेरै हिंसाबाट पीडित भएर आएको आमा दिदी बहिनीहरूलाई देखिरहनु भएको छ नि अहिले, होइन?
2: हजुर,
1: त्यो देखिरहँदा चाहिँ यस्तो घटनाले कसैको पनि जीवन रोकिँदैन, साथ सहयोग चाहिँ चाहिँदो रहेछ भन्ने चाहिँ लाग्छ। कस्तो लाग्छ जब देख्नुहुन्छ
2: उहाँहरूलाई? देख्दाखेरि चाहिँ घटना त सबैमा घट्छ, तर कतिपय हामी जस्तै बहिनीहरू अझै पनि एउटा राम्रो मान्छेको हात साथ सहयोग मिलेको छैन, त्यही भएर चाहिँ उहाँहरूको जीवन एकदम गाह्रो भइरहेको छ। तर हामी जति पनि रक्सी नेपालमा हुनुहुन्छ उहाँले चाहिँ एउटा आमा पाउनु भएको छ, आमाको साथ सहयोग पाउनु भएको छ, त्यही भएर चाहिँ एकदम सजिलो भइरहेको छ।
1: हजुर, रक्सी नेपालमा आएपछि कुन कुराले चाहिँ अझ के कुराले छोएर अझै साहसका साथ अगाडि बढ्छु, न्यायको लागि लड्छु, म बाँच्नुपर्छ, मैले केही गर्नुपर्छ, मैले शिक्षा आर्जन गर्नुपर्छ, बलियो हुनुपर्छ र मैले पोलिसी चेन्ज गर्न सक्छु भनेर यहाँले भन्नुभयो, त्यो आँट, त्यो साहस के कुराले दिलायो?
2: म चाहिँ रक्सी नेपालमा आउँदाखेरि चाहिँ म 14 वर्षको थिएँ। रक्सी नेपालमा धेरै बहिनीहरू हुनुहुन्छ, दिदीहरू हुनुहुन्छ। म चाहिँ 14 वर्षको थिएँ। मलाई यस्तो भयो, मलाई यसरी बलात्कार गर्नुभयो, यो गर्नुभयो, त्यो गर्नु, म सबै कुराहरू भन्न सक्थेँ। तर त्यहाँ चाहिँ 6 वर्षको बहिनी, 9 वर्षको बहिनी देख्दाखेरि चाहिँ उहाँहरूको पीडा देख्दाखेरि चाहिँ मेरो पीडा चाहिँ एउटा सानो हो भनेर जस्तो मलाई लागेको थियो। उहाँहरूलाई चाहिँ मलाई यस्तो भएको भने यस्तो भयो मलाई मलाई बलात्कार गर्नुभयो भनेर भन्न पनि सक्नुहुन्न बोल्नु पनि सक्नुहुन्न। उहाँहरूलाई स्याहार्दै जाँदाखेरि उहाँहरूको हेरविचार गर्दाखेरि चाहिँ म एकदम रिलिफ भए हिल हुँदै गएँ। त्यो नै ठुलो कुरा थियो मलाई हिल गर्नको लागि।
1: हाम्रा अहिले पनि धेरै पुष्पाहरू हुनुहुन्छ जो हिंसाबाट पीडित हुनुहुन्छ, जसले साथ सहयोग पाउनु भएको छैन, जो न्यायको लागि अनवरत लडिरहनु भएको छ, कति त न्यायको पहुँचसम्म पनि पुग्नु भएको छैन। ती त्यस्ता पुष्पाहरूलाई साथ र सहयोग मिलोस् आज हामी कार्यक्रमबाट यही अपेक्षा राख्छौँ, किनकि सहयोग साथ अवसरले फेरि नयाँ जिन्दगी जिउने एउटा बाटो डोराइदिँदो रहेछ जुन अहिले रक्षा नेपालले गरिरहेको छ। यही रक्षा नेपालले गरेको काम कार्य र रक्षा नेपालको स्थापनापछिको अहिलेसम्मको अनुभवलाई यहाँहरूमाझ राख्नको लागि अबको पालोमा भने रक्षा नेपालको संस्थापक अध्यक्ष मेनुका थापासँगको भेटवार्ता यहाँहरूमाझ राख्न लागेका छौँ। मेनुकाजी, कार्यक्रम आजका नारीको श्रृङ्खलामा स्वागत गर्छु।
3: हजुर, धन्यवाद।
1: जति बेला रक्षा नेपाल भर्खरै भर्खरै स्थापना गर्नुभएको थियो, सङ्घर्षको चरणमै हुनुहुन्थ्यो होइन, त्यति बेला पनि हामीले यहाँको अनुभवलाई यहाँको जीवनीलाई राखेका थियौँ सशक्त एउटा साहसिक छोरीको रूपमा होइन। जब रक्षा नेपालले आफ्नो काममा सफलता हासिल गर्दै गयो, धेरै हिंसा पीडित हाम्रा आमा दिदी बहिनी बालबालिकाहरूको संरक्षण उहाँहरूको लागि सशक्तिकरणका धेरै आयामहरू यहाँले भित्राउनु भयो, त्यो आयामहरूको खोजी गर्नुभयो, त्यसपछि फेरि यहाँको सफलताको कथालाई कार्यक्रम आजका नारीको श्रृङ्खलामा हामीले राखेका थियौँ। र जब जब हिंसाका घटनाहरूले धेरैलाई पिरोल्छ, जब जब महिला सशक्तिकरणको लागि आन्दोलन हुन्छ, त्यो आन्दोलनको त्यो आवाजहरू गुन्जिन्छ, त्यति बेला तपाईँको आवाजलाई हामीले समेट्दै आएका छौँ। र आज तपाईँको यो भेटवार्ताभन्दा अगाडि तपाईँको संरक्षणमा रहनुभएको रक्षा नेपालले एउटा नयाँ जीवन दिएको पुष्पाको कथालाई हामीले राख्यौँ। तपाईँसँग यस्तो धेरै पुष्पाहरू हुनुहुन्छ होला होइन?
3: हजुर हजुर।
1: कति हुनुहुन्छ अहिले?
3: अहिले काठमाडौँमा चाहिँ 70 जना हुनुहुन्छ, अनि हामी अहिले 19 जिल्लामा काम गर्छौँ। अन्त 19 जिल्लामा चाहिँ हरेक जिल्लामा 25-25 हुनुहुन्छ, भनेपछि लगभग वर्षमा 400 जतिलाई हामीले सेवा गर्न सकिरहेका छौँ।
1: छोटो समय अनि कम उमेरमा जीवन सङ्घर्षका दुःखदायक पीडादायक आफ्नै जीवनका ती चुनौतीहरूलाई खेप्दै पार गर्दै लगभग 20 संस्थागत रूपमा नै मनोरञ्जन क्षेत्रमा कार्यरत यो मसाज डान्स बार दोहोरी रेस्टुरा र घरेलु हिंसाबाट पीडित धेरै हाम्रा दिदी बहिनी आमाहरूको संरक्षण सशक्तिकरण गराउँदै संरक्षण गर्दै अहिले अगाडि बढिरहनु भएको छ होइन?
3: हजुर।
1: यो यात्रा अनुभवलाई कहिलेकाहीँ फर्केर हेर्दा होइन, जहाँबाट सुरु गर्नुभएको थियो त्यो दिनलाई कहिलेकाहीँ फर्केर हेर्न मन लाग्छ होला नि होइन?
3: लाग्छ।
1: साँच्चै आजको दिनमा आउँदा के लाग्छ मेनका चाहिँ?
3: जीवन एउटा चाहिँ मिराकल भन्छन् होइन, मलाई चाहिँ फर्केर हेर्दाखेरि मेरो जीवन नै मलाई चाहिँ आश्चर्य लाग्छ, मिराकलै लाग्छ। किनभने जुन बेलामा हामीले संस्था खोलेका थियौँ, त्यो संस्था खोल्दाखेरि म जम्मा 19-20 वर्षको थिएँ होइन, आफ्नै खुट्टामा जुत्ता थिएन, अरूको खुट्टामा जुत्ता हुनुपर्छ भने वकालत गरिरहेको थिएँ, आफ्नै पेटमा खाना थिएन, अरू भोकाएकाहरूको लागि खाना हुनुपर्छ भनेर वकालत गर्दाखेरि लगभग मान्छेले त्यो चाहिँ मेरो दैनिकीसँग नमिलेको हुनाले असम्भव कुरा भन्ने जस्तो लाग्थ्यो नि त। त्यो बेलामा न टेक्ने खुड्केला न समाउने हाँगा हुँदाखेरि सम्भव गर्न सक्छु कि सक्दिनँ भन्ने पनि थियो। तर जुन बेलामा हामीले त्यो काम थाल्यौँ, जुन रक्षा भनेको चाहिँ मेरो लागि पनि रक्षा, किन म पनि असुरक्षामा थिएँ, मलाई पनि रक्षा गर्ने मेरो बाउआमा थिएन, त्यसले भएपछि म मेरो लागि रक्षा, म जस्तैको लागि रक्षा र सम्पूर्णको लागि जो चाहिँ असुरक्षामा पिल्सिएको छ, चाहे नर होस् चाहे नारी होस्, उहाँहरूको सामाजिक मानसिक र आर्थिक रक्षा हुनुपर्छ भनेर हामीले रक्षा नेपाल खोल्यौँ। र त्यसमा रक्षा नेपालले चाहिँ अब क्याबिन डान्स मसाज र बलात्कारमा परेकाहरूलाई हेर्ने त भयो नै, अनि त्यही बेलामा काम गर्दाखेरि एकदम जटिल विषय यौन भन्ने विषय हाम्रो नेपाली समाजमा ठुलो हाउबुजीको रूपमा लिन्छ, यौन सवालमा बोल्नै चाहँदैन, अनि हामी 19-20 वर्षको मान्छेले यौनजन्य हिंसा बलात्कारमा काम गर्ने भन्दा सबै मान्छे हाँस्थे त्यो बेलामा। त्यो बेलामा हामीले मृत्युदण्डको कल्पनै गरेका थियौँ, किन भन्दा जो मान्छे पीडक हुन्छ त्यो चाहिँ खुल्लेआमा हाँसेर हिँडिरहेको हामीले यत्र तत्र सर्वत्र देखिरहेका छौँ, जो पीडित हुन्छ ऊ चाहिँ हरेकचोटि बाँचेर पनि उसले मरेकै फिल गरिरहनुपर्छ, त्यसले गर्दा त्यो मान्छेलाई चाहिँ मृत्युदण्ड हुनुपर्छ भन्ने थियो। अनि त्यो बेलामा कसैले पनि मृत्युदण्ड हुनुहुँदैन किन यस्तो कुरा गरेको भन्थे भने आज त सोतो स्फूर्त मान्छे अब मैले चुप लाग्यो आजकल अरूले बोल्न थालेका छन् भनेपछि, त्यो बेलामा जुन स्वतस्फूर्त रूपमा मेरो ब्रह्मले जे देख्यो त्यो कुरा सही रहेछ भन्ने लाग्छ एउटा, र अर्को चाहिँ सबैले अभागी अभागी भने भएर मलाई पनि अभागी हो कि जस्तो लाग्थ्यो होइन। तर भाग्यमान के रहेछ भने मैले जो मान्छे भेटेँ त्यो मान्छेले जोसुकै होस् चाहे जहाँ हामी यात्रा गर्दा एउटा बसमा हिँडेको यात्रीले समेत मलाई सहयोग गरेछ भनेपछि मैले जोसँग मद्दत मागेँ उहाँले चाहिँ मलाई कन्टिन्यू अहिलेसम्म सपोर्ट गर्नुभएको छ कि। र मेनुका थापाले रक्षा नेपालले यो जुन आजको सफलता छ मेरो लागि चाहिँ भयङ्कर सफलता हो, किनभने हिजो जिरोबाट यहाँसम्म आउनु कुनै पनि मान्छेको साथ सपोर्ट बिना अरूको सब भनौँ न एउटा परिवारमा एउटा आफ्नो आफन्तले सहयोग गर्न नसकेको अवस्थामा सम्पूर्ण नेपालै मेरो आफन्त बनिदियो, नेपाल सिँगै नेपालीहरू चाहिँ मेरो आमा बुवा बनिदिए, मलाई ल तिमीले यसरी जानुपर्छ भनेर हात दिए, साथ दिए, हौसला दिए। र सबभन्दा ठुलो कुरा भनेको मैले चाहिँ यो एउटा अथाह सागर जस्तो समस्यामा हामीले गरेको काम चाहिँ थोपा हो, त्यस्तो भयङ्कर ठुलो काम गरे जस्तो त लाग्दैन। तर 2060 सालमा हामी 800 रुपियाँको पनि भाडा तिर्न सक्दैनथ्यौँ, अनि रक्षा नेपालको 22-23 करोडको सम्पत्ति जोडियो, अनि त्यसपछि म आफै पनि कसरी बाँच्ने भन्ने थिएँ भने अहिले 9000 जतिलाई हामीले अहिलेसम्म सहयोग गर्न सक्यौँ, बचाउन सक्यौँ। अघिको जुन पुष्पा हुनुहुन्छ, पुष्पा जस्ता धेरै छोरीहरूलाई अहिले हामीले हँसाउन सकेका छ, बचाउन सकेका छ। अब भविष्य कता जान्छ त थाहा छैन, तर हिजो रोएकाहरू आज हाँस्न थालेका छन्, मर्छु भनेर हिँडेकाहरू बाँच्छु भनेर आएका छन्, त्यही नै ठुलो लाग्छ मलाई।
1: काभ्रेको एउटा गाउँबाट 16 वर्षको उमेरमा भविष्यको एउटा राम्रो सपनालाई सँगाल्दै काठमाडौँ आउनुभएको मेनुका, जो त्यो सपना छिन्न भिन्न भएपछि बिमारिसी अवस्थामा पनि कति समय व्यतीत गर्नु पर्यो, र त्यो बिमारिसी अवस्थामा कसैले दिएको सानो साथ र सहयोग पनि मेनुकाको लागि यति ठुलो आँट बन्यो कि मेनुकाले आफू मात्र होइन, आफ्नो संरक्षण मात्र होइन, आफूलाई सशक्त र सबल मात्र पार्नु भएन, रक्षा नेपाल मार्फत धेरै दिदी बहिनी छोरी बाल बालिकाहरूलाई सशक्त बनाउने अभियानमा लाग्नुभयो। सुरुमा त मनोरञ्जन क्षेत्रमा कार्यरत, यो मसाज डान्स बार दोरी रेस्टुराँमा कार्यरत र घरेलु हिंसाबाट पीडितहरूलाई पेसागत सुरक्षाको एउटा अभियान जस्तै चलाउनु भयो
3: होइन।
1: सबैभन्दा पहिला त उहाँहरूलाई सचेत गराउनु थियो, उहाँहरूको पेसा सुरक्षित गर्नु थियो, र उहाँहरूको लागि कसरी अब सशक्तिकरणको बाटोमा उहाँहरूलाई लिएर जाने त भन्ने पनि थियो। सिप शिक्षा संरक्षण र न्यायको यी कुराहरूलाई सँगसँगै लिएर जानुभयो। 19-20 वर्षको एकजना युवा छोरीले कति साहसिक ढङ्गबाट ती यात्रालाई अगाडि बढाएको हो त भन्ने कुरालाई हामीले बारम्बार कार्यक्रम आजका नारी मार्फत पनि यहाँहरू माझ राख्दै आएका छौँ। र फेरि यहाँले यो बाध्यात्मक ध्येय व्यापार मुक्त नेपाल नाराका साथ अभियान पनि चलाउनु भयो। यहाँले भन्नुभयो बलात्कारको लागि जुन सजाय छ त्यो सजायको लागि कडा रूपमा आवाज उठाउनु भयो, त्यो आवाजमा अहिले धेरै आवाज थपिँदै गएका छन्। गर्दै जाने हो भने सहयोग र साथ पनि मिल्दै जाँदो रहेछ नि।
3: एकदम एकदम हामीले हाम्रो लक्ष्य निर्धारण चाहिँ गर्नु पर्दो रहेछ, आफू कहाँ पुग्ने हो भनेर आफूमा क्लियर भिजन भएपछि त्यस्तै साथ सपोर्ट भिजन भएको चाहिँ पाइँदो रहेछ भन्ने कुरा चाहिँ मलाई लाग्छ। जुन बेलामा म एउटा दोहोरी रेस्टुरेन्टमा गाउन गएँ, गाउन गइसकेपछि म मेरो रोजीरोटीको लागि आफ्नो एउटा रेस्टुरेन्टमा काम गर्न गइसकेपछि त्यहाँ म मात्रै होइन घाइते थुप्रै घाउहरू देखिसकेपछि सोधखोज गर्दै जाँदाखेरि त्यहाँ एक खालको आक्रोश र आगो देखेँ मैले, किनभने गाउँमा त्यो बेला द्वन्द थियो, द्वन्द भएपछि चाहिँ गाउँमा बस्न नसकिने, अब अलिअलि हुने मान्छेहरू चाहिँ विदेश गए, अलि फेरि अलिकति काठमाडौँमा कोही थियो भने काठमाडौँ आएर बसे, तर यस्तो एउटा जमात थियो जो चाहिँ जसरी हुन्छ बाँच्ने भन्ने थियो तर कसरी बाँच्ने भन्ने थाहा थिएन, उनीहरू काठमाडौँ आएका थिए, त्यसै गरी जसरी हुन्छ बाँच्ने भन्ने सिलसिलामा पनि काठमाडौँ आएको थिएँ, र काठमाडौँमा सबैतिर आफ्नो रगतको नाताको मान्छेहरू हुँदाहुँदै पनि आफ्नो पनि नभएपछि मैले सहयोग पाएको थिइनँ, अनि त्यहाँ अब महिनौ दिन सगरमा सुत्नु पर्ने अवस्था भएको थियो। अहिले जुन गल्लीको जुन चाहिँ सडकमा कुकुरहरू देख्दाखेरि मेरो जीवन यस्तै थियो भन्ने लाग्छ मलाई। तर 20-21-22 वर्षको काठमाडौँ सुरक्षित थियो मेनुका थापाको लागि, आज असुरक्षित भएको छ, आफ्नै बाउबाट छोरीहरू असुरक्षित छन् होइन, त्यो चाहिँ हामी जस्तो मान्छेको लागि पनि च्यालेन्जै हो, किनकि हामी सडकमा हिजो सुरक्षित थियौँ बरु, तर आज आफ्नै घरमा आफ्नै छरछिमेकमा सुरक्षित छैनन् छोरीहरू भनेर काम गर्नु परिरहेको छ। अनि त्यो बेलामा म चाहिँ दोरी रेस्टुरेन्टमा काम गर्न जाँदाखेरि त्यहाँ थुप्रै श्रमिक महिलाहरूको आक्रोश र आगो के देखेँ भने त्यहाँ भएका विभेदहरू, अन्यायहरू, शोषणहरू, चेलीबेटी बेचबिखन भनौँ, बलात्कार, त्यहाँ बाहिर एउटा बोर्ड झन्वाएर भित्र हुने नहुने विभिन्न काम हुँदो रहेछ। अनि त्यसमा आवाज उठाउँदै गर्दा यति हो, मलाई बोल्न सक्ने क्षमता दिएको थियो भगवान्लाई, म सधैँ धन्यवाद केमा दिन्छु भने मलाई बोल्न चाहिँ म बच्चादेखि डराउने मान्छे होइन अन्यायका विरुद्ध बोल्नलाई। मेरो मनमा कुनै पनि यो चाहिँ अन्याय भयो भने पनि म मेरो आमासँग पनि विद्रोह गरेको मान्छे हो। हरेक मान्छेसँग एउटा स्वभाव हुँदो रहेछ, त्यही स्वभावले नै अगाडि गरिखाने रहेछ, लाने रहेछ सबैजना मान्छेले। र मेरो स्वभाव भनेको अन्यायका विरुद्ध बोल्ने स्वभाव हुँदाखेरि त्यहाँ रेस्टुरेन्टमा महिला वेटरहरू अनि यो चाहिँ गायिकाहरूलाई भएको असमान ज्याला भयो, त्यहाँ शोषणको बारेमा मैले बोल्न थालेँ। बोल्दै गएपछि त्यहाँ काम गर्ने दिदीबहिनीहरूलाई मलाई पत्याउनु भयो, विश्वास गर्नुभयो, आफ्नै मान्छे जस्तो ठान्नु भयो, सबै कुरा भन्दै जानुभयो। त्यसपछि हामीले मैले चाहिँ त्यहाँ काम गरेको भनेको चाहिँ 57 सालदेखि हो, 60 सालको अन्त्यतिर चाहिँ यो 4-5 वर्ष त्यहाँ काम गर्दाखेरि थुप्रै 70-80 जना महिलाहरू त्यहाँ श्रमजीवी महिलाहरू चाहिँ मैले जसो भन्यो त्यसै जस्तै संस्था खोल्नुहोस् भनेर चाहिँ उहाँहरूले नै भन्नुभएको हो होइन। अब संस्था खोलौँला, संस्थाको अध्यक्ष हुँला भन्ने त थिएन, आफ्नो आवाजहरू अगाडि जाओस् र अन्यायमा परेकाले न्याय पाओस् भन्ने थियो। अन्त दिदी बहिनीहरूले तिमी पढे लेखेकी छौ भन्नुभयो, खास चाहिँ त्यस्तो पढे लेखेको चाहिँ होइन, जम्मा त्यो बेला एसएलसी पास मात्रै गरेका थिएँ, तर एउटा संस्थाको लिड गर भन्ने यसी। अनि हामीले त्यो नाम जुडाउनलाई नै धेरै सङ्घर्ष गरेका छौँ, संस्था दर्ता गर्ने बेला सिडिओले फाइल फालिदिएको अहिले जस्तो लाग्छ सहायक सिडिओले होइन, यो भुरा भुरले संस्था खोल्न सक्दैन, यति ठुल्ठुलो कुरा यो मेटेरा त्यो मेटेरा भनेको मलाई अहिले जस्तो लाग्छ। र जहिले पनि सहजै चाहिँ केही पनि भएको छैन, आजको दिनसम्म पनि सहजै चाहिँ मैले एकदमै ल एकदमै कुनै सङ्घर्ष नगरी चाहिँ पाएको छैन, तर सङ्घर्ष गरेपछि चाहिँ नपाएको भन्नेको चिज छैन, चाहे त्यो जुनसुकै होस्। अनि त्यसमा चाहिँ मैले जहिले पनि मेरो आमालाई सम्झिन्छु, मेरो आमाले के भन्नुहुन्थ्यो भने त गर्भमा आउँदाखेरि जस्तै मैले पहिला पनि भनिरहेको थिएँ, म गर्भमा 1 महिना मात्र हुँदा बुवा बित्नु भएको, अनि बुवा बितिसकेपछि एउटा सेतो पहिरन लगाएको महिलाको पेट बढ्दै गएपछि त्यो पेट चाहिँ गाउँभरिको मान्छेसँग जोडिएको थियो कि, यसको पेट होला तैँले मेरा छोरा मरेसी खस्का भुँडी बोकेर आइस भनेर उहाँलाई चाहिँ लान्छना लगाएपछि धेरै त्यो मेरो आमा चाहिँ 35 वर्षमा चाहिँ विधवा हुनुभएको थियो अरे। अनि त्यो 35 वर्षको महिला घर छोडेर हिँडोस्, सम्पत्ति दिन नपरोस् भनेर त्यहाँ बुवाका आफन्तले ठुलो चलखेल गर्दा गर्दै पनि आमा त्यहाँ टिकेर आमाले मलाई जन्म दिएर यो समाजको लागि सङ्घर्ष गर्न सिकाउनु भएको थियो। अनि आमाले जहिले पनि के भन्नुहुन्थ्यो भने तँलाई मैले अब धरतीमा ल्याइदिएको छु, तँलाई ढुङ्गामा पछाडि केही हुँदैन, किनकि त मर्थिस भने त पेटमा कतिचोटि मुक्का हान्यो फलामले, कतिचोटि लात्ती हान्यो, त्यही बेलामा त मर्थिस, तर त मरिनस्, ढुङ्गामा पछाडि केही नहुने भाग्य राखेस् भन्नुहुन्थ्यो। अनि त्यो आमाले भन्दाखेरि मलाई अहिले के लाग्छ भने साँच्चै मलाई कतिचोटि यो अहिले रक्षा नेपाल खोलेपछि तँलाई मारिदिन्छु काट्छु भन्ने कतिचोटि प्रहार भइसक्यो होइन, तैपनि मार्न सकेका छैनन् क्या, मलाई मार्छु भनेर आउने मान्छे पछि नमस्कार गरेर सरी हामीले हजुरलाई गलत ठानेको रहेछौँ भन्छन् होइन। अनि कतिचोटि अब आफ्नै यो सङ्घ संस्थामा काम गर्न साँच्चीकै गाह्रो पनि छ, किनभने लान्छन् हरेक मान्छेले, फाइदा नहुने भए किन गर्थे यस्तो उस्तो, अनि कति छन् नि, तैपनि अब कति मान्छेले त संस्था भनेको डलरको खेती हो भन्छन्,
4: सजिलो भनेको आलोचना कुरा काट्नु होइन, अरूको गल्ती अपनाउनु हो यो संसारमा, ती त्यस्ता कुराहरूको पछि लाग्यो भने त हामीलाई अरू गर्ने कुराहरू त भ्याउँदै भ्याउँदैन होइन। गर्भदेखिकै सङ्घर्ष, बाल्यकालको सङ्घर्ष, किशोर अवस्थाको त अति नै दर्दनाक संवेदनशील ल्याएको सङ्घर्ष, एकल आमाको एकल सङ्घर्ष गर्ने छोरी भएर नै अगाडि बढिरहनु भएको छ, र अहिले धेरै धेरै छोरीहरूको अहिले यहाँ अहिले पनि एकल आमा हुनुहुन्छ भनिन्छ नि होइन, एक्लो अभियानले, एक्लो मान्छेको आवाजले के हुन्छ र एक्लोको प्रयासले के हुन्छ र भनिन्छ, तर सुरुवात त हुनु पर्दो रहेछ नि,
3: सुरुवात र सँगसँगै जस्तै एक र एक छुटेर बस्यो भने जम्मा 2 हुन्छ, तर एक र एक जोड्यो भने 11 हुन्छ होइन। अनि सुरुमा चाहिँ 60 सालमा म 1 मात्रै थिएँ, अर्को एक हुँदा हुँदै हामी त अहिले कति धेरै भयौँ नि त, त्यसले गर्दाखेरि जोडिनलाई जान्नु पनि पर्दो रहेछ एउटा कुरा। अनि अर्को कुरो, हामीले 8 गऱ्यौँ भने परमात्माले एउटा भन्छन् नि, एक पाइला तैँले हिँड्छ भने म 2 पाइला हिँडिन्छु भन्छन् नि भगवान्ले, भने जस्तै भगवान्कै स्वरूपमा चन्दाविष्ट जस्ता मान्छेहरू आउँदा रहेछन्, अनि जसले गर्दाखेरि चाहिँ हामीले जस्तै हाम्रो रक्षा नेपालको कामलाई अगाडि लानको लागि, जनमानसमा फैलाउनुको लागि हजुर पनि एउटा पाइनियर हुनुहुन्छ, हजुर यहाँ रेडियो नेपालमा हुनुहुन्छ, यहाँ बसेर काम गर्नु भएको छ, तर हरेकचोटि हाम्रो लागि शुभेच्छा, हाम्रो लागि सपोर्ट कहाँबाट जुटाउन सकिन्छ किनभने यसले गरेको काम जेन्युइन छ भनेर हजुर कन्भिन्स हुनुहुन्छ नि त हो। यस्तै मान्छेहरूको समूहले गर्दा चाहिँ मलाई अगाडि बढ्न सहयोग मिलेको छ, र सबैजनालाई एकदमै म सधैँ धन्यवाद, जस्तै बिहान उठ्ने बित्तिकै र बेलुका मलाई चाहिँ आज कुनै एउटा राम्रो काम गर्न सकौँ होइन, मेरो मुखबाट नमिठो ननिस्कियोस्, मेरो हातबाट कसैलाई अन्याय नहोस् जानेर, अन्जानमा भएको भए परमात्मा क्षमा गर्नुहुन्छ जहिले पनि होइन। मेरो आमा भएको हुनाले आमाले मलाई बचाइन् भने अब मैले अरूलाई बचाउनु पर्छ भन्ने लागिरहन्छ। त्यसले गर्दाखेरि अहिले कसरी अरूलाई बचाउने, यो जुन अघि पुष्पा छोरीहरूको जस्तै कथा व्यथा जुन चाहिँ त्यो कथामा हाम्रा घाउ हाम्रा व्यथा अर्कै भए, उनको जस्तो भोग्नु परेन। मेरो भन्दा पनि पीडा दाई पुष्पाको छ, पुष्पाको भन्दा पनि पीडा दाई अर्को भर्खरको 4-5 वर्षको नानीहरूको छ महिनाको नानीहरू पनि बलात्कारमा परेर मरेको हामीले न्युजहरू सुनिरहेछौँ। जो मान्छेलाई बलात्कार भनेको के हो, ऊ किन मरि भन्ने नै थाहा छैन। त्यस्तो मान्छेहरू कलिला मुनाहरू निमोच्नेलाई त बाँच्ने अधिकार छैन भनेर, अनि त्यस्ता मान्छेलाई चाहिँ हामीले मृत्युदण्ड नै चाहिन्छ भनेका पनि हौ, होइन? अब फेरि अहिले त बलात्कार भनेको एकदमै सस्तो प्रचारवादी जस्तो पनि भयो, त्यसैले हामीले चाहिँ बलात्कार भनेको पीडा सबैलाई उस्तै हो, तर बलात्कारभित्र पनि 4 केसमा चाहिँ मृत्युदण्ड हुनुपर्छ भन्ने लागेका छौँ। त्यो भनेको एउटा अपाङ्गता व्यक्तिमाथि भएको बलात्कारमा मृत्युदण्डको विकल्प छैन। अर्को घरभित्रै हाडनाता करणी भनिन्छ त्यसलाई, आमा बुवाबाट काकाबाट मामाबाट त्यस्तोबाट भएको बलात्कारलाई पनि मृत्युदण्डको विकल्प छैन। 14 वर्षभन्दा मुनिका बच्चीहरूलाई बलात्कार गर्नेलाई पनि मृत्युदण्डको विकल्प छैन। र अर्को ग्याङरेप सामूहिक रेप र ज्येष्ठ नागरिक अहिले 70-80 वर्षका आमाहरू पनि बलात्कारमा परेका छन् नि, हो यिनलाई चाहिँ यो 4-5 केसमा चाहिँ मृत्युदण्ड हुनुपर्छ
4: भन्ने आवाज
3: उठिरहेको छ। अनि अरू केसमा चाहिँ अब उसको पीडा अनुसारकै सजायको व्यवस्था राज्यले गर्नुपर्छ भन्ने कुरामा वकालत गरिरहेछौँ अहिले।
4: यो भेटवार्तालाई हामी यहाँहरूमाझ फेरि पनि निरन्तरता दिने नै छौँ। र यो समय रेडियो नेपाल सुनिरहनु भएको छ भने कार्यक्रम आजका नारीमा आज हामी हिंसा विरुद्धको सशक्त आवाज र सामाजिक न्यायको विषयमा केन्द्रित रहेर रक्षा नेपालको संस्थापक अध्यक्ष सशक्त सामाजिक अभियन्ता जसले बाध्यात्मक देह व्यापार मुक्त नेपाल नाराका साथ अभियान चलाउनु भयो, हिंसा पीड़ित छोरीहरूको संरक्षण, हक हित उद्धार, संरक्षण, पुनस्थापना र न्यायको लागि विभिन्न काम कार्य पनि गर्दै आउनु भएको छ। उहाँसँगको यो भेटवार्तालाई यहाँहरूमा सुनाइरहेका छौ। र आज यो भेटवार्ताको अगाडि भने रक्षा नेपालमै संरक्षित एक छोरी जो सामूहिक बलात्कारमा पर्नु भएको थियो पुष्पाको कथालाई पनि यहाँहरूमा आज राख्यौं। र आज पुष्पा ताकेन्दो खेल खेल्दै आत्मरक्षाको एउटा सिप सिक्दै आफ्नो स्वास्थ्यलाई पनि सशक्त बनाउँदै र आफ्नो शिक्षामा पनि अगाडि बढ्दै नेपालको एक सशक्त अभियन्ता बन्छु भन्ने एउटा जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने त्यो मार्ग निर्देशलाई पक्ष्याउँदै हुनुहुन्छ साहसिक छोरी पुष्पाको एउटा कथालाई पनि यहाँहरू माझ राख्यौँ भने आज मेनुका थापाको अनुभवलाई पनि यहाँहरू

0: रेणुका थापा जो काभ्रेको एउटा गाउँबाट भविष्यको सपना बुन्दै काठमाडौँ आउनुभयो र किशोर अवस्थामा नै 15-16 वर्षको अवस्थामा नै व्यवहारिसी अवस्थामा बसेर धेरै हद ठक्कर अप्ठ्यारो परिस्थितिमा रहेर सानो कसैको सहयोग र साथले पनि अगाडि बढ्ने आँट लिनुभयो र धेरैको अहिले संरक्षक बन्दै आउनु भएको छ। अहिले यहाँले भन्नुभयो मेनिकाजी 22-23 करोडको सम्पत्ति छ, संरक्षण र गर्ने एउटा घर बनाउनु भएको छ होइन, अनि हजारौं छुरीहरूको सहयोग र साथ भनेर अगाडि बढिरहनु भएको छ। अहिले रक्षा नेपालले साँच्चै के गर्दै आएको छ हामी सुन्न आतुर छौँ।
1: रक्षा नेपालको मेन उद्देश्य भनेकै असुरक्षामा परेकाहरूलाई सुरक्षा दिने, त्यसपछि अब मैले केही गर्न सक्दिनँ म मरे पनि हुन्छ भन्ने छोरीहरूलाई होइन, तिमी बाँच्नुपर्छ, तिम्रो यो समाजमा मूल्य छ भनेर सम्झाइदिने र जो बाँचिरहेका छन् उनीहरूलाई कता जाउँ के गरौँ छ भने त्यो बाटो देखाइदिने मूल कुरा यति नै गर्छौँ हामी। र त्यसमा चाहिँ उद्धार गर्ने, पुनस्थापना गर्ने त यो त एउटा त्यो भइ नै हाल्यो। र सबभन्दा ठुलो कुरा भनेको महिलाहरू चाहिँ जन्मजातै सशक्त छन्, उनलाई सशक्तिकरणको तालिम, सशक्तिकरणको भन्दा पनि अवसर चाहिन्छ भन्ने कुरामा विश्वस्त छु म चाहिँ, किनभने एउटा महिलाले अर्को महिला अथवा पुरुष निकाल्न सक्छ आफ्नो शरीरबाट भने त्योभन्दा सशक्त यो धरतीमा कोही छैन, स्त्री जाति त्यति धेरै सशक्त छन् भन्ने लाग्छ मलाई चाहिँ। तर यति हो, महिलाहरूको आवाजहरू घर परिवारमै दबिएका छन्, लुकाइएका छन्, ती दबिएका लुकाइएका आवाजहरूलाई हामीले सामूहिक आवाज भनेर, जस्तै रक्षाको आवाज भनेर रेडियो कार्यक्रम पनि चलाइरहेका हुन्छौँ होइन। मेन कुरा चाहिँ जुन छोरीहरूलाई यो समाजमा त केही होइन भन्नेलाई तिमी केही हौ भनेर सम्झाइदिने, त कोही होइन भन्दा तिमी कसैको लागि सहारा बन्न सक्छौ, तिमी भयङ्कर ठुलो हौ भनेर, अनि एउटा चाहिँ हरेक छोरी मान्छेलाई चाहिँ म देवी समानै मान्छु अनि हरेक छोरा मान्छेलाई म देवै मान्छु होइन, तर देव स्वरूप छोराहरू जब बलात्कारमा आउँछन् तिनलाई म मान्छे मान्दिनँ, दानव मान्छु, त्यसैले दानवको वध हुनुपर्छ भन्ने कुरा म वकालत गर्छौँ। अनि त्यसै गरी देवीहरू पनि कहिलेकाहीँ दानव पनि हुन सक्छन्, त्यसैले छोरी मान्छे सबै राम्रा छैनन्, छोरा मान्छे सबै राम्रा छैनन्, त्यसैले हामीले राम्रा कुराहरूलाई चाहिँ साथ समर्थन दिने, तर बलात्कारी छ भने त त्यो छोरै भयो नि, आफ्नै दाई भयो नि बलात्कारी नै हो भनेर समाजमा त्यो कसरी चाहिँ त्यो रेज गर्न सकिन्छ होला भनेर अवेरनेसका कार्यक्रमहरू गरिरहेको छौँ। अहिले चाहिँ सबैभन्दा ठुलो कुरा चाहिँ हामीले गाउँपालिका नगरपालिकासँग मिलेर 19 जिल्लामा हामी अहिले अवेरनेस कार्यक्रम भनेको, जस्तै कुनै एउटा बलात्कारीलाई आरोप लाग्छ अनि उसलाई बचाउन सबभन्दा पहिला उसकै श्रीमती, उसकै दिदी, उसकै आमा जान्छिन् कि, त्यही भएर छानबिन गर्न दिनु राम्रोसँग, ऊ चाहिँ आमालाई त त्यो आफ्नो छोरा लाग्ला होइन, त्यो चाहिँ तर आफ्नो छोरा चाहिँ बलात्कारी नै हुन नसक्ने त होइन नि, बलात्कारी नै हुनसक्छ, त्यसैले त्यो आमा त्यो दिदी बहिनीहरूलाई चाहिँ अपराध अपराधै हो, जसले गरे पनि यसमा अक्षम्य छ, यसमा चाहिँ क्षमा हुँदैन, यो जघन्य अपराध गरे हो, प्रहरीलाई हामीले चाहिँ राम्रोसँग अनुसन्धान गर्न दिएर यदि निर अपराधी रहेछ भने ऊ छुटि नै हाल्छ, अपराधी रहेछ भने प्रचलित कानुन अनुसार सजाय पाउँछ, उहाँ गएर रोनाधना गर्नु पर्दैन भन्ने हुँदैन पनि, त्यो रोनाधना गर्नु पर्दैन पनि हुँदैन पनि, किनभने सरकारले बलात्कारीको संरक्षणमा बोलीलाई मतियार भनेर पनि गर्छ नि त। हो त्यो चाहिँ धेरै आमा दिदीबहिनीहरूलाई थाहा छैन क्या, मेरो छोरा होइन ऊ बलात्कारी हो, बलात्कारलाई बचाउने तर पनि बलात्कारकै भागी हुन्छ, हो त्यो चाहिँ आमाहरूलाई दिदीहरूलाई सम्झाउन अहिले हामीले गाउँ गाउँमा त्यो एउटा क्याम्पेन थालेको छौँ।
0: अपराध अपराधै हो, कोही कसैलाई पनि क्षम्य छैन, महिला होस् अथवा पुरुष होस् होइन, तर कोबाट भइरहेको छ त धेरै, अहिले मुख्य कुरा चाहिँ सवाल चाहिँ त्यही बनिरहेको छ किन भनेर, अब यसको खोजी पनि गर्नु परेको छ, यसको जडासम्म पुग्नु पनि आवश्यक रहेको छ। हाम्रो हरेक घरमा राम्रो एउटा वातावरण भयो भने, संस्कार भयो भने, अनुशासनमा आफ्ना सन्तानलाई राखेर हुर्कायो भने पक्कै पनि भोलिका दिनमै यस्ता घटनाहरू नहोलान् हामी त चाहन्छौँ। कहीँ कतै हिंसाका घटना नहोस् नदोहोरियोस्, यदि भएमा त्यसका लागि सशक्त रूपमा आवाज उठाउँ, ती त्यस्ता घटनाका पीडितले न्याय पाउन् हामी यो अपेक्षा पनि राख्छौँ, र हिंसा विरुद्धको आवाजमा प्रतिबद्ध हुनु आवश्यक पनि छ, किनकि आज कोही कसैलाई भएको हिंसा भोलि हाम्रै घरमा हाम्रो आफ्नै आफन्तलाई हुन पनि सक्छ। घर सबैभन्दा प्यारो, घर सबैभन्दा सुरक्षित स्थल हो, यसैले हाम्रा आमा छोरी दिदी बहिनीहरूको लागि घर सधैँ सुरक्षित थलो बनोस्, यसको लागि सबैले आफ्नो क्षेत्रबाट आफैबाट त्यो भूमिका निर्वाह गर्नुहोस् भनेर हामीले बारम्बार आग्रह पनि गरिरहेको छौँ। र आज यहाँले रक्षा नेपालले गरेको कामहरू यहाँले भनिरहँदाखेरि हजारौँ छोरीहरूलाई संरक्षण दिनु, उद्धार गर्नु, संरक्षण दिनु, पुनर्स्थापनाको लागि र

0: सबलीकरणको लागि उहाँहरूलाई अगाडि बढाउनु र सबैभन्दा ठुलो कुरा त बचाउनु र हँसाउनु भन्नुभयो. यो कुराले असाध्यै मन छुयो होइन. मेनका चाहिँ अहिले रक्सी नेपाल स्वयं सशक्त हुनको लागि चाहिँ के कस्तो कामहरू, या त कृषि पनि गर्दै हुनुहुन्छ भन्ने सुनेको छु होइन. आफ्नो एउटा घर बनाउनु भएको छ सबैभन्दा ठुलो कुरा होइन. यसै गरी त्यहाँ संरक्षित छोरीहरू जो सशक्त हुनुहुन्छ उहाँहरूलाई फेरि यही अभियानमा दोहोऱ्याउँदै पनि हुनुहुन्छ होइन.
1: हजुर, यो चाहिँ हजुर जस्तै मैले अहिले पनि भनेको थिएँ, सङ्घ संस्थामा काम गर्ने मान्छेलाई धेरै आक्षेपहरू आउँछन्, लान्छनहरू आउँछन्, अरूले सहयोग दिन्छन् त्यही भएर चल्छ, आफ्नै सहयोगले पो गर्नुपर्छ भन्ने कुराहरू आइरहन्छ नि. र साँच्चै हो पनि, एउटा सुरुको दिनमा चाहिँ अरूको सहयोग जरुरी छ. जसरी भर्खर जन्मिएको बच्चालाई चाहिँ आमाले हात समातेर हिँडाउँछिन् होइन, तर 20-25 वर्ष भएपछि त्यो बच्चालाई आमाले हात समाउँदिनन् किनकि बच्चा स्वतस्फूर्त रूपमा हिँड्न सक्ने हुन्छ नि त. रक्षा नेपाल पनि अहिले अब 19 वर्ष भइसक्यो. अब सुरुको दिनमा चाहिँ धेरैजनाको सहयोगको जरुरी थियो, सहयोग लिएका पनि हौ, अहिले पनि लिन्छौँ, तर अझै पनि सहयोग लिइरहने त होइन, अब त दिने बेला आयो भन्ने लाग्छ. किनभने समाजबाट हामीले धेरै लियौँ, लिएर त यहाँसम्म पुग्यौँ, अब दिनु पर्यो. दिँदाखेरि चाहिँ अब सोसाइटीलाई फिर्ता गर्ने भनेर अनि हामीले चाहिँ एउटा सानो घेरामा मात्रै होइन, लार्ज भोल्युममा काम लैजाउँ. जस्तै सबै दिदीबहिनीहरू नेपालमा अहिले पछिल्लो जनगणनाले पनि छोरी मान्छे नै धेरै देखाएको छ जनसङ्ख्याले, तर त्यही छोरी मान्छे नै पिल्सिरहेका छन्, छोरी मान्छेकै आवाजहरू यस्तो भइरहेको छ. किन भन्दा त्यहाँनिर छोरी मान्छेलाई दिनुपर्ने अवसरहरू दिन सकिया रहन्छ. अनि छोरी मान्छेलाई के चाहिँ चाहिएको रहेछ भने, चाहे छोरा होस् चाहे छोरी होस्, चाहिएको के रहेछ, आर्थिक सशक्तिकरण चाहिएको रहेछ. चाहे छोरा होस् चाहे छोरी होस्, आफूलाई चाहिने खर्च आफ्नै गोजीबाट टार्न सक्यो भने त्यो मान्छे हिंसामा पर्दो रहेछ. अरू मान्छेबाट 10 रुपियाँ भयो नि, 5 रुपियाँ भयो नि चिया खानलाई अरूको भरमा पर्नु पर्यो भने त्यो चाहे पुरुष होस् चाहे त्यो महिला, त्यो हिंसामा पर्ने रहेछ. त्यसले गर्दा हामीले चाहिँ अहिले पछिल्लो चरणमा 5 वर्षदेखि चाहिँ आर्थिक सशक्तिकरणलाई मात्रै अगाडि लगाएका छौँ. र हामी सबैजनाको सशक्तिकरण हुनुपर्छ भन्छौँ भने संस्था पनि सशक्तिकरण हुनुपर्छ, आफ्नो पनि व्यक्तित्व विकास हुनुपर्छ. त्यसैले गर्दाखेरि त्यसमा चाहिँ सशक्तिकरणमा चाहिँ राज्यको पनि एउटा नीति छ, नेपाल सरकारले नीति लिएको छ कि हिंसामुक्त समाजको लागि जेरो टोलरेन्स, शून्य सहनशीलता भनेको छ. शून्य सहनशीलता भनेको चाहिँ घटनै हुन नदिने, निमिट्याने, पार्ने हो. त्यो लक्ष्यलाई बल दिने भनेको एउटै कुरा छ, आर्थिक सशक्तिकरण. आर्थिक सशक्तिकरणले मात्रै मान्छेहरूलाई चाहिँ एउटा चाहिँ साहस बढ्छ. त्यो चाहिँ हामी आफू पनि उदाहरण हेर्दा हुन्छ. जस्तै हामीलाई अरूले दिँदा म कस्तो थिएँ, अहिले आफैले गर्न सक्दा कस्तो भएको छु, किनभने मान्छे त यही हो नि होइन. त्यसैले गर्दा हामीले रक्षा फार्म हाउस भनेर छ, त्यो रक्षा फार्म हाउसले चाहिँ च्याउ खेतीहरू गरिरहेको छ, कृषिहरू गरिरहेको छ. त्यसै गरी हाम्रो चाहिँ गाई बाख्रा पालन भइरहेको छ. रक्षा ट्राभल एन्ड टुर भनेर चाहिँ त्यो हामीले के चाहिँ गरिरहेछौँ भने, रक्षा नेपालमा भएका जति पनि छोरीहरू हुनुहुन्छ उहाँले जे जे विषय लिएर पढ्नु भएको छ त्यही विषय अनुसार उहाँलाई त्यसकै मालिक बनाएर कम्पनी खोलिदिएको खासै. अनि रक्षा ट्राभल पनि हाम्रै ट्राभल एन्ड टुरिज्म पढ्ने छोरीहरूले हाँक्नुहुन्छ. अनि रक्षा फार्म हाउस पनि अब अहिले हाम्रो बोर्डको साथीहरूको पनि सहयोग लिएर छोरीहरूले गइरहनु भएको छ. त्यसै गरी हामीसँग रक्षा कार्गो एन्ड कुरियर भन्ने छ, रक्षा महिला विद्यालय छ, रक्षा श्री बचत तथा ऋण सहकारी संस्था छ, थुप्रै सिस्टर अर्गनाइजेसनहरू जुन चाहिँ छोरीहरूलाई पनि, कतिजना छोरीहरू चाहिँ हामी अन्त काम गर्न जान्नौँ, हाम्रै केही चाहियो भन्नेलाई चाहिँ एउटा आमा भएर बसेको छ. जसरी हामीले हाम्रो आमासँग, मेरो आमासँग, तिमी आमा होइन आमा भइसक्यो दिनु पर्दैन भन्थ्यो भने, अब यो पुष्पहरू जस्ता छोरीले चाहिँ तिमी आमा होइन हामीले तिमीलाई आमा भन्छौँ, आमा मान्छौँ, आमा ठान्छौँ भनेपछि आमाले त गरिदिनु पऱ्यो नि भन्छन्, त्यो कुरा स्वाभाविक पनि हो. त्यसले गर्दाखेरि कोही अब देश विदेशमा उच्च शिक्षाको लागि पढ्न जानु भएको छ, कोही विभिन्न भोकेसनल ट्रेनिङ सिकेर बस्नु भएको छ, कोही अहिले स्कुल पढ्ने विद्यार्थी हुनुहुन्छ, कोही कलेज पढ्ने, तर सबभन्दा ठुलो कुरा जताबाट जे पढे पनि उनीहरूलाई हामीले आर्थिक उपार्जन हुने तालिमहरू चाहिँ दिइरहन्छौँ. पढाइसँगसँगै उहाँहरूले चाहिँ त्यही घरभित्र पनि अब यो ड्राइभिङको ट्रेनिङ भयो, ब्युटी पार्लरको सिलाइ कटाई एम्ब्रोइडरी यिनीहरू त भइ नै हाल्यो. त्योभन्दा ठुलो एउटा हामी चाहिँ यो रिङ मेकिङ के ज्वेलरी, उहाँहरूलाई ज्वेलरी बनाउने सिकाएका छौँ. त्यो ज्वेलरीको लागि डाइरेक्ट सेलिङ हामी विदेशमै गर्छौँ, अनि विदेशको मान्छेहरूले चाहिँ यस्तो महिलाहरूले बनाएको भनेर किन्छन्, डाइरेक्ट पैसा उनीहरूलाई जान्छ. भनेपछि उनीहरूलाई पनि भुइँ भुइँ त्यो सुन पसलेले सुन जुन पोल्छ नि त्यसरी चलाउँदा आनन्द पनि, ओहो सुनारले मात्र गर्ने काम हामीले पनि गर्न सक्यो भन्ने पनि भएको छ. भनेपछि छोरी मान्छेलाई च्यालेन्ज जिङ काम गर्न दिनुपर्छ. छोरी मान्छे सक्दैन यो केही गर्न सक्दैन भन्ने मान्छे चाहिँ बेकुब हो. एउटा छोरीले त्यो छोरा जन्माउन सक्यो, छोरी जन्माउन सक्यो भनेर के चाहियो.
0: मिनकाजी, यहाँले रक्षा नेपालले गरेको काम सशक्तिकरणको क्षेत्रमा, आर्थिक सशक्तिकरणको क्षेत्रमा आर्थिक रूपमा सशक्त हुँदैछ रक्षा नेपाल, र आर्थिक रूपमा सशक्तिकरणको बाटो पनि हाम्रा त्यहाँ संरक्षित आमा दिदी बहिनी छोरीहरूले गरिराख्नु भएको छ. त्यसो भनिरहँदाखेरि आज फेरि पनि भन्न मन लागेको छ, हामी मेनुका थापालाई साहसिक छोरीको रूपमा चिन्छौँ। हुन त छोरीको जीवन भनेपछि सबैजनाले परिकल्पना गर्ने विवाह हुन्छ, सन्तान हुन्छ, आफ्नो घर परिवार हुन्छ, अनि त्यो सन्तानको सुख अनि परिवारको एउटा संरक्षण मायामा एउटा महिलाको जीवन व्यतीत हुन्छ। तर त्योभन्दा फरक मेनुका थापाको जीवन छ। किशोर अवस्थादेखि 15-16 वर्षदेखिको सङ्घर्ष, सबैभन्दा गाह्रो काम, किन भन्दा पीडामा हिंसामा परेकोहरूको रक्ताम्य भएर कहीँ कतै बिवारिसी परेको, बलात्कारमा परेको, झाडीमा फ्याँकिएको, होइन हिंसा पीडित ती त्यस्ता आमा दिदीबहिनीहरूलाई उद्धार गर्नु, उहाँहरूलाई संरक्षण दिनु, न्यायको लागि निरन्तर रूपमा आवाज उठाइरहनु, पुनर्स्थापना, त्यसपछि उहाँहरूको शिक्षा, त्यसपछि आर्थिक सशक्तिकरणको पाटो, यो सबै जोड्नु, यहाँको आफ्नो एउटा घरै त्यो सबै एउटा रक्षा नेपालको परिवार बीच भएको छ भनेपछि छोरीको जिन्दगी एउटा परिवारमा मात्र होइन, ठुलो एउटा परिवार, संरक्षण दिने एउटा परिवारमा बिताएका हाम्रा साहसिक छोरीहरू पनि छन् है भन्ने एउटा गतिलो एउटा राम्रो उदाहरण मिनुका थापाको जीवन हेरे पुग्छ पनि हामी भन्छौँ। अन्तमा आज जाँदा जाँदै कार्यक्रम आजका नारीको यो श्रृङ्खलाबाट के भन्नुहुन्छ?
1: कार्यक्रमको नामै छ आजका नारी, अनि आजका नारीले नै साँच्चीकै सबै जीवनको भारी उठाउन सक्छ। जस्तै पहिला हिजोका नारीसँग बाल विवाह थियो, आजका नारीसँग बाल विवाह छैन। हिजोका नारीहरू सती प्रथा थियो, जिउँदै सतीमा जल्नु पर्थ्यो श्रीमान मर्दा, आजका नारीले त्यो गर्नु पर्दैन। हिजोको नारीले जबरजस्ती विवाह गर्दाखेरि आजका नारीले म बिहा गर्दिनँ, म पढ्छु भन्न पाउने अधिकार छ, म विदेश गएर पढ्छु भन्ने पनि अधिकार छ भनेपछि आजका नारी र हिजोका नारीमा धेरै फरक छ। त्यसैले आफूलाई आजका नारीलाई आफ्नै आमा जस्तै हजुरआमा जस्तै रोएर कुण्ठित भएर नबसौँ। आजका नारी जो चाहिँ यो कार्यक्रम सुनिरहेछ त्यो नारीहरूलाई भन्न चाहन्छु एउटा चाहिँ, किनभने जस्तै मेरै पनि मेरो आमाले चाहिँ 10 वर्षमा बिहा गर्नु भएको हो भने आज अब मैले बिहा गरेको छैन, त्यसैले मेरो आमाको जीवन र मेरोमा फरक छ भने जस्तै आजका नारीहरूमा एउटा चिज चाहिँ सधैँ के आउनु पर्यो भने हिजोका महिलाहरूसँग हिजोका नारीसँग कुनै अप्सन थिएन, उहाँहरूलाई बाउले बिहा गरिदियो भने 10 वर्षमा बिहा गर्ने जाने त्यही घरमा बस्ने 3-4 वटा सौता ल्याउँदा नि खेप्ने रोएरै रोना धोनामा जीवन चल्थ्यो, बाँच्न सक्ने बाँच्थे बाँच्न नसक्ने मर्थे होला हिजोका नारी। तर आजका नारीसँग त्यो छैन, आजका नारीले नदेखेको ठाउँ छैन, नटेकेको भूगोल छैन, सबैजना स्मार्ट हुनुहुन्छ, स्मार्टफोन चलाउनुहुन्छ, आजकल घाँस दाउरा गर्ने दिदीलेसम्म मोबाइल फोन बोकिरहेको हामी देख्छौँ होइन, भनेपछि प्रविधिले त कति धेरै ठुलो फड्को मारेको छ। तर आजका नारीसँग अलिकति कमी भएको भनेको प्रवृत्ति हो, प्रवृत्तिले फड्को मार्यो, प्रवृत्ति चाहिँ जहीँको तहीँ भयो। त्यसैले आफूलाई ढुङ्गिएको नारी जस्तो, सती प्रथाको नारी जस्तो, हिजोको नारी जस्तो त्यस्तो नठानौँ, त्यो चाहिँ नठानौँ। आजका नारी सशक्त छन्, हिजोको भन्दा धेरै सशक्त छन्। मिठा मिठा कुराहरूमा नअल्झिकन आजका महिलाले आफूले हरेक मान्छेलाई चाहिँ भगवान्ले जन्मजातै एउटा क्षमता दिएको हुन्छ, बस त्यो क्षमता चिनेर एउटा आफूलाई पनि काम लाग्ने, समाजको लागि पनि काम लाग्ने केही काम गरौँ र ल केही गर्न सकेन भने पनि आत्मनिर्भर चाहिँ बनौँ। आजका नारी आत्मनिर्भर बन्नुपर्छ। आजका नारी पनि अरूले दिएको खर्चमा चल्छ भने चाहिँ ती आजका नारी होइनन्, ती ढुङ्गेको नारी हुन् भन्छु म चाहिँ, किनभने जताततै अवसरै अवसर छ। अब आजका नारीलाई बिहाबारी 20 वर्ष पारी भनिएको छ अनि 14-15 वर्षमा बिहा गर्न खोज्नु हो भने त आजका नारीलाई त त्यो जिन्दगीभरको भारी हुन्छ नि। त्यही भएर बिहाबारी गर्ने उमेरमा बिहाबारी पनि गर्ने होला तर 20 वर्षभन्दा अगाडि बिहा गर्ने होइन, आफ्नो जीवन बनाउने हो, आफ्नो कमाउने हो, रमाउने हो र आफू यो धरतीमा आएको मूल्य छ भनेर आफू पनि बुझ्ने, अरूलाई पनि बुझाउने, त्यो उत्प्रेरणा दिनलाई सहयोग दिनु हामी सबैजना तयार छौँ।
0: हाम्रा हिंसा पीडित आमा दिदी बहिनीहरूलाई आर्थिक रूपमा सशक्त बनाउँदै अगाडि बढिरहेको रक्षा नेपालको संस्थापक अध्यक्ष मेनुका थापाको यो अनुभवलाई आज हामीले यहाँहरूमा आज राख्यौँ। कार्यक्रम आजका नारीमा उपस्थित रहेर आज जुन साहसिक सफलताको अनुभव हामी माझ हाम्रो श्रोतामाझ राखिदिनु भयो यसको लागि मेनुकाजी, रेडियो नेपाल परिवारको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद।
1: हजुरलाई र सबै रेडियो नेपाललाई चाहिँ अझ मैले धेरै धन्यवाद दिनुपर्छ, जस्तै हाम्रो आवाजहरूलाई गाउँ गाउँ बस्ती बस्तीमा फैलाउनलाई जुन यो रेडियो नेपालको कार्यक्रमले गरेको छ त्यसको लागि धन्यवाद।
0: कार्यक्रम आजका नारीमा आज हिंसा विरुद्धको सशक्त आवाज र सामाजिक न्यायको विषयमा केन्द्रित रहेर हिंसा पीड़ित छोरीहरूको संरक्षण, हक हित उद्धार, संरक्षण, पुनर्स्थापना सँगै आर्थिक सशक्तिकरणको पाटोमा सशक्त रूपमा अगाडि बढ़िरहेको रक्षा नेपालको संस्थापक अध्यक्ष मेनुका थापासँगको यो भेटवार्ता यहाँहरूमा सुनायौं र हामी आउँदो साता र हरेक श्रृंखलामा यस्तै साहसिक छोरी हाम्रा दिदी बहिनी आमाहरूको अनुभवलाई र आमा दिदी बहिनी र छोरीसँग जोडिएका सवालहरूको उठान गर्नको लागि यहाँहरू माझ उपस्थित हुने नै छौ। आजको लागि भने प्राविधिक मित्र मोहन काफ्रेसँगै म चन्दा विष्ट पनि विदा माग्छु। आजको लागि नमस्कार, शुभ दिन।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असोज महिनाको 22 गते बिहिबार आश्विन कृष्ण पक्ष त्रयोदशी तिथि, तदनुसार अक्टोबर 8 तारिक सन् 2026, नेपाल सम्बत 1146, यलागा त्रयोदशी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, राजु थापा, सहकर्मी नरहरि नेउपाने अनि म रमा ढुङ्गानाको सधाजै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

0: अहिले सुन्दै हुनुहुन्थ्यो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। अब प्रस्तुत गर्दैछौ आज बिहान 11 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। केही छिनमा प्रसारण गर्नेछौ कार्यक्रम जीवन विज्ञान। 5:25 बजे अध्यात्म सन्देश कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि संस्कृतमा र 6 बजे नेपालीमा समाचार। 6:05 मा विभिन्न पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार प्रसारण गर्नेछौ। 6:30 को समय हो अन्तर सम्वाद कार्यक्रमको। 7 बजे समाचार, 7:25 मा रोजगारी र अवसर कार्यक्रम प्रसारण गर्नेछौ। त्यसपछि स्वदेश गानहरू सुन्न सक्नुहुनेछ। 8 बजे अङ्ग्रेजीमा समाचार, 8:15 मा सुशासन र समृद्धि कार्यक्रम सुनाउनेछौ। 8:45 मा जागरण गीतहरू सुन्न सक्नुहुनेछ। 9 बजे नेपालीमा, त्यसपछि नेपाल भाषामा समाचार। 9:20 मा नागरिक शिक्षा कार्यक्रम प्रसारण गर्नेछौ। 10 बजे समाचार, 10 बजेको समाचार पछि कार्यक्रम लोकलहरी सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउनेछौ। र 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। अहिले सुन्नुभयो आज बिहान 11 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। 5:25 बजे यहाँहरूले सुन्न सक्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। अब प्रस्तुत गर्दैछौ कार्यक्रम जीवन विज्ञान।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सुवचन।
2: अशान्त मनलाई शान्त बनाउने विधि के हो? कुन विधि गर्यो भने मनको अशान्ति कम हुन्छ अथवा मन शान्त हुन्छ। हाम्रा ऋषिहरूले, अग्रजहरूले केही विधिहरूको खोजी गरेका छन्। यी विधिहरूमध्ये मूलभूत तिनवटा विधि प्रयोग गरियो भने अशान्त मन शान्त हुन्छ, भयग्रस्त मन अभयमा जान्छ, दुखी मन आनन्दतिर जान्छ। तिनवटा विधि प्रमुख छन्। ती मध्येको पहिलो विधि हो श्वासको विधि। अत्यन्तै सहज, सजिलो, श्वास आयो, श्वास गयो, श्वासमा ध्यान दिने, आउने र जाने श्वासमा ध्यान दिने र श्वासलाई घटाउने। घटाउनेको अर्थ के हो भने श्वासको गति कस्तो छ हेर्ने। जब हामी श्वासमा ध्यान दिन सुरु गर्छौँ, श्वासको गति थाहा हुन्छ, कुन गतिमा श्वास चलिरहेको छ। 1 मिनटमा 17, 18, 20, 22, 25 मानिसको मन अनुसार श्वासको गति हुन्छ। अशान्त मन छ भने श्वासको गति छिटो हुन्छ, छिटो छिटो श्वास चलेको हुन्छ। आफ्नो मन कस्तो छ भनेर परीक्षण गर्नलाई सामान्य श्वास हेर्नुपर्छ। चुपचाप बस्ने, आउँदै जाँदै गरेको श्वासको निरीक्षण गर्ने। यदि 1 मिनटमा 18 भन्दा माथि श्वास छ, 18, 20, 25 यो गतिमा श्वास चलेको छ भने जति बढी चलिरहेका छ त्यो आधारमा म बढी अशान्त छु अथवा मेरो मन अशान्त छ भनेर बुझ्नुपर्छ। जति श्वासको गति कम हुन्छ त्यति मन शान्त छ भनेर बुझ्नुपर्छ। श्वासको गति कमको अर्थ के भने श्वास लामो र गहिरो हुन्छ। जसको श्वासको गति धेरै छ त्यसको श्वास अत्यन्तै छोटो हुन्छ। अलिकति श्वास लियो, अलिकति छोड्यो, फेरि लियो, फेरि छोड्यो, थोर थोरै श्वासले नै छोड्ने। जसको श्वासको गति कम छ उसको श्वास चाहिँ लामो हुन्छ। श्वास लियो लिन पनि समय लाग्यो, श्वास छोड्यो छोड्न पनि समय लाग्यो। यो श्वास लिने र छोड्ने क्रममा समय लाग्यो, लामो भयो श्वास भने श्वास थोरै चल्छ। एक मिनटमा 17 कम हुन सुरु गर्छ र मन शान्त गराउन चाहने व्यक्तिले आफ्नो श्वासको गतिलाई घटीमा पनि 15 लिएर आउनुपर्छ। 15 कम भयो कि मन शान्त भइगयो, अहिलेको अहिले मन शान्त भयो, मेरो मन अशान्त छ भनेर धेरै चिन्तित हुनै पर्दैन। श्वासको गतिलाई 15 लिएर आउने, एक मिनट बराबर 15 मात्रै श्वास फेरियोस्। यसरी श्वास फेर्नको लागि श्वास लामो र गहिरो हुनुपर्छ। जसरी हामी छिटो छिटो श्वास लिन्थ्यौँ अलिकति ढिलो, अलिकति बढी श्वास छोड्ने, अलिकति बढी श्वास लिने, त्यसो गर्यौँ भने श्वासको गति कम भइहाल्छ र एक मिनट बराबर 15 कम अथवा 15 श्वास चल्यो भने मन शान्त हुन्छ, मन अभयमा जान्छ। मन शान्त गर्नको लागि यो विधि हाम्रा अग्रजहरूले खुब प्रयोग गरे, ऋषि मुनिहरूले खुब प्रयोग गरे, भगवान बुद्धले आनापान सति योग भनेर यसलाई खुब प्रयोग गरेको पाइन्छ। यही विधि सिकाएको छ, सर्वाधिक उत्तम विधि र सबैले गर्न सक्ने सजिलो विधि। दोस्रो विधि मन शान्त गर्ने, आकारलाई होइन निराकारमा ध्यान लगाओ। निराकारमा ध्यान लगायो कि मन शान्त हुन्छ, आकारमा ध्यान लगायो भने मन अशान्त हुन्छ। आँखा हेर्दाखेरि पनि एउटा वस्तुमा हेरियो भने मन अशान्त हुन सक्छ, तर समग्र एकैपटक धेरै वस्तुहरूलाई हेरियो भने मन शान्त हुन्छ। तर यसमा आँखा खोलेर आकार देखिन्छ, अब एउटा विषयले तानिहाल्छ मनलाई, सबै विषयमा बराबर ध्यान लगाउन मनले दिँदैन, किनभने एउटा विषय देखेपछि मन त्यता खिचिन्छ। त्यसकारण आँखा बन्द गर, आँखा बन्द गर्दा निराकार नै देखिन्छ, आकार हुँदैन। बन्द गर्दा खाली आकाश देखिन्छ, अध्यारो होला तर पनि आकाश चाहिँ आकाशै देखिन्छ। त्यो खाली आकाशलाई हेर्ने, आँखा बन्द गरेर निराकारलाई हेर्ने, निराकारलाई हेर्दा हेर्दै मन शान्त हुन्छ। जहाँ आकार रहँदैन त्यहाँ मनले खुराक पाउँदैन, मन चल्नको लागि खुराकै भएन, किनभने विचार आउनको लागि आकार चाहिन्छ, विषय चाहिन्छ। जहाँ विषय छैनन् निर्विषयमा ध्यान दिने बित्तिकै मनले खुराक पाएन, मन चल्न पाएन, मनले काम गर्नै पाएन, त्यसकारण मन शान्त हुन्छ। नराम्रो या राम्रो दुइटै कल्पना नगर्ने, दुइटै नसम्झिने, मात्रै केमा ध्यान दिने, निराकारमा ध्यान दिने, आकारलाई छोडिनै दिने। राम्रो आकार होस् नराम्रो आकार होस्, राम्रा विषय हुन् नराम्रा विषय हुन्, विषयलाई नै छोड दिने। विषयलाई बाहिर छोड्न सकिँदैन, बाहिर निराकार हेर्न कठिन छ, त्यसकारण आँखा बन्द गर्ने। आँखा बन्द गरेपछि निराकारमा ध्यान लगाउन अत्यन्तै सजिलो हुन्छ, किनभने आँखा बन्द गर्यो कि निराकारै देखिन्छ, आकार रहित आकाश देखिन्छ। त्यसमा ध्यान लगायो, त्यसप्रति सजग हुन थाल्यो, निराकारमा ध्यान लगाउने बानी लगायो भने सारा अशान्तिहरू तत्क्षण समाप्त हुन्छन्। किनभने जहाँ विषय छैन त्यहाँ के को अशान्ति? अशान्ति भनेकै विषय हो। विषय रहित मन अशान्त हुँदैन। शान्ति भनेकै त्यही निराकार हो, त्यही शून्यता हो। शून्यताको ध्यान, शून्य योग, शून्यमा योग गर्नु, शून्यमा योग भनेको के हो? मेरो होसलाई जोड्नु। शून्यमा मेरो होस जोडियो भने शून्य योग, कर्ममा मेरो होस जोडियो भने कर्मयोग, स्वादमा मेरो होस जोडियो, भोगमा होस जोडियो भने तन्त्र योग, श्वासमा होस जोडियो हठ योग। योगको अर्थ हुन्छ जोड। शून्यमा मेरो ध्यान जोडियो, यो शून्य योग। शून्य योगबाट पुरै मन शान्त हुन्छ, 100% शान्त हुन्छ, किनभने त्यहाँ विचार रहँदैन। त्यसकारण दोस्रो सर्वाधिक महत्त्वपूर्ण योग शून्य योग अथवा निराकारमा ध्यान लगाउनु। तेस्रो योग ओमकारमा ध्यान लगाउनु। ओमकारमा जसले ध्यान लगायो उसको मन शान्त मात्रै होइन, अत्यधिक आनन्द आउँछ, आनन्द पनि सम्हाली नसक्नु। यति पुलक, यति प्रसन्नता, यति खुसीको अनुभव हुन्छ, जुन खुसी, जुन आनन्द कहिल्यै अनुभव गरिएको थिएन, मात्रै ओमकारमा ध्यान लगाएको कारणले। अब यो ओमकारमा चाहिँ कसरी ध्यान लगाउने? ओमकारमा ध्यान लगाउन सबैभन्दा पहिला त निराकारमा प्रवेश गर्नै पर्छ, आफूभित्र प्रवेश गर्नुपर्छ, आफ्नो आत्मा क्षेत्रमा प्रवेश गर्नुपर्छ, र त्यहाँभित्र हुन्छ ओमकार, आफूभित्र हुन्छ ओमकार। बाहिरबाट ल्याउने होइन, बाहिर सुन्ने होइन, आफूले गुन्जाएको ओम अथवा अरूले भनेको ओम सुन्ने होइन, कुनै अक्षर होइन ओमकार। ओमकार तपाईँको अस्तित्वको ध्वनि हो, तपाईँको हुनुको ध्वनि हो, आफ्नो मूल केन्द्र हो, आफ्नो आत्मा केन्द्र हो, त्यहाँबाट उत्पत्ति हुन्छ ओमकार, आफूबाट उत्पत्ति हुन्छ, र आफैबाट उत्पत्ति हुने ध्वनिमा जसले ध्यान लगायो उसको विचार शान्त मात्रै होइन, मन शान्त मात्रै होइन, उसको मन आनन्दै आनन्दले भरिन्छ। त्यसकारण ओमकारमा ध्यान। अब ओमकारमा ध्यान चाहिँ कसरी लगाउने, कसरी लगाउन सकिन्छ, यसको विधि के हो? यो चाहिँ, यो ध्यान गर्नको लागि चाहिँ जसले लय विज्ञान कार्यक्रम सक्नु भएको छ उहाँहरूले मात्रै ओमकारमा ध्यान लगाउन सक्नुहुन्छ, किनभने लय विज्ञान बोध विज्ञान कार्यक्रममा यो कला सिकाइन्छ, यो कार्यक्रममा भाग लिनै पर्छ। बोध लय 10 दिनको कार्यक्रम हुन्छ, 10 दिनसम्मको अभ्यासबाट मात्रै हामी ओमकारलाई जान्न सक्छौँ, र उसलाई जानेर ध्यान लगाएपछि चाहिँ मनमा रहेका कुनै पनि प्रकारका विकृति विकारहरू समूल नष्ट हुन्छ। पहिला ओमकारलाई जान, त्यसपछि त्यहाँ ध्यान लगाऊ, यो मन शान्त गर्ने विधि। तर यसलाई जानेको छैन, थाहा छैन भने के गर्ने त? श्वासबाट सुरु गर्ने। पहिलो श्वासमा ध्यान, यसैले पनि पुग्छ। ओमकारमा जान सकियो अत्यधिक राम्रो, त्यहाँ जाने मौका मिलेको छैन। बोध विज्ञान लय विज्ञान कार्यक्रम जीवन विज्ञानमा गएर गर्ने अवसर मिलेको छैन, केही चिन्ता छैन। आउँदै जाँदै गरेको श्वासमा ध्यान दे। श्वास भित्र गयो थाहा पाउने, श्वास बाहिर गयो थाहा पाउने। श्वासमा आफ्नो ध्यानलाई, आफ्नो होसलाई टिकाउने, श्वासप्रति सजग हुने र श्वासलाई थोरै लामो गहिरो गर्ने। जसरी श्वास लिने हो त्यसमा अलिकति मात्रा बढाउने, श्वास लिँदाखेरि अलिकति बढी लिने अनि श्वास छोड्दा पनि अलिकति बढी छोड्यो भने श्वास एक मिनटमा 15 भन्दा कम हुन्छ र एक मिनटमा श्वास 15 भन्दा कम फेर्न थाल्यो, व्यक्तिको मन शान्त भइ नै गयो। यति काम गरौँ, तिनवटा तरिका। पहिलो श्वासमा ध्यान, दोस्रो निराकारमा ध्यान, तेस्रो बोध विज्ञान लय विज्ञान कार्यक्रम गरेर ओमकारलाई जान्ने, त्यसपछि ओमकारमा ध्यान लगाउने। हाम्रो अशान्त मन 100% शान्त हुन्छ, दुखी मन आनन्दित हुन्छ, भयग्रस्त मन अभयमा जान्छ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरिओम।
3: झण्डो आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डो नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।

प्रमुख ज्ञान छन् जसलाई सदैव सावधानीपूर्वक साथमा राख्नु छ। एक श्रीहरिलाई सदा सर्वत्र स्मरण गर्नु, एक क्षण पनि उधारो नराख्नु, र अर्को मानव देहको क्षणभङ्गुरता, अहिले छ एकछिनपछि रहला नरहला, यी दुई ज्ञानले लापरवाहीको अन्त्य हुन्छ। जगद्गुरु श्री कृपालुजी महाराजद्वारा रचित राधा गोविन्द गीतको दोहाबाट कार्यक्रम अध्यात्म सन्देश सुनेर बसिरहनुभएका श्रोताहरू, यहाँहरूमा हार्दिक अभिवादन गर्दै राधे राधे। श्यामा श्यामधाम ठिमीद्वारा प्रस्तुत यो कार्यक्रम यहाँहरूले रेडियो नेपालको राष्ट्रिय प्रसारण अन्तर्गत देशभरका साथै अन्य प्राविधिक माध्यमबाट पनि संसारभरि नै सुन्न सक्नुहुनेछ। कार्यक्रमका हाम्रा नियमित श्रोताहरूको प्रतिक्रियाबाट हामी निकै नै उत्साहित छौँ। यहाँहरूले आफूमा आध्यात्मिक ज्ञान प्राप्त हुनुका साथै सत्सङ्गप्रति पनि रुचि जागेको उल्लेख गर्नुभएको रहेछ। यसका लागि हामी जगद्गुरु श्रीप्रति नै आभार व्यक्त गर्न चाहन्छौँ। उहाँद्वारा प्राप्त ज्ञान एवं सङ्कीर्तनकै प्रभावका कारण यहाँहरूमा यस प्रकारको भाव अङ्कुरित भएको हो। आदरणीय श्रोताहरू, सन्तका वाणी एवं उनका साहित्यहरूमा भगवत शक्ति हुन्छ जसले हाम्रो हृदयमा एक तरङ्ग पैदा गर्छ। त्यसै तरङ्गलाई समात्न सक्यौँ भने नै समुद्र रूपी आनन्द सिन्धु भगवानलाई प्राप्त गर्न सकिनेछ। आदरणीय श्रोताहरू, देव दुर्लभ मानव शरीरको महत्वलाई दर्शाइएको एक पद श्रवण गरौँ। गायक रामकृष्ण ढकालको आवाजमा ब्रजभाषामा रचित यस पदको सङ्गीत पनि रचनाकार जगद्गुरु श्री कृपालुजी महाराजबाट नै भएको छ।

जीवनको क्षणभङ्गुरताका साथसाथै दीनभावले भगवानको शरणागतिको सन्देश सहितको यो सुमधुर पदभित्र अत्यन्त गहिरो सिद्धान्त लुकेको छ। आदरणीय श्रोताहरू, त्यसो त जगद्गुरु श्रीद्वारा रचित अन्य साहित्यहरूमा पनि यस्तै प्रकारका सिद्धान्तहरू भरिएका छन् र साथसाथै सम्पूर्ण रचनाहरू वेद शास्त्र सम्मत सिद्धान्तहरूमा आधारित छन्। सिद्धान्तलाई जोड दिँदै पद एवं संकीर्तनको रचना भएबाट नै हामी अनुमान लगाउन सक्छौँ कि जगद्गुरु श्री वैदिक सिद्धान्त अर्थात् वेदद्वारा प्रमाणित सिद्धान्तलाई कतिको महत्त्व दिनुहुन्छ भनेर। आदरणीय श्रोताहरू, जगद्गुरु श्री कृपालुजी महाराजलाई एक महत्त्वपूर्ण उपाधिले पनि विभूषित गरिएको छ। त्यो हो सनातन वैदिक धर्म प्रतिष्ठापन सत्सम्प्रदाय परमाचार्य, यानि उहाँ वैदिक सिद्धान्तलाई पुनर्स्थापना गर्न अवतरित एक अलौकिक व्यक्तित्व हुनुहुन्छ। आउनुहोस्, उनी जगद्गुरु श्रीको सिद्धान्त हामी पनि श्रवण गरौँ। आदरणीय स्वामी श्री हरिदासजीबाट

महापुरुष सम्भव मनुष्यत्वम। यो मनुष्य देह भगवानले दिए यो सबभन्दा ठुलो कृपा, पहिलो कृपा। त्यसकारण कृपाबाट प्राप्त शरीरलाई तिमी मोज मस्तीमा नगुमाऊ। जसरी कुनै कर्मचारीलाई सरकारले अख्तियार दिएको छ, अधिकार दिएको छ, त त्यहाँ सरकारले जे काम लगाछ त्यो काम बुझेर जानेर गर्नुपर्छ। यदि गलत गरे दण्ड भोग्नुपर्छ। कमन सेन्स हो। त यो मानव देहमा हाम्रो कमाल छैन, भगवानले दिए।

यी दुःखदायी योनिमा घुमिरहेछन् मेरै सन्तान हुन्। चलो एक पटक फेरि मौका दिइहालौँ, मनुष्य बनाऊ, आफ्नो लक्ष्य प्राप्त गर्छन् कि। तर हामीले भुल्यौ, जसले दियो उसलाई भुल्यौ। यद्यपि नाटक पनि गर्यौ, मन्दिर धाउने, तीर्थ गर्ने, व्रत पूजा, तर वास्तविक जे कार्य हो त्यो भुल्यौ। एक मुस्लिम फकीर थिइन् राबरी देवी, प्रख्यात सन्त। एक दिन उनले हातमा मसाल लिएर दौडिन सडकमा, बजारमा। ए मन्दिरलाई आगो लाइदेऊ, मस्जिद भत्काइदेऊ, गिर्जाघर भत्काइदेऊ, यो कामको छैन। चिच्याउँदैन सबले भने, अरे मन्दिर बनाऊ, मस्जिद बनाऊ भन्नुपर्छ, भत्काऊ। यति ठुलो सन्त के भइनी विदेशी महिला। त केही बेर पछि नर्मल भइन् राबरी, स्वदे कि किन यो मन्दिर जलाउने, मस्जिद भत्काउने, बताउनुहोस्। त उनले बताइन्, सबले मन्दिर बनाए, मस्जिद बनाए, र त्यही घरको भक्ति गर्न थाले, घरको मालिकलाई चाहिँ भुले। त्यसैले के काम त्यो घर, भत्काइदेऊ त्यो घर, काम छैन। घरको मालिकलाई पो याद गर्न पर्यो। त यो जुन मानव देह भगवानको कृपाले प्राप्त भएको हो, त्यसैले यसको लक्ष्य के हो, उसको आज्ञा के हो, उसले दिया हुन् नि यो। त यो कुरा जान्नु छ, बुझ्नु छ। त जान्ने बुझ्ने आधार के हो, जसरी हामीलाई देशको कानुन मान्नु छ, यदि यो देशमा बस्नु छ भने कानुन उल्लङ्घन गरे दण्ड भोग्नु पर्छ, त्यस्तै वेद ब्रह्माण्डको संविधान हो, यसलाई सबले पालन गर्नुपर्छ। चाहे मानव होस्, चाहे दानव होस्, चाहे देवता होस्, कोही बच्न सक्दैन यो कानुनबाट। त यहाँ वेद आज्ञा दिँदैछ, मानव देहको महत्व बताउँदैछ, र बाँकी बताए मैले, मा खलक तल इन्सव जिन्न इल्लाले आबदुन। इस्लाम धर्म पनि यही कुरा बताउँछ, क्रिश्चियन धर्म लिनुहोस् त्यही पनि यही बताउँछ। इट्स सोल इज पर्टिकुलरली डिवाइन, भगवानले कृपा गरेर दिएको हो यो दिव्य आत्मालाई शरीर, त्यसैले यसको सदुपयोग गर। ठिक, त मानव देह महत्वपूर्ण छ। किन महत्वपूर्ण छ? यो मानव देहको विशेषता यो हो कि यो मानव देहमा हामी जे चाह्यो त्यो प्राप्त गर्न सक्छौ, जुन अन्य कुनै पनि शरीरधारी जीवात्माले सक्दैन। कुकुर बिरालोदेखि लिएर भुसुनादेखि लिएर स्वर्ग सम्राट इन्द्रले पनि प्राप्त गर्न नसक्ने चिज हामी प्राप्त गर्न सक्छौ यो मानव देहमा। यो मूल्यवान, यो मूल्य छ यो शरीरको। त वेद शास्त्रद्वारा यो पनि मैले हर प्रकारले सिद्ध गरे, बाय आवर सेल्फ इज इवल डन, बाय आवर सेल्फ पेन इन्ड्यूर, बाय आवर सेल्फ वी केयर फ्रॉम रॉन्ग, बाय आवर सेल्फ बिकम वी प्योर। पाश्चात्य दर्शन भन्छ, यो मानव देहमा जे चाह्यो त्यो प्राप्त गर्न सकिन्छ। यो वेदैको अनुवाद छ पाश्चात्य दर्शनमा पनि। वेद भन्छ, पुण्येन पुण्य लोकम नयति, पापेन पाप मुभाव्या मनुष्य लोकम। प्रश्नोपनिषद वेद 3:7। अर्थात यो मानव देहमा चाहे तिमी नरक जान सक्छौ, चाहे स्वर्ग जान सक्छौ, चाहे नरक स्वर्गलाई लात मार मुक्ति प्राप्त गर्न सक्छौ, मुक्ति पनि प्राप्त गर त्योभन्दा नि माथि जान सक्छौ। सब चिज यही मानव देहमा सम्भव छ। त्यसैले यहाँ शास्त्रमा बताइयो कि मानव देह देवता पनि चाहन्छन्। मैले बताए हामी स्वर्ग जान चाहन्छौ, तर स्वर्गका देवी देवता हाम्रो शरीर चाहन्छन्, जबकि गन्दगीको नवद्वार हो यो। हर प्रकारको गन्दै गन्दगी त निक्लिन्छ यहाँबाट, मल मूत्र पसिना चिप्रा कानेगुजी सिङ्गान, तै पनि स्वर्गका देवी देवता यो शरीर चाहन्छन्। यो मैले बताएन, सब वेद शास्त्रले बताए, भगवान रामले बताए, बडे भाग
मानुष तनु पावा सुर दुर्लभ, देवतालाई पनि दुर्लभ छ यो मानव देह। त्यसैले वेदले त यहाँसम्म भन्यो, जो स्वर्ग जान सोच्छन् ती घोर मूर्ख हुन्। इष्टापूर्तम मन्यमान वरिष्ठम नान्यत् श्रेयो वेदयन्ते प्रमूढाः। मुण्डको पनि छ 1, 2, 10। स्वर्ग जान त परै जाओस्, जानको लागि प्रयत्न जसले गर्छ त्यो घोर मूर्ख हो। किनकि त्यहाँ पनि यहाँ जस्तै छ, अझै यहाँ भन्दा गए गुज्रेको छ। भागवत 11 स्कन्दको 14 अध्यायको 11 श्लोक पढ्नु होला घरमा गएर। आद्यन्तवन्त एव साम लोका कर्म विनिर्मिता दुःखो दर्कास्तो मोनिष्ठ क्षुद्र नन्दा सुचार्पिता। ए त्यो स्वर्ग पनि आदि अन्तवाला छ। स्वर्ग एक दिन सुरु भयो, एक दिन खतम हुन्छ। जब पूरा प्रलय हुन्छ ब्रह्माण्डको, त्यति बेला स्वर्ग नै खतम हुन्छ। र देख्दामा त्यो त्यहाँ सुख होला त्यो लाग्छ, तर छैन। यो त यस्तो चीज हो, स्वर्गमा सुख छ कि छैन यो मामलामा एक व्यक्ति यहाँ मेथी बारी निवासी, उसले सधैँ भगवानलाई कम्प्लेन गर्दो रहेछ। हे भगवान, दुःख जति सब मेरो भागमा, अरूको कत्रा कत्रा घर छन् सिलगढीमा, बजारमा जताततै गाडी बङ्गलो छ इत्यादि, मेरो एक छाप्रो मात्र छ, यो कमी छ त्यो कमी छ, हरेक चिज भगवानलाई गुनासो गर्दो रहेछ त्यसले। त यति कचकच, यति कचकच कि भगवानलाई पनि दिक्क लागेछ। त एक दिन भगवानले त्यो मेथी बारी निवासीलाई सपनामा भनेछन्, ए तेरो यो सोच छ कि मैले तलाई दुःख दिए, त यसो गर, तेरो दुःख जति छ त्यो सबै एउटा बोरामा हालिस, र भोलि बिहान झिसमिसेमै उज्यालो नहुँदै ब्रह्म मुहूर्तमै लोकनाथ मन्दिरमा लिएर आएस, त्यसको उपचार गरौँला। सपनामा यो भन्दैछन्। त ऊ बिउ थियो, बिउ तिने बित्तिकै

फिर बसिया बि क्या आज्ञा हूंदी हो पूरे त आकाश बाणी वियो तिमेर को जुन दुख को बोरा छ त्यसलाई यो लोकनाथ मंदिर को प्रवचन हुने हल को स्टेज में लगेर राख दियो सबले त राखी दिए सब जाना दस कदम पछाड़ी हटा हटे सब अब फेरी यही आकाशवाणी भयो भगवान को कि अब म बत्ती निभाउँदै छु दस मिनट बत्ती निम्ने छ त तिमेरले सोच्नु कि तिमेरको दृष्टिमा यही छ कि दुःख तिमेरको भागमा छ अरु चाहिँ सुखी छ त त्यहाँ सबको बोरा छ त तिमेरले सोच्नु कि तिमेरको भन्दा कम दुःख या सुख कसको बोरामा छ त्यही बोरा नजिक गएर खडा रहनु जब मैले बत्ती बाल्दा जो जस जुन बोराको अगाडि खडा हुन्छ त्यो बोरा त्यसलाई दिइनेछ त सबले यही दोष लाउँछन् नि छिमेकीको छवटा छोरो थियो सातौँ भयो मेरो एउटा थियो त्यो पनि मरे के त भगवान न सगवान ए बोल्नुहुन्छ नि त्यो चाहिँ सुखी छ म चाहिँ दुखी छु त सब बोरा त्यहाँ राखियो दस मिनटसम्म बत्ती निभाइयो बत्ती बालिसकेपछि हेर्दा त सब आफ्नै बोरा अगाडि रहेछन् कसैले पनि अर्को बोरा समातेन छ किन किनकि सबले यही सोचेछन् कि भाइ आफ्नो दुःख जे छ त्यो त छँदैछ अर्काको बोरा लिएर रिस्क किन लिने मेरो बोरामा त यही छ कि एक भुइतलले घर छ दस हजार तलब छ दुईटा छरछरी पढाउन पुगेकै छ दुःख सुख सुखा रोटी खान पुगेकै छ अनि पेटमा पनि खासै छैन ग्यास्ट्रिक मात्र छ यथा अर्कोकोमा अल्सर छ कि क्यान्सर छ कि टिभी छ न भिखारी छ अर्को त्यसैले आफ्नै ठिक छ त हेर्नुहोस् यो सब देख्नमा छ त्यो व्यक्ति सुखी होला यो पाँच तल्ले घरमा बस्छ म भुइँ तल्ले बा त त्यो पाँच तल्लेवाला के सोच्छ कि यो पाँच तल्ले घर सम्हाल्नै गाह्रो कसले झाडु लगाओस् काम गर्ने मान्छे पाइँदैन भुइँ तल्लावाला सुखी होला खाली हेर्नमा त्यस्तै यहाँ भागवत बताउँछ क्षुद्रानन्द सुचार पिता यहाँबाट उहाँ देख्दा क्षुद्र आनन्द छ जस्तो लाग्छ तर छैन स्वर्ग झन् दुःखदायी छ काम क्रोध लोभ मोह मात्सर्य युक्त छ त्यहाँ हर समय इन्द्र डराइरहन्छन् यहाँ हाम्रो मृत्यु लोकमा कसैले तपस्या गर्यो भने तुरन्त मेनका पठाउने कि उर्वशी पठाएर त्यसको त्यो ध्यान भङ्ग गर मेरो पोष खाइदेला हेर्नुहोस् डर भयो यहाँ भय छैन कम छ त्यहाँभन्दा त यी स्वर्गका देवता पनि त्यहाँ सुखी छैनन् त्यसैले हाम्रो देह चाहन्छन् किनकि यसमा जे चाह्यो त्यो प्राप्त हुन्छ र मृत्यु लोकमै हुन्छ उहाँ हुँदैन स्वर्गमा कर्म हुँदैन कर्म यहाँ मात्र हुन्छ कमाई यहाँ मात्र हुन्छ यही मृत्यु लोकमा मनुष्यले नै त्यसैले मैले बताए मनुष्यले पशु पक्षी वृक्ष सबलाई गुलाम बनायो सिंहलाई पनि नचाउन सक्छ मनुष्यले धन कमाउन सक्छ देवताहरूलाई पनि जब रावण मनुष्य शरीर लिएर आथे यहाँ त यमराज मृत्युका देवता पनि रावणको दरबारमा झाडु लगाउँथे कुचो लाउँथे मनुष्यले यो गर्न सक्छ र स्वयं भगवानलाई पनि गुलाम बनायो भगवानले स्वयं भने पुए यत्यङ्ग्री रेडु विही 11-14 भागवत म जो छ खास व्यक्ति तिनीहरूको पछि पछि हिँड्छु के को लागि तिनीहरूको चरण धुली उडेर मेरो टाउकोमा पर्यो भने म पवित्र हुन्छु त्यसकारण यति गुलाम बन्छन् भगवान मनुष्यको जसले त्यो लक्ष्य प्राप्ति गर्यो त्यसैले देवताहरू पनि चाहन्छन् तर यो मानव देह यति ठुलो महत्त्वपूर्ण हुँदा हुँदै पनि यसमा एक खतरा छ डेन्जर त्यो डेन्जर के हो दुर्लभो मानुषो देहो देही नाम क्षण भङ्गुर यो मनुष्य शरीर क्षण भङ्गुर छ आज छ भोलि नहुन सक्छ भोलि के भरे नरहन सक्छ कुनै पनि बेला जान पर्छ।